1979 नगरपालिकाले ह्यान्डपम्प तथा ट्युबवेल खरिद गर्दा सार्वजनिक खरिद ऐन तथा नियमावली विपरीत लागत अनुमान तयार गरी खरिद प्रक्रियालाई विभाजन गरेर प्रतिस्पर्धा सीमित गरेको आयोगले जनाएको छ। एउटै वस्तुको खरिदलाई पटक पटक विभाजन गरी आपूर्तिकर्तासँग मेलेमेतो गरी भुक्तानी दिएको आयोगको ठहर छ। आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासक अधिकृत नीलाम्बर मिश्र मैथिली र तत्कालीन लेखापाल विजय कुमार यादव विरूद्ध जनहित 36,13,000 बराबरको बीगो माग दावी गरेको छ। यस्तै तत्कालीन इन्जिनियर सन्तोष कुमार यादव र तत्कालीन सब इन्जिनियर विपिन कुमार मण्डल विरूद्ध जनही 20,49,000 तथा तत्कालीन जिन्सी शाखा प्रमुख शिव शङ्कर यादव विरूद्ध 15,63,000 बीगो कायम गरी आरोप पत्र दायर गरेको छ। त्यस्तै तत्कालीन योजना शाखा प्रमुख गंगाराम यादव विरूद्ध अहिलेसम्मका खबर यति नै। नमस्कार।

Gurkha Radio. नमस्ते, स्वागत छ फेरि पनि आजको यो प्रभातकालीन आवाज कार्यक्रममा। ब्रुनाईको समय अहिले बिहानको 8:10 गएको छ र हामी भर्खरै कार्यक्रमको दोस्रो घण्टामा प्रवेश गऱ्यौँ। अर्जुन सापकोटा र मेलिना राईको यो निकै चर्चित गीतबाट झलीको कार्यक्रमको यो दोस्रो घण्टामा अबको केही क्षणमा म आजको राशिफल सुनाउनेछु अनि दोस्रो घण्टामा आजको डेली सप्लिमेन्ट हुनेछ मङ्गलबार परेकाले सोसल मिडिया ट्रेन्ड्स। बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। अब आजको राशिफलतर्फ म यहाँहरूको ध्यान आकर्षण गराउँछु। आजको राशिफल सुरु गरौँ मेष राशिबाट। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ अनि कामको चापबाट फुर्सद मिल्नेछ। वृष राशि, मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ अनि प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने ईर्ष्या गर्नेहरूले हार खानेछन्। मिथुन राशि, प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन् अनि अध्ययनमा राम्रो उपलब्धि हासिल गर्न सकिएला। कर्कट राशि, अवसर प्राप्त भए पनि तत्काल फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ अनि मेहनतले समस्या सुल्झाँदै जानेछन् कर्कट राशि हुनेहरूको। सिंह राशि, परिस्थिति अनुकूल हुनेछ र लगनशीलताले लक्ष्यमा पुर्याउनेछ अनि छोटो समयमा फाइदा उठाउन सकिएला। कन्या राशि, शेयर तथा लगानीबाट लाभ मिल्नेछ, बौद्धिक कार्यबाट पनि दिगो फाइदा उठाउन सकिएला अनि सुखद समाचारले उत्साह जगाउनेछ कन्या राशि हुनेहरूलाई। तुला राशि, रमाइलो भेटघाट हुनेछ आज, तारिफ योग्य कामले प्रशंसा एवं ख्याति बढ्नेछ अनि सफलताको अनुभवले थप उत्साहित भइएला। वृश्चिक राशि, अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला, घर खर्च बढ्नुका साथै अर्थ अभावले सताउने हुँदा होसियारीका साथ काममा जुट्नुपर्ने देखिन्छ। धनु राशि, प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ, मेहनत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ अनि आमदानीका नयाँ स्रोत फेला पर्नेछन्। मकर राशि, कर्मका प्रेरक र सहयोगी बढ्नाले कर्म साधना सिद्ध हुनेछ अनि मेहनतले सजिलै लक्ष्यमा पुर्याउनेछ मकर राशि हुनेहरूलाई। कुम्भ राशि, प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ, चुनौतीहरू पन्छाउँदै चिताएको काम बनाउन सकिएला अनि रोकिएका काम सम्पादन हुनेछन् भने मेहनतले लक्ष्यमा पुर्याउनेछ। मीन राशि, पहिलेका समस्या दोहोरिनाले उत्साहमा केही कमी आउला, गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ अनि स्वास्थ्यमा ध्यान पुर्याउनु होला। सुन्दै हुनुहुन्थ्यो आजको राशिफल पुरा भयो। अब गीत सुन्छौँ हामी समृद्धि राईको स्वरमा, बुझ्छु तिमीलाई।

0: FVS गोर्खा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS

सुना सुना सुन्दरी अन्जु पन्ता र एसडी योगीलाई सुन्दै हुनुहुन्थ्यो। बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ। यो प्रभातकालीन आवाज कार्यक्रम हो। हामी यतिखेर कार्यक्रमको दोस्रो घण्टामा छौँ। तपाईँ हुनुहुन्छ लाल शाहीको साथमा। अब सोसल मिडियामा के कुराहरू ट्रेन्डिङ भइराखेका छन् त्यसतर्फ म यहाँहरूको ध्यान आकर्षित गराउँछु। नोस्टाल्जिया इज ब्याक। मानिसहरूले पुराना दिनको सम्झना गर्न थालेका छन्। बिस्तारै बिस्तारै पुराना फोटोहरू, पुराना भिडियोहरू र आफ्नो आर्काइभमा भएका कुराहरूलाई अहिले पुनर्ताजगी दिने कार्यक्रम कार्य भइराखेको छ भनौँ। एक हिसाबले पुराना कुराहरू खोतलेर नयाँपन दिँदैछन् मानिसहरूले। जस्तै थ्रो ब्याक म्युजिक, ओल्ड टिभी क्लिप्स, रेट्रो कन्टेन्ट, यिनीहरू बिस्तारै बिस्तारै एकदमै स्ट्रङली पर्फर्म गर्न थालिरहेका छन्। र अगस्त महिनाको ट्रेन्ड्सले देखाएको छ यसरी मानिसहरूले जस्तै आफ्नो हलिडे अनि एन्ड अफ समरका नोस्टाल्जिक इभेन्टहरूलाई उजागर गरिरहेका छन्। पहिले पहिलेका पुराना इभेन्टहरूलाई। तर यहाँ प्रश्न उठ्छ, हामी किन पुराना कुराहरूमा पास्ट अनलाइनहरूमा जाँदैछौँ बिस्तारै बिस्तारै? त्यसको मतलब यो पनि हुनसक्छ, हामी पुराना कुरालाई एक त नयाँपन दिन चाहन्छौँ, पुनर्ताजगी गर्न चाहन्छौँ, वा पुराना कुराहरू राम्रा थिए भन्ने सङ्केत हो यो। किनभने सबै नयाँ कुराहरू तपाईँ हाम्रा लागि राम्रा हुन्छन् भन्ने हुँदैन। नयाँ कुराले अब हो समयको माग हो, तर पनि पुराना कुराहरू नै कति उत्तम हुन्छन् भन्ने मानिसलाई लागिरहेको हुन्छ। र त्यसैले त्यस्ता पुराना नोस्टाल्जिक इभेन्टहरू र एक हिसाबले पुराना प्रमाणहरू अहिले बिस्तारै बिस्तारै सतहमा आउन थालेका छन्। अनि मानिसहरूले आफूले किनेका एकदमै पैसा ठिक ठाउँमा सदुपयोग भएको कुराहरू देखाउन चाहिरहेका छन्। र ती सामानहरू सानातिना लग्जरी आइटम किन नहोस्, अथवा हलिडेज किन नहोस्, वा कुनै अपग्रेड्स किन नहोस्, मानिसहरूले त्यसलाई अहिले स्थान दिन थालेका छन् सोसल मिडियामा। र तपाईँले कुनै सामान खरिद गर्नुभयो, त्यसमा तपाईँलाई थक लागेको पनि हुनसक्छ कि त मैले एकदमै ठिक गरेछु, एभ्री पेनी अहिले मैले जुन खर्च गरेको थिएँ त्यो इट वाज वर्थ इट भन्ने तपाईँलाई लागेको हुनसक्छ। र अहिले त्यस्ता कुराहरू सोसियल मिडियामा छ्याप छ्याप्पी आउन थालेका छन्। अब सोसियल मिडिया सपिङ इन्जिनका रूपमा त धेरै समय भयो आउन थालेको, विशेष गरी टिकटक र इन्स्टाग्रामले यसलाई प्रश्रय दिइराखेको छ। अनि मानिसहरूले त्यसरी प्रडक्टहरू हेरेर डिसाइड गर्न सक्छन् के किन्ने नकिन्ने भनेर। र इन्फ्लुएन्सरहरूको रेकमेन्डेसन सर्ट भिडियोजको रूपमा आइरहेको हामी देख्छौँ, र त्यसले धेरैको मनलाई आकर्षित गरेको छ। तर पहिले पहिलेका ट्रेडिसनल एडभर्टाइजिङहरू अब बिस्तारै बिस्तारै फेल खाने त होइनन् भन्ने कुरा चलिरहेको छ, किनभने इन्फ्लुएन्सरहरूले बिस्तारै बिस्तारै आफ्नो ढङ्गले एक हिसाबले विज्ञापनै गरिरहेका छन्। र पुरानो ट्रेडिसनल जुन विज्ञापन गर्ने तरिका थियो त्यो बिस्तारै बिस्तारै अब विस्थापित पो हुने हो कि भन्ने लागिरहेको छ। अब हामी टिकटक र इन्स्टाग्रामबाट साह्रै प्रभावित भइरहेका छौँ र दिनदिनै त्यसलाई हेर्ने गर्दछौँ। यो अहिलेको समय कि त्यस्तै हो, हामी एकदमै अब्सेस्ड भएका त छैनौँ। हाम्रो दैनिकी, हाम्रो जीवन नै भनौँ न इन्स्टाग्राम वर्दी हुन थालेको हो कि क्या हो भन्ने पनि कतिलाई लाग्न सक्छ। हो, असर ठुलो परेको छ अहिले। अनि तपाईँले कुनै फोटो खिच्दा, भिडियो बनाउँदाखेरि आफ्नो रुचिको लागि हो कि तपाईँले इन्स्टाग्राम वा टिकटकमा हाल्नको लागि हो? मानिसहरू धेरै अचेल यस्ता सोसियल मिडियामा अपलोड गर्नका लागि खिच्ने गर्दछन्, आफ्नो सम्झनाको लागि, आफ्नो
रुचिका लागि भन्ने बिस्तारै बिस्तारै हराउन थाल्यो। के हामीले हाम्रो जिन्दगीलाई फोनको क्यामराबाट मात्रै हेर्न थालेका हौँ त? यो पनि सोच्ने विषय बनेको छ। अहिले त्यस्तै भएको छ, हामी आफ्नो स्मार्टफोनको क्यामराभन्दा टाढा जान छोडिसक्यौँ। तपाईँका घरमा पुराना क्यामराहरू होला, एकदमै राम्रा राम्रा डिएसएलआर क्यामराहरू होला, निकन र के अरे क्यानन क्यामराहरू पहिले एकदमै प्रयोग गर्ने गर्नुहुन्थ्यो, त्यो अब बिस्तारै बिस्तारै विस्थापित हुन थाले किनभने सबैले स्मार्टफोनको प्रयोग गर्न थाले र एकदमै ह्यान्डी भएका कारण यत्रो झोला बोकेर क्यामरा बोकेर हिँड्न परेन झोलामा, एउटा मोबाइल फोन खल्तीमा बोकेर हिँडेपछि भइगयो। त्यसैले त्यस्ता पक्का पक्का पहिलेका एकदमै चर्चित सामग्रीहरू बिस्तारै बिस्तारै हराउन थालेको हो कि भन्ने हामीलाई अहिले महसुस हुँदैछ। यिनै जानकारीका साथ आजको लागि सोसल मिडिया ट्रेन्ड्स यति नै। अब गीत सुनौ, सुजन चापागाईको यो चर्चित गीत फुलथुङ्गे रानी।

सुजान चापागाईको निकै चर्चा बटुलेको यो गीत फुलथुङ्गे रानी, मिठो गीत सुनेर मनोरञ्जन लिनुभयो होला। समय अहिले बिहानको 9 बज्नको लागि अब 25 मिनट बाँकी रहेको छ ब्रुनाईमा, र हामी यतिखेर प्रभातकालीन आवाज कार्यक्रमको दोस्रो घण्टामा छौँ। तपाईँ हुनुहुन्छ लाल शाहीको साथमा। बिदाको समय छ, अहिले 00 प्राय छ ब्रिटिस फोर्सेस ब्रुनाई, र अलि नियास्रो लागिरहेको हो कि भन्ने कता कता अनुभूति भइरहेको छ। यदि तपाईँ हामीसँग कार्यक्रममा जोडिएर समयको सदुपयोग गर्न चाहनुहुन्छ, आफ्नो अनुभव हामीसँग सेयर गर्न चाहनुहुन्छ, हलिडे एक्सपिरियन्सहरू सेयर गर्नुहोस् न, हामी हाम्रो श्रोतालाई पनि सुनाउँ तपाईँको अनुभव कस्तो रह्यो। हजुर, यदि इच्छुक हुनुहुन्छ भने हामीलाई फोन गर्दै गर्नुहोला 3224167 वा 3220098 फोन गर्न सक्नुहुन्छ। ब्रुनाई बाहिरबाट हो भने 00673 पहिला डायल गर्नुपर्ने हुन्छ। त्यसो त इमेल अनि फेसबुक पनि छँदैछ। इमेल एड्रेस bfbsgorkha@bfbs.com हो हाम्रो, र फेसबुक प्रयोगकर्ताले बिएफबिएस गोर्खा खोज्नुपर्ने हुन्छ। ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि हिजो पिसिएमएफमा सेवा अवरुद्ध भएको थियो, किनभने पावर डिस्रप्सन भएका कारण अपोइन्टमेन्टहरू पुरा रिसेड्युल गर्न परेको थियो, र एकदमै अर्जेन्ट केसेसलाई मात्रै स्थान दिइएको थियो। तर आज भने पावर डिस्रप्सन छैन र पिसिएमएफ फुल्ली अपरेसनल भनेर भनिएको छ, गर्दाखेरि तपाईँहरूको अपोइन्टमेन्ट आदि इत्यादि सबै मिलाउन सक्नुहुन्छ। आज पिसिएमएफ खुला छ। पुष्पन प्रधानलाई अब हामी सुन्छौँ चौबन्दी।

0: यो PFBS गोर्खा रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खान पान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

सुनिरहेको छु तिमी आज दि एजम्यानको मिठो गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो. समय अहिले बिहानको 9 बज्नको लागि 14 मिनट बाँकी रहेको छ ब्रुनाईमा, र हामी यतिखेर प्रभातकालीन आवाज कार्यक्रमको दोस्रो घण्टामा छौँ. ब्रिटिस फोर्सेस ब्रुनाई छाडेर जो युकेतर्फ लाग्दै हुनुहुन्छ उहाँहरूका लागि प्री डिपार्चर क्लिनिक आउँदो 2 सेप्टेम्बरमा हुने भएको छ मुमोङ हाइभ अफिसमा बिहान 10 बजे. के हो यो प्री डिपार्चर क्लिनिक भन्नुहुन्छ होला तपाईँ. ब्रुनाई छाडेर पोस्टिङमा अथवा असाइनमेन्टमा युकेतर्फ लाग्दै हुनुहुन्छ भने यो ट्रान्जिसन पिरियडमा तपाईँले के कुरामा ध्यान दिनुपर्छ, यावत विषयहरूमा जानकारी गराइन्छ प्री डिपार्चर क्लिनिकमा, र यो तपाईँको लागि एकदमै फलदायी हुनेछ. त्यसर्थ जो ब्रुनाई छाडेर युकेतर्फ लाग्दै हुनुहुन्छ उहाँहरूले यो प्री डिपार्चर क्लिनिक नछुटाउनुहोला. यो ड्रप इन क्लिनिक हो, तपाईँले अपोइन्टमेन्ट लिइराख्नु पर्दैन. 10 बजे 2 सेप्टेम्बरका दिन मुमोङ हाइभ अफिसमा पुग्नुहोस्, सब ठिकठाक भइहाल्छ.

सुन्दै हुनुहुन्थ्यो अनमोल गुरुङको आज भोलि र त्यसभन्दा अगाडि बिस्तारै बिस्तारै वर्षाघरमा चारेको यी दुई गीतहरू ब्याक टु ब्याक सुनेर पक्कै पनि इन्जोय गर्दै हुनुहुन्थ्यो। समय अहिले ब्रुनाईमा बिहानको 9 बज्नको लागि ठिक 5 मिनट बाँकी रहेको छ र हामी कार्यक्रमको यो दोस्रो घन्टाको अन्ततिर आइपुग्यौँ र दोस्रो घन्टालाई अब समापन गर्दैछु नितेश जङ कुँवरको एउटा गीत खोलै खोलाबाट। इन्जोय गर्दै गर्नुहोला। यसपछि 9 बजेको समाचार सुन्नुहुनेछ। समाचारपछि कार्यक्रमको तेस्रो घन्टामा हाम्रो भेट हुनेछ। स्वीकार्नुहोस् नितेश जङ कुँवरको खोलै खोला।

17 जेठमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति सच्याउनु पर्ने माग गरेर हरेक दिन विपक्षी सांसदले प्रश्न उठाउँदा सभामुख डोलप्रसाद अर्याल दुई पटक प्रधानमन्त्री बालेन्द्र शाह भेट्न पुग्नु भएको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय पुगेर सभामुख अर्यालले विपक्षीले दिनहु आवाज उठाइरहेको भन्दै सदनमा आएर जवाब दिन अनुरोध गर्नुभएको थियो। प्रधानमन्त्री शाहले उपयुक्त समयमा आउँछु भन्दै टार्ने गर्नुभएको थियो। पटक पटक अनुरोध गर्दा पनि प्रधानमन्त्री शाह आउन नमानेपछि सभामुख अर्यालले हिजो रूलिङ नै गर्नुभएको छ। बैठकमा रूलिङ गर्दै अर्यालले माननीय सदस्यहरूले लामो समयदेखि प्रतिनिधि सभा नियमावली नियम 56 बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषय प्रश्नोत्तरको माग गर्दै गरिरहेको विरोधप्रति ध्यानाकर्षण भएको भन्दै प्रतिनिधि सभाको बैठकमा उपस्थित भई नियमावलीको नियम 56, 57, 58, 59 र 60 बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन सम्माननीय प्रधानमन्त्रीलाई निर्देशन गर्दछु भन्नुभएको हो। पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री शाहलाई सदनमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन निर्देशन दिएसँगै संसदमा नयाँ रेकर्ड बनेको छ। प्रधानमन्त्रीलाई सदनमा उपस्थित भएर जवाफ दिन सभामुखबाट औपचारिक निर्देशन आएपछि 17 जेठदेखि प्रतिनिधि सभामा जारी विपक्षी दलहरूको अवरोध समेत हटेको छ। संसदीय मामिलाका जानकारले भने संसदले जन्माएको प्रधानमन्त्री नै सदनप्रति उत्तरदायी नहुँदा सभामुखले रूलिङ गर्नुपर्ने अवस्था आउनु चिन्ताजनक भएको टिप्पणी गरेका छन्। विशेष अदालतमा सबैभन्दा धेरै मुद्दा मध्य प्रदेशका छन्। विशेषको अभिलेख अनुसार 1469 थान मुद्दामा मध्य प्रदेशका मात्र 338 छन्। यो कुल मुद्दाको 23% अर्थात झण्डै 1/4 हो। त्यस्तै बागमती प्रदेशको 330, कोशीको 240 र लुम्बिनीको 202 थान मुद्दा रहेको विशेषले जनाएको छ। त्यस्तै गण्डकी सुदूरपश्चिम कर्णाली प्रदेशका क्रमशः 136, 116 र 80 मुद्दा छन्। विशेषले गैर कानूनी सम्पत्ति आर्जन, घुस, रिश्वत, नक्कली प्रमाणपत्र र सम्पत्ति शुद्धिकरणका साथै निर्णयगत अनियमितताका मुद्दा हेर्ने गर्छ। विशेषमा मात्रै होइन, अख्तियारको अभिलेखले पनि उजुरीका हिसाबले मध्य प्रदेशमा बढी उजुरी गर्ने गरेको देखाएको छ। स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको समस्या निमिट्यान्न भएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा दरबन्दी बमोजिम प्रमुख प्रशासकीय खटाएर रिक्तताको लामो गतिरोधलाई अन्त्य गरेको हो। स्थानीय तहमा दरबन्दी बमोजिम पूर्ण रूपमा प्रमुख प्रशासकीय खटाइएको सम्भवत यो पहिलो पटक भएको मन्त्रालयको दावी छ। सोमबार मन्त्रालयले विभिन्न मन्त्रालय र निकायमा कार्यरत कर्मचारीलाई स्थानीय तहमा सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको हो। मन्त्रालयको निर्णयबाट 42 स्थानीय तहमा प्रमुख प्रशासकीय खटाइएको छ। तीमध्ये 20 जनालाई नगरपालिकामा र 22 जनालाई गाउँपालिकामा खटाइएको हो। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बिहान 11 बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न 4 मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ। सन् 2010 चीनको गुआङझाउमा भएको एसियाली खेलकुद प्रतियोगितामा दीपक महर्जनले नेपालका लागि बक्सिङ विधामा ऐतिहासिक कास्य पदक जित्नु भएको थियो। गुआङझाउ एसियाड यता नेपाल बक्सिङमा पदक विहीन रहँदै आएको छ। नेपाललाई यो विधामा अन्तिम पटक पदक दिलाएका दीपक अहिले टोलीका प्रशिक्षक हुनुहुन्छ। उहाँको प्रशिक्षणमै नेपाली बक्सिङ टोलीले इन्चोन, जकार्ता र हङझौ एसियाडमा पदकका लागि प्रयास नगरेको होइनन्। नेपाली मुक्केबाजी प्री क्वार्टर फाइनल र क्वार्टर फाइनल भन्दा माथि बढ्न सकेको छैन। यसपटक बक्सिङका खेलाडीले आगामी 3 असोजदेखि जापानको आइसी र नागोयामा हुने 20 एसियाडमा पदकका

औषधि उपचार तथा दैनिक उपभोग्य सामग्रीको समस्या भोग्नु परेको सिडिओ खडानन्द अधिकारीले जानकारी दिनुभयो। नमस्ते, खबर यति नै। नमस्कार।

नमस्ते, स्वागत गरेँ फेरि पनि यहाँहरू सबैलाई जस जसले यतिखेर बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ। यो प्रभातकालीन आवाज कार्यक्रम हो। हामी भर्खरै कार्यक्रमको तेस्रो घण्टामा पनि प्रवेश गऱ्यौँ विधान राणा भाटको गीतबाट, टुक्रेको सपना झैँ। यो गीतबाट कार्यक्रमको तेस्रो घण्टा पनि अगाडि बढ्यो र तपाईँ यदि कार्यक्रममा जोडिन चाहनुहुन्छ हामीसँग, आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न अथवा कसैलाई समर्पित गर्न चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग अनि हाम्रा श्रोतासँग सेयर गर्न चाहनुहुन्छ भने कृपया आउँदै गर्नुहोला। फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुकबाट सम्पर्क गर्नुभए पनि हुन्छ। बिएफएस रेडियो सुन्दै आउनुभएको पनि वर्षौँ भइसक्यो, तर कहिले तपाईँले बिएफएस रेडियोको अनलाइन सर्भेमा भाग लिएर हामीलाई आफ्नो राय सल्लाह दिनुभएको छ? यदि त्यसो गर्नुभएको छैन भने bfps.com/survey जानुहोस्, त्यहाँ केही प्रश्नहरू सोधिएका छन्, तिनको जवाफ दिनुहोस्। त्यति गर्ने बित्तिकै तपाईँको नाम अटोमेटिकली दर्ता भइहाल्छ 200 sterling pounds सपिङ भाउचरका लागि। बिएफएस रेडियोले हरेक तिन तिन महिनामा एक भाग्यशाली श्रोतालाई प्रदान गर्दै आएको छ 200 sterling pounds यो सपिङ भाउचर। के थाहा, त्यो भाग्यशाली श्रोता कुनै दिन तपाईँ पनि बन्न सक्नुहुन्छ, त्यसैले प्रयास जारी राख्नुहोला। बिएफएस रेडियोको यो अनलाइन सर्वे सर्भिस पर्सनल एन्ड पार्टनर्स, एमओडी सिभिल सर्भेन्ट्स एन्ड पार्टनर्स र एमओडी कन्ट्राक्टर्स एन्ड पार्टनर्सका लागि खुला गरिएको छ।

सपनाको सहर स्मृति राईले गाउनुभएको निकै जोसिलो गीत सुन्दै हुनुहुन्थ्यो। बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ, यो प्रभातकालीन आवाज कार्यक्रम हो र तपाईँ यतिखेर हुनुहुन्छ लाल शाहीको साथमा। आजको दिन सन् 1949 सालमा एडी डासलर भन्ने मानिसले एडिडास स्थापना गरेका रहेछन्। त्यति बेला उनले एथलेटिक पर्फर्मेन्स इम्प्रुभ गर्नका लागि भनेर त्यो भिजनले अगाडि बढेका रहेछन् र एडिडासको स्थापना भएको रहेछ 1949 साल ठिक आजको दिन। र नाम भने बडो मजाले मिलाएर राखेका रहेछन् किनभने उनको नाम एडी अनि डासलर DASSLER हो, एडिडास पहिलो तीन अक्षर, दोस्रो उनको सरनेमको तिनवटा अक्षर राखेर अगाडिसँग जोडिदिएछन्, एडिडास भएको रहेछ त्यस दिनदेखि 1949 साल ठिक आजको दिन 18 अगस्तमा एडिडास स्थापना भएको दिन।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
0: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

सुन्दै हुनुहुन्थ्यो स्त्रीज ब्यान्डको आगमन. ब्रिटिस फोर्सेस बनाइबासीका लागि परागा क्लब समर फेस्ट 2026 चारदेखि छ सेप्टेम्बरसम्म पनागा क्लबको फिल्डमा. हजुर, पनागा क्लबको फिल्डमा शुक्रबार अनि शनिबार दिनको 2 बजेदेखि रातको 11 बजेसम्म हुनेछ, अनि आइतबारको दिन बिहान 10 बजेदेखि बेलुकी 8 बजेसम्म. पनागा क्लब समर फेस्ट 2026 यो रमाइलो कार्यक्रममा सपरिवार पाल्नु भई भरपूर मनोरञ्जन लिन सक्नुहुनेछ. र यो 3-day इभेन्ट हो. वाइड रेन्ज अफ अट्र्याक्सन्स त्यहाँ हुनेछन्. फुड भेन्डर्स, रेप्टाइल एक्जिबिसन र फ्यामिली फ्रेन्डली एक्टिभिटीहरू. नानी केटाकेटीहरू बच्चाहरूको लागि पनि त्यहाँ व्यवस्था गरिएको छ, र तपाईँ परिवारको साथमा गएर रमाइलो गर्न सक्नुहुन्छ. 4-6 सेप्टेम्बरमा पनागा क्लब समर फेस्ट. ब्रुनाईमा अहिले विशेष गरी सेरिया इलाकामा निकै क्लियर हुँदै गएको छ आकाश, घाम मजाले लागेको छ, र आज तापक्रम पनि अलि बढी नै छ, र केही दिन भयो फेरि पानी परेको छैन. पानी पर्दाखेरि अलिकति भए पनि राहत मिल्थ्यो कि भनेको, त्यो अझै मौका पाइएको छैन. हुन त अहिले रेनी सिजन त होइन खास खासमा, तर पनि पानी नपर्नाले वरपरका ताल तलैयाहरू जब सबै सुक्न थाले, नालाहरू. म सधैँ G15 यहाँ स्टुडियोमा आउने बेलामा जहिले पनि एउटा त्यो नाला क्रस गरेर आउनुपर्ने हुन्छ हाम्रो घरदेखि उता, र त्यो नाला पहिला टन्न भरिन्थ्यो पानी, र त्यहाँ माछाहरू खेलिराखेका हुन्थे, वरपर माछा मार्ने मानिसहरूको पनि त्यहाँ भिड हुने गर्दथ्यो. तर अहिले पानी भए पो माछा मार्नु सबै सुकेर नाला पक्कै फङरङै भइसकेको छ, अनि यदा कदा कुनातिर अलिअलि केही भ्यागुता माछाहरू त होलान्, तर एकदमै हिलोमा तल दबेर त्यो कलभर्ट मुनि मात्रै होलान्, तर अरू ठाउँमा भने अहिले जम्मै सुक्खा भएको छ. आशा गरौँ छिटै पानी पर्छ तर मौसमले त्यो सङ्केत देखाएको छैन. बाहिर एकदमै टन्टला पुर घाम लागिसक्यो. 9:30 बजे पनि एकदमै दिनको प्रचण्ड 1-2 बजेको घाम जस्तो अहिले लागिरहेको छ, तर ब्रुनाईमा कुनै नौलो कुरो भएन.

तिमीले हेर्दा कसैले गाह्रो हुन्छ यो मन. नवीन के भट्टराईको केही पुरानो गीत हो तर अहिले मैले स्मरण दिलाएँ यहाँहरूलाई. समय समयमा हामीले केही पुराना गीतहरू सुन्ने मौका पाउँदाखेरि पुराना दिनहरूको याद पनि आउँछ. र नवीन के भट्टराई कुनै समयमा अत्यन्तै चर्चित पप गायकका रूपमा थिए. हुन त अहिले पनि उत्ति नै उनको चर्चा छ तर पनि अहिले अब सबै बिस्तारै बिस्तारै उमेर ढल्कँदै गएपछि पहिलेको जस्तो पर्फर्मेन्स दिन सक्ने पनि भएन. अर्को कुरा बिस्तारै बिस्तारै अब गलाले पनि साथ दिन छाड्छ र गीतहरू विशेष गरी सिङ्गरहरूका त्यति बढी मात्रामा सार्वजनिक भएका छैनन्. पुराना पुराना त्यस्ता एकदमै हस्तीहरू मध्येका एक नवीन के भट्टराई हुन्. उनका प्राय जसो सबै गीतहरू एकदमै एक से एक हिट थिए र त्यसमध्येको यो एक भर्खरै सुनेको गीत पनि हो. युएसएमा 38 मिलियन एग्स रिकल गरियो अरे. हुन त यस्तो नौलो कुरो होइन. त्यहाँको फुड एन्ड ड्रग्स एजेन्सी एफडिएले विशेष गरी मिड वेस्ट पोल्ट्री सर्भिसेसले बिक्री वितरणमा ल्याएको अन्डा रिकल गरेको भन्ने बुझिएको छ. युएसएवासी जो हुनुहुन्छ विशेष गरी लुइजियाना, टेक्सस, ओक्लाहोमा, आर्कन्स, मेक्सिको, न्यू मेक्सिको अनि मिसिसिपी राज्यमा सप्लाई हुँदै आएका अन्डामा यस्तो अवस्था आएको हो र सबै रिकल गरिएको भन्ने बुझिएको छ स्टोरबाट. र त्यस्तो अन्डा खाएमा साल्मोनेला एन्टरिटाइडिस र अन्य ब्याक्टेरियाको कारणले गर्दाखेरि फिभर, डायरिया, नोजिया, भोमिटिङ हुने, एब्डोमिनल पेन हुने र साल्मोनेला पोइजनिङ अब त्यत्तिकै चान्सुने होइन, यसले ज्यान समेत लिन सक्छ. त्यही भएर अमेरिकावासी याद गर्नुहोला, ती स्टेटहरूमा अहिले 38 मिलियन एग्स रिकल गरिएको छ, पसलहरूबाट सबै हटाइएको छ भनेर भनिएको छ. हुन त खानेकुरामा यस्ता केही मिसावटहरू अथवा यस्ता केही समस्याहरू समय समयमा देख्ने गर्दछौँ, हामी सुन्ने गर्दछौँ र हामी सधैँ आफ्नो स्वास्थ्यको ख्याल गर्नु पर्यो र होसियार रहनुपर्छ. अब सनुप पौडेलको गीत सुन्छ हामी, दैव हे.

0: BFBS Gorkha Radio. साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेट्सको लक्ष्य भेटरन्स तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
1: यो BFBS गोर्खा रेडियो हो।

ngayon ang tiyo, Ratsananahal ko asambhab. हामीलाई यतिखेर ब्युटिफुल हेम्जा पोखराबाट सूर्जय यञ्जनजीले सम्पर्क गर्नुभएको छ फेसबुक मार्फत र बिहान कार्यक्रम सुन्दै हुनुहुँदो रहेछ अनि चियाको चुसीको साथमा कार्यक्रम सुन्दैछु भन्नुहुन्छ अनि भदौ महिना लागेसँगै मेरो आज भदौ 2 गते अर्थात् अगस्ट 18 तारिक जन्मदिन पनि हो र मेरो जन्मदिनको सुखद उपलक्ष्यमा देश विदेशमा रहनुहुने सबै सबैलाई नमस्कार भन्न चाहन्छु भन्नुहुन्छ र उहाँ लेख्नुहुन्छ उमेर गएको पनि चाल नै पाइएन हिजो जस्तै लाग्छ खेतबारीमा खेल्दै उफ्रिँदै मोजाले तयार पारेको बल खेल्दै साथीभाइसँग बिताएको त्यो दिन र स्कुलमा रिजल्ट सुन्नु जाँदा के हुने हो भनेर मनमा ढोक ढोक हुँदै गएको तर समय उमेर गएको केही थाहा नहुने रहेछ भनेर भन्नुहुन्छ एकदमै सही कुरा गर्नुभयो र उमेर भनिन्छ नि इट्स जस्ट अ नम्बर कतिलाई ठिक लाग्छ कतिलाई लाग्दैन त्यो आफ्नो ठाउँमा छ तर उमेर गएको भने चाल पाइन्न झन् साथीभाइको साथमा उमेर गएको त चालै नपाइने अब मेरो हालत पनि त्यही छ वरपरका साथीहरू सधैँ यही परिवेशमा हामी आफ्नो दैनिकी गुजारिरहेका छौँ समय गएको पत्तै हुँदैन उमेर गएको अथवा उमेरले डाँडा काटेको पक्कै हुँदैन पत्तै हुँदैन त्यही भएर अब उमेर हुँदाखेरि रमाइलो गर्न चाहिँ छोड्नु हुँदैन मेरो यही नै भनाइ सेयर गर्न चाहे सूर्य यञ्जनजीसँग र उहाँले एउटा जन्मदिनको गीत बजाइदिनुहुन्थ्यो कि भनेर भन्नुभएको छ अवश्य पनि ह्याप्पी बर्थडे सूर्य यञ्जनजी एउटा गीत स्वीकार्नुहोस् शनि श्रेष्ठको नथाकुन पाइला तिम्रो

हजुर, कति मिठो शुभकामना गीत जन्मदिनको र हेमजा पोखरा निवासी सूर्य योञ्जनजीलाई जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना अनि यहाँको उत्तरोत्तर प्रगतिको हामी कामना गर्दछौँ। बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ। हामी कार्यक्रमको पुछार पुछारमा आइपुगेका छौँ। आज समय अहिले ब्रुनाईमा बिहानको 10 बज्नको लागि 8:30 बाँकी रहेको छ र तपाईँ यतिखेर हुनुहुन्छ लाल शाहीको साथमा। ब्रिटिस फोर्सेस ब्रुनाईवासी युके तर्फ लाग्दै हुनुहुन्छ। यहाँ ब्रुनाई छाडेर भने तपाईँ यहाँ रहनु हुँदाखेरि प्रयोग गर्दै गर्नुभएको बिएफएस टिभी बक्स नबुझाइकन नजानुहोला। बुझाएर मात्रै जानुहोस्, किनभने नबुझाइ जानुभयो भने $500 तपाईँलाई जरिवाना लाग्न सक्छ। त्यो हामी गराउन चाहँदैनौँ जरिवाना, त्यसर्थ समयमै ल्याएर बुझाइदिनुहोला। कथम कदाचित तपाईँले रिमुभल सर्भिसमा झुक्किएर पठाइहाल्नुभयो भने तुरुन्त हामीलाई रिपोर्ट गर्नुहोला बिएफएसमा। हामी तपाईँलाई वैकल्पिक उपाय सुझाउनेछौँ, अन्यथा $500 जरिवाना लाग्न सक्छ। सावधान रहनुहोला। अब गीत सुनौ आर्यन मगरको खुसी।

आर्यन मगरको खुसी र यो गीतको साथमा हामी आजको प्रभातकालीन आवाज कार्यक्रमको अन्ततिर आइपुग्यौँ। ब्रुनाईको समय अहिले बिहानको 10 बज्नको लागि ठिक 4 मिनट बाँकी रहेको छ। मैले अब यहाँहरूसँग कार्यक्रमबाट बिदा लिने बेला भइसक्यो। जाँदा जाँदै सिम्पल खरेल र अमन प्रधानको यो गीत विरतीको नशा यहाँहरूलाई सुम्पन्छु अनि कार्यक्रमबाट छुट्टिन्छु पनि। यो गीतपछि 10 बजेको समाचार सुन्नुहुनेछ। समाचारपछि धनराज आउनुहुनेछ आजको मझेरी कार्यक्रम लिएर। म भने बिदा भएँ। भोलि बिहान ठिक 7 बजे ब्रुनाईको समय भेटौँला। त्यतिन्जेलसम्मका लागि मलाई बिदा दिनुहोस्। नमस्ते, बाबाई।

0: मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल एमसिए नेपालले अमेरिकी सहयोगमा सञ्चालित मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसी परियोजनाको एक वर्ष म्याद थप गर्न अनुरोध सहित पठाएको प्रस्ताव तीन महिनादेखि अर्थ मन्त्रालयमै थन्किएको छ। एमसिए नेपाल अमेरिकी सहयोगमा सञ्चालित एमसिसी परियोजना कार्यान्वयन निकाय हो। अर्थले आवश्यक निर्णय नलिएका कारण प्रस्ताव अमेरिकाको वाशिङटन डिसी स्थित एमसिसी मुख्यालयसम्म अझै पुगेको छैन। एमसिए नेपालले गत जेठको मध्यतिरै मन्त्रालयमा पत्र पठाउँदै 74 करोड 70 लाख डलरको आयोजनाको एक वर्ष म्याद थपका लागि औपचारिक रूपमा एमसिसी मुख्यालयसँग समन्वय गरिदिन आग्रह गरेको थियो। आयोजना अन्तर्गत 315 किलोमिटर लामो प्रसारण लाइन र सड़क स्तर उन्नतिका परियोजना छन्। अर्थ मन्त्रालयका वरिष्ठ अधिकारीले एमसिए नेपालका तर्फबाट पत्र प्राप्त भएको पुष्टि गर्दै त्यसलाई अहिलेसम्म एमसिसी मुख्यालय नपठाइएको जानकारी दिनुभएको छ। आज 5 संसदीय समितिको बैठक बस्दैछ। कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठक बस्ने भएको हो। कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान 9:30 बस्दैछ। बैठकमा कृषि वन तथा पर्यावरण मन्त्रालयद्वारा गठित मानव वन्यजन्तु द्वन्द व्यवस्थापन प्राविधिक कार्यालयद्वारा तयार पारिएको प्रतिवेदन, अ ब्रिफ टेक्निकल रिपोर्ट अन एड्रेसिङ ह्युमन वाइल्ड लाइफ कन्फ्लिक्ट इन नेपाल, अ नेशनल स्ट्राटेजी फर कन्फ्लिक्ट म्यानेजमेन्ट मिटिगेसन एण्ड को एक्जिस्टेन्समाथि छलफल हुनेछ। यसै गरी बिहान 10:00 बस्ने पूर्वाधार विकास समितिको बैठकमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपान र यसले भोग्नु परेको समस्याका विषयमा छलफल हुनेछ। बिहान 10:30 बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा मदन पुरस्कार गुठीको स्थलगत अवलोकन तथा विविध विषयमा छलफल हुनेछ। यसै गरी बिहान 11:00 बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठकमा सरकारद्वारा नियुक्त हुने निकायका पदाधिकारीमा समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने सम्बन्धमा छलफल हुने कार्यसूची छ। विधायन व्यवस्थापन समितिको बैठक 11:30 बस्ने भएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीले ठूलो परिमाणमा लागु औषध गाँजासहित 3 पक्रेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता वेद प्रसाद गौतमका अनुसार डाबरीबाट लालबन्दी जाँदै गरेको अटोबाट गाँजा बरामद भएको हो। 5 पोखामा राखिएको 22 किलो 800 ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले लालबन्दी 1 नवलपुर स्थित अञ्जली अस्पताल अगाडिबाट अटो चालक सर्लाहीको हरिवन 1 घोकौलीका 23 सुशील शाह, 25 जगतारण शाह र 25 राधिका शाहलाई पक्राउ गरेको हो। प्रवक्ता गौतमका अनुसार पक्राउ परेका तीनैजना विरूद्ध लागु औषध मुद्दामा अनुसन्धानका लागि अदालतबाट 7 म्याद थप गरिएको छ। नाडा अटो शोका संयोजक अनुप कुमार बरालले नाइमा अटो शो आफूहरूको कपी भएको दावी गर्नुभएको छ। नाडाले 18 शोको आयोजना गरिरहेकाले आफूहरूले गरिरहेको इभेन्ट ओरिजिनल भएको बताउनु भयो। आगामी 9-14 काठमाडौँको भ्रिकुटी बन्द प्रदर्शन स्थलमा आयोजना हुने नाडा अटो शोको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत जारेड कुस्नरले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग 4 बढी समय भेटवार्ता गर्नुभएको छ। गाजाका लागि अमेरिकाले अघि सारेको पछिल्लो शान्ति प्रस्ताव नेतान्याहुले अस्वीकार गर्नुभएपछि कुस्नर र नेतान्याहुबीच लामो छलफल भएको हो। अमेरिकाले अघि सारेका प्रस्तावमा इजरायली सेना गाजामा आफूले नियन्त्रणमा लिएका क्षेत्रबाट क्रमशः फिर्ता हुने र त्यसको बदलामा हमासले पनि चरणबद्ध रूपमा हतियार त्याग्ने व्यवस्था गरिएको छ। हमासले भने प्रस्ताव स्वीकारेको छ, तर प्रधानमन्त्री नेतान्याहुले हमास पूर्ण रूपमा निशस्त्र नभएसम्म इजरायली सेना गाजाबाट फिर्ता नहुने स्पष्ट अडान राख्नु भएको छ। भेटवार्तापछि कुस्नरले फक्स न्यूजसँग कुरा गर्दै नेतान्याहुले व्यक्त गर्नुभएका केही चासोका विषयमा आफूले आश्वासन दिएको बताउनु भएको छ।
1: We could be seeing progress, you know, in as little as 30 days, hopefully on, you know, starting to take some of the weapons out and hopefully filling in some of the tunnels as well in the next 60 to 90 days as well. So progress could come quite soon, but we do need cooperation from both sides. For Israel, we think this is a win-win situation because if Hamas actually gives over the weapons and the tunnels, you know, willingly over the next 60 to 90 days, that obviously would be the elimination of a huge security threat for Israel.
0: बेलायती ड्रोन प्रयोग गरी रुसको मुख्य भूभागभित्र गहिराईसम्म आक्रमण गरिएको रिपोर्ट सार्वजनिक भएपछि रुसले बेलायतलाई परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ। पछिल्ला केही महिना यता युक्रेनले रुसमाथि आफ्नो ड्रोन आक्रमण तीव्र बनाएको छ। युक्रेनले रुसी सैन्य उद्योग तथा ऊर्जा पूर्वाधारलाई समेत निशाना बनाउँदै आएको छ। रुसले बेलायत

हजुर, यो हो नि तरिका। नमस्ते। यो तरिकासँगै म आज पनि उपस्थित भइसकेको छु धनराज कार्यक्रम मझेरी लिएर बिएफबिएस गोर्खा रेडियो ब्रुनाईको स्टुडियोबाट। तपाईँहरू सम्पूर्ण श्रोतालाई हार्दिक नमस्कार अनि स्वागत छ, जहाँ जहाँ हुनुहुन्छ, जुन जुन समयमा सुनिराख्नु भएको छ अनि

जुन जुन माध्यमबाट हामीलाई श्रवण गरिराख्नु भएको छ तपाईँहरू सम्पूर्णलाई एकमुष्ट नमस्कार अनि स्वागत छ। आज मङ्गलबार 18 अगस्त 2026 साल तदनुसार भदौ 2 गते विक्रम सम्वत 2083 सालको कार्यक्रम मझेरी लिएर म सदा जस्तै उपस्थित भइसकेको छु। हिजोदेखि सुचारू रूपमा फेरि पनि उपस्थित भएको छु, तिन हप्ता प्लस एक दिन दुई दिनको भनौँ विकेन्ड गनेर त्यस पछाडि हामी अब चाहिँ केही समयलाई फेरि कार्यक्रममा निरन्तर उपस्थित भइरहने नै छु र आशा गर्दछु तपाईँहरूले हाम्रा बिएबिएस गोर्खा रेडियो ब्रुनाई युके र नेपाललाई तपाईँहरूले 24 घन्टा साथ दिने गर्नुहुन्छ। 24 घन्टामा फेरि 24 घन्टा रेडियो सुनेर बस्ने त होइन, तपाईँहरूको आफ्नो फुर्सदमा ड्युटीमा हुनुहुँदाखेरि अथवा घरमा आराम गर्दै हामीलाई साथ दिने गर्नुहुन्छ। अरू बेला त यसो सुत्नु पऱ्यो, खानु पऱ्यो, होइन, यसो साथीभाइहरूसँग हिँड्नु पऱ्यो, ती बाहेक अरू समयमा हामीलाई साथ दिइराख्नु भएको हुन्छ सधैँ नै। त्यसका लागि हामी आभार प्रकट जहिले पनि गरिराखेका हुन्छौँ, हुन त भनिराख्नुपर्ने कुरा त होइन नै। कार्यक्रमको सुरुवाती यो हो नि तरिका भन्ने चड्के गीतबाट सुरु गऱ्यौँ श्रोता। बाबुल गिरी अनि जुनु रिजाल काफ्रेले गाउनु भएको थियो यो गीतलाई। अलिक पुरानै गीत हो, 2015-16 सालतिरको गीत हो, तर यो पुरानो नहुने खालको गीत छ लिरिक्स पनि म्युजिक पनि र आवाज त कुरै गर्न परेन। र यस्तै यस्तै गीतहरू नै आज तपाईँहरूलाई सुन्दै सुनाउँदै जाने मेरो चाहिँ प्रयास रहनेछ। आज मलाई साथ दिनलाई हाम्रै नयाँ प्रेजेन्टर बहिनी वृन्दा राई पनि आइपुग्नु भएको छ। उहाँले तपाईँहरूलाई केही सामग्रीहरू कार्यक्रमको अन्तरालमा पस्किनु नै हुनेछ। अहिले भने हामी चाहिँ एउटा गीत सुन्नतर्फ लागौँ। कसको पालो परेको छ, कमल मान सिंहले गाउनुभएको गीतको पालो परेको छ, रम्ने झुम्ने यहीँ हो बेला। हजुर, मङ्गलबारको कार्यक्रम हो, रमौँ झुमौँ श्रोता।

0: कमल मान सिंहले गाउनुभयो यो गीतलाई श्रोता रम्ने झुम्ने यही हो बेला र रम्ने झुम्ने बेला हुँदै गर्दाखेरि अब एकैछिन म तपाईँहरूलाई मौसमको छोटो चर्चा गराउँछु। हामीले प्राय तीन ठाउँको मात्रै मौसम अलिकति विस्तृत रूपमा भन्ने गर्दछौँ र अन्य स्थानका श्रोताहरू तपाईँहरूले चाहिँ यसो तपाईँहरूको स्थानतिरको के कसो छ मौसम सुनिराख्नु भएको छ नि बताउने गर्नुहोस् है त। ब्रुनाईमा अहिले बिहानको 10:16 गयो, 17 जानै आँटेको छ। सेरियामा 25 डिग्री सेल्सियस न्यूनतम तापक्रम अनुमान गरिएको छ भने 33 डिग्री सेल्सियससम्मको अधिकतम तापक्रम आज पुग्ने प्रक्षेपण गरिएको छ। घमाइलो छ सेरिया श्रोता आज र त्यसका साथमा मन्द गतिमा हावा चल्ने अनुमान पनि गरिएको छ। वृन्द बहिनी तपाईँलाई स्वागत छ। यसो तपाईँले चाहिँ काठमाडौँतिर के कस्तो रहेछ हेरिदिनुहोस् न, कति बज्यो नेपालमा यसो समय हाम्रा श्रोतालाई जानकारी गराउनुहोस् न।
1: काठमाडौँमा दाजु अहिले बिहानको 8:02 गएको छ र यसै गरी काठमाडौँको वेदर भन्नु पर्दाखेरि चाहिँ अहिले अधिकतम तापक्रम 28 डिग्री रहेको छ भने चाहिँ न्यूनतम तापक्रम 20 डिग्री रहनेछ भने हल्का बर्सातको साथ मन्द गतिमा हावा चल्ने देखाइएको छ।
0: हजुर पक्कै पनि बहिनी धन्यवाद तपाईँलाई यो मौसमको जानकारी दिनुभएकोमा। आज दिनभरि नै काठमाडौँ उपत्यकामा छिटफुट वर्षा हुने र बदली भइबस्ने अनुमानहरू गरिएको छ। त्यस्तै बेलायततिर लागौँ, लन्डनको समय पनि यसो हेरिदिनुहोस् न बहिनी। बेलायतको समय माफ गर्नुहोस् लन्डनको होइन,
1: बेलायतको समय भन्दाखेरि दाजु अहिले 3:18 गएको छ जुन चाहिँ अहिले रातिको समय रहेको छ। यसै गरी वेदर मौसमको बारे भन्नु पर्दाखेरि चाहिँ हल्का सावर देखाइएको छ, साथसाथै मन्द गतिमा हावा चल्ने देखाइएको छ भने अधिकतम तापक्रम 25 डिग्री रहनेछ भने न्यूनतम तापक्रम 16 डिग्री रहनेछ दाजु।
0: हजुर 16 डिग्री सेल्सियस हिजो पनि अलिकति मैले तपाईँहरूलाई श्रोताहरू चर्चा गरेको थिएँ। अब यो हप्तादेखि बिस्तारै नर्मल अगस्तको टेम्परेचरहरूमा झर्न थाल्छ बेलायतको मौसम अथवा एज अ होल युरोपको भनेको थिएँ र बिहानी भने अलिकति पानी पर्ने कतै कतै देखाइएको छ भने दिउँसो दिनभरि भने बदली भई सुक्खा हावा बहने अनुमान गरिएको छ। हजुर बहिनी अब एउटा गीत सुनाऊ क्या हाम्रा श्रोताहरूलाई, लाइनमा कुन परेको छ गीत यसो भनिदिनुहोस् न।
1: अहिलेको पालो चाहिँ भएको छ करण परियार र गङ्गा सोनामको आवाजमा वारी पिपल पारी बर।
0: मिठो छ जस्तो लाग्यो गीत, अब हामी यो गीत सुन्नतर्फ लागौँ श्रोताहरूसँगै।

0: गोर्खा रेडियो, गोर्खा रेडियो।
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
2: त्यसलाई सहेर नबसौँ,
1: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि, होइन?
0: यो PFBS गोर्खा रेडियो हो।

0: हजुर, तिमी र म परिवर्तन हौं भन्ने गीत सुन्यौ। गीत गाउने कलाकार हुनुहुन्थ्यो श्रोता समृद्धि राई। समृद्धि राईले अचेल निकै राम्रा राम्रा गीतहरू बजारमा ल्याउन थालेकी छन् र ती मध्येकै यो परिवर्तन पनि हो। र अहिले वृन्दा बहिनी जो हामीसँग ट्रेनिङमा हुनुहुन्छ र केही समय पछाडि उहाँ अवश्य नै आफ्नो कार्यक्रम लिएर तपाईँ समक्ष हामी समक्ष प्रस्तुत गर्न थाल्नुहुनेछ। उहाँले चाहिँ अहिले एउटा दुईवटा अङ्ग्रेजीको लेसन पो लिन्छु भन्दै हुनुहुन्छ, के लेसन रहेछ बहिनीबाटै सुनिहालौँ।
1: दाजु, लेसन साँच्चै पनि यो अङ्ग्रेजीको लेसन चाहिँ अहिले लिनै पर्ने भएको रहेछ, किनभने छोराछोरी जति हुर्किँदै गयो उनीहरूसँग उत्तिकै हाम्रो चाहिँ एउटा युद्ध जस्तो हुँदो रहेछ भाषाको बेरियरले गर्दाखेरि पनि। र मलाई चाहिँ एउटा इङ्ग्लिस इडियम्सहरूको बारेमा चाहिँ हल्का कुराकानी गर्न मन लाग्यो।
0: पक्कै पनि
1: जस्तै एउटा इडियम्समा छ, हामीले पहिला इडियम्स त पढेको हो नि त, होइन दाजु?
0: अनि
1: एउटा भनाइ छ इङ्ग्लिसमा, वान्स इन अ ब्लू मुन भनेर। अब वान्स इन अ ब्लू मुनलाई त हामीले एकचोटिको निलो जुन भनेर त पक्कै पनि
0: सिधा अर्थ
1: हजुर सेन्स लाग्दैन, होइन? र नेपालीमा यसमा चाहिँ बिरलै भन्दो रहेछ, जस्तै कि अब यसलाई चाहिँ हामीले कसरी प्रयोग गर्न सक्छ भने चाहिँ यो इडियम्सलाई चाहिँ आ इट पिज्जा वान्स इन अ ब्लू मुन भनेर चाहिँ हामीले भन्न सक्दो रहेछौँ। जस्तै कि म कहिलेकाहीँ मात्र पिज्जा खान्छु,
0: होइन?
1: तर मेरो जिन्दगीमा चाहिँ अहिले के भइरहेछ भने दाजु, आई गो टु द जिम वान्स इन अ ब्लू मुन भइरहेछ, होइन? अनि यसै गरी अर्को एरियम्स पनि मलाई दिमागमा आइरहेछ है, वान्स इन अ बेटर लेट देन नेभर भनेर, होइन? त्यो चाहिँ ढिलो भए पनि गर्नु राम्रो भनिन्छ पक्कै पनि, होइन? अनि यसलाई चाहिँ हामीले कसरी यो इडियम्सलाई चाहिँ हामीले कसरी प्रयोग गर्न सक्छौँ एउटा वाक्यमा भन्यो भने चाहिँ यु फाइनली केम बेटर लेट देन नेभर। नेपालीमा पनि म यसलाई अर्थ नेपालीमा भन्न चाहन्छु, हजुर, उल्खा गर्न चाहन्छु, तिमी ढिलो भए पनि आयो, नआइदिनु भन्दा त राम्रो हो।
0: हजुर, तपाईँले भन्दै गर्दाखेरि अघि भर्खरको उदाहरणमा आई गो टु द जिम वान्स इन अ ब्लू मुन भन्नुभयो, अनि ठ्याक्कै यो तपाईँको यो सेकेन्डको उसँग नि मिल्यो बहिनी, बेटर लेट देन नेभर, कहिले नजानु भन्दा एक दिन बिस्तारै भयो नि जानु राम्रो, त्यसैले जित्छ होला।
1: हजुर, अनि यसै अर्को पनि मलाई प्रभाव आइरहेछ है, स्पिल द बिन्स। अब यसलाई त अब बोडी पोखाऊ भन्नेको त अब अर्थ त लाग्छ नेपालीमा, तर अङ्ग्रेजीमा चाहिँ फेरि यसको अर्थ चाहिँ स्पिल द बिन्स भन्ने चाहिँ कसरी पनि बुझिँदो रहेछ भने चाहिँ गोप्य कुरा फुकाउनु भनेर पनि बुझिँदो रहेछ। र जस्तै अब गोप्य कुरा कसैले अब भन्नु लाउनु मन छ भने अङ्ग्रेजीमा चाहिँ कसरी पनि भन्न सकिन्छ अरे चाहिँ, स्पिल द बिन्स भनेको चाहिँ गोप्य कुरा खोल्नु भनेर चाहिँ भनिन्छ अरे दाजु।
0: उदाहरण पनि छ यसको बहिनी?
1: यसको उदाहरण तपाईँलाई सोध्नु पर्ला छ दाजु।
0: अब गोप्य कुरा नखोलौँ बहिनी, अब ठिकै छ, कति गोप्य कुरा भन्दा पनि हुन्छ हुन त, तर नभनेकै कति कुरा चाहिँ राम्रो हुन्छ।
1: पक्कै पनि।
0: अब हामी धेरै गन्थन नगरौँ, हामीसँग तिन घन्टा नै समय छ गन्थन गर्नका लागि, गीत सुन्नतर्फ लागौँ। गीत के लाइन भएको रहेछ यसो हेरिदिनुहोस्।
1: गीत अहिले अन्जु पन्त र राजन राज शिवाकोटीको आवाजमा तिरिमिरी तिरिमिरी तिन तारे
0: सुन्न लागिहालौँ।

तिरिमिरी तिरिमिरी तीन तारा अन्जु पन्त अनि राजन राज शिवाकोटीको मिठो आवाजमा हामीले गीत सुने श्रोता मजेरी कार्यक्रममा हुनुहुन्छ। म धनराज राईले कार्यक्रम सञ्चालन गर्दैछु र आज हामीसँग हुनुहुन्छ, मलाई साथ दिँदै हुनुहुन्छ वृन्दा राई बहिनी पनि। उहाँ तालिमरत प्रेजेन्टरको रूपमा हामीसँग उपस्थित हुनुहुन्छ र यो दुईजनाले कार्यक्रम यसो मिलेर उहाँलाई सिकाउँदै आफू नि सिक्दै जाने क्रममा केही तलमाथि भयो भने तपाईँले हामीलाई पक्कै पनि क्षमा गर्नुहुनेछ। ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोताहरूलाई एउटा अत्यन्तै जरुरी सूचना, यो डिफेन्स इन्फ्रास्ट्रक्चर अर्गनाइजेसन डिआइओ ब्रुनाईबाट आएको जानकारी हो र यो गत केही दिनदेखि सञ्चालन भइरहेको छ र आज भने यो सेड्युल्ड वाटर टेम्परेचर मोनिटरिङ र क्लोरिन टेस्टिङको कार्यक्रम सुचारु नै रहनेछ। 18 अगस्तको दिन आज बिहानको 8 बजेदेखि साँझको 5 बजेसम्म ब्लक एसटियुभी, यो चाहिँ H15 को लोकेसनमा रहेको ब्लकहरूको, यो 4 ब्लकहरूको चाहिँ यो काम निरन्तरता हुने जानकारी गराउँदछु। त्यस्तै भोलि 19 अगस्तका दिन भने डब्ल्यु एक्स र वाई अनि जेड ब्लकमा सोही समयभित्र नै डिआइओ ब्रुनाईका स्टाफहरू आएर तपाईँहरूको तातो पानी र क्लोरिन कतिको छ भन्ने मात्रा चेक गर्नुहुनेछ। उहाँहरूले उहाँहरूलाई ढोका खोलिदिनुहुन विनम्र अनुरोध गरिएको छ। अब शान्ति श्री परियारले भन्दै हुनुहुन्छ, नयन कस्तो नयन रहेछ, हामी पनि हेर्न अनि सुन्न जाउँ।

0: भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।
1: BFBS गोर्खा रेडियो हो।

बुझ्दै नबुझ्ने मलाई समग्र ब्यान्डबाट भर्खरै सुनिहाल्नुभयो श्रोता र यसै गीत सँगसँगै मलाई चाहिँ तपाईँहरूसँग चाहिँ एउटा एकदम इन्ट्रेस्टिङ र इन्करेजिङ फ्याक्ट सुनाउन मन लाग्यो. भर्खरै क्यानाडाको ब्रिटिस कोलम्बियामा बस्ने 12 वर्षीय माना जम्पाला अहिले विश्वभर चर्चामा छिन्. सायद कति श्रोताले सुन्नु पनि भएको होला उहाँको बारेमा, कतिले पढ्नु पनि भएको होला. र उनले भोक्सा नामको एआई रिसेप्सनिस्ट विकास गरेकी छिन्, जसले चाहिँ व्यावसायिकका फोन 24 घन्टा उठाउने, अपोइन्टमेन्ट बुक गर्ने, रेस्टुरेन्टका अर्डर लिने, छुटेको कल व्यवस्थापन गर्ने र प्रत्येक कुराकानीको सर समेत तयार गर्ने काम गर्छ त्यस भोक्सा नामक एआईले. र यो प्रणाली बनाउन उनले चाहिँ माना जम्पालाले चाहिँ च्याट जिपिटी र क्लाउड जस्ता एआईको सहयोग लिएकी हुन्. माना केवल 9 वर्षको उमेरदेखि प्रोग्रामिङ सिक्न थालेकी थिइन्. आफ्ना बुबाका कम्पनीमा धेरै ग्राहकका फोन छुटिरहेको देखेपछि चाहिँ उनले चाहिँ यो समस्यालाई कसरी समाधान गर्ने भन्ने उद्देश्यले चाहिँ भोक्सा बनाउने सोच बनाएकी हुन्. अहिले यो प्रणाली 100 फोन कलहरूको व्यवस्थापन गरिरहेको छ र उनी आफ्नो स्टार्टअपलाई चाहिँ अझ विस्तार गर्ने तयारीमा छिन्. उमेरभन्दा पनि सिप, जिज्ञासा र एआईको सही प्रयोगले ठूलो परिवर्तन ल्याउन सक्छ श्रोता, पक्कै पनि हो त्यो चाहिँ. आजको बालबालिकाले एआईलाई केवल प्रयोगकर्ता होइन, नयाँ समाधान सृजना गर्ने माध्यमका रूपमा पनि उपयोग गर्न थालेका छन्. र यस्तै गरी हाम्रा छोराछोरीहरूले पनि यसरी च्याट जिपिटी क्लाउड राम्रो रूपले चलाउनुहुन्छ भने चाहिँ हामीले हाम्रो केटाकेटीहरूलाई पनि एकदम फुल सपोर्ट दिनुपर्छ जस्तो लाग्छ मलाई श्रोता. र यो फ्याक्टसँगै म तपाईँहरूलाई लान चाहन्छु अर्को गीततर्फ. अहिलेको लागि भने ओएसिस थापाको आवाजमा सके, इन्जोय द सङ.

ओएसिस कार्की थापाले गाउनुभएको सकेत सुन्यो श्रोता हामीले, र वृन्दा बहिनीको प्रस्तुतिमा केही रोचक जानकारी पनि योभन्दा अगाडि तपाईँले प्राप्त गरिसक्नुभएको छ। अहिले भने एउटा छोटो जानकारी फेरि पनि ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोताहरूको लागि, र हिजो पनि अस्ति पनि हामीले भनिरहेका थियौँ आज हुने यो हेल्थ भिजिटर डिपार्टमेन्टमा हुने यो सधैँ हुने बेबी क्लिनिक र सनबर्ड क्लब आज हुँदैन नहुने भएका छन्। हिजो तपाईँले जानकारी पाइहाल्नु भएको छ र जाने सोच बनाउँदै हुनुहुन्छ र अहिले कार्यक्रम सुन्दै हुनुहुन्छ भने नजानुहोस्, तपाईँले भित्तामा दुःख मात्रै पाउनुहुनेछ। अहिले ब्रुनाईमा 11 बज्नको लागि 5:30 बाँकी रहेको छ श्रोता। अब हामी कार्यक्रमको पहिलो घन्टाको बसाइको अन्त्यमा आइपुगेका छौँ। अब जाँदा जाँदै म तपाईँहरूलाई सन्तोष लामाले गाउनुभएको रेलमै सरर भन्ने गीत सुनाउँदै पहिलो घन्टाको बसाइलाई समापन गर्ने तयारी गरे श्रोता। अब यो गीत पछाडि तपाईँहरूले नेपालबाट प्राप्त भएको ताजा समाचार सुन्नुहुनेछ 5 मिनटका लागि, र त्यस पछाडि हामी दोस्रो घन्टामा फेरि पनि अवश्य नै भेट गर्नेछौँ। तबसम्म यो गीत सुनेर रमाइलो गर्नुहोला। बिएफबिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला।

प्रधानमन्त्रीले दिएको अभिव्यक्ति सच्याउनु पर्ने माग गरेर हरेक दिन विपक्षी सांसदले प्रश्न उठाउँदा सभामुख डोलप्रसाद अर्याल दुई पटक प्रधानमन्त्री बालेन्द्र शाह भेट्न पुग्नु भएको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय पुगेर सभामुख अर्यालले विपक्षीले दिनहु आवाज उठाइरहेको भन्दै सदनमा आएर जवाब दिन अनुरोध गर्नुभएको थियो। प्रधानमन्त्री शाहले उपयुक्त समयमा आउँछु भन्दै टार्ने गर्नुभएको थियो। पटक पटक अनुरोध गर्दा पनि प्रधानमन्त्री शाह आउन नमानेपछि सभामुख अर्यालले हिजो रूलिङ नै गर्नुभएको छ। बैठकमा रूलिङ गर्दै अर्यालले माननीय सदस्यहरूले लामो समयदेखि प्रतिनिधि सभा नियमावली नियम 56 बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषय प्रश्नोत्तरको माग गर्दै गरिरहेको विरोधप्रति ध्यानाकर्षण भएको भन्दै प्रतिनिधि सभाको बैठकमा उपस्थित भई नियमावलीको नियम 56, 57, 58, 59 र 60 बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन सम्माननीय प्रधानमन्त्रीलाई निर्देशन गर्दछु भन्नुभएको हो। पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री शाहलाई सदनमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन निर्देशन दिएसँगै संसदमा नयाँ रेकर्ड बनेको छ। प्रधानमन्त्रीलाई सदनमा उपस्थित भएर जवाफ दिन सभामुखबाट औपचारिक निर्देशन आएपछि 17 जेठदेखि प्रतिनिधि सभामा जारी विपक्षी दलहरूको अवरोध समेत हटेको छ। संसदीय मामिलाका जानकारले भने संसदले जन्माएको प्रधानमन्त्री सदनप्रति उत्तरदायी नहुँदा सभामुखले रूलिङ गर्नुपर्ने अवस्था आउनु चिन्ताजनक भएको टिप्पणी गरेका छन्। विशेष अदालतमा सबैभन्दा धेरै मुद्दा मध्य प्रदेशका छन्। विशेषको अभिलेख अनुसार 1469 थान मुद्दामा मध्य प्रदेशका मात्रै 338 छन्। यो कुल मुद्दाको 23% अर्थात झण्डै 1/4 हो। त्यस्तै बागमती प्रदेशको 330, कोशीको 240 र लुम्बिनीको 202 थान मुद्दा रहेको विशेषले जनाएको छ। त्यस्तै गण्डकी सुदूरपश्चिम कर्णाली प्रदेशका क्रमशः 136, 116 र 80 मुद्दा छन्। विशेषले गैर कानूनी सम्पत्ति आर्जन, घुस, रिश्वत, नक्कली प्रमाणपत्र र सम्पत्ति शुद्धिकरणका साथै निर्णयगत अनियमितताका मुद्दा हेर्ने गर्छ। विशेषमा मात्रै होइन अख्तियारको अभिलेखले पनि उजुरीका हिसाबले मध्य प्रदेशमा बढी उजुरी गर्ने गरेको देखाएको छ। स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको समस्या निमिट्यान्न भएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा दरबन्दी बमोजिम प्रमुख प्रशासकीय खटाएर रिक्तताको लामो गतिरोधलाई अन्त्य गरेको हो। स्थानीय तहमा दरबन्दी बमोजिम पूर्ण रूपमा प्रमुख प्रशासकीय खटाइएको सम्भवतः यो पहिलो पटक भएको मन्त्रालयको दावी छ। सोमबार मन्त्रालयले विभिन्न मन्त्रालय र निकायमा कार्यरत कर्मचारीलाई स्थानीय तहमा सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको हो। मन्त्रालयको निर्णयबाट 42 स्थानीय तहमा प्रमुख प्रशासकीय खटाइएको छ। तीमध्ये 20 जनालाई नगरपालिकामा र 22 जनालाई गाउँपालिकामा खटाइएको हो। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बिहान 11 बजी सिंहदरबारमा बस्ने बैठकमा विभिन्न 4 मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ। सन् 2010 चीनको गुआङझाउमा भएको एसियाली खेलकुद प्रतियोगितामा दीपक महर्जनले नेपालका लागि बक्सिङ विधामा ऐतिहासिक कास्य पदक जित्नु भएको थियो। गुआङझाउ एसिया नेता नेपाल बक्सिङमा पदकविहीन रहँदै आएको छ। नेपाललाई यो विधामा अन्तिम पटक पदक दिलाएका दीपक अहिले टोलीका प्रशिक्षक हुनुहुन्छ। उहाँको प्रशिक्षणमै नेपाली बक्सिङ टोलीले इन्चोन, जकार्ता र हङझौ एसियाडमा पदकका लागि प्रयास नगरेको होइनन्। नेपाली मुक्केबाजी प्री क्वार्टर फाइनल र क्वार्टर फाइनल भन्दा माथि बढ्न सकेको छैन। यसपटक बक्सिङका खेलाडीले आगामी 3 असोजदेखि जापानको आइसी र नागोयामा हुने 20 एसियाडमा पदकका साथ फर्किने प्रण लिएका छन्। राष्ट्रिय टिम तयारीमा महिनौ प्रशिक्षण गरेका बक्सिङ टोली अहिले भारतको गुवाहाटीमा वैदेशिक अभ्यासमा व्यस्त छ। प्रशिक्षक महर्जन पनि गुवाहाटीको विशेष प्रशिक्षणले एसियाली खेलकुदको तयारीलाई थप प्रभावकारी हुने बताउनु भएको छ। पहिरोले गाउँमा जोखिम नै परेपछि विस्थापित भएका जाजरकोटको भेरी नगरपालिका 2 दिसाङ र 3 नम्बर श्यालाका 30 परिवारलाई त्रिपाल, भाँडाकुँडा, ब्लाङ्केट लगायत बन्दोबस्तीका सामान दिइएको छ। रिसाङका 15 र श्याला 15 गरी 30 परिवारलाई राहत वितरण गरिएको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ। समितिका अनुसार एक सातादेखिको वर्षाका कारण भेरी नगरपालिका 1, 2, 3, 4 झण्डै 300 परिवार प्रभावित भएका छन्, जसमा 4 जनाको मृत्यु भएको छ भने 25 जना घाइते भएका छन्। उनीहरूले खाद्यान्न, आवास, खानेपानी, औषधि उपचार तथा दैनिक उपभोग्य सामग्रीको समस्या भोग्नु परेको
परेको सिडियो खडानन्द अधिकारीले जानकारी दिनुभयो। हवस् त, खबर यति नै। नमस्कार।

यो BFBS गोरखा रेडियो हो। नमस्ते, BFBS गोरखा रेडियो ब्रुनाईको प्रस्तुति कार्यक्रम मझेरीको दोस्रो घण्टामा म धनराजले यो कार्यक्रमलाई यहाँसम्म ल्याइ पुर्याइरहेको छु र मलाई आज साथ दिइराख्नु भएको छ हाम्री नयाँ प्रस्तुता बहिनी वृन्दा राईले र उहाँले तपाईँहरूलाई केही क्षणमा केही जानकारीहरू समाचारहरू अवश्य नै सुनाउनुहुनेछ। अहिलेको लागि भने मलाई नै सुनिराख्नुहोला। उदित नारायण झा र दिपा झाले गाउनु भएको जब चल्छ तिम्रो रूपक हावा भन्ने मिठो गीत सुन्यो। चलचित्रको नाम चाहिँ मैले भुलेँ तर निकै मिठो गीत हो यो, श्रोता तपाईँहरूले पक्कै पनि रुचाउनु भयो। ब्रुनाईमा बिहानको 11:10 गयो, 11 जान आँट्यो श्रोता। मौसममा खासै परिवर्तन छैन, आज दिनभरि जसो नै प्राय जसो घमाइलो हुने प्रक्षेपण गरिएको छ। त्यही पनि सेरियाको वरिपरि भने अहिले अलिकति आकाश धुमिएको हो कि भन्ने भान भइरहेको छ बाहिर यसो हेर्दाखेरि।

र मन्द गतिमा हावा चली नै रहेको छ। तपाईँहरू यदि हामीसँग जोडिएर केही गीतहरू अनुरोध गर्न चाहनुहुन्छ, आफ्ना भावनाहरू पोख्न चाहनुहुन्छ भने अथवा केही मेसेजहरू पास अराउन्ड गर्न चाहनुहुन्छ भने अवश्य पनि गर्न सक्नुहुनेछ। स्टुडियोमा फोन गरेर गर्न सक्नुहुनेछ 3224167 अथवा 3220098 सम्पर्क गर्नुहोला। ब्रुनाई बाहिरका श्रोता तपाईँहरूले फोनबाट गर्न चाहनुहुन्छ भने 00673 ब्रुनाईको कन्ट्री कोड डायल गर्न नभुल्नुहोला है त। र त्यसै गरी मिलिटरी एक्सटेन्सनको पहुँच हुने श्रोताहरू तपाईँहरूले 94193-3284 अझै सजिलो ब्रुनाईका श्रोतालाई त 3284 मात्रै डायल गर्नुभए पनि आइपुगिहाल्छ फोन र हामी सम्पर्कमा आइहाल्नेछौँ। इमेल मार्फत लेखेर पठाउन चाहनुहुन्छ भने bfbsgorkha@bfbs.com छँदैछ। र अहिलेको निकै प्रचलित सम्पर्कको माध्यम फेसबुकको म्यासेन्जर, फेसबुकमा बिएबिएस गोर्खा खोज्नुहोला। निलो गोलो घेराभित्र खुकुरी क्रस भएको बिएबिएस गोर्खा लेखिएको लोगोलाई चाहिँ खोजेर त्यो पेजलाई लाइक गर्नुहोस् र त्यति गर्नुभए पश्चात तपाईँले बिएबिएस गोर्खाको म्यासेन्जरमा हामीसँग सम्पर्क स्थापना गर्न सक्नुहुनेछ। अब तपाईँहरूले कुन माध्यम चलाएर सम्पर्क गरौँ भन्दै सोचेर गम्दै गर्नुहुँदाखेरि सफल छेत्रीको गीत सुनाउँछु म तपाईँहरूलाई, इसारा भन्ने।

इसारा सफल छेत्रीको आवाजमा भर्खरै सुनिहाल्नुभयो श्रोता. र अहिलेको लागि भने फेरि तपाईँहरू माझ म केही बिएफबी वरिपरिका इन्फर्मेसनहरू सेयर गर्न गइरहेकी छु. ब्रुनाई सेल रिक्रिएसन क्लबले चाहिँ कलर्स अफ बिएसआरसी भन्ने कलर फेस्टिभल जस्तो नानीहरू इन्ट्रेस्टेड हुनुहुन्छ पेन्टिङ गर्नका लागि उहाँहरूको लागि चाहिँ एउटा इभेन्ट अर्गनाइज गर्न गइरहेको छ यही आउँदो 21 अगस्त फ्राइडेको दिन दिउँसो 2 बजेदेखि बिएसआरसीमा ब्रुनाई सेल रिक्रिएसन क्लबमा. यदि तपाईँको नानीहरू पेन्टिङ गर्न इच्छा राख्नुहुन्छ भने पक्कै पनि लैजानुहोला र तपाईँहरूले चाहिँ बिएसआरसीको वेबसाइटमा गएर चाहिँ रेजिस्टर गर्न नभुल्नुहोला. र यसै जानकारीको साथै फेरि अर्को जानकारी दिन चाहन्छु हाम्रो बिएफबी परिवारको लागि. चिल्ड्रेन्स लाइब्रेरी चाहिँ टेम्पररीको लागि क्लोजर भइरहेको छ जुन चाहिँ 14 अगस्तबाट भएको छ र 4 सेप्टेम्बरसम्म चाहिँ 3 हप्ताको लागि चाहिँ बिएफबी टोय लाइब्रेरी बन्द हुने सूचना पनि तपाईँहरू माझ राख्न चाहन्छु. र यस्तै सूचनाहरू तपाईँहरू माझ म अझै पनि सेयर गर्ने नै छु. तर अहिलेको लागि भने चाहिँ सुनौ बद्री दुर्गा खरेलको आवाजमा बोलौ भने तिमीलाई. इन्जोय द सङ.

0: कसरी पत्ता लाउने होला,
1: के पत्ता लगाउने,
0: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
1: के को बारेमा,
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि
0: तिनकै बारेमा जान्न खोजेको?
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
2: यो BFBS कुलकर्म रेडियो हो।

प्रारम्भ ब्यान्डको विभाजन सुने श्रोता मझेरी कार्यक्रमको दोस्रो घण्टामा हुनुहुन्छ म धनराज राई र वृन्दा राई बहिनीले यो कार्यक्रमलाई सँगै सँगै चाहिँ सञ्चालन गर्ने कोसिस गरिरहेका छौँ र अब हामी आइपुगेका छौँ आजको सेगमेन्टको तर्फ र सेगमेन्टमा आज परेको छ टेक्नोलोजी र इनोभेसन. हुन त यो टेक्नोलोजी एन्ड इनोभेसनको कुरा जति चर्चा गरे पनि हामी पछाडि नै पर्छौँ भन्ने मान्यता रहेको छ. अहिले भर्खर कुरा गर्दै गर्छौँ, त्यो कुरा गर्दै गर्दा नै त्यसमा फेरि नयाँ अपडेट आइरहेको हुन्छ. तर आज अलिकति फरक किसिमको टेक्नोलोजी र इनोभेसन, यो नवप्रवर्तन भन्छ जस्तो लाग्यो मलाई. यो महावीर पुनको ले कुरा गर्नुभएको कुरा चाहिँ साह्रै घर लाग्छ क्या श्रोताहरू. अब उहाँले चाहिँ नवप्रवर्तन चाहिँ कहिले पुरानो हुँदैन अनि कहिले नयाँ हुँदैन भन्ने खालको उहाँको भनाइ छ र एक किसिमले मन पनि पर्छ उहाँले भन्नुभएको यो. अब कुरा गर्दाखेरि हिजोअस्ति अब स्विजरल्यान्डकै कुरा आयो, त्यहीँ घुम्न गएको र त्यहाँ मैले देखेको र मलाई मनमा लागेको कुरा चाहिँ आज तपाईँहरूसँग सेयर गर्ने चाहिँ के अरे जमर्को गरिरहेको छु श्रोता. अब तपाईँ यसो गम्नुहोस् त श्रोता, स्विजरल्यान्डको यो लटर ब्रुनेन भन्ने उपत्यकामा उभिराख्नु भएको छ. अगाडि चाहिँ तपाईँको अगाडि आल्प्सका विशाल पहाड छन्, तल गहिरो उपत्यका छ र माथि पहाडको काखमा बसेको सुन्दर कार फ्री भन्नाले कुनै पनि गाडीहरू हुँदैन रहेछन् श्रोता. त्यहाँ चाहिँ त्यो गाउँको नाम हो मुरेन. अब त्यही उपत्यकाबाट केही मिनटमै सयौँ मिटर माथि पुग्ने एउटा केबल कारमा चढ्नुहोस्, तर यो सामान्य केबल कार होइन रहेछ श्रोता. म पनि यसो हेरेको घाँटी नै झन्नै मेरो सड्कियो माथि ठाडो हेर्दाखेरि. नेपालीमा भन्छौँ नि हामी माथि हेर्दा टोपी खस्ने खालको उकालो भन्ने, घन घस्याएको उकालो भन्ने कुरा जस्तो लाग्यो. यसको बाटो यति ठाडो छ कि अधिकतम उकालो 159.4% पुग्दो रहेछ ग्रेडियन्ट. अब हामीले यो ड्राइभिङ सिक्दाखेरि रोड सिग्नलहरू हेर्छौँ नि, 14.1% ग्रेडियन्ट भन्नेहरू, त्यसको मतलब चाहिँ के हुँदो रहेछ, यसमा चाहिँ 57.9 डिग्रीको एङ्गल हुँदो रहेछ त्यो डाँडाको, त्यो केबल कार भएको डाँडा. यही हो संसारकै सबैभन्दा ठाडो एरियल केबल वे, जसको नाम चाहिँ रहेको छ स्टेचेलबर्ग मुरेन केबल वे. हजुर, यो अद्भुत केबल कारको यात्रा स्टेचेलबर्गबाट सुरु हुने रहेछ श्रोता, र केबल कार करिब 1194 मिटर दूरी पार गरेर मुरेन भन्ने, त्यो अघि हामीले चर्चा गऱ्यौँ नि, त्यो ठाउँमा पुग्ने रहेछ. तर दूरी छोटो भए पनि यसले 775 मिटरको चाहिँ उचाइ, त्यो हिमालको उचाइ चाहिँ पार गर्ने रहेछ, त्यो डिस्टेन्स चाहिँ. सामान्य अवस्थामा यसको ठाडो भूगोलमा सडक वा रेलमार्ग निर्माण गर्नु निकै कठिन हुन्छ र सम्भव नै छैन भन्ने खालको मलाई चाहिँ अनुभूति भयो. त्यही भएर म चकित खाएको क्या श्रोताहरू. इन्जिनियरहरूले पहाड काटेर बाटो बनाउने होइन, पहाडमाथि नै केबलमा क्याबिन अथवा गोन्डोला चाहिँ के भन्छ, क्याबिन जस्तो लाग्यो मलाई, झुन्ड्याएर यात्रुलाई सिधै माथि पुर्याउने समाधान चाहिँ रोजेका रहेछन्. यात्रा समय चाहिँ कति भन्नुहुन्छ भने फेरि यति गर्नलाई मात्र 4 मिनट. प्रश्न चाहिँ अब यहाँ उठ्छ श्रोता, यति धेरै ढल्किएको केबल कारमा मानिसहरू कसरी सुरक्षित र आरामसँग बस्न सक्छन्? यसको उत्तर लुकेको रहेछ यसको इन्जिनियरिङ कलामा. यो रिभर्सिबल एरियल केबल वे हो, अर्थात् दुईवटा क्याबिन एउटै प्रणालीमा एकअर्कासँग सन्तुलित रूपमा आवत जावत गर्ने गर्दा रहेछन्. क्याबिनको डिजाइन, सस्पेन्सन सिस्टम, केबल टेन्सन र ब्रेकिङ सिस्टम सबैलाई अत्यधिक स्टिप ग्रेडियन्टलाई ध्यानमा राखेर निर्माण गरिएको रहेछ. यहाँसम्म कि यसको सस्पेन्सन आर्म करिब 11 मिटर लामो राखिएको रहेछ. यति उकालो अवस्थामा ब्रेकिङ गर्दा क्याबिनमा हुने यो स्विङ हल्लिने र केबलसँग हुने सम्भावित यो इन्टरफेरेन्सलाई नियन्त्रण गर्न यो जियोमेट्री अत्यन्त महत्त्वपूर्ण मानिँदो रहेछ. क्याबिन पनि सामान्य आकारको होइन, अस्ट्रियन कम्पनी कार्वाटेकले बनाएका यी क्याबिनमा एकपल्टमा 85 जना यात्रु
बस्न सक्ने रहेछन्। हामी जाँदा चाहिँ 85 भन्दा अलिक बढी नै थियौँ, झन्डै 150 जति मैले अनुमान गरेँ। सोद्धा कच्चा कोच भएर हामी माथि पुगेका थियौँ र झर्दा पनि त्यस्तै हामी जस्तै टुरिस्टहरू मात्रै, यात्रु मात्र होइन, यसले चाहिँ सामान र कार्गो पनि बोक्ने गर्दो रहेछ। कार्गो बोकेको बेलामा नै पर्यटकहरूलाई छिर्न नदिँदो रहेछ। श्रोता, अब अझै रोचक पक्ष चाहिँ यसको इन्जिनियरिङ पक्ष हो र इन्जिनियरहरूले केवल कार बनाएका छैनन्, पुरै पहाडी यातायात प्रणालीलाई चाहिँ पुनः कल्पना गरेका रहेछन्। यो प्रोजेक्ट स्टी स्किल थोन बान 20XX परियोजना अन्तर्गत स्टेचलबर्गबाट मुरेन हुँदै बर्ग र अन्तत स्किल थोनसम्मको यात्रा गर्ने यातायात प्रणालीलाई आधुनिक बनाइएको रहेछ। स्किल थोन समुद्री सतहबाट करिब 2970 मिटर माथि छ र यही क्षेत्रमा जेम्स बन्डको अन हर मेजेस्टिज सिक्रेट सर्भिस फिल्मको कारण पनि विश्वभर चर्चित छ। यो स्किल थोन डाँडामा पुगेर हामीले पनि त्यो कस्तो ठाउँ रहेछ सुटिङ भएको भनेर, त्यो घुम्ने रेस्टुरेन्ट पनि रहेछ, अब त्यहाँ पस्ने आँट चाहिँ गरिएन हामीले, अब अलिकति एक्सपेन्सिभ रहेछ हामी जस्तो साधारण सर्वसाधारणका लागि, अलिक चाहिँ अलिक हुने खानेले चाहिँ त्यहाँ बुक गर्दा रहेछन् भन्ने कुरा चाहिँ हामीले बुझ्यौँ। श्रोता हजुर, यसरी मैले यो मेरो अस्तिको गत हप्ताको स्विजरल्यान्ड भिजिटको यो छोटो टेक्नोलोजीको यो चकित पार्ने भनौँ न, सम्भवै छैन जस्तो लाग्ने ठाउँ छ क्या श्रोता। तपाईँहरू कति त पुग्नुभएको छ र तपाईँहरूले पनि म जस्तै जिल खानुभएको छ पक्कै पनि, र तपाईँको अनुभव यसमा के रहेको थियो यदि यो चला यो चढ्नु भएको छ भने? त्यहाँ माथि चढ्दाखेरि त फेरि केही जस्तो लाग्दैन, नर्मल हामीले यो गोर्खाको मनोकामना जाँदाखेरिको केबल कार चढेको जस्तै अनुभूति हुन्छ, केही छैन जस्तो लाग्छ, तर कान भने अलिकति ढुम्म हुँदै रहेछ एकैचोटि त्यो हाइट गेन गर्दाखेरि। त्यो बाहेक चाहिँ मैले केही अप्ठ्यारो महसुस गरिनँ। तपाईँहरूको यसमा के छ प्रतिक्रिया, यदि पुग्नु भएको छ भने तपाईँको फाल्टै अनुभव होला, यसो हामीलाई चाहिँ सम्पर्क गर्दै गर्नुहोला। अलि लामै भयो श्रोता आजको सेगमेन्ट, हामी अब गीत सुन्न दौडेर जाउँ। योद्धाले गाउनुभएको छ सुरुवात।

स्वागत छ श्रोता तपाईँहरूलाई फेरि पनि कार्यक्रम मजेरीमा सुनिरहनु भएको छ तपाईँहरूले र भर्खरै सुन्नुभयो योद्धाको आवाजमा सुरुवात र हामीलाई हाम्रो रेगुलर लिसनर परदेशी घिमिरे माइलोजीले हामीलाई सम्पर्क गर्नुभएको छ. उहाँले हेलो राई सर बोथ अफ यु नमस्ते, हजुरहरूको लभली प्रोग्राम सुरुदेखि नै सुन्दै आएको छु र उहाँले भर्खरै 6 किलोमिटर जगिङ पनि पुरा गरेर आइसक्नु भएको भनेर उहाँले हामीलाई लेखी पठाउनु भएको छ र उहाँले समय मिलेमा गम्बु शेर्पाको आवाजमा रहेको गीत उता गाउँमा भन्ने गीत उहाँले रिक्वेस्ट गर्नुभएको छ र अहिलेको लागि भने सुनौ हाम्रो परदेशी घिमिरे माइलोजीको रिक्वेस्टमा गम्बु शेर्पाको आवाजमा उतै गाउँमा.

तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिउ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौ, जीवनलाई भाग्यको सहारामा नछोडौ।

छुली सानी मेचु दिमाल र पेमा दिछेन तामाङको आवाजमा सुन्नुभयो निकै नै सुमधुर गीत श्रोता. र फेरि पनि तपाईँहरूमा एउटा इन्फर्मेसन दिन गइरहेको छु रिगार्डिङ कफी मर्निङ. बिएफबी स्पाउस कफी मर्निङ हुन गइरहेको छ यही आउँदो 24 अगस्तको दिन. र यस कफी मर्निङमा भने तपाईँहरूको लागि भने बिङ्गोको साथ साथै इन्कमिङ जिएम्स वाइफ महिमा लिम्बू दिदीको लागि पनि वेलकम कार्यक्रम रहेको छ. र यो हुन गइरहेको छ हाम्रो चिटच्याट सेन्टरमा. र ड्रेस कोड रहेको छ कुर्ता सुरुवार अर इक्वेलेन्ट. र कफी मर्निङको समय हुने समय रहेको छ 9 बजीदेखि बिहान 10:30 बजीसम्म. यसै गरी अर्को इन्फर्मेसन छ हाम्रो बिएफबी लेडिज तिज नाइट सम्बन्धी श्रोता. आउँदो 12 सेप्टेम्बरको दिन शनिबारको दिन साँझ 5 बजीदेखि 12 बजीसम्म चिटच्याट सेन्टरमा तिज पार्टी तिज नाइट हुन गइरहेको छ. यदि तपाईँहरूले टिकट लिनुभएको छैन भने चाहिँ तपाईँहरूले टिकट आफ्नो रेस्पेक्टिभ डिपार्टमेन्ट या कम्पनीबाट लिन सक्नुहुन्छ. पक्कै पनि आशा छ दिदीबहिनीहरूले यो सालको तिज मिस गर्नुहुन्न हुनुहुन्न भनेर. र यसै जानकारीको साथै फेरि पनि म तपाईँहरूलाई अर्को गीततर्फ लान चाहन्छु श्रोता. अहिलेको लागि भने सुनौ एक देव लिम्बूको आवाजमा माया नमार मलाई.

निकै मिठो गीत एकदम लिम्बूले गाउनु भएको माया नमार मलाई भन्ने सुनेर श्रोता र त्योभन्दा अगाडि तपाईँले केही जानकारी पाउनुभयो वृन्दा बहिनीको साथमा र अब भने एउटा छोटो चर्चा गरिहालौँ। अब चर्चा के को भन्दाखेरि पात्रो क्यालेन्डरको तपाईँहरू अहिले गुगल क्यालेन्डर चलाउनुहुन्छ, तपाईँहरू आफ्नो माइक्रोसफ्टको क्यालेन्डर चलाउनुहुन्छ यावत फोनको क्यालेन्डरहरू चलाउनुहुन्छ। अहिले भने साइबर ठगी गर्नेहरूले क्यालेन्डर इन्भाइट अर्थात् क्यालेन्डरमा निम्तो दिनेलाई पनि फिसिङको माध्यम बनाउन थालेका रहेछन्। विचका अनुसार विच भनेको यो यो यस्तो के भन्ने कुराहरूको यो निकै राम्रो इन्फर्मेटिभ वेबसाइट हो। त्यसका अनुसार चाहिँ अपरिचित व्यक्तिबाट आएको यस्तो निम्तो फोनको क्यालेन्डर एपमा आफै देखिन सक्छ। समस्या अब यहाँ क्यालेन्डरमा निम्तो आयो भन्ने होइन, के चाहिँ हो भने एक्सेप्ट मेबी ओर डिक्लाइन भन्ने तिनवटा अप्सन हुन्छ नि प्रायः, तीमध्ये कुनै पनि विकल्प थिच्दा पनि स्क्यामरलाई तपाईँको इमेल सक्रिय रहेको जानकारी पुग्न सक्छ र त्यस पछाडि भने थप स्प्याम वा फिसिङ सन्देश आउन सक्छ तपाईँको इमेलमा। तपाईँले त्यसमा एक्सेप्ट गर्नुभयो पनि मेबी थिच्नुभयो भने पनि वा डिक्लाइन नै रिजेक्ट नै गरे पनि यो मान्छेको इमेल चाहिँ एक्टिभ रहेछ, अब यो मान्छे चाहिँ फेला पर्यो भन्ने किसिमले तपाईँलाई इन्फर्मेसन ओभरलोड हुन थाल्छ, स्प्याम आउन थाल्छन् वा फिसिङ सन्देशहरू पनि आउन सक्छन्। त्यसैले अपरिचित क्यालेन्डर निम्तो आएमा कुनै पनि विकल्प नथिचेको राम्रो, नथिच्नु होला तपाईँहरूले पनि। मैले पनि अब यो पछाडि अलिकति सजग भएको अनुभव गरेँ। आइफोन अथवा फोनमा सेटिङ हुँदै क्यालेन्डर अकाउन्ट्समा गएर सम्बन्धित इमेलको क्यालेन्डर अस्थायी रूपमा बन्द गरी चाहिँ इन्भाइट चाहिँ हटाउन सकिन्छ। त्यस पछाडि इमेल अकाउन्टमा गएर उक्त सन्देशलाई रिपोर्ट फिसिङ गर्नु र स्थायी रूपमा डिलिट गर्नु नै उपयुक्त हुने चाहिँ विचले जनाएको छ। सन्देश सामान्य देखिए पनि अपरिचित क्यालेन्डर निम्तोमा चाहिँ एउटा क्लिकले तपाईँलाई थप ठगीको निशाना बनाउन सक्छ। त्यसैले अपरिचित क्यालेन्डर निम्तो आएमा कुनै पनि विकल्प नथिचेको नै राम्रो, नथिच्नु होला श्रोता। ओहो, यो त नयाँ ठाउँबाट अलिकति यो लुक्रेटिभ इन्भिटेसन पो आयो भनेर तपाईँलाई त्यस्तो लाग्छ भने त्यसबाट टाढा नै रहनुहोस्, नथिच्नुहोस्, आफू पनि जोगिनुहोस् र आफ्नो साथीभाइ परिवार इष्टमित्रलाई पनि यस्तो स्क्यामबाट जोगाउनुहोस्। विशेष त ब्रुनाईमा त्यति सेर मैले याद गरेको छुइनँ, अस्ति युकेमा बस्दाखेरि चाहिँ यस्तो इमेलहरू र फोनमा धेरै नै यस्तो मैले पनि सामना गर्नु पर्यो। एकपल्ट त क्लिक पनि गरी हेरेको थिएँ, इन्टरभ्यू डिटेल्स भन्ने आएपछि त्यो पेज भएपछि ए भनेर धन्यवाद भनेर त्यो पेज छोडेँ, डिलिट गरेँ र त्यसलाई अनसब्सक्राइब गरेर आएको छु। कुलेन्द्र विश्वकर्मा अनि सरिता कार्कीलाई सुनौ अब श्रोता, लाउँछ माया र यो गीत नै आजको हाम्रो कार्यक्रमको दोस्रो घन्टाको अन्तिम गीत स्वरूप रहनेछ। यो गीत पछाडि तपाईँ हामी तेस्रो घन्टामा फेरि पनि भेट्नेछौँ। अवश्य नै कार्यक्रम सुन्दै गर्नुहोला, बिएबिएस गोर्खा रेडियो सुनेर मनोरञ्जन पनि लिँदै गर्नुहोला।

0: Pilayan Padi
1: On Air
0: Atma
1: Ani Smart Speaker Ma Bandhos
2: Play BFBS
0: You BFBS Gorkha Radio Ho
1: Radio Gorkha Radio Ho
3: मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल एमसिए नेपालले अमेरिकी सहयोगमा सञ्चालित मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसी परियोजनाको एक वर्ष म्याद थप गर्न अनुरोध सहित पठाएको प्रस्ताव तीन महिनादेखि अर्थ मन्त्रालयमै थन्किएको छ। एमसिए नेपाल अमेरिकी सहयोगमा सञ्चालित एमसिसी परियोजना कार्यान्वयन निकाय हो। अर्थले आवश्यक निर्णय नलिएका कारण प्रस्ताव अमेरिकाको वासिङटन डिसीस्थित एमसिसी मुख्यालयसम्म अझै पुगेको छैन। एमसिए नेपालले गत जेठको मध्यतिरै मन्त्रालयमा पत्र पठाउँदै 74 करोड 70 लाख डलरको आयोजनाको एक वर्ष म्याद थपका लागि औपचारिक रूपमा एमसिसी मुख्यालयसँग समन्वय गरिदिन आग्रह गरेको थियो। आयोजना अन्तर्गत 315 किलोमिटर लामो प्रसारण लाइन र सड़क स्तर उन्नतिका परियोजना छन्। अर्थ मन्त्रालयका वरिष्ठ अधिकारीले एमसिए नेपालका तर्फबाट पत्र प्राप्त भएको पुष्टि गर्दै त्यसलाई अहिलेसम्म एमसिसी मुख्यालय नपठाइएको जानकारी दिनुभएको छ। आज 5 वटा संसदीय समितिको बैठक बस्दैछ। कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठक बस्ने भएको हो। कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान 9:30 बजे बस्दैछ। बैठकमा कृषि वन तथा पर्यावरण मन्त्रालयद्वारा गठित मानव वन्यजन्तु द्वन्द व्यवस्थापन प्राविधिक कार्यालयद्वारा तयार पारिएको प्रतिवेदन, अ ब्रिफ टेक्निकल रिपोर्ट अन एड्रेसिङ ह्युमन वाइल्ड लाइफ कन्फ्लिक्ट इन नेपाल, अ नेशनल स्ट्राटेजी फर कन्फ्लिक्ट म्यानेजमेन्ट मिटिगेसन एन्ड को एक्जिस्टेन्समाथि छलफल हुनेछ। यसै गरी बिहान 10 बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपान र यसले भोग्नु परेको समस्याका विषयमा छलफल हुनेछ। बिहान 10:30 बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा मदन पुरस्कार गुठीको स्थलगत अवलोकन तथा विविध विषयमा छलफल हुनेछ। यसै गरी बिहान 11 बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठकमा सरकारद्वारा नियुक्त हुने निकायका पदाधिकारीमा समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने सम्बन्धमा छलफल हुने कार्यसूची छ। विधायन व्यवस्थापन समितिको बैठक 11:30 बजे बस्ने भएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीले ठूलो परिमाणमा लागु औषध गाँजासहित 3 जनालाई पक्रेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता वेद प्रसाद गौतमका अनुसार डाबरीबाट लालबन्दी जाँदै गरेको अटोबाट गाँजा बरामद भएको हो। 5 वटा पोखामा राखिएको 22 किलो 820 ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले लालबन्दी 1 नवलपुर स्थित अञ्जली अस्पताल अगाडिबाट अटो चालक सर्लाहीको हरिवन 1 घोकौलीका 23 वर्षीय सुशील शाह, 25 वर्षीय जगतारण शाह र 25 वर्षीय राधिका शाहलाई पक्राउ गरेको हो। प्रवक्ता गौतमका अनुसार पक्राउ परेका तीनैजना विरूद्ध लागु औषध मुद्दामा अनुसन्धानका लागि अदालतबाट 7 दिनको म्याद थप गरिएको छ। नाडा अटो शोका संयोजक अनुप कुमार बरालले नाइमा अटो शो आफूहरूको कपी भएको दावी गर्नुभएको छ। नाडाले 18 शोको आयोजना गरिरहेकाले आफूहरूले गरिरहेको इभेन्ट ओरिजिनल भएको बताउनुभयो। आगामी 9-14 गतेसम्म काठमाडौँको भ्रिकुटी मण्डप प्रदर्शन स्थलमा आयोजना हुने नाडा अटो शोको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत जारेड कुस्नरले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग 4 घण्टाभन्दा बढी समय भेटवार्ता गर्नुभएको छ। गाजाका लागि अमेरिकाले अघि सारेको पछिल्लो शान्ति प्रस्ताव नेतान्याहुले अस्वीकार गर्नुभएपछि कुस्नर र नेतान्याहुबीच लामो छलफल भएको हो। अमेरिकाले अघि सारेका प्रस्तावमा इजरायली सेना गाजामा आफूले नियन्त्रणमा लिएका क्षेत्रबाट क्रमशः फिर्ता हुने र त्यसको बदलामा हमासले पनि चरणबद्ध रूपमा हतियार त्याग्ने व्यवस्था गरिएको छ। हमासले भने प्रस्ताव स्वीकारेको छ, तर प्रधानमन्त्री नेतान्याहुले हमास पूर्ण रूपमा निशस्त्र नभएसम्म इजरायली सेना गाजाबाट फिर्ता नहुने स्पष्ट अडान राख्नु भएको छ। भेटवार्तापछि कुस्नरले फक्स न्यूजसँग कुरा गर्दै नेतान्याहुले व्यक्त गर्नुभएका केही चासोका विषयमा आफूले आश्वासन दिएको बताउनु भएको छ।
4: We could be seeing progress, you know, in as little as 30 days, hopefully on, you know, starting to take some of the weapons out and hopefully filling in some of the tunnels as well in the next 60 to 90 days as well. So progress could come quite soon, but we do need cooperation from both sides. For Israel, we think this is a win-win situation because if Hamas actually gives over the weapons and the tunnels, you know, willingly over the next 60 to 90 days, that obviously would be the elimination of a huge security threat for Israel.
3: बेलायती ड्रोन प्रयोग गरी रूसको मुख्य भूभागभित्र गहिराईसम्म आक्रमण गरिएको रिपोर्ट सार्वजनिक भएपछि रूसले बेलायतलाई परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ। पछिल्ला केही महिना यता युक्रेनले रूसमाथि आफ्नो ड्रोन आक्रमण तीव्र बनाएको छ। युक्रेनले रूसी सैन्य उद्योग तथा ऊर्जा पूर्वाधारलाई समेत निशाना बनाउँदै आएको छ। रूसले बेलायतमाथि युक्रेन संकटलाई थप चर्काउने बाटो रोजेको आरोप लगाएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।
0: यो BFBS गोर्खा रेडियो हो।

0: यो BFBS कुलकर रेडियो हो।
1: नमस्ते अनि फेरि पनि स्वागत छ BFBS गोर्खा रेडियो ब्रुनाईको कार्यक्रम मझेरीमा। स्वागत गरे श्रोता, तेस्रो घण्टामा प्रवेश गरिसक्यौँ। कट्टर कट्टरमा भन्ने मिठो गीत सुन्यौँ महेश काफ्ले अनि अस्मिता अधिकारीको आवाजमा। अस्मिता अधिकारी, यहाँ हामी कुरा गर्दै थियौँ वृन्दा बहिनी र म भर्खरै यो गीत बज्दै गर्दा, र उहाँले चाहिँ नेपाल आइडल सिजन टूको रनर अप, सेकेन्ड होइन थर्ड रनर अप भन्ने कुरा गर्दै हुनुहुन्थ्यो। गीत सकिहाल्यो, हाम्रो कुरा त्यतिमै टुङ्ग्यो र तपाईँहरूले पक्कै पनि रुचाउनु भयो यो गीतलाई र बिएफएस गोर्खा रेडियोलाई सुनेर साथ पक्कै दिँदै हुनुहुन्छ। ब्रुनाईमा अहिले मध्याह्नको 12:10 गएको छ, बेलायतमा 5:10 बिहानको। गुड मर्निङ। तपाईँहरू अब उठेर मर्निङ वक जाने अथवा आफ्नो नित्य कर्ममा लागिसक्नु भएको छ र तपाईँहरूको आजको दिन शुभ रहोस्। अब ड्युटी गर्नेहरू, लेट ड्युटी गर्नेहरू आइपुग्नु भयो होला घर, अब चिया कफी नास्ता गरेर यसो एकछिन आराम गर्नुहुन्छ होला। तपाईँहरूलाई निन्द्रा देवीको चाहिँ आशिष रहोस्, राम्रो सपना देख्नुहोस् र नेपालमा बिहानको 10:00 लागि 5 बाँकी रहेको छ। अन्य स्थानमा आफ्नो आफ्नो समयअनुसार हामीलाई श्रवण गरिराख्नु भएको छ, आफ्नो आफ्नो तरिकाले माध्यमले चाहिँ छानेर हामीलाई सुन्ने गर्नुहुन्छ। तपाईँहरू सबै धन्यवादका पात्र हुनुहुन्छ। ब्रुनाईको सेरियामा चाहिँ अहिले मौसम सामान्यतया बदली भएर 1°C बदली भएछ श्रोता। अघि दोस्रो घन्टामा हामीले सुरु गर्दा 33°C थियो, अहिले 32°C अधिकतम तापक्रम पुगेको छ, झरेको छ। न्यूनतम तापक्रम 25°C वरिपरि नै रहेको छ। आकाश अलि धुमिएको हो कि भन्ने भान चाहिँ भइरहेको छ। यहाँबाट हेर्दा घाम चरक्क लागेको छैन, शीतल शीतल अनुभव भइरहेको छ। गीत सङ्गीत सुन्ने सुनाउने क्रमलाई अगाडि

श्रोता भर्खरै सुनिहाल्नुभयो ओसिन चामलिङको आवाजमा मेरो फुल तिमी, र अहिलेको लागि इम्पोर्टेन्ट मेसेज दिन चाहन्छु ब्रिटिस फोर्सेस ब्रुनाईको वासीहरूको लागि. यदि तपाईँहरूले भर्खरै ब्रुनाई आउँदाखेरि बिएफबिएस टिभी बक्स लिनुभएको थियो भने चाहिँ, यदि तपाईँले अब अहिले ब्रुनाई छोड्दै हुनुहुन्छ भने चाहिँ तपाईँहरूले त्यो बिएफबिएस टिभी बक्स चाहिँ रिटर्न गर्नुपर्ने हुन्छ. यदि तपाईँहरूले बिएफबिएस टिभी बक्स रिटर्न गर्नु भएन भने चाहिँ तपाईँहरूलाई $500 चाहिँ जरिमाना तिर्नुपर्ने हुन्छ. र बक्स रिटर्न गर्दा चाहिँ तपाईँहरूले रिमोट, एचडिएमआई केबल, अक्सिलरी केबल, स्मार्ट कार्ड बक्स सहित रिटर्न गर्नुहुन्छ. यदि तपाईँहरूले केही आइटम मिस गर्नुभएको छ भने चाहिँ आइटमाइज बिल इस्यु हुन्छ तपाईँहरूको लागि. यही न्युजको साथै फेरि पनि लागौँ अहिले अर्को गीत सुन्नतर्फ. अहिलेको लागि भने रामचन्द्र काफ्ले गाउनुहुँदैछ तिमी बिना दिन पनि. इन्जोय द सङ.

0: यो BFBS गोर्खा रेडियो हो।
1: के तपाईलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि भने तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 pence तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
0: यो BFBS गोर्खा रेडियो हो।

भर्खरै सुनिहाल्नुभयो श्रोताहरू आशिष अविरल र मेलिना राईको आवाजमा ढाका टोपी सिरैमा। श्रोता तपाईँहरू के विश्वास गर्नुहुन्छ, युकेको गर्मी मौसममा नदीको बीचमा आइसबर्ग देखियो भन्दाखेरि? म्यान्चेस्टरको एउटा नदीमा अचानक ठूलो आइसबर्ग जस्तो सेतो वस्तु देखिएको छ र त्यो दृश्य देखेपछि चाहिँ स्थानीयहरू चाहिँ झस्किएको छ। टाढाबाट हेर्दा यो पानीमा तैरिरहेको विशाल आइसबर्ग जस्तो देखिन्थ्यो, तर नजिकमा गएर हेर्दा चाहिँ रहस्य अर्कै रहेछ। वास्तवमा त्यो बरफ होइन, नदीमा जम्मा भएको ठूलो मात्राको फोम रहेछ श्रोता। पानीमा फोहोर जैविक पदार्थ र अन्य तत्त्व मिसिँदा चाहिँ यस्तो बाक्लो फोम बन्ने रहेछ, जसले चाहिँ टाढाबाट हेर्दा चाहिँ बरफको पहाड जस्तो दृश्य देखाउँदो रहेछ। यो दृश्यले सामाजिक सञ्जालमा पनि केतुहल बढाएको छ र प्रकृतिले कहिलेकाहीँ सामान्य चिजलाई नि यस्तो अनौठो रूप दिन सक्छ कि जसले हेर्दामा विश्वास गर्न गाह्रो हुँदो रहेछ श्रोता। र यो जानकारीको साथै फेरि पनि लान चाहन्छु तपाईँहरूलाई अर्को गीत सुनाउन तर्फ। अहिलेको लागि भने हर्कुलिस बस्नेतको आवाजमा तिमी आयौ जिन्दगीमा।

अर्किल स्पस्नेतको आवाजमा तिमी आयो जिन्दगीमा भन्ने मिठो गीत सुनिराख्नु भएको थियो श्रोता, र म तपाईँलाई एकैछिनमा राजु लामा अनि आशिष महरले गाउनु भएको साली भन्ने गीत सुनाउँछु। त्योभन्दा अगाडि भने एउटा छोटो चर्चा गरिहालौँ। स्टेफेन हकिङ कतिको सुन्नुभएको छ नाम? धेरैले सुन्नुभएको छ। विश्व प्रख्यात, विश्व प्रसिद्ध फिजिसिस्ट, भौतिक शास्त्री हुनुहुन्छ उहाँ। र उनले चाहिँ केवल ब्ल्याक होल र ब्रह्माण्डबारे अनुसन्धानका लागि प्रसिद्धि कमाएका थिएनन् श्रोता। उनले मानव सभ्यताको भविष्यबारे पनि धेरै गम्भीर चेतावनी दिएका थिए। अहिलेको यो एआई जलवायु परिवर्तन र अन्तरिक्ष अनुसन्धान चाहिँ तीव्र गतिमा बढिरहेका बेला उनका केही भनाइ फेरि चर्चामा आएका रहेछन् श्रोता। हकिङको सबैभन्दा चर्चित चेतावनी एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स बारे थियो। उनले पर्याप्त विकास भएको एआईले आफैलाई सुधार गर्दै मानिसभन्दा निकै छिटो अघि बढ्न सक्ने र नियन्त्रण गर्न नसके मानव अस्तित्वकै लागि खतरा बन्न सक्ने बताएका थिए। आज एआईले के चाहिँ गर्दैन तपाईँ हामी आफै पनि अन्दाज गर्न सक्छौँ। लेख्न पो सक्दैन कि, चित्र कोर्न पो सक्दैन कि, अनुसन्धानदेखि स्वचालित प्रणालीसम्म तीव्र गतिमा चाहिँ विस्तार भइरहेको छ। तर विज्ञहरूका अनुसार हकिङको चेतावनीलाई निश्चित भविष्यवाणी भन्दा पनि सम्भावित जोखिमप्रति सचेत गराउने विचारका रूपमा बुझ्नुपर्छ भन्ने भन्दछन्। उनले जलवायु परिवर्तन, आणविक युद्ध र जैविक प्रविधिबाट उत्पन्न जोखिमलाई पनि मानवताका लागि ठूलो खतरा मानेका थिए। पृथ्वी दीर्घकालमा असुरक्षित बन्दै गए मानिसले अर्को ग्रहमा बसोबास गर्ने बाटो खोज्नुपर्ने उनको धारणा रहेको हामीले पाउँदछौँ। उनले मानवताको दीर्घकालीन अस्तित्वका लागि अन्तरिक्षमा फैलिनु आवश्यक हुन सक्ने बताएका थिए। अनि अर्को रोचक विषय चाहिँ के थियो भने एलियन जीवन, एलियन लाइफ। ब्रह्माण्ड यति विशाल भएकाले पृथ्वी बाहिर जीवन हुन सक्ने सम्भावना हकिङले चाहिँ स्वीकार गरेका थिए। तर अत्यन्त विकसित एलियन सभ्यतासँग सम्पर्क गर्दा जोखिम हुन सक्ने भन्दै उनले सावधानी अपनाउन समेत चेतावनी दिएका थिए श्रोता। हकिङका सबै भविष्यवाणी पूरा भइरहेका छन् भन्न त मिल्दैन, तर अघि हामीले भनिहालेँ नि, एआईको तीव्र विकास, जलवायु सङ्कट र अन्तरिक्षमा मानव भविष्य खोज्ने भन्ने कुराहरू, यी प्रयासले भने उनका केही चिन्ताहरू आज झन् सान्दर्भिक रहेको हामीले पत्तो लाउन सक्छौँ। हजुर, अब गीत सुनौ। अघि मैले निवेदन गरिहालेँ, साली भन्ने गीत सुन्छौँ राजु लामा र आशिष महरको आवाजमा।

0: SBS गोर्खा रेडियो। साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई भिज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
1: यो BFBS गोर्खा रेडियो हो।

एक खेल के हो यस्तै थियो आयुष शाहीले गाउनुभएको बाध्यता हामीले बुझ्यौँ. उहाँको बाध्यता त्यस्तै रहेछ, निकै के अरे पिर बोकेको गीत जस्तो लाग्यो मलाई. तर तपाईँहरूले पक्कै पनि यसलाई यो गीतलाई पनि रुचाउनु भयो. ब्रुनाईका श्रोता, ब्रुनाईका रिजन मात्रै नभएर ब्रुनाईका श्रोताको लागि पनि यो जानकारी हुनसक्छ. ब्रुनाई वरिपरि थुप्रै श्रोता हुनुहुन्छ, हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरू नेपालबाट आएर काम गर्नुहुन्छ. र तपाईँहरूका लागि यो हुन त कतिले गई पनि सक्नुभयो होला, जेरुडोङ पार्कमा ग्रेट ब्रिटिस सर्कस हुँदैछ. अस्ति 31 जुलाईदेखि यो कार्यक्रम भइरहेको छ र 23 अगस्तसम्म अब धेरै बाँकी छैन श्रोता. र आज 18 अगस्त हो, अब भनेपछि 6 दिन बाँकी छ, 23 अगस्तमा सकिन्छ यो कार्यक्रम. लेजेन्ड अफ द सी भन्ने यो सर्कस चाहिँ सञ्चालन हुँदैछ. तपाईँहरूले हेर्नु भ्याउनु भएको छैन, अब भर्खर छुट्टीबाट आइपुग्नु भएको छ भने अझै पनि केही समय बाँकी रहेको छ, अवश्य पनि गएर आफ्नो भ्यालुएबल छुट्टीको समय परिवारसँग, साथीभाइहरूसँग, नम्बरीहरूसँग, दिदीबहिनी दाजुभाइहरूसँग मिलेर फ्यामिली ग्रुप चाहिँ भएर जान सक्नुहुन्छ र मजा लिन सक्नुहुन्छ. यो पुसिङ लागि पार्किङ लटमा हुने रहेछ. यो पुसिङ लागि भनेको चाहिँ यो म्याकडोनल्डको पछाडिपट्टि भए जस्तो लाग्छ मलाई यो. र टिकटहरू अनलाइन काटिसक्नु भएको छ भने पक्कै पनि तपाईँले 50% डिस्काउन्ट पाइसक्नु भएको छ, होइन भने अब ओरिजिनल प्राइसमा नै अन द स्पट भेन्युमै गएर काट्नुपर्ने पनि हुन सक्छ. ढिला नगर्नुहोस्, 23 अगस्तसम्म मात्रै हो. जेरुडोङ पार्कको पुसिङ लागि पार्किङ लटमा हुन्छ यो. राम्रो छ जस्तो छ यसो यो पोस्टर हेर्दाखेरि. म पनि परिवारलाई लगेर यो शनिबार आइतबारतिर जाने सोच बनाउँदैछु, सायद हाम्रो भेट त्यतै हुन पनि सक्छ. खर्क गुरुङ मामा केही समय अगाडि आइपुग्नु भएको थियो र उहाँले एउटा गीतको अनुरोध गर्नुभएको छ. रेडियो सुन्दैछु है भान्जा भनेर भन्नुभएको छ. मामालाई सदा जस्तै नमस्कार अनि धन्यवाद, हामीलाई साथ दिनुहुन्छ सुनेर. आहा, तीज पनि आँगनैमा आइसक्यो, यस कारणले तीजको गीत सुनाइदिन विनम्र अनुरोध गर्दछु भन्नुभएको छ. अवश्य पनि मामा, तपाईँले अनुरोध गर्नुभएको हामी कसरी नकार्न सक्छौँ. र तर तपाईँले भन्नुभएको गीत चाहिँ हाम्रो लाइब्रेरीमा नभएको जानकारी तपाईँलाई दिन चाहे. र तीजकै गीत हो, गायिका गायक गायिकाहरूको पनि निकै लामो लर्को छ यसमा पनि. र यो तीजमा ढल्केरै भन्ने गीत माग्नु भएको थियो, त्यो गीत नभएका कारणले कुरा काट्ने खुमन अधिकारी, देवी घरती, शान्ति श्री परियार, शीला आले, सम्झना बिक, खुमन अधिकारी, देवी घरती, थुप्रो कलाकारहरू हुनुहुन्छ यो गीतलाई गाउने. र अब मामाको अनुरोधको गीत बजाउन नपाए पनि अर्को तीजकै गीत थुप्रै कलाकारहरूको आवाजमा मामाको लागि राखिदिएको छु. आशा गर्दछु तपाईँले यो गीत सुनेर मनोरञ्जन लिनुहुन्छ होला र अन्य श्रोताले पनि तीज अब मामाले भन्नु भए जस्तै नजिकै आइसक्यो. अब तीजको गीतहरू अब बिस्तारै बिस्तारै हामी सुनाउँदै जानेछौँ, समय सान्दर्भ मिल्दै गएको खण्डमा. अब भने गीत सुन्नतर्फ लागौँ खर्क गुरुङ मामाको अनुरोधमा.

0: हजुर, राफुतर डाक्टर साहबको बुढी परियो भन्ने मिठो गीत सुने श्रोता, र यो गीतलाई अनुरोध गर्ने श्रोता हुनुहुन्थ्यो हाम्रो रेगुलर लिसनर के भन्छ खर्क गुरुङ मामा। उहाँ चाहिँ प्राय जहिले पनि आउने गर्नुहुन्छ र मामाले अग्रिम समयमै गीतको तिजको गीतहरू माग्न थाल्नु भएको छ। हुन त अहिले भर्खरै तिजको गीतहरू बजाउने बेला त भइहालेको छैन, तर पनि मामाले मगाइहाल्नु भयो र मैले पनि बजाइदिइहालेँ। आशा छ सुनेर पक्कै पनि मनोरञ्जन लिनुभयो। हजुर, अब हामी कार्यक्रम मझेरीको पुछार पुछारमा आइसकेका छौँ श्रोता। अब वृन्दबहिनी, तपाईँलाई आज कार्यक्रम मसँगै बसेर सञ्चालन गर्नुभयो, कस्तो अनुभूति भयो त? यसो तपाईँको अनुभव बताइदिनुहोस् न।
1: जेस दाजु, एकदम रमाइलो भयो है, पहिलोचोटि तपाईँसँग यसरी लाइभमा बस्न पाउँदाखेरि एकदमै खुसी लागेको छ। हजुरले मलाई यस समय दिनुभएकोमा धेरै धेरै धन्यवाद दाजु।
0: हजुर, अब सबैलाई त्यस्तै हुन्छ, सबैको पहिलोपल्ट नै हुन्छ बहिनी, र तपाईँले पहिलो प्रयासमा नै मैले चाहिँ राम्रो गर्नुभएको अनुभूति गरेँ मैले, र तपाईँले यसो कामहरू पनि यसो तपाईँको यताउता हात चलाउने माइक्रोफोनको फेडरहरू चलाउने हेर्दाखेरि तपाईँलाई एक्लै छोड्दा पनि साह्रै समस्या होला जस्तो देखिनँ, तर अब ट्रेनिङ फेजमै हुनुहुन्छ त्यही भएर टेक यो टाइम, बिस्तारै अब आज के सिक्नुभयो त्यसलाई मनन गर्नुहोला। गल्ती गरेँ जस्तो लाग्छ भने त्यहाँ के गल्ती गरे त्यहाँबाट सिक्ने प्रयास गर्नुहोला। यसरी नै हो, हामी पनि अझै पोख्त भएको अनुभव भएको छैन, तपाईँलाई पनि केही समय अवश्य लाग्छ होला।
1: हजुर दाजु, पक्कै पनि। र मेरो श्रोताहरूलाई, अब हाम्रो श्रोताहरूलाई मैले कतिको खुसी राख्न सकेँ आज, सायद श्रोताहरूले प्लिज कमेन्ट गर्नुहोला मेरो कस्तो भयो है आजको पहिलो दिन, पछि भविष्यमा चाहिँ म पक्कै पनि सुधार गर्नेछु।
0: हजुर बहिनी, अब भने हामीले बिदा माग्नुपर्छ होला। बिदा माग्दै गर्दाखेरि अब कुलुलु बग्ने गीत परेको छ, विक्रम राईले गाउनु भएको छ यो गीतलाई, स्वर्गीय विक्रम राई जस्तो लाग्छ उहाँ, र यसमा लिरिक्स भर्नु चाहिँ भएको छ हाम्रो पल्टनिया दाजु ईश्वर चामलिङको अक्षरहरूबाट लिखित कुलुलु बग्ने गीत सुन्दै सुनाउँदै हामी बिदा मागौँ है त बहिनी।
1: हजुर
0: हस्त श्रोता, यो गीत सुन्दै सुन्दै हामी पनि अब बिदा हुन्छौँ। अब हाम्रो भेट भोलि बिहान फेरि साविक समयमा हुनेछ, ब्रुनाईको बिहानको 10 बजेदेखि मध्याह्नको 1 बजेसम्म हुनेछौँ। भोलि पनि वृन्दा बहिनीले मलाई साथ दिन आउनुहुनेछ र हामी भने भोलि भेट्नेछौँ। मलाई बिदा दिनुहोस्, नमस्ते
1: नमस्ते।

0: भारतीय सेना अध्यक्ष तथा नेपाली सेनाका मानार्थ सेनापति धीरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गर्नुहुने भएको छ। प्रधान सेनापति अशोक राज सिगदेलको निमन्त्रणामा चार दिने नेपाल भ्रमण आउनुभएका सेठलाई हिजो राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ सेनापतिको सम्मान दिनुभएको थियो। गत जुन 30 भारतीय सेनाको नेतृत्व सम्हाल्नुभएका सेठले पहिलो विदेश भ्रमणका रूपमा नेपाल आउनु भएको हो। सरकारले आन्दोलनरत राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका प्रतिनिधिसँग वार्ताका लागि टोली गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले सहसचिव लीलाधर सुवेदीको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो। वार्ता टोलीको सदस्यहरूमा गृह मन्त्रालयका सहसचिव आनन्द काफले, अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य र भूमि व्यवस्था सहकारी संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव डिलाराम पन्थी हुनुहुन्छ। यसअघि हिजो दिनभर जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्लाधिकारी नरहरि घिमिरेको कार्यकक्षमा महाअभियानका प्रतिनिधि र सरकारी प्रतिनिधिबीच गहन छलफल भएको थियो। छलफलमा महाअभियानको माग बमोजिम नेपाल सरकारका तर्फबाट औपचारिक रूपमा वार्ता टोली गठन गरी आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गर्ने सहमति भएको थियो। बिपी राजमार्गको प्रवेश बिन्दु काभ्रे पलाञ्चोकको धुलिखेलदेखि नमोबुद्धको दाप्चा पुलसम्मको सड़क चौडा पारिने भएको छ।
1: 20 किलोमिटर सड़कमा 10 मिटर बराबरको मुख्य कालोपत्री भाग बनाइने डिभिजन सड़क कार्यालय भक्तपुरले जनाएको छ। हाल मुख्य कालोपत्र भएको सड़कको चौडाई औसतमा 5.5 मिटर छ। सड़क चौडा पार्न विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार भइसकेको कार्यालय प्रमुख सिनियर डिभिजन इन्जिनियर सुमन योगेशले जानकारी दिनुभयो। उहाँका अनुसार प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार पार्ने काम भइरहेको छ। डीपीआर अनुसार सड़क विस्तारमा 3.78 करोड खर्च हुने अनुमान गरिएको छ। सड़क कालोपत्र गर्न प्रति किलोमिटर 18.05 करोड खर्च हुने अनुमान गरिएको कार्यालयले जनाएको छ। सड़कको दायाँ बायाँ 15 मिटरसम्म बनेका संरचना तथा जग्गाको मुआवजा वितरण भइसकेको योगेशले बताउनुभयो। 2081 असोजमा आएको बाढ़ी पहिरोले बीपी राजमार्ग अन्तर्गत पकुन्ने बेसीदेखि नेपालथोकसम्म करिब 30 किलोमिटर सड़कमा क्षति पुर्याएको थियो। रोशी खोलामा अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिँदै आएकामा हाल क्षतिग्रस्त क्षेत्रमा स्थायी पुननिर्माणको काम भइरहेको कार्यालयले जनाएको छ। क्षतिग्रस्त राजमार्गको पुननिर्माणका लागि काभ्रे पलाञ्चोकतर्फ 3 र सिन्धुलीतर्फ 1 गरी 4 प्याकेज बनाएर ठेक्का सम्झौता भई काम अघि बढाइएको छ। काभ्रेतर्फका 3 सड़क खण्डका लागि 7.50 करोड र सिन्धुलीतर्फको 1 खण्डका लागि 1 अर्ब बराबरको स्रोत सुनिश्चित गरिएको कार्यालयले जनाएको छ।
0: सर्वोच्च अदालतको आदेशमा रिहा भएकै दिन पत्रकार किशोर श्रेष्ठ विरुद्ध अर्को जाहेरी दर्ता भएको छ। ललितपुर प्रहरी परिसरमा उपसभामुख रवि कुमारी ठाकुरले श्रेष्ठ विरुद्ध जाहेरी दिनुभएको हो। श्रेष्ठले जनआस्थाको फेसबुक पेज र अनलाइनमा आफ्नो व्यक्तिगत तस्विर, चरित्र र प्रतिष्ठामा गम्भीर क्षति पुर्याउने गरी भ्रामक समाचार प्रकाशित गरेको उपसभामुख रुबी ठाकुरको आरोप छ। प्रकाशित समाचारमा आफूले रक्षाबन्धन बाँधेका दाजुलाई जोडेर अनैतिक सम्बन्धको आरोप लगाउँदै चरित्र हत्या गर्न खोजिएको उहाँको दावी छ। जाहेरीसँगै प्रकाशित समाचार र तस्विरका प्रति समेत पेश गरिएको छ। यसअघि अर्की युवतीसँग रासोपा सांसदलाई जोडेर समाचार लेखेको विषयमा श्रेष्ठ पक्राउ पर्नु भएको थियो। वैयक्तिक गोपनीयता हननको आरोपमा पक्राउ परेका श्रेष्ठलाई सोमबार सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो। श्रेष्ठको घर र कार्यालयबाट बरामद सामग्री समेत फिर्ता गरिएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी दिलीप घिमिरेले जानकारी दिनुभएको छ। बागमती प्रदेशमा ठूला दललाई चुनौती दिने गरी उज्यालो नेपाल पार्टीले संगठन विस्तारलाई तीव्र बनाएको छ। पार्टी अध्यक्ष कुलमान घिसिङ आफै बागमतीका विभिन्न जिल्लामा संगठन निर्माणमा खटिनु भएको नेताहरूले बताएका छन्। फागुन 21 गतेको प्रतिनिधि सभा निर्वाचनमा कुनै पनि उम्मेद्वारले चुनाव जित्न नसके पनि उज्यालो नेपालले बागमतीबाट 1,16,552 समानुपातिक मत पाएको थियो। यही मतलाई आधार बनाएर पार्टीले बागमतीमा आफ्नो संगठन बलियो बनाउने रणनीति लिएको हो। पार्टीका अनुसार काङ्ग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीबाट जनप्रतिनिधि र कार्यकर्तालाई पार्टीमा ल्याउने प्रयास भइरहेको छ। मकवानपुर, काभ्रे, धादिङ, नुवाकोट, छाप लगायतका जिल्लामा संगठन विस्तार भइरहेको पार्टीका नेताहरूको दावी छ। उज्यालो नेपालका उपमहासचिव जितराम वाइबाले बागमतीबाटै ठूला दललाई धक्का दिने गरी काम भइरहेको बताउनुभयो। उहाँले आगामी निर्वाचनमा एक्लै प्रदेश सरकार बनाउन सक्ने गरी तयारी भइरहेको दावी गर्नुभएको छ। विद्युत प्राधिकरणको नेतृत्वमा रहँदा लोडसेडिङ अन्त्य र विद्युत व्यवस्थापन सुधारका कारण कुलमान घिसिङ लोकप्रिय मानिनुहुन्छ। उहाँ बागमती प्रदेश अन्तर्गत रामेछापका स्थायी बासिन्दा हुनुहुन्छ। आगामी स्थानीय तह र प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर उज्यालो नेपाल अहिले संगठन विस्तारलाई।
2: एफबीएस गोर्खा रेडियो हो।

बी एफ बी एस गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेशपरि दाहालको शुभ प्रभातम। बी एफ बी एस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बी एफ बी एस गोर्खा रेडियो UK Brunei

त्यसले हामीद्वारा गरिएका उपासनाबाट हामीद्वारा पूजित देवताहरू प्रसन्न हुनुहोस् र भगवत चरण र बिन्दतर्फ अगाडि बढ्ने प्रेरणा जो मनुष्यको गन्तव्य हो त्यतातर्फ जाने आशीर्वाद कृपा प्रदान गर्नुहोस्। यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यो कार्यक्रम दैनिक रूपमा प्रसारित गर्ने गर्दछौँ र यसमा विविध विषयहरूको चर्चा गर्दछौँ जसले आध्यात्मिक जागरण गराउने एउटा योग्यता राखोस्, सामर्थ्य राखोस्, त्यस्ता विषयहरू हामी चर्चा गर्दछौँ र त्यस्ता चर्चाहरूबाट हाम्रो केही न केही लाभ प्राप्त गरेर आध्यात्मिक मार्गमा प्रवेश गर्ने र त्यसमा निष्कण्टक रूपमा अगाडि बढ्ने जो चेष्टा छ त्यसैलाई मूर्त रूप दिनका लागि हामी प्रयास गरिरहेका छौँ र आज पुरुषार्थ साधनी भनेर जो एउटा शास्त्रीय व्यवस्था छ अर्थात् पुरुषार्थको जो कुरा छ त्यसलाई थोरै चर्चा गरौँ। पुरुषार्थ भनेर पुरुषले गर्ने सम्पूर्ण कर्महरूलाई भनिएको छ र सकारात्मक भगवत मार्गको सत्कर्ममा सत् आचारमा अगाडि बढेर जुन मनुष्यले त्यो पुरुष अथवा स्त्री जे भए पनि उसले गर्ने हरेक आध्यात्मिक पहललाई पुरुषार्थ भनिन्छ र पुरुषार्थ हाम्रो सनातन परम्पराले चारवटा पुरुषार्थ धर्म अर्थ काम मोक्ष भनेर धर्म गर्नुपर्छ मोक्षका लागि, अर्थ पैसा कमाउनुपर्छ मोक्षका लागि, काम भनेर जो कामनाहरूको एउटा लहर छ अथवा काम बासना पति पत्नी बीचको जो सम्बन्ध छ त्यो मर्यादित सन्तान उत्पादन गर्नका लागि र सृष्टि सञ्चालनका लागि भगवत कर्मलाई मानेर नै त्यो कर्म गरियो भने चौथो पुरुषार्थ अथवा मुक्तिको प्राप्ति हुन्छ अर्थात् भगवत प्राप्ति हुन्छ भनेर अथवा ब्रह्म प्राप्ति हुन्छ अथवा ब्रह्म साक्षात्कार हुन्छ, स्वरूपको बोध हुन्छ अथवा आत्मसाक्षात्कार हुन्छ भनेर उल्लेख गरिएको छ। त्यसैले हामी यही पुरुषार्थ साधनीको विषयमा चर्चा गरौँ के हामीले शास्त्रले बताए अनुसारकै कर्म गरेर पति पत्नी बीचको सम्बन्धलाई केवल सन्तान उत्पादन गर्ने र सृष्टि सञ्चालन गर्ने रूपमा मात्रै लिएर हाम्रो जीवन चलाउन सक्छौँ जस्तो हामीलाई लाग्छ अथवा एउटा जीवले कलियुगको जीवले त्यसो गर्न सक्ला, यदि सक्दैन भने त्यो फेरि अर्कोतिर विषय जान्छ, त्यसैले सक्नुपर्छ। सक्नका लागि यदि हामीले भित्रबाट चाह्यौँ भने त्यो भगवान्ले अवश्य पनि गराउनु हुनेछ किनभने त्यो भगवान्कै कृपाबाट मात्रै साध्य हुने विषय हो भनेर उल्लेख गरिएको छ। र सर्वप्रथम भगवान बुद्ध भन्नुहुन्छ, क्षण सम्पदीयम सुदुर्लभा प्रतिलब्धा पुरुषार्थ साधनी यदि नात्र विचिन्त्यते हितम पुनराप्येश समागम कुतः, अर्थात् पाउन अत्यन्तै गाह्रो र पुरुषार्थ सिद्ध गराउने यो क्षणरूपी सम्पत्ति अर्थात् मनुष्य जन्म पाइएको छ, यो पुरुषले गर्ने मात्रै कर्म नभएर यो मनुष्य शरीरमा जो आएको छ पुरुष स्त्री दुवैले गर्न सक्

सक्छ र यदि यस अवस्थामा पनि हित हुने कुरा गर्न सकिएन भने फेरि यस्तो संयोग कहिले पाइन्छ र भनेर यो पुरुषार्थ साधनका लागि मात्रै शरीर प्राप्त भएको हो मनुष्य शरीर अरू कुरा गर्नलाई होइन भनेर भगवान बुद्धको यो वाणीले भनेको छ र यसलाई हामीले गम्भीरता साथ लिएर चिन्तन गर्ने भने पुरुषार्थ साधनीका यी विविध आयामहरूको चर्चा गरेर यतातर्फ अग्रसर हुनका लागि मैले चाहिँ के गर्न सक्छु र म त संसारमा पैसा कमाउन लागेको छु ठुलो पद प्रतिष्ठा कमाउन लागेको छु मेरो छोरा नातिलाई ठुल्ठुलो धनी बनाएर विश्व भ्रमण गराउन चाहन्छु अथवा अन्तरिक्षमा पठाउन चाहन्छु यस्ता खालका जो कामनाहरू छन् यी पुरुषार्थ साधनी होइनन् अहिले त देख्नलाई यही पुरुषार्थ भइसकेको छ तर यो एकदमै भ्रमपूर्ण छ र यथार्थ छैन यो झुटको एउटा पुलिन्दा हो भ्रमको एउटा सागर हो र यो एकदम खपुष्प भनेको आकाशमा फुल फुल्छ र त्यो आकाशको फुल टिपेर म भगवान्लाई समर्पण गरेर भजन गर्छु भन्ने जो कल्पना गरिन्छ अथवा बादलका आकारहरूलाई यता र उता भएको अवस्थामा कल्पना गरेर त्यो घर बन्छ र त्यहाँ म बस्छु भन्ने जो कल्पना गरिन्छ त्यस्तै यो संसारका पदार्थहरूबाट सुख पाउन गरिने कल्पना उस्तै हो भनेर शास्त्रले भनेको छ हामी यस शुभ जागरण कार्यक्रममा बिएस गोर्खा रेडियो मार्फत चर्चा गरिरहेका छौँ पुरुषार्थ साधनीको मार्ग कुन मार्गबाट हिँड्दा चाहिँ पुरुषार्थ साधनी हुन्छ सांसारिक सुख तथा सम्पत्तिको प्राप्ति प्रारब्धद्वारा हुन्छ भने पुरुषार्थको साधना केवल भगवत भजनबाट मात्रै हुन्छ लौकिक उन्नतिको प्राप्तिमा पुरुषार्थको प्रयोग हुन सक्दैन पुरुषार्थ अर्थात् मनुष्य जन्मको सिद्धिका लागि शास्त्र तथा सन्तवाणीमा दुई प्रकारका व्यवस्थाहरू गरिएका छन् एउटा स्वयंको पुरुषार्थबाट ब्रह्ममा लीन हुने अर्थात् कैवल्य मोक्ष अर्थात् ज्ञान मार्ग अर्थात् निर्गुण परमात्माको चिन्तन अथवा निराकारवादी वेदान्ति व्यवस्था यसलाई ज्ञान मार्ग तथा शैव सिद्धान्त पनि भनिन्छ नाम विभिन्न साङ्ख्य सिद्धान्त पनि भनिन्छ नाम विभिन्न हुन सक्छन् तर कुरो एउटै हो निराकार परब्रह्म प्राप्तिमा लाग्नु अर्को स्वयंलाई दिनहीन मानी सगुण तथा साकार भगवानको शरणमा आश्रित हुने भक्तिमार्गीय व्यवस्था यसलाई वैष्णव धर्म वा भागवत धर्म वा परम धर्म पनि भनिएको छ ब्रह्म अथवा भगवान सगुण तथा निर्गुण दुवै हुनुहुन्छ दुवैमा कुनै भेद छैन भन्ने कुरा मुनि पुराण पण्डित तथा वेदले बताएको छ जुन निर्गुण अर्थात् अरूप निराकार अलख अव्यक्त र अजन्मा ब्रह्म छ त्यही भक्तहरूको प्रेमको वशमा भएर सगुण हुने गर्दछ भन्दै गोस्वामी सहज र सरल रूपमा यसको समाधान गर्दै भन्नुहुन्छ सगुनै अगुनै नहि कछु भेदा गा भई मुनि पुराण बुध वेदा अगुन अरूप अलख अज जोई भगत प्रेम बस सगुन सोहोई स्वयंको पुरुषार्थमा भरोसा नगरी भगवानको सगुण तथा साकार स्वरूपको शरणलाई स्वीकार गरेर भगवत प्रसन्नताका लागि निरन्तर रूपमा भगवत आश्रय ग्रहण गर्नु नै वैष्णव धर्म हो यसमा भगवानको प्रसन्नताका लागि सम्पूर्ण क्रियाहरू सम्पन्न गरिन्छन् स्वयंको सुख दुःखको बारेमा कुनै पनि चाह हुँदैन स्वयंलाई सेवक तथा भगवानलाई सेव्य मानेर सम्पूर्ण कर्म भगवत प्रसन्नताका लागि सम्पन्न गर्ने धार्मिक व्यवस्था नै वैष्णव धर्म हो वैष्णव धर्म कृपा साध्य धर्म हो भगवत कृपा बिना यसमा केही पनि हुन सक्दैन भगवत कृपा प्राप्त गर्न भगवानको सेवा गर्नु आवश्यक हुन्छ र भगवानको सेवा गर्न सेवक तथा सेव्य भाव हुनैपर्छ सेवक र सेव्य भाव बिना यो दुस्तर भवसागरबाट पार हुन सम्भव छैन भन्दै गोस्वामी तुलसीदासजी भन्नुहुन्छ सेवक सेव्य भाव बिनु भवन तरीय उरगारी भजौ राम पद पङ्कज अस सिद्धान्त विचारी पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु भक्तिपूर्वक श्रवण गरौँ

आदरणीय श्रोता, हामी यो बिएफबिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी पुरुषार्थ साधनीका दुईटा मार्गहरूको चर्चा गर्दैछौँ। एउटा मार्ग हो ज्ञान मार्ग, जसलाई साङ्ख्य मार्ग पनि भनिन्छ, र त्यो हो आफ्नै पुरुषार्थले आत्मसाक्षात्कार गर्ने प्रयत्न गर्नु, र अर्को हो आफूलाई दिनहीन मानेर, भगवान्को दास मानेर, भगवान्को शरणमा गएर भजन गर्नु। सगुण भगवान्को जस्तो श्रीराम श्री कृष्णको जो स्वरूप छ, उहाँहरूको शरणमा जानु र उहाँहरूको सेवा गर्नु, किनभने हामी सेवक हौँ र उहाँहरू सेव्य हुनुहुन्छ भनेर गोस्वामीजीले जो भन्नुभयो, सेवक सेव्य भाव बिनु भवन तरिय उरगारी, भजौ राम पद पङ्कज अछ सिद्धान्त विचारी। यो शास्त्रीय सिद्धान्त हो, यसलाई विचार गरेर अगाडि बढ भनेर गरुडजीलाई काकभूषुण्डीजीले यो उपदेश गर्नुभएको प्रसङ्गमा गोस्वामीजीले उल्लेख गर्नुभएको हो। सेवक र सेव्य भावमा सेवक स्वयं जीव हुन्छ भने सेव्य भगवान हुनुहुन्छ। आफ्नो संस्कारवश प्राप्त परम्परा अनुसार भगवत प्राप्ति गर्ने प्रयत्न वैष्णव धर्ममा गरिन्छ। यसको सङ्केतको रूपमा मृत्यु पश्चात साधारण मानिसलाई स्वर्गीय, ज्ञानीलाई ब्रह्मलीन, श्रीकृष्ण भगवान्का भक्तलाई गोलोकवासी, भगवान श्री रामचन्द्रका भक्तलाई साकेतवासी एवं श्री नारायण भगवानको उपासकलाई वैकुण्ठवासी भन्ने गरिन्छ। यो एउटा व्यवहारिक प्रयोग पनि हो र यो शास्त्रीय परम्परा पनि हो। तर अहिले जस्तो सुकै अवस्थामा मनुष्यले शरीर छोड्छ, गोलोकवासी, साकेतवासी, वैकुण्ठवासी भनेर विज्ञापन गरेर उसलाई नर्कतर्फ पठाइरहेको दृश्यहरू हामी देखिरहेका हुन्छौँ। र वास्तवमा यो शास्त्रको तिरस्कारले, शास्त्रको मर्यादाको तिरस्कारले कसैको पनि कल्याण गर्दैन, किनभने शास्त्र स्वतन्त्र रूपमा मनुष्यको कल्याण गर्नका लागि नै हाम्रा सामान्य हाम्रै लागि व्यवस्था गरिएको हो। यो जबरजस्ती थोपर्ने काम कहीँ कतैबाट हुने कुरै छैन, किनभने आफूले नमानेसम्म कुनै कर्म मनुष्यले गर्न सक्दै सक्दैन, र त्यो मान्ने भनेको त्यसमा श्रद्धा विश्वास भएपछि हो। त्यसैले यी सबै कुराहरू संसारका खेलाहरू छँदैछन्, यसमा खेल्नै पर्दछ, किनभने हामी संसारमा छौँ। तर संसारमा खेल्दा खेल्दै कतै हामी संसारभन्दा पनि निकै तल पुग्ने अवस्थाका खेलहरू नखेलौँ भनेर शास्त्रले निरन्तर रूपमा सचेत गराइरहेको छ। र शास्त्र भन्छ, यति गर्दा पनि मनुष्य हेर्दैन, शरीर ज मरेको शरीरलाई लिएर घाटमा जान्छ, जलाउँछ, गाडेर आउँछ, र एकछिन हाहाहुहु गर्छ, फेरि जस्ताको तस्तै आफू मर्छु, मेरो पनि दिन आइहाल्छ भन्ने यसले किन सोच्दैन? त्यो बडा आश्चर्यको कुरा छ भनेर यक्षको प्रश्नमा युधिष्ठिरले आश्चर्यको रूपमा यसलाई व्यक्त गर्नुभएको प्रसङ्गले हामीलाई झकझक्याउने अवश्य पनि प्रयत्न गरेको छ। यसका साथसाथै आजको यस पुरुषार्थ साधनीसँग सम्बन्धित चर्चाले हामी सबैको कल्याण मार्गमा प्रवेशका लागि प्रेरणा दियोस्, यही भगवान्सँग प्रार्थना गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हवस् त, आजलाई यो कार्यक्रम सञ्चालक लेसमणि दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। राधे राधे, राधे राधे, राधे राधे, नमस्कार।

यो हाम्रो चिनारी स्वाभिमानी नेपाली मिठो गीत यो देश प्रेमले ओतप्रोत गीत आदरणीय श्रोता पनि सुन्दै हुनुहुन्थ्यो यतिखेर जुन गीतमा आवाज अहिले रहेको थियो किरण भुजेलको र यही देश प्रेमले भरिएको गीतको साथमा म तपाईँको सेवामा आजको हाम्रो प्रस्तुति कार्यक्रम नमस्ते योगी हाम्रो मर्निङ सो प्रभातकालीन प्रस्तुतिलाई लिएर हाजिर भइसकेकी छु तपाईँकै रेडियो मित्र म शिरीष सुनवार तपाईँको सेवामा छु आज पनि तपाईँ सबैले पक्कै पनि साथ दिनुहुन्छ कार्यक्रम अवधिभरि भन्ने आशासहित हाजिर भएकी छु त यहाँहरू सबजना आराम कुशल नै हुनुहुन्छ होला भन्ने आशा गर्दछु यतिखेर आराम कुशल रहिकन आजको दिनलाई पनि एकदमै सफल बनाउने तपाईँको कोसिस पक्कै पनि रहन्छ होइन र आजको दिन तपाईँको सफल रहोस् जति पनि कामहरू छन् आज तपाईँले गर्नुपर्ने ती सम्पूर्णलाई सफलता मिलोस् मेरो पनि यही शुभकामना र बिहान बिहान एकदमै पोजिटिभ भाइबको साथमा सकारात्मक एउटा ऊर्जाको साथमा हामीले चाहिँ दिनको सुरुवात गर्छौँ भने पक्कै पनि त्यो दिन सफल नै रहन्छ हुन त अब जीवन हो होइन यसमा चाहिँ अलिकति उतार चढावहरू भइ नै रहन्छन् यसमा केही चुनौतीहरू केही चाहिँ अप्ठ्याराहरू आइ नै रहन्छन् बाधा अडचन त्यो भइ नै रहन्छ इट्स अ पार्ट अफ लाइफ तर ती सम्पूर्ण कुराहरूलाई सामना गर्दै सधैँ सकारात्मक रहेर चाहिँ नि अगाडि जीवनलाई चाहिँ व्यतीत गर्ने र भनौँ न ती सम्पूर्ण बाधा अडचन समस्याहरूलाई समाधान कसरी गर्न सकिन्छ भन्नेतर्फ सोच राख्ने हो भने चाहिँ नि जीवन अलिकति भए पनि सहज हुन्छ होला जस्तो लाग्छ मलाई चाहिँ है अब जे छ त्यो छ नै छ हामीले त्यसलाई अभोइड गर्न सक्दैनौँ बरु कसरी त्यसलाई चाहिँ समाधान गर्ने त भन्ने कुरामा अलिकति काम रहिकन चाहिँ नि त्यो कुराहरूलाई चाहिँ हामीले विचार गर्ने हो भने धेरै समस्याहरू आफै नै सोल्झिन्छन् जस्तो लाग्छ मलाई र यस अर्थमा पनि अब आजको दिनमा जे जस्तो समस्याहरू आउन् तिनलाई चाहिँ हामी फेस गर्नेछौँ र चाहिँ एकदम सकारात्मक रहिकन आजको दिन सफल हुनेछ भन्ने विश्वास गर्दै आजको यो बिहानीको समयमा हामी आजको दिनलाई शुभारम्भ गरौँ है त यति भन्दै अगाडि बढ्न चाहन्छु स्वागत अभिवादन यहाँहरू सबैलाई बिहानको ठिक 9 बजीसम्म तपाईँको सेवामा रहन्छु म शिरीष सुनवार कार्यक्रम नमस्ते युके सँगसँगै समय बिहानको अहिले 6:39 लगभग 40 मिनट जाने आँटेको छ अब आजको तिथिमितिको कुरा गर्नुपर्छ विक्रम सम्बत 2083 साल भदौ महिनाको 2 गते तदनुसार 18 अगस्त 2026 आज मङ्गलबारको दिन श्रावण शुक्ल षष्ठी तिथि परेको छ रामकृष्ण ढकाल र मिलिना राईले गाउनुभएको एउटा मिठो गीत मेरो प्लेलिस्टमा तयार छ अब यो गीत अनि यो एउटा छोटो विश्रामतर्फ हामी अगाडि बढ्छौँ त्यसपश्चात कार्यक्रममा आज के कस्ता सर सामग्री छन् यिनको विषयमा म तपाईँलाई जानकारी पक्कै पनि गराउनेछु

0: हो के गर्दै गरेको
1: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेको थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर
0: ए ल ल हुन्छ हुन्छ
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन् तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
3: BFBS, Gorkha Radio.

चाहना मेरो तिमी नै थियो, भावना मेरो तिमी नै थियो. मिठो गीतमा अहिले आवाज तपाईँले सुन्दै हुनुहुन्थ्यो विवेक श्रेष्ठको. र विवेक श्रेष्ठको यो मिठो गीतको साथसाथमा कार्यक्रम आजको हाम्रो नमस्ते युकी हाम्रो मर्निङ सो सुरु भइसकेको अघि नै हो. यो चाहिँ निरन्तर अगाडि बढिरहेको छ. यस गीतको साथमा अगाडि जोडिसकेको छु मैले. समय अगाडि 7 बज्ने आँटेको छ. 7 बजे हामी सुन्छौँ समाचार, अनि त्यस पश्चात पनि कार्यक्रमको दोस्रो चरण रहनेछ, जस अन्तर्गत विस्तृत रूपमा मौसमको कुराकानी हुनेछ. अनि यसै गरिकन नेपाल राष्ट्र ब्याङ्कद्वारा तोकिएको वैदेशिक विनिमय दर, सुन चाँदीको दरभावदेखि लिएर तपाईँको लागि हाम्रो राशिफल कस्तो रहन्छ है, यसको पनि म कुरा गर्नेछु. मेषदेखि मीन राशिसम्मको राशिफलको कुरा हुन्छ. अनि साथसाथमा तपाईँको लागि हाम्रो चाहिँ उक्त चरण अन्तर्गत ब्रेकफास्ट ब्रेन्टिजरको प्रश्न एकपटक फेरि पनि म रिपिट गर्नेछु. हिजोबाट मैले सुरु गरेकी छु. शुक्रबारसम्म यसको टाइम छ तपाईँलाई उत्तर दिने, होइन? शुक्रबारको बिहान को कार्यक्रम सकिनुभन्दा अगाडिसम्म तपाईँले दिन सक्नुहुन्छ. र त्यस पश्चात भने तपाईँहरूको उत्तरहरू मिलेको सबै तपाईँहरूको नाम जान्छ चिठा बाकसमा, अनि त्यहाँबाट चाहिँ एकदमै एउटा भाग्यशाली विजेताको चाहिँ नि नाम हामी छनौट गर्नेछौँ है. यस कारण गर्दाखेरि उत्तर लिएर आउनुहोला भनेर भन्न चाहन्छु म. अर्को चरण अन्तर्गत यो प्रश्न सुन्न नछुटाउनुहोला. अनि 8 बजेको समाचार सँगसँगै कार्यक्रमको अन्तिम चरणमा हामी लाग्नेछौँ. र अन्तिम चरणको कुरा गर्नुपर्दा आज हामी यस अन्तर्गत सुन्नेछौँ कुराकानी बिहेबिहे सम्वाद अन्तर्गत हाम्रो दाजु योगराज राईले कुरा गर्नुभएको छ तमुथी युकेका भाइस प्रेसिडेन्ट कमल गुरुङज्यूसँग नेपाली मेला सन् 2026 यसै विषयवस्तुमा चाहिँ नै यो कुराकानी रहनेछ. त अन्तिम चरणसम्मका सरसामग्री के कस्ता छन् मैले तपाईँसँग सेयर गरिसकेँ. ठिक 9 बजीसम्म यिनै विविध सरसामग्रीसहित म तपाईँको सेवामा रहनेछु. अहिले पनि अब उदय सोताङ र मनिरा सोताङले गाउनुभएको एउटा गीत मेरो प्लेलिस्टमा तयार छ. यो गीत सुनाउँछु यो चरण अन्तर्गतको अन्तिम साङ्गीतिक कोसेलीको रूपमा. अनि 7 बजेको समाचार सुनौँ, त्यसपछि फेरि भेटौँला है. त

0: महोत्तरीको औरही नगरपालिकामा चापाकल खरिद तथा वितरणमा अनियमितता गरेको आरोपमा अख्तियारले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित 11 जना विरूद्ध विशेष अदालतमा मुद्दा हालेको छ।
1: आर्थिक वर्ष 2079-80 नगरपालिकाले ह्यान्ड पम्प तथा ट्युबवेल खरिद गर्दा सार्वजनिक खरिद ऐन तथा नियमावली विपरीत लागत अनुमान तयार गरी खरिद प्रक्रियालाई विभाजन गरेर प्रतिस्पर्धा सीमित गरेको आयोगले जनाएको छ। एउटै वस्तुको खरिदलाई पटक पटक विभाजन गरी आपूर्तिकर्तासँग मेलेमेतो गरी भुक्तानी दिएको आयोगको ठहर छ। आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासक अधिकृत निलाम्बर मिश्र मैथली र तत्कालीन लेखापाल विजय कुमार यादव विरूद्ध जनहित 36,13,000 बराबरको बिगो माग दावी गरेको छ।
0: सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभामा सांसद द्वय गोपाल शर्मा र आशिका तामाङले उठाएको विषयमा 3 दिनभित्र जवाफ दिन सरकारलाई निर्देशन दिनुभएको छ।
2: बैठकमा नेकपाका सांसद शर्माले आफूले गएको साउन 22 गते जाजरकोट लगायत भूकम्प प्रभावित क्षेत्रको विषय उठाएको स्मरण गराउनु भएको थियो।
3: मैले गत 22 गते एउटा सन्दर्भमा भनेको थिएँ, जाजरकोट भूकम्प पीडित प्रभावित क्षेत्र रुकुम जाजरकोट र सल्यान लगायतका क्षेत्रमा सरकारले जिम्मेवारी पूर्वक काम गरोस् भनेको थियो र निरन्तर यो सदनमा लामो समयदेखि भन्दै पनि आएको छु। तर गत 22 गते मैले सरकारलाई 9 दिनको अल्टिमेटम दिएर कम्तीमा जवाब दियोस् भनेर जवाब खोजेको थिएँ। सभामुख महोदय, सल्यान रुकुमका सांसदहरू जाजरकोट समेतका जनप्रतिनिधिको हिसाबले मैले साझा आवाज बोलेको हुँ, तर अहिलेसम्म त्यसको जवाब नआएको हुनाले पछिल्ला घटनाहरूप्रति संवेदनशील भएर अलिकति पुनर्विचार गरेर अहिले बोलेको हुँ। सभामुख महोदय, सभामुखको तत्काल यसबारे रुलिङ जाओस्, समय तोकेर, अन्यथा म
2: यस्तै रासोपा सांसद आशिका तामाङले धादिङका सन्तोष राईको शव कम्बोडियाबाट नेपाल ल्याउन आवाज उठाए पनि हालसम्म कार्यान्वयन नभएको भन्दै आक्रोश पोख्नु भएको थियो।
4: 37 दिन अगाडि धादिङका सन्तोष राईको शव कम्बोडियाबाट नेपाल झिकाउनु भनी मैले सुन्ने समयमा यस सदन मार्फत कुरा राखेको थिएँ, तर त्यो कुरा सुन्नेमै बिलाएर गयो। मलाई लाग्थ्यो सदनमा कुरा राखेपछि त्यो कार्यान्वयन हुनेछ, तर एउटा सांसदले एउटै कुरा लिएर मन्त्रीदेखि सचिवको ढोका ढोकामा चारेर कहिलेसम्म हिँड्ने सभामुख महोदय? अर्थ मन्त्रालयले विदेशमा लासको व्यवस्थापन गर्न भनेर बजेट छुट्याएको आज 2 हप्ता बढी भयो, तर बजेट लाई चलाउन परराष्ट्र मन्त्रालयले एउटा सामान्य कार्यविधि नबनाइ दिँदा आज आफ्नाले लासको आश गर्न छोडिसकेका छन्। सभामुख महोदय, बजेट छ तर कार्यविधि छैन, यो कस्तो विधिको शासन हो? सभामुख महोदय, कि त विदेशमा अलपत्र परि मरेका जति यो देशको नागरिक होइन भनेर सभामुख महोदयले यो राज्यले घोषणा गरिदिनु पर्यो, होइन भने तुरन्त लास झिकाउनु पर्यो। जसरी 37 दिनदेखि मेरो प्रश्न यस सदनको ढोकामा, झ्यालमा, बेन्चमा उभिएर बसिरहेको छ, त्यसरी नै आज म सभामुख ज्यूबाट रुलिङ नहुन्जेलसम्म, मेरो प्रश्नको जवाफ नपाउने जेलसम्म म उभिएरै सदनमा विरोध गर्न चाहन्छु।
2: त्यसपछि सभामुख अर्यालले सांसद द्वय शर्मा र तामाङले उठाएको विषयमा 3 दिनभित्र जवाफ दिन सरकारलाई निर्देश गर्नु भएको हो।
5: मान्य सदस्य गोपाल शर्मा र मान्य सदस्य आशिका तामाङबाट उठाइएको विषयमा 3 दिनभित्र सरकारलाई यसको जवाफ दिनको लागि निर्देश गर्दछु।
0: बागमती प्रदेशमा ठूला दललाई चुनौती दिने गरी उज्यालो नेपाल पार्टीले संगठन विस्तारलाई तीव्र बनाएको छ। पार्टी अध्यक्ष कुलमान घिसिङ आफै बागमतीका विभिन्न जिल्लामा संगठन निर्माणमा खटिनु भएको नेताहरूले बताएका छन्। फागुन 21 गतेको प्रतिनिधि सभा निर्वाचनमा कुनै पनि उम्मेद्वारले चुनाव जित्न नसके पनि उज्यालो नेपालले बागमतीबाट 116,552 समानुपातिक मत पाएको थियो। यही मतलाई आधार बनाएर पार्टीले बागमतीमा आफ्नो संगठन बलियो बनाउने रणनीति लिएको हो। पार्टीका अनुसार काँग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीबाट जनप्रतिनिधि र कार्यकर्तालाई पार्टीमा ल्याउने प्रयास भइरहेको छ। मकवानपुर, काभ्रे, धादिङ, नुवाकोट, छाप लगायतका जिल्लामा संगठन विस्तार भइरहेको पार्टीका नेताहरूको दावी छ। उज्यालो नेपालका उपमहासचिव जितराम वाइबाले बागमतीबाटै ठूला दललाई धक्का दिने गरी काम भइरहेको बताउनुभयो। उहाँले आगामी निर्वाचनमा एक्लै प्रदेश सरकार बनाउन सक्ने गरी तयारी भइरहेको दावी गर्नुभएको छ। विद्युत प्राधिकरणको नेतृत्वमा रहँदा लोडसेडिङ अन्त्य र विद्युत व्यवस्थापन सुधारका कारण कुलमान घिसिङ लोकप्रिय मानिनुहुन्छ। उहाँ बागमती प्रदेश अन्तर्गत रामेछापका स्थायी बासिन्दा हुनुहुन्छ। आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर उज्यालो नेपाल ले अहिले संगठन विस्तारलाई प्राथमिकता दिएको छ। बेलायती ड्रोन प्रयोग गरी रुसको मुख्य भूभागभित्र गहिराईसम्म आक्रमण गरिएको रिपोर्ट सार्वजनिक भएपछि रुसले बेलायतलाई परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ। पछिल्ला केही महिना यता युक्रेनले रुसमाथि आफ्नो ड्रोन आक्रमण तीव्र बनाएको छ। युक्रेनले रुसी सैन्य उद्योग तथा ऊर्जा पूर्वाधारलाई समेत निशाना बनाउँदै आएको छ। रुसले बेलायतमाथि युक्रेन संकटलाई थप चर्काउने बाटो रोजेको आरोप लगाएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
6: यो बीएफबीएस कुलकर्म रेडियो हो।

हल्का हल्का पुष्पन प्रधान र अनु चौधरीले गाउनुभएको यो मिठो गीत सुन्दै हुनुहुन्थ्यो आदरणीय श्रोता बन्दीहरूले र यहाँहरू सबै सबैलाई अब यही गीतको साथमा कार्यक्रम आजको हाम्रो मर्निङ सो नमस्ते युकेको यो दोस्रो चरणको यात्रामा मैले स्वागत अभिवादन टक्राउन चाहेँ। तपाईँहरू सबैजना एकदमै मजाले चाहिँ बिहानको समयलाई चाहिँ बिस्तारै बिस्तारै सुरु गर्दै हुनुहुन्छ होला होइन, आफ्नो आफ्नो चाहिँ नित्यकर्ममा लाग्दै अब आजको दिनको लागि तयारी गर्दै हुनुहुन्छ होला। त्यही यो बेलामा यहाँहरू सबै सबैको लागि चाहिँ कार्यक्रम नमस्ते युके लिएर सधैँ चाहिँ बिएबिएस कोठा रेडियो हाजिर भइसकेको छ र यो बेलामा तपाईँको लागि चाहिँ नि आज कार्यक्रम लिएर हाजिर भएकी छु म शिरीष सरवार। यहाँहरू सबैलाई सुस्वागत न्यानो यो वातावरण एकपटक फेरि पनि कार्यक्रमको यो दोस्रो चरणमा भन्न चाहन्छु यतिखेर। आजको दिनको कुरा गर्नुपर्दाखेरि अब तिथिमितिको मैले कुरा गरि नै सकेका छु होइन, र युके अन्तर्गत भने आज विभिन्न प्रकारका अवेरनेस डेजहरू हामीले सेलिब्रेट गरिरहने क्रममा पर्न गएको छ। नेभर गिभ अप डे भनेर चाहिँ आज हामीले यस दिनलाई मनाइरहेका छौँ। स्पेसली यो 18 अगस्तको दिनमा एभ्री इयर मनाइन्छ वर्ल्ड नेभर गिभ अप डे भनेर। युकेले पनि अहिले यसलाई चाहिँ लिइरहेको छ अथवा युकेले पनि यसलाई अब्जर्भ गरिरहेको छ। हुन त संसारभरि नै यो दिनलाई चाहिँ नि आज मनाइँदै रहेको अवस्था त छँदैछ। यसमा चाहिँ नि आज विशेष गरिकन युकेमा पनि यसको चाहिँ अहिले हामीले अब्जर्भ गरिरहेको अवस्था छ। विशेष गरिकन अब यो वर्ल्ड नेभर गिभ अप डे चाहिँ हरेक साल 18 अगस्तमा मनाइन्छ, कहिले पनि हार नमान्ने दिन भनेर भनिन्छ। यो एकदमै सेल्फ एक्सप्लानेटरी नै छ भन्दा फरक नपर्ला होइन, एकदमै जसरी कहिले पनि हार नमान्ने दिन भनेर भनिएको छ। कुनै पनि सिचुएसन कुनै पनि स्थितिमा चाहिँ हामीले कहिले पनि हार नमानौँ भन्ने यो एउटा सन्देश आजको दिनले दिएको छ। यो दिनमा चाहिँ विशेष गरिकन यसको महत्त्वको कुरा गर्नुपर्दा मानिसहरूको जीवनमा कठिनाइहरू पक्कै पनि हुन्छ, समस्याहरू पक्कै पनि हुन्छ, सङ्घर्षहरू पक्कै पनि हुन्छ होइन। तर ती कठिनाइहरूसँग लड्ने, चुनौतीहरूको एकदमै डटेर सामना गर्ने र आफ्नो लक्ष्यप्रति दृढ रहने प्रेरणा दिने दिनको रूपमा आजको दिनलाई हामी लिन सक्छौँ। यसको मुख्य उद्देश्य भनेको मानिसहरूलाई यो याद दिलाउनु हो कि असफलताहरू जीवनको अन्त होइन, बल्कि सिक्ने र मजबुत बन्ने एउटा अवसर हो। इफ देयर इज नो फेलियर देयर इज नो सक्सेस भनेर भनिन्छ है।

जसरी रातको उपस्थितिले गर्दाखेरि, रातको अस्तित्वले गर्दा दिनको महत्त्व छ, जसरी अँध्यारोको अस्तित्वले गर्दाखेरि उज्यालोको अस्तित्व छ अथवा महत्त्व छ, त्यस्तै नै जसरी आँसु र दुःखले चाहिँ हाँसो र सुखको महत्त्वलाई बढाउँछ, त्यस्तै नै जुन असफलता छ त्यसले सफलताको महत्त्वलाई बढाउँछ। यस अर्थमा असफलताहरू छन् जीवनमा, समस्याहरू छन् जीवनमा भनेर त्यसबाट हार खानुभन्दा त्यस्ता असफलताहरूबाट चाहिँ सिकेर होइन कसरी त्यो असफलता चाहिँ आउने जुन फ्याक्टर्सहरू छ त्यसलाई हटाएर त्यसकोबाट सिख लिएर सफलताको लागि काम गर्न सकिन्छ त भन्ने कुरालाई चाहिँ नि हेर्नुपर्छ। यसलाई चाहिँ अघि नै मैले बिहान भने जस्तै नेगेटिभ पक्षबाट होइन पोजिटिभ पर्सपेक्टिभबाट हेर्ने हो भने चाहिँ नि आजको दिनको जुन महत्त्व छ, जुन यसको चाहिँ सिग्निफिकेन्स छ त्यो हामीले पक्कै पनि बुझ्छौँ है। अब जति पनि महान महान मानिसहरू छन् हामीले उनीहरूको बारेमा जीवनी पढेका हुन्छौँ, हामीलाई जानकारी हुन्छ, उनीहरूको जीवन प्रेरक प्रसङ्गको रूपमा हाम्रो लागि रहेको हुन्छ, ती महान मानिसहरूको सङ्घर्षलाई पनि हामीले फर्केर हेर्न सक्छौँ आज, जसले गर्दा उनीहरूले कहिले हार नमानेको हुनाले अन्तत गत्त सफलता हासिल गरेर संसारमा आफ्नो एउटा नाम चाहिँ राख्न सफल भए होइन। त्यस्ता चाहिँ महान व्यक्तिहरूको जीवनीबाट पनि हामीले सङ्घर्षलाई कसरी हाँसी हाँसी स्वीकार्ने अनि कहिले पनि हार नमानिकन निरन्तर सफलताको लागि कोसिस गरिरहने भन्ने कुराहरू चाहिँ हामीले बुझ्न सक्छौँ र यही नै आजको दिनको प्रेरणा हो कि हामीले कुनै पनि तौरबाट कुनै पनि कुराहरूमा चाहिँ नि हार नमान्ने अनि निरन्तर लागि पर्ने। असफलताहरूले सिकाएको जति पनि चाहिँ लेसन्सहरू छन् त्यसलाई लिएर सफलताको लागि निरन्तर अगाडि बढ्ने, यो आजको दिनको सन्देश हो, भन्दा फरक पक्कै नपर्ला। त हारलाई अन्त्य नमानौँ, आफैमा विश्वास गरौँ, किनकि हरेक पटक जुन हामी लड्छौँ त्यो चाहिँ हार हुँदैन, बल्कि जब हामी लडेर उठ्न बन्द गर्छौँ वास्तविक हार चाहिँ त्यो हुन्छ, तर जब हामी लड्छौँ लडेपछि उठ्छौँ र फेरि निरन्तर आफ्नो यात्रामा अगाडि बढ्छौँ त्यो चाहिँ हार हुँदैन, त्यो चाहिँ आफ्नो सफलताको लागि हामीले गरेको कोसिस हुन्छ जसले अन्तत गत एक दिन हामीलाई सफलता पक्कै पनि दिलाउँछ है। र तिनै मानिसहरूलाई चाहिँ सफलता मिल्छ अथवा तिनै मानिसहरू लक्ष्यसम्म पुग्छन् जो चाहिँ थाकिसकेर पनि निरन्तर हिँडिरहन्छन् है। थाक्यो भन्दैमा बस्ने त्यो जुन यात्रा छ त्यसलाई रोक्ने काम गऱ्यो भने हामी कहिले पनि आफ्नो लक्ष्यसम्म पुग्न नै सक्दैनौँ। त्यस कारण गर्दाखेरि याद राखौँ, जति पनि मुस्किल बाटोहरू छ नि यसले प्राय हामीलाई चाहिँ सुन्दर एउटा लक्ष्यसम्म नै लिएर जान्छ है। यात्रा भन्दाखेरि पनि यात्राको अन्त्यमा जुन एउटा सफलता हुन्छ त्यसलाई चाहिँ फोकस गरेर हामी अगाडि बढ्नुपर्छ भनेर भन्दा सायद गलत नहोला। आज चाहिँ नेभर गिभ अप डे भएको हुनाले यी कुराहरू मैले तपाईँसँग सेयर गरेँ र पक्कै पनि तपाईँहरू सबैले चाहिँ नि सुनेर साथ दिनुभएको छ र तपाईँहरूले पनि यसो फिल गर्नुहुन्छ जस्तो मलाई लागेको छ है। त केही श्रोताहरूले हामीलाई सुन्दैछौँ है भनेर खबर पनि गर्नुभएको छ, केही श्रोताहरूले उत्तर पनि दिनुभएको छ, म त्यसतर्फ लागिहाल्छु। त्योभन्दा अगाडि ब्रेकफास्ट ब्रेन टिजरको प्रश्नको कुरा गरिहालौँ, जति तान्यो उति सानो के हो, एउटा गाउँ खाने कथा एउटा रिडल भनेर भनौँ न होइन, प्रश्न यसपटकको रहेको छ, जति तान्यो उति सानो के हो भन्ने प्रश्न रहेको छ। यो प्रश्नको उत्तर लिएर हिजो पनि थुप्रै श्रोताहरू आइसक्नु भएको छ र आज पनि थुप्रै श्रोताहरू आउँदै हुनुहुन्छ, आउने क्रम जारी नै रहेको छ। यस अर्थमा आउनुहोला, हामीलाई चाहिँ उत्तर दिनुहोला भनेर भन्न चाहन्छु। ममता पूर्जा तिलिजा दिदी आउनु भएको छ, अल्डरसेटबाट लेख्नुहुन्छ, गुड मर्निङ सिरिज बहिनी, बिहेबे सुनिरहेको छु, यो विकको आन्सर चाहिँ यो हो कि जस्तो लागेको छ भन्नुभएको छ। उहाँले योभन्दा अगाडि पनि उत्तर त दिनुभएको थियो तर त्यो उत्तर अलिकति मिलेको थिएन, उहाँ आफैले फेरि पनि आफैलाई महसुस भएछ मिलेको छैन कि भनेर फेरि पनि अर्को उत्तर पठाउनु भएको छ। गर्दाखेरि म हजुर दिदी सुन्दै हुनुहुन्छ भने तपाईँले पठाउनु भएको उत्तर बिल्कुल सही निशानामा लागेको छ, यो सेकेन्ड टाइमको चाहिँ है भनेर भन्न चाहन्छु है त मैले, र यो उत्तरको लागि धन्यवाद भन्न चाहन्छु। त्यसै गरिकन तारप्रसाद चेमजोङ ननिचनबाट आउनुभएको छ, सेवाहरू शुभ बिहानी शुभ दिन बहिनी हजुर भन्नुहुन्छ, दाजु हजुरलाई पनि शुभ बिहानी शुभ दिन, राम्रोसँगले चाहिँ तपाईँको आफ्नो दिनलाई सफल बनाउनुहोस् भनेर भन्न चाहन्छु।
आजको दिनमा थ्याङ्क यू सो मच हामीलाई सुनेर साथ दिनुभएकोमा। मेस्टोनबाट मामा किम गुरुङ आउनुभएको छ, लेख्नुहुन्छ नमस्ते सिरिज भान्जी, सुन्दैछु है, आज त राम्रो भएको रहेछ भन्नु आज उहाँले मेरो आवाजको कुरा गर्नुभएको होला। हिजो अत्यन्तै मलाई यो घाँटीको समस्याले गर्दाखेरि अलिकति आवाज पनि निस्किरहेको थिएन, अलिकति रुगामर्कीले साह्रो पारेको थियो। आज पनि पूर्ण रूपमा यो रुगामर्की निको त भइसकेको छैन, तर पनि हिजोभन्दा अलोट बेटर भएको छ र उहाँले पनि त्यही भन्नुभएको रहेछ, आज त अलिक राम्रो भएको रहेछ। कागती पानी चाहिँ खान नभुल्नु होला है, अनि चिसो पदार्थ नखानु होला भनेर भन्नुहुन्छ। पक्कै पनि मामा हजुरले दिनुभएको यो गाइडेन्सलाई म पक्कै ध्यानमा राख्नेछु। कति खुसी लाग्छ यस्तो हामीलाई माया गर्ने हाम्रो श्रोताहरू हुनुहुन्छ होइन, चारै दिशाबाट हामीलाई केही भयो भने उहाँहरूले चाहिँ नि आफ्नो सरसल्लाह सुझाव पठाउनुहुन्छ, माया आफ्नो चाहिँ सद्भाव पठाउनुहुन्छ है। यसको लागि एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छु म सम्पूर्ण हाम्रा श्रोताहरूलाई। थुप्रै श्रोताले हिजो पनि मलाई विभिन्न प्रकारका चाहिँ नि उपायहरू पठाउनु भएको थियो। एकजना हाम्रो श्रोताले तकोनोभिया भन्ने एउटा जुन कफको लागि चाहिँ एउटा जुन घाँटीको समस्याको लागि एउटा जुन सिरप हुन्छ त्यसको फोटो खिचेर पठाउनु भएको थियो, यो खानुभयो भने ठिक हुन्छ भनेर गर्दाखेरिमा यो सद्भावको लागि थ्याङ्क यू सो मच। यहाँलाई जति नै धन्यवाद दिए पनि कम हुन्छ। थुप्रै श्रोताहरू अन्य आउनु पनि भएको छ, उहाँहरूको चाहिँ जति पनि कुराहरू छन् म अगाडि राख्दै जाने नै छु। अहिलेको लागि पनि एउटा छोटो साङ्गीतिक विश्राम फेरि पनि लिने बेला भइसकेको छ। यसको लागि तपाईँको सेवामा अब मेलिना राई र प्रताप दासले गाउनुभएको गीत राख्छु है त।

0: खाना कस्तो थियो हजुर?
1: राम्रै थियो, धन्यवाद।
2: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
1: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
0: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
3: यो BFBS गोर्खा रेडियो हो।

0: आदरणीय श्रोतावृन्द सुन्दै हुनुहुन्थ्यो सिमरन परियार रूपी सेन्जाली र साथीहरूको आवाजमा यो मिठो साङ्गीतिक कोसेली तपाईँको लागि राखिसके समयको कुरा गर्छु बिहानको 7 बजेर अहिले 31 मिनट गएको छ कार्यक्रम नमस्ते युके अहिले तपाईँको सेवामा राख्दैछु म शिरेश सुनवार र यतिखेर हामीलाई चाहिँ सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोताहरूलाई धेरै धेरै धन्यवाद भन्दै साथै रहनु होला भन्न चाहे थुप्रै श्रोताहरूले हामीलाई सुन्दैछु भनेर खबर पनि गर्नुभएको छ खुसी लाग्छ यस्तो श्रोताहरूको हाम्रो भनौँ न जुन तपाईँहरूको रेस्पोन्स देख्दाखेरि हामीलाई सुनिरहेको छु भनेर तपाईँले आफ्नो समय निकालेर खबर गर्नु पनि ठुलो कुरा हो जस्तो लाग्छ मलाई यसर्थमा थ्याङ्क यू भेरी मच तपाईँहरूले उत्तर पनि पठाइराख्नु भएको छ तपाईँहरूको उत्तर टिपेर पनि राख्दैछु यसर्थमा ढुक्क रहनुहोस् तपाईँले उत्तर पठाउनु भएको छ त्यो उत्तर मिलेको छ भने हाम्रो चिट्ठा बाकसमा चाहिँ त्यो पर्छ नै पर्छ त्यसमा दुई मत हुनै सकिँदैन मौसमको कुरा गर्नु पर्दाखेरि आज बदली छ धेरै ठाउँमा हल्का फल्का वर्षा पश्चिमी भूभागहरूमा देखिन्छ र सुदूर उत्तरी स्कटल्यान्डका भूभागहरूमा चाहिँ केही भारी वर्षा पनि हुनसक्ने सम्भावना रहेको छ पश्चिमी भेगहरूतिर बिस्तारै बिस्तारै आफ्टरनुन पश्चात चाहिँ घाम लाग्दै जाने देखिन्छ र नर्दर्न आयरल्यान्ड स्कटल्यान्ड र नर्दर्न इङ्ल्यान्डमा पनि वर्षाको जुन क्रम छ त्यो जारी नै रहनेछ हिजो अस्तिको तुलनामा अलिकति शीतल भएको हो कि मौसम जस्तो पक्कै पनि लाग्नेछ आज राति केही घाम लाग्छ सुदूर दक्षिणी भूभागहरूमा तर बादल बाक्लिँदै जानेछ पश्चिमी भूभागहरूतिर जहाँ हल्का फुल्का वर्षा हुन सक्छ यो इङ्ल्यान्ड र वेल्सको पश्चिमी भूभागको कुरा गरेँ मैले जहाँ चाहिँ वर्षा हुने सम्भावना आज रहेको छ बिस्तारै बिस्तारै यो मौसमले पनि क्वालिटी फेर्दैछ एकदमै गर्मी भएको थियो लास्ट विक होइन र यति साह्रो गर्मीकै कुरा गर्न साध्य छैन ड्राउट नै डिक्लेयर गर्नु पऱ्यो युकेमा कति ठाउँमा है होज पाइप ब्यान पनि लगाइयो होज पाइप ब्यान भन्ने बित्तिकै यो चाहिँ चरम सीमामा यो पानीको कमी भएको भनेर बुझ्नुपर्ने हुन्छ र पानीको कमी कति बेला हुन्छ भन्दा जब धेरै घाम लाग्छ अनि त्यस पश्चात चाहिँ यस प्रकारको पानीको कमी देखिन्छ यो नौलो कुरा त पक्कै पनि होइन पहिला पहिलाका वर्षहरूमा पनि यस्तो भएकै हो त बाहिरको घाँसहरूको कुरा गर्नुहुन्छ भने हरियो घाँस देखिनुपर्ने पुरै खैरो अथवा सेतै भनौँ न कुनै कुनै ठाउँमा त है त्यस प्रकारको चाहिँ नि घाँसको स्थिति देखिन्छ बोट बिरुवाहरू पनि ओइलाएर फुलहरू पनि सबै सुकेर यो के भइरहेको छ त भन्ने खालको चाहिँ एउटा स्थिति हामीले महसुस गरिरहेका छौँ दुई चार दिन अस्ति जो आफ्नो घरबाट बाहिर थिएँ म घरमा रेगुलर अब क्यानबाटै भए पनि वाटरिङ क्यानबाटै भए पनि पानीहरू त हाल्न सकिन्छ नि त होइन फुलहरूमा त्यो हाल्ने मौका नपाउँदाखेरि आई घर फर्केपछि हेर्दाखेरि त घरको बोट बिरुवाहरू जति पनि स्पेसली बाहिर एक्सपोज जुन गार्डनको चाहिँ जति पनि फुलहरू छन् धेरै फुलहरू चाहिँ ओइलाएको अथवा कति त सुकेकै अवस्थामा पनि पुगिसकेको मैले देखेँ अनि हतार हतार फेरि वाटरिङ क्यानबाट वाटर गरेँ पानी हालेँ यो प्रकारको चाहिँ नि हिट चाहिँ अहिले हामीले महसुस गऱ्यौँ गत केही दिन होइन र अब चाहिँ बिस्तारै बिस्तारै मौसम अलिकति शीतल हुँदै गएको हो कि भन्ने भान हुँदैछ मौसमको जानकारी अनुसार पनि त्यो हामीले बुझ्न सक्छौँ अनि साथसाथमा यतातिर चाहिँ आज घुरमैलो खालको दिन छ हिजो छिटपुट वर्षा हल्का भएको थियो आज पनि त्यस्तै त्यस्तै होला कि जस्तो मलाई महसुस भइरहेको छ त्यही मौसमी विवरण पश्चात अब हामी लागौँ नेपाल राष्ट्र ब्याङ्कद्वारा तोकिएको वैदेशिक विनिमय दरतर्फ अमेरिकी डलर एकको खरिदार आजको लागि चाहिँ 152.67 रुपियाँ बिक्री दर 153.27 रुपियाँ रहेको छ युरोको खरिदार 177.03 रुपियाँ बिक्री दर 177.72 रुपियाँ र पाउन्ड स्टर्लिङ एकको खरिदार 207 रुपियाँ बिक्री दर 207.81 रुपियाँ रहेको छ सुन चाँदीको पनि कुरा गरिहालौँ है त सुन चाँदीको दरभावको कुरा गर्नुपर्दाखेरिमा चाहिँ नि अब सुन चाँदी चाहिँ बढ्ने घट्ने त भइ नै रहन्छ त आज चाहिँ के कस्तो छ त हेर मै आज चाहिँ प्रति तोला छापावाल सुन अब रहेको छ 3,06,800 रुपियाँ चाँदी प्रति तोला 4,755 रुपियाँमा कारोबार भइरहेको छ त सुन चाँदीको दरभाव पनि मैले तपाईँसँग सेयर गरिहालेँ र हाम्रो जति पनि यो मौसमको जानकारीदेखि लिएर नेपाल राष्ट्र ब्याङ्कद्वारा तोकिएको वैदेशिक विनिमय दर यिनको पनि कुरा भइसकेको छ अब केही श्रोताहरूले पठाउनु भएको मेसेजहरू पनि म तपाईँसँग सेयर गर्न चाहन्छु हाम्रोमा आउनु भएको छ बोम गुरुङ ग्रिनफोर्डबाट भान्जी नमस्कार अनि शुभ बिहानी म पनि साथै हाजिर भएँ है भन्नुभएको छ र मैले हिजो अन्दाजी पठाएको उत्तर रङ भएर फेरि उत्तर ठ्याक्कै यो हो कि भनेर पठाएको छु है भान्जी भन्नुहुन्छ। हजुर, तपाईँको उत्तर चाहिँ आज भने मिलेको छ भनेर भन्नु पऱ्यो मामालाई। शुभपल बाबाई भन्नुभएको छ, सेम टु यु है हजुर। र हाम्रो दाजु तुलपुन पिटरबोरोबाट आउनुभएको छ, शुभ प्रभात नमस्कार, सिरिस नम्बर नि बहिनी भन्नुभएको छ, नम्बर दाजु पढ्नुभएको छ, नमस्कार दाजु हजुरलाई। म पनि बिहानीको लोकप्रिय कार्यक्रममा हाजिर जनाइसकेको छु र पुरै समय साथमा रहनेछु, हजुर लगायत सम्पूर्णमा शुभ दिन रहोस् भन्नुभएको छ। थ्याङ्क यू सो मच, हजुरलाई पनि शुभ दिन भनेर भन्न चाहेँ दाजु। र यति भन्दै अगाडि बढेँ। अब फेरि हाम्रो अर्को श्रोता हुनुहुन्छ, हाम्रो दाजु सेरु घरती। गुड मर्निङ सिरिज बहिनी, म पनि रेडियो सुन्दैछु अनि मेरो उत्तर चाहिँ यो हो है बहिनी भन्नुभएको छ। दाजु थ्याङ्क यू सो मच, हजुरको उत्तर ठ्याक्कै मिलेको छ, मैले टिपेर पनि राखिसकेको छु। गुड मर्निङ सिरिज दिदी भन्दै हाम्रो भाइ विष्णु गुरुङ पनि आउनुभएको छ ब्ल्यान्डफोर्डबाट। गुड मर्निङ भाइ तपाईँलाई पनि। यसै गरिकन टिका पूर्जा आउनुभएको छ, हाम्रो दाजु लेख्नुहुन्छ, गुड मर्निङ नमस्कार बहिनी, सुन्दैछु है हजुर, यो साताको उत्तर चाहिँ यो हो कि भनेर भन्नुभएको छ। र उहाँले चाहिँ इसलै हाम्सोबाट चाहिँ उत्तर पठाउनु भएको छ, तपाईँको उत्तर ठ्याक्कै मिलेको छ दाजु, मैले टिपेर राखिसकेको छु भनेर भन्न चाहेँ यतिखेर। र हाम्रो अन्य श्रोताहरूमा चाहिँ नि एन्डोभरबाट शुभ बिहानी सिरिजी सुन्दैछु भनेर आउनुभएको छ हाम्रो ज्ञान गुरुङजी। अनि यसै गरिकन स्यालोन च्याम्जोङ पनि आउनुभएको छ झापा नेपालबाट। गुड मर्निङ सिस्टर, मेरो आन्सर चाहिँ यो हो है भन्नुभएको छ। गुड मर्निङ हजुरलाई पनि, र तपाईँको उत्तर मैले टिपेर राखिसकेको छु बिकज तपाईँको उत्तर चाहिँ ठ्याक्कै बोल्छाइमा नै परेको छ भनेर भने। र यसै गरिकन हाम्रो दाजु राममल्ल क्याट्रिकबाट लेख्नुहुन्छ, डियर सिरिज बहिनी भेरी गुड मर्निङ एन्ड टेक केयर अफ यु हेल्थ एन्ड गेट वेल सुन भन्नुहुन्छ। थ्याङ्क यू सो मच दाजु हजुरलाई, स्टे स्ट्रङ एज यु आर अन टप अफ द्याट भनेर भन्नुभएको छ। थ्याङ्क्स फर यु यु एन्ड एन्टायर टिम सर्भिस इट्स अबभ एन्ड बियोन्ड अफ एक्सप्रेसन भनेर भन्नुभएको छ। इट्स आवर प्लेजर टु बी अफ सर्भिस दाजु है, र यो हाम्रो चाहिँ जिम्मेवारी पनि हो, कर्तव्य पनि हो, तपाईँहरूको सेवा गर्ने र सर्भिस दिने गर्दाखेरिमा तपाईँहरूको यस्तो प्रकारको जुन भावना हामीप्रति छ यसले त झन् हाम्रो ऊर्जा बढाउँछ। सो प्लिज यसरी नै हामीलाई चाहिँ आफ्नो रेस्पोन्सहरू दिइराख्नु होला, किप देम कमिङ है भनेर भन्न चाहन्छु म। र उत्तर पनि पठाउनु भएको रहेछ उहाँले, उत्तर तपाईँको ठ्याक्कै मिलेको छ दाजु, मैले टिपेर पनि ठ्याक्कै राखिसकेको छु है। यति भन्दा नभन्दै अब भने एउटा गीत सुनाउने बेला भइसकेको छ, एउटा मिठो गीतको साथमा तपाईँलाई अगाडि लिएर जान्छु हाम्रो कार्यक्रममा। अब अगाडि चाहिँ पर्दैछ हाम्रो राशिफल, विभिन्न हाम्रो चाहिँ श्रोताहरूले सुनेर चाहिँ नि अहिले अब प्रतीक्षा गर्दै हुनुहुन्छ भने सुन्नको लागि तयार रहनु होला, राशिफल तपाईँसँग म सेयर गर्नेछु। अहिलेको लागि एकदेव लिम्बू हुनुहुन्छ, यो मिठो गीत गाउँदै हुनुहुन्छ यतिखेर।
1: No

0: BFBS गोरखा रेडियो।
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

हजुर त आदरणीय श्रोता वृन्द, मिठो गीतमा सजन राजवैद्यको आवाज सुन्दै थियौँ। अब नै पालो परिसकेको छ आजको राशिफलको, त्यसतर्फ तपाईँलाई लिएर जान्छु मेषदेखि मीन राशिसम्मको राशिफल सुन्नको लागि तयार हुनुहुन्छ भने आउनुहोस्, सुरु गरिहालौँ है त।

आजको राशिफलको कुरा गर्नुपर्दा मेष राशिदेखि सुरु गर्छु। मन मिल्ने साथी भेटका साथै प्रेम र मित्रताको बन्धन आज कसिलो हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनकी आमदानी दिलाउनेछ। विभिन्न सहयोग र उपहार पनि हात लागि हुनेछ। शुभचिन्तकहरूले काममा सहयोग जुटाउनेछन्। रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ मेष राशिको लागि। अनि वृष राशिको लागि आज मिहिनेतीहरूका लागि पनि समय उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। मेहनतले प्रतिद्वन्दी परास्त हुनेछन्। आर्थिक लाभ हुने विशेष काम शुभारम्भ गर्ने समय छ। अनि विगतका कर्मको उचित प्रतिफल पनि प्राप्त हुनेछ। मिथुन राशिको लागि पनि प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। अध्ययनमा राम्रो उपलब्धि हासिल गर्न सकिनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ भने सन्तान वा अनुयायीले राम्रो साथ दिनेछन्। अनि कर्कट राशिको लागि पनि अवसर प्राप्त भए पनि तत्काल फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। मेहनतले समस्या सुल्झनेछ। पहिलेको कमजोरी सुधार्ने अवसर प्राप्त हुनेछ। कृषि तथा पशुपालनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिन सक्छन् भने पुरानो सम्झौता अलिकति भङ्ग हुन सक्छ। र यसै गरिकन शुभचिन्तकहरूलाई साथमा लिएर काममा जुट्नुहोला। महत्त्वाकाङ्क्षी योजना प्रारम्भ हुने समय छ। अब हामी सिंह राशितर्फ लागौँ। परिस्थिति अनुकूल हुनेछ र लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। छोटो समयमा फाइदा उठाउन सकिनेछ। सहयोगीहरूले काममा साथ दिनेछन्। मेहनत गर्दा राम्रो परिणाम प्राप्त होला। अनि तारिफ योग्य काम गर्दै धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। व्यापारमा लाभ होला। यो सिंह राशिको लागि पनि कन्याको लागि कुरा गरौँ। अब सेयर तथा लगानीबाट लाभ मिल्नेछ। बौद्धिक कार्यबाट पनि दिगो फाइदा उठाउन सकिनेछ। सुखद समाचारले उत्साह जगाउनेछ। मेहनतले सम्मानित स्थान दिलाउन सक्छ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। दिगो काम प्रारम्भ गर्ने समय छ। प्रेम र मित्रताको बन्धन समेत खसिलो हुनेछ। अनि व्यवसायमा मनज्ञ धनलाभ हुने देखिन्छ। तुला राशिको लागि रमाइलो भेटघाट तथा खानपानको आनन्द प्राप्त हुनेछ। तारिफ योग्य कामले प्रशंसा एवं ख्याति बढ्नेछ। सफलताको अनुभवले थप उत्साहित भइनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरूले हौसला जगाउनेछन्। पहिलेका कमजोरी सुधार गर्दै पछिका लागि योजना बनाउने समय छ। नयाँ पहिरनले व्यक्तित्व निखार्ने अवसर पनि प्राप्त हुनेछ। यो तुला राशिको लागि भयो भने अब हामी वृश्चिक राशि हुने श्रोताहरूको लागि के छ आज सुनिहालौँ। अवसरको खोजीमा केही दौडधुप गर्नु पर्ला। घर खर्च बढ्नुका साथै अर्थ अभावले सताउने हुँदा होसियारी साथ काममा जुट्नुहोला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। बेउसीले नोक्सान पुर्याउन सक्छ। नाम र दामका लागि आज गरिएको खर्च व्यर्थ हुने हुँदा सजग रहनुहोला। खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया पनि अगाडि बढ्न सक्छ। अब भने हामी धनुराशितर्फ लागौँ है त। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मेहनत गर्दा दिगो फाइदा हुने काममा जगमसाउने मौका छ। आमदानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ भने आय आर्जन बढ्ने र उठ्नुपर्ने रकम पनि हात लागि हुने समय छ। कृषि पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल अचल धनको उपयोगबाट पनि मनक्कै फाइदा उठाउन सकिनेछ। धनुराशिहरूको लागि आज यस्तो छ भने मकर राशिको लागि कस्तो छ सुनिहालौँ। कर्मका प्रेरक र सहयोगी बढ्नाले कर्म साधना सिद्ध हुनेछ। मेहनतले सजिलै लक्ष्यमा पुर्याउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दियो काममा जग बसाउने अवसर प्राप्त होला। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। दाम इनाम र प्रतिष्ठा यो तिनै थोक कमाउने बेला पनि रहेको छ मकर राशि हुनेहरूको लागि। अब कुम्भ राशिको लागि सुनौ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। चुनौतीहरू पन्छाउँदै चिताएको काम बनाउन सकिनेछ। रोकिएका काम सम्पादन हुनेछ भने मेहनतले लक्ष्य पुर्याउनेछ। सानो प्रयत्नले धेरैको भलाइ गर्न सकिन्छ। महत्त्वपूर्ण कामको जग बसाउने समय छ। समाजमा तारिफ योग्य काम गर्दै राम्रो उपलब्धि हात पार्न सकिनेछ भने लगनशीलताले सम्मानित साथ दिलाउनेछ। अब अन्त्यमा मीन राशिको कुरा गर्छु म। पहिलेका समस्या दोहोरिनाले उत्साहमा अलिकति कमी आउला। गोपनीयता बाहिरिनाले
समस्या पर्न सक्छ. स्वास्थ्यमा निकै ध्यान पुर्याउनु होला. साथीना काममा अल्झनु पर्दा ठुला काम रोकिन सक्छ. आशा देखाउनेहरूको भर पर्दा धोका पाइएला. खर्च बढ्नाले अभाव अर्थ अभाव महसुस होला. अनि आफ्ना कमजोरीको फाइदा अरूले उठाउने चेष्टा गर्नेछन्. सजग रहनुहोला. त यो चाहिँ 12 राशिको राशिफल मैले सुनाइसकेको छु. तपाईँहरूले पनि सुन्ने मौका पाउनुभयो होला भन्ने आशा गर्दछु. अब जसको राशिको जे जे राशिफल आएको छ त्यो अब मिल्छ मिल्दैन विचार पनि पुर्याउनुहोस् है. त अब धेरै मानिसहरूको लागि यो एउटा चाहिँ एकदमै एकमुष्ट रूपमा चाहिँ यस प्रकारको राशिफलहरू निकाल्ने गरिन्छ. यसर्थमा कसैलाई के मिल्ला कसैलाई के मिल्ला होइन त्यो आफ्नो ठाउँमा छ. एनिवे यति भन्दै अगाडि बढ्न चाहन्छु. समय पनि अगाडि घर्किसकेको छ. अब भने 8 बज्नको लागि लगभग 6 मिनट जति मात्र बाँकी रहेको देख्छु म. यसर्थमा अब तपाईँलाई एउटा मिठो गीत सुनाउँछु. अनि यो गीतको साथमा तपाईँहरूबाट फेरि पनि म अगाडि 8 बजेको समाचार पश्चात भेट्ने बाचासहित एकैछिन ओझी लिन चाहन्छु. बाबुल गिरीले गाउनुभएको गीत मेरो प्लेलिस्टमा तयार छ. अहिले यही गीत सुनाउँदै तपाईँलाई अब 8 बजेको समाचारतर्फ म लिएर जान्छु है. त

0: Pilain Padi.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandh hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: नेपाली काँग्रेसकी प्रमुख सचेतक बासना थापाले मन्त्री सामान्य बिरामी हुँदा काठमाडौँ ल्याउन लाखौं खर्च गर्ने सरकारले जनतालाई सिटामोल समेत नदिएको भन्दै आलोचना गर्नु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक थापा,
4: जनताले राहत पाउँदैनन्, सिटामोल पाउँदैनन्, सुत्केरीले समयमा अस्पताल पाउँदैनन्, काठमाडौँको मिनरल वाटर र जारको पानीमा हुर्किएका मन्त्री कर्णाली पुग्दा पानी र खानपान पचाउन नसकेपछि लाखौं खर्च गरेर हेलिकप्टरमा काठमाडौँ ल्याइन्छ, मन्त्री काठमाडौँ ल्याउन 30-35 लाख खर्च गर्न सक्ने सरकारले 3 लाख खर्च गरेर जनतालाई राहत पुर्याउन सक्दैन, बिहान बेलुकाको छाक टार्न समेत कठिन भएका नागरिकलाई 1 सिलिन्डर ग्यास समेत राज्यले दिन सक्दैन, यो कस्तो सुशासन हो? मन्त्रीको जीवन जति मूल्यवान छ, कर्णालीका नागरिकको जीवन पनि उत्तिकै मूल्यवान छ। मन्त्रीका लागि हेलिकप्टर पुग्ने तर बिरामी नागरिकका लागि अस्पताल नपुग्ने, के यही हो जनताको सरकार? के यही हो सरकारको असली सुशासन? जान्न चाहन्छ कर्णालीवासी।
3: बागलुङको बलेवा क्षेत्रका स्थानीयले आज हरेलो पर्व मनाएका छन्। संगम घरती मगरको रिपोर्ट।
5: बागलुङको बलिवा क्षेत्रका स्थानीयले आज मंगलबार हरेलो पर्व मनाएका छन्। साबिकको बलिवा क्षेत्र अन्तर्गत पर्ने बागलुङ नगरपालिका वडा नम्बर 10, 11, 12, 13 र 14 अनि जैमिनी नगरपालिकाको वडा नम्बर 21 मिश्रका नागरिकले हरेक वर्ष भदौको पहिलो मंगलबार हरेलो पर्व मनाउने परम्परा अनुसार यो पर्व मनाएका हुन्। बर्खे खेती पाती सकिएपछि खेतीमा कुनै पनि रोग व्याधि र किरा नलागोस् भनेर हरेलो पर्व मनाउने प्रचलन रहेको बागलुङ नगरपालिका 12 का वडा अध्यक्ष कोपिला मणि शर्माले बताउनु भयो।
6: भाद्रको पहिलो मङ्गलबार यो भैरव स्थानको पूजा सुरुवात हुने त्यही दिन चाहिँ हाम्रो चाहिँ हरेलो भनेको हामीले खेत रोपेर सकिसकेपछि अनि त्यहाँ भएका किट पतङ्ग यता आदि इत्यादिलाई कुनै किसिमको विघ्न बाधा त्यो धान खेतलाई कोदो खेतलाई केही नपरोस् भनेर तिनैलाई सम्झेर उनलाई चाहिँ धुप राखेर अनि उनलाई नैवेद्य आदि चढाउने चलन त्यसको लागि यो हरेलाको नामकरण हो।
5: बलेवा क्षेत्रमा विगतमा 5 गाविस थिए, अहिले राज्यको पुनर्संरचना सँगै 6 वटा ओडा भएको छ। विगतमा हरेक गाविसबाट विभिन्न सामग्री ल्याएर हरेलो पूजा गर्ने प्रचलन रहेको उहाँ बताउनुहुन्छ।
6: कसैले जेठो राङ्गो ल्याउने, पाठो ल्याउने, कसैले चाहिँ कपडा ल्याउने, कसैले चामल ल्याउने, कसैले चाहिँ घिउ ल्याउने, अनि बत्ती बाल्नको लागि तेल ल्याउने, अनि हाम्रो गन्धर्व जाति छ, गन्धर्व जातिले सप्तमीको दिन आएर त्यहाँ गीत गाउने राति, अनि उनको नेक उनीहरूलाई प्राप्त गर्ने, अनि हाम्रा चाहिँ फेरि हरिजन छन् उहाँहरूले चाहिँ पाठ टिपेर ल्याइदिने, हाम्रो 5 गाविसले हरेलो नाम राखेर पूजा गर्ने प्रचलन आयो।
5: यही परम्परालाई भैरवस्थान गुठी मन्दिर व्यवस्थापन समितिले 2069 सालदेखि हरेलो मेलाको रूपमा आयोजना गर्दै आएको छ। हरेलो परम्पराको महत्व बुझाउने उद्देश्यले मेलाकै रूपमा आयोजना गर्न सुरु गरिएको हो। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकाल,
7: खेतीबाली लगाइसकेपछि हरियालीको खुसियाली र हरेलो पछाडि फेरि खेत नरोप्नु गरी खेतबारीमा गरिने पूजा हो। पूजा गरिसकेपछि भैरव थानमा गएर भैरवको दर्शन गर्ने, पुराना लोक संस्कृतिका गीत गाउने, मन्त्री बाजा बजाउने, बलि चढाउने, त्यही नै हो। यसलाई पहिला हरेलो पर्वको रूपमा लिन्थ्यो भने गएको निर्वाचन राजु खड्का वसन्त श्रेष्ठहरू जितिसकेपछि यसलाई हरेलो मेलाको रूपमा लगाउनु पर्छ भनेर उहाँले सुझाव दिए अनुसार फेरि यसलाई हरेलो मेला भनेर सुरु गरियो। सम्बन्धित 6 वटा वार्डहरूले केही आफ्नो आफ्नो कला संस्कृति प्रदर्शन गर्ने, पञ्चे बाजा, दरबार नाच, कलाकारहरू हुनुहुन्छ, उहाँहरूको प्रस्तुति।
3: मकवानपुरको भीमफेदी छजुरी खेतमा आज बिहान जीव दुर्घटना हुँदा गम्भीर घाइते भएकी उच्च अदालत वीरगंजका रजिस्ट्रार तारा दत्त बडुकी श्रीमती लक्ष्मीको उपचारका क्रममा मृत्यु भएको छ। काठमाडौँबाट वीरगंज जाँदै गरेको स्कर्पियो बिहान 7 बजेतिर अनियन्त्रित भएर सड़कबाट खोल्सामा खसेको थियो। दुर्घटनामा उच्च अदालत वीरगंजका मुख्य न्यायाधीश गोकर्ण डाङ्गी, गाड़ी चालक छुनीलाल चौधरी, रजिस्ट्रार तारा दत्त बडु, उहाँकी श्रीमती लक्ष्मी, छोरा रितेन्द्र बडु र दिदी रिता बडु घाइते हुनुभएको थियो। सक्त घाइते 4 जनालाई हेलिकप्टरबाट बिहान 10 बजे सैनिक अस्पताल छाउनी ल्याइएको हो। घाइते मध्ये लक्ष्मी बडुको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत जारेड कुस्नरले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग 4 घण्टाभन्दा बढी समय भेटवार्ता गर्नुभएको छ। गाजाका लागि अमेरिकाले अघि सारेको पछिल्लो शान्ति प्रस्ताव नेतान्याहुले अस्वीकार गर्नुभएपछि कुस्नर र नेतान्याहु बीच लामो समय छलफल भएको हो। अमेरिकाले अघि सारेको प्रस्तावमा इजरायली सेना गाजामा आफूले नियन्त्रणमा लिएका क्षेत्रबाट क्रमशः फिर्ता हुने र त्यसको बदलामा हमासले पनि चरणबद्ध रूपमा हतियार त्याग्ने व्यवस्था गरिएको छ। भेटवार्तापछि कुस्नरले फक्स न्यूजसँग कुरा गर्दै नेतान्याहुले व्यक्त गर्नुभएका केही चासोका विषयमा आफूले आश्वासन दिएको बताउनुभयो।
2: We could be seeing progress, you know, in as little as 30 days, hopefully on, you know, starting to take some of the weapons out and hopefully filling in some of the tunnels as well in the next 60 to 90 days as well. So progress could come quite soon, but we do need cooperation from both sides. For Israel, we think this is a win-win situation because if Hamas actually gives over the
3: weapons...
8: यो BFBS गोर्खा रेडियो हो।

Sandhai Bari, so then the Mitugit, Avaya and the Steam Engine Cooperos, the Mother Nish, whatever. Rayugit Kosatma, Karikram Azako, Hamru, Agari Borekosanam, the UK, Koyo, and Tim Chanko Yatra, Agari, Milibari Sexy, and Sobelai, Karikramasu Shakam, Neno Ivadanik, but a Filipinita Krona Chimo, Shiri Sanavarta Paiko Seva Machu, as a prostitico Satma. हामी अब कार्यक्रममा अगाडि बढ्छौं यस चरण अन्तर्गत तपाईको लागि नेपाली मेला 2026 को बारेमा तयार पारिएको सामग्री तमुदीका वाइस प्रेसिडेन्ट हुनुहुन्छ कमल गुरुङ ज्यू उहाँसँग हाम्रो दाजु योगराज राईले गर्नु भएको कुराकानी बीएपी संवाद अन्तर्गत तपाईको लागि सुनाउने तयारी रहेको छ आज मेरो है र यो चाहिँ आजको कार्यक्रम अन्तर्गतको यो चरणको हाइलाइट हो तपाईलाई त्यसतर्फ लिएर गइहाल्छु त्यो भन्दा पनि अगाडि चाहिँ केही हाम्रो श्रोताहरुको उत्तरहरु पठाउनु भएको छ कतिले चाहिँ यतिकै मेसेजहरु पठाउनु भएको छ उहाँहरुलाई चाहिँ मैले धेरै धेरै धन्यवाद भन्दै हाम्रो श्रोताहरुको आउनु भएको छ एकपटक हेरि हाल्न चाहे नीता कोइराई आउनु भएको छ हाम्रो बहिनी हुनुहुन्छ एकदमै नियमित श्रोता र उहाँले चाहिँ लेख्नु भएको छ आज वेदर पनि फ्यान्टास्टिक छसिस अनि आज चाहिँ अलिकति सहज हुन थाल्यो हिजोदेखि अब त भनेर भन्नुभएको छ पक्कै पनि हो हिजोभन्दा आज अलिकति सहज भइसकेको छ वेदर वाइज चाहिँ निकै नै राम्रो अलिकति शीतलता हामीलाई महसुस भइरहेको छ भन्दा फरक नपर्ला अनि हाम्रो दाजु ललित र दिदी सती उहाँहरू दुईजनाले ह्याप्पी ट्युजडे एन्ड गुड मर्निङ भनेर चाहिँ नि आज 18 अगस्तको दिनमा हामी सबैलाई चाहिँ नि विश गर्नुभएको छ तपाईँको पनि दिन राम्रो रहोस् मेरो शुभकामना अनि गुड मर्निङ बहिनी र सबैलाई ह्याप्पी ट्युजडे भन्दै हाम्रो दिदी शोभा गुरुङ पनि आउनु भएको छ र उहाँलाई पनि धेरै धेरै धन्यवाद ह्याप्पी ट्युजडे टु यु एज वेल दिदी भन्न चाहन्छु अनि हाम्रो दाजु आउनु भएको छ अगाडि अर्को श्रोता एकदमै नियमित श्रोता हुनुहुन्छ हाम्रो राम्रो दाजु कृष्ण चामलिङ हुनुहुन्छ उहाँले चाहिँ आज एउटा गीत पनि रोज्नु भएको छ रिक्वेस्टेड नम्बर उहाँको म सुनाउँछु नै आशा लेख्नुहुन्छ आशा बहिनी जानुभएछ शिरीष बहिनी आउनुभएछ त नि हिजो त सुन्न भ्याएन प्रोग्राम त उथल पुथलमा ल्याउनु भएछ त नि आउनु जानु त संसारको रितो मायाले संसार थाम्दैन भन्छ त्यसैले होला नमस्ते युकेले रसिलो शैलीमा हाक्न है शिरीष बहिनीले हाक्न शिरीष बहिनीले भ्याउनु भएछ त नि भन्नुभएको छ उहाँ बडो कवितात्मक शैलीमा आफ्नो भावनाहरू पोख्ने गर्नुहुन्छ एकदमै मजाले चार लाइन लेखेर पठाउनु भएको रहेछ यस्तै छ कहिले काहीँ कसैको छुट्टी पर्छ कोही कुनै कार्यक्रममा आउँछ कोही कुनै कार्यक्रममा जान्छ बस यति हो कार्यक्रम रोक्नु भएन द सो मस्ट गो अन भनेर भनिन्छ नि होइन कार्यक्रमहरू तपाईँको सेवामा ल्याउनु पर्ने हाम्रो जुन प्रस्तुतिहरू चाहिँ रोक्नु भएन कार्यक्रममा चाहे हामी मध्ये जोसुकै आउँ होइन तपाईँहरूको सेवामा हामी आउन चाहिँ पर्यो त्यति हो त्यति मात्र भए पुग्छ जस्तो लाग्छ मलाई पनि र तपाईँहरूले पनि हामीलाई जुन जुन कार्यक्रममा जहाँ जहाँ आउँछौँ सहर्ष स्वीकारेर माया दिनुभएको छ त्यो नै हामी प्रस्तुता र हाम्रो तपाईँहरू श्रोताको माझको जुन एउटा प्रेम छ जुन माया छ जुन सद्भाव छ त्यो नै हो भन्दा सायद फरक नपर्ला थ्याङ्क यू सो मच दाजु र उहाँले चाहिँ लेख्नुहुन्छ नमस्ते शिरीष बहिनी यसो हल्का रमाइलो मात्र भन्न चाहन्छु सबैमा शुभ दिन भन्दै हाम्रो दाजु हेम राईले लेख्नुभएको एउटा गीत छ यो जुनी पाउन सकिन्छ सकिँदैन भन्ने सुनाइदिनु होला भन्नुभएको छ जुन म अब एकैछिनमा सुनाइहाल्छु जुन प्रसाद गुरुङ उहाँ पनि आउनुभएको छ हाम्रो आज इस्ट लन्डनबाट लेख्नुहुन्छ नमस्कार बहिनी हजुरको प्रोग्राम सुनेर इन्जोय गरिरहेको छु मैले उत्तर पठाएको छु भन्नुभएको छ उत्तर मैले त उहाँको टिपिसकेको छु दिदी खेलमती लिम्बू पनि आउनुभएको छ ग्रेजबाट यसपटकको उत्तर चाहिँ मैले अलिकति सोच्न सकिनँ है भन्नुभएको छ सोच्ने मौका अझै छ दिदी भनेर भन्न चाहेँ गोपाल र साइली आउनुभएको छ राधे राधे बहिनी हामी दुवैजना सुन्दैछौँ रमाइलो भइरहेको छ दिन सुखद रहोस् भन्नुभएको छ उहाँले उत्तर पनि पठाउनु भएको छ उत्तर चाहिँ अलिकति मिलेन दाजु फेरि पनि ट्राई गर्नुहोस् भनेर भन्न चाहन्छु है तपाईँलाई अनि नमस्कार गुड मर्निङ शिरीषजी ह्याभ अ ब्लेस्ड डे भनेर चाहिँ नि नुतन भुषालजी आउनुभएको छ इजरायलबाट सेम टु यु हजुर तपाईँलाई पनि आजको दिन राम्रो रहोस् मेरो शुभकामना फोक्सनबाट छवि थापा दाजु लेख्नुहुन्छ नमस्कार शिरीष बहिनी कार्यक्रम सुनेर इन्जोय गरिरहेको छु सबैलाई शुभ बिहानी हिजोभन्दा आज धेरै राम्रो सुनिएको छ स्वर तपाईँको शीघ्र स्वास्थ्य लाभको शुभकामना भन्नुभएको छ थ्याङ्क यू सो मच हजुरलाई भन्न चाहन्छु अनि यसै गरिकन उषा गुरुङ पनि आउनुभएको छ दिदीले चाहिँ ब्राकलबाट गुड मर्निङ बहिनी शुभ प्रभात भन्दै उत्तर

भएको छ र दिदीलाई मैले एकपटक फेरि पनि के भन्न चाहेँ भने प्लिज डु ट्राई अगेन दिदी, अलिकति मिलेन कि भन्छु है म चाहिँ। अनि जेवी कन्दङवा मामा आउनुभएको छ कार्डिफबाट, सेवारो भान्जी नमस्ते, यो हप्ताको ब्रेन टिजरको उत्तर चाहिँ यो हो कि भनेर भन्नुभएको छ उहाँले, र समय भएमा एउटा पालम बजाइदिनु अनुरोध गर्दछु भन्नुभएको छ। समयले साथ दियो भने सुनाउने कोसिस गर्नेछु है मामा भनेर भन्न चाहेँ मैले। अनि नमस्कार शिरीष दिदी भन्दै हाम्रो भाइ केबी आउनुभएको छ, तपाईँको स्वर सुन्दै आज पार्कतिर वक गर्दैछु, तर आज पार्क अलिक चिसो चिसो नाइस छ भन्नुभएको छ। साँच्चै नै हो, आज अलिकति वेदरले चाहिँ कोल्टे फेरेको छ, र हिजो पनि सुन्दै वक गर्नुभएको थियो, आज पनि सुन्दै वक गर्दै हुनुहुँदो रहेछ, खुसी लाग्यो, स्वास्थ्यको लागि राम्रो पनि हो वकिङ होइन। अनि हाम्रो दाजु नरेन्द्र गुरुङ आउनुभएको छ आस्टफोर्डबाट, नमस्कार बहिनी लिस्टिङ नमस्ते, यु क्यान इन्जोइङ अ लट भनेर भन्नुभएको छ, र यो उत्तर चाहिँ यो हो कि भनेर उत्तर पठाउनु भएको छ, ह्याभ अ वन्डरफुल डे टु यु बहिनी एन्ड अल थ्याङ्क यू भन्नुहुन्छ दाजु। डु ट्राई अगेन भनेर भन्न चाहन्छु, अलिकति नमिलेको हो कि प्रश्नको उत्तर भन्छु है, एकपटक फेरि पनि ट्राई गर्नु होला। सम्पूर्ण श्रोताहरूको लागि प्रश्न एकपटक फेरि पनि मैले रिपिट गर्न चाहेँ, जति तान्यो उति सानो के हो, यो जति तान्दै गयो त्यति सानो हुँदै गयो भन्ने खालको चाहिँ यो एउटा प्रश्न मैले राखेको छु। कति श्रोताहरूले त मिलाउनु भएको छ, तर कतिपय श्रोताहरूले मिलाउनु भएको छैन, सो फेरि पनि एकपटक सोचेर आउनु होला। डु ट्राई अगेन भन्छु हाम्रो दाजु नरेन्द्र गुरुङज्यूलाई। यति भन्दै अब भने हाम्रो कृष्ण चामलिङ दाजुले रोज्नुभएको गीत जग्दै सम्हाल र जिना रिमालको आवाजमा दाजु हेम कुमार राईले रचना गर्नुभएको हो, सयौँ जुनी पाउन सकिन्छ सकिन्न यो जुनी त तिमीलाई नै भयो मिठो गीतमा। अब हामी एकैछिन रम्छौँ, त्यस पश्चात भने तमुदी युकीका भाइस प्रेसिडेन्ट कमल गुरुङज्यूसँग नेपाली मेला 2026 को अवसरमा गरिएको कुराकानी सुन्न सक्नुहुन्छ।

0: BFBS Gorkha Radio. तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो.
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदै छु.
0: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ. साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि. यतिसम्म कि बिएफबिएसका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्. तर स्मरण रहोस्, बिएफबिएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन. यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर.
1: यसर्थ तिनको उत्तर नदिनुहोस्. आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्. छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्. आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्. विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ.

0: हजुर नमस्ते, बिएबिएस संवादबाट म योगराज राईको बिएबिएस संवादमा आज कमल गुरुङज्यू हुनुहुन्छ, उहाँसँग म कुराकानी गर्दैछु। उहाँ चाहिँ तमुदी युकेको भाइस प्रेसिडेन्ट हुनुहुन्छ र तमुदी युकेले यो वर्षको नेपाली मेला चाहिँ 30 अगस्तमा आइतबारको दिन पर्दछ केम्पटन पार्क रेस कोर्समा गर्दैछ। त्यहाँको पोस्टकोड पनि भनिहालौँ TW16 5AQ उहाँले गर्दै हुनुहुन्छ। प्रत्येक वर्ष तमुदी युकेले गर्ने गर्छ यो नेपाली एम्बासीसँग कोलाबोरेसन गरेर, र उहाँ भाइस प्रेसिडेन्टज्यूसँग म कुराकानी गर्दैछु। उहाँ चाहिँ यो नेपाली मेला संयोजक यानि कि कोअर्डिनेटर पनि हुनुहुन्छ र कस्तो तयारी गर्दै हुनुहुन्छ, कति टिमले भाग लिँदै हुनुहुन्छ, त्यस सम्बन्धी कुराकानी गर्नेछौँ। कमलज्यू, यहाँलाई बिएबिएसमा वेलकम छ।
1: ल एकदम नमस्ते। नमस्ते योगेश्वर।
0: अनि आराम हुनुहुन्छ?
1: एकदम आराम छु।
0: ए ओके, भाइस प्रेसिडेन्ट गरिराख्नु भएको छ, संस्थासँग अब त भएर काम गर्नुभएको त धेरै भयो होला, तमुदीसँग
1: निकै भयो अहिलेसम्म। म युके आएदेखिकै म यसमा आबद्ध छु, अहिलेसम्मै छु यसमा।
0: ए कति भयो त युके आउनु भएको चाहिँ?
1: म अहिले युके म 2009 आएको।
0: ए त्योभन्दा अगाडि चाहिँ हङकङतिर हुनुहुन्थ्यो कता?
1: हजुर, हङकङमा थिएँ अनि हङकङबाट यतातिर।
0: हङकङ रमाइलो होला नि त होइन?
1: ए हङकङ बेसरी रमाइलो, अलिकति जवानी छँदा हङकङ रमाइलो, अलिकति एज गएपछि चाहिँ अब युके रमाइलो भन्नु पर्यो। पारिवारिक सम्बन्धमा बाँधिने अनि आफ्नो इष्टमित्र छोराछोरीहरू सबै यहाँ हुन्छन् प्राय, त्यसले गर्दा यहाँ चाहिँ अलिकति बुढेसकाल लासी बुढेउले लासी यहाँ रमाइलो।
0: ए कुन ठाउँमा बस्नुहुन्छ यहाँ तपाईँ?
1: म रेडिङमा बस्छु।
0: ए रेडिङ, त्यहाँ पनि नेपाली थुप्रै हुनुहुन्छ, रमाइलो ठाउँ छ नि है।
1: हजुर
0: हुन्छ। अब यो नेपाली मेला 17 नेपाली मेलाको चाहिँ तपाईँ कोअर्डिनेटर हुनुहुँदो रहेछ, तयारी कस्तो जाँदैछ 30 तारिकको लागि? हजुर
1: तयारी चाहिँ अब हुँदैछ भन्नु पर्यो, गत वर्ष जस्तै यो वर्ष पनि तयारी छ। हामीले धेरै संस्थाहरूलाई पत्रचार गर्ने काम सकिसकेको छ र उहाँबाट हामीलाई सहभागी हुने वा नहुने भन्ने कुरा जनाउँछ इमेलबाट वा प्रत्यक्ष फोनबाट हामीलाई आइराखेको छ। को कसले झाँकीमा भाग लिने, को कसले कम्पिटिसनमा भाग लिने, वा दुइटै विधामा नाच र झाँकीमा पनि भाग लिने भनेर उहाँहरू कतिले हामीलाई भनिसक्नु भएको छ, कसैले चाहिँ झाँकी मात्रै प्रस्तुत गर्छौँ हामी भनेर भनिसक्नु भएको छ। निकै भइसकेको छ भन्नु पर्यो।
0: अनि यसपटक चाहिँ झाँकीतर्फ कति हुनुहुन्छ, अनि नृत्यतर्फ कति हुनुहुन्छ, अनि कम्पिटिसनमा कतिले भाग लिँदै हुनुहुन्छ, कम्पिटिसनमा भाग नलिएर कति हुनुहुन्छ?
1: गत वर्ष हामीले 74 सङ्घ संस्थालाई निमन्त्रणा गरेको थियौँ र 74 चाहिँ सबैले एक्सेप्ट गर्यो, तर चाहिँ हामीसँग त्यो दिनमा चाहिँ 46 सङ्घ संस्थाले सहभागी जनाउनु भएको थियो। त्यसमा चाहिँ 8 झाँकीमा र नाच दुइटैमा कम्पिटिसन गर्नुभएको थियो, अनि झाँकीमा मात्रै कम्पिटिसन गर्ने चाहिँ 15 जति थियो, अनि त्यस्तै नाचमा मात्रै कम्पिटिसन गर्ने 18-19 थियो। यो वर्ष पनि करिब करिब त्यस्तै छ, अनि पूर्ण रूपले उहाँहरू सबैले चाहिँ अहिलेसम्म दिनुभएको छैन। अहिलेसम्म धन्दा धन्दै 30 जति सङ्घ संस्थाले चाहिँ हामी आउँछौँ, हामी यसमा सहभागी हुन्छौँ र कम्पिटिसन दुइटैमा लिने भनेर चाहिँ 6-7 सङ्घ संस्थाले हामीलाई सूचना दिइसक्नु भएको छ र यो आउने क्रम जारी छ। एक हप्तापछि बल्ल थाहा पाउँछ होला। अब फेरि यो नियम कानुन पनि हामीले फेरि पठाउनु पर्ने छ। म चाहिँ आज र भोलिमा फेरि सबै सङ्घ संस्थाहरूलाई त्यहाँ बाँधिनु पर्ने नियमहरू अनि नयाँ नयाँ नियमहरू भनौँ, अनि अब जस्तै अस्ति हामी क्याम्पटन पार्क गयौँ अनि उहाँले फेरि नयाँ नयाँ नियमहरू भनौँ अनि यस्तो छ यस्तो छ भनेर रुल्सहरू बताउनु भएको छ, त्यसलाई फेरि हामीले सबैलाई चाहिँ सम्प्रेषण गर्नुपर्ने हुन्छ, त्यो काम हामी गर्दैछौँ।
0: कट अफ डेट चाहिँ छ कि यो टाइमभित्र दर्ता गरिसक्नु पर्ने छैन?
1: छ 23 भनेको छौँ।
0: ए अघि रुल्सको कुरा तपाईँले गरिहाल्नुभयो, के रुलहरू चाहिँ उहाँले फलो गर्नुपर्छ जो जो चाहिँ कम्पिटिसनमा भाग लिनुहुन्छ?
1: उहाँले चाहिँ त्यस्तै अब कम्तीमा पनि 30 झाँकीमा सहभागी हुनुपर्ने कम्पिटिसनमा भाग लिने हो भने
0: 30
1: अनि हजुर 30 अनि उहाँले चाहिँ आफ्नो जात जातिको भेषभूषा लगाएर चाहिँ आउनुपर्ने कम्पिटिसनमा भाग लिने हो भने होइन, अनि गीत नाचहरू गर्दाखेरि वा चाहिँ कुनै एउटा उहाँहरूको एउटा चाहिँ लिडर तोकेको हुन्छ, उहाँले चाहिँ 3 समय पाउनुहुन्छ बोल्नको लागि। उहाँले त्यसरी बोल्दाखेरि कसै व्यक्ति वा कुनै संस्थालाई आक्षेप लगाएर भन्न नपाउने के, खालि आफ्नो के छ त्यो मात्र सरेर भन्ने, अनि कसैलाई पनि सम्बोधन नगरिकन, किनकि समयको पाबन्दीले गर्दाखेरि सम्बोधन चाहिँ कसैलाई नगरिकन ट्वाक्रक्कै टु द पोइन्ट आफ्नो संस्थाको बारेमा भन्ने छ।
0: राइट, यो त कम्पिटिसनमा भाग लिनेहरूको लागि मात्रै, जो जो कम्पिटिसनमा भाग लिनुहुन्न उहाँहरूको लागि यही रुल लागू हुन्छ कि कस्तो हुन्छ?
1: उहाँहरूको लागि त्यही छ, उहाँहरूले पनि अब आफ्नो सङ्घ संस्थाको बारेमा केही कुरा बोल्छु भन्नुभयो भने हामीले 3 समय दिएको छौँ, किनकि युकेमा अहिले धेरै सङ्घ संस्थाहरू छन् अनि कोही एकदम विकसित रूपले अगाडि आएको छन्, कोही चाहिँ फेरि खुम्चेर गइरहेको छन् होइन, तर पनि आफ्नो सङ्घ संस्थाको के छ कसो छ भन्ने कुरो उहाँले चाहिँ हाम्रो नेपाली मेलामा आएर स्टेजबाट उहाँले चाहिँ सम्बोधन गर्न सक्नुहुन्छ।
0: 17 नेपाली मेला सम्बन्धी कुराकानी गरिएको छ। यो वर्ष चाहिँ 30 तारिक आइतबार केम्पटन पार्क रेस कोर्समा हुँदैछ। प्रत्येक वर्ष त्यहाँ गर्नुहुन्छ नेपाल एम्बासीसँग कोलाबोरेसन गरेर। मसँग कमल गुरुङज्यू हुनुहुन्छ, तमिदिगेको भाइस प्रेसिडेन्ट अनि नेपाली मेलाको चाहिँ कोअर्डिनेटर हुनुहुन्छ। अनि त्यो मेलामा चाहिँ कसले चाहिँ प्रदर्शन गर्न सक्नुहुन्छ? अब झाँकी त हर्त भयो, नृत्य त भयो, त्यसको अलावा कति पत्रकारहरू पनि थियो, कति अरू संस्थाहरू पनि थियो, कसले चाहिँ त्यहाँ चाहिँ हामी पनि छौँ है भनेर प्रस्तुत गर्न सक्नुहुन्छ?
1: यहाँ थुप्रै सङ्घ संस्थाहरू छ भन्नाले, अब अहिले चाहिँ नयाँ नयाँ चाहिँ हाम्रो शेर्पाहरू भयो अनि यो ग्याल्बो भन्नेहरू भयो, उहाँहरूले चाहिँ आउँछु भन्नुभएको छ नयाँ। त्यस्तै थकालीहरू छ, आउँछु भन्नुभएको छ। जस्तै थकाली समाज चाहिँ धेरै वर्षपछि अहिले आउने कुरा जनाउनु भएको छ। त्यस्तै हामीसँग यो थारू समुदायको अहिलेसम्म उपस्थिति थिएन, यो वर्ष उहाँहरूको उपस्थिति छ। त्यस्तै राई लिम्बू गुरुङ मगर होइन, यिनीहरूको त सधैँ भइरहेको छ, उहाँले चाहिँ सधैँ साथ दिनुभएको छ।
0: अनि यो उहाँले यो दर्ता गर्दा चाहिँ दर्ता फी चाहिँ कसरी टिमको रूपमा लिनुहुन्छ कि कतिजना हुनुहुन्छ टिममा त्यो आधारमा लिनुहुन्छ?
1: दर्ता रकम चाहिँ छैन, उहाँले चाहिँ हामीले भनेपछि उहाँले आवेदन दिएपछि हामीले उहाँलाई स्वतः हामी टिममा समावेश गर्छौँ। यसको लागि चाहिँ आवेदनको लागि कुनै रकम छैन। उहाँहरू चाहिँ अब आउँदाखेरि टिकट काट्नु पर्यो अनि त्यहाँ हामीले भनेको स्थानमा उहाँहरू चाहिँ जुन झाँकी प्रदर्शन गर्छन् त्यहाँ आउनुहुन्छ अनि हाम्रा स्वयंसेवकहरूले उहाँलाई चाहिँ लामबद्ध तरिकाले आफ्नो समयमा झाँकी प्रस्तुति गर्न जजको अगाडि पठाउनुहुन्छ। त्यसपछि जजहरूले हेरेर जो जसले कम्पिटिसनमा भाग लिएछ उहाँहरूको फेरि नाम नोमिनेट गरेको हुन्छ र अङ्क लास्टमा गएर चाहिँ रिजल्ट सुनाउँछ।
0: त्यो झाँकीको चाहिँ अर्डर अफ के भन्छ मार्च चाहिँ कसरी छुटाउनुहुन्छ? पहिला आउनेलाई पहिल्यै ठाउँ गर्न दिनुहुन्छ कि कस्तो हो खास?
1: यसको यस्तो छ, हामीले आफ्नो तरिकाले राखेको हुन्छौँ, तर पनि कति सङ्घ संस्थाहरूले हामी छिटो आउँछौँ, हामीलाई अगाडि राखिदिनुहोस्, हामी अलिक ढिलो आउँछौँ, हामीलाई पछाडि राखिदिनुहोस् भनेर उहाँले हामीलाई भन्नुहुन्छ अनि हामीले त्यही अनुसार उहाँहरूको समय हामीले चाहिँ त्यसरी राख्छौँ। अनि कति चाहिँ फेरि के हुन्छ भने कोही चाहिँ अब एउटा संस्थामा भाग लिँदै लिँदा फेरि अर्को संस्थामा पनि भाग लिनुपर्ने हुन्छ अनि उहाँहरूले चाहिँ यो बिचको ग्यापमा चाहिँ अब जस्तै मलाई 2 नम्बरमा राख्नु भएको छ भने म अर्को संस्थामा सहभागी हुने हिसाबले मलाई चाहिँ 6 नम्बरमा राखिदिनुहोस् भनेर भनेको हुन्छ, हामीले त्यही हिसाबले राख्छौँ।
0: अघि स्टेजमा चाहिँ 3 मिनटको टाइम दिनुभयो, त्यो होल जज पनि गर्नु पर्यो, जो जो कम्पिटिसन हुनुहुन्छ त्यो जजिङ टाइम पनि 3 मिनट भित्रै गर्नुपर्ने हो
1: होइन? सम्बोधन गर्ने आफ्नो सङ्घ संस्थाको बारेमा
0: 3 मिनट भयो स्टेजमा गर्नुहुन्छ,
1: त्यसपछि उहाँहरू चाहिँ नाच प्रस्तुत गर्नुहुन्छ, नाच पनि अब त्यही 5 मिनटको समय हुन्छ होइन? त्यस्तै उहाँले झाँकीको प्रस्तुति अगाडि देखाउनुहुन्छ, त्यो नै हामीले 5 मिनटको समय राखेको छौँ होइन? त्यो भित्र उहाँहरूले सघाउनु पर्छ, त्योभन्दा बढी गर्नुभयो भने चाहिँ फेरि त्यो उहाँहरूको जुन मार्क छ नि त्यसमा केही मात्रामा डिडक हुन्छ भनौँ न।
0: राइट, यसपटक चाहिँ जजेसहरू कतिजना राख्नुहुन्छ? नर्मल्ली 4 जना देखिन्छ,
1: 4 जना छ योपालि नै, 4 जना छ।
0: ओके, अनि एन्ट्रेन्स फीहरू चाहिँ कति लिनुहुन्छ जस्तै गाडीको अनि गेटमा?
1: गत वर्ष जस्तै यो वर्ष पनि बसको 10 पाउन्ड, कारको 5 पाउन्ड अनि प्रति व्यक्ति 5 पाउन्ड, 12 वर्षभन्दा मुनिका बाल बच्चालाई फ्री, त्यस्तै 75 वर्षभन्दा माथिका वृद्धहरूलाई फ्री, अनि असहायहरू भनौँ न डिसेबलहरू फ्री त्यो गरेको छौँ।
0: राइट, ओके, अनि टाइमिङ त 10 बजेदेखि 8 बजे नै होला होइन तपाईँहरूको?
1: हजुर, 10 बजेदेखि 8 बजे छ।
0: कमल गुरुङजीसँग कुराकानी गरिएको छ। नेपाली मेला 30 तारिकमा हुँदैछ, आदरणीय श्रोता आइतबारको दिन केम्पटन पार्कमा तपाईँहरू जान सक्नुहुन्छ अनि इन्जोय गर्न सक्नुहुन्छ। अब यो बिचमा 2 गीत सुनौ र त्यसपछि सेकेन्ड पार्टमा बाँकी कुराकानी उहाँसँग म गर्नेछु।
2: यो BFBS गोर्खा रेडियो हो।

0: BFBS गोर्खा रेडियो, गोर्खा रेडियो
1: आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्. भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ. साथै

0: BFBS गोर्खा रेडियो।
1: हजुर, गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ। छोटो विश्रामपछि बेबे संवादमा पुनः वेलकम गर्न चाहन्छु। नेपाली मेला, 17 नेपाली मेला चाहिँ यसपटक 30 तारिक आइतबारको दिन क्याम्पटन पार्क रेस कोर्समा हुँदैछ। कोअर्डिनेटर अनि संस्थाको भाइस प्रेसिडेन्ट हुनुहुन्छ कमल गुरुङजी, उहाँसँग म कुराकानी गरेको छु। कमलजी, फेरि वेलकम छ हजुरलाई।
2: हजुर,
1: अनि अरू चाहिँ एट्र्याक्सनहरू के छन्? अरू कुनै कलाकारहरूले स्टेजमा पर्फर्मेन्स पनि गर्नुहुन्छ कि के छ अरू चाहिँ कार्यक्रमहरू?
2: यसमा हामीसँग थुप्रै अहिलेको उसमा नेपालबाट धन्दा धन्दै तपाईँले सुनिसक्नु भएको छ, कति फेसबुक आएको छ, 60-70 नेपालका प्रमुख प्रमुख कलाकारहरू यहाँ आइसक्नु भएको छ। धेरैजनाले हामीलाई ल मैले गाउनु पर्यो, मैले नाच्नु पर्यो भनेर आएको छ, तर नै हामीसँग समय अभाव, थुप्रै सङ्घ संस्थाले भाग लिएको हिसाबले समय हुँदै हुँदैन हामीसँग। त्यो बिचमा 12:30-1:30 हाम्रो लन्च ब्रेक हुन्छ, त्यो बेलामा चाहिँ हामीले गीतको प्रस्तुति दिने नेपालबाट आएका कलाकारहरू, यहाँका स्थानीय कलाकारहरू, उहाँले चाहिँ हामीले प्रायोरिटी दिएको छौँ। यसमा हाम्रो कल्चरल सेक्रेटरी गुड्डु गुरुङ हुनुहुन्छ, उहाँले चाहिँ कुन कुन व्यक्तिलाई दिँदा राम्रो हुन्छ भनेर त्यो 3 वा 2 गीत र नाच प्रस्तुति हुन्छ त्यहाँ हाम्रो।
1: अनि त्यो दिन चाहिँ अब स्टलहरू पनि छ होला, कति जति स्टलहरू छ अनि के स्टलहरू चाहिँ तपाईँले राख्न दिनु भएको छ?
2: स्टल हामीसँग 6 खानाको स्टल छ
1: हजुर,
2: अनि 70 अरू विभिन्न विधाका, जस्तै अब आफ्नो एडभर्टाइज गराउने लुगाका होइन, अब मोर्गेजको, एकाउन्टेन्टको, अनि सुन पसलहरूको गरेर 70 छ। यो सबै बुक्ड भइसकेको छ र अहिले त्यो ठाउँ अलि सानो भएको हिसाबले हामीले कति व्यापारीहरूलाई, कति जुन व्यक्तिहरूले म रेस्टुरेन्ट थाप्छु भन्नेहरूलाई, जुन व्यक्तिले मेरो एडभर्टाइज गर्नु गर्छु भन्ने व्यक्तिहरूलाई हामीले दिन सकेनौँ। त्यसको लागि अहिले नै यस बिएफबिएसबाट म उहाँहरू सबैलाई क्षमा माग्छु। आइन्दा दिनमा हामी सकेको अटाउने प्रयास गर्छौँ सम्पूर्ण व्यवसाय टोलीहरूलाई।
1: एउटा स्टल राख्दा कति जति चार्ज दिनुपर्छ उहाँहरूले?
2: साधारणतया एउटा स्टलको भनाइले उहाँहरूको एडभर्टाइज गर्नको लागि हुन्छ, त्यसको चाहिँ 300 हामीले चार्ज गर्छौँ। अनि लुगा फाटाको लागि चाहिँ हामीले क्लोथको स्टल हुन्छ, त्यसको चाहिँ 600 हामीले चार्ज गर्छौँ, र खानाको लागि हामीले 1100 चार्ज गर्छौँ।
1: अब त्यो दिनको पक्का त्यो कम्पिटिसन झाँकीहरू नृत्यहरू चाहिँ अब कति बजी सुरु हुन्छ, कति बजीदेखि थाल्नुहुन्छ?
2: हामीले 11:30 हामी झाँकी सुरु गर्छौँ
1: हजुर,
2: अनि हामीले झाँकीको चाहिँ लगभग हामीले चाहिँ 11:30-2 हामीले सघाउने प्रयास गर्छौँ। 2:30
1: त्यसपछि नृत्य हुन्छ,
2: अनि त्यसपछि नृत्य हुन्छ, अनि 2:30 चाहिँ डान्सको हुन्छ। डान्सको चाहिँ हामीले त्यही अब 4 हामीले सघाउने प्रयास गर्छौँ।
1: स्पोन्सरहरू आउनुहुन्छ कि तपाईँहरूले आफ्नै मतलब आफ्नै उसले गर्नुहुन्छ फन्डबाट यो कार्यक्रम?
2: यो हाम्रो एउटा गजबको प्रश्न गर्नुभयो। हाम्रो यो तमुदीको कार्यक्रम चाहिँ हामीले विशेष त अब गोर्खा कप हामीले गराउँछौँ, तपाईँहरूलाई धेरै जानकारी छ, नेपाली मेला गर्छौँ। यसमा चाहिँ धेरै यो व्यवसायी टोलीहरूले स्पोन्सरको लागि हामीलाई चाहिँ ल म स्पोन्सर गर्छु यसो गर्छु भन्न आउँछ, त्यो नै हामी त्यसमा चाहिँ एकदम खुसीसँग गर्व छौँ। र हामीले स्पोन्सरको लागि चाहिँ साह्रै दुःख गर्नुपर्ने छैन, धेरै स्पोन्सर टोलीले हामीलाई धेरै जहिले पनि सहयोग गरेको हुन्छ यस हाम्रो कार्यक्रमलाई गर्दाखेरि। यस तपाईँकै यो रेडियो मार्फत नै उहाँहरू सबैलाई म धन्यवाद दिन्छु। हरेक वर्ष स्पोन्सरको लागि हामीले एकदम खोज्नु पर्ने, ल स्पोन्सर पाएन भन्ने झन्झटले केही भएको छैन।
1: राइट, उहाँहरू स्वतः रूपमा म गर्छु भनेर आउनुहुन्छ?
2: यस हजुर, त्यो छ।
1: पहिलाको हाम्रो प्रेसिडेन्टज्यूहरूले भन्दै हुनुहुन्थ्यो अब हाम्रो नेपाली मेलामा त्यति साह्रो फाइदा हुँदैन, तर यता गोर्खा कपको फाइदा अलि हुन्छ, त्यसले नै हामी चलाउँछौँ भन्नुहुन्थ्यो, अवस्था त्यही हो?
2: त्यही छ। गत वर्ष अलिक पहिला चाहिँ हाम्रो नेपाली मेला जति गरौँ त्यसमा घाटा थियो, गत वर्ष केही मात्रामा हामीलाई ब्रेक इभेन भयो। अब यो पालि के हुन्छ हेरौँ। मान्छे त अब गत वर्ष चाहिँ एकदम धेरै मान्छे आयो, लगभग 7,000 मान्छे आयो, यो वर्ष मान्छेको चाप कस्तो हुन्छ, र यो वर्ष हामीले स्थानीय यो लोकल भनौँ न यहाँको स्वदेशी गोराहरूलाई तान्ने हिसाबले हामीले त्यो एरियाको बोरो काउन्सिलमा निवेदन दिएर उहाँहरूले पनि उहाँहरूको फेसबुकमा र उहाँहरूको यो एडभर्टाइजमा नेपाली मेला 17 नेपाली मेला 30 क्याम्पेटमा हुँदैछ भनेर उहाँले आफ्नो आफ्नो भनौँ न एरियातिर चाहिँ पत्रचार गरिदिनु भएको छ। त्यो हाम्रो लागि एउटा राम्रो कुरा। र त्यस्तै हामीले धन्दा धन्दै 500 पम्पलेट छापेर हामीले हरेक घर घर हामीले फालेको छौँ, किनकि नेपालीको वेशभूषा, नेपालीको चालचलन, नेपाली खानेकुराहरू उहाँहरूलाई पनि देखाऊँ भनेर त्यो गरेछौँ। गरेर हेरौँ यो वर्ष कतिका आउनुहुन्छ विदेशीहरू।
1: ए, अब मेनली त नेपाली मेलाको उद्देश्य नेपाली कला संस्कृति नै झल्काउने हो, त्यसको अलावा यहाँ पनि अब यहाँको समाज पनि एकदमै डाइभर्स छ, अरू भनौँ जात जातिको अरू देशको पनि झाँकीहरू ल्याए राम्रो हुन्थ्यो होला भन्ने त्यतातिर कतिको सोचेको छ तमुदीले?
2: गत वर्ष हामीलाई कोरियाको थियो होइन, अब यो वर्ष नै हामीले ट्राई गरेको छौँ। यो वर्ष बर्माको आउने कुरा छ
1: हजुर,
2: बर्मा देशले हामी झाँकी लिएर आउँछौँ भन्नुभएको छ, अब कतिको सफल हुन्छ उहाँहरू चाहिँ।
1: ए राइट, ओके। अब अरू त मेरो प्रश्न यति नै भए, तपाईँले कुनै अब छुटाउनु नहुने कुराहरू छ कि हजुर?
2: यो बेस सुनेर बसिराख्नु भएको सम्पूर्ण महानुभावहरूमा 30 तारिक क्याम्पेन पार्कमा यो 17 नेपाली मेला हुँदैछ, त्यहाँ तपाईँ सबैजना आइदिनु हुन म यसै रेडियो मार्फत हार्दिक अनुरोध गर्दछु। र योगेशजीलाई धेरै धेरै धन्यवाद, यसरी हामीले यसमा हाम्रो तमुदीले गरेका कार्यक्रमहरू सधैँ यसरी प्रचार गर्न पाइरहेको छौँ, त्यसको लागि एकदम धन्यवाद दिन चाहन्छु तपाईँ लगायत बीएबीएस टोलीलाई।
1: ए प्राइजेसहरू सोध्न मन लागेको यहाँ आइहाल्यो, फर्स्ट प्राइज सेकेन्ड प्राइजहरू चाहिँ के छ, क्यास प्राइज नै छ होला नि, कसैले स्पोन्सर गर्नु भएको छ कि?
2: छ, जस्तै हामीसँग एम्बेसडर कप छ, एम्बेसडर कप चाहिँ हर्क गुरुङ उहाँ चाहिँ यो बिसिसी लन्डन भनौँ न उहाँको पूर्व अध्यक्षजी हुनुहुन्छ, उहाँले गर्नुभएको छ फर्स्ट प्राइज चाहिँ। त्यस्तै हामीलाई यो ट्याप ट्याप भन्ने यो पैसा पठाउने उस छ नि, उहाँहरूले पनि हामीलाई योपालि ठुलो स्पोन्सर गर्नुभएको छ, पैसा त तोकेको छैन, यस हामीले 5,000 अफर गरेको छौँ, सायद यति दिनुहुन्छ होला। थुप्रै छ स्पोन्सर टोलीहरू, स्पोन्सरको लागि चाहिँ हामीले हाम्रो आफ्नै एउटा भिन्दै छुट्टाएको हुन्छ कि, उहाँहरूले चाहिँ सबै उठिसकेको हामीलाई जानकारी दिनुभएको छ।
1: ए यो एम्बेसडर कप र एनआरएन कपको अलिकति डिफरेन्ट भनिदिनुहोस् न।
2: एम्बेसडर कप चाहिँ हाम्रो रातो दबासबाट हामीलाई यो नेपाली मेला सञ्चालनको लागि हामीलाई केही रकम छुट्टाएको हुन्छ, अनि उहाँले त्यो सिल पनि हामीलाई दिएको हुन्छ, जुन सिल चाहिँ सायद हुनसक्छ यो हाम्रो पूर्व अध्यक्ष कमल गुरुङको पारीमा एम्बेसडर डाक्टर सुरेश चन्द्र सालिसे होला उहाँले दिनुभएको, सायद यो 2009 होला, उहाँले त्यो बेलामा 1,100 पाउन्ड र एम्बेसडर कप उहाँले तमुदेला हस्तान्तरण गर्नुभएको भन्ने मैले जानकारी पाएको थिएँ, त्यही हुनसक्छ। अनि त्यहाँबाट हामीले क्रमबद्ध तरिकाले गर्दै आएका छौँ र अहिले यो समय आउँदाखेरि नेपाल एम्बेसीले हामीलाई 2,500 पाउन्ड दिनुभएको छ। त्यस्तै एनआरएन कप पनि पहिला 300 पाउन्ड दिनुहुन्थ्यो, अनि यहाँ युकेको एनआरएन युकेले हामीलाई कप दिएको थियो, अनि अहिले चाहिँ हामीले 300 त साह्रै थोरै भयो भनेर 700 अफर गरेको छौँ।
1: अनि तपाईँ यो संस्थामा आबद्ध भएर काम गर्नुभएको धेरै भएछ, नेपाली मेलामा जुन चाहिँ एउटा कल्चर देखाइन्छ नेपालको, यसले पर्टिकुलरली नयाँ जेनेरेसनहरूलाई चाहिँ कला र संस्कृतिप्रति कतिको सजग गराएको पाउनु भएको छ हजुरले?
2: यसमा चाहिँ के छ भने हामी नेपालीहरू चाहिँ आपसी सद्भाव गर्ने, भाइचारा सांस्कृतिकलाई एक ठाउँमा राख्ने होइन, अनि नयाँ पुस्तालाई पनि यो नेपाली संस्कृति र परम्परालाई चाहिँ नजिक ल्याउने काम हामीले गर्ने भनेर यो हेतुले गरेको नेपाली मेला। यसमा चाहिँ गत वर्ष हाम्रो चाहिँ 5 ग्रुप थियो, जुन हामीले एउटा टिम खडाएको हुन्छौँ, जसले चाहिँ त्यहाँ युवा पिँढी कतिको आयो त भन्ने कुरा एउटा अवलोकन गर्ने हुन्छ, उहाँहरूले भन्दाखेरि निकै धेरै युवाहरू यसमा आकर्षित भएको छ भन्ने कुरा आएको छ, हेर्दै जाउँ होइन। अनि हामीले अलिकति बढी मात्रामा यो वर्ष पनि हाम्रो तमुदीका युवा टोलीहरूलाई केही मात्रामा विशेष स्थान दिएर तपाईँहरूको काम चाहिँ अलिक बढी युवा ल्याउने काम भनेका छौँ। अब हामी बुढा टोलीको र उहाँहरूको कुरा अलिक मिल्दैन गरे, त्यसलाई हामीले सहज तरिकाले मिलाउँदै मिलाउँदै लाने, एकैचोटि नमिलाइकन आस्ते आस्ते लाने काम हामीले प्रयास गर्दैछौँ। आशा छ 2-4 नेपाली मेलाहरू चाहिँ युवाहरूलाई आकर्षित गर्ने तरिकाले अझ हामीले गर्छौँ होला जस्तो लाग्छ।
1: हजुर, यो धेरै प्रोग्राममा म गइरहन्छु, हाम्रो फुटबल र गोर्खा कप र नेपाली मेलामा धेरै युवाहरू देख्छु है, त्यो चाहिँ पक्कै नै हो।
2: हजुर,
1: तपाईँले धेरै सक्षम हुनुभएको छ तपाईँहरूले नयाँ पिँढीहरूलाई एट्र्याक्ट गर्नको लागि।
2: हजुर
1: हुन्छ हजुर, त्यो दिन भेटाउँला, अब तपाईँ कोअर्डिनेटर भएको कारणले गर्दा निकै कुराहरू बन्दोबस्त मिलाउनु पर्ने हुन्छ होइन, अलिकति त्यो कार्यक्रम नसकेसम्म गर्दा थ्याङ्क यू भेरी मच, त्यो दिन भेटाउँला।
2: सकेको प्रचार गरिदिनुहोस् तपाईँको
1: है। हुन्छ, अब यस तपाईँको त अब सबैलाई डायरीमा याद नै हुन्छ के अरे। हुन्छ, थ्याङ्क यू हजुर।
2: थ्याङ्क यू सर।
1: हजुर, कोमल गुरुङज्यू हुनुहुन्छ, तमुदी युकेको भाइस प्रेसिडेन्ट, अनि नेपाली मेला जुन चाहिँ 30 आइतबारको दिन क्याम्पटन पार्क लन्डनमा हुँदैछ, कोअर्डिनेटर हुनुहुन्छ। TW16 5AQ तपाईँहरू जान सक्नुहुन्छ अनि इन्जोय गर्न चाहिँ सक्नुहुन्छ। कति तपाईँले झाँकीतिर नृत्यतिर कम्पिटिसनमा पक्का भाग लिँदै हुनुहुन्छ भने तपाईँहरूलाई गुड लक, अहिले धमाधम तपाईँहरूले रिहर्सल पनि गर्दै हुनुहुन्छ होला। हस्त, उहाँलाई धन्यवाद दिँदै मैले बिदा मागे, नमस्ते।

आदर श्रोतावृन्द सुन्दै बिएपी सम्वाद अन्तर्गत कमल गुरुङ ज्यूसँग गरेको कुराकानी, जो चाहिँ हुनुहुन्छ हाम्रो भाइस प्रेसिडेन्ट नमुदी युकेको। र विशेष गरिकन आजको यो कुराकानीमा चाहिँ नि तपाईँले सुन्नुभयो नेपाली मेला 2026 को बारेमा चाहिँ गरिएको यो कुराकानी थियो। र यस अन्तर्गत चाहिँ के कस्ता जानकारीहरू चाहिने थिए हामीलाई, पक्कै पनि तपाईँ हामी सबैले पायौँ होला भन्ने मलाई लाग्छ है। र यति भन्दै अगाडि बढ्न चाहन्छु म। अब अगाडि बढ्नु पर्दाखेरिमा सबैतिर ध्यान दिनुपर्छ, 9 बज्ने आँटेको छ, 9 बजे हामी सुन्छौँ हाम्रो समाचार, त्यस पश्चात कार्यक्रम खण्डको सौगात रहनेछ। र त्यसतर्फ तपाईँ लिएर जान्छु। त्योभन्दा अगाडि हामी अलिकति फेरि पनि हाम्रो श्रोताहरूको चाहिँ मेसेजहरू पढिहालौँ है। हाम्रो राम राई दाजु आउनुभएको छ बेजल्टन एसएक्सबाट, उहाँले चाहिँ उत्तर दिनुभएको छ र यो उत्तरमा उहाँलाई अलिकति फेरि ट्राई गर्नुहोला भनेर भन्न चाहेँ मैले। अनि यसै गरिकन खर्क गुरुङ मामा आउनुभएको छ, उहाँले पनि उत्तर पठाउनु भएको रहेछ, तपाईँको उत्तर ठ्याक्कै मिलेको छ, फेरि पनि कोसिस गर्नुपर्ने रहेनछ मामा भनेर भन्न चाहे। अनि देवेन्द्र गुरुङ ननिटनबाट आउनुभएको छ, हाम्रो दाजु लेख्नुहुन्छ, नमस्ते शिरीष बहिनी, मैले पनि तपाईँको सुन्दर प्रस्तुति अघि बिहान सबैदेखि साउको मेलोबाट सुनिरहेको छु, धन्यवाद, शुभ दिन भन्नुहुन्छ। तपाईँलाई पनि धेरै धेरै धन्यवाद सुनिदिनु भएकोमा दाजु, शुभ दिन। हजुरलाई पनि भन्न चाहन्छु। ओल्डो सर्टबाट हाम्रो अर्को श्रोता आउनुभएको छ, मनु गुरुङ दिदी, नमस्कार शिरीष बहिनी, यसपालिको उत्तर चाहिँ यो हो कि जस्तो लाग्यो है हजुर भनेर लेख्नु भएको छ, ठ्याक्कै तपाईँको उत्तर चाहिँ मिलेको छ भनेर भन्न चाहेँ मैले हाम्रो दिदीलाई। अनि स्विन्डनबाट झुम्बहादुर गुरुङ मामा आउनुभएको छ, उत्तर पठाउनु भएको छ, मामा एकपटक फेरि पनि ट्राई गर्नुहोस् है भनेर भन्न चाहन्छु। हेज लन्डनबाट माया राणाज्यू आउनुभएको छ, लेख्नुहुन्छ, नमस्कार एन्ड गुड मर्निङ शिरीषजी, हजुर म पनि सुन्दैछु है, यो हप्ताको उत्तर चाहिँ यो हो कि भनेर लेख्नु भएको छ र उहाँको उत्तर चाहिँ मिलेको छ जुन मैले टिपेर राखिसकेँ भनेर भन्न चाहेँ यतिखेर उहाँलाई। त हाम्रो श्रोताहरूको उत्तरहरूको कुरा गरिरहँदाखेरि अथवा उहाँहरू पठाउनु भएको मेसेजहरूको कुरा गरिरहँदाखेरि यतिमै आएर सम्पन्न गर्न चाहेँ अब भने बिदा लिने बेला भइसकेको छ। अब समयको कुरा गर्नुपर्छ, समय अब 9 बज्ने आँट्यो 9 बजी समाचार, त्यस पश्चात हाम्रो चाहिँ कार्यक्रम रहन्छ। काठमाडौँको सौगात दाजु आउनुहुनेछ, काठमाडौँबाट हाम्रो विनोद दाजु, उहाँको साथमा इन्जोय गर्नुहोला। म पनि अब भोलिसम्मको लागि बिदा लिन चाहन्छु, भोलि बिहान फेरि पनि कार्यक्रम लिएर तपाईँको सेवामा आउने नै छु यो प्रभातकालीन प्रस्तुति नमस्ते युकीको साथमा। त्यति बेलासम्मको लागि भने बिदा लिन्छु। त्रिशला गुरुङले गाउनुभएको गीत मेरो प्लेलिस्टमा तयार छ, यो गीत सुनाउँछु अनि आजको लागि पनि अब बिदा माग्ने तयारीमा छु। तपाईँहरूको आजको दिन शुभ रहोस्, मेरो यही शुभकामना प्रिय श्रोता। हस्त, भोलि बिहान भेटौँला, त्यति बेलासम्मको लागि नमस्ते, बाई।

0: Pe Lion Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: नेपाली काङ्ग्रेसी प्रमुख सचेतक बासन थापाले मन्त्री सामान्य बिरामी हुँदा काठमाडौँ ल्याउन लाखौं खर्च गर्ने सरकारले जनतालाई सिटामोल समेत नदिएको भन्दै आलोचना गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै प्रमुख सचेतक थापा,
4: जनताले राहत पाउँदैनन्, सिटामोल पाउँदैनन्, सुत्केरीले समयमा अस्पताल पाउँदैनन्। काठमाडौँको मिनरल वाटर र जारको पानीमा हुर्किएका मन्त्री कर्णाली पुग्दा पानी र खानपान पचाउन नसकेपछि लाखौं खर्च गरेर हेलिकप्टरमा काठमाडौँ ल्याइन्छ। मन्त्री काठमाडौँ ल्याउन 30-35 लाख खर्च गर्न सक्ने सरकारले 3 लाख खर्च गरेर जनतालाई राहत पुर्याउन सक्दैन। बिहान बेलुकाको छाक टार्न समेत कठिन भएका नागरिकलाई 1 सिलिन्डर ग्यास समेत राज्यले दिन सक्दैन। यो कस्तो सुशासन हो? मन्त्रीको जीवन जति मूल्यवान छ, कर्णालीका नागरिकको जीवन पनि उत्तिकै मूल्यवान छ। मन्त्रीका लागि हेलिकप्टर पुग्ने तर बिरामी नागरिकका लागि अस्पताल नपुग्ने, के यही हो जनताको सरकार? के यही हो सरकारको असली सुशासन? जान्न चाहन्छ कर्णालीवासी।
3: नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले मुलुकमा बढ्दो मनसुनजन्य विपद व्यवस्थापन, जनसरोकारका समस्या र सरकारको कूटनीतिक कमजोरीका विषयमा प्रश्न उठाउनु भएको छ। आजको प्रतिनिधि सभा बैठकमा बोल्दै पूर्व मन्त्री पुनले सरकारले जनताका आधारभूत आवश्यकता सम्बन्धन गर्नुको साटो राज्य शक्तिको दुरुपयोग गरिरहेको आरोप लगाउनु भएको हो। विपदमा परेकाहरूको उद्धारका लागि तयारी अवस्थामा राखिएका हेलिकप्टर र सेनाको स्काई ट्रक सामान्य रुगाखोकी लागेका मन्त्रीलाई काठमाडौँ ल्याउन प्रयोग गरिनु गैर जिम्मेवारपूर्ण भएको उहाँको टिप्पणी छ। राज्यले एकातिर विपदको सामना गरिरहेको र अर्कोतिर मन्त्रीहरूको सुख सुविधाका लागि साधन स्रोतको दुरुपयोग भइरहेको उहाँको आरोप छ। जाजरकोट, रोल्पा र बागलुङ लगायतका जिल्लामा विपदका कारण ठूलो क्षति भए पनि उद्धार, पुनर्स्थापना र पुननिर्माणको काम सुस्त रहेको उहाँको भनाइ थियो। विपद व्यवस्थापनका लागि भूगर्भिक अध्ययन टोली पठाउन र जोखिमयुक्त बस्तीलाई सुरक्षित ठाउँमा सार्न उहाँले सरकारको ध्यान आकर्षण गराउनु भएको छ। मकवानपुरको भीमपेती छ जुरीखेतमा आज बिहान जीव दुर्घटना हुँदा गम्भीर घाइते भएकी उच्च अदालत वीरगञ्जका रजिस्ट्रार तारादत्त बडुकी श्रीमती लक्ष्मीको उपचारका क्रममा मृत्यु भएको छ। काठमाडौँबाट वीरगञ्ज जाँदै गरेको स्कर्पियो आज बिहान 7 बजेतिर अनियन्त्रित भएर सडकबाट खोल्छामा खसेको थियो। दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगी, गाडी चालक छुनेलाल चौधरी, रजिस्ट्रार तारादत्त बडु, उहाँकी श्रीमती लक्ष्मी, छोरा रितेन्द्र बडु र दिदी रिता बडु घाइते हुनुभएको थियो। सक्त घाइते 4 जनालाई काठमाडौँबाट गएको हेलिकप्टरबाट बिहान 10 बजेतिर सैनिक अस्पताल छाउनी ल्याइएको थियो। घाइते मध्ये लक्ष्मी बडुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। गाउँपालिकाले सेवाग्राही खोज्दै पोखरा आएर सेवा दिन थालेपछि म्याग्दीको धवलागिरीका नागरिकलाई बर्खाको समयमा गाउँ जान परेको छैन। पोखराबाट कृष्ण दबाडी।
5: म्याग्दीको धवलागिरी गाउँपालिका 5 स्थायी घर भएका हितमान छन्त्याल हाल पोखरा 16 दिपमा बस्नुहुन्छ। उहाँले 2056 सालदेखि अपाङ्गताका आधारमा सामाजिक सुरक्षा भत्ता बुझ्नुहुन्छ। यसअघि भत्ता परिचय पत्र नवीकरणका लागि उहाँ 2 दिनको समय लगाएर गाउँमा जाने गर्नुभएको थियो, तर यसपटक भने उहाँलाई आफ्नो गाउँ फर्किनु परेन। गाउँपालिकाले पोखरामै आएर सामाजिक सुरक्षा भत्ता नवीकरण लगायतका सेवा उपलब्ध गराएपछि छन्त्याल जस्ता धेरै सेवाग्राहीका लागि गाउँसम्म पुग्नुपर्ने बाध्यता हटेको हो। बर्खाको समय बाटो पनि अप्ठ्यारो हुने र जान आउन खर्च पनि बढी लाग्ने गरेकामा पोखरामै बसेर आफ्नो काम पूरा गर्न पाएपछि उहाँले खुसी व्यक्त गर्नुभयो। शिविर मार्फत दिइएको सेवा राम्रो रहेकाले आगामी दिनमा अझ व्यवस्थित गर्नुपर्ने उहाँ बताउनुहुन्छ।
6: घटेका हाम्रा जनप्रतिनिधिहरूलाई फेरि विशेष धन्यवाद दिन चाहन्छु। उहाँहरू चाहिँ पहलबाट नै यो सम्भव भएको हो र यसमा भएका कमी कमजोरीहरूलाई सुधार गर्दै आगामी दिनहरूमा चाहिँ अझ राम्रो गर्दै जानेछ भन्ने मैले अपेक्षा गरेको छु।
3: काठमाडौँको टोखामा नकली सुन देखाएर 25 लाख लुट्ने योजना बनाएको आरोपमा नेपाल प्रहरीका सहायक हवलदार सहित 2 जना पक्राउ परेका छन्। प्रहरी वृत्त महाराजगंजबाट खटिएको टोलीले उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत सहायक हवलदार कृष्ण साई सहित 2 जनालाई पक्राउ गरेको हो। उनीहरूले नकली सुन देखाएर पीडितबाट 25 लाख रुपियाँ लुट्ने योजना बनाएको खुलेको प्रहरीको भनाइ छ। योजना अनुसार नकली सुन खल्तीबाट देखाएर वास्तविक सुन भएको भ्रम सिर्जना गर्ने र त्यसैको बहानामा रकम लुट्ने तयारी गरिएको प्रहरीले जनाएको छ। समूहका 2 जना पक्राउ परेको र 2 जनाको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ। बाजुरामा गैराती परेको भारी वर्षाका कारण बाढी पहिरोको जोखिम बढेको छ। वर्षासँगै जिल्लाका विभिन्न नदी र खोलामा पानीको बहाव बढेको छ। सदरमुकाम मार्तडी नजिकै सोलाघाट लगायतका ठाउँमा बाढी पहिरोले क्षति पुर्याएको छ। बढीमालिका नगरपालिका 9 सोलाघाटमा पहिरोका कारण 16 घरधुरी प्रभावित भएका छन्। तीमध्ये 3 घरधुरी उच्च जोखिममा परेका छन्। प्रहरीले जोखिम परिवारलाई सुरक्षित ठाउँमा सार्नुका साथै घरका सार सामान सुरक्षित ठाउँमा लगिदिएको छ। अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार।

हजुर, गीत सुन्नुभयो यहाँले यस्तै योगी र अन्जु पन्तको आवाजमा। यही गीतबाट नै आजको कार्यक्रम काठमाडौँको सौगात सुरु भयो। सञ्चालक विनोद यस कार्यक्रममा लिएर श्रोता समक्ष देश विदेशमा उपस्थित भएको छु। यहाँहरूको घर घरमा भन्नुपर्छ विभिन्न समय टाइम जोनमा यहाँलाई सुन्नुहुन्छ, त्यस कारणले शुभ प्रभातदेखि लिएर मध्याह अनि शुभरात्रि भन्ने गर्दछु। गुड मर्निङ, गुड आफ्टरनुन, गुड इभिनिङ विभिन्न ठाउँका हाम्रा श्रोताहरूलाई। ओके, आजको कार्यक्रममा स्वागत गरिहालौँ श्रोताहरू। आजको दिनको कुराकरी हामी मङ्गलबारको कार्यक्रम गर्दैछौँ। अब चाड पर्व धमाधमाउन लाट्यो भनेर हामीले हिजोको दिन कुराकानी गऱ्यौँ। नागपञ्चमी थियो, पण्डित जी छविन्द्र ग्यामलीजीबाट नागपञ्चमीको बारेमा केही जानकारी गराउनु भयो, होइन त? अनि आज चाहिँ अब भदौ महिनाको दोस्रो दिन भन्नुपर्छ, यानि कि 2 गते भइसक्यो, मङ्गलबार हो, साउन शुक्ल पक्षको आज षष्ठीको दिन। चाडपर्वहरूमा कल्की जयन्ती रहेछ श्रोताहरू, यो बारेमा मलाई थाहा छैन, तर पनि यसो पत्र पत्रिका हेर्दाखेरि कलियुगको कुरा भनिन्छ जस्तो लाग्छ मलाई। कल्की जयन्ती के हो त? कलियुगको अन्त्य गराउने जन्म हुने विष्णुको यस अवतारले अधर्मको नाश गराएर धर्मको पुनर्स्थापना गराउने विश्वास गरिन्छ। भगवान् विष्णुको 10 तथा अन्तिम अवतार कल्की अवतारले धर्मको पुनर्स्थापना गराउने भएकोले यस अवतारको महत्व सत्ययुगको सुरुवातसँग जोडिएको भन्ने मान्यता छ। यो जानकारी सँगसँगै कार्यक्रमलाई सुरु गरेँ मैले श्रोताहरू। अहिले नेपालको समय ठिक दिनको 1:56 जाँदैछ। तपाईँहरू विभिन्न ठाउँमा हुनुहुन्छ, त्यस कारणले अहिले बिहानको समय बेलायतमा नमस्ते युके कार्यक्रम सुन्नुभयो र अब हामी 2 घन्टा काठमाडौँको सौगात काठमाडौँबाट नै, फेरि काठमाडौँबाट नै स्वर्णिम सङ्गम लिएर आउनुहुन्छ मित्र तुलसी बस्नेजी। नेपालमा अहिले दिनको 1:56 जाँदै गर्दा तपाईँहरूको स्थान यदि बेलायतमा छ भने युकेको समय बिहानको 9:11 गयो। जापानतिर हुनुहुन्छ भने बेलुकीको समयमा हुनुहुन्छ, 5:11 गयो। फोकलेन्ड टापुका श्रोतालाई गुड मर्निङ भनौँ, बिहानको 5 बजेको छ। ब्रुनाई गुड आफ्टरनुन, 4:11 भन्नुपर्छ स्पोर्ट्स टाइम। अनि बेलिजमा पनि हाम्रा केही दाजुभाइ हुनुहुन्छ, पल्टनका सदस्यहरू पोस्टिङमा जानुहुन्छ, एक्सर्साइजिङ ट्रुप्सहरू हुनुहुन्छ, उहाँलाई पनि गुड मर्निङ बिहानको, यानि कि मध्यरातपछिको बिहान 2:12 गएको छ। अस्ट्रेलियाका श्रोताहरूले बेलुकीको समय हामीलाई सुन्नुहुन्छ। यति भन्दै अब हामी लागौँ देश विदेशका समाचार, मौसम सम्बन्धी जानकारी आदि आदि हामी दिने गर्दछौँ। सबभन्दा पहिला नेपालतिरकै मौसमको कुरा गर्नुपर्दाखेरि मनसुनी समय छ श्रोताहरू। हाल देशभर मनसुनी वायुको प्रभाव अझै पनि रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। साधारणतः देशभरि नै बादल लाग्नेछ। देशका हिमाली भूभाग केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको र हिमपातको सम्भावना छ। तराईका केही स्थानमा अझै पनि वर्षा हुने सम्भावना छ। रातको समय पनि केही वर्षा हुनेछ। काठमाडौँ भ्यालीमा आज 28°C तापक्रम छ, पुरा दिन बदली छ र पश्चिमी हावा छ, पश्चिम दक्षिण पश्चिम, ओके, 13 km/h वेगमा हावा चल्दैछ। धरान पोखरातर्फ जाउँ, धरानमा 43-44 हाराहारीमा तापक्रम रहिरहेको छ। यो बेलामा आज 43 रहेछ, अधिकतम 44, न्यूनतम 33 हुने सम्भावना छ। भोलि वेनेसडे यानि कि बुधबार हो, स्पोर्टिङ डे, त्यस कारणले स्पोर्ट्स हामी पल्टनमा हुँदाखेरि खेल्थ्यौँ, अहिले पनि त्यो नियम यथावतै छ। ओके, काठमाडौँका साथीहरू कोही गल्फ खेल्नुहुन्छ, कोही आफ्नो स्पोर्ट्स खेल्नुहुन्छ, भलिबल बास्केटबल, आफूलाई तन्दुरुस्त राख्नुको लागि भने पल्टनमा त विभिन्न कार्यक्रमहरू त हुँदै हुन्छ। भन्दाखेरि अब हामी पोखराबाट तर्फ लागौँ। पोखरामा अधिकांश दिन आज बादल लाग्नेछ, वर्षाको सम्भावना त छैन, तर पनि हल्का फुल्का पोखरा क्षेत्रमा कास्कीमा केही वर्षा हुने जस्तो देखिन्छ। पोखरा वरपर भन्नु पर्यो आज 33 अधिकतम, न्यूनतम 26 तर 32 हारिमा तापक्रम रहनेछ। क्विन्सगढका सिग्नल्सको अब बर्थडे एजिएमको कुरा सुन्दै थिएँ, तपाईँहरूले जे गर्दै हुन्छ हामीलाई अपडेट दिनुहोला। हामी हाम्रा श्रोताहरू जो विभिन्न पल्टनका हुनुहुन्छ उहाँलाई कार्यक्रम मार्फत जानकारी दिन्छौँ। भोलि पनि केही वर्षाको सम्भावना छ, भोलि आज हल्का रूपमा मात्र भने मैले। यो त भयो मौसम सम्बन्धी जानकारी। अब देश विदेशका समाचारमा सबभन्दा पहिला भर्खर हाम्रो समाचार सुन्नुभयो, भर्खरै लेख्दैछ यही त्यही समाचारलाई

सुत्केरीले सुत्केरीले समयमा अस्पताल पाउँदैनन्, मन्त्रीलाई लाखौँ खर्च गरेर ल्याइयो भनेर एक सांसदको गर्जना सुन्नुभयो समाचारमा के लेखिएको छ त। काठमाडौँमा प्रतिनिधि सभा बैठकमा नेपाली कङ्ग्रेसकी सांसद बासुना थापाले बजेट खर्चको प्राथमिकतामाथि कडा टिप्पणी गरिन्। उनले सुत्केरीले समयमा अस्पताल नपाउने, जनताले राहत र सिटामोल समेत नपाउने अवस्थामा रहेको बताइन्। उनले मन्त्रीको स्वास्थ्य बिग्रिँदा 30-35 लाख खर्च गरेर हेलिकप्टरबाट काठमाडौँ ल्याइने, तर 3 लाख मात्रै खर्च गरेर जनतालाई राहत नदिएको आरोप उहाँले लगाउनु भयो भन्ने खबर पहिलो खबर। भने फिफा अध्यक्ष विदेशको समाचारमा इन्फान्टिनोको आलोचना गरेपछि सिओको जागिरे गएछ। को हुनुहुन्छ सिओ? करिब 2 घन्टा अगाडिको समाचार हो यो। लोकान्तर .com लेख्छ यो समाचारलाई। फिफाले सिओ कोविन सिजिओ भन्नुपर्छ यसलाई, कोविन लामोरलाई पदबाट बर्खास्त गरेको पुष्टि गरेको छ। श्रोताहरू, इन्फान्टिनोको फिफा फरवर्ड इन्टरप्राइज नामक विवादास्पद व्यावसायिक योजनाको कडा आलोचना गरेको, 3 साता पनि नबित्दै उनलाई हटाएको हो। लामोरले यसलाई एक व्यक्तिको परियोजना भन्दै धोका दिएको आरोप समेत लगाएका थिए। फिफाले धन्यवाद दिँदै उज्जवल भविष्यको शुभकामना व्यक्त गरेको छ उहाँलाई। श्रोताहरू, तर बिदाई दिएछ, ठ्याठा बाबाई भएछ श्रोताहरू। अब नेपालतिर फेरि फर्क्यौँ। माइकोलामा झुलुङ्गे पुन बनेपछि स्थानीयलाई राहत, आउजाउमा धेरै सहज भएको कुरा रातोपाटी लेख्दछ। इलामको माइकोलामा 172 मिटर लम्बाइको झुलुङ्गे पुन निर्माणपछि इलाम नगरपालिका 8 र 10 जोड्ने काइला टार क्षेत्रका स्थानीयवासीहरू खुसी भएका छन्। 84,71,460 रुपियाँको लागतमा कोशी प्रदेश सरकारले आर्थिक वर्ष 2082-83 बनाएको पुलले वर्षायामको घुम्माउरो यात्रा र पहिरोले सडक अवरुद्ध हुने हुँदा अवरोध कम गरेको छ। श्रोताहरू, अब मोटरसाइकल सहित आवत जावत सहज बनेको छ र मानिसको चलपन पनि अत्यन्त बढेको भन्ने खबर गुड न्युज मा पर्यो। आजको लागि रातो पार्टीबाट मैले समाचार लिएको थिएँ। पनि सेनाको सहयोगमा बाढीले बगाएको भिरेट ठाँटी खान्द्रुक सडक पुनर्निर्माण गरिदिए भनेर फेरि पनि रातो पार्टी लेख्दछ। काशीको अन्नपूर्ण गाउँपालिका 8 स्थित भिरेट ठाँटी खान्द्रुक सडक खण्ड आजदेखि पुनर्निर्माण सुरु भएको छ। अविरल वर्षापछि मोदी खोलामा आएको बाढीले करिब 100 मिटर कालो पत्रे सडक बगाउँदा 4 वटा सडक सम्पर्कबाट विच्छेद भएका थिए। श्रोताहरू, बाढी पहिरोले चिमुङ र हाइजुङ लगायत क्षेत्रमा पनि क्षति गरेको थियो भन्ने कुरा थियो, तर यो फोटो मैले हिजो राखेको थिएँ। अब सेनाको सहयोगमा बाढीले बगाएको बेरेठाडी खान्दुक सडक पुनर्निर्माण गरिँदै गुड न्युज मैले राखेँ। अब विदेशतिर फेरि एकछिन फर्क्यौँ, चाइनातिर जाउँ। श्रोताहरू, राशसबाट लिएको समाचार यस्तो छ, जु रोजिङको रोङ यसलाई फेरि सुनौ, जु रोङजीको त्यस्तै अघि चीनमा शोक वक्तव्य आएको कुरा छ। श्रोताहरू, शोक मनाइदिए भन्ने कुरा हो। चीनका पूर्व प्रधानमन्त्री जुङ रोङजीको निधनपछि उहाँको अन्त्येष्टि अघि मङ्गलबार बेजिङका सरकारी भवन तथा टियानमेन स्क्वायरमा झण्डा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। गत साता 97 वर्षको उमेरमा निधन हुनुभएका जुको योगदानलाई सामाजिक सञ्जालमा पनि स्मरण गरिएको छ भन्ने समाचार चीनबाट। इमरान खानको समाचार सुनाउँ श्रोताहरू, फेरि पनि राक्षसलाई मैले सवार गरेँ। इमरानको स्वास्थ्यप्रति अल्वीको चिन्ता, पाकिस्तानका पूर्व राष्ट्रपति आरिफ अल्वीले जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको दावी गर्दै उहाँलाई तत्काल अस्पतालमा सारेर स्वतन्त्र चिकित्सकको निगरानीमा उपचार गर्न माग गर्नुभएको छ। उहाँले खानको तनाव, मुटुको धड्कन र उच्च रक्तचापप्रति विशेष चिन्ता व्यक्त गर्दै लामो समयको एकान्तवासले उहाँको स्वास्थ्यमा गम्भीर असर पारिरहेको बताउनु भएको छ। श्रोताहरू, अन्य खबरमा बेलायतलाई रुसको चेतावनी भन्ने खबर पनि सुनिहालौँ। युक्रेनलाई उपलब्ध गराएका बेलायतमा निर्मित ड्रोन रुसभित्र गहिराईसम्म सैन्य तथा औद्योगिक लक्ष्यमा आक्रमण गर्न प्रयोग भएको समाचार सार्वजनिक भएपछि मस्कोले बेलायतलाई यसको मूल्य चुकाउनु पर्ने चेतावनी दिएको छ। सन्डे टाइम्सले 2 बेलायती कम्पनीले उत्पादन गरेका ड्रोन युक्रेनको रुसी भूभागभित्र लक्ष्यमा प्रहार गर्न प्रयोग गरेको समाचार प्रकाशित गरेपछि रुसी चेतावनी आएको हो। लन्डन स्थित रुसी दूतावासले बेलायतलाई युक्रेनको आक्रमणमा सहयोगी र सह अपराधीको भूमिका निर्वाह गरेको आरोप लगाउँदै द्वन्द्वलाई जानाजानी थप चर्काउने बाटो रोजेको बताएको छ। चेतावनी रहेछ श्रोताहरू। देश विदेशका केही समाचार सुन्नुभयो यहाँले भन्दै अब एउटा मिठो गीत राखौँ।
रामजी खाँड र बिन्दास गाउनुहुन्छ यस गीतलाई डिम्पल, त्यो पनि गालैमा। डिम्पल पनि त गालैमै हो होइन त। ओके, गीत सुनौ।

0: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्न लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइभ, आरएएफ हाइभ वा आरएन फोरममा गएर।
1: यो बीएफपीएस गोर्खा रेडियो हो।
2: बीएफपीएस गोर्खा रेडियो।

0: हजुर, रिमा गुरुङ होडाको आवाजको यो गीत यहाँले सुन्नुभयो। विभिन्न गीतहरू यस कार्यक्रममा बज्छन् र विभिन्न इभेन्ट्सहरू र अन द लोकेसन रिपोर्टहरूमा हामी सुन्छौँ। आज हामी पोखरातर्फ जाने कोसिसमा छौँ किनभने पोखरा घरको बारेमा अलि हाइलाइट गर्न मन लाग्यो। सार्वजनिक पुस्तकालय आर्ट ग्यालेरी प्रज्ञा प्रथानको साझा थलो भन्ने समाचार देखियो। कृष्ण दवाडी त्यहाँका हाम्रो सम्वाददाता हुनुहुन्छ, उहाँले यो बारेमा अपडेट दिनुहुन्छ हामीलाई। र कुरा के भने, महानगरले पृथ्वी चोकमा पोखरा घर निर्माण गरेर सार्वजनिक पुस्तकालय आर्ट ग्यालेरी एकीकृत सूचना केन्द्र प्रज्ञा प्रतिष्ठान लगायतलाई एउटै छानामुनि ल्याएको छ। 2079 भदौ 23 गते महेन्द्रपुल स्थित पोखरा सार्वजनिक पुस्तकालय पोखरा आर्ट ग्यालेरी रहेका संरचनामा महानगरपालिकाले डोजर लगायो। भवनहरू पुरानो र जोखिमयुक्त रहेको भन्दै महानगरले पुस्तकालय र आर्ट ग्यालेरीमा डोजर लगाउँदा कला साहित्य प्रेमीहरूको एउटै गुनासो थियो, महानगरले बिना विकल्प हचुवाको भरमा डोजर किन चलायो। यस विषयमा पोखरा सम्बन्धता कृष्ण दवाडीले एकछिनमा हामीलाई फोन गर्नुहुन्छ, उहाँसँग कुराकानी हुनेछ र आज पोखरा महानगरका केही व्यक्तिसँग पनि कुराकानी गर्नुहुन्छ। स्थलगत रिपोर्ट जस्तो हो त्यो, हामी यहाँलाई एकछिनमा पेस गरौँ। उहाँको टेलिफोन लागिरहेको छैन, निशा गुरुङले उहाँलाई कन्ट्याक्ट गर्दै हुनुहुन्छ। यो बिचमा तपाईँहरूलाई केही जानकारी पनि राखौँ, सुधारू देश विदेशका केही जानकारी राख्छौँ, समाचार राख्छौँ र आजको यो बसाइमा मिठा मिठा गीतहरू पनि छन्, केही अपडेटहरू छन्। सबभन्दा पहिला आजको दिनको कुरा गरौँ है। तपाईँ आजको दिन 2008 कहाँ हुनुहुन्थ्यो, यो समाचार तपाईँले सुनेकै हुनुपर्छ। आजको दिन नेपालमा घटेका घटनाक्रमहरूको हामी कुराकानी गर्छौँ, जसमा चाहिँ आज 18 अगस्त 2008 पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेको दिन हो। नेपाल गणतन्त्र घोषणा भएपछि भएको पहिलो संविधान सभा निर्वाचनबाट निर्वाचित संविधान सभाले पुष्पकमल दाहाललाई 18 अगस्त 2008 नेपालको गणतन्त्रपछिको पहिलो प्रधानमन्त्रीका रूपमा शपथ गराएको थियो। उनी नेकपा माओवादी तत्कालीन माओवादी भन्नुपर्छ का अध्यक्ष रहेका थिए। यो घटना नेपालको राजनीतिक इतिहासमा महत्त्वपूर्ण थियो किनकि 28 मे 2008 राजतन्त्र अन्त्य भएपछि नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गरियो थियो र त्यसपछि नयाँ गणतान्त्रिक व्यवस्था अन्तर्गत सरकार गठन भएको थियो। आजको दिन 2008 अगस्त महिनाको 18 तारिक पुष्पकमल दाहाल प्रधानमन्त्री बनेको दिन हो। सतारू छोटो ब्रेक लिइहालौँ।
1: बीएफपीएस गोर्खा रेडियो,
2: बच्चाहरूको खेल्ने ठाउँ, पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको, तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।

0: ओके पुरानो गीतलाई नयाँ शैलीमा गाउने विधान श्रेष्ठको यो गीत यहाँले सुन्नुभयो। टेलिफोन अझै पनि पोखरामा लाग्न सकेको छैन, व्यस्त व्यस्त रहेछ पोखरा। त्यतिमध्ये बुझियो विधान श्रेष्ठ राम्रा गायक हुनुहुन्छ, उहाँको बुवा राम्रा गीतकार विजय श्रेष्ठको पनि सन्दर्भ आयो। अस्ति मैले सोधेको थिएँ उहाँ चाहिँ कहाँ हुनुहुन्छ भन्दाखेरि धरान सुनसरीतिरै हुनुहुन्छ भने जानकारी भने। अब यहाँहरूलाई कन्ज्युमर एक्टिभिस्ट प्रेमलाल महर्जनसँगको धनजङ छिले हिजो गर्नुभएको कुरा कहानी राखिहालौँ, त्यसपछि हामी पोखरामा जाउँ किनभने पोखरामा टेलिफोन लागिरहेको छैन। पोखराको घरको बारेमा कुराकानी गर्छौँ, सार्वजनिक पुस्तकालय आर्ट ग्यालेरी र प्रज्ञा प्रतिष्ठानको साझा थलो बन्न पुगेको छ, त्यो बारेमा एकछिन पछि है त।
1: बिएबिएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा। यो प्रस्तोता धनजङ गुरुङको तर्फबाट आज कार्यक्रम इस्यु अफ द डेमा कुराकानी गर्दैछौँ उपभोक्तासँग जोडिएको, त्यसमा पनि हाम्रो भान्सासँग दैनिक रूपमा पकवान पकाएर खानुपर्ने एलपी ग्यासको अभाव विगत लामो समयदेखि आम उपभोक्ताले बेहोर्दै आइरहेको कुरा हो। र यो मध्य पूर्वको एसियाको जुन लडाईँ सुरु भयो, द्वन्द्व सुरु भयो, त्यस यता नेपालमा एलपी ग्यासको समस्या विस्तारै देखिन थालेको हामीले अनुभव आफूले भोगेको कुराहरू हो। र यो प्रसङ्गमा पछिल्लो स्थितिमा आएर ग्यासै नपाएको लथालिङ्गै भएको दृश्यहरू भनेको यो केही हप्ता अगाडिदेखिको दृश्यहरूलाई यसो हेर्दाखेरि आम उपभोक्ता कति मारमा रहेछ भन्ने कुरा देखियो। हामी यही प्रसङ्गमा कुराकानी गर्दैछौँ। ग्यासको वितरण प्रणालीमा यति साह्रो लथालिङ्ग हुनुको पछाडि र यो समस्या समाधान गर्नको लागि सरकार कहाँनिर चुक्यो र आम उपभोक्ता अधिकार कर्मीहरूले आवाज उठाउँदै आइरहेको र यही प्रसङ्गमा कुराकानी गर्दैछौँ। लामो समयदेखि आम उपभोक्ताको लागि आवाज उठाउँदै आइरहनु भएका व्यक्तित्व हुनुहुन्छ प्रेमलाल महर्जन। हामीले केही समय अगाडि पनि उहाँसँग यही विषयसँग केन्द्रित भएर कुराकानी गरेका थियौँ भने आज भने हामीले उहाँसँग यही प्रसङ्गमा फेरि अर्को विषयमा प्रवेश गर्दैछौँ। धेर बेर नपर्खौँ, कार्यक्रममा स्वागत गरिहालौँ। प्रेमलालज्यू कार्यक्रममा स्वागत छ यहाँलाई।
2: हजुर नमस्ते।
1: नमस्कार, धेरै धेरै धन्यवाद छ समय दिनुभएकोमा पनि। अब यसो समाचारलाई हेर्ने हो भने आजदेखि चाहिँ पाएक पनि विक्रेताबाट ग्यास खरिद गर्न निगमको आग्रह भनेर समाचार आयो, तर स्थितिलाई यसो हेर्दाखेरि जुन विकराल देखियो होइन, लामो लामो लाइन होइन, यो जुन 46 सालको यो जुन समयमा हामीले देखेको दृश्यहरू यसपटक चाहिँ देखियो, कसरी हेर्नुहुन्छ यो जुन वितरण प्रणालीमा जुन एउटा असमञ्जस्य परिस्थिति देखियो होइन, सङ्घीय सरकार प्रदेश सरकार स्थानीय सरकार हुँदाहुँदा पनि प्रभावकारी काम गर्न नदेखेको चाहिँ के देखिन्छ यसमा कमजोरी कुराहरू चाहिँ?
2: म कमजोरी पाँचवटा कमजोरी म तपाईँलाई प्रष्ट भन्छु है। एउटा त यो ग्यासको कुरा गर्दाखेरि यो पेट्रोलियम ग्यास है एलपिजीको आयात हामी चाहिँ आइओसीबाट गर्दछौँ, इन्डियन ओइल कर्पोरेसनबाट पूर्ण रूपमा नेपाल सरकारले अथवा नेपाल ऑयल निगमले आयुषबाट ग्यास किनेर यहाँका स्थानीय ग्यास उद्योगहरू रिफिलिङ उद्योगहरूलाई दिन्छ। मूल कुरा चाहिँ हामी पूर्ण निर्भरतामा छौँ अन्तर्राष्ट्रिय बजारको हिसाबले। र अर्को कुरा दोस्रो चाहिँ म छोटकरी अहिले बुनागत रूपमै भन्न चाहन्छु, न्यून भण्डारण क्षमता एउटा, यो दुईवटा भयो। तेस्रो कालो बजार र कृत्रिम अभावको समस्या। चौथो हो कमजोर बजार अनुगमन सरकारको। अनि पाँचौँ के हो भने वितरण प्रणालीमा धेरै त्रुटिहरू छन्। यो पाँचवटा यो कुरा भयो। म यो पाँचवटा कुरालाई यसरी जोडेर तपाईँलाई कुरा गर्न चाहन्छु। वास्तवमा नेपालमा ग्यासको आपूर्ति तथा भण्डारण बिक्री वितरणको गर्ने काम चाहिँ 2027 सालदेखि हुँदै आएको थियो। 2046 सालसम्म यो ग्यासको सम्बन्धमा कुनै किसिमको, मैले 46 साल भन्दाखेरि फेरि अन्यथा नलिनु होला, 46 साल भनेपछि बोतल व्यवस्था आइसकेको अवस्था, त्यो बेलासम्म पञ्चायत कालमा यो ग्यासको बारेमा कुनै पनि समस्या रहेन। किनभने ग्यासलाई इन्धनको रूपमा प्रयोग गर्ने नेपाली जनता थोरै मात्र थियो त्यो बेलामा। र त्यसपछि खुला बजार अर्थनीति अप्नाइसकेपछि 2051 सालमा त्यो अप्नाइसकेपछि ग्यासमा निर्भरता बढ्न थाल्यो। र ग्यासमा निर्भरता बढ्न थाल्दाखेरि तपाईँको चाहिँ नेपाल ऑयल निगमले ग्यासको आपूर्तिलाई सुदृढ गर्नको लागि भनेर काम गर्न थाल्यो। कुनै जमानमा नेपाल ग्यास मात्रै थियो, बालाजुमा रहेका नेपाल ग्यास कुनै जमान त्यो पसल शमशेर राणाको थियो, त्यो बेलामा तपाईँ एउटा मात्र ग्यास उद्योग थियो। अहिले आएर 72-73 वटा दर्ता भएको, तर 58 वटाले काम गर्ने गरेको अवस्था थियो ग्यास उद्योगहरू। अब यति धेरै उद्योगहरू हुँदाखेरि पनि र तपाईँको बजारमा झन्डै झन्डै 2.5 करोड सिलिन्डर ग्यास सिलिन्डर बजारमा रहँदाखेरि पनि अहिले ग्यासको अभाव हुनुको कारण भनेको न्यून भण्डारण क्षमता हो।
1: हजुर, अर्को चाहिँ यो जुन यिनीहरूले हाफ सिलिन्डर बिक्री वितरण गरिरहेको एउटा कारण पनि देखायो होइन, ग्यासको मूल्य घटाइदिएको स्थिति पनि देखियो। अब अलिकति उद्योगी र यो अल निगम बीचमा यिनीहरूको बीचमा द्वन्द्व थियो होइन। त्यो द्वन्द्वले झन् अर्को यो जुन अहिलेको लथालिङ्ग छ त्यसलाई अलिक मलजल गर्ने काम पनि गरेको देखियो।
2: यो मैले अन्तिम रूपमा भनेको थिएँ नि वितरण प्रणालीका त्रुटिहरू भनेर, त्यसमा म यो जोड्छु। पहिलो कुरा मैले सिद्ध्याएँ, दोस्रो कुरा न्यून भण्डारण क्षमता। नेपाल आयल निगमले ग्यासको भण्डारण गर्ने व्यवस्थै गरेको छैन, पूर्णत निजी क्षेत्रलाई जिम्मा दिएको छ। जो रिफिलिङ प्लान्टको रूपमा रहेको छ, यो 58 जो चल्तीमा रहेका छन् ग्यास उद्योगहरू, तिनीहरूले मात्र आपूर्ति व्यवस्थापन प्रणाली सुदृढ गर्नको लागि उनीहरूले त्यो तपाईँको भण्डारण गर्छ। त्यो भण्डारण पनि उनीहरूले फेरि 2 हप्ता 3 हप्ता 2 महिना 3 महिनाको लागि होइन, केही दिनको लागि मात्रै उनीहरूसँग भण्डारण गर्ने क्षमता छ। र त्यो तपाईँको त्यसलाई स्ट्यान्डिङ बुलेट भन्छ, त्यो स्ट्यान्डिङ बुलेटमा तत्कालै उनीहरूले के गर्छ भने तपाईँको ग्यास सिलिन्डरमा ग्यास भर्ने काम गर्छ अथवा रिफिलिङ गर्छ। 14.2 किलोको ग्यास सिलिन्डरमा रिफिलिङ गर्छ। अब नेपाल आयल निगमसँग ग्यास भण्डारण गर्ने क्षमता पटक्कै छैन, शून्यमा छ। अनि निजी क्षेत्रसँग पनि त्यतिको छैन, जसले गर्दाखेरि बजारमा पठाइहाल्नुपर्ने उनीहरूको पनि बाध्यता छ। तर कुरा के भइदियो भने कालाबजार गर्ने, केही कृत्रिम अभाव सिर्जना गरेर कालाबजार गर्ने, आर्थिक लाभ खोज्ने केही तत्त्व यो बिचमा छ।
1: होइन, भइरहेकै छ। जस्तै तपाईँले अहिले लागतमै पाइरहेको ग्यासलाई अलिकति 200-300 रुपियाँ बढाएर दियो भने उसले कुनै पनि बेला ग्यास घरमा ल्याइदिन्छ व्यापारीहरूले चाहिँ।
2: म तपाईँलाई जोड्न चाहन्छु, अब तेस्रो कालोबजारकै कुरा ल्याइसकेँ मैले। कालोबजारी किन हुन्छ भने नेपाल सरकारको तपाईँको यो जुन वितरण प्रणाली छ नि, त्यो वितरण प्रणालीमा ठुलो त्रुटिहरू छन् र तिनीहरूको त्यो पोलिसी नै त्यो सुदृढ र दीर्घकालीन पोलिसी छैन, अल्पकालीन पोलिसीमा आधारित छ। यो ग्यासको यो आपूर्ति व्यवस्था अथवा सप्लाई सिस्टममा यो एकदमै कमजोर वितरण प्रणाली छ। अब त्यो किन भयो भने निजी क्षेत्रलाई जिम्मा दियो। आयल निगमको काम कति मात्र हो भने उसको काम भनेको पिडिओ काट्ने मात्रै हो, अर्थात् प्रडक्ट डेलिभरी अर्डर काट्ने मात्रै, अथवा एउटा चिट काट्ने मात्रै हो। त्यो चिट कसलाई काट्छ? उसले फलानो ग्यास उद्योगलाई, मेरो देशको फलानो ग्यास उद्योगलाई यति बुलेट ग्यास दिनु भनेर इन्डियन आयल कर्पोरेसनलाई लेख्ने, होइन? त्यतिकै मात्रै उसको काम हो। अब ऊ यति काम गर्नको लागि उसले खाटा खाइरहेको छ, उसकै भाषा अनुसार यो उसले गर्नै पर्यो। जब निजी क्षेत्रले सम्पूर्ण रूपमा गर्छ, अब जस्तो भनौँ न आयात गर्छ निजी क्षेत्रले, त्यो एउटा लाइसेन्स छ, त्यो चिरकोटो एउटा कागजको चिरकोटो लिएर इन्डियामा जान्छ, इन्डियाको फलान ठाउँमा गएर फलान ठाउँबाट त्यो ग्यास बुलेटमा ग्यास भरेर ल्याउने काम उसले गर्छ। ग्यास भरेर ल्याइसकेपछि आफ्नो उद्योगमा उद्योग परिसर बनाएको स्ट्यान्डिङ ग्यास बुलेटमा राख्छ, त्यसपछि रिफिलिङ गर्छ सानो सिलिन्डरमा, होइन? त्यो सिलिन्डरबाट रिफिलिङ त्यो गरेको छ उसले डिलरलाई दिन्छ, डिलरले सब डिलरलाई दिन्छ। यहाँनिर कसको नेपाल आयल निगम उपस्थित नै छैन। त्यो एउटा चिरकोटो एउटा चिट्ठी काट्ने बाहेक नेपाल आयल निगमको वितरण प्रणाली आपूर्ति व्यवस्थापन कुनै पनि किसिमको
1: जेरो रूपमा भनौँ न, सतहीमा केही पनि रहेनछ, खोक्रा नै रहेछ भन्ने कुरा त अहिले तपाईँले भनेको कुराबाट देखियो, होइन? अब जुन किसिमले अहिले जुनको बजारको लथालिङ्ग भएको स्थितिमा दुई दिनको घटनाक्रमलाई हेर्दाखेरि जुन दृश्यहरू देखियो सञ्चार माध्यममा, तस्विरहरू, होइन, त्यसलाई चाहिँ के देखियो भने ग्यास वितरणलाई व्यवस्थित बनाउन उद्योगीलाई दैनिक कि बिक्री वितरण र निगमलाई उपलब्ध गराउन निर्देशन दिएको छ भनेर चाहिँ समाचारमा भन्यो। यो त्यसको लाइन चाहिँ त्यसले भन्न खोजेको खास चाहिँ के हो यो खास चाहिँ प्रेमलाल सर?
2: सुन्नु न, अहिले हिजो ग्यास विक्रेता महासङ्घले दबाब दियो, हुन त हामीले पनि अस्ति नै भनिसकेको थियौँ, संसदीय समितिमै यो कुरा राखिसके, यो राज्यले यो वितरण प्रणालीमा हस्तक्षेप गरिरहने ठाउँ ठिक थियो, तर फिल्डमा उत्रेर होइन क्या, उनीहरूले के छ नीति पोलिसी लेभलमा बसेर चाहिँ हस्तक्षेप गर्नुपर्ने थियो। अब ग्यास सिलिन्डरहरू थुपार्न लगाएर नेसनल ट्रेडिङको पहिलेको नेसनल ट्रेडिङको गोडाममा अथवा त्यो गुम्बा चाहिँ थुपार्न लगाएर त्यहाँबाट बिक्री वितरण गर्दाखेरि अब तारकेश्वरबाट अथवा साङ्गाको भक्तपुरको साङ्गाबाट अथवा तपाईँको माता तीर्थबाट अथवा लुबुको गोडावरीबाट अथवा लेलेबाट त्यहाँ ग्यास सिलिन्डर बोकेर त्यहाँ आएर भरेर लैजाने सम्भावना छ र भने यो कस्तो यो बुद्धि भने
1: त्यो मात्रै होइन, उहाँले त नागरिकता माग्ने अथवा चाहिँ अहिले चलिरहेको चाहिँ विकल्पको रूपमा चाहिँ सामाजिक सुरक्षा भत्ता वितरणको नाममा आएको राष्ट्रिय परिचय पत्र माग्ने, अनि यो चाहिँ लगत राख्ने, तथ्याङ्क राख्ने, टेलिफोन नम्बर राख्ने जरुरत छ र भनेको के यो हामी कस्तो खालको सोचबाट अगाडि बढिरहेको छ?
2: मैले तपाईँलाई भनिरहेको छु वितरण प्रणालीमा ठुलो त्रुटि छ भनेर, यो त्रुटि नसकेको नै यो समस्या समाधान हुँदैन।
1: अनि जनताले दुःख दिने काम चाहिँ यिनीहरूबाट किन भइरहेको छ? तपाईँले त त्यसलाई अब्जर्भ गरिरहनु भएको छ, आवाज उठाउनुहुन्छ, त्यसको चाहिँ अविष्ट अब भौतिक विवरण उनीहरूलाई किन जरुरत पर्यो यतिखेर, होइन?
2: एकदम सही कुरा तपाईँले उठाउनु भयो, म आफ्नो हाँसो उठ्यो। यो सरकार अब कस्तो सरकार, यो साँच्चै भनौँ भने मैले त भन्ने गरेछ यो अल्गोरिदम उनीहरूले उच्चारण गर्छ नि अल्गोरिदम कुरा, अल्गोरिदम त यो सरकारमा पो रहेछ, त त्यो प्रविधि त सरकारमा पो रहेछ
1: बुझ्यो। हजुर, भनेपछि जुन अहिले तपाईँ र मैले यो छलफल गरिरहेको एउटा भनौँ न एउटा समाचारसँग आम उपभोक्ताले भोगिरहेको समाचारसँग जोड्दाखेरि, यो त होटलहरूमा चाहिँ त्यत्रो चाहिँ भनौँ न ग्यास सिलिन्डर भण्डारण गरेको दृश्यहरू बाहिर आयो, त्यसले पनि आम पर्यटन व्यवसायीहरू हतोत्साहित हुने अलिकति तर्सिने खालको कुराहरू पनि भयो एउटा निकायले गर्दाखेरि, र आम चाहिँ पर्यटकहरूमा गलत मेसेज जान सक्ने सम्भावना पनि देखियो होइन, भुसको आगो फैलिन सक्छ, यो त रोगा लुकाउन सक्ने कुरा होइन। अब आम उपभोक्ता अदालत छ हामीसँग, तपाईँ जस्तो चाहिँ आवाज उठाउने, हामीले पनि बेला बेलामा यसरी तपाईँहरूसँग कुरा गरिराख्ने, सम्बन्धित निकायसँग कुरा गर्यो उहाँहरू बोल्नै चाहनुहुन्न, भागिहाल्नुहुन्छ होइन। अब यो जुन 16,300 सिलिन्डर यो दुई दिनको बीचमा बिक्री वितरण गरेको समाचार पनि आयो, भनेपछि 16,300 मात्रै रहेछ त बिक्री वितरण गरेको, यो सरकारले सहजीकरण गरेको नाममा चाहिँ बाँकी रहेकाहरू त अझै पनि दुःख पाइरहेको स्थिति छ, भनेपछि कहिलेसम्म चाहिँ सहज हुन सक्ने सम्भावना देख्नुहुन्छ तपाईँले चाहिँ आजबाट चाहिँ सम्बन्धित
2: सहज हुन्थ्यो सरकारले यदि जानेको भए? सरकारले के गर्नुपर्ने थियो भने सधैँको लागि एउटा दीर्घकालीन नीति नै तयार गर्नुपर्ने थियो पहिलो कुरा, त अब छैन। तर अहिले अल्पकालीन रूपमा आजको आज भोलिको भोलि नै गर्ने काम के हो भने, डिलरहरू जो छ नि उद्योगहरूले ग्यास उद्योगहरूले नियुक्ति गरेका डिलरहरूलाई, प्रत्येक डिलरलाई उनीहरूले दैनिक उत्पादन गर्ने जति सिलिन्डर त्यो सिलिन्डर बाहिर बजारमा लैजानु पर्यो, सुन्नु होला है, बाहिर बजारमा आफ्नो डिलर मार्फत बिक्री वितरण गर्न लगाउनु पर्यो। र त्यो डिलरलाई के भन्नु पर्यो भने, डिलरलाई उसले उद्योगले होइन उद्योगले डिलरलाई के भन्नु पर्यो भने, यो मैले तिमीलाई दिएको ग्यास सिलिन्डर पूर्णत ग्राहक प्रयोजनलाई मात्र दिनु, यदि तिमीले चाहिँ व्यापारिक प्रयोजनलाई दिएको थाहा पायो भने तिमी माथि कारवाही हुन्छ, तिम्रो ग्यास डिलर रद्द हुन सक्छ भनेर तर्साएर थर्काएर वा धम्काएर अथवा जे गरेर भए पनि आम उपभोक्ता हितको लागि यिनीहरूले काम गर्न दिनु पर्थ्यो डिलरलाई, त्यो भनेको पनि छैन एक। अनि अर्को कुरा, डिलरलाई के पनि गरेन भने यो अहिले चाहिँ स्क्यासिटी भयो भनेर सरकारी हस्तक्षेपको नाममा ग्यास बाजे उद्योगमा बाजेले ग्यास सिलिन्डर कहाँ ल्याएर राख्यो, नेसनल ट्रेडिङमा राखेर बेच्न थाल्यो, नेसनल ट्रेडिङमा कहाँ को जाने हेर्नुहोस् त, त्यहाँ फेरि त लाइन लागेछ, कहिले चाहिँ तपाईँको चाहिँ सगर ग्यास दिएछ, कहिले चाहिँ भानु ग्यास दिएछ, कहिले चन्द्र ग्यास दिए, कहिले सूर्य ग्यास दिएछ, कहिले नेपाल ग्यास दिएछ, ए बाबा मान्छेले त्यो ग्यास सिलिन्डर कुन चाहिँ दिन्छ के गर्छ भने त्यो सूची चाहिँ हेरेर बस्छ र भने
1: तपाईँलाई अझै प्रश्नलाई अझै बाटो खुल्छ। अन्तमा चाहिँ टुङ्गिनु पर्दाखेरि चाहिँ यो फेरि म त्यही प्रश्नमा दोहोरिन चाहे, निगम भनेको अयल निगमले ग्यास वितरणलाई व्यवस्थित बनाउने नाममा दैनिक बिक्री गर्ने विक्रेता तथा वितरकको नाम ठेगाना सम्पर्क नम्बर सिलिन्डर संख्या सहितको विवरण प्रत्येक दिन बिहान 9 बजे भित्र उपलब्ध गराउन उद्योगीहरूलाई निर्देशन दिएको छ भने, भनेपछि यो त कसले कति लगाएर रहेछ अंशबण्ड गरे जस्तो काम चाहिँ गर्यो, यसले त अझै यसले त मान्छेलाई चाहिँ भय त्रास होइन, एउटा ग्यास सिलिन्डर लिन जाँदाखेरि पनि सबै आफ्नो ऋण खाएको जस्तो गरेर देखाउनु पर्ने होइन, देशमा चाहिँ अमन चयन चाहिँ हुँदा हुँदा पनि युद्धको स्थिति नहुँदाखेरि पनि कति ठाउँमा यस्तो कुरा देखाउँदै हिँड्ने हामीले, के यो विषयमा तपाईँले आवाज उठाउनु भएको छैन?
2: एकदमै अब तपाईँले यो कुरा गर्नु गरिरहँदाखेरि मलाई के सम्झना आयो भने, यो तपाईँको लागत राख्ने लगत होइन ग्यासको लगत, ग्यास सिलिन्डर ग्यासको अथवा ग्यास कति खपत भयो, कति खपत भएन, अथवा कति डिस्ट्रिब्युसनमा गयो, कति गएको छैन, कति भरिसकेपछि पनि कति जग्रामा छ, सिलिन्डर खाली सिलिन्डर कति जग्रामा छ, त्यो कुराहरू दिने भनेको त यो ग्यास उद्योगहरू सञ्चालन भएको मितिदेखि नै लागू छ।

0: गीतलाई मैले धेरै समय दिन सकिनँ किनभने आज टेलिफोनले गर्दाखेरि हाम्रा मित्र कृष्ण दवाडीजीलाई लिन सकिरहेको छैन, त्यसले समय खाइरहेको छ। बल्ल टेलिफोन लाग्यो उहाँको। जे होस्, यहाँले सुनेको गीत द एलिमेन्ट्स ब्यान्डको हो, उज्यालो भने बोलको गीत। हिजो मैले एलिमेन्ट्स ब्यान्डको बारेमा अलिकति चर्चा गरेको थिएँ। अहिले युरोप टुरमा हुनुहुन्छ भने अघि हाम्रो कार्यक्रममा कन्ज्युमर काउन्सिलका अथवा चाहिँ एक्टिभिस्ट प्रेमलाल महर्जनसँग कुराकानी गर्दै गर्दा थन्जङजीसँग कुरामा उहाँले अल्गोरिदमको कुरा गर्नुभयो। बुझ्नु भएको छैन अल्गोरिदम भने के हो, हुन त हिसाब किताबमा आउँछ तर अहिले पोलिटिकल कन्टेक्स्टमा अथवा चाहिँ सोसियल कन्टेक्स्टमा यसलाई कसरी प्रयोग गरिन्छ, किन अल्गोरिदम भनिएको, कहाँबाट उत्पत्ति भयो, कसले गर्दाखेरि के हुन्छ भन्ने कुरा बुझ्न जरुरी छ जस्तो लाग्छ मलाई। मैले पनि खोजेँ, मैले पनि धेरै बुझेँ, तपाईँलाई पनि सेयर गर्छु है। त तपाईँ आफै जान्ने हुनुहुन्छ भने हामीलाई लेखेर पठाउनुहोस्, हामी तपाईँले लेखेको कुरा नै राखिदिन्छौँ। एनिवे, लाइनमा आउनुहुने कृष्णजीलाई स्वागत गरिहालौँ। कृष्णजी नमस्ते, स्वागत छ।
1: हजुर विनोद सर नमस्कार, धन्यवाद यहाँलाई।
0: ओके, तपाईँले पनि अल्गोरिदम भनेर सुनिरहनु भएको छ नि होइन?
1: हजुर, यो एल्गोरिदम त अहिले पछिल्लो चाहिँ रिपिटेडली अब धेरैको जनजीवनमै झुन्डिरहेको छ।
0: अब बुझेर पनि चलाइन्छ, नबुझेर पनि चलाइन्छ, के भनेको खासमा हामी निचोडमा जाँदैनौँ। ल अब म चाहिँ खोज तलास गरेर हाम्रो श्रोतालाई अलिकति यहाँ देखेको खोजेको कुरा सेयर गर्छु है। त अहिले होइन, तपाईँ गएपछि तपाईँ पनि सुन्नु होला। अब पोखरा घरको कुराकानी गरौँ। सार्वजनिक पुस्तकालय आर्ट ग्यालेरी प्रज्ञा प्रस्थानको साझा थलो बन्न पुग्यो भनेर खुसी लाग्यो, तर वास्तविकता के हो त सुनाइदिनुहोस् त प्लिज, धेरै समय छैन।
1: हजुर हजुर विनोद सर, जस्तै यो पोखरा घर चाहिँ भनेको एउटा बहुउद्देश्यीय भवन हो जुन पोखराको पृथ्वी चोकमा हालै मात्र केही दिन अगाडि मात्र यो औपचारिक उद्घाटन भएर सञ्चालनमा आएको छ। एउटै छानामुनि अत्याधुनिक प्रविधि र व्यवस्थापन सहित यहाँ पोखराको कला संस्कृति र एउटा पर्यटकीय गतिविधिको बारेमा समेत जानकारी दिने उद्देश्यले एउटा त्यो बहुद्देश्यीय भवनलाई एउटा पोखरा घर नामाकरण गरिएर त्यो सुरुवात भइसकेको अवस्था छ। यो पोखरा घरले मा अहिले सार्वजनिक पुस्तकालय, आर्ट ग्यालरी र पर्यटन सूचना केन्द्र चाहिँ स्थापना गरिएको छ, त्यहाँ राखिएको छ। सँगसँगै यो पोखरा सार्वजनिक लाइब्रेरी जुन पब्लिक लाइब्रेरी र आर्ट ग्यालरी चाहिँ पोखराको महेन्द्र पुलमा वर्षौँसम्म त्यहाँ सञ्चालनमा रहेको थियो, जुन महेन्द्र पुलबाट जुन हामी रानी पौवा जाने साइडमा त्यहाँ एउटा महानगरकै स्वामित्वको एउटा पुरानो वर्षौँ पुरानो एउटा भवन थियो, तर त्यो भवन चाहिँ सेतीको मापदण्डभित्र पनि पर्ने र एउटा जोखिम पनि भएको हिसाबले महानगरले 5 वर्ष अगाडि त्यो भवन 78 सालमा त्यसलाई भत्काइसके पछाडि त्यो सार्वजनिक पुस्तकालय र त्यहाँको आर्ट ग्यालरी चाहिँ यो नयाँ बजारमा अस्थायी रूपमा यो क्षेत्रीय समाजको बिल्डिङ थियो छ नयाँ बजारमा, त्यहाँबाट सञ्चालन भएको थियो भने 80 साउन 29 गते जब पोखरा घर औपचारिक रूपमा शुभारम्भ भयो त्यस सँगसँगै त्यो लाइब्रेरी र आर्ट ग्यालरी पनि त्यहाँ स्थानान्तरण भएको अवस्था छ। र जुन यो पोखरा घर छ, यो पोखरा घरलाई चाहिँ एउटा महानगरले आफ्नो एउटा पहिचान, पोखराको पहिचान झल्किने हिसाबले त्यसलाई विकास गर्ने भन्ने भनेको अवस्था छ भने अवस्था छ। जुन सार्वजनिक पुस्तकालय त्यहाँ रहनेछ, त्यो पुस्तकालयले पठन संस्कृतिको विकास गर्ने एउटा अपेक्षा गरिएको छ भने आर्ट ग्यालरी छ, आर्ट ग्यालरी जुन पोखरा कला साहित्यमा पनि धनी छ र त्यो कलाको विकासमा त्यसले सहयोग पुर्याउने महानगरको विश्वास छ भने पर्यटन सूचना केन्द्र, पोखरा त अब देशको पर्यटकीय राजधानी नै भइहाल्यो, राजधानी भइसकेपछि पर्यटन सूचना केन्द्रबाट पोखराका गन्तव्यहरू जुन पोखराभित्र रहेका छन्, वरिपरिका डेस्टिनेसन, टुरिज्म डेस्टिनेसनहरू छन्, त्यो गन्तव्यको बारेमा पर्यटकलाई एउटा जानकारी दिने त्यो एउटा नयाँ सुरुवात चाहिँ महानगरले गर्नेछ भने सँगसँगै त्यो पोखरा घरमा एउटा स्नान गृह पनि त्यहाँ राखिएको छ, व्यवस्था गरिएको छ, जसलाई पोखरा रिफ्रेस सेन्टर नाम दिएको छ। जुन पोखरा बस पार्कसँगै यो भवन रहेको हिसाबले स्वदेशी तथा विदेशी पर्यटकहरू जो पोखरा आउनुहुन्छ स्थल मार्गबाट, उहाँहरू चाहिँ पोखरा पृथ्वी चोकमा झरिसके पछाडि त्यो स्नान कक्षमा गएर स्नान गरेर केही समय आराम गरेर पनि उहाँहरू त्यसपछि जान सकिने त्यो विश्वास गर्न सकिन्छ र त्यो उद्देश्यको लागि त्यो निर्माण भएको हो। यो आर्ट ग्यालेरीमा को चाहिँ पहिलो जुन सुरुको तला छ, पहिलो तलामा चाहिँ हजुरको यो उसको हुने र अवस्था कोसेली घर जुन पोखरा महानगरले एउटा कोसेली घर राख्ने भन्ने र त्यो सुरुवात चाहिँ भइसकेको छैन, पर्यटन केन्द्र पर्यटन सूचना केन्द्र सँगसँगै कोसेली घर रहनेछ भने दोस्रो तलामा आर्ट ग्यालेरी चाहिँ सञ्चालनमा आइसकेको अवस्था छ। त्यस पछाडि तेस्रो तलामा चाहिँ पोखरा महानगरको जुन प्रज्ञा प्रतिष्ठान छ, पोखरा महानगरले यहाँको कला साहित्यको विकास गर्ने हिसाबले प्रज्ञा प्रतिष्ठान गठन गरेको थियो, प्रज्ञा प्रतिष्ठानको कार्यालय पनि त्यहीँ स्थापना गरिराखिएको अवस्था छ। र यो जुन पोखरा घरले चाहिँ पृथ्वी चोकमा रहेको पोखरा घरले सार्वजनिक पुस्तकालय कार्यालय आर्ट ग्यालरी एकीकृत सूचना केन्द्र र प्रज्ञा प्रतिष्ठानलाई एउटै छानामुनि ल्याउन चाहिँ सफल भएको छ।
0: एनिवे सबभन्दा पहिला राम्रो कुरा भएछ, अब उद्घाटन पनि भइसक्यो क्यारे होइन त गर्दाखेरि
1: साउनको 29 गते उद्घाटन भएर औपचारिक रूपमा यो जुन सार्वजनिक पुस्तकालय लगायतका जुन संरचना जुन कार्यहरू थिए तिनीहरू चाहिँ त्यहाँ स्थानान्तरण भइसकेको
0: अवस्था छ। प्रबुद्ध व्यक्ति व्यक्तित्वहरू आएर उद्घाटनमा केही बोलेको मैले कता कता सामाजिक सञ्जालतिर देखेको थिएँ। एनिवे राम्रो कुरा आएर छ, बेला बेलामा त्यहाँ गएर त्यहीँबाट पनि त्यहाँका सेवाग्राहीहरूबाट पनि यसो र भिजिटर्सहरूबाट पनि यसो अन्तर्वार्ता लिएर त्यहीँबाट नै अपडेट दिनुहोस् न त होइन। अहिले अब इन प्र्याक्टिस इन व्यवहारमा उतिर्दैछ यसको जुन चाहिँ उद्देश्यले खुलेको छ, त्यसको औचित्य पुगेको छ छैन, के कमी कमजोरी होला त्यो पनि भन्नुहोला। पहिला चाहिँ बिना विकल्प नै होचोको भरमा यसलाई चाहिँ अब भम भत्काइयो भन्ने गुनासो थियो, तर राम्रो रिजल्ट चाहिँ आएको रहेछ होइन त।
1: हजुर अवश्य पनि अब जुन पुस्तकालय र आर्ट ग्यालरी थियो त्यो ठाउँबाट भत्काइसके पछाडि धेरै आलोचना चाहिँ भयो महानगर, यो एउटा पोखरा साहित्यको धनी होइन, एउटा पठन संस्कृति पनि भएको ठाउँमा एउटा पब्लिक लाइब्रेरी चाहिँ महानगरले राखेन होइन, यहाँबाट हटायो यसले गर्दा भनेर चाहिँ
0: अब आज तपाईँको टेलिफोनले अलिक धोका दियो, कुराकानी गर्न इच्छा हुँदा हुँदै पनि त्यो हुन सकेन। तपाईँले त्यहीँ गएर अझै यसलाई विस्तृत कुरा गर्नुहोला र जो जो त्यहाँका कन्ज्युमर हुनुहुन्छ उहाँसँग कुराकानी गरेर उहाँका सुख दुःखहरू राख्नु होला नि त है त। ओके नमस्कार, थ्याङ्क यू भेरी मच। मैले उहाँसँग कुराकानी गर्न चाहँदा चाहँदै पनि कुरा काटेँ। अब अमृत गुरुङको आवाज सुन्दै हामी समाप्त हुन जान्छौँ।

0: Pilain Padi
1: On Air
0: App Ma
1: Ani Smart Speaker Ma Bunhos
2: Play BFBS
0: You BFBS Gorkha Radio Ho
1: Radio Gorkha Radio
3: रासुपा सांसद ज्वाला संग्रौलाले विगतका 35 वर्षको शासनकै कारणले गत महदौमा जेएनजी आन्दोलन भएको अभिव्यक्ति दिएपछि संसदमै हलचल मचिएको छ प्रतिनिधि सभाको बैठकमा बोल्दै संग्रौलाले विगतका सरकारले चलाएको गोलीबाट सिंहदरबार अगाडि ढलेको जेएनजीको रगत अझै नसुकेको बताउनु भएको थियो
4: यो सरकार यो देशलाई भ्रष्टाचार व्यतिथि अनियमितता र गुण्डाराजको क्यान्सरबाट मुक्त गराउन चाहन्छ सम्माननीय सभामुख महोदय अस्ति भर्खर एकजना विद्वान मान्यज्यूले भन्दै हुनुहुन्थ्यो कि तपाईँहरूले सोक्नु भएन अब हामी आउँछौँ र सरकार चलाउँछौँ मलाई अचम्म लाग्यो र दुःख पनि लाग्यो सभामुख महोदय उहाँहरूले नै नेतृत्व गरेको तत्कालीन सरकारले चलाएको गोलीबाट यही सिंहदरबार अगाडि ढलेको जेएनजीको रगत अझै राम्रोसँग सुकेको छैन भदौ 23 र 24 गतेको जनविद्रोहमा मारिएका सन्तानका बुवा आमाहरू बरखी बारेर बसिरहनु भएको छ उहाँहरूको शरीरबाट सेतो कपडा उत्रिएको छैन कुन हिम्मतले फेरि यहाँ आउँछौँ र तिनै जनतामाथि शासन गर्छौँ भनेर उहाँले भनिरहनु भएको छ बिरालो कालो होस् कि सेतो होस् मुसा मार्न पर्यो सभामुख महोदय प्रधानमन्त्रीले कालो चस्मा लगाए नि सेतो चस्मा लगाए नि यो देश बनाइदिनु भएन भने पुगेन र सभामुख मात्रै त्यसकारण अब प्रश्न कालो चस्मामाथि होइन प्रतिपक्ष दलका माननीय ज्यूहरूको कालो नियतमाथि हामीले प्रश्न गर्छौँ र जनताले प्रश्न गर्छन्
3: संग्रौलाको अभिव्यक्तिपछि विपक्षी बेन्चमा सांसद उठेर विरोध जनाएका थिए संग्रौलाको आरोपपछि एमाले सांसद साजिदा सिद्दिकीले प्रतिवाद गर्नुभएको छ
5: एकातर्फबाट धम्क्याउने कार्य गर्नुहुन्छ अर्कोतर्फबाट चिर्ने र मलहम लगाउनको लागि तयार हुनुहुन्छ आफै भन्नुहुन्छ आज गुण्डाराजका कुरा गर्दा गुण्डाराज कहाँ छन् भनेर तपाईँहरूले भन्नुपर्ने अवस्था आयो किनभने सरकार तपाईँको छ तपाईँको सरकार छ गुण्डाराज त्यही छ आज प्रतिपक्षले बोल्दा तपाईँले गुण्डा भनेर बयान गर्ने आज देशको अवस्था कहाँ गइसकेको छ आज प्रतिपक्ष देश र जनताको पक्षमा उभिएको छ उभिन्छ हाम्रो सास गए पनि उभिन्छ हामी गोली खान तयार छौँ तर सरकारका गलत कार्यमा हामीले समर्थन गर्दैनौँ जेएनजी आन्दोलनका कुरा गर्दा अलिकति लाज पनि लाग्नुपर्छ जेएनजी आन्दोलनका कुरा सँगसँगै सिराहामा तपाईँका प्रहरीले गोली ठोक्दा त्यसको जवाब सरकारले दिनुपर्छ
3: सिद्दिकीको जवाफपछि संग्रौलाले पुनः प्रतिवाद गर्दै सिद्दिकीको भनाई संसदको रेकर्डबाट हटाउन माग गर्नुभएको छ नेकपाका सांसद वर्षमान पुलले सरकारका मन्त्रीहरूको गतिविधि नियन्त्रण गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई आग्रह गर्नुभएको छ आज प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पुन
6: एकजना मन्त्रीज्यू भ्रमणमा जानुहुन्छ रुगाखोकी लाग्छ अनि हेलिकप्टर पठाइन्छ रेस्क्यूमा काम हुँदैन पुनस्थापनाको लागि काम हुँदैन त्यहाँ पुर्याउने सामग्रीहरू पुग्दैनन् र उहाँलाई स्काई ट्रक सेनाको स्काई ट्रक प्रयोग गरेर काठमाडौँ ल्याइन्छ र उहाँ के भयो भन्दा चाहिँ घरमा आराम गर्दै हुनुहुन्छ भनिन्छ यस्तो गैरजिम्मेवार राज्य चल्न सक्छ सम्माननीय सभामुख महोदय यसतर्फ पनि म सम्माननीय सभामुख महोदय मार्फत प्रधानमन्त्रीज्यूको ध्यान आकर्षण गराउँछु आफ्ना मन्त्रीज्यूहरूलाई कन्ट्रोल गर्नुहोस् नियन्त्रण गर्नुहोस् र चाहिँ अहिले चाहिँ विपदका स्थिति के भइरहेका छन् त्यसबारेमा काम गर्नुहोस् मेरो अनुरोध छ
3: काङ्ग्रेसकी प्रमुख सचेतक वासना थापाले पनि मन्त्री सामान्य बिरामी हुँदा काठमाडौँ ल्याउन लाखौं खर्च गर्ने सरकारले जनतालाई सिटामोल समेत नदिएको भन्दै आलोचना गर्नुभएको छ
7: जनताले राहत पाउँदैनन् सिटामोल पाउँदैनन् सुत्केरीले समयमा अस्पताल पाउँदैनन् काठमाडौँको मिनरल वाटर र जारको पानीमा हुर्किएका मन्त्री कर्णाली पुग्दा पानी र खानपान पचाउन नसकेपछि लाखौं खर्च गरेर हेलिकप्टरमा काठमाडौँ ल्याइन्छ मन्त्री काठमाडौँ ल्याउन 30-35 लाख खर्च गर्न सक्ने सरकारले 3 लाख खर्च गरेर जनतालाई राहत पुर्याउन सक्दैन बिहान बेलुका को छाक टार्न समेत कठिन भएका नागरिकलाई एक सिलिन्डर ग्यास समेत राज्यले दिन सक्दैन यो कस्तो सुशासन हो मन्त्रीको जीवन जति मूल्यवान छ कर्णालीका नागरिकको जीवन पनि उत्तिकै मूल्यवान छ मन्त्रीका लागि हेलिकप्टर पुग्ने तर बिरामी नागरिकका लागि अस्पताल नपुग्ने के यही हो जनताको सरकार के यही हो सरकारको असली सुशासन जान्न चाहन्छ कर्णालीवासी
3: बागमती प्रदेशमा ठुला दललाई चुनौती दिने गरी उज्यालो नेपाल पार्टी संगठनले संगठन विस्तारलाई तीव्र बनाएको छ
8: पार्टी अध्यक्ष कुलमान घिसिङ आफै बागमतीका विभिन्न जिल्लामा संगठन निर्माणमा खटिनु भएको नेताहरूले बताएका छन् फागुन 21 गतेको प्रतिनिधि सभा निर्वाचनमा कुनै पनि उम्मेद्वारले चुनाव जित्न नसके पनि उज्यालो नेपालले बागमतीबाट 1,16,552 समानुपातिक मत पाएको थियो यही मतलाई आधार बनाएर पार्टीले बागमतीमा आफ्नो संगठन बलियो बनाउने रणनीति लिएको हो पार्टीका अनुसार काङ्ग्रेस एमाले र नेपाली कम्युनिष्ट पार्टीबाट जनप्रतिनिधि र कार्यकर्तालाई पार्टीमा ल्याउने प्रयास भइरहेको छ छ। मकवानपुर, काभ्रे, धादिङ, नुवाकोट, रामेछाप लगायतका जिल्लामा संगठन विस्तार भइरहेको पार्टीका नेताहरूको दावी छ। उज्यालो नेपालका उपमहासचिव जितराम वाइबाले बागमतीबाटै ठूला दललाई धक्का दिने गरी काम भइरहेको बताउनुभयो। उहाँले आगामी निर्वाचनमा
3: हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।

हजुर राइबा र त्रिशला गुरुङ यस गीतलाई गाउँदै हुनुहुन्थ्यो. त्योभन्दा अगाडि यहाँले समाचार सुन्नुभयो, सांसदहरूको दोहोरी पनि सुन्नुभयो. बडो इन्ट्रेस्टिङ होला अहिले त. र रोस्टममा बोलेका कुराहरू कति त बोल्न नहुने जस्तो पनि लाग्छ हामीलाई, तर उहाँहरू बोल्नुहुन्छ. सायद नियम कानुनले दियो होला त बोल्नुहुन्छ नि जस्तो लाग्छ कहिले कहिले. र कतिलाई अपाच्य हुनसक्छ, कतिलाई मनको उद्गार हुनसक्छ, कतिलाई चाहिँ आफ्नो डिमान्ड हुनसक्छ, अथवा चाहिँ भोटर्सहरूको डिमान्ड यही हो भन्ने पनि होला. त्यस कारण त ठोक्की ठोक्की रोस्टम ठोकी ठोकी बोल्नुहुन्छ. खैर त्यो राजनीति हो. तर आज हामीले एल्गोरिदम सुनेको धेरै भयो. कतिले बुझ्नु भएको छ होला, कतिले बुझ्नु भएको छैन होला. मैले पनि खासै बुझेको थिइनँ, टु बी अनेस्ट विथ यु. खालि मलाई चाहिँ हिसाब किताबमा चाहिँ एल्गोरिदम भन्ने चाहिन्छ अथवा गरेको भनेर चाहिँ सुनेको थिएँ. त्यति मात्रै हो. अलिअलि विज्ञान पढेको, अलिअलि एसएलसीतिर पढ्दाखेरि बुझ्या हो.

भन्ने चढाउ पुग्दैनौ। त सामाजिक सञ्जालमा अल्गोरिदमको अर्थ के त? बल्ल हामीले सुनिरहेको नयाँ नयाँ अल्गोरिदमले यस्तो गर्यो उस्तो गरे भन्छ, त्यो चाहिँ बुझौँ श्रोताहरू। हुन त मैले दिलकेसीजीलाई कन्ट्याक्ट गर्नुपर्ने, तर पनि यो महत्त्वपूर्ण भएको हुनाले तपाईँलाई सेयर गर्न चाहन्छु। कसैले पनि केही लेख्नु भएन, त्यस कारणले मै नै सुनाउँछु है त। किनभने हामी एक अर्कालाई सपोर्ट गर्दै कुराहरू बुझ्ने, बुझाउने, सिक्ने, सिकाउने गर्छौँ, त्यस कारणले यसलाई सुनौँ। त सामाजिक सञ्जालमा अल्गोरिदमको अर्थ यस्तो हुँदो रहेछ, तपाईँले इन्टरनेटमा के खोज्नुहुन्छ, कुन भिडियो हेर्नुहुन्छ, कुन पोस्ट मन पराउनुहुन्छ, वा कुन सामग्रीमा बढी समय बिताउनुहुन्छ भन्ने कुरालाई हेरेर सामाजिक सञ्जाल वा अन्य अनलाइन प्लेटफर्मले तपाईँलाई त्यस्तै वा मिल्दोजिल्दो सामग्री देखाउने कम्प्युटर प्रणाली हो सामाजिक अल्गोरिदमको अर्थ। किनभने तपाईँले स्पोर्ट्स हेर्नुहुन्छ, युट्युबमा स्पोर्ट्स मात्रै आउँछ, अन्य कुराहरू हेर्नुहुन्छ, अन्य कुरा नै दिन्छ। तपाईँलाई पोलिटिक्स मनपर्छ, पोलिटिक्स मात्रै मन छ। मैले अस्ति नै ममता ब्यानर्जी र वेस्ट बङ्गालको चाहिँ पोलिटिक्सलाई फलो गरेको थिएँ, त्यही मात्रै दिइरहन्थ्यो। अहिले फेरि भनौँ न अब भारतीय संसदमा भएका हङ्गामाहरूको कुरा सुन्दाखेरि त्यसको मात्रै कुरा आइरहेको छ। हिजो अस्ति चाहिँ फेरि राहुल गान्धीको पोस्ट हेरेको, त्यो मात्रै दिइरहन्छ। त्यही हो त्यसलाई फलो गर्ने, तपाईँको प्याटर्न, तपाईँको रुचिलाई फलो गर्ने एउटा तरिका हो। उदाहरण मैले दिएँ, अर्को पनि उदाहरण छ, व्यायाम अथवा तपाईँले कुनै जिम सम्बन्धी हेर्नुहुन्छ, त्यही मात्रै दिन्छ होइन। जिम सम्बन्धी भिडियो हेरेपछि अल्गोरिदमले उसको शरीरको बनावटसँग मिल्दोजुल्दो शरीर भएको लोकप्रिय फिटनेस प्रशिक्षकको भिडियोलाई देखाउँछ र यस्तो गरे राम्रो हुन्छ, हामीलाई आउनुहोस् आदि आदि भन्छन्। उनीहरूले तपाईँलाई अट्र्याक्ट गर्छन्। त्यसले गर्दाखेरि अब रेडियोको भाषामा भन्नुपर्दा अल्गोरिदम भनेको कम्प्युटरले तपाईँको अनलाइन गतिविधि हेरेर तपाईँलाई कुन सामग्री देखाउने भनेर निर्णय गर्ने नियम वा प्रणाली हो, त्यसको तरिका हो। हिसाब किताबमा पनि मैले अल्गोरिदमको माने बुझाएँ र अन्य कुरा पनि, तर अब एउटा कथा पनि अलिकति भनौँ कि जस्तो लाग्यो। किनभने वर्ल्ड इभेन्ट चाहिँ भन्नै पर्छ, अल्गोरिदमले कस्तो इफेक्ट गर्दोरहेछ भनेर भन्यो भने तपाईँलाई अझै प्रश्न हुन्छ होला। अल्गोरिदमले हाम्रो राजनीतिलाई कसरी प्रभावित गरिरहेको छ भन्ने कुरा र यसबाट कसरी जोगिन्छ भन्ने कुरा पनि हामी बुझ्न सक्छौँ। सन् 2016 दक्षिण अफ्रिकामा तत्कालीन राष्ट्रपति जैकब जुमा र भारतमा जन्मिएका गुप्त परिवारका व्यवसायहरू बीच मिलोमतो भएको आरोपमा आरोप सार्वजनिक हुन थाल्यो। उनीहरूले सरकारका महत्त्वपूर्ण पदमा नियुक्ति र ठुला सरकारी ठेक्कामा अनुचित फाइदा लिएको आरोप थियो श्रोताहरू। साउथ अफ्रिका कुरा गर्दैछु म। आफूमाथि लागेको आरोपबाट मानिसहरूको ध्यान अन्यत्रै मोड्न गुप्त परिवारले बेल फोन्टिन्चर नामको बेलायती जनसम्पर्क कम्पनीको सहयोग लिएका रहेछन्। उक्त कम्पनीले दक्षिण अफ्रिकामा पहिलेदेखि नै रहेको जातीय र आर्थिक तनावलाई प्रयोग गर्दै सामाजिक सञ्जालमा एउटा अभियान चलायो। अभियानले देशको आर्थिक समस्याको मुख्य कारणका रूपमा गरे रूपमा चाहिँ गोरा र ठुला व्यवसायीहरूको नियन्त्रणलाई देखाउन थाल्यो अथवा खोज्यो। त्यो अभियान चलाउन अल्गोरिदम अर्थात् सामाजिक सञ्जालले कुन सामग्री धेरै मानिसलाई देखाउने भनेर निर्णय गर्ने कम्प्युटर प्रणालीको प्रयोग गरियो। कम्पनीले 100 बढी नक्कली ट्विटर अकाउन्ट बनाएका थिए। यी अकाउन्टहरू वास्तवमा मानिसले चलाएका थिएनन्, बोट भनिने कम्प्युटर कार्यक्रमले ती अकाउन्ट चलाउँथ्यो। तिनीहरूले मानिसले जस्तै पोस्ट मन पराउने, प्रतिक्रिया दिने र पोस्टहरूलाई पनि सेयर गर्ने काम गर्थे। मानिस होइन, एआई भनौँ नै अथवा चाहिँ कम्प्युटरले गर्न थाल्यो। यस्तो तरिकाले सामाजिक सञ्जालको प्रयोग गरेर जनमत प्रभावित गर्ने काम दक्षिण अफ्रिकामा मात्र भएको थिएन, अफ्रिकाका अन्य देशहरूमा पनि यस्ता उदाहरण धेरै भेटिन्छ। उदाहरणको लागि बुर्किना फासोमा फेसबुक मार्फत रुसको पक्षमा समर्थन बढाउने प्रयास गरिएको थियो। केन्या पनि फरक फरक राजनीतिक समूहहरूले ट्विटरमा योजनाबद्ध अभियान चलाएका थिए। अफ्रिका बाहिर पनि यस्ता घटना भएका छन् श्रोताहरू। सन् 2023 अनुसन्धानकर्ताहरूले अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा हजारौँ नक्कली ट्विटर अकाउन्ट प्रयोग भएको पत्ता लगाएका थिए। कानुनकी विज्ञ एन्टोनेट रुभ्रोयले यस्तो अवस्थालाई अल्गोरिदमिक शासन भनेकी छिन् श्रोताहरू होइन। यसको सरल अर्थ हो, समाज र राजनीतिका जटिल विषयलाई मानिस र समाजको आवश्यकता भन्दा पनि ठुलो मात्रामा जम्मा गरेको डिजिटल तथ्याङ्क र कम्प्युटरको गणनाबाट बुझ्ने र व्यवस्थापन गर्ने प्रयास भनेर भनिन्छ। अर्को शब्दमा एल्गो पपुलिजम भन्ने शब्द पनि प्रयोग कता कतै भएको पाइन्छ श्रोताहरू। त्यसले गर्दाखेरि अल्गोरिदम भन्ने हामी चारैतिर सुन्छौँ। अघि पनि सांसदले भन्नुभयो अल्गोरिदम, कतिले बुझ्नु भएको छ, मैले पनि बुझाएको छुइनँ, मैले

खोजतलास गर्ने, तपाईँले केही बुझ्नुभयो होला अथवा योभन्दा सरल तरिकाले अर्को बुझ्ने तरिका तपाईँलाई थाहा छ, बुझ्नु भएको छ भने तपाईँले लेख्नुहोस्, म पढेर सुनाउँछु। ओके, आइ एम नो एक्सपर्ट इन दिस म्याटर, म पनि बुझ्ने प्रयासमा छु। कस्तो लाग्यो जानकारी गराउनुहोस् भने अब गीत सुनौ, त्यसपछि हामी लागौँ दिल केसीको कुराकानीतर्फ एकैछिनपछि। त्योभन्दा अगाडि सन्तोष सुनारको गीत सुनौ है त।

0: ओके संतोष सुनारको गीत यहाँले सुन्नुभयो गाजल ठिकी र मैले निकै समय लिएर एल्गोरिदमको बारेमा कुराकानी गरेको थिएँ. हाम्रा मित्र हुनुहुन्छ दिल केसीले पनि अनलाइनमा सुन्नुभएको अलिअलि सुन्नुभएको रहेछ. दिल केसीजीलाई स्वागत गरिहालौँ. नमस्ते नेपालगञ्जमा हुनुहुने दिल केसीजी.
1: नमस्ते दाई. नमस्ते.
0: ओके सबभन्दा पहिला वेलकम ल भनिदिनुहोस् के छ त माहौल मौसम र स्थिति के छ त त्यस भेगमा बाँके बर्दियातिर.
1: अब बाँके बर्दियामा स्वाभाविक रूपमा यो चाहिँ साउन भदौसम्म चाहिँ अत्यन्तै गर्मी हुन्छ दाई होइन. गर्मी नै हुने ठाउँ पनि हो. अब तर हिजो केही वर्षा फाटाफुटहरूमा वर्षाका कारणले गर्दाखेरि केही चाहिँ राहत महसुस चाहिँ भएको छ. मौसम आज चाहिँ कति बेला घाम लाग्ने कति बेला चाहिँ अलिअलि सिम सिम पानी पर्ने यस्तो यस्तो भइरहेको छ. अहिले तपाईँसँग ट्याक्कै कुरा गर्दाखेरि नेपालगञ्जमा चाहिँ मन्द गतिको मन्द मधुरो मधुरो टाइपको घाम लागेको छ. यो कोलपुर क्षेत्र त्यसपछि अलिकति बजार क्षेत्र हो. यहाँ पनि हल्का घाम छ. त्यसपछि बर्दियातिर पनि अहिले बदली छ. तपाईँसँग कुरा गर्ने बेला अहिले दाङ छिमेकी जिल्लामा पनि हल्का बदली छ. जो उख्रमालो गर्मीमा यो चाहिँ मौसमले केही राहत अनुभूति गराएको छ.
0: अब सुदूरपश्चिमको कुरा गर्दाखेरि प्रदेशको कुराखेरि त्यहाँ चाहिँ नयाँ मुख्यमन्त्रीले शपथ ग्रहण गरिसक्नु भएको छ नि होइन त. तपाईँको क्षेत्र परेन क्यारे कि पर्यो
1: सुदूरपश्चिम. अब एकदमै सुदूरपश्चिम प्रदेश कर्णाली लुम्बिनी प्रदेश चाहिँ एक आपसमा जोडिएका प्रदेश
0: जोडिएको. तर तपाईँको सीमा कहाँसम्म छ त भन्नुहोस्.
1: हाम्रो यो लुम्बिनी प्रदेशको त बर्दिया त्यसपछि सुदूरपश्चिमको कैलाली कैलाली र बर्दिया सीमा क्षेत्र पर्यो. त्यसपछि यता चाहिँ तपाईँको कर्णाली प्रदेशको सुर्खेत त्यसै गरेर सल्यान छोयो. त्यसपछि पूर्वी रुकुम र पश्चिम रुकुम दाई.
0: ओके मेरो भनाइको तात्पर्य त्यो भौगोलिक स्थिति पनि हो र एट द सेम टाइम तपाईँको टिओआर भनौँ न होइन र रेस्पोन्सिबिलिटीको एरियामा चाहिँ हाम्रो चित्राङ थापाजीले सुदूरलाई सुन्नुहुन्छ तपाईँले यता लुम्बिनी र पश्चिम लुम्बिनीलाई सुन्नुहुन्छ होइन त. ओके अब तपाईँले पनि अल्गोरिदमको बारेमा बुझ्नु भएर छ त के बुझ्नु भएर छ अलिकति सेयर गर्नुहोस् न त के हो अल्गोरिदम भनेको. तपाईँले अनलाइनमा अलिअलि सुन्नु भएर छ. मैले त खासै बुझाएको थिइनँ हिसाब किताब चाहिँ बुझाएको थिएँ तर पोलिटिकल र अहिलेको नयाँ तरिकामा प्रयोग गरिने शब्द र प्रभाव त्यसको प्रयोगको बारेमा के सबैले अल्गोरिदम अल्गोरिदम चाहिँ के रहेछ त भनेर मैले खोज तलास गरेँ. तपाईँले के बुझ्नु भएको छ ल भन्नुहोस्.
1: हो पछिल्लो पटक यो चाहिँ सामाजिक सञ्जाल को अल्गोरिदम भनेर चाहिँ व्यापक यो शब्द चाहिँ किसिमले भाइरल हो होइन. अब यो भाइरल हुन बित्तिकै फेरि चाहिँ हामीले के बुझ्छौँ भने सामान्य चाहिँ केही समयका लागि रहने जस्तो भाइरल ज्वरो भन्छ नि सात दिन रहन्छ त्यो जान्छ होइन. अब यो अहिले चाहिँ पछिल्लो पटक यो अल्गोरिदम भन्ने शब्द चाहिँ निकै प्रसिद्ध निकै चाहिँ चलन चल्ती होइन. बच्चा बच्चीदेखि लिएर युवा पुस्ता वृद्ध वृद्धसम्मले पनि अन्त पछिल्लो पटक त अलि पोलिटिकल्ली अब नेताहरूले पनि अब यो चाहिँ अल्गोरिदम अल्गोरिदम भनेर चाहिँ शब्द प्रयोग गर्नुहुन्छ.
0: कुनै समयमा सामाजिक सञ्जालमा कुनै समयमा यस्तो नयाँ शब्द आएको थियो हाम्रो नेपालको राजनीतिमा होइन जुन चाहिँ प्रयोगमै आएको थिएन. विदेशमा थियो स्विडेनबाट सुरु भएको भनेर मलाई थाहा छ. यो चाहिँ प्रोपोर्सनल रिप्रेजेन्टेसन समानुपातिक यतिखेर पनि समान के हो यो कसैले बुझाएको थिएन होइन. प्रोपोर्सनल रिप्रेजेन्टेसन भनेर चाहिँ नयाँ प्रयोग थियो नयाँ शब्द थियो. त्यस्तै प्रकारले अहिले चाहिँ अल्गोरिदम छ. तपाईँले पनि केही बुझ्नु भएको रहेछ. जे होस् यसको प्रभाव पोजिटिभ पनि हुनसक्छ नेगेटिभ अलिक बढी जस्तो लाग्छ मलाई अथवा फल्स सेन्स अफ इन्फर्मेसन पनि जस्तो लाग्छ होइन त.
1: हो एकदमै जस्तो अब हामीले चाहिँ सामाजिक सञ्जाल चलाइरहेका छौँ सबैसँग मोबाइल छ फेसबुक छ होइन. हामीले चाहिँ हेरिराखेका हुन्छौँ. जस्तो हामीले चाहिँ एउटा सामान्य कुरा जस्तो मलाई चाहिँ मन पर्यो मैले चाहिँ स्वास्थ्यका मात्रै हेरिराख्छु भनेको स्वास्थ्य मात्रै आउँछ दाइ त्यो चाहिँ अरू चाहिँ एकदम कम हुन्छ होइन.
0: जस्तो बलिउड सिनेमाको गीत सुन्यो भने बलिउड सिनेमाको मात्रै दिन्छ होइन
1: त्यो नै आइराखेका हुन्छ होइन. हो त्यो चाहिँ हामीले अब यसलाई चाहिँ नेगेटिभ र पोजिटिभ दुवैबाट हेरौँ. हामीले पोजिटिभ कुराहरू हेर्दै गयो भने पोजिटिभ कुराहरू आइरहेको छ. नेगेटिभ कुराहरू हेर्दै गयो अथवा चाहिँ आफूलाई जे हामीले चाहिँ खोजिराखेका हुन्छौँ त्यही कुराहरू आइराख्ने कुराहरू चाहिँ
0: अर्को चाहिँ यसको इन्फ्लुएन्सको कुरा मैले अघि लामो एउटा इक्जाम्पल अफ्रिकी मुलुकको साउथ अफ्रिका गरेँ होइन. अमुक व्यक्तिलाई भनौँ, नाम नलिउँ, अब राम्रो राम्रो राम्रो होइन मात्रै भनेको भने भनेपछि अब त्यो हो या होइन तर थाहा छैन, इम्प्रेसन चाहिँ राम्रै पर्छ, अथवा कुनै अमुक व्यक्तिलाई चाहिँ नराम्रो नराम्रो भनेर भने मात्रै आइयो रह्यो भने हामीलाई इम्प्रेसन पनि त्यस्तै हुन्छ, त्यसले गर्दाखेरि हाम्रो प्याटर्न अफ भोटिङ पनि चेन्ज हुन्छ नि त होइन र त्यस गरी त्यो पोलिटिक्समा पनि त्यसको चाहिँ प्रभाव पर्ने नै भयो। खैर यो अब धेरैले बुझ्नुभयो, एल्गोरिदम भनेको अग्लो अग्लो रिदम होइन, होचो रिदम होइन, एल्गोरिदम होइन त
1: एल्गोरिदम।
0: ल अब तपाईँको कुरा सुनौ, के छ त चाडपर्व आयो त
1: हो, अब हामीले हिजो मात्रै नागपञ्चमीको पूजा गऱ्यौँ होइन, अब नागपञ्चमी सुरु हुन बित्तिकै अब हाम्रा चाहिँ चाडपर्वहरू भित्री अब कति बर्खे चाहिँ चाडपर्व छन्, कति चाहिँ हिउँदे चाडपर्व छन् होइन, अब चाहिँ नेपालीहरूको खास गरिकन हिन्दू धर्मावलम्बीहरू जसले आस्था राख्नुहुन्छ उहाँहरू महत्त्वपूर्ण चाडपर्वहरू भित्री कतिपय अब चाडपर्वहरू जस्तो चाहिँ अब तत्कालै चाहिँ जनै पूर्णिमा त्यसपछि श्रीकृष्ण जन्माष्टमी तिज लगायतका पर्वहरू को चाहिँ पूर्व सन्ध्यामा हामी तपाईँ गफिरहेका छौँ होइन, लगभग यी चाडपर्वहरूमा स्वाभाविक रूपमा मान्छेहरूको उत्साह हुन्छ, खुसी हुन्छ होइन। अझ यो यो यो साउन भनेको महिला विशेष पर्व, यो चाहिँ महिना पनि हो दाइ होइन, अब यसमा व्रत बस्ने कुराहरू अलि बढी चाहिँ हुन्छ, अब यो योसँग जोडिएर चाडपर्वमा अलिकता चाहिँ किनमेल बढी हुने, त्यसपछि अलिकता चाहिँ महिलाहरूमा यो यो यो अलि यो चाहिँ बढी हुने गर्छ। यो पश्चिम नेपालको हामी व्यापारिक केन्द्र हो नेपालगञ्ज, पछिल्लो पटक नेपालगञ्जमा हामीले पहिला पहिला कुरा गर्थ्यौँ दाइ, नेपालगञ्ज पश्चिम नेपालको व्यापारिक केन्द्र बिन्दु भए पनि यहाँका यहाँ बजार व्यवसाय चलायमान छैन, यहाँ चाहिँ यहाँका मान्छेहरू सबै रुपिडिया अथवा छिमेकी बजार भारतीय छिमेकी बजार गएर चाहिँ किन्छन्,
0: 5 रुपैयाँ सस्तो भयो कि त्यही पुग्छन् होइन, नेपालमा खरिद बिक्री गर्दैनन्, 5 रुपैयाँ सस्तो भए पनि उतै सस्तो छ भनेर उहाँ बरु दुःख गरेर बोकेरै लिएर आउँछन् नि त।
1: हो एकदमै त्यो चाहिँ थियो, अहिले चाहिँ त्यो लगभग लगभग ठप्प प्राय छ दाइ, बाले नेतृत्वको सरकार आइसकेपछि सीमाका बजारहरू भारतीय सीमा बजारहरू लगभग लगभग सुनसान प्राय छन् र नेपाली बजारहरू चलायमान देखिन्छन् होइन, अहिले चाहिँ नेपालका उद्योगी व्यवसायहरू अत्यन्तै उत्साहित नै देखिन्छन्, यो चाहिँ कारोबारहरू वात्तै बढेको छ, कुनै बेला करिब करिब 5 करोडको हारिमा नेपालगञ्जमा चाहिँ आर्थिक कारोबार हुने गर्थ्यो, त्यसपछि यो भारतीय बजार चाहिँ चलायमान हुँदाखेरि यो घटेर करिब करिब यहाँको उद्योग वाणिज्य सङ्घ जो चाहिँ व्यापारीहरूको छाता सङ्गठन हो जसले चाहिँ हामीलाई दिने तथ्याङ्कका आधारमा दैनिक 1 करोडमा झरेको भनेर जानकारी गराउँथ्यो होइन, अहिले यो यो चाहिँ कारोबार करिब 10 करोडको हारिमा पुगेको छ दाइ।
0: मतलब जुन चाहिँ स्टेप जुन चाहिँ बालन सरकारले लियो होइन, 100 रुपियाँभन्दा माथिको भने जस्तो लाग्छ होइन, लाई चाहिँ ट्याक्सेसन गरेपछि कतिले चाहिँ त्यसको ठुलो विरोध गरे, भारतीय व्यापारीहरूले पनि लबी गरेर भारतीय संसदसम्म पनि कुरा पुर्याए होइन, र चाहिँ त्यहाँको बिहार र युपीको संसदमा पनि कुरा उठ्यो, भने त उहाँहरूको यो त राम्रो दृष्टि र राम्रो स्टेप पो रहेछ त तपाईँले भने मुताबिक त।
1: हो अब केही विपन्न समुदायका अलिकति आर्थिक अवस्था कमजोर भएका यो सीमा क्षेत्रसँग जोडिएका जसले चाहिँ दैनिक साँझ बिहानको जो गर्नका लागि उनीहरूले चाहिँ भारतीय बजारहरूको उपभोग गर्थे होइन, त्यहाँबाट चाहिँ लिएर कम्तीमा सस्तो मूल्यमा लिएर उनीहरूले चाहिँ जीविकोपार्जन गर्थे, उनीहरूको लागि चाहिँ केही अप्ठ्यारो हो, तर समग्रमा देशको अर्थतन्त्र यहाँका बजार व्यवस्थालाई अझ चलायमान गराउन यहाँको आर्थिक समृद्धिका निमित्त अहिले त्यसको चाहिँ सकारात्मक प्रभाव जस्तो देखिन्छ दाइ होइन, त्यो त हरेक कुराको पोजिटिभ र नेगेटिभ त इम्प्याक्ट त हुने नै भयो होइन,
0: कसै कुनै व्यापारीले अब पुस्तमुनि गर्दै आएको व्यापारमा घाटा त पर्यो होला, तर समग्रमा देशको अर्थतन्त्रमा जुन चाहिँ प्रभाव पोजिटिभ परेको छ त्यो त हामीले एप्रिसिएट गर्नुपर्छ, त्यसमा अवलम्बन गर्नुपर्ने त देखिन्छ नि होइन त।
1: एकदमै दाइ अहिले चाहिँ स्थानीय व्यापारी व्यवसाय त्यही भएर चाहिँ म उत्साहित देखिरहेका छन् दाइ होइन, अझ तपाईँलाई मैले स्मरण गराउँ अहिले चाहिँ नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको निर्वाचनको माहौल छ, निर्वाचनमा हुमिएको छ 6 गते होइन मतदान छ, अहिले अहिले चाहिँ कुनै हरेक पल्टको एजेन्डा चुनावी एजेन्डा के भन्थ्यो भने रुपैडिया नाकामा चाहिँ सीमामा भन्साले कडाई गरिदिए गर्नुपर्छ, त्यसका लागि म नेतृत्वमा आइसकेपछि त्यो कडा गर्नका निमित्त प्रभावकारी भूमिका निर्वाह गर्छु भन्ने चाहिँ एजेन्डा प्रत्येक उद्योग वाणिज्य सङ्घको निर्वाचनमा उम्मेदवारले अघि सार्थे, अहिले त्यो एजेन्डा नै उनीहरूको चाहिँ घोषणा पत्रबाट बाहिरिएको छ, कुनै पनि त्यो घोषणा पत्र नै म जुन त्यो चाहिँ छैन होइन, त्यो हिसाबले अहिले चाहिँ नाकामा चाहिँ एकदमै कडाई गरिएको छ। भारतबाट सामान ल्याउनेहरूले निश्चित राजस्व तिरेर मात्र ल्याउन पाउँछन्, यसले गर्दाखेरि त्यो चाहिँ 100-200 रुपियाँको सामान किन्नका लागि पनि पहिला चाहिँ भारतीय बजार जानुपर्ने जाने मान्छेहरू चाहिँ त्यो चलन थियो होइन, एउटा संस्कार बनेको थियो, त्यो अहिले अब ठप्प परेको छ दाइ। त्यसले गर्दाखेरि अब एउटा चाहिँ के छ भने व्यापारीहरूको यो एकदम ठिक छ, तर चाहिँ यो जुन पटक पटक यो प्रहरी प्रशासनबाट अलिकति दुःख दिने होइन, यो राज्य संविधानबाट जसरी चाहिँ व्यापारीलाई पक्राउ गर्ने धरपड गर्ने यो चाहिँ यसले गर्दाखेरि अलिकति झस्किएका छन्, राज्यप्रति अलिक संशयता चाहेको छ, तथापि त्यसलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने कुरामा अलिकति व्यापारीहरू अलिक संशय।
0: त्यो त अब हाम्रो आन्तरिक मामला हो, हामी मिलाइहाल्छौँ नि, हाम्रो देशको कुरा हो होइन, स्थानीय प्रशासनहरू अलिक कडा भयो भने त्यो त विदिन द कन्ट्रोल गर्न सकिन्छ, त्यो ठुलो कुरा भएन। केही समय अगाडि मैले झन्डै 8-10 वर्ष अगाडि मैले कुराकानी जनकपुरका बासिन्दाहरूसँग व्यापारीहरूसँग 12 वर्षको व्यापारीसँग कुराकानी गर्दाखेरि जुन मधेस आन्दोलन भयो त्यसपछि पहाडी समुदाय त्रसित भएर त्यहाँ अनेत छोडेर अनेत्र गए होइन, उहाँहरूको एउटा गुनासो के थियो भने गुनासो भन्दाखेरि उहाँहरूलाई परेको मर्का चाहिँ उहाँले सेयर गर्नुहुन्थ्यो, व्यापारीहरूले जसले दोकानदारी किनमेल गर्न केमा छ किराना गर्नुहुन्छ सिमेन्टदेखि लिएर बेकरी हुन्छ इभन कस्मेटिक्सहरू बेच्नेहरूले, हाम्रो त देशमा त व्यापारै छैन, जनकपुरमा व्यापारै छैन, बिरगन्जमा व्यापारै छैन, किन भन्दाखेरि खरिद बिक्री गर्नको लागि जो चाहिँ समुदाय थियो त्यो नै यहाँ विस्थापित भइसक्नु भएको छ। अब अरू चाहिँ सबै 5 रुपियाँ सस्तो भयो भने चाहिँ बोर्डरमै जानुहुन्छ, हामी त के गर्ने, हामी त मर्ने र बाँच्ने अवस्था आइसक्यो भन्दै हुनुहुन्थ्यो, सायद अहिले पनि त्यस्तै यसलाई रिफ्लेक्ट भइरहेछ।
1: नै अहिले त्यो प्रक्रिया अहिले घटेको छ दाइ, किनकि मान्छेहरू अभ्यस्त हुन थाल्नु भएको छ होइन, केही यही नै धेरै किनमेलहरू यही नै गर्ने,
0: मतलब त्यो समुदायले चाहिँ अब खुसी साथ आफ्नै देशमा चाहिँ खरिद बिक्री गरे मतलब खरिद गरेको छ, व्यापार गर्नेले व्यापार गरेका छन्, कन्ज्युमर्सहरूले चाहिँ त्यहीँ नै किनमेल गरेको छन् भन्दा राम्रो कुरा हो नि होइन त, अर्थ चलायमान भयो नि। ओके, गुड न्युज दिनुभयो, थ्याङ्क यू सो मच तपाईँलाई, र सरकारले गरेका राम्रा कामहरू पनि त गर्नु पर्यो नि, सिर्फ आवाज उठाउनु सही छ तर काम गर्न चाहिँ गाह्रै पर्छ होइन, गर्दाखेरि पोजिटिभ रिजल्ट आएछ। अरू कुरा केही छ तपाईँको तर्फबाट?
1: अब अरू त समग्रमा अब यो चाहिँ चाडपर्वको माहौल अब सुरु भएको छ, मान्छेहरूमा चाहिँ एक किसिमको किनमेल गर्नेदेखि लिएर अलिक बढी चाहिँ यो श्रममा चाहिँ अलिकति बढी समय खर्चिन थालेका छन्, किनकि चाडपर्वका मनाउनका निमित्त जुन चाहिँ आर्थिक अलिकति जोगो गर्नुपर्ने अवस्था सिर्जना हुन्छ होइन, हरेक परिवार चाहिँ खुसी चाहन्छ, त्यो खुसी सार्नका निमित्त पनि उनीहरूले अलिकति अलि बढी समय चाहिँ आफ्नो श्रममा प्रयोग गर्छन्, त्यो अलिकति चाहिँ श्रम गर्ने यो यो यो चाहिँ मौसम पनि यो क्षेत्रका लागि रहन्छ दाइ, अहिले त्यस कारण अलिकति मान्छेहरू चाहिँ यो नाकाबाट अहिले पनि एक डेढ महिनाको लागि कमाइका लागि भए पनि दसैँ तिहार मनाउनका लागि भए पनि भारत जानुपर्छ, अलिकति रोजीरोटीको लागि परिवारसँग मिलेर चाहिँ मिठो मसिना खाने यो अलिकति चाहिँ राम्रो कपडाहरू लगाउने होइन, अलिक परिवारको खुसीका लागि पनि उनीहरू चाहिँ आर्थिक अवस्था कमजोर भएका मानिसहरू भारत जाने क्रम चाहिँ अहिले पनि विद्यमान कायमै रहेको छ, तथापि अब कतिपय चाहिँ अलि अगाडि गएका मानिसहरू चाहिँ फर्किने क्रम पनि सुरु भएको छ, एक किसिमले चाहिँ अलि बढी चाहिँ चलायमान जस्तो देखिन्छ दाइ।
0: ओके, राम्रो खबर सुनाउनु भयो, थ्याङ्क यू सो मच यहाँलाई, भन्दै अब तपाईँसँग बिदा लिने बेला भयो, अझै पनि केही छ कि एउटा दुईवटा कुरा नभए म बिदा लिइहाल्छु, केही छ मलाई सुन्नुभयो? ओके, ल त यस्ता गुड न्युजहरू ल्याउँदै गर्नुहोला भन्दै मैले बिदा लिएँ, थ्याङ्क यू सो मच दिल केसीजी नेपालगञ्जबाट रिपोर्ट गर्दै। अब एउटा गीत सुनाऊ, मैले यो गीत लगाउन चाहिँ 2-3 गीत पछि थियो तर अगाडि लगाएँ, किनभने एकजना मेरो मित्र हुनुहुन्छ उहाँलाई यो गीत रामबर गुरुङ साह्रै मनपर्छ, ओके यो गीत उहाँलाई सम्झना गर्दै बेलायतमा हुनुहुन्छ उहाँलाई सुनाऊ है यो गीत, मैले नाम भनिनँ उहाँको, मलाई गीत सुनाऊ।

0: Sabia d'ahí. Sangit, amb el grun, suarpni amb el grun, o yugit, amb el tracon nam, li atien amb allà, li alpi grun, la presa grun, la casa de man, pani amb el grun, que hi git, me deme jo, pani par de ser, me li sonai, que no n'hi ha, l'ord, pani thio, li passari, qui m'ha passi, que thio, agadi l'edi, me li, sa grun, ta mai, li ben enjoy, que no bo, pani, aba, a mi, que hi jan, que li, te speci, a zi, gosami, que s'ha tarfajon, i ara, l'antra parte, di, tra, li, l'ama, bo, li, rac, me parla, rade, di, que, paxi, que thio, ban, parsa, i lai, que, anni, jan, que li, a zi, ku, jan, que li, me, ki, que s'ha, me li, te, s'ha, का घटनाक्रमहरू पुराना नयाँ कुराहरू गरे विश्वको इतिहासका पुराना घटनाक्रमहरूमा सबभन्दा पहिला आजको दिन 18 अगस्त 2026 संसारमा कहाँ कहाँ के भएछन् त्यो पनि हेरिहालौँ न त कहिलेकाहीँ पुरानो कुरालाई मात्रै किन नयाँ कुरा पनि आजको दिन कहाँ कहाँ के भए तपाईँले रेडियो टेलिभिजन खोल्न पाउनु भएको छैन हेर्नु पाएको छैन भने विश्वका चर्चामा रहेका केही महत्त्वपूर्ण घटनाहरू सुनाऊ यहाँलाई आजको दिन है 18 अगस्त 2026 चीन दक्षिण कोरियाको कूटनीतिक सम्बन्धको बारेमा जानकारी राखौँ. चीनका विदेश मन्त्री वाङ यी अगस्त 19 र 20 दक्षिण कोरियाको भ्रमण गर्दैछन्. 5 वर्षपछि हुन लागेको यो भ्रमणमा दुई देशबीचको सम्बन्ध कोरियाली प्रायद्वीप तथा क्षेत्रीय मुद्दाबारे छलफल हुने अपेक्षा गरिएको छ. सुधारु विभिन्न पत्र पत्रिकालाई अथवा रुट को मैले समाचार राखेँ भने चीनमा जियाङ जमिनको जन्मशताब्दीको स्मरण पनि गरिँदै चिनिया राष्ट्रपति सी जिङपिङले पूर्व राष्ट्रपति जियाङ जमिनको जन्मको 100 वर्षगाँठ सम्बन्धी कार्यक्रममा सम्बोधन गरेका छन्. सीले चीनले आगामी समयमा ठूला चुनौती र जोखिमको सामना गर्न तयार रहनुपर्ने बताएका छन्. श्रोताहरू टाइपे टाइम्स लेख्दछ यसलाई. युरोपमा डडेलको समस्या अझै पनि जारी छ. सुधारु फ्रान्स बेल्जियम ग्रिस स्पेन लगायत युरोपका विभिन्न क्षेत्रमा भीषण डडेलको कारण ठूलो क्षति भएको छ. ग्रिसको सालमेसमा डडेलको कारण 2 जनाको मृत्यु भएको छ भने बेल्जियममा पनि ठूलो वन डडेलो यानि कि वाइल्ड फायरले डडेलो नियन्त्रण गर्न अन्तर्राष्ट्रिय सहयोग परिचालन गरिएको छ. द गार्जियन लेख्छ यसलाई. अब अस्ट्रेलियामा बाढी तथा खराब मौसमको चेतावनी पनि आएको जानकारी राखौँ. द गार्जियनले लेख्छ उत्तरी भिक्टोरियामा केही क्षेत्रमा भारी वर्षापछि बाढीको चेतावनी जारी गरेको छ. यसैबीच अस्ट्रेलियाली राजनीतिमा जुवा विज्ञापन सुधार र एनडिआइएस कानुन सम्बन्धी महत्त्वपूर्ण सहमति पनि भएका छन् भन्ने समाचार द गार्जियनबाट. धेरै नेपाली हुनुहुन्छ एफेक्ट गर्छ कुनै न कुनै रूपमा. विश्व राजनीतिमा अमेरिका युक्रेन सम्बन्धी पनि चर्चा छ. युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीचको आगामी भेटलाई लिएर अन्तर्राष्ट्रिय ध्यान केन्द्रित भएको छ. श्रोताहरू युट्युबबाट लिएँ मैले यो त आजको दिनमा विश्व यानि कि चारैतिर चर्चा भएको विषय र इभेन्टको कुरा गरेँ. आजको दिन धेरै वर्ष अगाडि अघि नै मैले भनेको कुरालाई फेरि दोहोऱ्याउँ. 2008 पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेको दिन हो. 2008 भने अन्य कुराहरू के छन् त विगतका कुरा एउटा दिएर राखौँ त. आजको दिन तर विगतका घटना विश्व इतिहासमा भएका महत्त्वपूर्ण घटना यहाँले सुन्न चाहनुहुन्छ भने अमेरिकामा महिलालाई मतदानको अधिकार दिएको प्रथम पटक आजै हो 1920 स्वतार 1920 ईस्वी सम्बतमा अमेरिकी संविधानको 1900 संशोधन अनुमोदन भयो जसले अमेरिकी महिलालाई मतदान गर्ने संवैधानिक अधिकार सुनिश्चित गरेको रहेछ. 1920 मात्रै हो श्रोताहरू. ओके झन्डै कति वर्ष 1920 भन्दाखेरि 80 वर्ष थियो र झन्डै 106 वर्ष पो भएको रहेछ. र मङ्गल ग्रहको उपग्रह फोबोस पत्ता लगाएको आजै हो. तर 1877 अमेरिकी खगोलशास्त्री आसाफ हलले मङ्गल ग्रहको एउटा उपग्रह फोबोस पत्ता लगाएका रहेछन्. आजको दिन केही दिनपछि उनले अर्को उपग्रह डिमोस पनि पत्ता लगाए. तर मङ्गल ग्रहकै उपग्रह यानि कि स्याटेलाइट द हार्डेस्ट डे पनि भनिन्छ श्रोताहरू आजको दिनलाई. तर 1940 श्रोताहरू ब्याटल अफ ब्रिटेन तपाईँलाई याद छ होला. सानो सानो हुँदाखेरि कमिक पढ्नु भएको थियो होला तपाईँले. द्वितीय विश्वयुद्धको ब्याटल अफ ब्रिटेन अन्तर्गत 18 अगस्तमा हवाई युद्ध भयो. त्यस समयमा यो इतिहासको सबैभन्दा ठुलो हवाई भिडन्त मध्ये एक थियो. विकिपिडियाबाट लिएँ मैले. थुप्रै इभेन्टहरू छन् आजलाई यति गर्नु कि कसो महत्त्वपूर्ण कुराहरू मैले राखिसकेको छु भने इन्डोनेसियामा आजको दिन 2005 10 करोड मानिसलाई प्रभावित गरेको रहेछ. किनभने विद्युत आपूर्तिमा कटौती भएको रहेछ. इन्डोनेसियामा विद्युत अवरोध भएको कारणले कटौती भन्दा पनि अवरोध भन्दा ठिक होला. जावा बाली क्षेत्रमा भएको ठुलो विद्युत अवरोधले करिब 10 करोड मानिसलाई प्रभावित गरेको रहेछ. सुधारु पुरानो कुरा. अर्कै समय पाएको थिएँ र मैले यहाँलाई जानकारी राखेँ भने अब आजको यो बसाइमा तपाईँहरूलाई समीक्षा राखिहालौँ। समीक्षा अब प्रस्तुत गरौँ। समीक्षा न्युज टिमका सदस्यले प्रस्तुत गर्नुहुन्छ, सायद हारतिन लम्सालजी हुनुहुन्छ जसलाई मलाई यो समीक्षा प्रस्तुत गरौँ र जाँदा जाँदै एउटा मिठो गीत राखिहाल्छु। आरती लम्सालको आजको समीक्षा प्रस्तुत छ।
1: नमस्कार, आज मिति 2083 साल भदौ महिनाको 2 गते मङ्गलबार, तदनुसार अगस्ट 18 तारिक सन् 2026। पत्र पत्रिकाहरूको सङ्गालो दैनिक समीक्षामा स्वागत छ, म आरती लम्साल। समीक्षाको सुरुवात गरौँ नयाँ पत्रिका दैनिकबाट। नयाँ पत्रिका दैनिकले जलनको उपचार गर्ने विशिष्ट चिकित्सक देशभर 25 जना मात्रै शीर्षकमा अग्रपृष्ठमा खबर छापेको छ। दाहिनेपट्टि भने देब्रेपट्टि संसदीय इतिहासमै प्रधानमन्त्रीका नाममा पहिलो रुलिङ शीर्षकमा खबर छापेको छ। रुलिङबाटै खबर सुरु गरौँ। संसदको सर्वोच्चता र सरकारको संसदीय जवाफदेहितामाथि प्रश्न उठ्ने अवस्था आएपछि सभामुखले प्रयोग गरे रुलिङको अधिकार। संसदले जन्माएको प्रधानमन्त्री सदनप्रति उत्तरदायी नहुँदा सभामुखले रुलिङ गर्नुपर्ने अवस्था आउनु चिन्ताजनक रहेको संसदीय मामिलाका जानकारको भनाई। पटक पटकको आग्रह बेवास्ता गरिसकेपछि सभामुखले हिजो रुलिङ गर्नुभएको थियो। यही विषयलाई खबरका रूपमा समेटिएको छ र संसदका पूर्व महासचिव सूर्य किरण गुरुङ भन्नुहुन्छ, रुलिङले संसदीय गरिमा बढाउँछ, प्रधानमन्त्रीलाई प्रश्नोत्तरका लागि पनि रुलिङ भएको छ, भदौ 10 गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुनेछ र रुलिङ कार्यान्वयन नभए के हुन्छ भन्ने हामीमा प्रश्न एउटा उब्जिएको छ, जनमानसमा उब्जिएको एउटा प्रश्न हो। रुलिङ कार्यान्वयन भएन भने सभामुखको रुलिङ नै ठुलो नैतिक प्रश्न हो। सभामुखले पटक पटक ताकेता गरिसकेपछि बल्ल रुलिङ गर्नुभएको हो, रुलिङ नैतिक प्रश्न मानिन्छ र संसद सचिवालयका अनुसार रुलिङ अवज्ञा गरे प्रधानमन्त्रीको नाममा सदनमा खेद प्रस्ताव पारित गर्ने विकल्प हुन्छ र संसदले विशेष अधिकार हननको प्रस्ताव पनि पारित गर्न सक्छ अनि अर्को अविश्वासको प्रस्ताव पनि ल्याउन सकिन्छ र जवाफ नदिएको खण्डमा आम नागरिक र संसदले दबाब सिर्जना गर्छ, सत्तारूढ दलले पनि आफ्नो प्रक्रिया अघि बढाउन सक्छ। रुलिङ कार्यान्वयन नहुँदा के हुन्छ भनेर नयाँ पत्रिका दैनिकले छापेको छ र जलनको उपचारको विषयमा कुरा गरौँ। जलनको उपचार गर्ने विशिष्ट चिकित्सक देशभर 25 जना मात्रै शीर्षकमा खबर छापेको छ। 20% भन्दा धेरै जलन भएकालाई अनिवार्य आइसियूमा राखेर प्लास्टिक सर्जनले गर्नुपर्छ उपचार, तर देशभरमै 8 बाहेक अस्पतालमा प्राथमिक उपचारबारे तालिम प्राप्त नर्स लगायत जनशक्तिको मात्रै भर भनेर खबर छापिएको छ। किर्तिपुर वन अस्पतालका प्लास्टिक सर्जन डाक्टर विशाल कार्की भन्छन्, जलनको उपचार जतिसक्दो छिटो गर्नुपर्छ तर दुर्गमदेखि पनि काठमाडौँ नै ल्याउनु पर्ने अवस्था छ। देशभरि नै उपचार सहज बनाउने हो भने धेरै बिरामीको ज्यान जोगाउन सकिन्थ्यो, बचाउन सकिने कैयौँ बिरामीको उपचारमा ढिलाइ हुँदा ज्यान गएको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी भन्छन्, 7 प्रदेशका 7 अस्पतालमा जलन वार्ड छन् तर सबैमा छुट्टै किसिमको जनशक्ति राखिएको छैन। जलनका घटना कम नगरुन्जेलसम्म अस्पतालले मात्रै उपचार गरेर हुँदैन। जलन आफैमा जोखिमपूर्ण विषय हो तर सधैँ उपचार बलियो हुन्छ भन्ने छैन। त्यसै गरी जलन भएकालाई अस्पताल पुर्याउनु अघि के ध्यान दिने भन्ने कुरा पनि यहाँ उल्लेख गरिएको छ। प्लास्टिक सर्जन किर्तिपुर वन अस्पतालका डाक्टर किरण नकर्मी भन्नुहुन्छ, जलनको प्राथमिक उपचार भनेको पोलेको ठाउँमा 1/2 घन्टासम्म बग्नी पानी लगाएर पखाल्नु हो। नेपालमा जलनको घटना नै बढी छ, जलन भएपछि तत्काल उपचार पाउनु असम्भव छ। यस्तो अवस्थामा जनचेतना बढाउनु उपयुक्त हुने किर्तिपुर अस्पतालका प्लास्टिक सर्जन डाक्टर किरण नकर्मी बताउँछन्। अधिकांशलाई प्राथमिक तथा पुनर्जलीय उपचारबारे थाहा नहुँदा अस्पतालसम्म पुर्याउँदा बिरामीलाई धेरै असर गरिसकेको हुने उनको अनुभव छ। उपत्यका बाहिरका जिल्लाबाट बिरामीलाई काठमाडौँ ल्याउँदासम्म समय लाग्छ, त्यसैले प्राथमिक तथा पुनर्जलीय उपचार अत्यावश्यक हुन्छ। तर यी सामान्य उपचार पनि नहुँदा जलनको घाउ गहिरो बन्छ जसले अङ्गभङ्गको अवस्था निम्त्याउँछ। उनले भने जलनको प्राथमिक उपचार भनेको पोलेको ठाउँमा 1/2 घन्टासम्म बग्ने पानी लगाएर पखाल्नु हो, यसले जलनमा गहिरो घाउ हुनबाट जोगाउँछ। यसो गर्दा बिना शल्यक्रिया समेत उपचार सम्भव हुन सक्छ, त्यसैले पुनर्जलीय उपचार अनिवार्य दिनुपर्छ। पुनर्जलीय उपचार नपाएर बाटोमै मृत्यु भएका कैयौँ घटना छन्। कोही बिरामीमा भने प्राथमिक उपचार प्रभावकारी नहुन पनि सक्छ। नयाँ पत्रिका दैनिकले समेटेको खबर प्रस्तुत गरे। अब कान्तिपुर दैनिक। कान्तिपुर दैनिकले प्रधानमन्त्री निरन्तर अनुपस्थित भएपछि संसद आउन सभामुखले मिति तोके शीर्षकमा खबर छापेको छ, जय सिंह महराको बाइलाइनमा। त्यसै गरी एमसिसीको म्याथ थप्ने प्रस्ताव 3 महिनादेखि अर्थमै रोकियो शीर्षकमा पनि खबर छापेको छ, अनिल गिरीको बाइलाइनमा। मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल एमसिएले अमेरिकी सहयोगमा सञ्चालित मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसी परियोजनाको 1 वर्ष म्याथ थप गर्न अनुरोध सहित पठाएको प्रस्ताव 3 महिनादेखि अर्थ मन्त्रालयमै थन्किएको छ। एमसीए नेपाल अमेरिकी सहयोगमा सञ्चालित एमसीसी परियोजना कार्यान्वयन निकाय हो। अर्थले आवश्यक निर्णय नलिएका कारण उक्त प्रस्ताव अमेरिकाको वासिङटन डिसी स्थित एमसीसी मुख्यालयसम्म अझै पुगेको छैन। एमसीए नेपालले गत जेठको मध्यतिरै मन्त्रालयमा पत्र पठाउँदै 74 करोड 70 लाख डलरको आयोजनाको एक वर्ष म्याद थपका लागि औपचारिक रूपमा एमसीसी मुख्यालयसँग समन्वय गरिदिन आग्रह गरेको थियो। आयोजना अन्तर्गत 315 किलोमिटर लामो प्रसारण लाइन र सड़क स्तरोन्नतिका परियोजना छन्। अर्थ मन्त्रालयका एक वरिष्ठ अधिकारीले एमसीए नेपालका तर्फबाट पत्र प्राप्त भएको पुष्टि गर्दै त्यसलाई अहिलेसम्म एमसीसी मुख्यालय नपठाइएको बताए। यो विषय अझै छलफलकै क्रममा छ। ती अधिकारीले भने तर उनले प्रस्ताव किन रोकिएको हो वा कहिले पठाइनेछ भन्ने बारे खुलाउन चाहेनन्। एमसीसीको म्याद थप्ने प्रस्ताव 3 महिनादेखि अर्थमै रोकियो शीर्षकमा कान्तिपुर दैनिकले खबर छापेको छ। कान्तिपुरले नै शब्दमा बाँचिरहेका जनकवि शीर्षकमा खबर छापेको छ। हिमेशको बाइलाइनमा छापिएको छ। यो कविता गीत र नाटकसँगै नेपाल भाषा संरक्षणको आन्दोलनमा सक्रिय थिए दुर्गालाल श्रेष्ठ। उनको निधनसँगै नेपाल भाषा साहित्यको एउटा युगकै अन्त्य। जनकवि दुर्गालाल श्रेष्ठ साथीभाइसँगको भेटघाटमा प्राय एउटा सम्झना दोहोऱ्याएर सुनाउन चाहन्थे। त्यसमा उनलाई गर्व पनि थियो। उनी भर्खर 11 वर्षका मात्र थिए। नेपाल भाषामा एउटा नाटक लेखेछन् र त्यसलाई निर्देशन गरेर आफैले खेलेका पनि रहेछन्। त्यति बेला टोल टोलमा नाटक प्रदर्शन गर्ने चलन थियो। उनको यही सम्झनालाई मात्रै आधार मान्दा 8 दशकभन्दा बढी समय उनले साहित्य सृजनामा बिताए। आधुनिक नेपाल भाषा साहित्यमा समेत सबैभन्दा लोकप्रिय यिनै कविको आइतबार राति निधन भएको छ। नाटक लेखनबाटै साहित्य क्षेत्रमा लागेका श्रेष्ठको नेपाल सम्बन्ध 1075 धर्मोदयमा एउटा कविता छापिएको थियो। त्यसको शीर्षक थियो सान्त्वना। पछि उनको परिचय कविकै रूपमा बढी भयो। भलै गीतकार नाटककार र अनुवादक सबै हुन् उनी। उनको साहित्यिक यात्रालाई नजिकबाट हेर्ने मौका पाएका निबन्धकार रमेश काजी स्थापितका अनुसार श्रेष्ठका कविताको सबैभन्दा ठूलो विशेषता भन्नु नै ती गीत जस्तै हुनु हो। उनका जति कविता छन् ती सबै लय राखेर गीत गाउन सकिने खालका छन्। त्यसर्थमा उनका कविता गेयात्मक नै रहे। उनको पहिलो कृति चिनियाम किसिचा बाल कविता संग्रह हो। यो नेपाल भाषामा अहिलेसम्म निस्केका कृतिमध्ये सबैभन्दा धेरै बिक्री भएकामा पर्छ। जनकवि श्रेष्ठका 1 दर्जनभन्दा बढी कविता संग्रह निस्केका छन्। उनको गीत संग्रहका नामबाट पनि पुस्तक प्रकाशनमा छन्। अधिकांश गीत राष्ट्रियता देशभक्तिसँगै भाषा र जातिको उत्थानमा केन्द्रित छन्। नेपाली भाषामा पनि उनले धेरै गीत लेखेका छन्। त्यसमध्ये फुलको आँखामा फुलै संसार सबैभन्दा चर्चितमा पर्छ। उनको नाटक सम्बन्धी अलग्गै कृति पनि निस्केको छ। शब्दमा बाँचिरहेका जनकवि शीर्षकमा यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ। अब नागरिक दैनिकले चरम ढिलासुस्तीका 3 नमुना पुल शीर्षकमा खबर छापेको छ। मदन ठाकुरको बाइलाइनमा 2066 सालमा शिलान्यास भएको बढरवा स्थित बागमती नदी पुल, 2071 असार 29 गते शिलान्यास भएको टिकुलिया घाट स्थित लालबकैया नदी पुल र 2073 साल असार 28 गते ठेक्का सम्झौता भएको गङ्गा पिपरा पुल अधुरै छन्। अधुरा पुलहरूको विषय समेटिएको छ। अर्को खबर छ काङ्ग्रेस महाधिवेशन असोजमै शीर्षकमा। नेपाली काङ्ग्रेसले पार्टीको 15 महाधिवेशन असोज 16-19 हुने दोहोऱ्याएको छ। एक सातादेखि जारी केन्द्रीय समितिको बैठकमा हिजो सभापति गगन थापाले संवैधानिक व्यवस्था अनुसार पनि महाधिवेशन मिति सार्न नमिल्ने र नसर्ने बताएका हुन्। विशेष महाधिवेशनमा सहभागी नभएको पक्षले राजधानीमा गरेको भेलाको निर्णय अर्थ र औचित्य नभएको जिकिर गर्दै थापाले पार्टीका नेता र कार्यकर्तालाई अलमल नगरी वडा अधिवेशनमा लाग्न आग्रह गरे। रासोपामा एकल नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीभित्र कुनै पनि प्रकारको गुट उपगुट नरहेको दावी गरेका छन्। पार्टीभित्र भने सभापति लामिछाने र प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता पालेन्द्र शाहबीच 2 स्पष्ट धार देखिएको छ। केन्द्रीय कार्यालय वनस्थलीमा हिजो आयोजित कार्यक्रममा लामिछानेले पार्टीमा गुट उपगुटको कुरा गरे। त्यो मनोरञ्जन मात्रै हुने टिप्पणी गरे। पार्टी एकल नेतृत्व र 1 घण्टीको अवधारणामा अघि बढेको लामिछानेले बताए। काङ्ग्रेस महाधिवेशन असोजमै, रासोपामा एकल नेतृत्व शीर्षकमा यी दुई खबर नागरिक दैनिकले छापेको छ। अब गोर्खापत्र दैनिकले प्रधानमन्त्रीसँग प्रश्नोत्तर भदौ 10 गते शीर्षकमा खबर छापेको छ भने ठूलो तस्विर छापेको छ। करिब आधा पेजको छ तस्विर। बीचमा राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार भारतका स्थल सेनाध्यक्ष धीर सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नुहुँदै भनेर राष्ट्रपति कार्यालयले उपलब्ध गराएको यो तस्विर छापिएको छ। भारतका स्थल सेनाध्यक्ष नेपाल भ्रमणमा हुनुहुन्छ। उहाँलाई हिजो मानार्थ महारथीको दर्जा प्रदान गरिएको छ भने उहाँले आज प्रधानमन्त्री बालेन्द्र शाहलाई भेट्ने कार्यतालिका छ। गोर्खापत्र दैनिकले नै सबै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा शीर्षकमा खबर छापेको छ। हुलाक सेवालाई आधुनिक प्रविधि मैत्री र नागरिक मैत्री बनाउने सरकारको जुन अभियान छ त्यो अभियान अन्तर्गत सरकारी कुरियर सेवा 77 जिल्लामै पुगेको भनेर यो खबर छापिएको छ। सरकारी कागजात लाइसेन्स लगायतका कागजातहरू अब हुलाक सेवा मार्फतै घर घरमा पुग्ने सरकारले भन्दै गर्दा त्यो 77 जिल्लामै पुग्न सफल भएको छ। अर्को खबर छ आकस्मिक उपचार घर घरमै बिरामी अस्पताल धाउनु पर्दैन चिकित्सक नै घरमा आइपुग्छन् शीर्षकमा सरोज ढुङ्गेलको बाइलाइनको यो खबर गोर्खापत्रले नै छापेको छ। कुनै पनि समयमा अचानक स्वास्थ्य अवस्था बिग्रियो घरमा वृद्ध वृद्ध हुनुहुन्छ वा बिरामीलाई अस्पतालसम्म लैजानै नसक्ने अवस्था आयो भने अब एम्बुलेन्स खोज्दै भौतारी रहनु नपर्ने भएको छ। फोन गरेको 15 मिनटभित्र ललितपुर महानगरपालिकाले चिकित्सक र प्यारामेडिक सहितको एम्बुलेन्स बिरामीको घरमै पुर्याउने व्यवस्था सुरु गरेको छ। एम्बुलेन्स मात्र होइन त्यसमा चिकित्सक नर्स तथा अन्य प्यारामेडिक्स आकस्मिक औषधि अक्सिजन र आवश्यक उपकरण समेत हुनेछन्। घरमै पुगेपछि बिरामीको अवस्था हेरेर प्रारम्भिक रूपमा आपतकालीन उपचार गरिनेछ र अस्पताल लैजानुपर्ने भए बिरामीको इच्छा अनुसार उपत्यकाका जुनसुकै अस्पतालसम्म पुर्याइनेछ। महानगरपालिकाले सुरु गरेको यो सेवा सामान्य एम्बुलेन्स सेवा भन्दा फरक छ। यसको उद्देश्य बिरामीलाई अस्पतालसम्म पुर्याउनु मात्र होइन अस्पताल पुग्नु अघि नै आवश्यक आकस्मिक उपचार सुरु गर्नुपर्ने हो। आकस्मिक उपचार घर घरमै शीर्षकमा यो खबर आजको गोर्खापत्र दैनिकले छापेको छ। अन्त्यमा कारोबार दैनिकले अब खुला रूपमा खाद्य वस्तु बिक्रीमा प्रतिबन्ध शीर्षकमा खबर छापेको छ। सरस्वती ढकालको बाइलाइनमा सरकारले खाद्य वस्तुको खुला बिक्री वितरणमा प्रतिबन्ध लगाउने भएको छ। बजारमा दाल चामल गिलागुडी जस्ता खाद्य वस्तु खुला रूपमा बिक्री भइरहेकोमा सरकारले आगामी दिनमा खुला बिक्रीमा रोक लगाउनु भएको हो। यो नीतिको विशेषता के छ भने गुणस्तर निर्धारण परीक्षण प्याकेजिङ र लेबलिङ गरेर बिक्री गर्नुपर्नेछ। उत्पादन मिति उपभोग अवधि अधिकतम खुद्रा मूल्य लगायतका विवरण स्पष्ट खुलाउनु पर्नेछ। जथाभावी आयातमा प्रतिबन्ध लगाइएको छ। बजार स्थल वा नाकाबाट आयातित सामग्रीको नियमित रूपमा नमुना सङ्कलन गरिनेछ र प्रयोगशाला र क्वारेन्टिन चेक जाँचको विस्तार तथा स्तरोन्नति गरिनेछ। अब खुला रूपमा खाद्य वस्तु बिक्रीमा प्रतिबन्ध शीर्षकमा यो खबर आजको कारोबार दैनिकले छापेको छ। हवस् त पत्र पत्रिकाहरूको सङ्गालो दैनिक समीक्षा आजलाई यति नै। मलाई पनि बिदा दिनुहोस्। नमस्कार।
0: हजुर आरती लम्सालजीलाई धन्यवाद छ भन्नु पर्यो। अब जहाँ जाँदा एउटा गीत सुनौ तर केही इम्पोर्टेन्ट छ इन्फर्मेसन पनि दिइहालौँ म तपाईँहरूलाई। ओके सबभन्दा पहिला नेपालकै कुरा राखौँ है त सरकारले ल्याएको करदाता प्रोत्साहन उपहारको सिस्टमका विजेताहरूको घोषणा गरेको रहेछ। मैले भर्खरै देखेँ यो समाचार अनलाइन खबर लेख्दैछ। 16-31 साउनसम्म सामान खरिद गरेका करदातामध्ये 10 लाख विजेता तुलपुडा सैनी रहेको आन्तरिक राजस्व विभागले जनाएको छ। तुलपुडा सैनीजीलाई सबभन्दा पहिला त बधाई छ 10 लाख विजेता बन्नुभएको रहेछ। कसैले उहाँलाई चिन्नुहुन्छ भने जानकारी दिनुहोला। हुन त खबर गयो होला तर पनि कुरा के छ भने सोमबार सरकारले खोलेको करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताको नाम सार्वजनिक भयो र तुलपुरा सैनी रहेको 10 लाख विजेता चाहिँ राजस्व विभागले जनाएको छ भने 1 लाख विजेता करदाताहरू 16 जना छन्। विभागका अनुसार यसरी 1 लाख पुरस्कार जित्नेमा योगेश विश्वकर्मा दिनेश तामाङ अस्क्रिना राणा भगवती सापकोटा रहिम मोहम्मद हवारी मोहम्मद पौडेल विजेता बनेका छन्। महेश कुमार पौडेल विजेता बनेका छन्। यसै गरी राजेन्द्र थापा कमला तामाङ शिवनारायण बहदी मिस्त्री चुडामणि दनाई रमेश शाह कानु मनीष गौतम घनश्याम तिवारी राकेश कुमार सिंह विकास गुरुङ र चक्रबहादुर शाही 1 लाख विजेता बनेका छन्। बधाई छ यहाँलाई। विभागका अनुसार विजेता उपभोक्ताले पुरस्कार दावी नजिकको आन्तरिक राजस्व कार्यालयमा गर्न सक्नेछन्। उनीहरूका लागि दावी गर्ने अन्तिम मिति 16 भदौसम्म तोकिएको छ। आज 2 भयो 16-14 दिन बाँकी छ। क्लेम गरिहाल्नुहोस् नभए फेरि यो चाहिँ गुम्ला तपाईँहरू ज जसले चाहिँ यो चाहिँ विशेष गरी तपाईँहरूले करदाताहरूले चाहिँ किन्नुभयो आफ्नो फ्याट नम्बर र चाहिँ भनौँ न आफ्नो प्यान नम्बर दिएर किन्नुभयो तपाईँहरूले तपाईँको नाम दर्ता भयो र लक्की ड्रमा तपाईँ जित्नुभयो। ओके अर्को समाचार पनि राखिहालौँ। भूकम्प आयो कोलम्बियामा तर क्षतिग्रस्त कोलम्बियामा सकिरहेको आकस्मिक भ्रमण भयो। 10 विद्यालय पुनर्निर्माण गर्ने प्रतिबद्धता उहाँले जनाउनु भएको छ। समाचार यस्तो छ सकिराले भनेकी छिन् कि जबसम्म प्रत्येक कोलम्बियन सामान्य जीवनमा फर्कन सक्दैनन् र सबै बालबालिका आफ्ना विद्यालय फर्किन सक्दैनन् तबसम्म हाम्रो प्रयास जारी रहनेछ अल्पत त्यसै हामी छोड्दैनौँ। द कोलम्बियाकी पप स्टार सकिराले हालै गएको विनाशकारी भूकम्पबाट अति प्रभावित आफ्नो देशको एक दुर्गम क्षेत्रमा पुगेर कम्तीमा 10 विद्यालय पुनर्निर्माण गर्ने घोषणा गरेकी छिन्। साथै एक स्थानीय विद्यालयको जीर्णद्वारमा पनि उनले आर्थिक सहयोग गरेकी छिन्। पश्चिम कोलम्बियामा गएको भूकम्पका कारण सयौंको ज्यान जानुका साथै हजारौं शैक्षिक संस्थाहरू प्रभावित भएका थिए। श्रोताहरू, सकिरा इन्टरनेसनल पर्फर्मर मात्रै होइन, सिङ्गर मात्रै होइन, एकदम भनौँ न अब समाजसेवी ह्युमेनिटेरियन हुनुहुँदो रहेछ, उहाँलाई पनि धन्यवाद भन्नुपर्छ। आजको वर्षा यति नै भयो श्रोताहरू। बिएबिएस गोर्खा रेडियोका विभिन्न सामग्रीहरूले सुन्नुभयो कुराकानीहरू। उहाँ पोखरामा गयौँ, त्यसपछि हामीले दिलकेसीको रिपोर्ट सुन्यौँ र अन्य कुराहरू गऱ्यौँ र एल्गोरिदमको बारेमा केही जानकारी मैले पनि पाएँ, तपाईँले पनि पाउनु भयो भन्ने आशा गरौँ। जाँदा जाँदै अरिजित सिंहको यो आवाज छ, यो गीत सुन्नुहोला। मलाई बिदा दिनुहोस्, फेरि भोलि भेटौँ। बाई, नमस्ते, हेभ अ ग्रेट डे, बाई।

0: Pilain Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्तश्रेष्ठले आर्थिक वर्ष 2082-83 नेपालले विद्युत निर्यातबाट 29.32 करोड आमदानी गरेको जानकारी दिनुभएको छ। आजको प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री श्रेष्ठ,
4: आर्थिक वर्ष 82-83 नेपालले भारत र बंगलादेशमा विद्युत निर्यात गरी 29.32 करोड 47 लाख रुपियाँ आमदानी गरेको तथ्य सही हो, तर विद्युत निर्यातलाई मात्र नेपालको ऊर्जा क्षेत्रको पूर्ण सफलता मान्न मिल्दैन। आर्थिक वर्ष 82-83 नेपालले करिब 10.55 करोड रुपियाँको विद्युत आयात समेत गरेको थियो। त्यसैले विद्युत निर्यात र स्वदेशी विद्युत आपूर्तिलाई एक अर्काको विरोधाभासका रूपमा नभई उत्पादन प्रसारण र वितरण प्रणालीका छुट्टा छुट्टै चुनौतीका रूपमा बुझ्न आवश्यक रहेको म निवेदन गर्दछु।
3: साहित्यकार कुमार नगरकोटीलाई प्रज्ञा प्रतिष्ठानको कुलपति नियुक्ति गरिएको विषयमा आपत्ति जनाउँदै सदनमा प्रश्न उठेको छ। एमाले सांसद भूमिका लिम्बुले प्रतिष्ठानमा पदाधिकारी र सदस्यको नियुक्ति अपारदर्शी तरिकाले भएको आरोप लगाउँदै नगरकोटीको व्यक्तिगत आचरण पनि ठिक नभएको टिप्पणी गर्नुभएको छ।
5: अहिले सरकारले महिला प्रतिको सोच दृष्टिकोण र सार्वजनिक भाषा शैलीमाथि नैतिक प्रश्न उठेको व्यक्तिलाई प्रज्ञा प्रतिष्ठानको कुलपति बनाउनु आफैमा गम्भीर नैतिक प्रश्न हो र यो यस सम्मानित सदनमा प्रतिनिधित्व गर्ने करिब 35% महिला माननीयजीहरू र सम्पूर्ण नेपालका आम नेपाली महिला प्रतिको पनि अपमान हो। यो कसैको निजी जीवनमाथिको प्रश्न अथवा टिप्पणी होइन सभा महोदय, तर सार्वजनिक पदमा पुग्ने व्यक्तिको महिला प्रतिको दृष्टिकोण र सार्वजनिक भाषा शैली नैतिक आचरणको मूल्याङ्कनको विषय हुनुपर्छ कि पर्दैन? त्यसैले मेरो प्रश्न सरकारलाई हो, कुलपति बन्न प्राज्ञिक मात्रै भएर पुग्ने हो कि नैतिक आचरण शुद्ध पनि हुनुपर्छ?
3: राजसभा सांसद ज्वाला संग्रौलाले विगतका 35 वर्षको शासनकै कारण गत भदौमा जेएनजी आन्दोलन भएको अभिव्यक्ति दिएपछि संसदमै हलचल मचिएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद संग्रौला,
6: यो सरकार यो देशलाई भ्रष्टाचार व्यतीत अनियमितता र गुण्डाराजको क्यान्सरबाट मुक्त गराउन चाहन्छ। सम्माननीय सभामुख महोदय, अस्ति भर्खर एकजना विद्वान मान्यजीले भन्दै हुनुहुन्थ्यो कि तपाईँहरूले सोक्नु भएन, अब हामी आउँछौँ र सरकार चलाउँछौँ। मलाई अचम्म लाग्यो र दुःख पनि लाग्यो सभामुख महोदय, उहाँहरूले नै नेतृत्व गरेको तत्कालीन सरकारले चलाएको गोलीबाट यही सिंहदरबार अगाडि ढलेको जेएनजीको रगत अझै राम्रोसँग सुकेको छैन। भदौ 23 र 24 गतेको जनविद्रोहमा मारिएका सन्तानका बुवा आमाहरू बरखी पारेर बसिरहनु भएको छ, उहाँहरूको शरीरबाट सेतो कपडा उत्रिएको छैन। कुन हिम्मतले फेरि यहाँ आउँछौ र तिनै जनतामाथि शासन गर्छौ भनेर उहाँले भनिरहनु भएको छ। बिरालो कालो होस् कि सेतो होस्, मुसा मार्न पर्यो। सभामुख महोदय, प्रधानमन्त्रीले कालो चस्मा लगाए नि सेतो चस्मा लगाए नि यो देश बनाइदिनु भएन भने पुगेन र सभामुख महोदय, त्यसकारण अब प्रश्न कालो चस्मा माथि होइन प्रतिपक्ष दलका माननीयज्यूहरूको कालो नियतमाथि हामीले प्रश्न गर्छौँ र जनताले प्रश्न गर्छन्।
3: संग्रौलाको अभिव्यक्तिपछि विपक्षी बेन्चका सांसदहरूले उठेर विरोध जनाएका थिए। त्यसपछि संग्रौलाको अभिव्यक्तिको टिप्पणी गर्दै सांसद साजिदा सिद्दिकीले प्रतिवाद गर्नुभएको छ।
7: एकातर्फबाट धम्क्याउने कार्य गर्नुहुन्छ, अर्कोतर्फबाट चिर्ने र मलहम लगाउनको लागि तयार हुनुहुन्छ, आफै भन्नुहुन्छ। आज गुण्डा राजका कुरा गर्दा गुण्डा राज कहाँ छन् भनेर तपाईँहरूले भन्नुपर्ने अवस्था आयो, किनभने सरकार तपाईँको छ, तपाईँको सरकार छ, गुण्डा राज त्यही छ। आज प्रतिपक्षले बोल्दा तपाईँले गुण्डा भनेर बयान गर्ने, आज देशको अवस्था कहाँ गइसकेको छ? आज प्रतिपक्ष देश र जनताको पक्षमा उभिएको छ, उभिन्छ, हाम्रो सास गए पनि उभिन्छ। हामी गोली खान तयार छौँ, तर सरकारका गलत कार्यमा हामीले समर्थन गर्दैनौँ। जेएनजी आन्दोलनका कुरा गर्दा अलिकति लाज पनि लाग्नुपर्छ। जेएनजी आन्दोलनका कुरा सँगसँगै सिराहामा तपाईँका प्रहरीले गोली ठोक्दा त्यसको जवाब सरकारले दिनुपर्छ।
3: मन्त्री सामान्य बिरामी हुँदा लाखौं खर्च गरेर हेलिकप्टर पठाइएको विषय संसदमै उठेको छ। आजको प्रतिनिधि सभा बैठकमा बोल्दै नेकपा सांसद वर्षमान पुन,
8: एकजना मन्त्रीज्यू भ्रमणमा जानुहुन्छ, रुगाखोकी लाग्छ, अनि हेलिकप्टर पठाइन्छ, रेस्क्यूमा काम हुँदैन, पुनस्थापनाको लागि काम हुँदैन, त्यहाँ पुर्याउने सामग्रीहरू पुग्दैनन् र उहाँलाई स्काई ट्रक, सेनाको स्काई ट्रक प्रयोग गरेर काठमाडौँ ल्याइन्छ र उहाँ के भयो भन्दा चाहिँ घरमा आराम गर्दै हुनुहुन्छ भनिन्छ। यस्तो गैर जिम्मेवार राज्य चल्न सक्छ सामान्य सभा महोदय? यस तर्फ पनि म सम्माननीय सभामुख महोदय मार्फत प्रधानमन्त्रीजीको ध्यान आकर्षण गराउँछु, आफ्ना मन्त्रीजीहरूलाई कन्ट्रोल गर्नुहोस्, नियन्त्रण गर्नुहोस् र चाहिँ अहिले चाहिँ विपदका स्थिति के भइरहेका छन् त्यसबारेमा काम गर्नुहोस्, मेरो अनुरोध छ।
3: काङ्ग्रेसको पात्री संगठन नेभी संघले रीता सिलिन्डर बोकेर सरकारको विरोध गरेको छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।

हजुर नमस्कार, बेबेस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गमको प्रतीक्षामा बस्ने तपाईँ सम्पूर्ण ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संचार

आनन्द सुधार कार्यक्रम स्वर्णिम संगमको बसाईको उठान मैले सञ्जीव प्रधानको स्वरमा रहेको एउटा बहुचर्चित गीतै भन्न चाहन्छु। गायक सञ्जीव प्रधानको साङ्गीतिक करियरको एउटा कोसे ढुङ्गा साबित गीत हो देउरालीको चौतारीमा सङ्गिनीले। यो गीत राखेँ मैले कार्यक्रम स्वर्णिम संगमको व्यवसायको उठानमा, र सञ्जीव प्रधान भने यतिखेर युएसतिर बस्नुहुन्छ। लागौँ अब आजको तिथिमिति कुरा गर्नुपर्दा, आज मिति विक्रम सम्म 2083 साल भदौ 2 गते षष्ठी तिथि मङ्गलबार, नेपाल सम्वत 1146 तदनुसार आज 18 अगस्त सन् 2026। र मौसमको कुरा गर्नुपर्दा श्रोताहरू, आज पनि अब यो भदौ महिना भएको हुनाले मौसममा कतै कतै बदलाव देखेको छ। वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ भने आज नेपालमा सूर्योदय बिहान 5:34 जाँदा भएको थियो भने सूर्यास्त चाहिँ भरै साँझ 6:39 जाँदा हुँदैछ। दिनहरू घट्ने क्रम निरन्तर जारी छ श्रोताहरू, दिन छोटिँदैछ र आज कल्की जयन्ती समेत परेको छ। हिजो नागपञ्चमी सँगसँगै अब नेपालमा भने चाडपर्वहरूको लर्को लागिसकेको छ श्रोताहरू, र यो जानकारी पश्चात एउटा गीतको पालो भइसकेको छ। यति बेला भने चाहिँ म यहाँहरूमा आज मैले सुरुमा एकताका निकै नै चर्चित गीत देउरालीको चौतारीमा सञ्जीव प्रधानको स्वरमा रहेको गीत राख्यो भने, यति बेला भने गायिका आस्था राउतको चर्चित गीत मध्येको एउटा गीत राख्न चाहन्छु, चौबन्दीमा पटुकी। अहिलेलाई भने यही गीत यहाँहरू माझमा

हजुर श्रोताहरू, आस्था राउतको यो गीत पश्चात बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गमको आजको बसाइको बारेमा जानकारी दिने बेला भइसकेको छ। र आदरणीय श्रोताहरू, आज मङ्गलबार, र मङ्गलबारको स्वर्णिम सङ्गम भनेको घर देश र परदेशलाई जोड्ने दिन, अर्थात् घर गाउँको हाल खबर रेडियो तरङ्ग मार्फत तपाईँसम्म पुर्याउने दिन हो कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङको माध्यमबाट। यसो भन्दै गर्दा श्रोताहरू, अहिले प्रविधिमय संसारमा रेडियो तरङ्गमै जोडिनुपर्छ भन्ने त होइन, भर पर्नुपर्छ भन्ने त होइन, कुरा गर्नको लागि अत्यन्तै सहज भएको छ प्रविधिले। तर पनि तपाईँका आफन्तजन, परिवारजन र साथी सङ्गीहरूसित रेडियो तरङ्गमा कुरा गर्दै गर्दा त्यो कुराकानी चाहिँ सीमित तपाईँले मात्र सुन्न सक्नुहुन्न, संसारभरि रेडियो सुनेर बस्ने श्रोताहरूले पनि सुन्न सक्नुहुनेछ। घर गाउँको हाल खबर उहाँहरूलाई पनि थाहा हुनेछ रेडियो तरङ्ग मार्फत। त्यही भएर पनि कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङ भनेको घर देश र परदेशको दूरी घटाउने हाम्रो उद्देश्य हो, परदेशमा हुने घर देशको तिर्खा मेटाउने उद्देश्य हो, अर्थात् परदेशमा हुनेहरूको घर देशको तिर्खा मेटाउने उद्देश्य हो हाम्रो। पारिवारिक सम्बन्धमा मात्र नभएर घर गाउँको साथी सङ्गीको बारेमा जानकारी पुर्याउने उद्देश्य र टाढा भएका मनहरूलाई नजिक ल्याउने उद्देश्य पनि हो कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङ। र आज पनि यो व्यवसायमा तपाईँ आदरणीय श्रोताहरूले नै दिनुभएका मोबाइल र टेलिफोन नम्बरमा म फोन डायल गर्नेछु र घर गाउँको हाल खबर नम्बर प्राप्त भएमा तपाईँसम्म पुर्याउनेछौँ र यहाँहरूले पक्कै पनि आफ्नो सहभागिता जनाउनु हुनेछ भन्दै अब नै म एउटा गीत राख्न चाहन्छु। यति बेला भने चाहिँ बेलायतमै रहेका गायक संजीव लामाले गाउनुभएको एउटा गीत राखिहाल्छु।

फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओजीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.in.

0: हजुर आदरणीय श्रोताहरू, यो सुमधुर गीत मैले यहाँहरूमा आजमा राखेँ आनी छोइङ डोल्माको स्वरमा, न्यू बज्राचार्यको सङ्गीत अनि गीतकार नेपाल भाषाको जनकवि अमर श्रेष्ठ भन्न चाहन्छु। दुई दिन अगाडि मात्र उहाँको निधन भएको छ। दुर्गालाल श्रेष्ठको रचना रहेको थियो र नेपाल भाषासहित नेपालीमा समेत गीत कविताहरू र अन्य विधामा समेत कलम चलाएका दुर्गालाल श्रेष्ठको चाहिँ 93 वर्षको उमेरमा आइतबार राति बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको छ र उहाँप्रति भावपूर्ण श्रद्धा सुमन पनि व्यक्त गर्न चाहन्छु र आज उहाँको अन्त्येष्टि पनि गरिएको छ र यति बेला भने वरिष्ठ समालोचक, चलचित्र निर्देशक, कवि पनि हुनुहुन्छ प्रकाश स्यामी दाई मेरो सम्पर्कमा हुन्छ। म प्रकाश दाईलाई कार्यक्रममा जोडिहाल्छु। प्रकाश दाई नमस्ते।
1: नमस्कार।
0: अब कहिलेकाहीँ कुराकानी रमाइलो भन्दा पनि दुःखको गर्नुपर्दा मन भारी त भइ नै हाल्छ दाई, र अब नेपाल भाषाको जनकवि दुर्गालाल श्रेष्ठको चाहिँ 93 वर्षको उमेरमा निधन भएको छ र उहाँको अन्त्येष्टि आजै गरिएको छ, शोभा भगतीमा गरेको
1: कर्णद्वीपमा।
0: हजुर, अनि अब दाई, अब उहाँको अन्त्येष्टि मा राज्यले के कस्तो उपस्थिति जनाए दाई, अलिकति यहीँबाट सुरु गरौँ, किनकि नेपाल भाषा भन्ने साथ अब यो काठमाडौँ उपत्यका होइन लगायत धेरै ठाउँमा नेपाल भाषाका भनौँ भाषा बोलिने जातिहरू पनि छन् र एउटा आफैमा पनि यो काठमाडौँ उपत्यका भाषा र संस्कृतिको लागि धनी हो र दुर्गालाल श्रेष्ठ जस्ता श्रष्टाको आज अन्त्येष्टि हुँदै गर्दा राज्यको उपस्थिति कस्तो रह्यो?
1: नेपाल भाषाको जनकवि दुर्गालाल श्रेष्ठलाई उहाँको इच्छाअनुसार वा उहाँको पारिवारिक चलचलाअनुसार त्यो नेपाल भाषा मङ्का खलामा उहाँको श्रद्धाञ्जली कार्यक्रम राखियो। त्यो हिजै मात्र निर्णय भयो। अब त्यहाँ ठाउँ अलिकति अभेक भएको हुनाले धेरैले जानकारी सही समयमा पाएनन् होला।
0: हजुर,
1: तर पनि नेपाल सरकारको तर्फबाट विशेष गरेर काठमाडौँ
0: महानगरपालिका, हजुर, मैले महानगरका गाडीहरू त दिएको थिएँ,
1: सम्पूर्ण रूपले उहाँलाई राम्रै उपस्थितिपूर्वक विदाई गरियो।
0: हजुर,
1: उहाँको परमार्थ गमन हुँदै गर्दाखेरि अब नेपाली साहित्यमा विशेष गरेर गीति साहित्यमा एउटा ठुलो क्षति भएको छ।
0: हजुर,
1: उहाँले नेपाली सुगम सङ्गीतमा उहाँका गीतहरू प्रेमघोष प्रधान, नारायण गोपाल, त्यसै गरिकन सत्यनारायण दास भण्डारी, बम्बईको गायिका पूर्णिमा श्रेष्ठ लगायत उहाँका चलचित्रमा पनि गीतहरू प्रयोग भएका छन्।
0: हजुर,
1: तर उहाँको एउटा चर्चा गरिनुपर्ने पक्ष चाहिँ के छ भने उहाँ नाटककार पनि हो,
0: त्यसको हजुर
1: एकदम भर्ने छैन होइन। उहाँको नाटक खेलेर हरिहर शर्माले पहिलोपटक मञ्चमा प्रवेश गर्नुभएको, अहिलेको वरिष्ठ अभिनेता हरिहर शर्माले रामबहादुरको संसार भन्ने नाटकमा उहाँकै नाटक खेलेर यो ह्याम सिल भन्ने प्राप्त गर्नुभएको।
0: ए हजुर,
1: अनि हरियो शर्मा भन्दा पहिला मदन दास श्रेष्ठ पनि त्यही नाटक खेल्नु
0: भएको,
1: त्यो उहाँको एकाङ्की नाटकहरू। त्यो बाहेक उहाँले अनुवाद अनि उपन्यास लेखन र विशेष गरेर उहाँको बाल गीत सुनि चिया चर्च चिनियामा किसी भन्ने एकदम लोकप्रिय कृतिहरू पनि छन्। उहाँले हिन्दी साहित्यका महाकवि भनेर चिनिनुहुने कविहरूको किताब पनि अनुवाद गर्नुभएको छ। उहाँ नेपाल भाषाको त एकदमै उत्कृष्ट गीतकार हो नै होइन, उहाँको गीतहरू अनुवाद गर्दाखेरि पनि निकै मिठो सुनिन्छ। जस्तो कि 2021 सालमा रेडियो नेपालले भाषामाथि दमन गरेपछि उहाँले लेख्नुभएको त्यो गीत गाजु यादवको खोइगु खजी स्यागु नि सदैगु भन्ने त्यो गीत रेडियो नेपालप्रति र त्यो बेलाको सरकारप्रति देख गरेर उहाँले लेख्नु भएको थियो।
0: ए हजुर,
1: घाउ घाउ भएर मात्र रोएको हुँ, दुखेकोले सहेको, हामी अझै मरेका छैनौँ, हामी अझै मरेका छैनौँ भन्ने सङ्केत दिन आएको भन्ने उहाँको गीत थियो। त्यो साह्रै लोकप्रिय भएको थियो त्यो गीत पनि। उहाँ एक किसिमले आँसु कवि जस्तो जे विषयमा जहाँ पनि कविता लेख्न सक्ने क्षमता भएको व्यक्ति हो। उहाँको पछिल्लो समयमा उहाँले अम्बर गुरुङको सङ्गीतमा निर्मला श्रेष्ठको स्वरमा उहाँको एउटा अन्तर्भूति भन्ने एउटा एल्बम पनि निक्लेको छ।
0: हजुर,
1: हाम्रो राष्ट्रगान सङ्गीतकार अमर गुरुङको सङ्गीतमा, अनि उहाँले काठमाडौँ उपत्यकामा बज्ने नेवार भाषाको राष्ट्रगानको रचयिता पनि उहाँकै हो।
0: ए हजुर,
1: यो स्थानीय राष्ट्रगान एउटा बनेको छ जुन चाहिँ उहाँकै शब्द।
0: भनेपछि त उहाँ त सबै विधामा उत्तिकै सशक्त रूपमा कलम चलाउनु हुँदो रहेछ दुर्गालाल श्रेष्ठ, होइन? र त्यस्ता एउटा मर्दन्य व्यक्तित्व, नेपाली भाषा साहित्य, नेपाल भाषाको त उहाँलाई जनकवि पनि भनेर हामी सम्बोधन गर्नेछौँ। उहाँको अनुपस्थितिले गर्दाखेरि भनौँ एउटा ठुलो खाल्डो त रह्यो नि है भाषा साहित्यको क्षेत्रमा।
1: दुईजना कविहरू सँगसँगै आउनुभयो, दुवै चर्चित। त्यो एकजना गिरिजा प्रसाद जोशी, उहाँलाई महाकवि भनिन्थ्यो, उहाँ नारायण गोपालले गाउनु भएको छ, अनि अर्को दुर्गालाल श्रेष्ठ। उहाँहरू दुवै एकै समयका दुई धरोहर हुनुहुन्थ्यो। अब नेपाल भाषाको साहित्यमा पहिला चार खम्बा भन्ने थियो, चार खम्बामा हाम्रो नित्यानन्द भद्राचार्य, धर्मादित्य धर्माचार्य, चित्त हृदयहरू उहाँहरू बित्नुभयो। त्यसपछि दुईजना ज्वलन्त चाहिँ उहाँहरू गिरिजा प्रसाद र दुर्गालाल हो।
0: अब दाईले अघि एउटा उहाँको लुकेको पाठ हो, उहाँ चाहिँ नाटक पनि लेख्नुहुन्छ भनिहाल्नुभयो, होइन? र अब उहाँसँग त तपाईँको धेरै भेट हुन्थ्यो होला, होइन? सार्वजनिक व्यक्तित्व र निजी व्यक्तित्वमा सबैभन्दा ठुलो के फरक पाउनुभयो दुर्गालाल श्रेष्ठलाई?
1: उहाँ एकदम सरल, सहज, सुगम्य व्यक्तित्व हुनुहुन्थ्यो, होइन? उहाँले जो पनि कविता लिएर उहाँका सत्यमा जान्थे, देखाउन जान्थे, उहाँले सहयोग गर्नुहुन्थ्यो, त्यो उहाँको राम्रो पक्ष थियो। आर्थिक विपन्नतामा उहाँको साहित्यिक यात्रा सुरु भयो। उहाँको पहिलो कृति प्रकाशन गर्ने बेलामा उहाँलाई उपन्यासकार तुषार साहिले आर्थिक सहयोग गर्नुभएको थियो। त्यो आर्थिक सहयोगलाई सम्झेर उहाँले पछि के लेख्नु भएको छ भने, म पनि अलिअलि तुषार हुँ, म भित्र तुषार बाँकी छ भनेर कविता लेख्नु भएको छ उहाँले।
0: ए हजुर,
1: उहाँलाई सहयोग गरेको त्यो एउटा श्रेष्ठलाई सम्झेर
0: हजुर। तपाईँले आर्थिक पाटो भनिहाल्नु प्रकाश दाइ, अब तपाईँलाई एउटा कुरा सोध्नु मन लाग्यो, होइन? त्यस्तो साहित्यिक जीवनमा कुनै त्यस्तो क्षण आएको थियो दुर्गालाल श्रेष्ठज्यूकोमा जसले चाहिँ गर्दाखेरि उहाँ अब म लेख्दिनँ भन्ने खालको त्यो हुन्छ नि मोड आउँछ नि, जस्तै त्यस्तो पाउनु भएको थियो?
1: त्यस्तो त उहाँको कहिले आएन
0: हजुर।
1: उहाँलाई काठमाडौँ उपत्यकाको आधै सहर ललितपुर, भक्तपुर, किर्तिपुर अनि बनेपाको पाठक श्रोताहरूले साह्रै मन पराउनु, हरदम मन पराउनु हुनाले उहाँको जहाँ गए पनि उहाँलाई जय जयकार नै गर्थ्यो, उहाँलाई नेपाल भाषाको साहित्यको कारण।
0: हजुर, त्यसरी जे होस् उहाँको एउटा आफ्नै भनौँ पहिचान थियो। तर दुर्गालाल श्रेष्ठलाई जनकवि नेपाल भाषाको भनेर चिन्नु भएको छ तपाईँले पनि, तर वास्तविक दुर्गालाल भनेर चिन्नु पर्दा चाहिँ नजिकबाट कसरी लिनुहुन्छ प्रकाश दाइले चाहिँ?
1: उहाँ एउटा दृश्यलाई हेर्ने बित्तिकै र पीडालाई अनुभूति गर्ने बित्तिकै तत्काल 10-15 सेकेन्डमा कलम उठाएर लेख्न सक्ने क्षमता भएको एउटा विद्युतीय शक्ति भएको गीतकार हो।
0: हजुर,
1: उहाँ जाँदै हुनुहुन्थ्यो रानी बानी गोरा गाउँमा, त्यहाँ उहाँ प्रेमी प्रेमिकाहरू दुईजना बसिरहेका रहेछन्। प्रेमी प्रेमिकाहरूले अब कसैले देखेछ त्यहाँ, उहाँले भागेछन् तिनीहरू, होइन?
0: हजुर,
1: उहाँले तुरुन्तै लेख्नुभयो, जहाँ गर्न पाउँदु अनायजीको लडु भन्ने, जहाँ बाधा छ त्यहीँ मेरो प्रेम छ, त्यस्तो क्षमता भएको गीतकार हो।
0: र अब अन्तमा उहाँप्रति पक्कै पनि श्रद्धा सुमन त होला प्रकाश दाईको तर्फबाट पनि।
1: मेरो तर्फबाट अब सम्पूर्ण हाम्रो परिवारको तर्फबाट, र विशेष गरेर उहाँको पिताजीको एकदम घनिष्ठ मित्र पनि हुनुहुन्थ्यो।
0: ए हजुर,
1: अनि भाषा आन्दोलनमा उहाँहरू सँगसँगै त्यो कारणले पनि हामी पारिवारिक पनि भयौँ। र मेरो एउटा इच्छा थियो, मेरो मात्र होइन, हाम्रो मेरो बसन्त चौधरीको एउटा इच्छा के थियो भने, हामीहरू संयुक्त रूपमा एउटा दुर्गालाललाई चाहिँ जीवित अवस्थामा एउटा राष्ट्रिय अभिनन्दन कार्यक्रम गरौँ भनेर सोचेका थियौँ। भाद्र 5 गते हामीले कार्यक्रम तय पनि गरेका थियौँ,
0: यही भाद्र 5 गते। हजुर
1: हजुर हजुर हजुर,
0: ओहो, एउटा त्यो चाहिँ अधुरै रह्यो त्यसो भने।
1: अधुरै भयो त्यो, हामीले निम्तो कार्डहरू छापेर सबै ठाउँहरू हलहरू बुक गरिसकेका थियौँ।
0: हजुर, हुन्छ प्रकाश दाई, आज अमर श्रेष्ठ, नेपाल भाषाको जनकवि दुर्गालाल श्रेष्ठको बारेमा यति बोलिदिनु भयो, दाईलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्ते। हजुर श्रोताहरू, उहाँ हुनुहुन्थ्यो वरिष्ठ चलचित्र निर्देशक, समालोचक पनि हुनुहुन्छ, कवि प्रकाश यामी, र आज मैले उहाँसित अमर श्रेष्ठ दुर्गालाल श्रेष्ठको बारेमा संक्षिप्त कुराकानी गरेँ, र आजै उहाँको अन्त्येष्टि पनि गरेको छ। विशेष गरी काठमाडौँ महानगरपालिकाले उहाँको अन्त्येष्टिमा राज्यको तर्फबाट आफ्नो दरिलो उपस्थिति पनि जनाएको थियो, र हामी पनि उहाँको आत्माको चिर शान्तिको कामना गर्न चाहन्छु। उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै दुर्गालाल श्रेष्ठले लेख्नुभएको एउटा गीत राख्न चाहन्छु। मदन कृष्ण श्रेष्ठ र तारा थापाले गाउनुभएको गीत हो, सय थरी बाजा एउटै चाल।

0: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसेयर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
1: हजुर श्रोताहरू, बिएबिएस गोर्खा रेडियोको मङ्गलबारको प्रस्तुति कार्यक्रम सडेमसँग फ्यामिली कनेक्टिङमा फेरि पनि सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। घर देश र परदेशलाई जोड्ने कार्यक्रम सडेमसँग फ्यामिली कनेक्टिङमा आज मैले एकै छिन घर देशमा भएको एउटा दुःखद घटना जो नेपाली भाषा साहित्य र विशेष गरी नेपाल भाषाको क्षेत्रमा कलम चलाइरहेका वरिष्ठ कवि गीतकार दुर्गालाल श्रेष्ठको गएको आइतबार राति निधन भएको थियो र आज उहाँको अन्त्येष्टि पनि गरेको थियो र उहाँकै बारेमा छोटो उहाँलाई सम्झना गरी प्रकाश स्यामीसित जोडेको थिएँ। घरदेशतिरै जोडे र घरदेशकै बारेमा जानकारी पनि गराए र रेडियोमा केही अलिअलि खराबी आएको नूतन भुषालजीले लेख्नुभएको छ इजलबाट, सर आज आवाज काटिरहेछ है तर गीत बज्दा राम्रो बज्यो सर भनेर लेख्नु भएको छ। सायद कुनै त्यस्तो प्राविधिक गडबडी भयो होला, यो प्रत्यक्ष प्रसारणमा त्यस्तो हुन पनि सक्दछ। नूतनजीलाई धन्यवाद दिन चाहन्छु र फ्यामिली कनेक्टिङमा आऊ भने तपाईँ आदरणीय श्रोताहरूले दिनुभएका नम्बरहरूमा म फोन डायल गर्नेछु। ओखलढुङ्गे कृष्ण गुरुङ दाईले बेलायतबाट एउटा नम्बर दिइसक्नु भएको छ अनि गीतकार होमा पायम लिम्बुले पनि एउटा नम्बर इनबक्स गर्नुभएको छ। यी नम्बरहरूमा म केही छिनपछि फोन डायल गर्नेछु तर यति बेला भने चाहिँ यहाँहरू माझमा अर्को एउटा सुमधुर गीत राखिहाल्छु। गायिका दुर्गा खरेल र रवि ओडले गाउनुभएको गीत

কাজের শ্রোতার বিএবএস গোর্খারেডি কুয়ো প্রস্তুতি কার্যক্রম সোয়াডিম সঙ্গম ফ্যামিলি কানেক্টিং মা রেডি শুনের বসনের সম্পূর্ণ আদান শ্রোতালাই কার্যক্রমমা ফেরি স্বাগত গর্ন চাহন্ছু। বিএবএস গোর্খা রেডিও ঘর দেশ র পরদেশলাই জোড়নে কার্যক্রম সোয়াডিম সঙ্গম ফ্যামিলি কানেক্টিং মা আজ পনি ইহারলে দিনুভাইকা মোবাইল আর টেলিফোন নম্বর মা ফোন ডায়াল গর্নেছু র তপাইলে দিনুভাইকা মোবাইল আর টেলিফোন নম্বর মা ফোন লাগেমা মা কুরাকানি গর্নেছু। কেইছিন আগাড়ি মাইলে প্রকাশ স্যামিসিত আজ नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको चाहिँ अन्त्येष्टि गरेको हुनाले उहाँलाई सम्झे अर्थात् दुर्गालाल श्रेष्ठप्रति भावपूर्ण श्रद्धा सुमन व्यक्त गरे र ओखल ढुङ्गे कृष्ण गुरुङ र कुमारी गुरुङले एउटा नम्बर दिनुभएको थियो, त्यो नम्बरमा मैले फोन डायल गरेको थिएँ, टेलिफोन नउठेको जानकारी गराउन चाहन्छु। उहाँहरूले चाहिँ वडा नम्बर 8 सिद्धिचरण नगरपालिका वडा नम्बर 8 वडा अध्यक्ष एकराज तामाङको नम्बर दिनुभएको थियो र उहाँहरूले दिनुभएको यो नम्बरमा मैले फोन डायल गरेको थिएँ, तर उहाँ को फोन रिङटोन पुरै गए तापनि उहाँले टेलिफोन नउठाउनु भएको कारणले गर्दाखेरि उहाँसित तत्काल कुराकानी हुन असमर्थ भएको जानकारी गराउन चाहन्छु। केचिनपछि सम्पर्क भएमा उहाँले टेलिफोन उठाउनु भएमा अवश्य पनि कुराकानी गर्नेछु। कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङमा तपाईँ पनि जोडिन सक्नुहुन्छ। होमा पाइम लिम्बूले पनि एउटा नम्बर दिनुभएको छ, उक्त नम्बरमा पनि म फोन डायल गर्नेछु, तर यति बेला भने चाहिँ म एउटा गीत यहाँहरूमा आजमा राख्न चाहन्छु दीप श्रेष्ठको स्वरमा।

शिवशंकर थापा मगरको शब्द रचना अनि दीप श्रेष्ठको स्वर सङ्गीत रहेको यो गीत राखेँ मैले यहाँहरू माझमा र फेरि पनि सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम सडिम सङ्गम फ्यामिली कन्टिटिङमा यहाँहरूले पनि नेपालमा रहेका यहाँहरूका आफन्तजन परिवारजन र साथी सङ्गीतका मोबाइल र टेलिफोन नम्बर हामीलाई उपलब्ध गराउन सक्नुहुन्छ अनि तपाईँले दिनुभएका मोबाइल र टेलिफोन नम्बरमा म स्टुडियोको टेलिफोन मार्फत जोडिने कोसिस गर्नेछु र यता घर गाउँको हालखबर रेडियो तरङ्ग मार्फत जस्ताको तस्तै तपाईँसम्म पुर्याउनेछु कार्यक्रम सडिम सङ्गम फ्यामिली कनेक्टिङको यो बसाइमा। जति सक्दो छिटो यहाँले मोबाइल र टेलिफोन नम्बर हामीलाई उपलब्ध गराउनुहुन्छ उति नै छिटो तपाईँका आफन्तजन परिवारजन साथी सङ्गीतसित हामी जोडिनेछौँ। यहाँ फेल्थम लन्डनबाट हरिराईजी लेख्नुहुन्छ, तुलसी सर नमस्कार, वरिष्ठ गीतकार साहित्यकार साथै नाटककार स्वर्गीय आदरणीय दुर्गालाल श्रेष्ठप्रति भावपूर्ण श्रद्धा सुमन व्यक्त गर्न चाहन्छु। म पनि हाजिर जनाउँदै यो लोकप्रिय कार्यक्रम सडिम सङ्गम फ्यामिली कनेक्टिङमा मिठा मिठा गीत सङ्गीतको साथै आफन्तजनहरूसितको कुराकानी सुरुबाट नै सुनेर मनोरञ्जन लिइरहेको छु। धन्यवाद भनेर लेख्नु भएको छ। फेल्थम लन्डनबाट हरिराईजीलाई धन्यवाद दिन चाहन्छु र तपाईँले पनि नम्बरहरू पठाउन सक्नुहुन्छ, प्रतिक्रियाहरू लेखेर पठाउन सक्नुहुन्छ। तर यति बेला भने चाहिँ म यहाँहरूलाई स्वर सम्राट नारायण गोपालको स्वरमा रहेको एउटा गीत राख्दै यहाँहरूलाई हाम्रो बेबेस गोर्खा रेडियोको नियमित समाचारतिर लैजान चाहन्छु र समाचारपछि हामी कार्यक्रमको दोस्रो खण्ड अर्थात् दोस्रो चरणमा भेट्नेछौँ। अहिलेलाई भने गीतै सुनौँ।

0: Pilain Padi.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandh host.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: चालु आर्थिक वर्ष 2083-84 को पहिलो महिना साउनमा पूँजीगत खर्चमा सुधार देखिएको छ। सरकारले चालु आर्थिक वर्षका लागि 21 अर्ब 24 अर्बको बजेट विनियोजन गर्दा पूँजीगत बजेटमा 4 अर्ब 31 अर्ब रुपियाँ राखेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार यो वर्षको साउनमा पूँजीगत खर्च 1 अर्ब 32 करोड भएको छ। यो वार्षिक लक्ष्यको 0.31% हो। गत आर्थिक वर्षको साउनको तुलनामा चालु आर्थिक वर्षको साउनमा 60 करोड 23 लाख रुपियाँ धेरै पूँजीगत बजेट खर्च भएको छ। यो गत वर्षभन्दा सामान्य सुधार मात्रै हो। गत वर्षको साउनमा 72 करोड 62 लाख रुपियाँ मात्र खर्च भएको थियो। महालेखाका अनुसार पछिल्ला 5 वर्षमा साउनको पूँजीगत खर्च उस्तै छ। आर्थिक वर्ष 79-80, 80-81 र 81-82 वार्षिक लक्ष्यको 0.39, 0.27 र 2.43% पूँजीगत खर्च भएको थियो। त्यस्तै आर्थिक वर्ष 82-83 साउनमा 0.18% खर्च भएको थियो। गत वर्ष 4 अर्ब 7 अर्ब रुपियाँ पूँजीगत बजेट छुट्याइएको थियो। सत्तारूढ राजसभा सांसद ज्वाला संग्रौलाको अभिव्यक्तिलाई लिएर आज प्रतिनिधि सभा बैठकमा चर्काचर्की परेको छ। वर्तमान सरकारको कामप्रति प्रतिपक्षले उठाउँदै आएका सवालमा आक्रोश पोख्दै संग्रौलाले जेएनजी विद्रोहका कुरा समेत जोडेर पुराना सरकारमाथि औंला उठाउनु भएको थियो।

सत्तारूढ नेत्री संग्रौलाको अभिव्यक्तिपछि विपक्षी बेन्चका सांसदले उठेर विनोद जनाएका थिए। प्रतिवादमा उत्रिएकी एमाले सांसद साजिदा सिद्दिकीले वर्तमान सरकारले नै मुलुकमा गुण्डारा चलाएको आरोप लगाउनु भयो। लगत्तै संग्रौला प्रतिवादमा उत्रिएपछि तनाव भएको थियो। सिद्दिकीको भनाई रेकर्डबाट हटाउन समेत संग्रौलाले माग गर्नुभएको छ। नियमापत्तिमा संग्रौलालाई स्पष्टीकरणको मौका दिएको भन्दै एमाले सांसद रङ्गिला यादवले सभामुखको आसनमा बसेकी उपसभामुख रुबी ठाकुरको भूमिकामाथि समेत प्रश्न उठाउनु भएको छ। पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्न जिल्ला अदालत ललितपुरले अनुमति दिन अस्वीकार गरेको छ। उपसभामुख रुबी कुमारी ठाकुरको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय ललितपुरको टोली पक्राउ पूर्जीका लागि जिल्ला अदालत पुगेको थियो, तर जिल्ला अदालत ललितपुरले पक्राउ पूर्जी जारी गर्न नमानेको हो। उपसभामुख ठाकुरले हिजो जिल्ला प्रहरी परिसर ललितपुरमा श्रेष्ठ विरुद्ध जाहेरी दिनुभएको थियो। जनआस्थाको फेसबुक पेज र अनलाइनमा आफ्नो व्यक्तिगत पारिवारिक र सामाजिक जीवनमा गहिरो चोट पुर्याएको श्रेष्ठको जाहेरीमा उल्लेख छ। समाचारमा जोडिएका पुरुष आफूले रक्षाबन्धन बाँधेका दायी भएको उहाँको दावी छ। यी तिनै व्यक्ति सँग अनैतिक सम्बन्धको आरोप लगाएर आफ्नो बेइज्जत र चरित्र हत्या गर्ने प्रयास गरेको उपसभामुखको जोरीमा उल्लेख छ। यसअघि अर्की युवतीसँग रासोपा सांसदलाई जोडेर लेखेको समाचारको विषयमा श्रेष्ठ पक्राउ पर्नु भएको थियो। वैयक्तिक गोपनीयता हननको आरोपमा पक्राउ परेका श्रेष्ठलाई हिजो सर्वोच्चले रिहा गरेको थियो। बाजुरामा गैराती परेको भारी वर्षाका कारण बाढी पहिरोको जोखिम बढेको छ। वर्षासँगै जिल्लाका विभिन्न नदी तथा खोलामा पानीको बहाव बढेको छ। सदरमुकाम मार्तडी नजिकै सेलाघाट लगायतका ठाउँमा बाढी पहिरोले क्षति पुर्याएको छ। बढी मालिका नगरपालिका 9 सेलाघाटमा पहिरोका कारण 16 घरधुरी प्रभावित भएका छन्। तीमध्ये 3 घरधुरी उच्च जोखिममा परेका छन्। प्रहरीले जोखिममा रहेका परिवारलाई सुरक्षित ठाउँमा सार्नुका साथै घरका सामान समेत सुरक्षित ठाउँमा सारेको छ। साफे मार्तडी राजमार्ग समेत अवरुद्ध भएपछि यातायात ठप्प भएको छ। पहिरोका कारण राप्काको टोड्के सिंचाई नहरमा समेत क्षति पुगेको छ। वर्षा जारी रहेकाले नदी तथा खोला आसपासका बासिन्दालाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ। जिल्ला विपद व्यवस्थापन समितिका अनुसार बाजुराका 9 स्थानीय तहका 150 भन्दा बढी बस्ती पहिरोको उच्च जोखिममा परेका छन्। नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले रित्ता सिलिन्डर बोकेर सरकारको विरोध गरेको छ। खाना पकाउने ग्यास नपाउँदा विद्यार्थीले समस्या भोग्नु परेको भन्दै नेविसंघले खाली सिलिन्डर देखाउँदै सरकार विरुद्ध त्रिचन्द्र क्याम्पसमा प्रदर्शन गरेको हो। काठमाडौँको टोखामा नक्कली सुन देखाएर 25 लाख लुट्ने योजना बनाएको आरोपमा नेपाल प्रहरीका सहायक हवलदार सहित 2 पक्राउ परेका छन्। प्रहरी वृत्त महाराजगंजबाट खटिएको टोलीले उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत सहायक हवलदार कृष्ण शाही सहित 2 पक्राउ गरेको हो। अवस्था अहिलेसम्मका

0: खेमराज गुरुङ, अमर श्रेष्ठ खेमराज गुरुङ, पार्वती राई, भीषण मुकारम र साथीहरूको स्वरमा रहेको यो रमाइलो गीत राखेँ मैले यहाँहरू माझमा। यसै गीतको साथ आज मैले कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङ यो बसाईको दोस्रो खण्डको उठान गरिसकेको छु। यो बसाईमा फेरि पनि रेडियो सुनेर बस्नुहुने सम्पूर्ण आदरणीय श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र खेमराज गुरुङको स्मृति दिवस पनि यो भाद्र अर्थात् भदौ 19 गते शुक्रबार परेको छ र एकचोटि फेरि मैले उहाँलाई सम्झेँ यसै गीत मार्फत। र बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङमा यतिखेर भने हाम्रो अन्तर्राष्ट्रिय चेली हुनुहुन्छ जुनिना राई बहिनीलाई मैले कार्यक्रममा जोडिसकेको छु। हरि राईजीले फेल्तम लन्डनबाट थियो, धेरैचोटि नम्बर दिनुभएको थियो र आज मैले उहाँलाई जोडिसकेको छु। हरि राईजीले पनि कार्यक्रम सुनिरहनु भएको छ। जुनिना राई बहिनीलाई कार्यक्रममा स्वागत गरिहाल्छु। जुनिना बहिनी नमस्ते, सेवा है?
1: हजुर नमस्ते, सेवा।
0: अनि के छ, खेतबारीको काम सकियो?
1: हजुर, खेतको काम चाहिँ अस्ति नै सकियो दाइ, एक हप्ताभन्दा अगाडि नै। अहिले चाहिँ बारीको काम धमाधम चलिरहेछ दाइ।
0: अनि खेतको काम भन्ने सकेपछि बारीमा चाहिँ के कोदो रोप्ने कि के हो यतिखेर?
1: हजुर, कोदो रोप्ने अनि मकैहरू भाँच्ने कामहरू धमाधम चलिरहेछ दाइ।
0: ए, मकै भाँच्ने भन्दै गर्दाखेरि नि तपाईँ त अहिले धनकुटाको मुगामा होइन? गाउँघरतिर बाँदरले असाध्यै दुःख दियो भन्छन् होइन, के छ हौ धनकुटातिर?
1: बाँदरले त अहिले पनि दुःख दिइरहेछ नि दाइ, अहिले भर्खर पनि बाँदर खेदेर
0: ए, त्यति धेर बाँदर छ है?
1: हजुर दाइ, यता अब दुईटा बारी, मैले चाहिँ दुईटा बारीमा मकै छर्थ्यो अनि एउटा बारीमा त्यो मकै भाँच्दै गर्दा अर्को बारीतिर आइसक्यो हुन्छ।
0: भनेपछि त है बाँदर धपाउने कुनै उपाय भएन त्यसो भने?
1: हजुर दाइ, त्यस्तो उपाय छैन, आज पनि बाँदरले अलिअलि मकै खाइदियो।
0: दुःख गर्यो गर्यो गर्यो, ल बाली उब्जियो, अब चाहिँ मकै पाके भन्दाखेरि है बाँदरले ल भनेर स्वर पठार खाइदिइहाल्ने है, कस्तो अप्ठ्यारो परेको रहेछ अहिले।
1: हजुर एकदम, अनि त्यही भएर अलिक हजुर एकदम काममा व्यस्त व्यस्त भएर पनि हो दाइ, फोन रिसिभ गर्न नसक्यो। अस्ति अस्ति चाहिँ त्यो खेतमा पानीमा काम गर्दै गरे भएर फोन रिसिभ नभएको दाइ।
0: ए, खेतमा पानी भर्दै गर्दा भनेपछि यसो काम गर्दै गर्दा चाहिँ पानी भन्नु?
1: पानी अब हजुर खेतमा पानी हुन्छ नि त, अनि पानीमा चाहिँ मोबाइल चलाइँदैन,
0: झरीको भने त बर्बाद पनि त हुन्छ नि मोबाइल होइन?
1: हजुर हो नि, अनि त्यही भएर पनि हो नि दाइ।
0: अनि अब आज हरि राईजीले सम्झनु भयो, तपाईँलाई त चिन्ने धेरैजना हुनुहुन्छ बिएबिएस गोर्खा रेडियोमा, सबैजनाले एकमुष्ट सम्झन सक्नुहुन्छ है फ्यामिली कनेक्टिङमा। अब पक्कै पनि मुगातिरको हालखबर राम्रै छ होला, मौसम कस्तो छ कुनी?
1: हजुर, मुगातिर अब मौसम त ठिकै छ दाइ, हिजो अस्ति भर्खर पानी परिरहेछ अनि कोदोहरू रोप्नको लागि एकदम राम्रो समय दिइरहेछ अहिले चाहिँ। अब अस्ति अस्ति चाहिँ अब खडेरी भए पनि अहिले चाहिँ कोदोहरू रोप्नको लागि चाहिँ एकदम राम्रो भइरहेछ अनि मौसमको चाहिँ अब ठिकै छ। आज त दिनभरि घाम लाग्यो, त्यस्तै छ दाइ, एकदम राम्रो छ। अनि मलाई यसरी बोल्ने मौका दिनुहुने हजुर अनि दाइ हरि राईले धेरै धेरै धन्यवाद।
0: तपाईँलाई धन्यवाद भनिदिनु भएको छ हरि राईजीले। अनि उता उता बोस्टनबाट रघु भट्टराईजीले पनि जिनिना चेलीलाई

0: मेरो पनि नमस्ते मेहनती बहिनी, हाम्रो अन्तर्राष्ट्रिय चेलीलाई सलाम भनेर लेख्नु भएको छ रघु भट्टाजी।
1: उहाँलाई पनि अब मेहनत त गर्नु परिहाल्यो नि दाइ, अब खानाको लागि अब बाँच्नै पर्यो, बाँच्नको लागि खानै पर्यो, अब त्यो दुईटा कुरा समीक्षण गर्दाखेरि अनि अब मेहनत चाहिँ एकदम गर्नै पर्छ दाइ, अनि त्यही भएर पनि हो।
0: उब्जाउ उब्जाउ चाहिँ खुबै हुन्छ है तपाईँहरूको गाउँठाउँतिर उसो भने?
1: हजुर, अब मेहनत अनुसार त्यतिको उब्जाउ हुन्छ दाइ, अब त्यस्तो किनेर चाहिँ खान पर्दैन, अब आफ्नो लागि चाहिँ आफै उत्पादन गरेर खान सकिन्छ दाइ।
0: भनेपछि अब अहिले चाहिँ तपाईँ धानको काम सकेर बारी खेतको काम सकेर बारीतिर कुद्दै हुनुहुन्छ भनेपछि कि कोदो रोपिस मकैको कुरा गर्दै हुनुहुन्थ्यो, कोदो चाहिँ बाँदरले खान्छ खाँदैन हौ साँच्ची?
1: कोदो पनि खान्छ नि दाइ, पछि त्यो कोदोको बालाई यस्तो सोहोरेर खान्छ नि।
0: कोदोको तिन पानी खुवाएर चाहिँ बाँदरलाई मताउने बेला भएछ हौ त्यसपछि।
1: अब त्यो उसले त्यो तिन पानी नबनाइ नै उसले सोहोरेर खाइहाल्छ, के गर्नु, त्यो कोदो पनि
0: गाउँघरतिर अहिले नि बस्तीमा चाहिँ अलिक बढी जङ्गलहरू बढेर युवाहरू चाहिँ अब परदेश लागेको होइन कामको खोजीमा, अनि युवाहरू तन्नेरीहरू कम भइरहेको बेला अब वन जङ्गल अलिक बढी अनि बसाइसराईको प्रभाव पनि होला, त्यही भएर पनि बाँदरहरू बढेको होला है, जहाँ जङ्गल बढी हुन्छ त्यहाँ त जनावरहरू आइहाल्छ नि।
1: हजुर, बाँदरको जनसङ्ख्या बढ्यो हो अनि मान्छेको जनसङ्ख्या घटेर पनि, अनि त्यो वन जङ्गल हजुरले भने जस्तै वन जङ्गल धेरै, अनि अब देशको युवा शक्ति त कोही पनि त हुनुहुन्न, अब अहिले त गाउँघर नै रीति सकिया छ, अनि त्यस्तै भएर पनि हो दाइ।
0: अब केही होला नि त, फर्किन्छन् होला त नेहरू, देशमा रोजगारी पाइयो भने नयाँ सरकारले केही गरिदियो भने त पक्कै पनि आफ्नै गाउँको पानी पिएर आफ्नै गाउँको मेहनतले रोपेका सागसब्जी फलफुल खाएर पनि त हामी यहाँ रमाउन सक्छ, जसरी जुनिना बहिनी अहिले खेतमा बारीमा रमाइरहनु भएको छ, हाम्रा मेहनती बहिनी भनेर रघु भट्टराईजीले बस्टनबाट लेख्नु भएको छ, मेहनत खुबै गर्नुहुन्छ हाम्रा जुनिना बहिनी भनेर, यो चाहिँ राम्रो पक्ष हो मेहनत गर्नु है, अनि त्यही भएर पनि यस्ता बाँदरहरू बिस्तारै विस्थापित होला, र फेरि बाँदर अलिक बढी कस्तो प्राणी पर्यो भने क्षति धेर पुर्याउने प्राणी है।
1: हजुर, उसले अब त्यो खाएर मात्रै उसको पेट अघाउने गरी खाएर गइहाले त हुने नि, अब धेरै त्यो नष्ट गर्छ नि उसले, अब सबै आँपहरू पनि टिपेर फालिदिने गर्छ, अनि आँप लिची सबै मकैहरू पनि उसले खाने, त्यो पेटभरि खाएर त कति पनि खान्थेन होला, तर उसले धेरै नष्ट गर्छ नि दाइ, त्यही भएर पनि अलिक गाह्रो हुन्छ।
0: दुम्सी चाहिँ छ कि छैन गाउँघरतिर? दुम्सीले पनि दुःख दिन्छ कि कहिले काहीँ, यो म आलु बारीतिर होइन।
1: हजुर, हुन्छ दाइ, हाम्रोमा दुम्सी पनि आउँछ अनि मृगहरू पनि आउँछ, हरिणहरू।
0: बरु मृग हरिणले त्यति धेरै दुःख दिँदैन जति बाँदरले दिन्छ होइन।
1: हजुर,
0: साह्रै खुसी लाग्यो। अब अन्तमा सबैजनालाई केही भन्न चाहनुहुन्छ जुनिना बहिनी, रेडियो सुनेर बस्नु सम्पूर्ण श्रोताहरूलाई?
1: हजुर, सबैभन्दा अगाडि चाहिँ हजुरलाई धेरै धेरै धन्यवाद, त्यसरी मिठो बोल्ने मौका जुराइदिनु भयो हजुरलाई, अनि दाई हरि राईलाई पनि धेरै धेरै एकमुष्टमा धेरै धन्यवाद भन्न चाहन्छु हजुर दुवैलाई, अनि सम्झनामा चाहिँ दाईहरू हुनुहुन्छ है रघु भट्टराई दाई, अनि एनपी परदेशी तेन्जी तासिन दाई सुन्दै हुनुहुन्छ होला, उहाँलाई पनि धेरै सम्झना भन्न चाहन्छु, निलम कुमार थापा अनि कैलाश सन्दिता लिम्बू उहाँले पनि सुन्दै हुनुहुन्छ होला, उहाँलाई पनि धेरै सम्झना भन्न चाहन्छु, दाई लीलाराज कामाङ, दिदी होमा लिम्बू अनि नूतन भूषाल, अनि त्यो सम्झना है दिदी भन्न चाहन्छु, अनि
0: ए मनु राणाजीलाई सम्झनु भयो है तपाईँले पनि धेरै।
1: हजुर, उहाँले पनि धेरै, उहाँलाई पनि मिठो सम्झना भन्न चाहन्छु दिदीलाई, अनि धेरैजना हुनुहुन्छ अब सुन्दै हुनुहुन्छ होला, निलम कुमार थापा अनि विष्णु गुरुङ दाई उहाँले पनि सम्झिँदै हुनुहुन्छ, उयो सुन्दै हुनुहुन्छ होला, उहाँलाई पनि धेरै मिठो सम्झना दाई भन्न चाहन्छु, कुलराज दुरा मलाई चिन्ने सबैलाई एकमुष्टमा सम्झना, धेरै समय
0: तपाईँले कुलराज दुरा सम्झनु भयो, आज मैले बिर्सिरहेको नाम पो त कुलराज दुराजी, सधैँ कार्यक्रम सुनेर मेसेज लेख्नु छ, आज हिजो आज अलिक व्यस्त हुनुहुन्छ जस्तो लाग्यो।
1: हजुर, उहाँहरूलाई सबैलाई मलाई जसले चिन्नुहुन्छ,
0: अनि नूतन भूषालजीले पनि तपाईँलाई लेख्नु भएको छ है सम्झना माया है बहिनीलाई मेरो पनि भनेर,
1: उहाँलाई पनि मिठो सम्झना भन्न चाहन्छु
0: है, तपाईँसँग ल बाबाई। हजुर श्रोताहरू, उहाँ हुनुहुन्छ जुनिना राई। मैले उहाँसित संक्षिप्त कुराकानी गरेँ र यो नम्बर फेल्थम लन्डनबाट हरिराईजीले उपलब्ध गराउनु भएको थियो। धेरैचोटि मैले जोड्ने कोसिस गर्थेँ, अघि भनिहाल्नुभयो पानी लाउँदै थिएँ खेतमा, पानीमा स्वाभाविक हो, मोबाइल

0: उठाएकै राम्रो, किनकि महँगो छ मोबाइल। एउटा मोबाइल खसेर पानीमा झऱ्यो भने 20-30 हजार सस्तो मोबाइल पनि त्यति खर्च भइ नै हाल्छ। जुनी राई बहिनीलाई धन्यवाद दिन चाहन्छु र एउटा विश्राम दिन्छु। विश्रामपछि म हरिराईको स्वर शब्द सङ्गीत रहेको एउटा पूर्वतिरकै भाकामा रुनी गीत राख्न चाहन्छु। अहिलेलाई भने छोटो विश्राम र त्यसपछि भने फेल्थम लन्डनमा रहनुहुने हरिराईले गाउनुभएको एउटा मारुनी गीत राख्नेछु।
1: धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठुलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: हरि राईको स्वर शब्द संगीत रहेको यो पूर्वेली मारुनी गीत पश्चात बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम सडेम संगम फ्यामिली कनेक्टिङमा फेरि पनि सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र यति बेला भने बेलायतबाट फानब्रोबाट ओम प्रसाद थापा काउचा दाईले एउटा नम्बर दिनुभएको छ। उहाँले चाहिँ गुल्मी जिल्ला चन्द्रकोट शान्तिपुर उच्च उदय मावि शान्तिपुरका पूर्व शिक्षक साथै समाजसेवी बलबहादुर नेपाली सरको नम्बर दिनुभएको छ। म बलबहादुर सरलाई कार्यक्रममा जोडिहाल्छु। बलबहादुर सर नमस्ते हजुर।
1: नमस्कार नमस्कार हजुर।
0: सर गाउँघरतिरको हालखबर बताइदिनुहोस् न हौ, गुल्मीतिर चन्द्रकोटतिर कस्तो छ मौसम, पानी परेको छ कि के छ अहिले?
1: अलिक दिन पानी पर्यो, झरी बढी भएको अवस्था थियो, अहिले चाहिँ पानी परेको छैन, लगभग दुई दिन जति भयो पानी परेको छैन, हामीले गर्मी बढी भयो भन्न पनि परेको छैन, ठिकै छ, मौसम एकदमै राम्रो छ। अनि यो सिजन भनेको अब मकै पाक्ने, यहाँको अर्कै खालको रमझम आउने, अब पर्वहरूको
0: सुरुवात भयो हिजोदेखि नागपञ्चमीबाट होइन?
1: हजुर हजुर।
0: अनि अब रमाइलो छ सर, त अब शिक्षण पेसामा नै आबद्ध हुनुहुन्छ होला, तपाईँले पढाउनु भएका तपाईँका विद्यार्थीहरूले पनि कार्यक्रम सुनिरहनु भएको छ होला। गुल्मी जिल्लाको चाहिँ यो चन्द्रकोट शान्तिपुर उच्च उदय माविमा लामो समय शिक्षण पेसामा आबद्ध हुनुहुन्छ, पछिल्लो समय चाहिँ सामाजिक कार्य पनि सक्रिय हुनुहुँदो रहेछ, सबैले चिन्नु पनि हुन्छ होला तपाईँका
1: विद्यार्थीहरू विभिन्न ठाउँमा, विश्वका विभिन्न ठाउँमा हुनुहुन्छ उहाँहरू पनि। अहिलेसम्म म उहाँहरूको बोली सुन्दा र उहाँहरूको सम्झनाले गर्दाखेरि नै मलाई एउटा इनर्जी पैदा हुन्छ र एकदमै मेरो पुरानो विद्यार्थीहरूको सहयोगले नै यो खुसीले नै हुन्छ त मान्छे, खास गरी उमेर बढ्ने, त्यसैमा रमाउँछु र खुसी हुन्छु र अहिलेसम्म एकदमै खुसी छु मेरो आफ्नो पुराना विद्यार्थीहरूले त्यो सम्झनी गर्नुभएको छ।
0: सबभन्दा ठुलो कुरा चाहिँ सर सन्तुष्टि रहेछ है,
1: सन्तुष्टि
0: र खुसी भयो भने मान्छे स्वस्थ रहन्छन् भन्छन्। अरूले चाहिँ हात्ती चढ्यो भने धुरी चढ्नु हुँदैन होइन, घाँटी हेरेर हाड निल्नुपर्छ भन्छन् नि होइन सर। अब सरले विद्यार्थीहरूलाई पढाउँदा धेरै उदाहरण दिनुहुन्थ्यो होला। अनि अब आज हाम्रा ओम प्रसाद थापा काउचा दाईलाई सरलाई सम्झनु भयो, पक्कै पनि गाउँघरको हालखर बुझ्न चाहनु भएको छ होला। अब यहाँ पनि समाजसेवी, उहाँ पनि समाजसेवी हुनुहुन्छ, ल गाउँघरको पनि यसो हालखर बताइदिनुहोस् न सर। अब चाडबाड आउँदैछ भनिहाल्नु भयो, बाटोघाटो कस्तो छ?
1: बाटोघाटो हाम्रो यो क्षेत्रमा त्यति नराम्रो के पनि छैन, सबै राम्रो छ, खेतीपाती पनि राम्रै छ, यता बाटोघाटो बिग्रिने त्यो दुर्घटना हुने पनि बिल्कुलै हाम्रो क्षेत्रमा छैन। हामी आज बिहान पनि कुरा गरेका थियौँ हामी बुढाबुढी बिचमा, हाम्रोतिर कहिले पनि यस्तो हुन्न, तर अन्तकै सुन्दा बढै दुःख लाग्ने, धेरै घटना हुने भइरहेको अवस्था छ हुन त, तर चाहिँ हाम्रो क्षेत्रमा यो गुल्मीतिर त्यस्तो अहिलेसम्म नराम्रो भएको छैन, कतै कतै पहिरोले प्युठानतिर त्यस्तो भएको सुनिन्छ,
0: रोल्पामा अस्ति भयो होइन,
1: लाग्छ नै हजुर। अरू सबै राम्रै छ, ठिकै छ, अब चाडपर्व आएको हुनाले अब रमाइलो, हाम्रो यो हिन्दू धर्म अनुसार हिन्दू धर्मावलम्बीहरूले पहिलेदेखि हामीलाई बानी परेको लो पर्व आए भन्दा बित्ति खुसी प्रकट हुने सबैमा, बुढादेखि वृद्ध बालकदेखि युवासम्म सबै खुसी हुने त्यस्तो प्रक्रिया हो अरे हाम्रो देशको। त्यसो भएर यहाँ सबै ठाउँमा राम्रै छ, ठिक छ। आज पनि एउटा उसको क्याम्पसको बैठक थियो, त्यहाँ पुग्यो आइयो भर्खर, मिटिङ सिद्ध्याएर,
0: अनि
1: राम्रै छ, ठिक छ, खोला नाला ठिक्क, अहिले बर्सात पनि ठिक्क मात्रामा भएको बुझिन्छ, यो परिस्थितिले निकै राम्रो सन्तुलन मिलाएको जस्तो महसुस हुन्छ, पहिले पानी नपरे पनि हामीलाई दुःख भइरहेको अवस्था हो, तर अहिले सबै कुरा सन्तुलन मिलेको छ, राम्रो छ, ठिक छ, र यही राजनीति हिसाबमा उबड खाबड भइरहने नेपालमा त हजुरलाई त्यहीँ बसेर पनि अब सबै मोबाइलद्वारा थाहा हुन्छ, अरू चाहिँ सबै ठिकै छ।
0: राम्रो सहर बजारमा त अहिले ग्यासको हाहाकार छ होइन, अझै सहज रूपमा ग्यास पाइरहेछ, गाउँघरमा चाहिँ अब हुन त अहिले गाउँघरमा पनि ग्यासै प्रयोग गर्न थालिसकेको छ होइन, तर पनि गाउँघरमा चाहिँ ग्यास नभए पनि अलिअलि चुलोमा दाउरा बल्छ, त्यही चाहिँ सजिलो छ होइन।
1: त्यो बुझाइ हामीमा छ, त्यसो भएर हामीले के पनि गर्छौँ भने हामी पुरानै घरमा छौँ, नयाँ घरमा बसे पनि अरू बस्छन्, मलाई त्यहाँ रमाइलो त्यति लाग्दैन, खेतमा एउटा घर छ अरू बस्छन्, तर यहाँ चाहिँ हामी रमाएरै बसेका छौँ, दाउरा बाल्छौँ, ग्यासमा पकाउँछौँ, ग्यासमा पनि कमी भएको अवस्था छैन. भात पकाउने साना तिन दुध तताउने गर्छौँ, तर चाहिँ घर पुत्याउन छोडेका छैनौँ. त्यो के रहेछ भन्दा, यो हाम्रो पहिला जे जे भोग्दै आइयो, जे जे हामीलाई यो प्रकृतिले दियो, त्यसै अनुसार चल्दाखेरि हामी म आफै ठिक छु भन्ने एउटा सन्तुष्टि छ. मेरो स्वास्थ्यमा पनि त्यति उबड खाबड छैन, ठिक छ भन्ने मलाई फिलिङ हुन्छ.
0: उहिले उहिले हाम्रा अब सरलाई त थाहा होला, बाबु बाजेहरूले गाउँघरतिर अहिले पनि डाइनिङ टेबलमा खाना खाँदैन नि, पलाइटी मारेर खाना खान्छ नि, होइन होइन? त्यो चाहिँ एउटा डाइजेस्टिभ सिस्टम भन्छ नि, पाचन प्रणालीको लागि पनि राम्रो भन्दो रहेछ पलाइटी मारेर खाना खानु भनेको, होइन? हामी अलिकति सुविधा भोगी हुँदै जाँदाखेरि, जस्तै हाम्रो त गाउँघरमा भान्सै पनि एक किसिमको नै आयुर्वेदिक प्रयोगशाला जस्तो हो नि त, जहाँ चाहिँ हाम्रो अर्ग्यानिक चिजहरू पाक्थ्यो हिजो. अब अहिले चाहिँ बिरालै पाक्छन् होइन, तर पनि गाउँघरमा अझै त्यो चाहिँ छ है सर.
1: एउटा अब आफ्नै विद्यार्थी हुन्, हिजो साँझ पनि एउटा पाउन बोलाएको, हामी ड्याममा उसमा बसेर गुन्द्रीमा बसेर मजाले खाएँ. त्यो याद कति दिलाउनु भयो हजुरले.
0: लाखौँ रुपियाँको डन्लप भन्दाखेरि त्यो गुन्द्रीको कडा ओछान नि स्वास्थ्यको लागि राम्रो भन्छन्, केही न केही त हो नि.
1: हो त, बिल्कुलै हो.
0: हजुर,
1: हामीले हिजोका पराल बोक्ने, हिजोको चाहिँ धान बोक्ने, हिजोको दाउरा बोक्ने, हिजोको पानी बोक्ने त हामी आजसम्म यहाँसम्म आइयो छ. अहिलेसम्म म आज बिहान पनि यसो दुईजनाले मकै भाँच्यौँ, सकायौँ, नुहाइ धुवाइ गरेँ, खाना खाएँ, फेरि उतिर मिटिङतिर पुगेर पनि फर्केर आइसकेँ. भनेपछि हिजोको त्यो खानाले, हिजोको त्यो सन्तुलन मिलाएर गरिएको थियो र अहिलेसम्म म ठिक छु भन्ने लाग्छ क्या मलाई.
0: हजुर,
1: म व्यक्तिगत रूपले मैले त्यसरी भन्छु.
0: अब सरसँग मिठो कुराकानी गरेँ, समयको पाबन्दीले गर्दा धेरै बोल्न सकिनँ, तर पनि अब हाम्रा ओमप्रसाद थापा, काउचा दाई लगायत गुल्मी जिल्लाका धेरैले रेडियो सुनिरहनु भएको छ, सबैलाई सम्झाउन सक्नुहुन्छ है सर अन्तमा?
1: हजुर हजुर, म सबभन्दा पहिला त ओम जिल्लालाई अति अति धेरै धेरै सम्झन चाहन्छु र उहाँप्रति म आभारी छु. सधैँभरि चान्स मिलाइदिने, मलाई रेडियोमा एउटा मौका दिने, अवसर दिने त्यो भइरहेको अवस्था छ, त्यसमा बढी खुसी छु. अनि बेल्जियममा बलराम, अनि फेरि अमेरिकामा डक्टर उमेश छुन, त्यस्तै विभिन्न ठाउँमा पुराना विद्यार्थीहरूले पक्कै पनि सुनिराख्नु भएको होला, त्यो चाहिँ हाम्रो सर बोलेको हामीले सुन्न पायौँ भनेर पक्कै पनि खुसी हुनुहुनेछ भन्ने, र उहाँहरूलाई पनि म सधैँभरि मुटुमा मायामा राखिराख्नेछु र उहाँहरूले पनि यो सुनेर पक्कै खुसी हुनेछ भन्ने मलाई एकदमै आशा छ भन्दै, यो अवसर दिनुभएकोमा तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्दै म रेडियोबाट बिदा लिन्छु.
0: हस् सर, नमस्ते.
1: नमस्ते.
0: हजुर, आदरणीय श्रोता, उहाँ हुनुहुन्थ्यो गुल्मी जिल्ला चन्द्रकोट शान्तिपुर उच्चमा उदय मावि शान्तिपुरका पूर्व शिक्षक समाजसेवी बलबहादुर नेपाली सर, उहाँसित संक्षिप्त कुराकानी गरे. यो नम्बर मलाई चाहिँ उपलब्ध गराइदिनु भएको थियो ओमप्रसाद थापा काउचा दाईले, उहाँ फानब्रो बेलायतबाट हुनुहुन्छ. उहाँले पुराना लोक गायकलाई नै सम्झनु भयो, बलराम पुन दाईले पनि बेल्जियमबाट कार्यक्रम सुन्दैनछ नि सरले सम्झनु भएको थियो है त भन्दै एउटा गीत राख्न चाहन्छु श्रोताले, एउटा सालैजी गीत राख्न चाहन्छु यहाँहरू माझमा. यो गीतमा स्वर रहेको छ सागर गुरुङ र शारदा गुरुङको, माफ गर्नुहोला, शारदा गुरुङको, सागर गुरुङ र शारदा गुरुङको स्वरमा रहेको एउटा सालैजु गीत यहाँहरू माझमा राखिहाल्छु. बेबेस गोर्खा रेडीको यो प्रस्तुति कार्यक्रम स्वर्णिम संगममा यहाँहरूले दिनुभएका अन्य नम्बरमा पनि फोन डायल गर्नेछु.

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

हजुर श्रोता, यो रमाइलो गीत राखे मैले यहाँहरू माझमा राजेशपाल राई र गायिका मान्डवी त्रिपाठीको स्वरमा एक नारायण भण्डारीको गीत रचना अनि सुरेश अधिकारीको सङ्गीत रहेको थियो। गीत पश्चात बेबेस गोर्खा रेडियोको प्रस्तुति कार्यक्रम सडिम सङ्गम फ्यामिली कनेक्टमा फेरि पनि सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। टङ्क सर्जन दाईले बेलायतबाट गायक सागर गुरुङकै नम्बर दिनुभएको रहेछ, मैले कल गरेको यो नम्बरमा सम्पर्क भएन। टङ्क दाईलाई मैले यही जानकारी गराएँ। यसै गरी यहाँ प्रेम विश्वकर्मा दाई लेख्नुहुन्छ, दीप ज्वेलरी अल्ट्रेड युकेबाट हुनुहुन्छ। प्रेम दाई लेख्नुहुन्छ, नमस्ते तुलजी, कार्यक्रम सुरुदेखि नै सुन्दैछु। प्रकाश स्यामी दाईसँगको कुराकानी, उहाँ त नेपाली गीत सङ्गीतदेखि चलचित्र तथा साहित्य माफ गर्नुलाई, यो चाहिँ रघु भट्टराईजीको प्रतिक्रिया पढ्दैछु। यहाँ रघु भट्टराईजी लेख्नुहुन्छ बोस्टन युएसएबाट, नमस्ते तुलजी, कार्यक्रम सुरुदेखि नै सुन्दैछु। प्रकाश स्यामी दाईसँगको कुराकानी, उहाँ त नेपाली गीत सङ्गीतदेखि चलचित्र तथा साहित्यको सबै क्षेत्रको चाहिँ विकिपिडिया नै हो। अनि मिठा मिठा गीतहरू अनि झर्लक्क याद आउने गाउँघरको चुलो पुऱ्याइदिनु भयो, घरभित्रै धन्यवाद भन्ने लेख्नुभएको छ। आज मैले विशेष गरी यो तस्विर पहिला पनि राखेँ, आज किन पनि राखेँ भने यतिखेर नेपालमा विशेष गरी सहरी क्षेत्रमा काठमाडौँ उपत्यकामै पनि यो ग्यासको हाहाकार छ। म जहाँ बस्छु घटेकुलो र त्यसको ठ्याक्कै अगाडि एकजना गुल्मीको ग्यास पसल लिँदा हुन्छ, डिलर हुनुहुन्छ, र उहाँलाई सोध्छु कहिले काहीँ किन ग्यास आउँदैन भनेको, खै ग्यासै दिँदैन ग्यासै दिँदैन भन्नुहुन्छ। र अब यहाँ 150-200 त मेरो ग्राहक छ, जम्मा 20-25 ग्यास दिन्छ, अनि ल्याउनु कि नल्याउनु ग्राहक भड्किने डर, अनि उहाँहरू आफै पनि खोजिरहनु भएको छ। अब मैले चाहिँ अब सिरियल्ली राखेर 1-2-3 जो पहिला आउँछ उनलाई दिँदै जानु पर्यो भन्दै हुनुहुन्थ्यो, र वास्तवमा म बसेकै टोलमा 2-3 ग्यासका डिलरहरू छन्, सबैमा ग्यास छैनन्। मैले त इन्डक्सनबाटै खानै पकाइरहेको छु, अब धन्न अलि एउटा ग्यास बचत छ, तर अहिले ग्यास अलिकति असहज छ, तर गाउँघरमा पनि ग्यास पुगेको छ। तर गाउँघरमा चाहिँ ग्यासको अल्टरनेट यसरी चुल्हा बाल्न सकिन्छ, काठमाडौँमा कोठामा बस्नेहरूलाई त यसरी चुल्हा बाल्न गाह्रो छ नि। रघुजी यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। प्रकाश स्यामी दाई तपाईँले भने जस्तै सबै क्षेत्रका उत्तिकै विज्ञ हुनुहुन्छ, उहाँसित मैले कुराकानी गरेको थिएँ, विशेष गरी दुर्गालाल श्रेष्ठलाई सम्झेको थिएँ मैले। रघु भट्टराईजीलाई धन्यवाद दिन चाहन्छु। प्रेम विश्वकर्मालाई लेख्नुहुन्छ, दीप ज्वेलरी अल्ट्रेड युकेबाट हुनुहुन्छ, नमस्ते तुलजी, कार्यक्रम सुरुदेखि नै सुनिरहेको छु है, दैनिकलाई सहजतापूर्वक अगाडि बढाइरहेको छु, कार्यक्रम सुनेर लेख्नु भएको छ। पक्कै पनि प्रेम दाई अहिले पसलमा हुनुहुन्छ होला, दीप ज्वेलरी अल्ट्रेड युकेमा, र रेडियो चाहिँ सधैँ घन्काउनुहुन्छ, ग्राहकहरूलाई पनि सुमधुर गीत सङ्गीत सुनाउनुहुन्छ होला। प्रेम दालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। होमा पाइम लिम्बू सेवा र तुलसीज्यू जुनिना बहिनी र सम्पूर्णमा अविरल माया सम्झना छ, नोगेन भन्नुभएको छ। अब जुनिना बहिनीसित आज धेरै पछि कुराकानी भयो, तर मनु नेमाङको चाहिँ तपाईँले दिनुभएको मोबाइल नम्बरमा चाहिँ आगमन कल निषेध गरिएको रहेछ है, मैले यही जानकारी गराएँ होमा पाइम लिम्बूलाई। द्वारिका थापा मगरज्यू लेख्नुहुन्छ, नमस्कार तुलजी, साथै फ्यामिली कनेक्टिङ सुनिरहनु सम्पूर्णमा, म द्वारिका थापा मगरको भनेर उहाँले जर्मनीबाट लेख्नु भएको छ, उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। कनेक्टिकट युएसएबाट शर्मिला अधिकारीजी लेख्नुहुन्छ, उहाँले पनि कार्यक्रम सुनिराख्नु भएको छ, भ्याकेसनमा भए पनि सुरुदेखि नै सुन्दैछ है तुलसा, सबैको दिन शुभ रहोस्, नयाँ ठाउँमा बसेर रेडियो सुन्दै पर्सीको लागि पनि कविता लेख्दैछ है, म त भन अहो ल धन्यवाद, पर्सीको लागि नयाँ ठाउँमा बसेर भनेपछि घुमघाममा हुनुहुन्छ होला, त्यही ठाउँ घुम्ने क्रममा कविता पनि लेख्दै हुँदो रहेछ, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि हाम्रो कृष्ण गुरुङले दिनुभएको नम्बरमा पनि फोन नउठेको जानकारी गराउन चाहन्छु, उहाँले चाहिँ एक राज तामाङको नम्बर दिनुभएको थियो, वडा अध्यक्षज्यूले फोन उठाउनु भएन है, जनप्रतिनिधिले त झन् छिटो फोन उठाउनु पर्ने तर उठाउनु भएन, खरि जे होस् अर्को हप्ता कुराकानी गरौँ। अर्को पनि नम्बर दिनुभएको रहेछ उहाँले, ओहो यतातिर उहाँको यो नम्बर चाहिँ म अर्को हप्ताको लागि सुरक्षित राखेँ है त भन्न चाहन्छु, किनकि समयको पाबन्दी छ, त्यही भएर पनि म यता कुराकानी गर्न असमर्थ भएँ, किनकि हामी समय सीमाभित्र बाँधेर नि कार्यक्रम चलाउनु पर्ने हुन्छ। र आज होमा पाइम लिम्बूले पनि अर्को एउटा पनि नम्बर दिनुभएको छ, यता पनि कुरा हुन नसक्ला जस्तो छ है मैले, किनकि समय पनि हेर्दैछु, घडीको काँटाहरू पनि हेर्दैछु, त्यही भएर पनि करिब करिब 2 बसाइबाट मैले पनि केही मिनटपछि ओझेल पर्नुपर्ने हुन्छ, त्यही भएर पनि कुराकानी गर्न असमर्थ भए। अब यहाँका नम्बरलाई चाहिँ म अर्को हप्ताको लागि सुरक्षित राख्नेछु। होमा पाइम लिम्बूले पनि यहाँ अर्को नम्बर पठाउनु भएको छ, मनु नेम्बाङ
को के हो यहाँ लेख्नुहुन्छ, अर्को त मसँग छैन भने लेख्नुभएको छ, खैर जे होस् अर्को हप्ता यता पनि जोड्ने कोसिस गर्छु है। त म धन्यवाद दिन चाहन्छु टङ्क शेर्च दाईको पनि नम्बरमा, म सागरजीसित अर्को हप्ता कुराकानी गर्नेछु, यहाँलाई धन्यवाद दिन चाहन्छु। खेल मते लिम्बु लेख्नुहुन्छ, उहाँ बेलायतबाटै हुनुहुन्छ, उहाँले पनि कार्यक्रम सुनिरहनु भएको छ। नमस्ते सेवालो तुलसी, आज म पनि स्वर्णिमसँग फ्यामिली कनेक्टिङमा मिठा मिठा गीत कुराकानी सुनेर इन्जोय लिइरहेको छु है भन्नुभएको छ। खेल मते लिम्बुलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु, उहाँ चाहिँ बेलायतबाट हुनुहुन्छ, सधैँ नै कार्यक्रम सुन्नुहुन्छ र सुनेर हामीसित यसै गरी जोडिनुहुन्छ, उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु खेल मते लिम्बुलाई। र सम्पूर्ण श्रोताहरूलाई पनि मैले अब धन्यवाद दिने बेला करिब करिब भइसकेको छ, किनकि समय घड्किसकेको छ। आज रघु भट्टराईजीले भने जस्तै यो गाउँघरको चुलाको याद मैले यस अर्थमा पनि राखेँ कि गाउँमै पुर्याउने मात्रै नभएर चाहिँ नेपालमा अलिअलि ग्यासको हाहाकार छ है। नाकाबन्दीको समयमा पनि यति धेरै सर्टेज त थिएन, तर अहिले किन हो यो कालाबजारीलाई सरकारले नियन्त्रण गर्नै पर्छ भन्न चाहन्छु, र सायद त्यसैको कारणले पनि यसरी ग्यास को अभाव भएको हुन सक्दछ र सहज रूपमा ग्यास सबैले पाउन सकोस् भन्ने हामी यति मात्रै कामना गरौँ भन्न चाहन्छु। घनबहादुर थापा मगरज्यूले पनि कार्यक्रम सुनिरहनु भएको छ, नमस्कार भन्नुभएको छ बेलायतबाट, उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु कार्यक्रम सुनिदिनु भएकोमा। आफै पनि कुशल शब्द शिल्पी गीतकार हुनुहुन्छ घनबहादुर थापा मगर, उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र नूतनजीलाई पनि धन्यवाद दिन चाहन्छु, उहाँले पनि अघिदेखि कार्यक्रम सुनिरहनु भएको छ। र अब नै कार्यक्रमबाट मैले पनि ओझेल पर्ने बेला भइसकेछ, बिदा हुने बेला भइसकेछ। आज छुटेका नम्बरलाई अर्को हप्ता म समेट्ने कोसिस गर्नेछु। सुनिदिनु म सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु, अनि सुनेर आज प्रत्यक्ष रूपमा जोडिनु हुने सम्पूर्ण आदरणीय श्रोतालाई पनि धन्यवाद दिँदै कार्यक्रमको बिसाउनीमा पुछारमा बिट मार्ने क्रममा एउटा सेलो गीत राख्न चाहन्छु। यो गीतमा स्वर रहेको छ विश्वदोङ र शशिकला मक्तानको, जङ्गबहादुर घिसिङको शब्द संयोजनलाई संयोजन रहेको निकै नै चर्चित गीत हो यो सेलो गीत। अहिले पनि यही गीत यहाँहरूमा आजमा छाड्दै म भने आजको बसाई कार्यक्रम स्वर्णिम सङ्गमबाट ओझेल पर्न चाहन्छु, फ्यामिली कनेक्टिङबाट बिदा हुन चाहन्छु। सबैको जय होस्, नमस्ते।

0: Pilain Buddy. On air. App ma. Ani smart speaker ma bhanhos. Play BFBS. You, BFBS Gorkha Radio Ho. Gorkha Radio Ho.
1: राष्ट्रीय प्रजातंत्र पार्टी का संसदीय दल का नेता एवं सांसद ज्ञान बहादुर शाहीले वैदेशिक रोजगारी का नाम में भइरहेको ठगी र विदेश में अलपत्र परेका नेपालीहरुको उद्धारका लागि तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गर्नु भएको छ। आजको प्रतिनिधि सभा बैठक में विशेष समय लिएर बोल्दै सांसद शाही
2: पछिल्लो तथ्यांक अनुसार झण्डै 21 खरब रुपैयाँ चाहिँ रेमिटान्सबाट नेपाल आएको छ र नेपाल धानिरहेको छ। आज तपाई हामीले खाने यो तलब पनि त्यो रेमिटान्सबाट देश चलिरहेको छ। जसले नेपालको अर्थतन्त्र धानेका छन् उनीहरुको जीवन अधिकार कसले धान्ने? सम्माननीय सभामुख ज्यू, हामीले विदेशबाट रेमिटान्स भित्राएका छैनौँ। हरेक वर्ष हामीले रातो बाकस पनि भित्राएका छौँ। करिब 16,760 जना मान्छे अहिले विदेशमा मरेर रातो बाकसमा नेपाल फर्किएका छन्। एउटा सब विमानस्थलमा झर्दा एउटा परिवारको भविष्य पनि भत्किएको हुन्छ। जापानकै उदाहरण हेरौँ सम्माननीय सभामुखज्यू, अहिले एक वर्षमा जापानमा झन्डै 73 जना मान्छेको मृत्यु भयो। 73 मध्ये 28 जना मान्छेले आत्महत्या गरेका छन्। 28 जना मान्छेहरू आत्महत्या गर्न बाध्य कसरी पारिएका छन् भने जापानमा आज हजारौँ विद्यार्थीहरूलाई अलपत्र पारिएको छ। नेपालबाट जापान लिने कन्सल्टेन्सी खोलेका छन् र अलपत्र पारिएको छ र स्पष्टका साथ आज नेपालीहरू 1.5 लाख भन्दा बढी नेपालीहरू हरेक वर्ष ठगीमा परेका छन्। त्यसका लागि सत्तापक्ष प्रतिपक्ष सब एकजुट बनेर एउटा संसदीय छानबिन समिति गठन गरियोस् र अपराधीलाई कारवाही गरौँ। कारवाही गर्न यदि राज्य सक्दैन भने राज्यले स्पष्ट भन्न सक्नुपर्छ कि मैले कारवाही गर्न सक्दिनँ।
1: मन्त्रीको जवाफमा चित्त नबुझेको भन्दै स्पष्टीकरण माग्दा राज्यसभा सांसदलाई सभामुखले मर्यादा ननाग्न सचेत गराउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राज्यसभा सांसद आशिका तामाङलाई सभाको मर्यादामा रहन निर्देशन दिनुभएको हो। आजको प्रतिनिधि सभाको बैठकमा सांसद तामाङले केही दिन अघि उठाएका विषयमा परराष्ट्र मन्त्री खनालले जवाफ दिनुभएको थियो। मन्त्रीको जवाफप्रति असन्तुष्टि जनाउँदै सांसद तामाङले प्रश्न गर्न समय माग्नु भएको थियो। सभामुखले नियमावलीमा थप प्रश्न गर्ने समय उपलब्ध नरहेको जानकारी गराउँदै पटक पटक बस्न आग्रह गर्दा पनि नमानेपछि संसदीय मर्यादा र गरिमाको ख्याल गर्न सचेत गराउनु भएको हो।
3: माननीय सदस्य, हाम्रो माननीय सदस्यलाई मैले बोल्न समय दिएको छैन, बसौँ। मान्य सदस्य आशिका तामाङलाई सभाको मर्यादामा रहन म निर्देशन दिन्छु।
1: सभामुखले बोल्न समय नदिएपछि सांसद तामाङ बैठक हलबाट उठेर निस्किनु भएको छ। बैंकबाट बोलेको भन्दै कर्मचारीलाई ठग्ने गिरोह प्रहरीको फन्दामा परेको छ। केवाईसी अपडेट गर्नुपर्ने भन्दै यो गिरोहले सेवारत पूर्व कर्मचारी ठग्ने गरेको प्रहरीको भनाइ छ। यो गिरोहले पीडितलाई फोन र वाट्सएप कल मार्फत सम्पर्क गर्ने र केवाईसी अपडेट गर्नुपर्ने बहाना बनाएर स्क्रिन सेयर गर्न लगाएपछि ओटीपी कोड माग्ने गरेको थियो। ओटीपी पाएपछि पीडितको बैंक खातामा पहुँच पुर्याएर अरू खातामा रकम पठाउँदै ठगी गर्ने गरेको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ। केवाईसी अपडेटका नाममा ठगी गर्ने 12 देउताल 4 अभय तिवारी, नवलपरासी रामग्राम 16 जय कुमार केरवट, रामग्राम 17 विद्यासागर केवट र पर्सा बिरगंज 3 कुबेर थापालाई चितवनबाट प्रहरीले पक्राउ गरेको हो। उनीहरू सबैको उमेर 27 वर्षभन्दा कम छ। पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्न जिल्ला अदालत ललितपुरले अनुमति दिन अस्वीकार गरेको छ। उपसभामुख रुबी कुमारी ठाकुरको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय ललितपुरको टोली पक्राउ पूर्जेका लागि जिल्ला अदालत पुगेको थियो, तर जिल्ला अदालत ललितपुरले पक्राउ पूर्जे जारी गर्न नमानेको हो। उपसभामुख ठाकुरले हिजो जिल्ला प्रहरी परिसरका ललितपुरमा श्रेष्ठ विरूद्ध जाहेरी दिनुभएको थियो। जनआस्थाको फेसबुक पेज र अनलाइनमा आफ्नो व्यक्तिगत पारिवारिक र सामाजिक जीवनमा गहिरो चोट पुर्याएको श्रेष्ठको जाहेरीमा उल्लेख छ। समाचारमा जोडिएको पुरुष आफूले रक्षाबन्धन बाँधेका दाई भएको उहाँको दावी छ। उही व्यक्तिसँग अनैतिक सम्बन्धको आरोप लगाएर आफ्नो बेचत्र चरित्र हत्या गर्ने प्रयास गरेको उपसभामुखको उजुरीमा उल्लेख छ। यसअघि अर्को व्यक्तिसँग राजसभा सांसदलाई जोडेर लेखेको समाचारको विषयमा श्रेष्ठ पक्राउ पर्नु भएको थियो। व्यक्तिगत गोपनीयता हननको आरोपमा पक्राउ परेका श्रेष्ठलाई हिजो सर्वोच्चले रिहा गर्न आदेश दिएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वको आफ्नै साझेदार मुलुकमाथि आक्रमणको धम्की दिनुभएको छ।
4: The president told Fox News, if Oman gets in the way, we'll bomb the S out of them.
1: हर्मुज जलमार्ग पुनः खुलाउने विषयमा अमेरिका र ओमनले तेहरानसँग छुट्टाछुट्टै वार्ता गरिरहेका बेला ट्रम्पले आक्रमणको धम्की दिनुभएको हो। बीबीसीका मध्यपूर्व मामिला संवाददाता फ्रैंक गार्डनरले भने ट्रम्पले चेतावनी दिए पनि आक्रमण गर्ने सम्भावना कम छ। वार्ताबाट अपेक्षित प्रगति हुन नसकेपछि ट्रम्पले दबाव र असन्तुष्टि प्रकट गरेको हुन सक्ने उहाँको भनाइ छ। हवस् त खबर यति नै। नमस्कार।

PFPS गोर्खा रेडियो कार्यक्रममा हामी छौँ श्रोता यो समय दिवाको सिलीमा र तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु म सिनेको तर्फबाट आजको यो आफ्टरनुन शोमा र आज 18th of August 2026 रहेको छ त्यसरी ट्युजडे यानि कि मङ्गलबारको दिन रहेको छ र कार्यक्रम यो दिवाको सिली तपाईँले हरेक सोमबारदेखि शुक्रबारसम्म युके टाइम भने 1 बजीदेखि 4 बजीसम्म सुन्न सक्नुहुन्छ मिठा मिठा गीत सङ्गीत विभिन्न जानकारीहरूको साथमा आजको दिन रहन सक्नुहुनेछ त्यसै गरी श्रोता अहिलेको यस समयमा हामी कार्यक्रममा प्रवेश गरेका छौँ देशको माया फेडरेटी सङ्घको साथमा हामी प्रवेश गरेका छौँ नितेश सङ्खुवर यसै गरी अर्थगनको आवाजमा रहेको थियो यो गीत र अवश्य पनि कार्यक्रममा यस्तै मिठा मिठा गीत सङ्गीतहरूको साथमा तपाईँलाई भरपूर मनोरञ्जन गराउँदै गर्नेछु र यसै गरी अपकमिङ इभेन्ट्सहरूको बारेमा पनि प्रशस्त मात्रामा जानकारीहरू म राख्दै गर्नेछु अब हामी यो लास्ट मन्थ अफ समरमा छौँ अगस्तमा अलिकति यहाँ हामी जो जति सी साइड रहनेहरू फोक्सटोनवासीहरूले त अनुभव पनि गरिरहनु भएको छ भित्र जति गर्मी ह्युमिड भए पनि बाहिर चाहिँ अलिक चिसो चिसो हुन थालेको छ विच मिन्स वी आर स्लोली अप्रोचिङ टुवर्ड्स ओटम बट ह्याभिङ सेड द्याट यो महिनामा अब समरको लास्ट मन्थसम्ममा पनि इभेन्ट्सहरू रहने क्रमहरू रहेको छ यसअनुसार जानकारी पक्कै पनि लिँदै गर्नुहोला र कार्यक्रममा अब पनि हामी अगाडि बढ्ने नै छौँ श्रोता तपाईँको माझमा एउटा मिठो गीत अहिलेको लागि म राख्ने नै छु सके हँसाउँछु रुन दिन्न कृष्ण काफ्ले र अस्मिता अधिकारीको आवाजमा

PFDSको का भिडियो कार्यक्रममा हामी छौँ श्रोता. यो समय दिवाको सिलीको पहिलो घण्टामा त्यसै गरी यो समयमा आउनु सबैको माझमा केही मौसम बारेमा पनि जानकारीहरू राखिहालौँ. फोक्सटोनको सन्दर्भमा वेदर फोरकास्ट रहेको छ. अलिकति समय टेम्परेचर पनि क्लाउडी छ फोक्सटोनमा र टेम्परेचर 23 डिग्री सेल्सियस, विन्ड 23 किलोमिटर पर आवर, क्वाइट विन्डी छ. स्पेसली आज बिहान अलिकति म पनि यसो बाहिर जाँदाखेरि चाहिँ आई फेल्ट अलिक बिट विन्डी हुन थालेको छ. ह्युमिडिटी त भन्नै पर्दैन 78%. नो वन्डर बाहिर चाहिँ चिसो छ, भित्र चाहिँ अलिक हुप्प भइरहेको छ, त्यही कारणले गर्दाखेरि पनि हो. र यो हप्ता चाहिँ पानी पर्ने सक्ने सम्भावनाहरू चाहिँ निकै नै रहेको छ. लाइट रेन भोलिको दिनदेखि चाहिँ देखाएको छ स्याटरडेको दिनसम्म, र सन्डे फेरिदेखि चाहिँ अलिक सनी वेदर चाहिँ देखाएको छ. र लन्डनको सन्दर्भमा पनि हामी केही जानकारी राखिहालौँ. अहिले वेदर लन्डनमा भने 24 डिग्री सेल्सियस, क्लाउडी वेदर र विन्ड 16 किलोमिटर पर आवर, ह्युमिडिटी 62% रहेको छ. र कार्यक्रममा हामी छौँ अब भने फेरि पनि पलाइसकेको छ अर्को गीत राख्ने क्रम र टपरी. यो भने विक्रम परियार र सुमित्रा कोइरालाको आवाजमा रहेको छ. इन्जोय गर्नुहोस्.

0: serios, gorkar radio, gorkar radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
1: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk
0: BFVS गोरखा रेडियो।

पीएफबीज गोर्खा रेडियो कार्यक्रममा लिएर हामी छौँ श्रोता. यो समय दिवाको सिलीको पहिलो घण्टामा र मिठा मिठा गीत सङ्गीत विभिन्न जानकारीको साथमा हुनुहुन्छ. यसै गरी अब भने नेपाली मेला यो 17th पनि हुन गइरहेको छ. जसरी 30th of August 2026 सन्डेको दिन बिहानको 10 बजेदेखि बेलुकी 8 बजेसम्म हुन गइरहेको छ. र यो चाहिँ विशेष गरी यहाँ क्याम्पटन पार्क रेस कोर्स स्टेन रोड इस्ट सनबर्न टेम्समा हुन गइरहेको छ. विभिन्न आकर्षणहरू पनि रहेको छ. तमुधी एसोसिएसन युकीले आयोजना गरिरहेको छ. कोलाबोरेसन चाहिँ एम्बेसी अफ नेपाल लन्डनसँग हो. र यसमा कुनै क्राइजहरू छन् भने अवश्य पनि यसअनुसार तपाईँ जान सक्नुहुनेछ. निकै नै रमाइलो हुन्छ र निकैजना भेटघाटहरू गर्ने पनि यो समयमा चाहिँ मौका हुनेछ. र कार्यक्रममा रद्दी गर्नुहोस् शैलीलाई भने लागौँ, रानीलाई लानी सल्लाह, मिलिना राई र सेल लिम्बू.

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
0: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो BFBS गोर्खा रेडियो हो।

पीएफपी स्कुलका रेडियो सुन्दै हुनुहुन्छ. कार्यक्रम देवाको सिलीको यो पहिलो घण्टाबाट विदा लिने समय आएको छ. हामी कार्यक्रमको अवश्य पनि दोस्रो घण्टामा भेट्ने नै छौँ. तपाईँको माझमा गीत सङ्गीतको साथमा विभिन्न जानकारीहरू पनि म राख्ने नै छु. र दोस्रो घण्टामा चाहिँ तपाईँले पाउन सक्नुहुन्छ छड्के सलाम युक्ताको साथमा WW8 सुक्रिम राई, उहाँ चाहिँ X7JR हुनुहुन्छ र साथै पद्मा राई एपिसोड 3 रहेको छ. र अहिलेलाई पनि यो मिठो गीत पनि म तपाईँको माझमा राख्ने नै छु. स्टे ट्युन भन्न चाहन्छु. कतै नजानु होला. नरेश लिम्बू रहेछ गरी सुनिता तेगिम छुच्ची लिम्बुनी. स्टे ट्युन, भेटौँ कार्यक्रमको सेकेन्ड आवर.

0: Pilaen Bhari.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
3: विधान सूचना अमेरिका बस्ते आएगा सुदूर प्रदेश सभा का सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकास मंत्री प्रकाश बहादुर देउपा पदमुक्त हुनुभएको छ। प्रदेश सभा सचिवालयले तयार गरेको टिप्पणी आदेश सभामुक भीमबहादुर भण्डारीले सदर गरेसँगै उहाँ पदमुक्त हुनुभएको हो। यो निर्णय भोलि 1 बजेको बैठकमा सभामुखले जानकारी गराउने कार्यक्रम छ। देउपा गत वर्ष भदौ 28 गते चेन्जी आन्दोलन लगत्तै व्यक्तिगत कामका लागि भनेर अमेरिका जानुभएको थियो। त्यसपछि स्वास्थ्यमा समस्या देखिएको भन्दै उहाँ उपचारका लागि अमेरिकामै बस्दै आउनुभएको छ। अमेरिका गएको 11 महिना पुगिसक्दा पनि नेपाल नफर्किएपछि उहाँलाई पदमुक्त गरिएको हो। नेपालको संविधानमा प्रदेश सभा सदस्यको स्थान रिक्त हुने सम्बन्धी व्यवस्था गरिएको छ। सभालाई सूचना नदी लगातार 10 वटा बैठकमा अनुपस्थित भएमा पद रिक्त हुने व्यवस्था उल्लेख गरिएको छ। यही व्यवस्था अनुसार देउबाको पद रिक्त भएको हो। कांग्रेसले 15 महाधिवेशनका लागि समितिहरू गठन गरेको छ। केन्द्रीय कार्य समिति बैठकले यसअघि नै तय भएको महाधिवेशन सम्पन्न गर्न समितिहरू गठन गरेको हो। बैठकले सभापति गगन कुमार थापाको संयोजकत्वमा 15 महाधिवेशन व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसले जानकारी दिनुभएको छ। समितिमा आवश्यक सदस्यहरू रहने बताइएको छ। बैठकले महाधिवेशनलाई भव्य रूपमा सम्पन्न गर्न मूल समितिले आवास, खाद्य व्यवस्था, मञ्च व्यवस्थापन, अतिथि सत्कार, स्वास्थ्य लगायतका विभिन्न उपसमितिहरू निर्माण गर्ने पनि निर्णय गरेको छ। ती उपसमितिहरूमा रहने संयोजक र सदस्यहरूको नामावली पछि प्रकाशित गरिने कांग्रेसले जनाएको छ। नेपाल बार एसोसिएसनले संवैधानिक जाला छनौटमा निश्चित मापदण्ड अपनाउन प्रधान न्यायाधीशको ध्यान आकर्षण गराएको छ। बारले विशेष पत्र पठाएर कि त वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गर्न र त्यसो गर्न नसके प्रधान न्यायाधीश बाहेका 4 जना न्यायाधीश गोला प्रथाबाट छनौट गर्न ध्यान आकर्षण गराएको छ। बारले आफ्ना सल्लाहकार र कार्य समितिका पदाधिकारीहरूसँग सल्लाह गरेर संवैधानिक इजलास छनौटमा प्रधान न्यायाधीशको तजवीज अधिकार देखिएको र त्यसले न्याय निरूपण गर्दा विषयवस्तुको विश्वसनीयतामाथि प्रश्न उठेको भन्दै एकरूपता र निश्चित मापदण्ड कायम गर्न भनेको हो। बारले सो पत्र सर्वोच्च अदालतका सबै न्यायाधीशलाई बोधार्थको रूपमा पठाएको छ। साथै यो विषय फुल कोर्टमा छलफल गर्न समेत माग गरिएको छ। कानून व्यवसायी र न्यायाधीशहरू सम्मिलित हुने बार बेन्च समितिको बैठक लामो समयदेखि बस्न नसकेको भन्दै बारले आपत्ति जनाएको छ। तत्काल सो समितिको बैठक राख्न र न्यायालयमा देखिएका समस्या समाधान गर्न पनि बारले ध्यान आकर्षण गराएको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले आयोगका पदाधिकारीहरूलाई छलफलका लागि बोलाएको छ। समिति सचिवालयका अनुसार पर्सि बिहिबार बिहान 11 बजेका लागि बैठक बोलाएको हो। बैठक समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले आर्थिक वर्ष 2082-83 नेपालले विद्युत निर्यातबाट 29 अर्ब 32 करोड बढी आमदानी गरेको जानकारी दिनुभएको छ। आजको प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री श्रेष्ठ,
4: आर्थिक वर्ष 82-83 नेपालले भारत र बङ्गलादेशमा विद्युत निर्यात गरी 29 अर्ब 32 करोड 47 लाख रुपियाँ आमदानी गरेको तथ्य सही हो। तर विद्युत निर्यातलाई मात्र नेपालको ऊर्जा क्षेत्रको पूर्ण सफलता मान्न मिल्दैन। आर्थिक वर्ष 82-83 नेपालले करिब 10 अर्ब 55 करोड रुपियाँको विद्युत आयात समेत गरेको थियो। त्यसैले विद्युत निर्यात र स्वदेशी विद्युत आपूर्तिलाई एक अर्काको विरोधाभासका रूपमा नभई उत्पादन, प्रसारण र वितरण प्रणाली छुट्टा छुट्टै चुनौतीका रूपमा बुझ्न आवश्यक रहेको म निवेदन गर्दछु।
3: नेकपाका सांसद वर्षमान पुनले सरकारका मन्त्रीहरूको गतिविधि नियन्त्रण गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई आग्रह गर्नुभएको छ। आजको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पुन,
5: एकजना मन्त्रीज्यू भ्रमणमा जानुहुन्छ, रुगाखोकी लाग्छ, अनि हेलिकप्टर पठाइन्छ, रेस्क्यूमा काम हुँदैन, पुनस्थापनाको लागि काम हुँदैन, त्यहाँ पुर्याउने सामग्रीहरू पुग्दैनन् र उहाँलाई स्काई ट्रक, सेनाको स्काई ट्रक प्रयोग गरेर काठमाडौँ ल्याइन्छ र उहाँ के भयो भन्दा चाहिँ घरमा आराम गर्दै हुनुहुन्छ भनिन्छ। यस्तो गैर जिम्मेवार राज्य चल्न सक्छ? यसतर्फ पनि म सम्मानित सभामुख महोदय मार्फत प्रधानमन्त्रीजीको ध्यान आकर्षण गराउँछु, आफ्ना मन्त्रीजीहरूलाई कन्ट्रोल गर्नुहोस्, नियन्त्रण गर्नुहोस् र चाहिँ अहिले चाहिँ विपदका स्थिति के भइरहेका छन् त्यसबारेमा काम गर्नुहोस्, मेरो अनुरोध छ।
3: पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री इमरान खानलाई उपचारका लागि जेलबाट अस्पताल सार्न सरकारलाई आदेश दिएको छ। खानको तहरीक ए इन्साफ पार्टीले जारी गरेको विज्ञप्ति अनुसार सर्वोच्च अदालतले पाको पुनरावेदनको अर्को सुनाई नभएसम्मका लागि राजधानी इस्लामाबादको शिफा इन्टरनेशनल हस्पिटल लिमिटेडमा सारेर उपचार गराउन आदेश दिएको हो। जियो टेलिभिजन च्यानलका अनुसार सो मुद्दामा अर्को सुनवाई सेप्टेम्बर 16 हुनेछ। हवस् त, खबर यति नै।

बडी हाल हौ अहिलेको लागि यो मिठो गीत म तपाईँको माझमा राख्ने नै छु. मनोरञ्जन पनि भरपूर लिइरहनु भएको छ अहिलेलाई पनि फसायु नि मिठो बोलेर मिठो धिमाको आवाजमा.

0: BFBS गोरखा रेडियो।
1: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेट्सको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
2: यो BFBS गोर्खा रेडियो हो।

0: right, left, left. Salute on the march. Left. Salute.
1: कार्यक्रम छड़के सलाम।
2: हजुर नमस्ते। कार्यक्रम छड्के सलामबाट म योगराज राईको साप्ताहिक कार्यक्रम तपाईँले सुनिराख्नु भएको छ। WO2 रिटायर्ड सुक्रिम राई अनि उहाँको प्यारे श्रीमती दिदी पद्मा राई हुनुहुन्छ। तेस्रो एपिसोडमा छौँ, उहाँकै निवास हेजमा यो कार्यक्रम रेकर्ड गरेका छौँ। 1976 ब्रिगेड अफ गोर्खाजमा भर्ती हुनुभएको धरान गोपा क्याम्पमा, र अहिले त बन्द भइसक्यो। अनि 1994 पेन्सन जानुभयो र उहाँहरू चाहिँ युकेमा 2006 आउनुभएको। बिस्तारै बिस्तारै हामी फकल्यान्ड वारतिर पनि प्रवेश गर्नेछौँ। सर फेरि वेलकम। अनि तेस्रो चोटी भर्ती हुँदा चाहिँ कतिको खुसी लाग्यो त साहबलाई?
3: मलाई 50-50 थियो। मैले अब जीवनसाथी होइन, जीवनसाथी छोडी जानु मलाई साह्रो परेको थियो मलाई, होइन। अब के गर्नु पदमा, मैले जानै पर्छ होइन, जानै पर्छ, मैले केही त गर्नुपर्छ होइन। त्यस कारणले तिमी बस्दै गर, खुसी हौ होइन, तिमीलाई चिठी पत्र लेख्दै गर्छु। मलाई 3 वर्ष त हो, 3 वर्षको बादमा भइहाल्छ नि, हाम्रो भविष्य त बनाउनै पर्छ त र त्यस कारणले तिमीले बुझिदेऊ भन्दाखेरि उसले पनि राम्रै भन्यो, ठिकै हो, तपाईँले जानुहोस्, सक्सेसफुली तपाईँको होस्, सक्सेस होस् भन्यो। त्यस कारणले मैले उसलाई छोडिआएँ मावलामा मामाको म बस्छ। त्यहाँदेखि म 3 वर्षको बादमा म आएपछि त्यहाँदेखि फेरि अर्कोतिर त्यहाँदेखि आसाम जानुपर्छ भने कि अनि हुन्छ भने त्यहाँदेखि आएँ त भर्ती हुन्छु हुँदिन मलाई थाहा थिएन होइन।
2: क्याम्पमा आउनुभयो,
3: क्याम्पमा आएँ, क्याम्पमा भर्ती हुँदाखेरि मलाई उसको याद आइरहेको थियो मलाई,
2: फोटो थियो होला नि,
3: हजुर
2: पस्तिर बोक्ने गरिन्थ्यो,
3: पस थियो, अनि हेर्थे अब भर्ती भयो भने के गर्नु, फेल भयो भने के गर्नु, दुईपट्टि नै मलाई दोधार मन थियो। त्यहाँदेखि पछि आएर भर्ती भएँ त्यही मैले भने, धेरै वेट त पुगेन नि मलाई, अरूमा ए ए ए ए ले वेट त पुगेन त,
2: क्याम्पमा पुगेन,
3: क्याम्पमा पनि पुगेन है। पहिला सजिलो थियो, अरूमा ए ले उमा पनि ए ले टिभीतिर के सबै ए ए ले सबैले मन पराए होइन, तर मेरो वेट चाहिँ पुग्दै भएन, 98 मात्रै पुग्यो होइन सर। भाइ बन्धु म भर्ती भएँ भने त्यस कारण
2: 50 होला,
3: 49
2: केजी हुनु पर्थ्यो नि त होइन,
3: हजुर। त्यहाँदेखि 110 हुनुपर्ने, 110 पाउन्डमै 98 पाउन्ड मात्रै पुग्यो त्यहाँदेखि अनि होइन ठिकै छ, यो नाते पाउन त खाना खानु थालेपछि एकदम बढ्छ होइन, ब्रिटिसको खाना खाएपछि भने गुरुजीले ठिकै छ म बढिहाल्छु नि भने, अहिले त कति दिन भोकै आएर पो त यहाँ त यस्तो भएको भने क्या।
2: घरबाट छुट्दा त हिँड्दै आउनु भयो होला होइन,
3: हिँडेर आयौँ
2: कति दिन हिँड्नु भयो?
3: 3 दिन।
2: ए 3 दिन बाटोभरि उहाँकै सम्झना भयो होला?
3: सम्झना उतै सम्झना जहिले त्यहीले उसको त भने।
2: अनि दिदी त्यो छुटेको दिन चाहिँ कस्तो लाग्यो त तपाईँलाई? भोलि जाँदै हुनुहुन्थ्यो एउटा होइन, त मैले पनि त्यो कुरा भोगेकै कुरा हो, आमालाई छोड्दा, बाबालाई छोड्दा होइन, श्रीमतीलाई छोड्दा, तपाईँलाई चाहिँ कस्तो लाग्थ्यो एउटा गृहिणी उहाँको श्रीमतीलाई?
4: म पहाडमा छोड्नु भएको थियो उहाँले, उहाँको मामाला, हजुर, खोटाङ होइन, सोभिङ
3: भन न, कस्तो लाग्यो मात्रै भन न।
4: अनि त्यहाँदेखि चाहिँ अब परिवार त सबै नै मेरो छ्यामाहरू नै हो, छ्यामाको भान्जा हो नि त, अब बिरानो चाहिँ हुनुहुन्न थियो, अनि यसो बेलुका चाहिँ मलाई नमिठो लाग्यो, बेलुका जब दिन ढल्किँदै गयो नमिठो लाग्यो र सायद म रुएँ होइन। रुँदाखेरि मेरो एकजना बहिनी छ अघि छ्यामाको छोरी रूपा, अहिले रूपा बहिनी, ऊ चाहिँ एकदमै बोल्ने क्या, एकदम तोता जस्तै बोल्ने, मिठो बोल्ने, अनि त्यो बहिनी चाहिँ अब अहिले अमेरिकामा छ, अनि किन रुनु भएको दिदी, नरुनुहोस्, दाजु थोडी न मर्नु जानु भएको पैसा कमाउनु जानु भएको भने क्या, सानो नानी, ऊ चाहिँ सायद 4 पढ्थ्यो होला, 3 कि 4 बोपुङमा पढ्थ्यो। त्यो रूपा बहिनी जब त्यो भने नि, किन रुनु भएको, थोडी न मर्नु जानु भएको, नरुनुहोस्, पैसा कमाउनु जानु भएको भने, अनि त्यहाँदेखि यसो सम्झे ठक्कै, अनि उहाँले भन्नुहुन्थ्यो क्या, पद्मा तिमी बस है, अब म भर्ती भयो भने भइहाले, नभए म तिमी हामी फेरि आसामै गएर गरी खाउँला भन्नुभयो क्या, उहाँले भन्नुभएको थियो, अनि त्यो सम्झे कि, अनि ढुक्क फेरि मेरो आँसुहरू चाहिँ बन्द भयो।
2: ए अनि साथीहरूले जिस्काउँथ्यो होला नि, अब पहिलो भर्ती हुनुभन्दा अगाडि त त्यति बेला त कम्ती मान्छेले मात्रै 1-2 बिहा गर्थ्यो होइन, साथीहरूले के भन्थ्यो त, तिम्रो त बुढी छ, सम्झना आएको छ भने जिस्काउँथे त्यो सेलेक्सनमा साथीहरू, उनीहरूलाई थाहै थिएन,
3: उनीहरूले थाहा थिएन, अनि जिस्काएन पनि, एउटा
2: मैले भन्नै भएन होला,
3: भन्दै भनिन होइन, जिस्किएन, तर म जस्तो अरू पनि कोही गर्लफ्रेन्डहरू भएकोहरू एकदम नर्भस हुन्थ्यो, त्यहाँदेखि अब के गर्नु ठिकै छ, तपाईँको त गर्लफ्रेन्ड मात्रै रहेछ, मेरो त बुढियालाई छोडेर जाँदैछु भन्दै भने नि, त्यस कारणले त ठिकै छ। त्यसो भन्दाखेरि मैले त्यो धरानको त्यो एयरपोर्टमा आज चढ्नु कस्तो साह्रो पर्यो है,
2: विराटनगरमा होला,
3: विराटनगरमा है चढ्नु कस्तो साह्रो भयो। अब यसले झन् टाढो पुऱ्यायो है मलाई पनि,
2: अनि
3: काठमाडौँ भएछ, काठमाडौँ भएपछि कस्तो नराम्रो लाग्यो होइन,
2: त्यहाँदेखि चिठी लेख्नु भयो कि लेख्नु भएन,
3: लेखेँ नि,
2: के लेख्नु भएको थियो,
3: होइन ल मैले भर्ती भएँ, अब ल यस्तै छ यस्तै जान्छौँ, अहिले हाम्रो टाइम छैन, त्यस कारणले सानो छोटो अनि त्यही लेखेँ थिएँ, तर उसले पायो पाएन आई डोन्ट नो होइन,
2: त्यहाँ
4: पाएँ हजुर, तर धेरै समयपछि पहाडमा त अब
2: त्यो
4: डाकहरू भनौँ पोस्टम्यानहरू त्यति सुविधा हुँदैन,
3: हजुर फोटो चाहिँ पठाइएन,
4: एउटा फोटो पठाउनु भएको थियो रिक्रुटको, हजुर
3: त्यहाँदेखि युके काठमाडौँमा आयौँ, काठमाडौँमा विक्रम भवनमा बस्यौँ, त्यहाँदेखि फ्लाइट उड्ने बेला पनि मलाई नराम्रो लाग्यो कि ल भन्यो कि, त्यहाँदेखि
2: त्योभन्दा अगाडि हवाइजहाज चढ्नु भएको थियो,
3: चढेको थिएँ म, अब भान्जा भए
2: त्यस
3: कारणले भान्जा भएको हुनाले मलाई के सबै थाहा थियो होइन, हरेक चिज मलाई आर्मीको रुल केहरू सबै मलाई, पहिला म भान्जा बस्दाखेरिको मामाहरूसँग बस्दाखेरिको जस्तै मलाई फिलिङ भयो,
2: होइन तपाईँ त सबै लाउरेको दुःख देखिसक्नु भएको, दुःख हुन्छ भन्ने चाहिँ लागेन,
3: लाग्यो नि पहिला त, त्यसै कारण हामी भर्ती नहुनेमा थियौँ होइन, तर पछि एउटा हाम्रो मेरो साथी जगत भन्ने छ, अहिले एक वर्ष सिनियर भयो होइन, उसँग हामी सल्लाह गरौँ जाउँ हो, यहाँ केही रहेनछ अब होइन, केही छैन नेपालमा काम गरेर खाने ठाउँै छैन, बरु भर्ती हुँदै ठिक हुन्छ भन्यो क्या, दुईजना सल्लाह,
2: तपाईँ तिनपल्ट लाग्नुभयो, तिनपल्टसम्म भर्ती नहुँदा हुन्छ नि मान्छेलाई ओहो भएन भनेर हुन्छ, म पनि तिनपल्ट नभएको अब चारपल्टमा भएन भने त के गर्ने होला भन्ने लाग्थ्यो, तपाईँलाई त्यस्तो लागेन,
3: मलाई लागेन, म अर्कोपल्ट त त्यसै हुन्छु, अलिक मोटेर हुन्छु भन्थ्यो क्या, वेट त नपुगेको, वेट त नपुगेको, त्यस कारणले यो त सिम्पल, मैले भन्थेँ नि यो त सिम्पल हो नि, ब्रिटिसको भात खाइ थालेपछि मोटिहाल्छ नि, यो त वेट त एकदम पुग्छ भन्थ्यो कि, अहिले बेला त पहिला पनि लोकलमा आएको, लोकलमा आउँदाखेरि पुगेन होइन, अब एउटा गल्लामा आएको, गल्लाले गल्लाको अब अर्काको छेउमा दुनियाँको छेउमा त अब नपुगेलाई लाँदाखेरि भाइबन्धु पनि हुन्छ भन्थ्यो कि, त्यहाँदेखि मलाई लगेन होइन, तर नेक्स्ट टाइम चाहिँ मलाई त्यो त्यति गरेर दियो होइन, दियो दिएर अनि मैले लेखिदिएको छु ल पास दिएको छु सुक्रिम ल राम्रो गर्नु, अब यहाँ चाहिँ तलतिर चाहिँ अब वर्ड चाहिँ वर्ड केही पनि होइन भन्नुभयो है, त्यो साहबले अरू एकदम राम्रो छ तिम्रो एकदम राम्रो छ भने,
2: तपाईँ त पहिला मलाई बस्नुभयो, हङकङ त आउनु भएको थिएन नि त होइन,
3: हङकङ आएको थिइनँ मैले,
2: अनि हङकङ पहिलाचोटि पुग्दा चाहिँ कस्तो लाग्यो, हामी पनि झिलिमिली त्यस्तो बिल्डिङहरू कहिले नदेखेको है, हामीले यसो हेर्दा साह्रै रमाइलो लाग्यो, तपाईँलाई कस्तो लाग्यो, तर आजभोलि जस्तो हङकङ त्यसै पनि थिएन 1976 कुरा हो,
3: हङकङमा आउँदाखेरि हामीलाई राम्रै लाग्यो, अब ब्रेक रुटलाई हामी ब्रेक रुटहरूलाई बाहिर जानु नदिने होइन, बसेको बसेकै त्यो गोली हान्नु जाँदाखेरि मात्रै हेर्थ्यौँ, बाहिर गोली हान्नु जाँदा मात्रै हेर्थ्यौँ, त्यहाँदेखि अरू बेला हेर्नु दिन्थ्यो अनि उता त के गर्दा हुन्थ्यो अनि बाहिर जानै दिन्थ्यो, खालि बाहिर म बक्सिङ ट्रेनिङ गर्दाखेरि मात्रै त्यो जिमहरू त कता कता यसो हेर्थेँ, त्यहाँदेखि दिँदैन थियो होइन, बक्सिङ ट्रेनिङ गर्नु जाँदा
2: चाहिँ
3: मलाई
2: ओके, अनि दिदीले चाहिँ चिठी लेख्नुहुन्थ्यो कि उहाँले लेखेपछि मात्रै उत्तर लेख्नुहुन्थ्यो,
4: पहाडमा चाहिँ अलिकति असुविधा नै थियो होइन, अब कि त चिठी लेखेर चिसा पानीमा पठाउनु पर्ने, अनि चिसा पानीको पोस्ट अफिसमा कसैले आएको छ भने कसैले ल्याइदियो भने
2: मात्रै,
4: त्यो चाहिँ अब त्यस्तो गर्दाखेरि 2-3 महिना नै लाग्थ्यो भाइ, अनि आसाममा पनि त्यस्तै, म आसाममा बस्दाखेरि मेरो ससुरा जानुहुँदा पोस्ट अफिसमा मेरो छोराको चिठी छ भनेर भन्दा दिन, किनभने त्यहाँको सुविधा छैन गाउँ घरमा, अब बडपत्थर भनेको गाउँ नै हो, उता एउटा हटिया लाग्ने चाहिँ उसमा,
2: आदरणीय श्रोता उहाँलाई धन्यवाद भन्दै अब यो बिचमा दुईवटा गीत सुनाउँ र त्यसपछि चाहिँ सेकेन्ड पार्टमा चाहिँ बाँकी कुराकानी हामी गर्नेछौँ।
1: कार्यक्रम छड्के सलाम EFBS गोर्खा रेडियो।

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ।
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नुभन्दा त सुल्झाउनु राम्रो नि होइन।

0: BFBS Gorkha Radio. Gorkha Radio. BFBS Gorkha Radio.
1: निश्चय नै यो बिएफएस गोर्खा रेडियो र तपाईँहरूले गीतहरू सुन्दै हुनुहुन्थ्यो। छोटो विश्रामपछि फेरि यहाँहरू सबै सबैलाई कार्यक्रम छड्के सलामा वेलकम गर्न चाहिँ चाहन्छु। डब्लु टोलिटा सुक्रिम राई साहब र उहाँको श्रीमती पद्मा राई दिदीसँग कुराकानी गरिएका छौँ। एक्स गोर्खा हुनुहुन्छ, 1994 पेन्सन जानुभयो। साहब र दिदीलाई फेरि वेलकम,
2: धन्यवाद भाइ,
3: धन्यवाद।
1: अनि अब ट्रेनिङ डेपोर्टमा आउनुभयो साहब, अनि ट्रेनिङ चाहिँ कतिको साह्रो लाग्यो? ट्रेनिङ त्यति एक वर्षै हुन्थ्यो,
3: नौ महिना एक वर्ष भनौँ न, नौ महिना। मलाई ट्रेनिङ त्यति साह्रो लागेन किनकि अब सजिलै थियो, वेपन ट्रेनिङ, तौहरू ट्रेनिङहरू, अब हाम्रो कति बेला होइन प्र्याक्टिसको ट्रेनिङ गर्नु थाल्यो, के गर्नु थालेपछि सजिलै लाग्यो, मलाई केही जस्तो लागेन।
1: एजुकेसन अब तपाईँ मलाई पढ्नु भएको,
3: पढेँ होइन, नेपालमा पढिनँ, इन्डियामा पढेँ, इन्डियादेखि फेरि नेपालमा पढेँ होइन, नेपालमा चिसा पानीमा पढेँ।
1: त्यति बेला त पढेँ, घर त कम्ती मात्र हुन्थ्यो, त्यसले गर्दा एजुकेसनमा तपाईँलाई प्रब्लम पर्दैन?
3: पढेन, सिम्पल नै थियो होइन, एजुकेसन पनि सिम्पल टेस्ट लिन्थ्यो अनि सजिलो नै थियो। कुद्नेहरू पनि ठिकै थियो, म राम्रै थिएँ, म म्याराथन रनर हो, त्यस कारणले नो प्रब्लम होइन। तर म टप त होइन, हामी खडेस होइन, खडेस कुदेँ होइन, तर सबभन्दा नामलेसीमा 16-44 भन्ने
1: रिप्रेजेन्ट गरे कि कम्पनी लेभल,
3: हामी चाहिँ कम्पनी लेभलमा, तर म त्यति राम्रो त होइन, तर रनर चाहिँ हो,
1: खटेस कुद्ने भनेपछि त्यति बेला त खतरा हुन्थ्यो, यस्तै थियो त
3: नेमलेसी चाहिँ यस्तै नि। उकालो जाँदै म भेट्दिनँ थिएँ मान्छे होइन, रेक्रुटमा पनि रेक्रुटमै कुदेको सबभन्दा पहिला, त्यहाँदेखि हाम्रो कम्पिटिसनमा 16-44 भन्ने चिज टपमा पुग्थ्यो नि, माथि गएर तल झर्थ, तर म जहिले सेकेन्ड आइपुग्थेँ, कसरी लास्टमा चाहिँ म सेकेन्डमा आइपुग्थेँ भने अब ओह्रालोमा चाहिँ ओह्रालोमा चाहिँ डराउँथ्यो होइन, म चाहिँ बिमार भएर मर्नु भन्दा छोरा मान्छे देखाएर मर भन्थे क्या, म चाहिँ देखाएर मर्नु राम्रो हो, छोरा हो त भने देखाएर मर्नु, त्यही र त म भन्छु एक्सपेक्टेड आई डोन्ट लाइक भनेको, प्लेयर्स हो हार तर म इज्जत गर्छु भन्छु क्या, म
1: दिने छोरा मान्छे अब
3: छोरा मान्छे भए पार्ट खेल्नुपर्छ, सबै खेल्नुपर्छ, त्यहाँदेखि पनि हार्छ हार्छ हारोस् उसलाई एक्सेप्ट गर्नु एक्सेप्ट गरिदिन्छ नि होइन, तर त्यो दर्शकबाट तपाईँ बढ्ने मारेर चाहिँ मलाई मन पर्दैन थियो।
1: ओके दिदी, अनि श्रीमान पल्टन जाँदापछि चाहिँ घरमा एउटा श्रीमतीले चाहिँ के कुराको अभाव हुँदो रहेछ? साथ त अब अवश्य अब साथ हुँदैन होइन, अरू चाहिँ के कुराको चाहिँ अलिक महसुस भयो तपाईँलाई?
2: साथ अब नहुँदाखेरि होइन अलिकति खल्लो, तर पनि दिनभरि अब काममा व्यस्त भइन्थ्यो, मेरो पातहरू होइन अब पहाडमा छोडेर जानुभएको थियो, पहाडमा पनि अब त्यही हो घाँसहरू त्यस्तै मेलो पातहरू होइन, बिहान उठाइदिए दैनिक जीवन त्यही हो नि, उकालो ओह्रालो होइन, अनि अब आसाममा पनि त्यस्तै झन् ठुलो खेती आसाममा,
1: त्यसले गर्दा
2: हजुर आसाममा पनि बसे हजुर,
1: भनेपछि घरमा सबै चिनिरहेको त्यस्तो बुहारी, किनभने त्यति बेला त बुहारीलाई अलिक दुःख थियो, त्यो घरमा लिएको त्यो थिएन रहेछ,
2: थिएन थिएन, एकदमै खुसी
1: होइन मेरो भनेर त्यसै ढुकाउनु
2: भयो हजुर हजुर, त्यस्तो उहाँको कहिले जस्तो बेलुका भएपछि अलिकति याद आउँथ्यो, नभए त दिनभरि बिजी एकदम काममै, जस्तो अब अब जस्तो अब काम छैन भने पो मान्छेलाई होइन, त्यस्तो उहाँ पनि अब पहाडमा पनि त्यस्तै, अब सबैजना बस्ने त छैन हगि, बस्ने मेलो त छैन, सबै काममा व्यस्त, अब आसाममा पनि त्यस्तै, अनि त्यही बेलुका चाहिँ एकदम याद आउँथ्यो।
1: रेक्रुट कम्पनीमै हङकङ पुलिससँग बक्सिङ खेल्नु
3: हामीले त्यहीँ सिक्नु होइन, जस्तै बक्सिङ खेल्ने भएपछि अनि त्यहाँ सेलेक्सन भयो, अनि सेलेक्सनमा
1: त्योभन्दा अगाडि केही खेल्नु भएको थिएन,
3: खेलेको थिइनँ मैले, अनि पछाडि हामी खेल्यौँ, अनि म अनि सेलेक्ट भएँ भनौँ न, सेलेक्ट भएँ अनि फेदर वेटकोमा चाहिँ म खेलेँ होइन, फेदर वेटमा खेल्दाखेरि म राम्रै खेल्थेँ होइन, राम्रै गरेँ, त्यहाँदेखि मेरो फेदर वेटको उसँग
1: यता ट्रेनिङ मिस हुन्थ्यो कि कस्तो बेला चाहिँ ट्रेनिङ गराउँथ्यो त्यो ट्रेनिङमा त अब सर्टेन अब त्यो टाइम टेबल
3: त्यो चाहिँ कसो गर्नु, अरू बेला जस्तै ब्रेक भएको बेला चाहिँ अब एक घन्टा दुई घन्टा गरेर बेलुका 2 बजीतिर हामीले ट्रेनिङ गराउँथ्यौँ, ट्रेनिङ गराएपछि अनि राम्रै भयो त्यहाँदेखि आफा आपस्ता आपस्तामा हामी ट्रेनिङ गर्थ्यौँ होइन एक्सर्साइज गर्थ्यौँ ट्रेनिङ गर्थ्यौँ अनि पछाडि मैले त्यहाँ फेदर वाइटकोमा सबभन्दा पहिला खेल्ने म हो
1: होइन
3: पुलिससँग खेल्यौँ अनि म 107 केजीको थिएँ 7 पाउन्डको थिएँ ऊ चाहिँ 22 पाउन्डको खेल्छस् भने हुन्छ भने खेलेँ अनि मैले जितेँ भनौँ न
1: चाइनिज अपोनेन्टलाई जित्नु भयो
3: हजुर जितेँ अनि सबै खुसी भयो अनि म बक्सिङको चाहिँ सायद वर्ल्डमा मलाई दिएको भए च्याम्पियन हुन्थेँ वर्ल्ड च्याम्पियन मसँग टेक्निक छ सबभन्दा पहिला बक्सिङको चाहिँ के छ भने सबभन्दा फिटनेस मोस्ट इम्पोर्टेन्ट
1: अनि आर्ट पनि होला है जो कहिले त बक्सिङ खेल्न सक्दैन
3: अनि जोसिलो पनि हुन्छ अनि बक्सिङ खेल्ने मान्छेको दुइटै हात चल्नुपर्छ सबभन्दा सेकेन्डमा अनि टेक्निक अनि फास्ट एन्ड हिट पक्का त्यो गर्छ भने चाहिँ मलाई नम्बरहरूसँग ठुल्ठुलो सर नम्बरहरूसँग खेल्थ्यो कसैले छुँदैन थियो यसरी गरेपछि होइन यस्तो कहिले छुएन है मैले छुँदैन थिएँ किनकि हाउ डु डिफेन्स क्या डिफेन्स कसरी अनि गर्नुपर्ने वाट इज द डु एन्ड डन अस्ति मैले यहाँ सिकाइदिएँ वा गर्दै थियो भन्दै थियो क्या अनि यहाँ बक्सिङ जस्तै त्यो मान्छेले यसो गर्छ नि त्यो गर्नेलाई त बुङ्की बुङ दिएको देखेको गऱ्यो भने यसो गरेर दिएको गऱ्यो भने त रिङ्गटा चलेर ढलिहाल्छ नि त्यो त गुड चान्स हो त्यो त भने त्यस्तो गर्दै नगर्नु
1: यो चाहिँ स्टामिना हुनु पर्यो
3: त्यस कारणले जहिले पनि भाटक बुटुक कन्टिन्यू दिन सक्छ भने कन्टिन्यू 10 पल्ट दिएको गऱ्यो भने त्यो मान्छे ढल्छ नै ढल्छ त्यो मेरो प्रिन्सिपल थियो कि
1: तपाईँ सानो मान्छे छिटो हुनुहुन्छ
3: कसैले मलाई ढाल्दै नै थियो त्यस कारणले
1: पहिलोचोटि खेल्दै हुनुहुन्छ डर चाहिँ कतिको लागेको थियो त फर्स्ट
3: लागेन
1: मलाई
3: डिफेन्सिभ मलाई थाहा थियो है डिफेन्सिभ कसो गर्नुपर्छ मलाई यहाँ आउँदैन थियो तपाईँ हानेको यसो गरी पठाएपछि त्यो जान्थ्यो यसो गरेर त्यो मान्छेले यसो गर्छ नि त होइन वर्ल्डमा मैले देखेँ होइन बक्सिङ खेलेको त्यहाँ अस्ति मैले यहाँ भने नि त्यहाँ जिममा यसरी हुन्छ यसरी पो यसरी पनि वा हाउ डु गेट दिस वान भन्यो आई डिड प्र्याक्टिस भन्छ नि प्र्याक्टिस चाहिँ गर्नुपर्छ त्यस कारणले यसो गर्नुपर्छ यसो गर्नुपर्छ डिफेन्स न लाइक दिस न यसरी गर्नु यसरी होइन यसो गर्दै नगर्नु खुल्ला गर्नु उसले हान्नु बित्तिकै फ्याट फ्याट फ्याट जस्तै यता आउँदैछ भने फ्याट गर्न यसरी गयो भने छुँदै छुँदैन नि त्यो कहाँ त यसो गरेपछि हान् भने जस्तो नि किपुङ हान्यो हेरिङबाट चलेर ढलिहाल्दैन लो यसो गर्नेलाई त म त गर्छ भने चाहिँ त्यसैर फिटनेस चाहिँ हुनुपर्छ फिटनेस चाहिँ मोस्ट इम्पोर्टेन्ट है फिटनेस चाहिँ छ भने सबभन्दा प्र्याक्टिस फिटनेस अनि ढलेपछि अब ढल्यो नि ऊ नर्भस भइहाल्छ नर्भस भएपछि अर्कोपल्ट आउँदा फेरि अर्कोपल्ट उसले नर्भस चाहिँ बनाइसकेपछि केही पनि लाग्दैन
1: अनि रेक्रुटमा त जित्नुभयो त्यसपछि खेल्नुभयो कि खेल्नु भएन कम्पनीमा आएर
3: कम्पनीमा आएर मैले खेलेँ
2: फ्यामिलीवालामा
3: कोच सकेको आएको 5 दिनमा खेलेको है फेरि केटाहरूले ढालेन मलाई ढालेन है जितेन तर एउटाले मलाई पोइन्टमा मात्रै जित्यो है
1: कम्पनी लेभलमा खेल्नु भएको
3: कम्पनी लेभलमा हाम्रो पोइन्टको उमा क्या कम्पनीको पोइन्टको उमा खेल्यो उनीहरू चाहिँ प्र्याक्टिस गरेको पहिल्यैदेखि फिटनेस पुगेन म चाहिँ कोचबाट आएको त्यति बेला अब खेल्नु कि यसले टुआइसीले क्या टुआइसीले कस्तो भने टुआइसी थियो
1: कोचबाट आएपछि चाहिँ तपाईँ अलि फिजिकली फिट हुनुहुन्थ्यो होला नि त अलि त कोचमा पनि फिजिकली फिट
3: तर प्र्याक्टिस पनि हुनुपर्छ नि त्यो कोचको फेर फिजिकली फिट भएन जस्तो तपाईँको पन्चहरू पनि क्या जाँदाखेरि ठाक्नु हुँदैन क्या त्यो पनि हुनुपर्छ क्या
1: कोचबाट आएर पनि कम्पनी लेभलमा जित्नु भयो
3: जितिन त्यसमा चाहिँ फाइनलमा हारे
1: रनर
3: अप मात्रै भए होइन
1: चुटाइ चाहिँ कतिको खाइयो त कोही बेला दिन्छ कोही बेला आफूले पनि त खाइन्छ नि त होइन
3: त्यो चाहिँ यस्तो हुन्छ चुटाइ चाहिँ बरु कम्पनीसँग खेल्दाखेरि त्यो भाइहरूले अघि दियो तर त्यो केही पनि हुँदैन त्यो ग्लोभले गर्दाखेरि त्यति हुँदैन रिङ्गटा चाहिँ चल्छ त्यति नै हो
1: ढल्यो कि
3: ढलेन
1: पोइन्टले
3: कसैले पोइन्टले मात्रै हार्यो पोइन्टमा चाहिँ एकजना भाइले जित्यो नि त अनि अरूले चाहिँ ढाल्दै 5 कम्पनीलाई ढाल्दै जानुपर्ने नि त जित्दै जानुपर्ने अनि लास्टमा अनि एकजना हाम्रो कम्पनीको भाइले चाहिँ मलाई जित्यो
1: हुन्छ साप र दिदीलाई फेरि यो एपिसोडमा धेरै धन्यवाद भन्न चाहन्छु र चौथो एपिसोडमा चाहिँ उहाँले ढाल्नु भएको छ त्यहाँबाट हामी सुरु गर्नेछौँ है त साप
2: हुन्छ
1: हजुर हाम्रो सुक्रिम साप र दिदीलाई धेरै धन्यवाद र बक्सिङ खेल्दै हुनुहुन्थ्यो कम्पनी लेभलमा र उहाँले ढाल्नुभयो र पछि ढालेर पनि पोइन्ट सिस्टममा चाहिँ उहाँ चाहिँ जित्न सफल हुनु भएन रहेछ त्यहीबाट हामी चौथो एपिसोडमा कार्यक्रमलाई अगाडि बढाउनेछौँ हस् त अर्को हप्ता भेटौँला कार्यक्रम छड्के सलाममा
4: Salutin on the mat. Left. Salute.
5: कार्यक्रम छड़के सलाम
0: BFBS गोरखा रेडियो
5: BFBS गोरखा रेडियो र अब पनि कार्यक्रम दिवाको सिलिको दोस्रो घण्टाबाट बिदा लिने समय आएको छ श्रोता हामी पक्कै पनि कार्यक्रमको तेस्रो घण्टामा भेट्ने नै छौँ समाचार पश्चात र अहिलेलाई पनि धेरै माया नदेऊ मलाई अञ्चुपन्तको आवाजमा एन्जोय गर्नुहोस् स्टे ट्युन कार्यक्रमको तेस्रो घण्टामा भेटौँ

0: Pilain Padi
1: On Air
0: Atma
1: Ani Smart Speaker Ma Bunhos
2: Play BFBS
0: You BFBS Gorkha Radio Ho
1: Radio Gorkha Radio Ho
3: नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिद प्रक्रियामा करोडौं ठगी र अनियमितता गरेको आरोपमा रेडक्रसका पूर्व अध्यक्ष सञ्जीव थापा सहित पाँच पूर्व पदाधिकारीहरू पक्राउ परेका छन्। रेडक्रसका पूर्व अध्यक्ष थापा सहित पदाधिकारीहरू राजेश देशमरू, उमेश प्रसाद ढकाल, मदन कृष्ण फोजु र इन्द्रबहादुर केसी पक्राउ परेका हुन्। भक्तपुरमा रेडक्रसको गोदाम घर निर्माणका लागि जग्गा खरिद गर्दा बिचौलिया प्रयोग गरेर भ्रष्टाचार गरेको र जग्गा क्षेत्रफलमा समेत ठगी गरेको पाइएपछि सिआइबीले उनीहरूलाई पक्राउ गरेको हो। सिआइबीका अनुसार 2073 सालमा भक्तपुरको भक्तपुर नगरपालिका चारमा 5 रोपनी 13 आना 3 पैसा क्षेत्रफलको जग्गा खरिद गर्ने सम्झौता भएको थियो। सो जग्गा खरिदका लागि जम्मा 6,32,81,250 भुक्तानी गरिएको थियो, तर बोलपत्रको शर्त विपरीत बिचौलिया मार्फत जग्गा खरिद गरेर 1,93,07,50 रुपियाँ बिचौलिया ले नै खाएको अनुसन्धानबाट खुलेको छ। नापी कार्यालय भक्तपुरबाट जग्गा नापजाँच गराउँदा कागजातमा उल्लेख भएभन्दा कम क्षेत्रफल भेटिएको छ। मानवीय सेवामा समर्पित हुनुपर्ने संस्थाका पदाधिकारी र कर्मचारीहरूले नै पदको दुरुपयोग गरेर रेडक्रसलाई आर्थिक हानि पुर्याएको ब्युरोको ठहर छ। सत्तारूढ रासोपा सांसद ज्वाला संग्रौलाको अभिव्यक्तिलाई लिएर आज प्रतिनिधि सभा बैठकमा चर्काचर्की परेको छ।
4: वर्तमान सरकारको कामप्रति प्रतिपक्षले उठाउँदै आएका सवालमा आक्रोश फोक्दै संग्रौलाले जेएनजी विद्रोहका कुरा समेत जोडेर पुराना सरकारमाथि औंला उठाउनु भएको थियो।
5: यो देशले सबैभन्दा व्यतिथि र भ्रष्टाचारको घाउ यही 35 वर्षभित्र पाएको छ। यो सरकार यो देशलाई भ्रष्टाचार, व्यतिथि, अनियमितता र गुण्डाराजको क्यान्सरबाट मुक्त गराउन चाहन्छ। अस्ति भर्खर एकजना विद्वान मान्यज्यूले भन्दै हुनुहुन्थ्यो कि तपाईँहरूले सोक्नु भएन, अब हामी आउँछौँ र सरकार चलाउँछौँ। उहाँहरूले नै नेतृत्व गरेको तत्कालीन सरकारले चलाएको गोलीबाट यही सिंहदरबार अगाडि ढलेको जेएनजीको रगत अझै राम्रोसँग सुकेको छैन। भदौ 23 र 24 गतेको जनविद्रोहमा मारिएका सन्तानका बुवा आमाहरू बरखी बारेर बसिरहनु भएको छ। उहाँहरूको शरीरबाट सेतो कपडा उत्रिएको छैन। कुन हिम्मतले फेरि यहाँ आउँछौँ र तिनै जनतामाथि शासन गर्छौँ भनेर उहाँले भनिरहनु भएको छ।
4: संग्रौलाको अभिव्यक्तिपछि विपक्षी बेन्चका सांसदले उठेर विरोध जनाएका थिए। प्रतिवादमा उत्रिएकी एमाले सांसद साजिदा सिद्दिकीले वर्तमान सरकारले नै मुलुकमा गुण्डाराज चलाएको आरोप लगाउनु भयो।
6: आज गुण्डा राजका कुरा गर्दा गुण्डा राज कहाँ छन् भनेर तपाईँहरूले भन्नुपर्ने अवस्था आयो, किनभने तपाईँको सरकार छ, गुण्डा राज त्यही छ। आज प्रतिपक्षले बोल्दा तपाईँले गुण्डा भनेर बयान गर्ने, देशको अवस्था कहाँ गइसकेको छ? आज प्रतिपक्ष देश र जनताको पक्षमा उभिएको छ, उभिन्छ, हाम्रो सास गए पनि उभिन्छ। हामी गोली खान तयार छौँ, तर सरकारका गलत कार्यमा हामीले समर्थन गर्दैनौँ। जेएनजी आन्दोलनका कुरा गर्दा अलिकति लाज पनि लाग्नु पर्छ। सिराहामा तपाईँका प्रहरीले गोली ठोक्दा त्यसको जवाब सरकारले दिनुपर्छ।
4: लगतै प्रतिवादमा उत्रिएकी सांसद संग्रौलाले सिद्दिकीको भनाई रेकर्डबाट हटाउन समेत माग गर्नुभयो।
5: यदि त्यो गुण्डाराज शब्द आपत्ति भएछ भने एउटा कुरा प्रश्नसँग भन्न चाहन्छु। तत्कालीन सरकारले केही मानिसहरूले आफ्नो नजिकमा लिएर त्यही सरकारले इन्काउन्टर गरेका गुण्डाहरूको लिस्ट देखाइदिउँ सभामुख महोदय। अनि अर्को कुरा, कसको प्रहरी भनेर उहाँले इङ्गित गर्न खोज्नु भएको?
4: नियमापत्तिमा संग्रौलालाई स्पष्टीकरणको मौका दिएको भन्दै एमाले सांसद रङ्गिला यादवले सभामुखको आसनमा बसेकी उपसभामुख रुबी ठाकुरको भूमिकामाथि समेत प्रश्न उठाउनु भएको छ।
7: जुन तत्कालीन सरकारले चाहिँ गुण्डा पालेर यस्तो गर्यो उस्तो गर्यो जुन उहाँले भन्नुभएको छ, अहिलेको सरकारले कति गुण्डा पालेको छ उहाँलाई थाहा छ कि छैन? त्यो नियम आपत्ति भइसकेपछि स्पष्टीकरण दिन मिल्दैन। त्यो कुन नियममा स्पष्टीकरण दिन लेखिएको छ?
4: दुवै पक्षका सांसद बीच आरोप प्रत्यारोप चलेपछि बैठकमा हो हल्ला भएको थियो।
3: राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी र विदेशमा अलपत्र परेका नेपालीहरूको उद्धारका लागि तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गर्नु भएको छ। आजको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद शाही,
8: पछिल्लो तथ्याङ्क अनुसार झन्डै 21 खरब रुपियाँ चाहिँ रेमिटान्सबाट नेपाल आएको छ र नेपाल धानिरहेको छ। आज तपाईँ हामीले खाने यो तलब पनि त्यो रेमिटान्सबाट देश चलिरहेको छ। जसले नेपालको अर्थतन्त्र धानेका छन् उनीहरूको जीवन अधिकार कसले धान्ने? सम्माननीय सभामुखज्यू, हामीले विदेशबाट रेमिटान्स मात्र भित्राएका छैनौँ, हरेक वर्ष हामीले रातो बाकस पनि भित्राएका छौँ। करिब 16,760 मान्छे अहिले विदेशमा मरेर रातो बाकसमा नेपाल फर्किएका छन्। एउटा सब विमानस्थलमा झर्दा एउटा परिवारको भविष्य पनि भत्किएको हुन्छ। जापानकै उदाहरण हेरौँ सम्माननीय सभामुखज्यू, अहिले एक वर्षमा जापानमा झन्डै 73 जना मान्छेको मृत्यु भयो, 73 मध्ये 28 जना मान्छेले आत्महत्या गरेका छन्। 28 जना मान्छेहरू आत्महत्या गर्न बाध्य कसरी पारिएका छन् भने जापानमा आज हजारौं विद्यार्थीहरूलाई अलपत्र पारिएको छ। नेपालबाट जापान लिने कन्सल्टेन्सी खोलेका छन् र अलपत्र पारिएको छ र स्पष्टका साथ आज नेपालीहरू 1.5 लाख भन्दा बढी नेपालीहरू हरेक वर्ष ठगीमा परेका छन्। त्यसका लागि सत्तापक्ष प्रतिपक्ष सब एकजुट बनेर एउटा संसदीय छानबिन समिति गठन गरियोस् र अपराधीलाई कारवाही गरौँ। कारवाही गर्न यदि राज्य सक्दैन भने राज्यले स्पष्ट भन्न सक्नुपर्छ कि मैले कारवाही गर्न सक्दिनँ।
3: पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्न जिल्ला अदालत ललितपुरले अनुमति दिन अस्वीकार गरेको छ। उपसभामुख रुबी कुमारी ठाकुरको जोरीका आधारमा जिल्ला प्रहरी कार्यालय ललितपुरको टोली पक्राउ पुर्जीका लागि जिल्ला अदालत पुगेको थियो, तर जिल्ला अदालत ललितपुरले पक्राउ पुर्जी जारी गर्न नमानेको हो। उपसभामुख ठाकुरले हिजो जिल्ला प्रहरी परिसर ललितपुरमा श्रेष्ठ विरुद्ध जाहेरी दिनुभएको थियो। जनआस्थाको फेसबुक पेज र अनलाइनमा आफ्नो व्यक्तिगत पारिवारिक र सामाजिक जीवनमा गहिरो चोट पुर्याएको श्रेष्ठको जारीमा उल्लेख छ। समाचारमा जोडिएका पुरुष आफूले रक्षाबन्धन बाँधेका दाई भएको उहाँको दावी छ। उही व्यक्तिसँग अनैतिक सम्बन्धको आरोप लगाएर आफ्नो बेइज्जत र चरित्र हत्या गर्ने प्रयास गरेको उपसभामुखको उजुरीमा उल्लेख छ। यसअघि अर्की युवतीसँग रासोपा सांसदलाई जोडेर लेखेको समाचारको विषयमा श्रेष्ठ पक्राउ पर्नु भएको थियो। व्यक्तिगत गोपनीयता हननको आरोपमा पक्राउ परेका श्रेष्ठलाई हिजो सर्वोच्चले रिहा गर्न आदेश दिएको थियो। बैंकबाट बोलेको भन्दै कर्मचारीलाई ठग्ने गिरोह प्रहरीको फन्दामा परेको छ। केवाईसी अपडेट गर्नुपर्ने भन्दै यो गिरोहले सेवारत र पूर्व कर्मचारी ठग्ने गरेको प्रहरीको भनाइ छ। यो गिरोहले पीड़ितलाई फोन र व्हाट्सएप कल मार्फत सम्पर्क गर्ने र केवाईसी अपडेट गर्नुपर्ने बहाना बनाएर स्क्रिन सेयर गर्न लगाएपछि ओटीपी कोड माग्ने गरेको थियो। ओटीपी पाएपछि पीड़ितको बैंक खातामा पहुँच पुर्याएर अरू खातामा रकम पठाउँदै ठगी गर्ने गरेको नेपाल प्रहरीको साइबर ब्यूरोले जनाए। केवाईसी अपडेटका नाममा ठगी गर्ने बारा देउताल चारका अभय तिवारी, नवलपरासी रामग्राम सोह्रका जय कुमार केवट, रामग्राम सत्रका विद्यासागर केवट र पर्सा बिरगन्ज तीनका कुबेर थापालाई चितवनबाट पक्राउ गरिएको हो। उनीहरू सबैको उमेर 27 वर्षभन्दा कम छ।
4: बाजुराको मारतडी कोल्टी र खप्तड दोगडी मारतडी सड़क निर्माण शुरू भएको 27 वर्ष बितिसक्दा पनि काम पूरा भएन। ठेकेदारले काम नगरेपछि छुट्याइएको बजेट पनि गएको वर्ष 33 करोड़ फिर्ता। गुल्मीको चिदीचौर खेल मैदान चिटिक्क बन्यो, 90 लाखमा खेल मैदान बनेपछि दुबो पनि रोपियो। इलाम नगरपालिका 8 र 10 जोड्न कैलाटारमा 84 लाख खर्च गरेर माई खोलामा झोलुङ्गे पुल निर्माण, 179 मिटर लामो झोलुङ्गे पुल बनेपछि राजदुवाली र सिमलगोलाईको बाटो घण्टौं हिँड्नुपर्ने बाध्यताबाट मुक्ति। पूर्व राज परिवारका सदस्य चितौं जाँदा बस्ने गरेको दियालो बंगला पर्यटकको रोजाईमा पर्दै गएको आर्थिक वर्षमा विदेशी सहित 25,400 जना दियालो बंगला पुगे। घुम्न पुग्नेबाट 24,58,000 शुल्क उठ्यो। उपल्लो मुस्ताङको लोमान्थाङमा यारतुङ पर्वको रौनक, बर्खाको खेतीपाती सकिएपछि मनाइने यारतुङमा मुस्ताङी राजा रानी सहितका स्थानीय घोडादौड, नाचगान, खानपान र सांस्कृतिक गतिविधिमा रमाउँदै। काभ्रेको धुलीखेलदेखि नमोबुद्धको दाप्चा पुलसम्म बीपी राजमार्ग चौडा पारिने, 20 किलोमिटरको यो सड़क खण्डको मुख्य कालोपत्रे भाग 10 मिटर फराकिलो बनाइने, सड़क विस्तारका लागि झण्डै 3 अर्ब 80 करोड़ खर्च हुने अनुमान। र महोत्तरीको औराही नगरपालिकामा 4 वर्ष अघि चापाकल खरिद गर्दा रकम हिनामिना पारेको आरोपमा 11 जना विरुद्ध मुद्दा, त्यो बेलाका निमित्त प्रमुख प्रशासकीय अधिकृत निलाम्बर मिश्र मैथिली र लेखापाल विजय कुमार यादव विरुद्ध जनही 36,13,000 बिगो माग।
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वको आफ्नै साझेदार मुलुकमाथि आक्रमणको धम्की दिनुभएको छ।
2: The president told Fox News, if Oman gets in the way, we'll bomb the S out of them.
3: हर्मुज जलमार्ग पुनः खुलाउने विषयमा अमेरिका र ओमनले तेहरानसँग छुट्टाछुट्टै वार्ता गरिरहेको बेला ट्रम्पले आक्रमणको धम्की दिनुभएको हो। बीबीसीका पूर्व मध्यपूर्व मामिला संवाददाता गार्डनरले भने ट्रम्पले चेतावनी दिए पनि आक्रमण गर्ने सम्भावना भने कम छ। वार्ताबाट अपेक्षित प्रगति हुन नसकेपछि ट्रम्पले दबाव र असन्तुष्टि प्रकट गरेको हुन सक्ने उहाँको भनाइ छ।
9: Oman has been a rock-solid Western ally since the 1950s, particularly initially with Britain, but it's been a staging post for military exercises, for all sorts of operations. I don't think it should be taken particularly seriously.
3: हवस् त अहिलेसम्मका खबर यति नै. नमस्कार, म कृष्णा.

0: BFBS Gorkha Radio.
1: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो? केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो? अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के? यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।
0: BFBS गोर्खा रेडियो हो।

BFBS Gurkha Radio Sunen Unsa, Kadikram Melami Tonsrota, Yo Same, Diwaku Siliko Akrikantama, Ratin Bazera Satais Minate Kaikusa. यसैगरेलको यस समयमा मद्दत समूहको मन्थली मिटिङको बारेमा जानकारी वेन्सडेको दिन 26 अगस्तमा हुन गएको छ. दिउँसोको 2 बजेदेखि 4 बजेसम्ममा सेन्ट मार्क्स हल नर्थ क्याम्प फानब्रोमा युजल लोकेसन रहेको छ. सम्पूर्ण भेटरन्स अनि लेडिजहरू पनि रिक्वेस्टेड हुनुहुन्छ अटेन्ड गर्नको लागि. र यस समयमा चाहिँ विभिन्न टपिकहरूमा चाहिँ कुराकानीहरू हुनेछ. यस सम्बन्धी चाहिँ तपाईँलाई विस्तृत रूपमा जानकारी परेको खण्डमा भने विष्णु श्रेष्ठ जो ट्रस्टी मद्दत समूहको हुनुहुन्छ उहाँसँग सम्पर्क राख्न सक्नुहुनेछ.

र पनि कार्यक्रममा अब पनि फेरि पनि आउनुहोस् लाग्ने नै छ अर्को एउटा मिठो गीत सुन्ने क्रमतर्फ दीक्षिता कार्की र साकरको आवाजमा रहेको छ अहिले भेट्न आऊ

एफपीएफबीएस गोर्खा रेडियो कार्यक्रमले हामी छौँ श्रोता, यो समय दिवा कोसेलीको आखिरी घण्टामा मिठा मिठा गीत सङ्गीत विभिन्न जानकारीहरूको साथमा हुनुहुन्छ। त्यसै गरी थकाली वेलफेयर सोसाइटी युके फालो समर बिबिक्यू 2026 सेलिब्रेसन, यसबारेमा जानकारी द केन थकाली परिवारले चाहिँ वेलकम गरेको छ सम्पूर्ण थकाली मेम्बर्सहरूलाई चाहिँ यो एनुअल इभेन्ट अटेन्ड गर्नको लागि। सन्डेको दिन 30 अगस्तमा रहेको छ, बिहानको 11 बजेदेखि बेलुकी 8 बजेसम्म रहेको छ। फेरि चाहिँ गड्समेयर श्याम भिलेज हलमा हुन गइरहेको छ, क्यान्टरबरी रोड। र यसअनुसार अवश्य पनि तपाईँको माझमा जानकारी राख्न चाहन्छु। कार्यक्रममा रद्द गर्नुहोस् सब, पनि फेरि पनि अगाडि बढी हालौँ अहिलेलाई भने गुरासको फेद मुनि सबिन राई।

0: कसरी पत्ता लाउने होला,
1: के पत्ता लगाउने,
0: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
1: के को बारेमा,
0: फौजी सेवामा रहेकाहरूको पाउमदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।

Bí FBS gorkar video sunne anusar ra gadi krama le hami chhau shruta yo samay dewa kosili ko akhri ghanta ma ra samay hamro sanga 4 bajeko lagi 13 minute baki raheko cha ra git sangeet har ko sath ma bibhinna jankari pani raheko cha ra upcoming events har ko bare ma aunus feri pani hami arko jankari rakhi halau lik lik samaj UK ko chhi BBQ summer party hune gareko cha 22nd of August 2026 Saturday, yehi aundo, Sanibar ko din, Venice Grand Junior School, Farnborough huna gayreko cha. Tesai gari 22nd ma yane, South Reading Community Hall ma pani huna gayreko cha. Arko bigyapan prasaran yo chahireko cha, tapaiko majhama radio, chhema garnala Reading Musical Night karyakram huna gayreko cha. Sajako 5 baje dekhi rati 10 baje samma. Yo sambandhi kunai queries haru chan bhane chahi tapaile Mahendra Ali, wahalai samparka garna hola 07445 538499 मा सम्पर्क गर्न सक्नुहुन्छ र कार्यक्रममा रद्दी गर्नु सब भनी पाला आइसकेको छ फेरि पनि तपाईँको माझमा अर्को एउटा मिठो गीत राख्ने क्रम छ गीत सङ्गीतहरूको साथमा तपाईँले यो समयमा भरपूर मनोरञ्जन लिइरहनु भएको छ र अवश्य पनि अहिलेलाई भने तपाईँको माझमा यो मिठो गीत राख्नेछु इन्जोय गर्न सक्नुहुनेछ र श्रोता हामीहरूसँग केही रहेको समयमा पनि अवश्य पनि तपाईँले पाउन सक्नुहुन्छ विभिन्न मनोरञ्जनहरू पनि यो समयमा लिन सक्नुहुनेछ र अहिलेको लागि भने सुशान्त केसीको आवाजमा सब पाहुना इन्जोय गर्नुहोला

BFB स्कोरकार्ड रेडियो कार्यक्रम मैले हामी छौँ श्रोता यो समय दिवाको सिलीको हामी आखिरी घण्टामा छौँ र अवश्य पनि गीत सङ्गीतहरूको साथमा इन्जोय गरिरहनु भएको छ र अब अवश्य पनि अलिकति समयमा फेरि पनि आउनुहोस् केही जानकारीहरू राखिहालौँ तपाईँको माझमा र हुन गइरहेको छ खुकुरी यो च्याम्पियनसिप 29th of August हुन गइरहेको छ चौतारी रियल स्टेट चाहिँ मेन स्पोन्सर रहेको छ र यो चाहिँ तपाईँले वाटरली कोर्स शेफिल्ड ओक्स गोल्फ क्लबमा चाहिँ पाउन सक्नुहुन्छ यस अनुसार कुनै क्वेरी छन् भने चाहिँ 07983879846 तपाईँको माझमा राख्न अवश्य पनि भ्याउने नै छु मनोरञ्जनको क्रममा र समय लिउ समय हामीहरूसँग 4 बजको लागि बाँकी रहेको छ 7 मिनट र अहिलेलाई पनि फेरि पनि आउनुहोस् अर्को मिठो गीत सुन्ने क्रमतर्फ हामी लाग्दै नै छौँ श्रोता 105.4 MHz ट्युन गरेर तपाईँले हामीलाई फोक्सटोनवासीहरूले चाहिँ स्पेसली अहिले रेडियो मार्फत सुन्न सक्नु भइरहेको छ र कति तपाईँको एरियामा रेडियो एक्सेस नभएको खण्डमा चाहिँ सिम्पली BFBS एप डाउन गर्नु भएर चाहिँ अवश्य पनि सुन्न सक्नुहुन्छ र साथै स्मार्ट स्पिकर मार्फत पनि सुन्न सक्नुहुन्छ सिम्पली प्ले BFBS गोर्खा भन्नुभएर

Gabby Sapa featuring BJ and Resigadi DJ Bishwa Yugiti Milai BFB score radio sunne hununcha ra samay hamro sangale 4 bajeko lagi baki raheko cha 4 minute nai ra jada jada abashya pani ma euta geet rakhne chu karyakram samachar 4 bajeko samachar paschat tapai le kehi chhedma pauna saknu hune cha evening show karyakram godeli yogdaiko sath ma tapai le sada chai pauna saknu hune cha ra abashya pani shrota hami bholi ko din ma pani bhetne nai chhau karyakram yo देवाकुशीली म उपस्थित हुनेछु भरपूर मनोरञ्जन पनि तपाईँको माझमा रहने नै छ श्रोता भन्दै म सय पनि अहिलेको लागि बिदा लिने नै छु र ह्याभ अ वन्डरफुल इभिनिङ एकदेव लिम्बुको आवाजमा झिमझिमाउने आँखा इन्जोय गर्नुहोला नमस्ते बाई

0: बीसी नेपाली सेवाको साँझ पखबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा राहदानी पाउन सहज बनाउँदै गर्दा दुरुपयोग रोक्नेतर्फ विशेष ध्यान दिन सरकारलाई सांसदहरूको सुझाव,
1: जेल सजायको सट्टा जरिवाना मात्र गर्ने प्रस्ताव भएको पनि देखिन्छ,
0: खाना पकाउने ग्यासको हालको संकटले के शिक्षा दियो,
2: सरकारी निकायसँग एलपी ग्यासको भण्डारण हुनुपर्ने हामीलाई साह्रै अहिले महसुस भएको छ,
0: र अन्तर्राष्ट्रिय प्रसङ्गमा पाकिस्तानको सर्वोच्च अदालतद्वारा पूर्व प्रधानमन्त्री इमरान खानलाई अस्पतालमा सार्न आदेश। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। सिरियाको एउटा अदालतले अपदस्थ राष्ट्रपति बसर अल असदका नातेदारलाई युद्ध अपराध र मानवता विरुद्धका अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ। वसिम अल असद शासनका बेला बल प्रयोग गर्ने शासकका रूपमा चिनिएका थिए। उनलाई गत वर्ष जुनमा पक्राउ गरिएको थियो। उनी असद शासनसँग सम्बन्धित अरबौं डलरको लागु औषध तस्करी सञ्चालनमा पनि निकट रूपमा संलग्न रहेको ठानिएको थियो। तर पर्याप्त प्रमाण नभएको भन्दै अदालतले ती आरोपमा उनलाई दोषी ठहर गरेन। यो फैसला बसर अल असदलाई उनको अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइएको एक सातापछि आएको हो। बसर अल असद अहिले रुसमा निर्वासनमा रहेका छन्। पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री इमरान खानलाई स्वास्थ्य परीक्षणका लागि जेलबाट अस्पताल सार्न आदेश दिएको छ। उनका वकिलहरूले उनको स्वास्थ्य अवस्था खराब हुँदै गएको भन्दै गुनासो गरेपछि अदालतले यस्तो आदेश दिएको हो। 3-सदस्यीय इजलासले उनको स्वास्थ्य अवस्थाको मूल्याङ्कन गर्न एउटा चिकित्सा बोर्ड गठन गर्न पनि आदेश दिएको छ। उनका वकिलहरूका अनुसार उनी दृष्टि कमजोर हुने लगायत विभिन्न स्वास्थ्य समस्याबाट पीडित छन्। अफगानिस्तानको राजधानी काबुल नजिकैको एउटा विद्यालयमा भएको हमलालाई जघन्य भएको संयुक्त राष्ट्र संघका एक विशेष प्रतिनिधिले बताएका छन्। उक्त हमलामा परि 50 बढी बालबालिका घाइते भएका बताइएको छ। बीबीसीका अनवर्सन इथिराजन भन्छन्, पश्चिमी 10 वर्षीय क्षेत्रमा बालबालिका दुवैका लागि रहेको एउटा निजी प्राथमिक विद्यालयमा विस्फोट भएको थियो, जहाँ ऐतिहासिक रूपमा सताइएको सिया हजारा समुदाय रहेको छ। तालिबान प्रहरी अधिकारीले विद्यालयमा हाते ग्रेनेड विस्फोटन भएको र यसको अनुसन्धान भइरहेको बताएका छन्। बीबीसीका अनवर्सन इथिराजनको भनाई, उक्त हमलाको जिम्मेवारी कुनै समूहले अहिलेसम्म लिएको छैन। अमेरिकाको क्यालिफोर्नियामा आज एउटा महत्त्वपूर्ण मुद्दाको सुनवाई सुरु हुँदैछ, जसले फेसबुक र इन्स्टाग्रामको सञ्चालनमा परिवर्तन ल्याउन सक्ने सम्भावना छ। अमेरिकाका 29 राज्यले मेटा कम्पनीमाथि बालबालिकाको डेटा गैरकानूनी रूपमा सङ्कलन गरेको आरोप लगाएका छन्। तीमध्ये 4 राज्यले मेटाले युवा प्रयोगकर्तालाई लक्षित गर्दै जानाजानी लत लाग्ने किसिमका सुविधाहरू डिजाइन गरेको र सुरक्षा सम्बन्धी विषयमा जनतालाई भ्रमित गरेको आरोप पनि लगाएका छन्। मेटाका प्रमुख मार्क जकरबर्गले अदालतमा बयान दिने ठानिएको छ। मेटाले आफूमाथि लागेका आरोपहरूलाई कडा रूपमा अस्वीकार गरेको छ। र वैज्ञानिकहरूले टेलर स्विफ्ट र ह्यारी स्टाइल्स जस्ता कलाकारका लोकप्रिय सङ्गीत एल्बम सार्वजनिक हुने दिनमा सडक दुर्घटनाबाट हुने मृत्यु बढ्न सक्ने बताएका छन्। हार्वर्ड विश्वविद्यालयको एउटा अनुसन्धान टोलीले गरेको अध्ययन अनुसार लोकप्रिय एल्बम सार्वजनिक भएका दिन अमेरिकामा सडक दुर्घटनामा औसतमा 18 बढी मानिसको मृत्यु भएको पाइएको छ। अनुसन्धानकर्ताहरूले सङ्गीत प्लेटफर्महरूलाई यस्ता सम्भावित जोखिमबारे प्रयोगकर्तालाई अझ बढी जानकारी गराउन आग्रह गरेका छन्। साथै चालकहरूलाई गाडी चलाउन सुरु गर्नु अघि नै आफूले सुन्ने सङ्गीत तय गर्न सुझाव दिएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। राहदानी बनाउने प्रक्रिया सहज बनाउन खोज्दै गर्दा पासपोर्टको दुरुपयोग रोक्नेतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने सांसदहरूले सुझाएका छन्। राहदानी संशोधन विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरूले कूटनीतिक राहदानीको सम्भावित दुरुपयोगको सन्दर्भमा अझ बढी सजग हुनुपर्ने सुझाव दिए। परराष्ट्र मन्त्रीले सांसदहरूले दिने सुझावलाई समेत ध्यानमा राखी सरकार अगाडि बढ्ने बताए। सुनौ एक रिपोर्ट। विद्यमान राहदानी ऐनमा आवश्यक सुधार गरी राहदानी प्राप्तिलाई अझ सहज र सरलीकृत गर्ने हिसाबले राहदानी ऐन 2076 संशोधन गर्न बनेको विधेयक 2083 ल्याइएको सरकारले जनाएको छ। प्रतिनिधि सभाको आजको बैठकमा भएको सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले राहदानीको दुरुपयोग रोक्ने विषयमा विशेष जोड दिए। प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका सांसद निष्कल राईले राहदानी व्यक्तिगत दस्तावेज भए पनि मानव बेचबिखन, संगठित अपराध लगायतमा दुरुपयोग हुन सक्ने उल्लेख गरे। झुटो विवरण दिएर राहदानी बनाउनेको हकमा विधेयकले गरेको व्यवस्था बारे प्रश्न उठाउँदै उनले भने,
1: प्रस्तुत विधेयकमा झुटो विवरण दिएर राहदानी बनाउनेलाई जेल सजायको सट्टा जरिवाना मात्र गर्ने प्रस्ताव भएको पनि देखिन्छ। यस्ता केही विषय छन् जसले विधेयकको नियतमा शंका उब्जाएको छ। सत्ता र प्रचण्ड शक्तिको आडमा कतै आफ्नो विगतलाई छोप्ने कानून ल्याउन खोजेको हो कि भन्ने प्रश्न उब्जाउने ठाउँ सरकारले प्रदान गरेको छ।
0: नेकपा एमालेकी सांसद पद्मा अर्यालले खास गरी कूटनीतिक राहदानीको दुरुपयोग हुनबाट रोक्ने विषयमा राज्य चनाखो हुनुपर्नेमा जोड दिइन्। उनले निजी भ्रमणमा कूटनीतिक राहदानीको प्रयोग रोक्नुपर्ने बताइन्। अर्यालले अगाडि थपिन्,
4: पदलाई हेरेर होइन प्रयोजनलाई हेरेर कूटनीतिक राहदानी प्रदान गर्नुपर्छ भन्ने म ठान्दछु। त्यसै गरी निजी भ्रमणमा कूटनीतिक राहदानी प्रयोग गर्न नपाउने कुराको स्पष्ट व्यवस्था गरौँ, यसबाट मिसयुज भएको देखिन्छ।
0: नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले महिलाको हकमा सैद्धान्तिक रूपमा विधेयकमा विभेदकारी व्यवस्था रहेको बताए। उनले प्रक्रिया सरल बनाउँदै गर्दा सुरक्षाको विषयलाई पनि हेर्नुपर्ने उल्लेख गरे।
5: हामीले यसलाई आधुनिक गर्ने, सरलीकृत गर्ने, हाम्रा नागरिकहरूले सरल ढङ्गले पाउने व्यवस्था गर्नु छ एकातिर, अर्कोतिर यसको सुरक्षाका कुराहरू छ।
0: राहदानी बनाउने प्रक्रियामा हुने गरेको ढिला सुस्ती अन्त्य हुनुपर्ने सुझाव दिए। श्रम संस्कृति पार्टीका सांसद हर्क साम्बाङले खास गरी राहदानीसँग सम्बन्धित दण्ड जरिवानाको विषयमा विधेयकमा गरिएको व्यवस्था बारे प्रश्न गरे। सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै परराष्ट्र मन्त्री शिशिर खनालले विधेयकले राहदानी जारी गर्ने, रद्द गर्ने, व्यवस्थापन गर्ने समग्र प्रक्रियालाई अन्तर्राष्ट्रिय मान्यता अनुकूल बनाएको बताए। खास गरी दण्ड जरिवाना बारे शंका नगर्न आग्रह गर्दै उनले भने,
6: व्यावहारिक कारणले नेपालको विशेष परिस्थितिका कारणले उब्जिन सक्ने समस्याले नै नेपाली नागरिकले धेरै दुःख भोग्न नपरोस् भन्ने दृष्टिकोण यसमा राखिएको छ।
0: प्रस्तावित विधेयकलाई संशोधन मार्फत अझ परिष्कृत बनाउन सकिने भन्दै मन्त्री खनालले आम नागरिकले सहज ढङ्गले राहदानी पाउने वातावरण सिर्जना गरिने बताए। अर्को विषय, अधिकारीहरूले खाना पकाउने एलपी ग्यास नियमित रूपमा आपूर्ति भइरहेको दावी गर्दै आए पनि उपभोक्ताले अझै सहज रूपमा पाउन नसकिएको गुनासो गरिरहेका छन्। पसलहरूमा रित्तो सिलिन्डर लिएका मानिसहरूको लाम कायमै रहँदा साउन महिनामा मात्रै 57,335 मेट्रिक टन ग्यास नेपाल आयात भएको भन्सार विभागले जनाएको छ। निगमका अनुसार साउन महिनामा भित्रिएको ग्यास नेपालको इतिहासकै सबैभन्दा धेरै मासिक परिमाण हो। यसै सन्दर्भमा हामीले नेपाल आयल निगमका प्रबन्ध निर्देशक नागेन्द्र शाहलाई अहिले देखिएको सङ्कटबाट तपाईँहरूले के शिक्षा पाउनुभयो भनेर सोधेका छौँ।
2: तत्काललाई केही असहज हामीले जुन एलपी ग्यासमा भयो त्यसलाई जतिखेर पनि केही न केही हामी भण्डारण चाहिँ एनओसी आफ्नै बनाउनु पर्छ। आजको मितिसम्म 58 ब्रान्डको जुन ग्यास व्यवसायीहरू छ सबै निजी व्यवसायहरूले उहाँहरूले गरिराख्नु भएको छ। कहिलेकाहीँ उहाँहरूको आफ्नो पोलिसी, आफ्नो कस्टिङले गर्दा भण्डारण नराखिदिँदा हामीलाई अहिले धेरै समस्या हो। निगमसँग आज 10 दिन 5 दिनकै पनि भण्डारण भएको भए हामी 5-10 दिनको भण्डारा दिप्याएर भए पनि यो तुरन्तै मार्केटमा इन्टरभेन्सन गर्न सक्थ्यो। त्यसले गर्दा निगमसँग या भनौँ न सरकारी निकायसँग एलपी ग्यासको भण्डारण हुनुपर्ने हामीलाई साह्रै अहिले महसुस भएको छ। जसरी भए पनि हामी भण्डारण 15 दिनको भए पनि हामी बनाएर राख्ने, किनभने सरकार भनेको खाली अवस्थामा बस्नु भएन, हामी त्यो रिप्रेजेन्ट गर्छौँ। दोस्रो कुरा, पारादीप, बरौनी, हल्दिया, मथुरा, यो लामो डिस्टान्सबाट यो एलपी ग्यास ढुवानी गर्नु परिरहेछ। सानो तिनो चेन बिग्रिने बित्तिकै, बाटो डिस्टर्ब हुने बित्तिकै हामीलाई साह्रो गाह्रो हुन्छ। जस्तै पेट्रोलियम पदार्थको पाइपलाइन आएपछि पछिल्लो 7-8 वर्षमा हामी कहिले पनि पेट्रोलियम पदार्थको केही डिस्टर्बेन्स फेस गर्नु परेन भनेपछि हामी एलपी ग्यासको पाइपलाइन यहाँ मोतिहारीको दुर्गापुर नजिक आइसकेका छ, त्यहाँबाट सर्लाहीमा हामी जोड्ने कोसिस हाई लेभलमा गरेर त्यसलाई चाहिँ हामी गर्छौँ। यो दुईटा कुरा रिलायबल भएपछि मलाई लाग्दैन कि आयल निगममा अब यस्तो क्राइसिसहरू आउँदा 10 दिन 15 दिन हामी मजाले चाहिँ फेक्न सक्छौँ।
7: अहिले जनतालाई आश्वस्त तुल्याउने हिसाबले चाहिँ यहाँहरूले कति दिन कति हप्ता पछाडि यो एकदम सहज होला भन्न सकिने स्थिति छ?
2: म जनतालाई त अहिले नि यो डाटा यहाँहरूलाई लाग्छ यो एनओसीले अलिकति ऊ गरेछ भने भन्सार बिन्दुमा नेपाल छिरेको बुलेट हेरिदिनु, नम्बर अफ सिलिन्डर हिसाब गरिदिनु, मेरो विचारमा यो नर्मल भइसक्नु पर्थ्यो। केही आधी सिलिन्डरको कारणले ढिलो भए पनि 32 लाखको सट्टा त 8 लाख सिलिन्डर त बढी भरियो त एक महिनामा, औसत खपत आज निगमको जब 32 लाख छ भने त हामी 40 लाख दियो त पब्लिकलाई, जनतालाई, उपभोक्तालाई। भनेपछि 40 लाख सिलिन्डर गइसकेपछि यो सहज हुनुपर्ने हो। अझ केही साथीहरू जसको एउटै थियो त्यसले दुःख पाइरहेछ, किन अरूले अलिक बढी भरिदिएर हो। अब यो स्पिडमा हामी क्रमशः बढाउँदैछौँ, यो महिना पनि हामी 40कै हारेमा ल्याउँछौँ। डाटाले भन्ने अनुसार यो भइसक्नु पर्ने हो। म जनतालाई के भन्छु भने यो धेरै घरमा नराख्नु, यो सेफ्टी अनुसार पनि यो राम्रो कुरा होइन। यहाँहरूले कहिलेकाहीँ आकल झुकल केही घटना पनि सुनिराख्नु भएको हुन्छ, त्यसले गर्दा यहाँहरूले पनि हामीलाई आपूर्तिमा केही समस्या छैन। यहाँहरूको डाटाबाटै मैले भनिरहेको छु कि 32 लाख खानु पर्नेमा मैले 40 लाख सिलिन्डर यहाँहरूलाई दिइसकेँ, बिक्री गरिसके, डाटाले बताउँछ। अझ यो आउने क्रम बढाएरै ल्याउने कोसिस गर्दैछु।
7: दिन चाहिँ तोकेर हामीले भन्न सकिँदैन,
2: मैले भने नि हजुर डाटाले मलाई पुग्यो। अब यो त कसो छ भने मार्केटमा केही सिलिन्डर खाली भयो भने त उहाँले जतिखेर मलाई देखाइदिन पाए त मैले सकिनँ भनेर, तर त्यो पुरै कम्प्लिट हुन मेरो डाटाले 32 चाहिनेमा म 40 लाख पठाएपछि सर मैले त सके जस्तो लाग्छ। तर जो त्यसमा के भयो भने कोही बढी राखिदिएको छ र कोही कम छ भने त्यो ब्यालेन्समा इमिडिएटली अब मिल्छ। यो कोही आकल झुकल छुटेछ भने क्यूक रेस्पोन्सिबिलिटीबाट मिलाउँदै गराएको छ, मेरो विचारमा त्यो समस्या छैन जस्तो मलाई व्यक्तिगत भन्नुहुन्छ भने छैन। किन जसले टिममा फोन गरेको छ त्यसलाई रिजल्भ गरिदिएको छु, सिलिन्डर छँदैछ, प्लान्टहरूलाई उद्योगीहरूलाई भने पनि भनेको छु कोही साह्रै गाह्रो साह्रो परेछ भने तपाईँ जताबाट सक्नुहुन्छ म्यानेज गरिदिनु भने त्यसो भने त म गाह्रो देख्दिनँ।
0: नेपाल आयल निगमका प्रबन्ध निर्देशक नागेन्द्र शाह साथी अशोक दाहालसँग कुरा गर्दै एउटा विषय संक्षेपमा, संवैधानिक इजलासको गठन वरिष्ठताका आधारमा नभए गोला प्रथाबाटै हुनुपर्ने भन्दै कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले प्रधान न्यायाधीशलाई ध्यानाकर्षण पत्र लेखेको छ। सर्वोच्च अदालतको पूर्ण बैठकमा गम्भीरतापूर्वक छलफल गरी संवैधानिक इजलासलाई वरिष्ठताका आधारमा अविलम्ब गठन गर्न वा त्यसमा कुनै कठिनाई भएमा अन्य इजलास र रोस्टरमा रहेका न्यायाधीशहरूको बीचमा गोला प्रथाको अवलम्बन गर्न यसअघि नै बार एसोसिएसनले आफ्नो धारणा सार्वजनिक गरिसकेको पत्रमा उल्लेख छ। उक्त विषय बार एसोसिएसनले विगतको 109 दिनको आन्दोलनले उठाएको मुख्य विषय भई उसका विभिन्न फोरमहरूमा पारित प्रस्तावका रूपमा रहेको उसले स्मरण समेत गराएको छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री इमरान खानलाई अस्पतालमा सार्न आदेश दिएको छ। यद्यपि सर्वोच्च अदालतले इमरान खानको परिवारले सिफा अस्पताल परिसरमा कुनै पनि सार्वजनिक जमघट नहुने कुरा सुनिश्चित गर्नुपर्ने स्पष्ट पारेको छ। सरकारले सर्वोच्च अदालतको यो निर्णय पूर्ण रूपमा लागू हुने आश्वासन दिएको छ।

0: छ। अदालतले सरकारलाई सिफा अस्पताल वरिपरि पर्याप्त सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको छ। अदालतले फैसलामा यदि यो सुविधाको दुरुपयोग भएमा सरकारले अदालत जान सक्ने र खान र उनको परिवारले पनि निर्णय कार्यान्वयन सम्बन्धी गुनासोहरूको बारेमा अदालत जान सक्ने जनाएको छ। अदालतले आफ्नो आदेशमा इमरान खानलाई हप्तामा एकपटक आफ्नो परिवारलाई भेट्न अनुमति दिनुपर्ने पनि भनेको छ। इमरान खानका सल्लाहकार जुल्फी बुखारीले सर्वोच्च अदालतको फैसलाको स्वागत गरे। खान सन् 2023 अगस्तदेखि जेलमा छन्। त्यसअघि उनी सन् 2022 सत्ताबाट हटाइएका थिए। खानले भने यी मुद्दाहरू आफू विरुद्ध राजनीतिक प्रतिशोधका कारण लगाइएको दावी गर्दै आएका छन्।
1: यसका साथै बिबिसी नेपाली सेवाको साझा पख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
2: यो BBC World Service.com

हजुर स्वर सम्राट नारायण गोपाल र तारा देवीले गाउनुभएको यो गीतबाटै कार्यक्रमको शुभारम्भ गर्यौँ। योभन्दा अगाडि पनि एउटा गीत सुन्दै हुनुहुन्थ्यो, मिङ्सा लामाले गाउनुभएको दुइटै गीतबाट पक्कै तपाईँलाई इन्जोय गर्नुभयो होला। हजुर आज अगस्त महिनाको 18 तारिक आज ट्युजडेको कार्यक्रम लिएर आएको छु म योगराज भाइ। 4:23 गएको छ, यहाँ युकेमा हो भने नेपालमा 9:08 जाँदा सुन्दै हुनुहुन्छ, अनि उता ब्रुनाईमा चाहिँ 11:23 गएको छ, मध्यरात चाहिँ भइसकेको छ। र जहाँ जहाँ तपाईँले आफ्नो समयमा सुन्दै हुन्छ तपाईँहरू सबै सबैलाई आफ्नो समयअनुसारको अभिवादन टक्राउन चाहन्छु। 7 तपाईँहरूको सेवामा रहनेछु। र आज चाहिँ 5 समाचारपछि 4 एपिसोडमा अब आजभोलि अन्तर्वार्ता अलिक छोटो छोटो हुने गर्दछ, त्यसले गर्दा आज स्वामी आनन्द अर्हतज्यू हुनुहुन्छ र उहाँसँग कुराकानी गर्नेछौँ ओसो तपोवनको बारेमा, ओसोको ध्यानको बारेमा, अनि उहाँको चाहिँ कसरी ओसोतिर लाग्नुभयो, अनि यो तपोवनमा चाहिँ के त्यहाँ चाहिँ गर्न सकिन्छ र त्यस सम्बन्धी कुराकानी गरेका छौँ। आज सायद उहाँ नेपाल फर्किसक्नु भयो होला, हाम्रो प्रकाश दाजु हुनुहुन्छ उहाँप्रति पनि आभार व्यक्त गर्न चाहन्छु, गोर्खा मिडियाको उहाँले नै त्यो अवसर लिए चाहिँ दिनुभयो र उहाँ पनि ओसोको फलोवर्स हुनुहुँदो रहेछ। र आज 5 समाचारपछि छोटो छोटो 4 तपाईँहरूले सुन्न चाहिँ सक्नुहुनेछ, अनि बिचबिचमा तपाईँहरूको रिक्वेस्टका गीतहरू आयो भने राख्नेछु, नत्र भने अरू गीतहरूबाटै तपाईँलाई इन्टरटेन गराउनेछु है त। हजुर आज वेदर त्यति चाहिँ गर्मी छैन, आज चाहिँ कुनै कुनै ठाउँ 25 आज क्लाउडी वेदर नै छ यतातिर पनि होइन, त्यति पालिलो घाम छैन, 16 न्यून तापक्रम। भोलि चाहिँ पानी पर्ने देखाएको छु, भोलि पर्छ र निकर्छ, टेम्परेचर पनि अलिक डाउन छ, अनि स्याटरडेबाट फेरि चाहिँ घाम लाग्ने, बादल लाग्ने। अब सन्डे त एकदमै सबै ठाउँतिर नहोला, तर सन्डे चाहिँ एकदमै घाम लागे पनि टेम्परेचर चाहिँ ठिकै छ है त। गर्दा अब अलिकति टेम्परेचरहरू चाहिँ डाउन हुँदै गएको हो कि भनेर चाहिँ देख्न सकिन्छ अथवा बुझ्न सकिन्छ, तर यु नेभर नो युकेमा होइन। अब अलिकति पानी परिदियो भने यो अहिलेको हरियो परियो अलिकति हुन्थ्यो कि भन्ने पनि हो, तर के गर्ने त्यस्तै छ आदरणीय श्रोताहरू। हजुर अब भने एउटा गीत सुनाऊ, समीक्षा अधिकारीले गाउनुभएको गीत सुन्दै फेरि कार्यक्रमलाई अगाडि बढाउन चाहिँ चाहन्छु है त। ह्याभ अ लभली डे, रेस्ट अफ द डे भन्न चाहन्छु कहाँ कहाँबाट सुन्दै हुनुहुन्छ, अमेरिकातिर अलि बिहानीको समय, अब यता चाहिँ हामी बिस्तारै अब जस इभिनिङतिर प्रवेश गर्दैछौँ।

हजुर, वाङदेन शेर्पा र सुशान्त घिमिरेले गाउनुभएको यो गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो। वाङदेन शेर्पा द भोइस किड्स नेपालमा चाहिँ हुनुहुन्थ्यो सिजन फाइभमा। पहिलोचोटि उहाँ चाहिँ जसको जजको रूपमा आउनुभयो अनि उहाँकै जस टिमले चाहिँ जित्न सफल हुनुभयो। र भोइस किड्स तपाईँहरूले चाहिँ कतिको फलो गर्नुहुन्छ, सुबासना खड्का केसी हुनुहुन्छ र उहाँले चाहिँ जित्नु भएको हो। र मैले पनि सुरु सुरुमा हेरेँ तर पछि पछि चाहिँ मैले फलो गर्न चाहिँ सकिनँ, तर उहाँले जित्नु भएछ। एनिवे जस उहाँहरूलाई बधाई पनि भन्न चाहिँ चाहन्छु है त। हजुर, 4:30 गइसकेको छ, केही जानकारी राखौँ। यो बिचमा खेलमती लिम्बू दिदी हुनुहुन्छ ग्रेट लन्डनबाट, र उहाँले एउटा गीतमा गाउनु भएको छ, शम्भु राईले गाउनु भएको, त्यो गीत हामी सुन्नेछौँ। स्मरण रहोस्, आज चाहिँ 5 बजेको समाचारपछि फोर पार्ट्समा चाहिँ स्वामी आनन्द अर्हत ज्यू हुनुहुन्छ र उहाँ चाहिँ ओसोको फलोवर्स अनि चाहिँ ध्यानको गुरु पनि हुनुहुन्छ। जस त्यस सम्बन्धी गरी कुराकानी सुन्न चाहिँ सक्नुहुन्छ। आज उहाँ बिहान कि कहिले फ्लाइट छ भन्दै हुनुहुन्थ्यो, सायद उहाँ गई पनि सक्नु होला, हुन त उहाँले आफ्नो नम्बर दिइसक्नु भएको छ। सायद तपाईँहरू कति नेपाल जाँदा ओसो चाहिँ जस जानु पनि भएको होला होइन, माथि चाहिँ जस तपाईँहरू जानुभएको छैन भने त्यहाँ जान चाहिँ सक्नुहुन्छ है त, तपोवनमा जानु पनि भएको होला। हजुर, यो खुकुरी च्याम्पियनसिप गल्फ कम्पिटिसन हुन गइरहेको छ, द चौतारी रियल इस्टेटले चाहिँ अब प्रेजेन्ट गर्दैछ र यो हुने दिन चाहिँ 29 अगस्तको दिन हो र जस यो पहिलोचोटि जस्तो गर्दै हुन्छ। डब्लुटाम्रो सुमन भाइ हुनुहुन्छ, उहाँसँग भयो भने यस सम्बन्धी कुराकानी गर्दैछु। यो चाहिँ स्याटरडे 29 अगस्तको दिन हुँदैछ है त, र यो हुने ठाउँ चाहिँ कहाँ हो? हजुर, एकदमै रङ्गी चङ्गी यो ठाउँ भएको कारणले गर्दा यहाँ देख्नु पनि अलिकति साह्रो साह्रो पर्दैछ र थुप्रै थुप्रै क्याटेगोरीहरू छन् र यहाँ चाहिँ 25 देखि 100 टिम चाहिँ खोजिराख्नु 25 टिम र जस जम्मा चाहिँ 100 इन्डिभिजुअल्सहरू चाहिँ खेल्दै हुनुहुन्छ र जो जो कल्पर सापर खेल्दै हुनुहुन्छ पक्का पनि तपाईँहरूले दर्ता गरिसक्नु भयो होला है त। हजुर, यो भेनु अझै मैले ध्यान देखेको छुइनँ र एकदमै धेरै जानकारी रहेछ यहाँनिर, त्यसले गर्दा यो भेनु चाहिँ देख्नु अलिकति साह्रो पो पऱ्यो त। हजुर, यहाँ खोज्दैछु, चारैतिर हेर्दैछु, भेनु चाहिँ मैले स्टिल देख्न चाहिँ सकेको छैन है त। हजुर, गर्दा यो ठुलो ठाउँमा चाहिँ अब ठाउँमा लेख्यो भने राम्रो हुन्थ्यो, सानो सानो अक्षरहरू लेख्नु भएको कारणले गर्दा यहाँ अलिकति देख्न पनि साह्रो साह्रो भइरहेको छ। एनिवे 29 अगस्तमा हुँदैछ है त यो चाहिँ जस गल्फ टुर्नामेन्ट, यो पनि तपाईँहरूलाई जानकारी गराउन चाहिँ चाहन्छु है त। र अझै ठाउँ देख्न चाहिँ सकेको छुइनँ, कहाँ चाहिँ लेख्नु भएको छ, थुप्रै यहाँ जानकारी भएको कारणले गर्दा। मद्दत समूहको मन्थली मिटिङ हुँदैछ आदरणीय श्रोता, यो चाहिँ 26 अगस्तको दिन हो, बिहानभन्दा पनि दिउँसो 2 बजेदेखि 4 बजे नै प्रयास राख्नुहुन्छ सनमार्क सल नर्थ क्याम्प फान बरमा। र त्यो दिन चाहिँ क्याप्टेन महेन्द्र लिम्बू एमबी साहब हुनुहुन्छ, उहाँले वेलफेयर अफिसर हुनुहुन्छ र उहाँले चाहिँ अब अहिले करेन्ट इम्पोर्टेन्ट इस्युजहरू वेलफेयरको के छ अनि गोर्खा पेन्सनको त्यस सम्बन्धी जानकारी गराउनुहुनेछ भने, अनि पिसी निलम राई हुनुहुन्छ ह्याम्सा पुलिसबाट र उहाँले चाहिँ लोकल पुलिस अबाउट पर्सनल सेफ्टी अनि सेक्युरिटी अनि आफ्नो चाहिँ पर्सनल बिलोङ्गिङ्सहरूको बारेमा सामानको बारेमा कुराकानी गर्नु छ गर्नुहुन्छ भने, मिस स्मृति गुरुङ हुनुहुन्छ, उहाँ चाहिँ सिटिजन एडभाइस ब्युरोबाट रहेछ, उहाँले चाहिँ अल्ट सर्टमा चाहिँ सर्भिस चाहिँ के प्रोभाइड गर्नुहुन्छ, के प्रदान गर्नुहुन्छ त्यस सम्बन्धी कुराकानी गर्नुहुन्छ है त। हजुर, यो चाहिँ जानकारी थियो आदरणीय श्रोताहरू। अब हाम्रो दिदीको गीततर्फ लागौँ र यो गल्फको ठाउँ चाहिँ म यहाँ खोजेर फेरि तपाईँलाई जानकारी गराउँछु है त। इन्जोय गर्नु होला दिदी।

हजुर, खुकुरी च्याम्पियनसिप गल्फ कम्पिटिसन चाहिँ यहाँ बल्लदेखि सानो अक्षरमा लेख्नु भएको रहेछ, वाटरलू कोर्स शेफिल ओक्स, यो चाहिँ गल्फ क्लबमा खेल्दै हुनुहुन्छ, RG27 0SB तपाईँहरू जान सक्नुहुन्छ। 18 होल गल्फ कम्पिटिसन है त पहिलोचोटि गाउँदै हुनुहुन्छ खुकुरी गल्फ सोसाइटी, यो कि र इस्टाब्लिस यही वर्ष भएको रहेछ।

0: गोर्खा रेडियो
1: के तपाईँलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4 pounds 90 pence तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
0: BFBS गोर्खा रेडियो।

मायाको चिनो रकेट्सले गाउनु भएको यो रकिङ गीत तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो। गोधुली कार्यक्रममा तपाईँहरूले चाहिँ कार्यक्रम सुनिराख्नु भएको छ। म योगराज भाइको साथमा हाम्रो भुवन दाजुले नमस्कार योग भाइ, छ्याजलो कहाँ आउँछन् यी, यो बालापनको उमेर साह्रै मन छ, यो उमेर चाहिँ जाँदै गर्दा ढल्किँदै गयो, त्यति जति उमेर ढल्किँदै गयो त्यति विगतको समयहरूको याद त आउँदो रहेछ हौ हजुर सब दिन भनेर भुवन दाईले फानबाट लेख्नु भएको छ। दाई धेरै धेरै धन्यवाद। हजुर त्यस्तै नै हो, केटाकेटी को पहिला पहिला कुराहरू धेरै नै याद आउँछ। अब कति अब सबै सम्झिने भने त कति मिठो मिठो पलहरू हुन्थ्यो होला होइन, अनि म पनि सम्झिने गर्छु होइन। अनि हाम्रो घरकै कुराकानी गराउन होइन, अब हामी सानो सानो हुँदा चाहिँ जस अब बाबा आमा चाहिँ त्यो हुन्छ नि, अब बाबा चाहिँ त्यो अगेनको माथि बस्नुहुन्थ्यो अगाडि, अनि आमुने सामुने बाबा आमा बस्नुहुन्थ्यो। अब आमा त खानै पकाउने गर्नुहुन्थ्यो, अनि बाबा चाहिँ बेलुका अब काम सकेर आएर त्यो माथि बस्नुहुन्थ्यो कि, त्यो चुलाको यतापट्टि माथि बस्नुहुन्थ्यो। अनि उहाँ चाहिँ काइन्ड अफ त्यो भिआइपी जस्तो त्यो हुन्थ्यो कि आजभोलि, यसो मैले कल्पना गर्दा होइन। अनि त्यहाँ बसेपछि चाहिँ आमाले अब के छ घरमा होइन, अब मिठो मसिनो के छ, अब जस मासुहरू अब कुखुराहरू काट्यो भने त भुटेर अलिकति चट्ट त्यो हुन्छ नि चटनी निकालेर बाबालाई दिनुहुन्थ्यो। अनि अब राईको त्यही त होइन नि, तिन पानी जाँड के छ त्यो साएर मजाले तताएर दिनुहुन्थ्यो। अनि यसो हेर्दा चाहिँ एकदमै त्यो सान लाग्थ्यो कि त्यति बेला, हो बाबा हुन पाए त अलिकति सिनियर हुन पाए त भन्ने त्यस्तो लाग्थ्यो कि। अब हामी चाहिँ पछाडि बसिन्थ्यो, अब जति जस सानो भयो त्यति अब पछाडि बस्नुपर्ने नि त, अनि त्यो पनि दिदीहरूले चाहिँ त्यो झिस्काउने गर्नु त भूत आउँछ है भनेर भन्नुहुन्थ्यो। दैलोको छेउतिर बस्नु पर्थ्यो नि त, अनि कहिले कहिले त्यो दैलोबाट हावा पनि आउने चिसो चिसो, अनि दाउराहरू केही बाहिर लिन पऱ्यो भने चाहिँ अब लोक अब जो जुनियर छ त्यही त पठाउँछ नि, आर्मी घरमा पनि त्यस्तै त हुन्छ होइन। अनि अब जानुपर्ने, अनि बहिनीसँग गइन्थ्यो, अनि अब एकदमै डाक हुन्थ्यो नि त होइन। डाक भएपछि अब यतातिर पनि त्यो अँध्यारो भयो भने अलिकति अँध्यारो पनि जानु डर नै हुन्छ, खुल्ला कुदेर गयो, त्यहाँदेखि खुल्ला कुदेर अस्ति त्यो सासै नफेरिकन आइपुगिन्थ्यो भने दाउरा लिएर आइन्थ्यो, त्यस्तो हुन्थ्यो, त्यस्तो जमाना थियो। अनि त्यति बेला चाहिँ लाग्थ्यो, ओहो यो ठुलो मान्छे कहिले भइन्छ होला, कहिले बाबा जस्तो हुने होला, त्यस्तो सानसँग चाहिँ त्यो अघेनोको माथि बसेर चाहिँ त्यो मिठो मिठो खाना पाइएला अब होइन, त्यो पाइएला भने त्यस्तो खालको चाहना हुन्थ्यो। तर त्यो एजमा आइयो गर्दा फेरि यो एजमा आएपछि त्यो चाहना हुँदो रहेछ, सानोमा हुँदा चाहिँ कहिले चाहिँ अब ठुलो हुने, अनि ठुलो भएपछि यसो सानो चाहिँ हुन पाए हुन्थ्यो, त्यो केटाकेटी जब बालापनातिर फर्किन पाए हुन्थ्यो भन्ने त्यस्तो लाग्दो रहेछ। यो मान्छेलाई चुरो कुरा के हो भने, यो मान्छेले जे गरे पनि साध्य छैन होइन गर्दा। एनिवे तर अब त्यो बाल्यकाल भनेको त्यस्तै नै हो, अब भोक लाग्दा चाहिँ खाना पाइयो भने आफ्नो इच्छा आकाङ्क्षाहरू पुरा भयो भने त्यति त हुन्थ्यो नि, र चिल्ड्रेन सानो हुँदा त चाहना त्यति नै हुन्थ्यो जस्तो लाग्छ। अलिक ठुल्ठुलो सपना के चाहिँ हुन्छ र होइन गर्दा त्यो चाहँदैन रहेछ। तर एनिवे जस तारप्रसाद चेम्जोङ दाजु हुनुहुन्छ, उहाँले पनि एउटा गीत मगाउनु भएको छ ननिचनबाट, विश्वकाजी दाई हुनुहुन्छ, विश्वकाजी भाइ हुनुहुन्छ एक्स क्यु जलालको, उहाँले लेख्नु भएको। अनि नारायण सापकोटा भाइ हुनुहुन्छ फिनल्यान्डबाट, निकै लामो समयबाट चाहिँ उहाँले चाहिँ सम्झिनु भएको छ, कार्यक्रम सुन्दै हुनु रहेछ। दाजु गुड इभिनिङ भन्नुभएको छ, अहिले चाहिँ कस्तो छ, रात कति बेला पर्छ त्यहाँनिर, फिनल्यान्डको वेदर अलिक भिन्दैछ। केही लास्ट इयर हामीले उहाँसँग पनि कुराकानी गरेका थियौँ। यो सोर्समा नारायण गोपालले गाउनुभएको गीत अनुरोध गर्नुभएको छ, यो गीत सुनाऊ। त्यसपछि भने हामी हाम्रो चाहिँ तारप्रसाद चेम्जोङ दाजुको गीत सुन्नेछौँ है त। ल त नारायण भाइ, हजुरको गीत है त, रेस्टुरेन्टतिरै हुनुहुन्छ होला, अनि व्यवस्था कस्तो चल्दैछ, अरू तपाईँहरूले पनि गीत सुन्नुहुन्छ भने लेट मी नो है त। 5 बजेको समाचारपछि स्वामीज्यूसँग कुराकानी गर्नेछौँ, आनन्द अर्हतज्यूसँग।

हजुर, नारायण गोपालले गाउनु भएको गीत अल द वे फिनल्यान्डबाट चाहिँ आउनु भएको थियो। हाम्रो नारायण साहब कोटाज्यू रेस्टुरेन्ट व्यवसायी हुनुहुन्छ र 300 जति नेपालीको रेस्टुरेन्ट छ भन्दै हुनुहुन्थ्यो भनेपछि यस नेपालीहरूले पनि एकदमै राम्रो गर्नुभएको रहेछ भाइ। थ्याङ्क यू भेरी मच। गाउँदै गर्नु होला नि, गीतमा गाउँदै गर्नु होला। अनि अरू नेपालीहरू छन् भने पनि यसो भाग लिनको लागि अनुरोध भन्दा पनि यसो जानकारी गराउन चाहिँ सक्नुहुन्छ है त उहाँहरूले, यस अब कहाँ कहाँ हुनुहुन्छ यसो काम गर्दै रेडियो सुन्न चाहिँ सक्नुहुन्छ। नीता कोही राई बहिनीले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ ग्रेस लन्डनबाट, थ्याङ्क यू भेरी मच बहिनी। अनि नमस्ते पनि भन्न चाहन्छु कैलाश भाइले पनि एउटा गीत मगाउनु भएको छ। अनि हाम्रो धनु गुरुङ बहिनी फान ब्रोबाट चाहिँ एउटा गीत मगाउनु भएको छ। आज हाम्रो चाहिँ जस मनु दिदी र नूर राणा दाईको चाहिँ स्पेसल डे भन्नुभएको छ। आज बर्थडे अथवा वेडिङ एनिभर्सरी पक्का थाहा भयो भने स्पेसल डे भनेर उहाँले एउटा गीत मगाउनु भएको छ उहाँहरूको लागि धनु बहिनीले फान ब्रोबाट। कुन गीत हो त्यो चाहिँ म भन्न चाहन्न अहिले, अर्को आवरमा हामी सुन्नेछौँ। अहिलेलाई भने न्युजतिर जाने समय भएको छ। न्युज पछि भने हाम्रो ताराप्रसाद चेमजङ दाजुको गीत हामी सुन्नेछौँ है त, जुन गीत चाहिँ हाम्रो जस विश्वकाजी राई भाइ हुनुहुन्छ, हाम्रो बेगडा गसकै प्रतिभा उहाँले लेख्नुभएको कलाकार, हामीले त्यो गीत हामी सुन्नेछौँ है त। यो राजेश पाल राईले गाउनुभएको गीत सुन्दा हामी समाचारतर्फ लागौँ। हजुर, भर्खरै नेपालबाट हाम्रो अञ्जना गुरुङ तामाङ बहिनी हुनुहुन्छ र उहाँले पनि एउटा टेक्स्ट पठाउनु भएको छ, म अर्को आरमा पढेर सुनाउँछु है त। बहिनी थ्याङ्क यू भेरी मच, हराउनु भयो त, लामो समय बाद आउनुभयो, एनिवे सम्झिनु भएको रहेछ, थ्याङ्क यू भेरी मच।

0: Pe Live Buddy.
1: On air.
0: Acma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेम बहादुर खड्काले विज्ञप्ति जारी गर्दै पन्ध्रौं महाधिवेशनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गर्नुभएको हो। निर्वाचन समितिका अनुसार भदौ 10 गतेसम्म निर्वाचन प्रतिनिधि अभिमुखीकरण, भदौ 11 गते जिल्लामा निर्वाचन अधिकृत खटाउने, भदौ 15 गते वडामा निर्वाचन प्रतिनिधि खटाउने, भदौ 16-देखि 20 गतेसम्म वडामा अभिमुखीकरण तालिम, भदौ मसन्तभित्र बाँकी रहेका जनसम्पर्क समितिको अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तोकिएको छ। भदौ 24 गते 6743 वडामा अधिवेशन, भदौ 27 गते गाउँ नगरपालिका अधिवेशन, भदौ 31 गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, असोज 3 गते एकमात्र क्षेत्र भएको जिल्ला अधिवेशन, असोज 7 गते जिल्ला अधिवेशन, असोज 10 गते प्रदेश अधिवेशन र असोज 16-देखि 19 गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गरिने कार्यतालिका छ। निर्वाचन समितिका अनुसार हालसम्म अमेरिका, जापान, फ्रान्स, दक्षिण कोरिया लगायत 15 देशका जनसम्पर्क समितिको अधिवेशन सम्पन्न भइसकेका छन्। सत्तारूढ रासपा सांसद ज्वाला संग्रुमलाको अभिव्यक्तिलाई लिएर आज प्रतिनिधि सभा बैठकमा चर्काचर्की परेको छ।
4: वर्तमान सरकारको कामप्रति प्रतिपक्षले उठाउँदै आएका सवालमा आक्रोश फोक्दै संग्रौलाले जेएनजी विद्रोहका कुरा समेत जोडेर पुराना सरकारमाथि औंला उठाउनु भएको थियो।
5: यो देशले सबैभन्दा बेथिति र भ्रष्टाचारको घाउ यही 35 वर्षभित्र पाएको छ। यो सरकार यो देशलाई भ्रष्टाचार, बेथिति, अनियमितता र गुण्डाराजको क्यान्सरबाट मुक्त गराउन चाहन्छ। अस्ति भर्खर एकजना विद्वान मान्यज्यूले भन्दै हुनुहुन्थ्यो कि तपाईँहरूले सोक्नु भएन, अब हामी आउँछौँ र सरकार चलाउँछौँ। उहाँहरूले नै नेतृत्व गरेको तत्कालीन सरकारले चलाएको गोलीबाट यही सिंहदरबार अगाडि ढलेको जेएनजीको रगत अझै राम्रोसँग सुकेको छैन। भदौ 23 र 24 गतेको जनविद्रोहमा मारिएका सन्तानका बुवा आमाहरू बरखी बारेर बसिरहनु भएको छ। उहाँहरूको शरीरबाट सेतो कपडा उत्रिएको छैन। कुन हिम्मतले फेरि यहाँ आउँछौँ र तिनै जनतामाथि शासन गर्छौँ भनेर उहाँले भनिरहनु भएको छ।
4: संग्रौलाको अभिव्यक्तिपछि विपक्षी बेन्चका सांसदले उठेर विरोध जनाएका थिए। प्रतिवादमा उत्रिएकी एमाले सांसद साजिदा सिद्दिकीले वर्तमान सरकारले नै मुलुकमा गुण्डाराज चलाएको आरोप लगाउनु भयो।
6: आज गुण्डा राजका कुरा गर्दा गुण्डा राज कहाँ छन् भनेर तपाईँहरूले भन्नुपर्ने अवस्था आयो, किनभने तपाईँको सरकार छ, गुण्डा राज त्यही छ। आज प्रतिपक्षले बोल्दा तपाईँले गुण्डा भनेर बयान गर्ने, देशको अवस्था कहाँ गइसकेको छ? आज प्रतिपक्ष देश र जनताको पक्षमा उभिएको छ, उभिन्छ, हाम्रो सास गए पनि उभिन्छ। हामी गोली खान तयार छौँ, तर सरकारका गलत कार्यमा हामीले समर्थन गर्दैनौँ। जेएनजी आन्दोलनका कुरा गर्दा अलिकति लाज पनि लाग्नु पर्छ। सिराहामा तपाईँका प्रहरीले गोली ठोक्दा त्यसको जवाब सरकारले दिनुपर्छ।
4: लगतै प्रतिवादमा उत्रिएकी सांसद संग्रौलाले सिद्दिकीको भनाई रेकर्डबाट हटाउन समेत माग गर्नुभयो।
5: यदि त्यो गुण्डाराज शब्द आपत्ति भएछ भने एउटा कुरा प्रष्टसँग भन्न चाहन्छु। तत्कालीन सरकारले केही मानिसहरूले आफ्नो नजिकमा लिएर त्यही सरकारले इन्काउन्टर गरेका गुण्डाहरूको लिस्ट देखाइदियो सभामुख महोदय। अनि अर्को कुरा, कसको प्रहरी भनेर उहाँले इङ्गित गर्न खोज्नु भएको?
4: नियमापत्तिमा संग्रौलालाई स्पष्टीकरणको मौका दिएको भन्दै एमाले सांसद रङ्गिला यादवले सभामुखको आसनमा बसेकी उपसभामुख रुबी ठाकुरको भूमिकामाथि समेत प्रश्न उठाउनु भएको छ।
7: जुन तत्कालीन सरकारले चाहिँ गुण्डा पालेर यस्तो गर्यो उस्तो गर्यो जुन उहाँले भन्नुभएको छ, अहिलेको सरकारले कति गुण्डा पालेको छ उहाँलाई थाहा छ कि छैन? त्यो नियम आपत्ति भइसकेपछि स्पष्टीकरण दिन मिल्दैन। त्यो कुन नियममा स्पष्टीकरण दिन लेखिएको छ?
4: दुवै पक्षका सांसद बीच आरोप प्रत्यारोप चलेपछि बैठकमा हल्ला भएको थियो।
3: नेपाल बार एसोसिएसनले संवैधानिक जिल्ला छनौटमा निश्चित मापदण्ड बनाउन प्रधान न्यायाधीशको ध्यान आकर्षण गराएको छ। बारले विशेष पत्र पठाएर कि त वरिष्ठताको आधारमा संवैधानिक जिल्ला गठन गर्न र त्यसो गर्न नसके प्रधान न्यायाधीश पाएका चारजना न्यायाधीश खुला प्रथाबाट छनौट गर्न ध्यान आकर्षण गराएको हो। बारले आफ्ना सल्लाहकार र कार्य समितिका पदाधिकारीहरूसँग सल्लाह गरेर संवैधानिक जिल्ला छनौटमा प्रधान न्यायाधीशको तजवीज अधिकार देखिएको र त्यसले न्याय निरूपण गर्दा विषयवस्तुको विश्वसनीयतामाथि प्रश्न उठेको भन्दै एकरूपता र निश्चित मापदण्ड कायम गर्न भनेको हो। बारले सो पत्र सर्वोच्च अदालतका सबै न्यायाधीशलाई बोधार्थक रूपमा पठाएको छ। साथै यो विषय फुल कोर्टमा छलफल गर्न समेत माग गरेको छ। कानून व्यवसायी र न्यायाधीशहरू सम्मिलित हुन बार बेन्च समितिको बैठक लामो समयदेखि बस्न नसकेको भन्दै बारले आपत्ति जनाएको छ। तत्काल सो समितिको बैठक राख्न र न्यायालयमा देखिएका समस्या समाधान गर्न पनि बारले ध्यान आकर्षण गराएको छ। पूर्वी जापानको चिबा प्रिफेक्चरमा गत साता परेको कृतिमानी मुसलधारे वर्षाका कारण मृत्यु हुनेको संख्या 13 पुगेको छ। हवस् त अहिलेसम्मका खबर यति नै छ।
2: यो PFBS गोर्खा रेडियो हो।

हजुर सुमन सरगमले गाउनुभयो गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो. विश्वकाजी राई भाइ हुनुहुन्छ एक्सक्यू जलाको सदस्य, उहाँले लेख्नुभयो गीत सुरेश अधिकारीको सङ्गीतमा हामीले यो गीत सुन्यौँ. र यो गीत चाहिँ हाम्रो तारप्रसाद चेमजङ दाजु ननिटन ब्रामकोटबाट उहाँले मगाउनु भएको थियो. आशा छ गरे उहाँले सुन्ने मौका पाउनु होला. गीत सुन्ने दिनुभएकोमा धन्यवाद भनेर भन्नुभएको छ दाई. धेरै धेरै धन्यवाद दिन चाहन्छु. छवि थापा दाजु लामो समयबाट हेलो भन्नुभएको छ. नमस्कार योग भाइ, हजुरको गाउँघरको अर्ग्यानिक कुराहरू, मिठा मिठा गीतहरू, विभिन्न जानकारी र ताजा खबरहरूको सङ्गालो गोदुली सुनेर भरपूर मनोरञ्जन लिइरहेको छु है भनेर भन्नुभएको छ हजुर दाई. थ्याङ्क यू भेरी मच, खुसी लाग्यो दाईले सम्झिराख्नु भएको रहेछ. टेक राई दाजु हुनुहुन्छ बेजिङ स्टोकबाट. योग भाइ सेवा, आज पनि बिदा परेको लोकप्रिय कार्यक्रम सुन्दैछु. बाबा चुलोदेखि उत्तरपट्टि बस्ने चलन साँच्चीकै गजबको छ. कुलुङ भाषामा म सुन्न भन्छन्, त्योभन्दा माथि पिति राख्ने चलन पनि हुन्छ नि भनेर भन्नुभएको रहेछ. र आज चाहिँ समय मिलेछ भने एउटा गीत यहाँ मगाउनु भएको छ. यो हाम्रो कृष्ण चामलिङ दाजुले लेख्नुभएको गीत भन्नुभएको हो कि यो कुन हो दाई. र इन्टेक फर्स्ट 81 सम्पूर्ण नम्बरहरूलाई अनि बहिनीहरूलाई सम्झिनु भएको छ, तर पालोमा अलिकति पछि हुनुहुन्छ, त्यसले गर्दा हजुरको गीत अलिकति पछि म सुनाउनेछु. अनि अञ्जना गुरुङ तामाङ बहिनी र पहिले यहीँ हुनुहुन्थ्यो इलिङ्गटनमा, अहिले नेपाल काठमाडौँमा हुनुहुन्छ. उहाँको मेल म पढेर सुनाउँछु, तर गीत चाहिँ अलिक पछि म सुनाउँछु है त. योग दाई नमस्कार भन्नुभएको छ. हजुरलाई पनि नमस्कार. कस्तो छ हजुरहरू सबैजनालाई? हामी एकदमै आराम छौँ बहिनी, तपाईँहरू पनि आरामै हुनुहुन्छ होला आशा छ. सबै परिवार चाहिँ बेबेस परिवार आराम कुशलै हुनुहुन्छ भन्ने, हजुर आरामै छौँ. साथमा यतिखेर रेडियो सुनेर बस्नुहुने सम्पूर्ण मेरो साथीहरू श्रोताहरूमा आज पनि न्यानो अभिवादन पुर्याउन चाहन्छु भनेर भन्नुभएको छ. र पृथ्वी र प्रीतासँग पहिला तपाईँ हुँदा यहाँ कुरा भइरहेको थियो, र हुन त उहाँले अहिले रेडियो सुन्छन् कि सुन्दैनन् पक्का थाहा भएन. बहिनीले एकदमै इन्सपायर गर्नुहुन्थ्यो, त्यो चाहिँ मिस भइरहेको छ है. र दाई धेरै समय भयो कार्यक्रममा नियमित सहभागिता हुन नसके पनि क्याचअपबाट पुरै सुनिरहेको हुन्छु भन्नुभएको छ. धेरै धेरै धन्यवाद, पक्का एक्टिभ हुनुहुन्छ. नेपाल आएदेखि यहाँको समय र त्यहाँको समय मिलाउन अलिक गाह्रो पर्दो रहेछ, सही कुरा हो. बेलायतको त्यो बिहानै बज्ने अलार्म सुन्न नपाए पनि नेपालको अर्ग्यानिक सबैले कुकुरी कहाँ अलार्मले भने उठाइहाल्छ भन्नुभएको छ. तपाईँ त भाग्यमानी हो नि, त्यो त एकदमै हाम्रो अर्ग्यानिक घडी हो नि त कुकुरी कहाँ भनेको, होइन? फेरि पुरानो बालपन तिर पुऱ्याएको झल्को दिलाइरहेको पनि हुन्छ, स्योर हो. इलाममा धेरै पर्नुभयो होला हाम्रो पनि. अब पहिला उहिलेको जमानामा त भाले बास्यो भने लो भाले बास्यो उज्यालो भयो भनेर उठ्ने चलन थियो नि. साथमा घरवालाको चराचुङ्गीको गफहरू सुन्दा म त लट्ठै हुन्छु. चुचु चाचा गरेको मेरो दिनचर्या नै यस्तै बनेको हुन्छ. हा भनेर लेख्नु भएको छ. तपाईँ भाग्यमानी हो यस्तो मौसममा बस्न पाउनु, त्यस्तो वातावरणमा. यता नेपालको व्यस्तताको बारेमा भन्नुपर्दा, अनि अहिले यहाँ बर्खाको सिजन पनि छ, झमझम पानी परेको, चारैतिर हरियाली छाएको, वा त्यो मौसम एकदमै मिस हुन्छ. अनि नेपालको यो मौसम निकै राम्रो छ. पहिला पहिला बर्खा त्यति मन पर्दैन थियो, तर अहिले त पानी परेको देख्दा पनि छुट्टै आनन्द.

0: पनि मेरो सबै साथीहरूलाई धेरै सम्झना छ भन्न चाहन्छु। दुरी जति नै टाढा भए पनि तपाईँहरू सबैलाई सधैँ नजिकै राखेर सम्झिरहेको हुन्छ है भनेर भन्नुभएको छ बहिनी। यहीँ हिलिङटनबाट चाहिँ यो टेक्स्ट गर्नुभएको छ, मलाई त्यो फिल भइरहेको छ, त्यो भाइब दिनुभएको छ बहिनी, थ्याङ्क यू। अनि रेडियो बिआबिएस सुनेर बसिरहनु भएको सम्पूर्ण श्रोतालाई पनि धेरै माया र सम्झना, शुभ साँझ अन्जना बहिनी नेपाल भनेर भन्नुभएको छ। र एउटा किशोर कुमारले गाउनुभएको गीत अनुरोध गर्नुभएको छ, त्यो गीत चाहिँ केही बेरमा सुन्नेछौँ। हाम्रो धनवीर पुन दाईको पनि यहाँ टेक्स्ट देख्दैछु, अनि हाम्रो चाहिँ कृष्ण चाल्मी दाजुको पनि यहाँ टेक्स्ट देख्दैछु, त्यो चाहिँ अलि म पछि सुनाउनेछु है त। हजुर, यति भन्दै स्वामी आनन्द अर्हत जीवसँग कुराकानी गरौँ र उहाँ सायद आज नेपाल फर्किसक्नु भएको छ। हाम्रो प्रकाश गुरुङ दाजु हुनुहुन्छ गोर्खा मिडियाको, उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु, उहाँले नै यो संयोग जुराई दिनुभयो। आउनुहोस् पहिलो पार्ट चार पार्टमा हो, पहिलो पार्टतिर पहिलो पार्टमा कुराकानी गर्नतर्फ लगाउँ। स्वामीज्यू नमस्ते हजुरलाई।
1: ए नमस्कार हजुर योगराजी, थ्याङ्क यू भेरी मच फर इन्भाइटिङ है।
0: हाम्रो प्रकाश गुरुङ दाजु हुनुहुन्छ गोर्खा मिडियाको, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु र उहाँले यो सहयोग जुराइदिनु भयो है।
1: हजुर
0: ए तपाईँको चिन्जान पहिल्यैदेखिको हो?
1: अँ, उहाँलाई 2017 मैले पनि दीक्षा लिनु भएको यहाँ हाम्रो युकेमा स्वामी आनन्द आउँदाखेरि।
0: हजुर,
1: अब यहाँ साथीहरू आमन्त्रण गरेर हामी आइरहन्छौँ अनि विभिन्न सहरहरूमा नेपाली कम्युनिटीको हेल्पहरू सबै कुराहरू आफ्नै किसिमको समस्या छ, त्यसलाई अलिकति हाम्रो इस्टर्न पर्सपेक्टिभ परिप्रेक्ष्यबाट कसरी सल्भ गर्न सकिन्छ र लाइफ स्टाइल अलिकति शान्त अलिक क्रिएटिभ अलिकति जोयफुल एक्सपिरियन्स कसरी बनाउनु भन्ने कुराहरूमा कमन सेन्समा कुरा हुन्छ हाम्रो।
0: अब तपाईँ त उहाँको अनुसार 2 महिना अगाडि पनि आउनु भएको रहेछ, फेरि आउनु भएको छ, यसपटकको भ्रमणको उद्देश्य चाहिँ के हो?
1: साथीहरू फेरि आउनुहोस् भनेर म यसरी स्कटल्यान्डमा एबरडिनमा साथीहरूले बोलाउनु भयो, त्यहाँ चाहिँ एबरडिनमा युनिभर्सिटीका साथीहरू पनि हुनुहुन्थ्यो अनि अलिकति राम्रो व्यापारहरू गरिरहेको साथीहरू, उहाँहरूले एकचोटि आएर समझ्यो हामी एकचोटि बाहिर रिट्रिट गरौँ न, 2-3 दिन सँगै बसेर यस्तो कुराहरू गरौँ जीवनको बारेमा कुराहरू उहाँले उयो गर्नुभयो हुन्छ भनेर म यो चोटि चाहिँ यता लन्डनको भन्दा पनि इन्ट्री त यताबाट हो तर म मेन चाहिँ मेरो उतापट्टि स्कटल्यान्डमा थियो।
0: अब तपाईँ त ओसो तपोवनमा चाहिँ बस्ने मान्छे, अब देश विदेश घुम्नुहुन्छ, कस्तो लाग्छ त यस्तो ठाउँतिर आउँदा चाहिँ तपाईँले शान्त वातावरण बस्ने मान्छे होइन?
1: हाम्रो पनि त्यहाँ कस्तो छ भन्दाखेरि 5-8 शिविरहरू प्रत्येक महिना हुन्छ होइन, 7-7 दिनको, अनि हामी त मान्छे त टन्न भेटिरहेको हुन्छ महिनामै, म करिब करिब 300-400 मान्छे त देखाएको हुन्छु, 50-60-70 मान्छेसँग त म डाइरेक्ट जीवनका समस्याहरूसँग कुरा गरिरहेको हुन्छु। अब तपोवन चाहिँ ध्यान सिक्न आउने, अलिकति मेन्टल क्लियरिटी नभएको, अलिकति लाइफ क्राइसिस भएको, अलिकति शान्ति खोज्ने मान्छेहरू, अलिक च्यालेन्जिङ सिचुएसनलाई कसरी मिट गर्ने, त्योबाट कसरी ब्रेक गर्ने भनेर जीवनमा सिक्ने धेरै मान्छेहरू विश्वभरिबाट आउनुहुन्छ। हामी नेपाली कम्युनिटीका पनि आउनुहुन्छ अहिले, लायत अस्ट्रेलियाबाट, अमेरिकाबाट, विदेशीहरू युरोपबाट, अफ्रिकाबाट पनि आउनुहुन्छ, धेरै किसिमका मानिसहरू भेटिरहेको छौँ। कोही व्यापारी हुनुहुन्छ, कोही डक्टर हुनुहुन्छ, कोही नर्स हुनुहुन्छ, कोही शिक्षक हुनुहुन्छ, कोही विद्यार्थी हुनुहुन्छ, कोही स्ट्रगलिङ फेजमा हुनुहुन्छ, कोही स्किल फेजमा हुनुहुन्छ, कोही क्रिटिकल फेजमा हुनुहुन्छ, इन्ट्रेस्टिङ छ लाइफ।
0: अब तपाईँ त जस अब इन्जिनियरिङ गर्नुभयो रसियाबाट, ब्याङ्कमा काम गर्नुभयो, त्यसपछि
1: युक्रेनबाट मैले रसिया गरेर, त्यतिखेर रसिया युक्रेन थियो 92
0: हजुर,
1: म युक्रेनको खेमलिन्स्की भन्ने सहरबाट मैले कम्प्युटरमा इन्जिनियरिङ गरेको 97 म सिद्धिएर नेपाल फर्केँ।
0: ए अब ब्याङ्कमा काम गर्नुभयो, यो ओसोतिर चाहिँ कसरी जाने विचार भयो त तपाईँलाई?
1: त्यो अब हामी म चाहिँ अलिकति म ब्याङ्कमा काम गर्थेँ नेपाल बङ्गलादेश ब्याङ्कतिखेरको, त विराटनगर शाखामा जाँदाखेरि अलिकति त्यतिखेर याद होला हजुरलाई दरबारमा जुन म्यासेकर भयो होइन, अनि त्यतिखेर अलिकति ब्याङ्कहरूले काम गरे पनि देशभरि नै क्राइसिस थियो, अनि अलिकति ध्यान गर्ने समय बढी त्यहाँ निस्क्यो त्यतिखेर, किनभने ब्याङ्कहरूले काम गरेन, यस्तो देशभरि क्राइसिस जस्तो छ, हामी पनि भित्रैको के रहेछ क्राइसिस हेरौँ भनेर बस्दाखेरि चाहिँ अलिकति त्यस्तै खालको इन्सपिरेसन भयो। अनि मलाई चाहिँ त्यसपछि तपोवनको मेन हाम्रो गुरु हुनुहुन्छ बोधिसत्व स्वामी आनन्दजी विराटनगर आउँदा, तपाईँ अब साधनामा इन्ट्रेस्ट आउनुहोस् तपोवन, त्यहाँ कम्प्युटरको काम पनि छ भन्नुभयो, अनि म चाहिँ आफ्नो एनर्जी सेयर गर्नु र आफ्नो ध्यान पनि गर्नु भनेर अनि म तपोवन गएँ। त्योभन्दा अगाडि मैले उसको किताब चाहिँ भरेसले पढेको होइन, पढ्न चाहिँ मलाई अहिले पनि इन्ट्रेस्ट छ, त्यसपछि म तपोवन गएँ हजुर। यसरी चाहिँ उसको किताब र उहाँको ध्यानको विधि र समाजको प्रेम गरेर म तपोवन पुगेको।
0: राइट, ओके, यो ओसोको बारेमा धेरै थाहा नहुन सक्छ, मलाई पनि त्यति धेरै थाहा छैन, यो ओसोको बारेमा संक्षिप्तमा भनिदिनुहोस्। अनि उहाँले अब उहाँको नाम त रजनीश हो, उहाँले ओसो पछि नाम चेन्ज गर्नु भएको रहेछ, त्यो कारण चाहिँ के थियो?
1: यस्तो थियो, ओसो भन्ने स्वयं नाम आफै चाहिँ ओसोको कार्य फेज चाहिँ 1970 उहाँको आचार्य रजनीश भन्ने फेज छ, जतिखेर उहाँले आश्रम अझै बनाउनु भएको थिएन, ट्राभलिङको फेजमा चाहिँ उहाँलाई आचार्य रजनीश आचार्य भनेको गुरु जसले मार्गदर्शन दिन्छ।

0: त्यसपछि 1970 धेरै मान्छेको भिड भएपछि चाहिँ उहाँले शिष्य ध्यान गर्ने मान्छेहरूको भिडलाई कुराहरू सुन्ने एउटा थियो, ध्यान गर्ने एउटा भिड थियो, अनि ध्यान गर्ने मान्छेहरूलाई स्पेस दिनलाई उहाँले आफ्नो नाम परिवर्तन गरेर भगवान श्री राख्नुभयो। त्यो चाहिँ मैले भगवान भन्नुभन्दा पनि भित्रको भगवान्ता छ है भनेर सन्देश दिनलाई मैले क्लियर गरेको भनेर उहाँले त्यो भन्नुभयो। त्यसपछि 1989 चाहिँ जापानबाट ठुलो जापानिजहरू आउन थाल्नुभयो। त्यसमा एकजना ठुलो महिला तमजान भन्ने ठुलो गुरु हुनुहुन्छ, उहाँलाई चाहिँ सम्बुद्ध महिला भनेर शिष्यहरू सहित आउनुभयो 1989। जापानिज ल्याङ्ग्वेजमा ओसो भनेको चाहिँ अलिकति बुढो सेतो दारी भएको गुरुलाई भन्ने चलन गर्छ। उहाँले ओसो भन्दाखेरि त्यो नाम राम्रो लाग्यो, फेरि नाम यसो हेर्दा सर्ट पनि राम्रो पनि र जापानमा चलिरहेको नाम पनि गर्छ, गुरुलाई जापानमा चलन गर्छ। त्यसरी चाहिँ नि उहाँले ओसो भनेपछि त्यो नाम चलो चलो सबैले ओसो भने ओसोलाई भन्दा ठिकै छ यही नाम राख्ने भनेर उहाँले भगवान् परमेश्वरको नामलाई परिवर्तन गरेर ओसो राख्नुभयो 1989 आएको हाम्रो जीवन अन्तिम कालमा। हजुर
1: राइट, अब यो प्रश्न एउटा सोध्न मन पनि लाग्यो, अब तपाईँले त्यत्रो अब रसियाबाट इन्जिनियर पढ्नुभयो, यहाँ ब्याङ्कमा काम गर्दै हुनुहुन्थ्यो, राम्रो गर्दै हुनुहुन्थ्यो, अनि एकैचोटि तपोवनतिर जान्छु भन्दा तपाईँको प्रतिक्रिया चाहिँ के थियो परिवारबाट चाहिँ तपाईँलाई?
0: ए यस्तो थियो,
1: अब छोराले पैसा कमाउला हामीलाई सुख दिला भन्ने थियो होला अम्बाउको एक्सपेक्टेसन
0: थियो। तर मैले के बुझाएँ भन्दाखेरि मेरो घरमा हाम्रो अहिले त्यस्तो मध्यम वर्गको फ्यामिली अब झापाको गाडी फ्यामिली सपोर्ट गर्ने त केही थिएन। मैले फेरि त्यतिखेर चाहिँ ब्याङ्कमा जाएर भाइहरूलाई भाइलाई पनि पढाइरहेको थिएँ, त्यो सबै कामहरू मैले सिद्ध्याएँ र अब घरमा पढ्ने त्यस्तो कोही नभएकोले गर्दा खासै मलाई त्यस्तो बर्डन फ्यामिलीको थिएन। अब त्यही नेपालमा माइलोलाई चाहिँ यता पनि मान्दैन उता पनि मान्दैन हुनाले मलाई त्यस्तो भयो। अनि म पछि जाँदाखेरि चाहिँ अब आमाले चाहिँ त्यस्तो भन्दैन, बुवाले अलिकति चित्त दुख्नु भएको थियो, तर पछि अब ठिकै छ गर्छ आफूले गर्यो बुझ्ने मान्छे छ भनेर भनेपछि खासै त्यस्तो घरबाट समस्या भएन। पछि जाँदैछ केही गर्न गएको छैन भने घरमा सबैले बुझ्नुभयो, त्यो अलिकति भइहाल्छ। अहिले चाहिँ सबैले राम्रो बुझ्नु भएको छ, सहीमै लागेको रहेछ
1: अहिले त डेफिनेटली। अब त्यो सोध्नै भइहाल्यो, तपाईँले त्यो ब्याङ्कको जागिर छोडेपछि 3 दिनसम्म रोएँ भन्नुभएको छ इन्टरभ्यूमा, खास कारण चाहिँ के थियो त्यो?
0: मलाई कस्तो इन्ट्रेस्टिङ हो भने अब म अलिकति मन बसेँ, मन बसेपछि मलाई कस्तो भन्दाखेरि मैले के ठुलो चिज चाहिँ मिस गरेर आएको छु भनेर मलाई त्यो अलपसँग मैले पनि त्यो कसरी भन्नु होइन, त्यो मैले आफैले गरेको होइन डिस्पाइट मी मेरो हृदयमा यस्तो खालको एउटा त्यो हालात र त्यो प्रवाह र जुन मिस भएको त्यसको मिक्स एउटा आएपछि चाहिँ अलिकति मसँग हाइटमा मान्छे र मैले एउटा अर्को स्वतन्त्रता पनि के फिल गरेँ भन्दा म अलिकति स्वतन्त्र पनि भएँ जस्तो फिल भएर अनायस आँखाबाट त्यसरी आँसु आयो, त्यो त्यसै बस्दा पनि आँखाबाट आँसु झरिरहने त्यस्तो खालको स्थिति भयो। मैले पनि बुझ्दिनँ त्यो के हो, पछि मैले हेर्दाखेरि मेरो भित्रको कुण्ठा केही त्यस्तो मिस भएको चिज चाहिँ क्याथार्सिस भएर निर्जरा भएर बाहिर निस्केको के भन्छुहरू त्यस्तो खालको चाहिँ अलिकति इन्टेन्सै थियो त्यो समय।
1: अब यहाँ बेलायतमा हुनुहुन्छ, तपाईँले चाहिँ ओसोको के कस्तो कुराहरू चाहिँ सिकाइराख्नु भएको छ अथवा यहाँको
0: मैले चाहिँ यहाँ मैले यहाँ वास्तवमा मैले सिकाउने भन्दा पनि मैले यहाँ हाम्रो कम्युनिटी यहाँको मान्छेहरू कसरी बाँचिरहेको छ कसरी जीवनचर्या चल्छ भनेर पहिला चाहिँ म सोध्छु हजुर कति समय फुर्सद के छ। अब यहाँ कस्तो देखियो भन्दाखेरि नेपालबाट आएको एउटा जेनेरेसन छ, यही हुर्केको अर्को जेनेरेसन छ, नेपालबाट आएको जेनेरेसनलाई ट्रेडिसनल धर्म यता मन्दिरहरू चाहिनेछ भने अर्को नयाँ यहाँ जन्मेको पुस्तक त्यो चाहिएको छैन भनेपछि त्यो एउटा ठुलो खाल्डो देखिएको छ यहाँ बिचमा। भनेपछि अब मैले चाहिँ एउटा घरमा हामी बाबु छोरा सबै बस्छौँ त सँगै, त्यहाँ चाहिँ एउटा यस्तो खालको इन्भाइरोमेन्ट क्रिएट गरौँ, त्यसको इनिसिएटर चाहिँ बच्चाहरू हुँदैन अब किनभने बच्चाहरूको इन्गेजमेन्ट फरक छ, प्यारेन्ट्सहरू नै इनिसिएटर हो त्यसको। भनेपछि प्यारेन्ट्सहरूलाई र बच्चाहरूलाई सँगै राखेर अलिकति योग ध्यान लाइफस्टाइल म्यानेजमेन्ट होइन अलिकति मनको पिस अनि राम्रो चोइसेसहरू कसरी जीवनमा ल्याउने जीवनमा शान्ति कसरी ल्याउने भन्नाले इलुजरी चिजहरू हामी दुःख बढी पाउँछौँ त्यसमा लाग्छ जीवन त छोटो छ त्यसबाट कसरी चाहिँ राम्रो चोइसमा जाने विकल्पहरू तपाईँ हाम्रो जीवनमा के छ मैले हेर्छु अलिकति एक्सर्साइज र ध्यानमा समय दिउँ भन्दाखेरि फोनमा दुई घन्टा बसेर समय खेर फाल्नु देखिन्छ होइन तर आफ्नो शरीर र आफ्नो सेल्फ केयरमा मनै नलागेको देखिन्छ यहाँ
1: डेफिनेटली।
0: अब टिभीको अगाडि बसेर टिभी 2 घन्टा हेरिदिने तर होइन त्यही समयमा अर्को अलिकति क्रिएटिभ काम गरेको भए अनि अलिकति अब बेलुका हेल्दी इन्भाइरोमेन्ट घर भनेको त हाम्रो घर हो नि त त्यो एउटा पावरफुल एनर्जी फिल पनि हो नि त जहाँ बसेर हामीले सुख दुःखका केही मानिसहरूसँग बसेर जीवनलाई एक्सपिरियन्स गरिरहेको हुन्छौँ बेलुका चाहिँ अलिकति फ्रेस बसेर के छ कुरा के भइरहेको छ भनेर कम्युनिकेसन गर्ने कसरी घरमा ल्याउने अलिकति साइन्स बेस्ड बच्चा यहाँको बच्चाहरू फेरि तुरुन्तै बुझ्छ मलाई एकदम इन्ट्रेस्टिङ यहाँ के लाग्यो भने तुरुन्त बुझाउँदाखेरि बुझ्छ यहाँको डेटाहरू देखायो एनएचएस डेटाहरू देखायो मेडिटेसनको डेटाहरू देखायो भने ओके इट्स भ्यालिड पोइन्ट भनेर दे जेनरली वान्ट टु अन्डरस्ट्यान्ड रियल क्वेस्ट नेपालको भन्दा फरक छ यहाँको बच्चाहरू. अब त्यो चाहिँ अलिकति सिकाउने प्यारेन्ट्सहरूमा कसरी ल्याउने भन्ने कुरा चाहिँ हो. अब एम्बिसियस त जति भए पनि पुग्दैन, शान्ति चाहिँ फेरि हामी भित्रको यात्रा हो, किनभने अन्तिममा हामीले यो शरीर पनि छोड्नुपर्छ, यहाँ कमाएको चिज पनि छोड्नुपर्छ, खालि मेमोरी मात्रै जान्छ हामीसँग. बुद्धले भन्नुहुन्छ नि आत्मा त मान्छेको हुँदैन, अनात्मा हो मान्छे, तर उसको मेमोरीले चाहिँ रिइन्कार्नेट गर्छ है, इच्छाले चाहिँ बासनाले चाहिँ रिइन्कार्नेट गर्छ, किनभने बासना दुःखको उपज हो, फेरि दुःखको एक्सपिरियन्स गर्न फेरि शरीर लिएर आउनुपर्छ भने जस्तो. अब यहाँ शान्ति खोज्नलाई चाहिँ तपाईँहरूको लाइफ स्टाइलमा मेडिटेसन र योग, ध्यान र राइट चोइसेस, गुड चोइसेस, राम्रो मेमोरी अनि निन्द्रा, निन्द्रा र रेस्टफुलनेस यहाँ मैले भयङ्कर नपुगेको देखेँ मानिसहरूलाई. रेस्ट त शरीर छँदैछ, जतिखेर पनि हतार हतार होला, हतार त मान्छेलाई हुन्छ, तर मैले हेर्छु हतारको त्यसको अपोजिट फोर्स घरमा आएर के छ भन्दा फुर्सद पनि त हुन्छ नि त घरमा, तर त्यो टाइम चाहिँ मिडियामा फोनमा कता कता अड्केर बिताएको थिएँ भनेपछि त्यो घरमा भएको सानो समयलाई कसरी शान्ति निन्द्रा रेस्टफुलनेसमा फर्काउने भन्ने कुराको विभिन्न आयाममा चर्चा गर्छु म चाहिँ, शारीरिक लेभलमा, न्युरो इम्युनोलोजीमा, पेन म्यानेजमेन्टमा, स्लिप साइकलमा, कन्फिडेन्टमा, पोजिटिभ मोटिभेसनमा, मोमेन्टहरू कसरी शरीरमा राइट मोमेन्टहरू लिएर आउने, एक्सर्साइजहरूको कार्डियोभास्कुलर सिस्टम कस्तो असर छ, मस्कुलर स्ट्रेन्थमा कस्तो असर छ भनेर म चाहिँ मोडर्न साइन्स प्लस योगा बुद्धको फिलोसफी सबै मिलाएर म एउटा सानो सन्देश भएको लागि प्र्याक्टिकल एउटा विन्डो खोलाउँ, हामी एउटा पोर्टल आफै घरमा बनाऊँ भन्ने त्यसको चर्चा हुन्छ. र साथीहरू सबैले इन्ट्रेस्टिङली सुन्नुहुन्छ, किनभने यहाँ आएको धेरैजना चाहिँ शिक्षित हुनुहुन्छ, पढेर आउनुभएको, स्किल केही लिएर आउनुभएको छ, उहाँहरूले बुझ्नुभएको पनि मैले देखेको छ. र बिस्तारै त्यो काम चाहिँ अलिकति छ. अनि मैले उहाँहरूलाई नेपाल आउँदाखेरि सात दिने ध्यान सिक्नुहोस् तपाईँहरू, एउटा इन्भाइरोमेन्टमा त्यही दिन रात त्यहीँ बसेर सिकेपछि त्यसको चाहिँ भित्र गहिरो एक्सपिरियन्स हुन्छ. सो कुनै पनि चिजहरू चाहिँ तिन दिनभन्दा बढी कटेको, 72 आवर कटेपछि चाहिँ त्यसको मेमोरी चाहिँ हाम्रोमा चाहिँ रिटेन हुन थाल्छ शरीरमा, न्युरोजेनेसिस हुन्छ नयाँ तरिकाले. यस्तै खालको जीवनदायक, जीवन पोजिटिभ कुराहरू गर्छौँ हामी.
1: हजुर, स्वामी आनन्दज्यूसँग अहिले कुराकानी गरिरहेको छौँ कार्यक्रम बेबे संवादमा. अब यो बिचमा छोटो विश्राम लियो र त्यसपछि सेकेन्ड पार्टमा फेरि बाँकी कुराकानी उहाँसँग हामी गर्नेछौँ.
2: BFBS गोर्खा रेडियो हो.
1: हजुर, अब भने किशोर कुमारले गाउनु भएको एउटा हिन्दी गीत सुनाउन चाहन्छु. अघि हाम्रो अञ्जना गुरुङ तामाङ बहिनी काठमाडौँ नेपालबाट उहाँले मेल चाहिँ पठाउनु भएको थियो, टेक्स्ट पठाउनु भएको थियो, मैले पढेर सुनाइसकेँ. सबै संसारका बिएबिएस लिसनर्स चाहिँहरूलाई यो गीत डेडिकेट गर्न चाहनु भएको छ. यो गीत सुनाउ, त्यसपछि एउटा प्रोमो ब्रेक. अनि आज चाहिँ मनु दिदी र चाहिँ नोट दाएको एकदम स्पेसल डे रहेछ, धनु बहिनीले एउटा गीत मगाउनु भएको छ र उहाँलाई सम्झाउँदै अनि यो गीत हामी सुन्नेछौँ है त. र उहाँले चाहिँ स्पेसल म्यासेज टु यु बोथ अन सन्डे, धेरै माया भनेर भन्नुभएको छ है त. यस यो गीत चाहिँ उहाँलाई सुनाउन चाहनु भएको छ, तर त्योभन्दा अगाडि चाहिँ र अञ्जना बहिनीको गीत सुनाउँ है त. जस्ट फर यु फर दिदी अनि नुर भेना भनेर भन्नुभएको छ, स्पेसल म्यासेज टु यु बोथ अन सन्डे भने गत सन्डे भन्नुभएको, अब आउने सन्डे भन्नुभएको छ, धेरै माया भनेर भन्नुभएको छ. अहिलेलाई भने अञ्जना बहिनी तपाईँको गीत है त, सुत्ने बेला पनि भयो होला, नेपालमा त अहिले 10:11 बजिसक्यो नि होइन, 10:11 मिनट गइसक्यो नि होइन.

0: सिरियस गोर्खा रेडियो
1: साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस् जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला यसको अलावा हाई भिज कपडा लगाउनु पनि लाभदायक रहन्छ अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस् अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ टाढैबाट देखिनुहोस् सुरक्षित रहनुहोस् थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk
0: यो BFBS गोर्खा रेडियो हो।

0: हजुर, मनु दिदीले आफ्नै शब्द र सङ्गीतमा गीत गाउँदै हुनुहुन्थ्यो। मलाई कता कता यो गीत सुन्दा चाहिँ हुन्छ नि, त्यो गाउँघर चाहिँ एकदम एकान्त ठाउँमा अनि बिचमा चाहिँ एउटा ढुङ्गा हुन्छ, त्यो ढुङ्गामाथि बसेर एक किसिमको त्यो हुन्छ नि मुड हुन्छ नि, त्यो मुडमा सुनिरहे जस्तो त्यो गीत मलाई फिल भयो। आज चाहिँ दाइ र दिदीको चाहिँ स्पेसल डे रहेछ। हाम्रो धनु गुरुङ बहिनी हुनुहुन्छ फानबाट, उहाँले सुनाउन चाहनु भएको थियो, आशा छ उहाँले पक्कै पनि सुन्ने मौका पाउनु भयो। दाइ र दिदीलाई स्पेसल डे के हो पक्का थाहा भएन, तर तपाईँहरू दुवैजनाले स्पेसल को धेरै धेरै शुभकामना पनि भन्न चाहन्छु। 5:37 गइसकेको छ। अञ्जना बहिनीले जो धन्यवाद भनेर भन्नुभएको छ, यो मजाले पानी परेको भिडियो पठाइदिनु भएको रहेछ। बहिनीलाई धेरै धेरै धन्यवाद। तर यस्तो पानी पर्दा घर मजाले बारदलीमा बसेर होइन, चौघेरा, अघि मैले कुराकानी गर्दै चौघेरामा बसेर मजाले जोस खाना खाँदै अथवा केही कुरा खाँदै, मकै खाँदै, अब त्यति बेला होइन मकै खाँदै बस्दा एकदम आनन्द आउँछ। हामी पनि यो पानीमा एकदमै भिज्ने गर्थ्यौँ, रमाइलो हुन्थ्यो, रमाइलो हुन्थ्यो। त्यो अब जोस त्यो क्षणहरू गए, अब फर्केर आउन साह्रै पर्ला जस्तो मलाई लाग्छ। अनि हाम्रो कृष्ण चामलिङ दाजुले पनि यहाँ कुरा सेयर गर्नुभएको छ र उहाँले पनि सुनेर बसिराख्नु भएको छ, तर उहाँले पठाउनु भएको यो भिडियो पनि यहाँ भर्खर खुल्यो, ओहो यो गाउँघरको मैले यहाँ हेरौँला। दाई लेख्नुहुन्छ, हाम्रो बाबाहरू चुलोको छेउमा बस्ने कुराले साँच्चै मलाई पनि सानोको याद दिलाए। त्यो अगेनाको छेउको ठाउँलाई हाम्रो भाषामा मसिम भन्थ्यौँ। त्यहाँ बाबाहरू तोङ्बा पिउँदै बस्नुहुन्थ्यो र तोङ्बा त हाम्रोतिर बनाउँथेन, तर जाँड अथवा रक्सी के हुन्थ्यो होइन। अब हाम्रो त धेरै अब भैँसीहरू हुन्थ्यो, अब अहिले भन्यो भने फेरि गब्दे जस्तो पनि हुन्छ होइन, त 3-4 भैँसी अनि गाईहरू धुँदा त धेरै हुन्थ्यो। गोठमा अब घरमा पनि मही दही भइरहेको थियो, तर बाबालाई चाहिँ त्यो अब राईहरूको रक्सी अब जाँड नभइकन नहुने अनि खाइराख्नुहुन्थ्यो, तताएर खाइराख्नुहुन्थ्यो। त्यो रक्सी त अब तताएर खाँदा होइन, चट्टै घिउ, अलिकति घिउ हालेर त्यो मसला आएर झुइँया पारेर खाँदा त साह्रै मजा आउँथ्यो हुँदो रहेछ। त्यो पछि मैले पनि घरमा कोही नहुँदा त्यो टेस्ट गरेको कुरा तपाईँले धेरै सुनिराख्नु भएको छ हजुर। अनि जोस पिउँदै बस्नुहुन्थ्यो, बाख्राको मासु खाने केटाकेटी त्यो मौसममा जानु हुँदैन, त्यो मसिममा जानु हुँदैन, माङ्कुल पित्र रिसाउँछ भन्नुहुन्थ्यो भनेर भन्नुभएको छ। हो हाम्रो पनि बाख्राहरू थियो, अनि आमा बाबामा जस्तै कुलपित्र गर्नुहुन्थ्यो, पूजा गर्नुहुन्थ्यो, देउता मान्नुहुन्थ्यो, उहाँले त देउता त हामी मान्थ्यौँ, तर देउता पूजा गर्ने हुनाले गर्दा आमाबाउले खानुहुन्थेन, हामी चाहिँ बाहिर खाएर तितेपातीले चाहिँ नुहाएर दले नुहाएर हामी भित्र पस्थ्यौँ। र दाईको पनि त्यही कुरा सेयर गर्नुभयो जस्तो मलाई लाग्यो यहाँ। अनि जानु हुँदैन, माङखिम माङकुल पित्र रिसाउँछ भन्नुहुन्थ्यो, अनि डरले कहिले गइँदैन थियो, अनि दसैँमा भैँसी मार्दा मासु खाएर छाला त्यो भित्तामा टाँसेको हुन्थ्यो, के गर्नु जान नपाइने, बाबा आमाको मेला गएको बेला परबाट भाटाले गोछेर झारेर अनि बेसरी पोलेर सुपारी जस्तै चपाएर खाइन्थ्यो भनेर भन्नुभएको छ। हो यो भैँसीको छाला त अब पहिला पहिला धानी मासुमा छाला पनि जोग्थ्यो कि, कुनै बेला पछि चाहिँ त्यो हटायो, तर पहिला पहिला चाहिँ छाला पनि जोग्थ्यो। अब छालाको त आएर के गर्ने र होइन, त्यसलाई पोल्यो अनि पोलेर हामीले चाहिँ मैले पहिला पनि भनेको छु, काटेर गोजीमा बोक्यो अनि दिनभरि त्यो गोठाला जाँदा चाहिँ त्यो सुपारी जस्तो खाइन्थ्यो कि, त्यो सुपारी छुर्पी जस्तो खाइन्थ्यो, त्यो छुर्पी र सुपारी भन्दा पनि चाम्रो नि, त्यो त अब दिनभरि खाने भनेपछि कस्तो होला होइन, त्यो पनि भैँसी कोही कलिलोको एकदमै छिपेको हुन्छ नि त होइन। सायद दिनौ मासु खान नपाएर पनि होला, त्यो सही कुरा हो। अब मासु त त्यति बेला चाडबाट मात्रै हो खाना पाउने होइन, गाउँमा काट्दै काट्दैन थियो, कम्ता मिठो हुँदैन थियो गाँठे भनेर भन्नुभएको हजुर। मलाई पनि योगलाई जस्तै त्यो मौसममा मासुममा बाबाहरू जस्तै कहिले बस्ने होला जस्तो लाग्थ्यो, तर धेरै वर्षपछि 2022 पहाडमा घुम्न जाँदा त्यो चाहना पुरा गरेँ, किनकि बाबा आमा सबै स्वर्गवास भइसक्नु भयो, आफू नै सबैभन्दा बुढो भइएछ भनेर भन्नुभएको छ। त्यसरी त्यहाँ बसिरहँदा अतीत सम्झेर धेरै भावुक पनि भएको थिएँ। यस्तै रहेछ जिन्दगी, जे होस् आज एउटा मौलिकताको कुरा भयो, कहिलेकाहीँ यस विषयमा कुरा गर्नुपर्ला, मिठो हुन्छ। ल दाई थ्याङ्क यू है, यो भिडियो पनि पठाइदिनु भएको छ, हजुरलाई धेरै धेरै धन्यवाद। र खुसी लाग्छ हजुर, त्यो ठाउँहरू एउटा इतिहास, त्यो पुर्खाको घर छैन र पछि हाम्रो म नजन्मिँदै बनिसकेको घर हो, पछि बाबाले फेरि अब दाई अलिकति भर्ती हुनुभयो, भर्ती भएर चाहिँ अलिकति मोडर्न देख्नुभयो सिङ्गापुरमा, त्यसपछि यस्तो घर भनेर भन्नुभयो, फेरि बाबाले फेरि त्यो घर बनाएर बाबाको लागि त एकदम त्यो मोडर्न घर बनाउनु भएको, फेरि पछि दाईले होइन यस्तो घर त के बनाएको, बनाएपछि अलिक राम्रो तरिकाको बनाउनु चाहिँ हुँदा हुन्थ्यो भनेर भन्नुभएको थियो। अब बिचरा बाबाहरूलाई, त्यो गाउँमा बस्ने बाबाहरूलाई आधुनिकता भन्ने के थाहा थियो र किचन भन्ने के थाहा थियो र होइन, त्यो एउटा चाहिँ घरभित्र जे थियो त्यही नै हो, पाहुना आउँदै त्यहीँ पाहुनाले पकाएको देख्थ्यो, त्यो एक किसिमको सबै घरमा आउले त्यस्तै थियो नि त होइन, गर्दा त्यो स्टिल सम्झन्छु। हाम्रो बाजे घर पनि पछि भत्काएर अलिकति छोराछोरीहरूको लागि नै नयाँ घर बनाउनु भएको, तर छोराहरू अब दाई काठमाडौँमै, म यतै छु। एनिवे द्याट्स द्याट भन्दै अब भने स्वामी आनन्द अर्हतज्यूसँगको दोस्रो पाठ अन्तर्वार्ता सुन्नतर्फ लागौँ।
1: स्वामीजी फेरि वेलकम छ हजुरलाई।
2: हजुर थ्याङ्क यू।
1: हजुर मैले तपाईँको यो धेरै इन्टरभ्यूहरू हेरेँ यसो युट्युबतिर पनि, यो अर्हत भनेको शब्द चाहिँ के हो यो, अथवा कस्तो व्यक्तिलाई दिइने शब्द हो यो?
2: अब अर्हत भनेको चाहिँ यो चाहिँ बुद्धको दुईटा नाम छ, अरिहन्त भन्ने नाम चाहिँ वेदहरूमा पनि आउँदो रहेछ, जैनीहरूले पनि अरि भनेको शत्रु, हन्त भनेको नभएको अर्थात् शत्रुहरूलाई कन्सियसली चाहिँ पालीमा अरहन्त पनि भन्छ यसलाई, संस्कृतमा अर्हत भन्छ। अनि अर्हत भनेको चाहिँ अब भनौँ न आफूभित्रको एउटा इग्नोरेन्स अज्ञानलाई ज्ञानको ज्योतिको एउटा सान्ध्य ल्याएर त्यसलाई बुझ्ने, तृष्णा र आसक्तिहरूलाई भित्र हेर्ने, जीवन व्यवहारमा त्यसले कस्तो असर पुर्याउँछ भनेर अलिकति जागेर निर्माणको बाटोतिर लागेर निर्माण प्राप्त गरेको व्यक्तिलाई अर्हत भन्छ। अब हामी त त्यो विषयमा त्यो उसमै छौँ, अब शाब्दिक अर्थ त्यसको त्यो हो, त्यसलाई हामी जीवनमा अब ल्याउने कोसिसमा छु। म चाहिँ जेन्युनली यसमा लागेको छु, तर यसमा हामी पर्फेक्ट छैनौँ र यो प्र्याक्टिसिङ नै एउटा यति आवश्यकता छ र सेयरिङ गर्दै अरूलाई बताउँदै आफै जान एक किसिमको आनन्दको पनि यो यात्रा। अर्हत भनेको चाहिँ आफ्नो ज्ञान तृष्णा र आसक्तिलाई पूर्ण रूपमा पार गरेर निर्वाण प्राप्त गरेको व्यक्तिलाई भनिन्छ।
1: हो यो म तपाईँलाई ऱ्यान्डम क्वेसन नै चाहिँ सोध्नु पर्ला अहिले बिर्सिनुभन्दा अगाडि, यो तपाईँहरूले एउटा माला लाउँछ नि यो ओशोको, त्यसको सिग्निफिकेन्स चाहिँ के हो?
2: त्यो जस्तो गुरुहरूले आफ्नो शिष्यहरूलाई सङ्घ बनाउँदाखेरि जुन गुरुको फिलोसफी छ, जुन बुद्धले धम्म भन्नुहुन्छ, त्यो धम्म सिकाउँदाखेरि चाहिँ धम्म चाहिँ त्यत्तिकै सिकाउन सकिँदैन। जस्तो कुनै पनि युनिभर्सिटीमा साइन्सको सिरियस साइन्सका विषयहरू पढ्न पर्यो भने त्यहाँ ल्याब चाहिन्छ, त्यहाँ थ्योरी चाहिन्छ, त्यहाँ जानेको प्रोफेसर चाहिन्छ, त्यो सबैको मिश्रणलाई चाहिँ सङ्घ भनिन्थ्यो। त्यो सङ्घमा चाहिँ जहिले पनि सङ्घलाई रिटेन गर्न सङ्घको सिम्बल हुन्छ। जस्तो बुद्धले चाहिँ माग्ने भिक्षा पात्र भिक्षा पछि दिनुहुन्थ्यो, त्यो चाहिँ भिक्षा पात्र चाहिँ अब तिमी चाहिँ भिक्षा पात्रको खाली भाँडो भयो है भनेर जुन भिक्षा पात्र दिनुहुन्थ्यो, त्यस्तै गुरुहरूलाई दिने भिक्षा पात्रको छ त ओसोले चाहिँ यो माला दिनुभएको। त्यसमा 108 यसमा गेडाहरू छन्, त्यो चाहिँ 108 ध्यानका विधिहरू ओसोले कमेन्ट गर्नुभएको छ। त्यसमध्ये कुनै ध्यानहरू कुनै विधिबाट पनि भित्रको शान्ति र चैतन्यलाई प्राप्त गर्न सकिन्छ भनेर एउटा माला ओसोको फोटो हुन्छ त्यसमा। त्यो चाहिँ उहाँले आफै भन्नुभएको छ, मेरो फोटो उतार्ने तरिका छैन, म त सुन्ने हो, तर मेरो यो साक्षीको रूपमा यो दीक्षा तिमीले लिएको हो र यो निर्माणको यात्रामा तिमी लागेको हो भन्ने सतत स्मरणको लागि एउटा माला दिइन्छ हजुर दीक्षामा।
1: हजुर
2: दीक्षा लिएर मात्र यो लिन्छ हजुर।
1: ओके, अब आज भोलि मान्छेहरू लजिङ फुडिङ अब सबै छ होइन, धन सम्पत्ति सबै छ, तैपनि मान्छे अझै खुसी देखिँदैन। अघि तपाईँले अलिकति कोटाइ पनि सक्नु भएको छ, त्यसको कारण चाहिँ के हो?
2: त्यो खुसी अब हजुरलाई एउटा कुरा भनौँ, जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुराहरू चाहिँ डाइरेक्ट आउँदैन। आध्यात्मको एउटा ठुलो पावरफुल फोर्सफुल थिम र मेटेरियलिजमको फोर्सफुल थिममा फरकै यही हो। मेटेरियलिजमले भौतिकवादले के भन्छ भन्दाखेरि कुनै पनि चिज चाहिँ डाइरेक्ट ल्याउन सकिन्छ, क्रान्ति गरेर ल्याउन सकिन्छ, मान्छेलाई त लगाएर ल्याउन सकिन्छ, चिजहरू डेभलपमेन्ट गरेर ल्याउन सकिन्छ भन्छ। त्यसमा केही आंशिक सत्यता त छ, जस्तो घरमा राम्ररी बस्नलाई प्लम्बिङ सिस्टम चाहियो, पानीको सिस्टम चाहियो, कोठाहरू राम्रो चाहियो, न्यानो चाहियो, तर त्यो त एउटा सुविधा मात्रै भयो। तर सुविधाले चाहिँ शान्ति ग्यारेन्टी गर्दैन, किनभने सुविधा भनेको आउटर फेनोमेना हो, त्यो मेनिपुलेट गरेर बनाउन सकिन्छ। शान्ति भनेको चाहिँ आफैभित्रको गहिराइएको त्यो। अब यहाँ हाम्रो कस्तो भयो भन्दाखेरि हाम्रो होल नेरेटिभ चाहिँ सुविधा मात्रै जम्मा गर्ने, यस्तो बनाउने, 5 घर किन्ने, 10 घर किन्ने, फेरि मेरो गाडी उता गाडी भनेर भित्र सबै चिज बिर्सिएर बाहिर मात्रै लाग्यौँ। अब हाम्रो जीवन चाहिँ ब्यालेन्समा चल्छ। अब हजुरले हेर्नुभयो भने दिन र रात बराबर छ पृथ्वीमा, अहिले माथि 20-25 किलोमिटर माथिबाट पृथ्वी हेऱ्यौँ भने आधी भाग अँध्यारो छ, आधी भाग उज्यालो छ, अलिकति टिल्टिङ हल्का छ, तर करिब करिब त्यस्तो छ। भनेपछि जीवन चाहिँ चक्रमा चल्छ, दिनभरि काम गर्छौँ, राति हामी सुत्छौँ, दिउँसो सेरोटोनिन न्युरो मोडुलेट हुन्छ हाम्रो ब्रेनमा, राति मेलाटोनिन मोडुलेट भएर अचेतनमा गएर हामी विश्राम गर्छौँ। भनेपछि जीवन त सन्तुलनमा चलिरहेछ, सास भित्र तान्छौँ बाहिर फाल्छौँ, होइन, काम गर्छौँ विश्राम गर्छौँ। तर यहाँ कस्तो भयो भन्दाखेरि एक्टिभ रिकभरी र प्यासिभ रिकभरीको जुन ब्यालेन्स हुनुपर्थ्यो त्यो चाहिँ मेटेरियलिजमको एक्टिभिटीमा मात्रै बढी गएको गर्दाखेरि एक्टिभ रिकभरीमा आउन पनि नसक्ने, एक्सर्साइजमा फर्किन नसक्ने, अनि प्यासिभ रिकभरीमा पनि आउन नसक्ने, विश्रान्तिमा रेस्टमा पनि आउन नसक्ने भने ठुलो प्रब्लम यहाँ देखियो। भनेको मतलब सन्तुलन गुमेको सिभिलाइजेसन रहेछ यहाँ भने, यो अहिले विश्वभरि नै यस्तै छ। यो सन्तुलनलाई फर्काउनलाई चाहिँ हामीले यो जुन मोडुलेट हुन्छ तल र माथिको, जस्तो माथि हुन्छ तल हुन्छ, त्यो दुइटालाई मिलाउनलाई हाम्रो माइन्ड ब्रेन पनि सिम्पेथेटिक सिस्टम लड्ने भिड्नेले काम गर्छ भने पछि फेरि त्यो सिम्पेथेटिकबाट बिर्सिएर फेरि त्यसलाई एक्युटबाट फेरि हामी फर्किएर रिफ्रेस र डाइजेस्ट र यसमा आउँछौँ। अब अहिले चाहिँ के भन्दा खाली दौडिने खाली कुद्ने, भनेपछि हाम्रो शरीरमा रेस्ट भएन अनि खाना पनि हामी डिफ्रेन्ट केमिकलको जङ्क फुड बढी खाएको हुन्छ भने एक त केमिकलै त्यहाँ हाम्रो ब्लड एसिडिक भएर त्यसले क्यान्सर लगाउने सिस्टम पनि भइरहेछ. हामीले खाएको खाना चाहिँ आमाहरूको गर्भमा गएको पानीमा भएको केमिकल पल्सिट जम्मा भएको कारणले गर्दा अटिजम त्यो पनि बढिरहेको छ अहिले. भनेपछि पुरा यो ब्यालेन्स नभएको हाम्रो सिभिलाइजेसनमा यति धेरै धन सम्पत्ति हुँदा पनि कोही भित्रबाट मैले अघि भने म 30-50-60 मान्छे प्रत्येक महिना डाइरेक्ट कुरा गर्छु, 500 मान्छे तपोवनमा हामी भेट्छ, कोही मान्छे भित्रबाट सुखी छैन. एकदम ठुलो मान्छेदेखि लिएर सानो जसलाई पनि भनेपछि के छ भन्दा भित्र खुसीको प्रतिदिन नहुनु भनेको त्यहाँ सन्तुलन गुम्यो हो. यो सन्तुलनलाई सही फर्काउनु पर्यो. अब यो नै अहिलेको यो मानवको सुन्दरले यहाँबाट चाहिँ चन्द्रमा जाने थियो, चन्द्रमा गएर के गर्ने त यस्तो डिप्रेसन लिएर, त्यहाँ पनि त्यही मानव हो नि होइन. मुन गएर चाहिँ हामी के गर्छौँ भने पृथ्वीमा भएको श्वास फेर्न फ्री हुँदा आनन्द छैन भने त्यहाँ किनेको सम्पत्ति श्वास फेर गएर अक्सिजन लिएर गएर हामी खुसी हुन्छौँ नि त. कस्तो खालको नेरेटिभ सिस्टम भएको छ भने एआई मालिक हो, एआईले सिक्नुहुन्छ. एआई त हाम्रो नोकर हो, के को मालिक? एआई त हाम्रो कहिले पनि मालिक हुन सक्दैन. एआई हाम्रो त हामीले फास्ट क्यालकुलेट गर्ने सिस्टम बनायौँ, नयाँ आइडिया जेनेरेट गर्छ एआईले. इट्स अ युनिक थिङ, इट इज अ भेरी भेरी गुड थिङ द्याट वी हेभ डन, बट इट क्यान नेभर बी अ मास्टर. हाम्रो मनै त मालिक हुन सक्दैन, हाम्रो हाम्रो चेतना मालिक हो भनेर हामीले आध्यात्मले भनिरहेको छौँ भने एआई कसरी मालिक हुन्छ? भनेपछि त्यो मालिक भित्रबाट शान्तिको गहिराईबाट लिएर आउनु पर्यो. त्यो गहिराई चाहिँ आफै भित्र नाप्नु पर्यो, आफ्नो गहिराई हो. त्यसमा भित्रको रहस्य छ, शान्ति छ, मौन छ र चेतना छ. हामीले त्यसलाई सचित आनन्द भनेको छौँ. बुद्धले सुख महासुख भन्नुभएको छ, त्यसपछि उपयुक्त भन्नुभएको छ. त्यही भएर यो भनेको चाहिँ सन्तुलनको उतापट्टि जति गाडा तानिएर उता बाहिर गयो नि जति त्यसलाई फेरि घुमाएर अलिकति भित्र ल्याएर सन्तुलित बनाउने यही अहिलेको हाम्रो थिम हो.
1: हजुर स्वामी आनन्द अर्थात् जीवसँग कुराकानी गरिरहेका छौँ. अब तपाईँको तपोवनतिर जाउँ. तपोवनमा चाहिँ मान्छेहरू किन आउने गर्नुहुन्छ अथवा सन्यासी किन बन्न चाहनुहुँदो रहेछ? के बुझ्नु भएको छ तपाईँले अहिलेसम्मको टिचिङमा?
2: यस्तो छ, मनुष्य चाहिँ तपाईँले मनुष्यको हेर्नुभयो भने मनुष्य चाहिँ फोर्स हो. हृदय भनेको चाहिँ उसले शान्ति दिने एउटा भित्रको प्रवाह हो. मानिसले पनि दिमाग मात्रै युज गर्दाखेरि त दिमाग भनेको हाम्रो क्यालकुलेटिभ फोर्स हो. त्यो चाहिन्छ हामीलाई, स्पेसली अहिलेको जमानामा प्लानिङ चाहियो, इभ्यालुएसन चाहियो, तर्क चाहियो, लजिक चाहियो, इमोसनल कन्ट्रोल चाहियो, रिजिलियन्सहरू चाहियो, त्यो ठिक छ. तर मान्छे शान्ति पनि त गर्न खोज्छ नि, कतै गर आफ्नो टाउकोलाई समर्पित पनि गर्न खोज्छ नि त. एक समर्पणको भावमा आनन्द भएर ऊ बस्न पनि जान्छ नि त. त्यो त सबैभन्दा मानिसको हुन्छ चित्रपट्टि सबैलाई होइन. भनेपछि हामीले चाहिँ जसरी हामी सानोमा आमाप्रति समर्पित भएर आमाको प्रेम पाएका थियौँ, ठुलो भएपछि हामीलाई जीवनमा जब दुःख बढी हुन्छ अनि हामी कसैको शरणमा जान्छौँ. बुद्धले बुद्धम शरणम गच्छामि भन्नुभयो होइन, बुद्धको शरणमा. बुद्ध भनेको गौतम बुद्ध मात्र होइन, मभन्दा अगाडि भएका बुद्ध, म पछि आउने सबै बुद्धहरूको शरण पनि. त्यो त हाम्रो ह्युमन सिभिलाइजेसन सबभन्दा ठुलो हाइएस्ट इन्सपिरेसन हो. कतै दीक्षा लिनु, कुनै गुरुसँग बस्नु, नयाँ चिजहरू सिक्नु, जस्तो भनौँ न विचार मात्रै चलाएर हामी धेरै विचार चल्यो भने मान्छेले निन्द्रै लाग्दैन. तर समर्पित भएको छ मान्छे, अलिकति कम विचार चलेको छ, राति खट्ट सुद्धा निन्द्र लाग्छ भनेपछि तपोवनमा जानुहुन्छ, उहाँहरू ध्यान सिक्नुहुन्छ. अब कुशल गुण मानेर म दिनमा 1 घन्टा ध्यान गर्छु भन्ने जसलाई लाग्छ यो त राम्रो रहेछ, यो त मेरो मेटेरियल लाइफ पनि कट अफ हुँदैन, मैले खालि अलिक समय समायोजन गरेर साधनलाई मात्र ल्याउनु पर्दछ भन्ने बुझ्ने मान्छेहरूले चाहिँ त्यहाँ गएर ध्यान सिकेर दीक्षा लिनुहुन्छ अनि त्यसपछि आफ्नो घर फर्किनुहुन्छ. उसको दर्शन चाहिँ कस्तो हो भने घर परिवार छोड्न हुँदैन, सब कमाउनु पनि तर घरमा शान्ति पनि ल्याउनु भयो. कमाउनु मात्रै जाने, घरमा अशान्त किचलो, जहिले पनि रडाको, एकअर्कासँग नबोल्ने, समय नहुने भन्ने जुन नेगेटिभहरू क्रिएट भएको छ त्यसलाई उसले तोड्न खोज्नुभयो र घर घरमा मन्दिरको एउटा वातावरण भन भोग पनि गरौँ र भोगको गहिराईमा पुगेर भोगको व्यर्थतालाई पनि देखौँ र एउटा वैराग्यको एउटा अवस्थामा आउँ भनेर उसको यो फिलोसफी मान्छेले बुझेपछि सबैले त लिनुहुन्न तर 100 आउनु भएकोमा 30-35 दीक्षा लिनुहुन्छ अहिले त एउटा शिविरमा. त्यसरी हाम्रो भइरहेछ र मान्छेहरू आनन्दित भएर गएका छन्। आखिर शिविरमा हामीले
1: ओके स्वामी आनन्द अर्हत जीवसँग कुराकानी गरिरहेका छौँ. बिचमा फेरि छोटो विश्राम लिउँ र त्यसपछि थर्ड पार्टमा बाँकी कुराकानी यो तपोवन सम्बन्धी अनि यो ध्यान सम्बन्धी नै लिएर आउनेछु.

0: यो BFBS गोर्खा रेडियो हो।
1: हजुर, BFBS गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ आदरणीय श्रोता। भर्खरै तपाईँले छेवाङ लामाले गाउनुभएको गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो। अब छ बज्ने आँटेको छ, छ बजेपछि दुईवटा पार्ट तपाईँहरूले बाँकी कुराकानी स्वामी आनन्दजीसँग सुन्न चाहिँ सक्नुहुनेछ। अब भने हाम्रो नीता कोइराई बहिनी हुनुहुन्छ ग्रेसर लन्डनबाट, उहाँले अनुरोध गर्नुभएको गीत सुनाउन चाहन्छु। दीपक लिम्बूले गाउनुभएको गीत अनुरोध गर्नुभएको छ र यही गीत सुनाउँदै म तपाईँहरूलाई समाचारतर्फ लानेछु। हाम्रो चाहिँ टेक दाईको गीत पनि छ र टेक दाईको गीत चाहिँ समाचार पछि म सुनाउँछु। है दाई, आज छुट्टी हिजो नै भन्दै हुनुहुन्थ्यो, गर्दा समाचारपछि हजुरको गीत सुनाउँछु। अनि कैलाश भाइ हुनुहुन्छ ननिटनबाट, उहाँले पनि एउटा गीत मगाउनु भएको छ, त्यो गीत पनि हामी सुन्नेछौँ। निता बहिनी हजुरले सुन्दै हुनुहुन्छ, यो गीत सुनेर इन्जोय गर्नुहोला है त। गुड इभिनिङ।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: काङ्ग्रेसको पन्ध्रौं महाधिवेशन अन्तर्गतको ओडा अधिवेशन भदौ 24 सुरु हुने भएको छ.
4: काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले विज्ञप्ति जारी गर्दै 15 महाधिवेशनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गर्नुभएको हो. निर्वाचन समितिका अनुसार भदौ 10 निर्वाचन प्रतिनिधि अभिमुखीकरण, भदौ 11 जिल्लामा निर्वाचन अधिकृत खटाउने, भदौ 15 वडामा निर्वाचन प्रतिनिधि खटाउने, भदौ 16 20 गतेसम्म वडामा अभिमुखीकरण तालिम, भदौ मसन्तभित्र बाँकी रहेका जनसम्पर्क समितिको अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तोकिएको छ. भदौ 24 6743 वडामा अधिवेशन, भदौ 27 गाउँ नगरपालिका अधिवेशन, भदौ 31 प्रदेशसभा क्षेत्रीय अधिवेशन, असोज 3 एकमात्र क्षेत्र भएको जिल्ला अधिवेशन, असोज 7 जिल्ला अधिवेशन, असोज 10 प्रदेश अधिवेशन र असोज 16 19 गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गरिने कार्यतालिका छ. निर्वाचन समितिका अनुसार हालसम्म अमेरिका, जापान, फ्रान्स, दक्षिण कोरिया लगायत 15 देशका जनसम्पर्क समितिको अधिवेशन सम्पन्न भइसकेका छन्।
3: मानव सेवा आश्रमले गत साउनमा देशका विभिन्न स्थानबाट 248 जना सड़क आश्रित मानवको उद्धार गरेको छ.
4: उद्धार गरिएका मध्ये 157 पुरुष र 51 महिला छन्। उद्धार गरिएकाहरूलाई देशभर रहेका विभिन्न शाखामा संरक्षण प्रदान गरिएको आश्रमले जनाएको छ. उद्धारसँगै पारिवारिक पुनर्मिलनलाई प्राथमिकतामा राखेको आश्रमले साउन महिनामा पारिवारिक विवरण पहिचान भएका 188 जनालाई परिवारसँग भेट गराएको जनाएको छ. लामो समयदेखि परिवारबाट टाढिएका वा सड़कमा अलपत्र अवस्थामा रहेका व्यक्तिहरूको उद्धार गरेर पारिवारिक सम्बन्ध स्थापित गर्दै पुनः परिवार माझ फर्काउने कार्यलाई आश्रमले अभियानकै रूपमा अघि बढाउँदै आएको छ. साउनमा सबैभन्दा बढी काठमाडौँको पशुपति होल्डिङ सेन्टरबाट 88 जनाको उद्धार गरिएको छ भने 17 जनाको पारिवारिक पुनर्मिलन गराइएको छ.
3: सत्तारूढ रासोपा सांसद ज्वाला संग्रौलाको अभिव्यक्तिलाई लिएर आज प्रतिनिधि सभा बैठकमा चर्का चर्की परेको छ.
5: वर्तमान सरकारको कामप्रति प्रतिपक्षले उठाउँदै आएका सवालमा आक्रोश फोक्दै संग्रौलाले जेएनजी विद्रोहका कुरा समेत जोडेर पुराना सरकारमाथि औंला उठाउनु भएको थियो.
6: यो देशले सबैभन्दा बेथिति र भ्रष्टाचारको घाउ यही 35 वर्षभित्र पाएको छ. यो सरकार यो देशलाई भ्रष्टाचार, बेथिति, अनियमितता र गुण्डाराजको क्यान्सरबाट मुक्त गराउन चाहन्छ. अस्ति भर्खर एकजना विद्वान मान्यज्यूले भन्दै बसिरहनु भएको छ. उहाँहरूको शरीरबाट सेतो कपडा उत्रिएको छैन. कुन हिम्मतले फेरि यहाँ आउँछौ र तिनै जनतामाथि शासन गर्छौ भनेर उहाँले भनिरहनु भएको छ.
5: संग्रौलाको अभिव्यक्तिपछि विपक्षी बेन्चका सांसदले उठेर विरोध जनाएका थिए. प्रतिवादमा उत्रिएकी एमाले सांसद साजिदा सिद्दिकीले वर्तमान सरकारले नै मुलुकमा गुण्डाराज चलाएको आरोप लगाउनु भयो.
7: आज गुण्डाराजका कुरा गर्दा गुण्डाराज कहाँ छन् भनेर तपाईँहरूले भन्नुपर्ने अवस्था आयो. किनभने तपाईँको सरकार छ, गुण्डाराज त्यही छ. आज प्रतिपक्षले बोल्दा तपाईँले गुण्डा भनेर बयान गर्ने देशको अवस्था कहाँ गइसकेको छ. आज प्रतिपक्ष देश र जनताको पक्षमा उभिएको छ, उभिन्छ. हाम्रो सास गए पनि उभिन्छ. हामी गोली खान तयार छौँ, तर सरकारका गलत कार्यमा हामीले समर्थन गर्दैनौ. जेएनजी आन्दोलनका कुरा गर्दा अलिकति लाज पनि लाग्नुपर्छ. सिराहामा तपाईँका प्रहरीले गोली ठोक्दा त्यसको जवाब सरकारले दिनुपर्छ.
5: लगतै प्रतिवादमा उत्रिएकी सांसद संग्रौलाले सिद्दिकीको भनाई रेकर्डबाट हटाउन समेत माग गर्नुभयो.
6: यदि त्यो गुण्डाराज शब्द आपत्ति भएछ भने एउटा कुरा प्रष्टसँग भन्न चाहन्छु. तत्कालीन सरकारले केही मानिसहरूले आफ्नो नजिकमा लिएर त्यही सरकारले इन्काउन्टर गरेका गुण्डाहरूको लिस्ट देखाइदिउँ सभामुख महोदय. अनि अर्को कुरा, कसको प्रहरी भनेर उहाँले इङ्गित गर्न खोज्नु भएको?
5: नियमापत्तिमा संग्रौलालाई स्पष्टीकरणको मौका दिएको भन्दै एमाले सांसद रङ्गिला यादवले सभामुखको आसनमा बसेकी उपसभामुख रुबी ठाकुरको भूमिकामाथि समेत प्रश्न उठाउनु भएको छ.
8: जुन तत्कालीन सरकारले चाहिँ गुण्डा पालेर यस्तो गर्यो उस्तो गर्यो जुन उहाँले भन्नुभएको छ, अहिलेको सरकारले कति गुण्डा पालेको छ उहाँलाई थाहा छ कि छैन? त्यो नियम आपत्ति भइसकेपछि स्पष्टीकरण दिन मिल्दैन. त्यो कुन नियममा स्पष्टीकरण दिन लेखिएको छ?
5: दुवै पक्षका सांसद बीच आरोप प्रत्यारोप चलेपछि बैठकमा हो हल्ला भएको थियो.
3: पूर्वी जापानको चिबा प्रिफेक्चरमा गत साता परेको कृतिमानी मुसलधारे वर्षाका कारण मृत्यु हुनेको संख्या 13 पुगेको छ। एकजना अझै बेपत्ता रहेको प्रिफेक्चरल सरकारले जनाएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: परेश्वरी र अन्जु पन्तले गाउनु भएको यो मिठो लोक भाका तपाईँले सुन्दै हुनुहुन्थ्यो र यो गीत चाहिँ यही बेलायतमा हुनुहुन्छ बेजिङ स्टोकमा हाम्रो टेक राई दाजु हुनुहुन्छ शङ्खुवा सभा समाज युगको अहिले वरिष्ठ उपाध्यक्ष पनि हुनुहुन्छ र उहाँको गत शनिबार चाहिँ जस वार्षिक भेटघाट पनि थियो त्यहाँ पनि भेटघाट भएको थियो दाईसँग मैले कुरा पनि गरेको थिएँ सायद तपाईँले सुन्ने मौका पाउनुभयो होला र उहाँले सबै सबैलाई सुनाउनको लागि चाहिँ आग्रह गर्नुभएको थियो र जस दाईले सुन्ने मौका पाउनुभयो होला विशेष गरेर उहाँको नम्बर यही इन्टेक 81 फर्स्ट ब्याचको सम्पूर्ण नम्बरीहरू नम्बरीहरूलाई यो गीत बेजिङ स्टोकबाट सुनाउने चाहना राख्नु भएको थियो र दाईले पनि सुन्नुभयो होला अनि आशा छ उहाँको नम्बरीहरूले पनि सुन्ने मौका चाहिँ पाउनुभयो होला. आज हामी स्वामी आनन्द अर्थात् जीवसँग कुराकानी गरिरहेका छौँ र युकेमा हुने कार्यक्रम सम्बन्धी पनि जानकारी छ. केही बेर म त्यो चाहिँ सुनाउनेछु. पहिला हाम्रो चाहिँ आज स्वामीजीवसँग कुराकानीतर्फ नै हामी लागौँ होला र आज हाम्रो कैलाश भाइको गीत पनि सुन्नेछौँ. त्यो गीत चाहिँ यो पार्ट 3 पछि हामी सुन्नेछौँ है. त आउनुहोस् उहाँसँग कुराकानी गर्नतर्फ फेरि लागौँ. स्वामीज्यू फेरि वेलकम छ हजुरलाई.
1: थ्याङ्क यू हजुर. थ्याङ्क यू.
0: अब यो ध्यानतिर जाउँ. तपोवनमा चाहिँ कस्तो हुन्छ ध्यानको प्याकेजहरू चाहिँ कति दिनको हुन्छ कति चाहिँ कसरी सुरु गर्नुहुन्छ त्यो अलिकति भनिदिनुहोस् त. कतिपय श्रोताले म पनि नेपाल जाँदा त्यहाँ जान्छु ध्यान चाहिँ गर्न जान्छु भन्ने लागेको हुनसक्छ.
1: यस्तो छ ओसोको हाम्रो तपोवनको रुटिन हजुरले हेर्नुभयो भने हाम्रो चाहिँ सेड्युल अङ्ग्रेजी महिनाको क्यालेन्डर चल्छ जनवरी फेब्रुअरी मार्च अप्रिल किनभने इन्टरनेसनल गेस्टहरू आउनु भएको कारणले गर्दा अङ्ग्रेजी क्यालेन्डर नै चल्छ त्यहाँ. त्यसमा हाम्रो 1 तारिक बेलुकाबाट 8 तारिक बेलुकासम्म 7 दिनको नो माइन्ड भन्ने हुन्छ. अलिकति एङ्सियस माइन्ड भएकोहरूलाई माइन्डको भित्रको जुन कन्स्टेन्टली चलिरहने त्यो नन स्टपेबल स्ट्रिमिङ अफ थटलाई रोक्नलाई एउटा कसैले थेरापी दिनुभएको छ नो माइन्ड भन्ने. त्यसको प्र्याक्टिस हुन्छ. त्यसपछि ध्यान शिविर हाम्रो हुन्छ 11 तारिकदेखि 18 तारिकसम्म 7 दिनको. त्यसपछि हाम्रो अन्तयात्रा भन्ने 21-28 हुन्छ. त्यस बिचमा विपासना पनि हुन्छ हाम्रो ओसो नियो विपासना भन्ने छ. हामी 7 दिन त्यो कोर्स हाम्रो बुद्धको ट्रेडिसनल सुक्खा विपासना भन्दा पनि फरक छ किनभने हामीले यहाँ एक्सर्साइज साधना गराएर अनि दिनमा घन्टासम्मको साइन्स सेसनहरू गराउँछ. त्यो गरेर सबै जेनरल मान्छेहरू पनि गर्न सक्ने त्यो देखिन्छ. अनि त्यसपछि हाम्रो मिस्टिक रोज भन्ने 9 दिनको छ अनि 21 दिनको भनिन्छ. त्यसमा 7-7-7 दिनको कोर्स छ. 9 दिन भयो भने 3-3 दिनको कोर्स छ. यसरी चाहिँ हामीले महिनाभरिमा 5 अनि सोमेटिक थेरापी भन्ने हामीले आफैले डिजाइन गरेको एउटा प्रोग्राम छ. त्यसमाथि शरीरबाट कसरी रिल्याक्सेसन भएर मनको निश्चलता र शान्तिसँग पुग्न सकिन्छ भन्ने थेरापी छ. यसरी हामी महिनामा चाहिँ 5 क्याम्पहरू गर्छौँ हजुरहरूले गर्दाखेरि tapovan.com वेबसाइटमा गएर त्यहाँ हाम्रो वाट्सएप नम्बर छ. त्यहाँ चाहिँ आउँछु भनेर 3-4 हप्ता अगाडि म्यासेज गर्नुभयो भने उहाँहरूले हाम्रो रिसेप्सनले जवाफ दिनुहुन्छ.
0: ए अनि त्यो चार्ज चाहिँ कस्तो छ कति दिन बस्नुहुन्छ त्यो अनुसार कस्तो हुन्छ त्यो फी चाहिँ कस्तो?
1: त्यहाँ चाहिँ हाम्रो त्यो चाहिँ डर्मिट्रीमा छ. डर्मिट्री छ हाम्रो एट्याच रुमहरू छ. त्यो चाहिँ अब मिनिमम कन्ट्रिब्युसन हो सर्टिफिकेट कन्ट्रिब्युसन हामीले त्यसमा राखेका छौँ हजुर. त्यो चाहिँ वेबसाइटमा र त्यसलाई कुरा गर्दाखेरि उहाँहरूले भन्नुहुन्छ.
0: ए भनेपछि यति नै फिक्स हो भन्ने छैन आफ्नो स्वेच्छाले?
1: त्यस्तो स्वेच्छाले दिने हो तर त्यसको मिनिमम सजेस्टेड चाहिँ छ हाम्रो. जस्तो डर्मिट्रीमाको 1300 छ, एट्याच रुमको 2000 जति छ. त्यस्तो अब एउटा आश्रम चलाउनलाई नेपाल त गरिब देश पनि हो नि त. हामीले चाहिँ अब विश्वभरिबाट आउने त्यहाँ राम्रो सुविधा जुटाउनलाई त्यो हामीले गरेकै छौँ हजुर.
0: राइट. अब मैले युट्युबतिर हेर्दा चाहिँ कोही त्यो कराइरहेको कोही चिच्याइरहेको कोही नाचिरहेको देखिन्छ. अलिकति त्यो सोध्न मन लाग्यो मलाई क्युरियोसिटी लाग्यो. त्यो चाहिँ अब उहाँलाई के शक्ति आएको हो कि भित्रबाट के हो खास?
1: त्यो चाहिँ यस्तो हो

0: भन्दा हाँस्नु हो, भने सामान्य जीवनमा जस्तो दुःख लागेर रुनु र रमाइलो लागेर हाँस्नु मात्रै होइन उसमा चाहिँ, यो अलिकति हामीले मान्छेले नबुझेको चाहिँ हामीले जस्तो घरमा गर्छौँ त्यस्तै होला भन्ने होइन। मनमा दबिएका भावनाहरूलाई सचेत रूपमा बाहिर आउन दिने अभ्यास हो त्यो, त्यसको अभ्यास एउटा प्र्याक्टिसबाट पनि आइरहेको हुन्छ। त्यहाँ चाहिँ त्यो हाँस्ने भनेर पाला जस्तो हाँसी भन्ने पनि होइन, त्यहाँ एउटा केही त्योभन्दा अगाडि ध्यानको विधि भएको हुन्छ, त्यहाँबाट केही चिज भित्र ट्रिगर गरेको हुन्छ, त्यो निकालिएको हुन्छ, कुण्ठा जमेको हुन्छ, कति मान्छे ट्रमामा छ, रुन सकेको हुन्छ घरमा, कति मान्छेहरूको कुरा सुनेर हाम्रो आफ्नो कुरा मेरो कुरा बुझ्यो भनेर मान्छे रोएको पनि हुन्छ, त्यो कुरा कसैलाई बुझाउन सकिनँ आज यहाँ बुझियो यो कुरा भनेर। त्यही भएर ओसोको दृष्टिमा साइकोलोजीले पनि के भन्छ भने धेरै भावनाहरू दबाएर मान्छे राखेको हुन्छ, जस्तो दुःख हुन्छ, डर हुन्छ, रिस हुन्छ। सबभन्दा ठुलो हेर्नुहोस् प्रत्येक घन्टा एक्लोपनबाट 100 मानिस मर्छन् भन्ने डेटा मैले अस्ति पढेँ यहाँ आएपछि। भनेपछि एक्लोपन भनेको के भन्दा कसैले कसैलाई केही बुझाउन सकेको, यत्रो हामी पढेका छौँ तर एक्लोपन छ हामी भनेको मतलब एक प्रकार हामी मिसकम्युनिकेसनमा छौँ, अस्वीकृत भएका छौँ हामी घरमा, श्रीमान श्रीमतीबाट अस्वीकृत, श्रीमती श्रीमानबाट अस्वीकृत, बच्चाहरू प्यारेन्ट्सबाट अस्वीकृत, प्यारेन्ट्सहरू आफ्नो बच्चाहरूबाट अस्वीकृत भएको अवस्था प्रेम छैन। भनेपछि हेर्नुहोस् त कति कुण्ठा छ हाम्रो जीवनमा। तपोवनमा आइसकेपछि चाहिँ ध्यानमा सुरक्षित वातावरण, त्यो चाहिँ यस्तो होइन, त्यो चाहिँ त्यहाँ जुन रोएको व्यक्ति छ त्यसलाई त्यहाँ त्यति नै स्वतन्त्रता, त्यति नै रेस्पेक्टफुल्ली ही ह्याज द स्पेस टु क्राई आउट द्याट इमोसन। सुरक्षित वातावरणमा बसेर कुनै चिज भित्रको वृत्तिहरूलाई नरोकिकन, अरूलाई नरोकिकन आँसु आउनु दिनु, तपाईँले रोएको देख्नुहुन्छ, कसैलाई गाह्रो भएर मान्छे जुटै गरेको हुन्छ, सजिलो गराउ गरेको हुन्छ, कोही हाँस्छ त्यहाँ, म दुखी छु भनेर कथा बनाइरहनु भने चाहिँ हामी चाहिँ के गर्छौँ भने म दुखी छु दुखी छु भनेर सुनाउँदै हिँड्छौँ, दुखी छु भनेर सुनाउँदै हिँड्छौँ, तर रुन चाहिँ हामीले बिर्सिसक्यौँ। त्यसले शरीर र भावनालाई कुण्ठित गरेको छ हामी शरीरलाई, र त्यसरी दुखी छु भन्नु कथा बनाइरहनु होइन, दुःखलाई शरीर र भावनाको रूपमा अनुभव गरेर त्यसलाई बाहिर निस्किन दिनु। छाती भारी भएको हुन्छ, भारी भएको बाहिर निकाल्दा रुन्छ मान्छे, घाँटी कसेको अनुभव हुन्छ, रुन्छ मान्छे, आँसु आउँछ, पुरानो दुःख उठ्छ, त्यसैले त्यसलाई विश्लेषण नगरिकन त्यसपछि हामी मौन भएर बस्छौँ, त्यो साक्षी भावमा चाहिँ लास्टमा अनि रूपान्तरण
1: हुन्छ। हजुर, यहाँ मैले विपासनामा जानुहुनेहरूलाई पनि अन्तर्वार्ता धेरै पटक गरेको छु, त्यहाँ चाहिँ 10 दिनको स्ट्रिक्ट, अब त्यो पर्टिकुलर टाइममा चाहिँ त्यो मोबाइल फोनहरू पनि नदिने एकदमै स्ट्रिक्ट उहाँहरूको रुटिन हुन्छ, तपाईँहरूको पनि त्यस्तै हुन्छ?
0: होइन, हाम्रो ओसोले त त्यसलाई भगवान बुद्ध आफै पनि ठुलो क्षेत्रीको छोरा उहाँ वारियर हो, वारियरले बनाएको ध्यानको विधि हो विपासना, अर्थात् टोटल अपोजिट छ उहाँको जुन फुर्ती र एनर्जी छ त्यसको अपोजिटमा उहाँले ध्यानको विधि ल्याउनु भयो विपासना। तर अहिलेका मान्छे छेत्रीका छोराहरू होइन, एक्सर्साइज पनि छैन शरीरको, मनमा 10 किसिमको तनाव छ, मस्कुलर एट्रोफी छ, मसलहरूमा प्रब्लम छ, फ्लेक्सिबिलिटी छैन, एकछिन 5 मिनट बस्यो खुट्टा निदाउँछ भने। ओसोले के भन्नु भने अबको मनुष्य, पहिलाको मनुष्य चाहिँ विपासना गर्न लागेको थियो किनभने शरीरमा कुण्ठा थिएन, अहिले चाहिँ अफिसमा पनि नचल्ने अनि बस्दा बस्दै पनि नचल्ने भनेपछि त्यसरी ध्यानहरू गाह्रो हुन्छ। ओसोले के भन्नु भन्दाखेरि पहिला एक्टिभिटी गर्ने, भित्रको कुण्ठाहरूलाई फाल्ने, त्यसपछि मौन बस्ने, मौन त हाम्रो साइलेन्सको सिटिङहरू हुन्छ, सबै ध्यानको विधिहरू हुन्छ, तर ओसोले त एउटा विपासना मात्रै दिनु भएन नि त, ओसोले त ध्यान कुण्डले ओसोको ध्यानको विधिहरू 112 ध्यानको विधिको कमेन्ट उहाँको तपोवनमै हामीले एउटा शिविरमै 18-20 किसिमका ध्यानहरू गर्छौँ। भनेपछि कसलाई कुन ध्यान मनपर्छ, सबैले पिज्जा खाँदैन नि त, सबैले दाल भात मन पर्दैन नि त, सबैलाई पास्ता मन पर्दैन नि त, ह्युमेनिटी त ठुलो विशाल छ नि त, त्यही भएर ओसोले ठुलो निर्णय बनाउनु भयो। त्यहाँ विभिन्न किसिमका ध्यानका भिडियोहरूमा कुनै ध्यानको विधि कसैलाई ट्रिगर राम्रो लाग्छ, ओसोले त्यो सबै ध्यानका विधि गरेपछि अनि मान्छेले एउटा पिक गरेर आफ्नो घरमा त्यसलाई कन्टिन्यू गर्छ।
1: हजुर, हाम्रो स्वामी आनन्द अर्हत ज्यूसँग कुराकानी गरेका छौँ र तेस्रो एपिसोडमा तेस्रो पार्टमा छौँ, अब अन्तिम पार्टमा चाहिँ बाँकी कुराकानी गर्नेछौँ। यो बीचमा केही गीतहरू सुनौ, त्यसपछि चौथो पार्टमा रहलपल कुराकानी गर्नेछौँ उहाँसँग।
2: यो BFBS गोरखा रेडियो हो।

0: खाना कस्तो थियो हजुर?
1: राम्रै थियो, धन्यवाद।
2: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
1: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
0: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
3: यो BFBS गोर्खा रेडियो हो।

0: गोर्खा रेडियो
1: हजुर गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ र अहिले स्वामी आनन्द अर्हतज्यूसँग कुराकानी गरिरहेका छौँ। यो अहिले चाहिँ तपोवनमा उहाँहरूले कन्डक्ट गर्नुहुने यो ध्यान सम्बन्धीको कुराकानी गरिरहेका छ। स्वामीजी फेरि वेलकम छ हजुरलाई।
2: हजुर
1: अब यो ओसोको विधि अलिकति सुना हुन त तपाईँले भनि पनि सक्नु भएको छ, यो ध्यानमा चाहिँ ओसोको विधि र अरू विधिमा चाहिँ के फरक छ?
2: अब ओसोको विधिमा चाहिँ हामीले चाहिँ डाइरेक्ट प्यासिभिटीमा लाँदैनौँ, यो एकदम फन्डामेन्टल विधि चाहिँ हाम्रो के भने ओसोको टाइमको के भने पहिला कुनै पनि ध्यानको स्कुलहरूमा नचाउने चलन थिएन, नाच्ने हाँस्ने इच्छ्याउने पढाउने जोडले त्यस्तो गर्ने त्यो भित्र चाहिँ के हो भन्दाखेरि एउटा जस्तो भनौँ न तपाईँ बिहान चाहिँ 10 मिनट चाहिँ आफूभित्रको दबाईको बास्नलाई निस्किन दिनुभयो भने चाहिँ भित्रपट्टिको त्यो दबाईको कुरा निस्कियो भने तपाईँलाई अरू बाँकी 34 घन्टा 50 मिनट चाहिँ तपाईँलाई दिनमा त्यो पागलपनको दबाईले पक्रिँदैन। त्यही भएर ओसोको ध्यानको विधि र अरूको ध्यानको विधिको फरक छ भने हामीले ओसोले नृत्यलाई ध्यानमा लिएर आउनुभयो, मौनलाई ध्यानमा लिएर आउनुभयो, मोमेन्टलाई ध्यानमा लिएर आउनुभयो, राइट कम्युनिकेसनलाई ध्यान आफ्नो कुराहरू नदबाएर चिजहरूलाई व्यक्त गर्न देऊ भन्ने कुराहरू आउनुभयो। भनेपछि ओसोले चाहिँ टोटल ट्रान्सफर्मेसनको कुरा गर्नुभयो, बेटरमेन्टको कुरा होइन, यहाँ चाहिँ ट्रान्सफर्मेसनको कुरा हो। बेटरमेन्ट भनेको चाहिँ त्यही भाइको भएको भन्दा दबाउने मिलाउने रङहरू लगाएर अगाडि बढाउने जो ट्रेडिसनल एप्रोच छ त्योभन्दा पनि उसले चाहिँ टोटली नयाँ एउटा ट्रान्सफर्मेटिभ एप्रोच दिनुभयो। रङ रोकन होइन, भित्रैबाट फेरि फुर्किएर फेरि नयाँ रङ लगाउनु पर्छ भन्ने कुरा गर्नु। त्यही भएर ओसोको चाहिँ उहाँको ध्यानको विधिहरू चाहिँ भावनात्मक क्याथर्सिससँग जोडेको विधिहरू छ, नाच्ने घुम्ने शरीरको विधिहरू छ, अचानक रोकिएर हेर्ने ध्यानको विधिहरू छ, होइन अब विभिन्न किसिमका स्वतन्त्र रूपमा बाहिर जे पाए तिनी विधिहरूलाई शब्दहरूलाई एउटा सेफ ठाउँमा बसेर त्यसलाई बोल्दै बोल्दै साइकोलोजीमा जिबिस भन्छ त्यसलाई, त्यस्तो खालको पनि गर्ने स्पेसल टेक्निक छ सबै हुँदैन। त्यो ओसोहरू बुद्धले दिनुभएको विपासनालाई ओसोले धेरै महत्त्व दिनुभएको छ, सबभन्दा बढी बुद्ध आफ्नो लेक्चरमा ओसोले सम्झिने भनेको बुद्धलाई हो। श्वासलाई हेर्ने, शरीरमा आउने सेन्सलाई हेर्ने, विचारहरूलाई हेर्ने, भावनालाई हेर्ने, प्रतिक्रिया नगर्ने, यही हो विदाउट जजमेन्ट भन्ने ओसोको फोर्सफुल त्यो नेरेटिभ पनि त्यहाँ प्रयोग हुन्छ। नटराज भन्ने ध्यान त नृत्य नै ध्यान हो भनेर त्यहाँ कोरियोग्राफीबाट आउने ध्यान होइन, शरीरलाई स्वतन्त्र रूपमा चल्न दिएको मुख्य म नाचिरहेको छैन नृत्य भइरहेको छ भनेर शरीरलाई चल्न दिने त्यस्तै नाद ब्रह्म ध्यान छ, हमिङमा आधारित गरेर शरीरमा भाइब्रेसन थाहा पाउने बाहिर पठाउने त्यसरी नादको ध्वनिको मेडिटेसन छ, कुण्डलिनी ध्यान छ स्पिकिङ गरेर शरीरलाई ऊ गर्ने, त्यसपछि तीव्र श्वास गर्ने, कथार्सिस गर्ने, शरीरमा ऊर्जा जगाउने ध्यानको धेरै विधि छ ओसोको। ध्यान प्रथम तथा अन्त मुक्ति भन्ने किताबमा त्यो सबैको कलेक्सन छ, त्यो मोटो किताब छ, हजुरले त्यसलाई हेर्नुभयो भने म तपाईँलाई कतै नेपाल कतै पढौँ त्यो किताब तपाईँको हातमा पठाउनु पर्छ भन्ने गर्छु।
1: हजुर पश्चिमी मानिसहरूले पनि यो ध्यानमा चाहिँ निकै जस अहिले उहाँको ध्यान केन्द्रित भएको छ, यसको कारण के लाग्छ?
2: अब मेडिटेसनको रिसर्च चाहिँ 1970s सुरु भयो होइन, अनि यो चाहिँ ध्यानले चाहिँ कहाँबाट यो ध्यानको कुरा छ भन्दाखेरि हाम्रो ब्रेन चाहिँ कसरी मोडुलेसन छ त ध्यानमा, जस्तो साधारणत चल्दाखेरि बिटा वेभहरू चलिरहन्छ होइन 14 देखि 8 14 भन्दा माथिबाट, त्यसपछि तल जाँदाखेरि 11 8 साइकल पर सेकेन्ड हट्छ आउँदाखेरि हाम्रो ऊ चाहिँ ब्रेन चाहिँ अल्फा मोडमा आउँछ, अल्फा मोडमा आउँदा त्यसको फ्रिक्वेन्सी चाहिँ कम हुन्छ तर त्यसको एम्प्लिट्युड पावर बढ्छ अर्थात् बढी फोकस भएको उनीहरूले देखेपछि यो अध्ययन भएर आइसकेपछि ध्यानको अध्ययनले मेडिटेसनले चाहिँ कसरी स्ट्रेस र एङ्जाइटीलाई कम गर्छ, डिप्रेसन भएको थटलाई एक्लो भएको ब्रेनलाई कसरी फेरि एकाकार गरेर ओभरअल बेस लाइनमा लिएर आउँछ, पेन म्यानेजमेन्टमा ध्यानले कसरी फाइदा गर्छ होइन, कति रेन्डमाइज योर सिस्टिक रिभ्यूहरू मेटा एनालाइसिसहरू भएको छ होइन, क्रोनिक पेनमा रिडक्सन ध्यानले एन्डोर्फिनलाई बढाएर इन्डोक्यानाबिनोइड र ओपिएस सिस्टमलाई ट्रिगर गरेर त्यसले दुखाइलाई कम गर्छ भन्ने देखिएको छ। अब मेडिटेसनले चाहिँ इम्युनिटीलाई पनि राम्रो गर्छ, फोकस गर्ने क्वालिटीलाई राम्रो गर्छ, जेनेटिक रोगको छ भने पनि नयाँ न्युरो प्लास्टिसिटी र नयाँ प्रोटिन सिन्थेसिस गरेर रोगलाई पनि त्यसले आउन दिँदैन भन्ने पनि देखिएको छ। भनेपछि ध्यानले त हेर्नुहोस् न अब स्ट्रेस एङ्जाइटी डिप्रेसन होइन अब क्रोनिक पेन क्वालिटी अफ लाइफ इमोसनल रेगुलेसन अब एटेन्सन चोइसेस गुड मेमोरी इभन वेट लसमा पनि मेडिटेसनले काम गर्छ। इन्लाइटनमेन्ट सम्बुद्ध बोधि प्राप्त गर्न निर्वाण प्राप्त गर्ने सबभन्दा ठुलो टुल त यो छँदैछ भनेपछि कति जीवनको पक्षलाई यसले मानेको छ हेर्नुहोस् त अहिले. अब यो सबै अध्ययन गरेको मान्छे त कन्भिन्स छ नि त्यसमा, तर कति मान्छे चाहिँ यस्ता छन् कि त्यो अध्ययनै नगरिकन केही होइन यो जादु यो बकमफुस ध्यान हो यहाँ बरु ध्यानको सट्टा त अलिकति बेलुका अल्कोहल खाएर रिल्याक्स हुनु राम्रो हो भनेर पुरा नेगेटिभ पावरफुल भएको छ. अब यस्तो खालको अवस्था भएकोले गर्दा त्यसलाई चिर्न चाहिँ एउटा च्यालेन्ज छ, तर बिस्तारै त्यो चिरिन्छ.
1: हजुर, समय कम्ती छ स्वामीज्यू, र प्रश्न त धेरै छन्. अन्तमा चाहिँ ओशोको सिद्धान्त अनुसार एउटा नयाँ व्यक्तिले ध्यान कसरी सुरु गर्ने अनि दिनमा कति ध्यान गर्ने जसले कि हाम्रो स्वास्थ्यलाई विभिन्न स्ट्रेसको कुराकानी गर्नुभयो त्यसलाई चाहिँ म्यानेज गर्न चाहिँ सहयोग गर्छ.
2: अब ओसोको हामीले चाहिँ के भन्छौँ भन्दाखेरि जस्तो कति समय छ भनौँ न तपाईँलाई आधी घन्टा समय छ भने यसमा तिनवटा फ्याक्टर छ. एउटा शरीरको फ्याक्टर भयो फिजिकल फिजियोलोजिकल फ्याक्टर, अर्को चाहिँ साइको इमोसनल फ्याक्टर अनि अर्को स्पिरिचुअल फ्याक्टर. यो तिनटैलाई चाहिँ हामीले प्रत्येक दिन एडजस्ट गर्नुपर्छ. अब यसमा के हुन्छ, फिजियोलोजिकल र फिजिकल फ्याक्टरलाई हामीले मोमेन्टहरू डिफ्रेन्ट किसिमका, अहिले हेर्नुहोस् न एक्सर्साइजहरूमा यति धेरै रिसर्च भएको छ क्या, यति धेरै कि हिसाब गरेर साध्य छैन. अहिले एक्सर्साइजलाई त अहिले बेस लाइन नै मान्छ, इभन हस्पिटलमा राखेको मान्छेलाई पनि बेडबाट निकालेर हिँडाएर एक्सर्साइज गराएर ग्राउन्डमा लिएर गएर गराउने चलनै यहाँ पनि छ आइसक्यो होइन. भनेपछि 10 मिनट एक्सर्साइज अनि त्यहाँबाट आधी घन्टा छ भने, यदि 45 मिनट तपाईँलाई बिहान समय छ भने 15 मिनट एक्सर्साइज, 15 मिनट ब्रिदिङ र इमोसन र मेन्टल सिस्टमलाई बेस लाइनमा लिएर आउने, ब्रिदिङबाट आउँछ त्यो, अनि 15 मिनट मेडिटेसन गर्ने, ब्रेथलाई वाच गर्ने. यो चाहिँ हामीले घर घरमा गर्न सक्छौँ. 21 मिनट छ भने 7-7-7 मिनट, 30 मिनट छ भने बराबर समय चाहिँ तिनवटाको लगाउनु पर्यो. अनि लास्टमा ध्यान भनेको श्वासलाई हेर्ने र सन्तुष्ट भयो, पुगेन पुगेन पुगेन पुगेन भन्दा भन्दै दोहोऱ्याउँदा दोहोऱ्याउँदै प्लासिबो नै पुगेन भन्ने हुन्छ हजुर. अनि टन्न घरमा पैसा छ, गाडी छ, घर छ, तर फेरि पुगेन, अर्थात् त्यो रेस्टलेसनेसले पक्रेको. पुगेर त पुगिरहेछ सबै, परमात्माले हेर भन्दा हाँस्छ होला यसलाई के नपुगेको हो भनेर, मान्छे चाहिँ पुगेन भनेर बसिरहेको हुन्छ. भनेपछि यो बेस लाइनमा मलाई पुग्यो, अहिले चाहिँ म आफूलाई सेल्फ केयर गर्छु. जगतको ठुलो नियम छ, जसले आफूलाई केयर गर्दैन त्यसलाई जगतले पनि केयर गर्दैन, जसले आफूलाई प्रेम गर्दैन त्यसलाई जगतले पनि प्रेम गर्दैन. तपाईँले केयर नगरेको शरीरलाई केयर गर्न अरू आउँदैन, हस्पिटलमा हो तर अरूले गर्दैन. भनेपछि पहिला लेट्स बिगिन विथ आवर सेल्फ. उसले के भन्नु भने लेट्स बिगिन विथ आवर सेल्फ इन बायोलोजिकल साइकोलोजिकल सोसियल एक्जिस्टेन्सियल स्पिरिचुअल सबै लेभलमा हामी सेल्फ केयरबाट सुरु गरौँ, अनि भित्रपट्टि ध्यान बाहिरपट्टि प्रेम. ओशोको दर्शन यही हो. हामी उल्टा गर्छौँ, बाहिर पुरा ध्यान लगाउँछौँ, भित्रपट्टि आफूलाई प्रेम गर्न खोज्छौँ, त्यो हुँदैन, ठ्याक्क उल्टा छ. भित्रको विचारहरूलाई हेर्ने यसलाई वास गर्ने, बाहिर व्यवहारमा प्रेम र सद्भाव
1: हजुर. हुन्छ स्वामीज्यू, प्रश्नहरू धेरै थियो र समयको पाबन्दीलाई धेरै धेरै धन्यवाद. अन्तमा बेलायतवासीहरू अनि सम्पूर्ण तपाईँको फलोअर्सहरूलाई के भन्नुहुन्छ?
2: के भन्छु भने तपाईँहरू नेपाल आउनुभयो भने 7 दिनको समय लिएर
1: हजुर
2: ध्यान आउनुहोस्. यो तपाईँले आफूले आफूलाई दिने सबैभन्दा ठुलो गिफ्ट हो. पुगेन पुगेन पुगेन, मैले यहाँ नपुगेको मान्छेको पनि त्यस्तै अनुहार देखिरहेको छु, 5 वटा घर भएको मान्छेको पनि त्यस्तै अनुहार देखिरहेको छु. भनेपछि के चाहिँ फरक भयो त? यहाँ केही नै फरक भएन भनेपछि तपाईँहरू प्लिज आउनुहोस्, घर नजानुहोस् क्या, डाइरेक्ट एयरपोर्टबाट उतिर डाइरेक्ट तपोवन आउनुहोस्. घरमा गएपछि निस्किन दिँदैन, पहिला तपोवन आउनुहोस्, मेरो आमन्त्रण छ. र मैले भनेको कुरो गलत साबित भयो भने त्यसपछि म जवाब दिउँ ल. कोही पनि मान्छे तपोवन आएर यो समय चाहिँ कति ढिलो आइएछ भन्ने 99% मानिसको त्यो भनाइ छ. भनेपछि अब योगराजीलाई पनि म आमन्त्रण गर्न
1: चाहन्छु,
2: नेपाल आउनुभयो भने 7 दिन चाहिँ समय लिएर आउनु होला. हाम्रो भगीरथ योगीजी हुनुहुन्छ, हाम्रो उहाँ नेपाल जाँदा जहिले नै आउनुहुन्छ तपोवन. भनेपछि उहाँहरूले पनि त कुरा बुझ्नु भएको छ नि त
1: होइन. म हिजो यसो तपाईँलाई अब इन्टरभ्यू लिनको लागि स्वामी जस्तो मान्छेलाई इन्टरभ्यू लिँदा के सोध्ने होला भनेर यसो हेर्दै थिएँ क्या, तपोवनको त्यो भिडियो त बडो रमाइलो लाग्यो. त्यो ठाउँ जानै पर्ने ठाउँ रहेछ, डेफिनेटली आउँछु हजुर.
2: स्योर आउनु होला. त्यहाँ संसारभरि तपाईँले त्यहाँ हेर्नुभयो भने चाहिँ 80% चाहिँ यङ हुन्छ मान्छे,
1: हजुर
2: युथहरू आउँछ बढी, किन नयाँ सिक्न मन हुन्छ. तपाईँलाई पनि स्वागत छ. उसले के भन्नु भन्दा हाम्रो युथ भनेको चाहिँ क्रोनोलोजिकल हुँदैन, जस्ट आवर पर्सेप्सन.
1: हुन्छ स्वामीज्यू, यति नै समयमा धेरै धेरै धन्यवाद. हेभ अ सेफ फ्लाइट ब्याक टु नेपाल.
2: थ्याङ्क यू भेरी मच. नेपालमा तपाईँलाई आमन्त्रण छ र इन्टरभ्यूको लागि पनि धन्यवाद.
1: हजुर, थ्याङ्क यू स्वामी आनन्द अर्हतज्यू. र थुप्रै प्रश्नहरू थिए, अलिक यतिमा तयारले सोधेँ र पछि फेरि मौका मिल्यो भने उहाँसँग बाँकी कुराकानी हामी गर्नेछौँ. र उहाँलाई धन्यवाद दिँदै कार्यक्रम व्यवसाय संवादबाट मैले बिदा मागेँ. हस्त, नमस्ते.

गोर्खा रेडियो हो, यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध, यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव, यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

हजुर, मनोज राईको चाहिँ कम्पोज, अनि हाम्रो चण्डिका राई बहिनी हुनुहुन्छ, विगत अवगत खासकै चेली एउटा प्रतिभा, र उहाँले लेख्नु भएको गीत स्वरूप राज आजले गाउनु भएको थियो। यो गीत सुन्ने मौका पाउनु भयो 6:49 गइसकेको छ, अब हामी बिदा हुने बेला पनि भइसकेको छ। आज मूलत हाम्रो स्वामी ज्यूकै अन्तर्बाट तपाईँले सुन्नुभयो होला, र जस उहाँ नेपाल पनि फर्किसक्नु भएको छ, र थ्याङ्क यू भेरी मच हजुरको टाइमको लागि भन्न चाहिँ चाहन्छु है। तर भोलि चाहिँ आदरणीय श्रोताहरू, बेलुकीको कार्यक्रममा मेजर विवेक जङ शाह एमबीएमबीओ साहब हुनुहुन्छ, उहाँ चाहिँ क्यु जिल्लाको गाखा मेजर, उहाँसँग शिरीष बहिनीले गर्नुभएको कुराकानी 3 पार्ट्समा सुन्न सक्नुहुन्छ। 5:09 जाँदा थियो, क्रमशः 3 पार्टमा हुनेछ है। त भोलि सुन्ने प्रयास गर्नुहोला। क्युओ जिएलआरको चाहिँ अपडेट लिन सक्नुहुन्छ, र क्युओ जिएलआरको चाहिँ अब 7 स्क्वाडन, अहिले अझै 2 स्क्वाडन चाहिँ जस बढ्दैछ, त्यस सम्बन्धी पनि सायद कुराकानी गर्नुभएको होला। यसपटक RA-26 भाइहरू 90 भाइ चाहिँ जाँदै हुनुहुन्छ, सबैभन्दा बढी चाहिँ क्युओ जिएलआरमा जाँदै हुनुहुन्छ। अनि भोलि चाहिँ 8:28 जाँदा होइन, टिपन टापन हुनेछ, र टिपन टापन केही हप्ता भएन किनकि म पनि बिदामा थिएँ। र भोलि चाहिँ गेस्ट प्रेजेन्टर हुनुहुन्छ हाम्रो रोजिना राई बहिनी, 2RZ हुनुहुन्छ, उहाँको श्रीमान हाम्रो नवल भाइ चाहिँ अहिले क्यान्टोबरी बसोबास गर्नुहुन्छ, उहाँसँग रेकर्ड गरेको कार्यक्रम छ टिपन टापन, भोलि सुन्ने प्रयास चाहिँ गर्नुहोला है। त उहाँले बिएफएस ब्रुनाईमा 2 काम गर्नुभयो, मिठो बोल्नुहुन्छ, अनि उहाँको रेडिङ पनि त्यस्तै छ, गर्दा जस भोलिको कार्यक्रममा चाहिँ टिपन टापनमा उहाँ र मलाई पाउनुहुनेछ है। त यो चाहिँ बेलुकीको कार्यक्रम हो आदरणीय श्रोताहरू। अब एक दुईवटा जानकारी राखौँ, त्यसपछि एउटा गीत राख्दै हामी बिदा हुनेछौँ आजको कार्यक्रमबाट। यो 22 अगस्तमा चाहिँ साउथ रेडिङ कम्युनिटी हलमा चाहिँ 5:00-10:00 चाहिँ रेडिङ म्युजिकल नाइट हुँदैछ, र त्यसमा चाहिँ कार्यक्रममा तनहुँ समाजयुगेको मौलिक लाइभ कौडा, वरिष्ठ लोक गायिका प्रेम राजा महज्यू, अनि कौडा किङ दुर्गा गुरुङज्यूको पनि प्रस्तुति रहनेछ, अनि भोइस अफ नेपाल सिजन 7 विजेता हुनुहुन्छ नीता थापा मगरको पनि त्यहाँ प्रस्तुति हुनेछ। टाइम टेबल यहाँ लेख्नु भएको रहेन रहेछ, 5:00 क्षमा गर्नु होला, यहाँ अघि मैले भनिसकेको रहेछु। हजुर, अर्को यो प्रतिभा नशक्त कार्यक्रम त भइ नै सक्यो, यहाँबाट आउट भएको रहेन रहेछ, गर्दा यो अरू जानकारीहरूमा चाहिँ 23 अगस्तमा चाहिँ, र यो अर्को कार्यक्रम हुँदै रहेछ एनएनयुकेको चाहिँ 18 हुँदैछ है। त 12:00-5:00 कार्यक्रम हुँदै छ, र यो हुने ठाउँ चाहिँ कहाँ राख्नु भएको छ? हजुर, कहाँ रहेछ त यो ठाउँ? यहाँ ठक्कै यहाँ मैले पनि देख्न सकिनँ, जस वकिङ टुगेदर, र यो चाहिँ उहाँले गर्दै हुनुहुन्छ, 18 गर्दै हुनुहुन्छ सेलिब्रेसन, 12:00 हुँदैछ। यो ठाउँ चाहिँ यहाँ मैले देख्न सकिनँ, गर्दा तपाईँहरूले चाहिँ यति लामो लेख्नु पर्दैन, ठाउँ भेनु टाइम टेबल त्यतिकै छोटकालीमा लेखेर पठाउनु भयो भने हामीलाई पनि देख्न सजिलो हुन्छ। लामो इमेल पठाउनु भयो भने पढ्दै पढ्दै आँखाले फेरि भनेको बेला देख्न सक्दैन, अलिकति प्रब्लम पनि हुनसक्छ है। त धराने बेला 5 सेप्टेम्बरमा हुँदै हुनुहुन्छ, हुँदैछ, जो जो चाहिँ आउनुहुन्छ र त्यो दिन भेटाउँला, 11:30-10:00 रातिसम्म छ है। त स्प्रिङ वेस्ट एकाडेमी फेल्थाममा TW13 7E एपमा तपाईँहरू जान चाहिँ सक्नुहुन्छ। अनि यही आउँदो 22 अगस्त शनिबारको दिन चाहिँ साउथ रेडिङ कम्युनिटी हलमा 5:00-10:00 रेडिङ म्युजिकल हुँदैछ, यो पुनः यहाँ दोहोरिएछ। अनि अर्को चाहिँ इस्ली गोर्खा नेपाली एसोसिएसनको चाहिँ यो 12 अगस्तमा चाहिँ लेडिज तिज पार्टी हुँदैछ, अनि 31 अक्टोबरमा चाहिँ दसैँ तिहार पार्टी उहाँले सेलिब्रेट गर्दै हुनुहुन्छ। अनि A1RZ लेडिज तिज पार्टी 4 सेप्टेम्बरमा हुँदैछ, सेन्ट्रल कुक हाउस, यहीँ हाम्रो बिएबिएसको अगाडि हो, 5:00 उहाँहरूको कार्यक्रम सुरु हुन्छ। अनि अर्को 16 सगरमाथा कप हुँदैछ यो 30 अगस्तको दिन, जुन दिन चाहिँ अब त्यो दिन नेपाली मेला पनि हुन्छ, त्यसले गर्दा तपाईँहरू त्यहाँ छुट्टिन, मतलब यताउता तपाईँहरू कोही नेपाली मेलातिर गर्दा त्यो यसपटक चाहिँ त्यो जुदिएको छ, र नेक्स्ट इयरबाट चाहिँ हामीले मिलाउँछौँ भनेर भन्दै हुनुहुन्थ्यो। 30 है, त वेडनेसडे 6:00 हुन्छ कार्यक्रम चाहिँ, त्यसमा चाहिँ थुप्रै कार्यक्रमहरू राख्नु भएको छ, गर्दा जो जो जानुहुन्छ आर्टस्पोर्टमा त्यहाँ तपाईँहरूले इन्जोय गर्न चाहिँ सक्नुहुन्छ है। त र यो छ चाहिँ जानकारी अर्को चाहिँ। अनि लिकलिक समाज युकेको चाहिँ बिबिक्यू 22 अगस्तकै दिन हुँदैछ, र ग्रेन्च जुनियर स्कुल फानबुरामा GU-14 7TA तपाईँहरू जान सक्नुहुन्छ। अनि नेवा भोये यो हाम्रो चाहिँ कार्यक्रम हुँदैछ, केही दिन अगाडि मैले कुरा पनि गरेको थिएँ, र यो चाहिँ 23 अगस्त दिन आउँदो सन्डेको दिन हुँदैछ, तपाईँहरू चाहिँ गार्थ हिल कलेज बुलल्यान्ड ब्राकनेलमा जान सक्नुहुन्छ, RG-42 2ADmा है। त र 30 पार्टी 5 सेप्टेम्बरमा हुँदै
हुँदैछ र यो चाहिँ कहाँ हुँदैछ हजुर 4 बजेबाट सुरु हुन्छ प्यालेस हिमालयन ओएसिसमा हुँदैछ अल्डरसटमा र 25 पाउन्ड सो चाहिँ यो यसको प्राइस चाहिँ है त इभेन्ट चाहिँ डिप्युटी चेयर हुनुहुन्छ हाम्रो दीपा राईलाई सम्पर्क गर्न चाहिँ सक्नुहुन्छ र यति नै राखौँ होला जानकारी अब भने एउटा गीत राखौँ र सुदीप अधिकारी र शान्ति श्री परियारले गाउनुभएको गीत राख्दै म पनि बिदा हुन्छु भोलि बुधबार हो भोलि हाम्रो भेटघाट छँदैछ घुमाउने घर पोखरामा जानुभएको छ हजुर यो गीत सुन्दै बिदा होला अब लवली इभिनिङ बाई बाई

0: Lion Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: त्रिभुवन विमानस्थलबाट 40 किलोग्राम थाई गाँजा सहित 8 विदेशी नागरिक समातिएका छन्। प्रहरीको लागु औषध नियन्त्रण ब्युरोको टोलीले 29.28 किलोग्राम थाई गाँजा सहित 5 म्यानमार र 3 भारतीय नागरिकलाई पक्राउ गरेको हो। ब्युरोका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक जीवन निरौलाका अनुसार थाइल्याण्डको बैंककबाट थाई एयरवेज मार्फत आएका 5 म्यानमारका र थाइल्याण्डकै फुकेटबाट बाटिक एयरवेज मार्फत नेपाल आएका 3 भारतीय नागरिक छन्। प्रहरीले पक्राउ परेकासँग गाँजा सहित 8 थान राहदानी र 8 थान मोबाइल बरामद गरेको छ। पक्राउ परेका सबैमाथि लागु औषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान भइरहेको सहप्रवक्ता निरौलाले बताउनुभयो। नेकपा एमाले प्रदेशसभा सदस्य किरण थापालाई बागमती प्रदेश सरकारको मुख्यमन्त्री बनाउने निर्णय गरेको छ। संसदीय दलको बैठकले थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो। त्यस्तै संसदीय दलका नेतामा जगन्नाथ थपलियालाई नै निरन्तरता दिने निर्णय पनि बैठकले गरेको छ। मुख्यमन्त्रीका लागि एमाले नेताहरूबीच विवाद चर्किरहेका बेला संसदीय दलको बैठकले टुङ्ग्याएको हो। एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच नयाँ सत्ता समीकरणको सहमति भएसँगै प्रदेश सरकारहरूको भागभण्डामा बागमती प्रदेशको नेतृत्व एमाले पाएको हो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले आर्थिक वर्ष 82-83 नेपालले विद्युत निर्यातबाट 29.32 करोड आमदानी गरेको जानकारी दिनुभएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री श्रेष्ठ,
4: आर्थिक वर्ष 82-83 नेपालले भारत र बङ्गलादेशमा विद्युत निर्यात गरी 29.32 करोड 47 लाख रुपियाँ आमदानी गरेको तथ्य सही हो, तर विद्युत निर्यातलाई मात्र नेपालको ऊर्जा क्षेत्रको पूर्ण सफलता मान्न मिल्दैन। आर्थिक वर्ष 82-83 नेपालले करिब 10.55 करोड रुपियाँको विद्युत आयात समेत गरेको थियो। त्यसैले विद्युत निर्यात र स्वदेशी विद्युत आपूर्तिलाई एक अर्काको विरोधाभासका रूपमा नभई उत्पादन प्रसारण र वितरण प्रणालीका छुट्टा छुट्टै चुनौतीका रूपमा बुझ्न आवश्यक रहेको म निवेदन गर्दछु।
3: गाउँपालिकाले सेवाग्राही खोज्दै पोखरा आएर सेवा दिएपछि म्याग्दीको धौलागिरीका नागरिकलाई बर्खाको समयमा गाउँ जान परेको छैन। यसबाट सेवाग्राही खुसी भएका छन्। पोखराबाट कृष्ण दबाडीको रिपोर्ट।
5: म्याग्दीको धौलागिरी गाउँपालिका 5 स्थायी घर भएका हितमान छन्त्याल हाल पोखरा 16 दिपमा बस्नुहुन्छ। उहाँले 2056 सालदेखि अपाङ्गताका आधारमा सामाजिक सुरक्षा भत्ता बुझ्नुहुन्छ। यसअघि भत्ता परिचय पत्र नवीकरणका लागि उहाँ 2 दिनको समय लगाएर गाउँमा जाने गर्नुभएको थियो, तर यसपटक भने उहाँलाई आफ्नो गाउँ फर्किनु परेन। गाउँपालिकाले पोखरामै आएर सामाजिक सुरक्षा भत्ता नवीकरण लगायतका सेवा उपलब्ध गराएपछि छन्त्याल जस्ता धेरै सेवाग्राहीका लागि गाउँसम्म पुग्नुपर्ने बाध्यता हटेको हो। बर्खाको समय बाटो पनि अप्ठ्यारो हुने र जान आउन खर्च पनि बढी लाग्ने गरेकामा पोखरामै बसेर आफ्नो काम पूरा गर्न पाएपछि उहाँले खुसी व्यक्त गर्नुभयो। शिविर मार्फत दिइएको सेवा राम्रो रहेकाले आगामी दिनमा अझ व्यवस्थित गर्नुपर्ने उहाँ बताउनुहुन्छ।
6: यसमा भएका कमी कमजोरीहरूलाई सुधार गर्दै आदि दिनहरूमा चाहिँ अझ राम्रो गर्दै जानेछ भन्ने मैले अपेक्षा गरेको छु।
5: गाउँपालिका अध्यक्ष प्रेमबहादुर पुनका अनुसार पोखरामा अस्थायी रूपमा बसोबास गर्दै आएका पालिकावासीलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले घुम्ती शिविर आयोजना गरिएको हो। शिविर मार्फत सामाजिक सुरक्षा भत्ता नवीकरणदेखि पञ्जीकरणका सबै सेवा प्रदान गरिएको थियो। सामाजिक सुरक्षा भत्ताका लागि गाउँपालिकामै नाम दर्ता भएका तर हाल पोखरा तथा आसपासका क्षेत्रमा बसोबास गरिरहेका ज्येष्ठ नागरिक अशक्त तथा बिरामी लाभग्राहीलाई विशेष गरी बर्खाको समयमा गाउँसम्म पुगेर सेवा लिन कठिन हुने भएकाले जनप्रतिनिधि र कर्मचारी नै सहर झरेर सेवा दिएको अध्यक्ष पुनले बताउनुभयो। गाउँपालिकाले यसरी सहरमा आएर सेवा दिन थालेपछि पोखरा तथा काठमाडौँमा बसाइसराई लिएर जाने क्रम समेत घटेको पालिकाले जनाएको छ।
7: धौलागिरी गाउँपालिका यहाँका चाहिँ बासिन्दाहरू जो पोखरा काठमाडौँ आएर बस्नुहुन्छ र बसाइसराई गर्नु भएको छ, र उहाँहरूलाई चाहिँ यो शिक्षा भत्ता ल्याउने मान्छे अब वृद्ध भत्ताहरू त्यो वृद्धावस्था हुने भएकोले र गाउँमा जान यो पर्खाको मासमा असर हुनाको हिसाबले विशेष गरेर हामी चाहिँ यहाँ आएर सेवा लिने गर्छौँ। र यसको तात्पर्य फेरि बसाइसराई अहिले गाउँको बस्तीहरू पुरै खाली अवस्था हुँदै गर्दा पनि त्यहाँको बसाइसराई अलिकति कम होस्, अनि त्यहाँ पनि काठमाडौँ पोखरा रोजगारको हिसाबमा, शिक्षाको हिसाबमा, विभिन्न रोजगारको हिसाबमा आएर।
3: अहिलेसम्मका खबर यति नै, नमस्कार।

0: Express, Gorkha Radio.
1: इलाम जिल्ला बाढी पहिरोका कारण यति बेला विकराल अवस्थामा पुगेको छ। त्यसमा पनि इलाम नगरपालिका सहित इलामको इलाम नगरपालिका सहित पाँच थर ताप्लेजुङ जिल्ला पनि बाढी पहिरोका कारण चाहिँ यति बेला एउटा अप्ठ्यारो स्थितिमा पुगेको लामो समय भइसकेको छ। मेची राजमार्ग अन्तर्गतको राजद्वाली सडक खण्ड भत्किएको एक वर्ष पुग्न लागेको छ, तर सम्बन्धित निकायले अहिलेसम्म उचित पहल कदमी नगर्दाखेरि इलाम बजारमा विभिन्न समस्याहरू खड्किन थालिसकेका छन्। आज यसै विषयमा केन्द्रित रहेर होटल व्यवसायी संघ इलामका अध्यक्ष देवी पौडेलसँग हामी कुराकानी गर्दैछौ। मैले प्रसङ्गमा कोट्याइहाले, अब एक वर्ष बित्न लाग्यो गत सालको असोज 18 र 19 गतेको बाढी पहिरोपछि इलाम चाहिँ एउटा छेदविच्छेद अवस्थामा पुगेको छ, र अहिले चाहिँ अब राजद्वाली सडक खण्ड चाहिँ पूर्ण रूपमा बन्द भइसकेपछि इलाम एउटा बाढी पहिरोको घेराबन्दीमा परेको छ। इलामको अहिलेको अवस्था के छ?
2: इलाम अहिले इलाम आउनका लागि तिनवटा बाटाहरू छन्। एउटा मुख्य गरेर मेची राजमार्ग, मेची राजमार्गको राजद्वाली खण्ड अघि तपाईँले भनिसक्नुभयो त्यहाँ टुटेको अवस्था छ। त्यस्तै गरेर अर्को फास्ट ट्र्याक बेलासे राजमार्ग, बेलासे बिर्तामोदबाट दानाबारी बेलासे हुँदै इलाम आउने बाटो, त्यो पनि तपाईँको यो बर्खाको कारण र निर्माण व्यवसायीहरूबाट काम कम्प्लिट नभइरहेको कारणले गर्दाखेरि त्यो पनि हामीले चाहिँ चलाउन सकेको अवस्था छैन। अहिले बर्खाले कच्ची बाटो अनि हिलो भएको कारणले गर्दाखेरि चाहिँ त्यो गर्न सकेको छैन। त्यस्तै गरेर अर्को विकल्प भनेको चाहिँ मेची राजमार्गकै सिलपुर एरियामा आइसकेपछि सिमलगोलाई हुँदै तिल्केनी माइबेनी तिल्केनी हुँदै इलाम आउने बाटो, त्यो बाटो 8-10 किलोमिटर लगभग होला। त्यो बाटो पनि कच्ची भएको कारणले र पहिले ग्रेभल गरे पनि पर्याप्त नभएको कारणले गर्दाखेरि चाहिँ त्यो बाटोलाई पनि अहिले यो बर्खामा चाहिँ सुचारू गर्न सकेको अवस्था छैन। त्यो भएकोले गर्दाखेरि खाद्यान्नको कुराहरू हामीले असहज भइरहेका छ। त्यस्तै गरेर ग्यास, पेट्रोलियम पदार्थ लगायत पर्यटक आउने कुराहरू भनेको चाहिँ जिरो अवस्था अहिलेको भएको छ।
1: अब यो एक वर्ष बित्न लाग्दा पनि इलामको एउटा मुख्य रूपमा मेची राजमार्ग नै मुख्य राजमार्ग हो र त्यो राजमार्गलाई वर्षभरि कोट्याउने काम गरिन्छ, तर दीर्घकालीन उपाय खोज्ने अथवा त्यसको विकल्प खोज्ने काम चाहिँ गरिँदैन। यसरी हेर्दाखेरि सम्बन्धित सरकारवालाले ध्यान नदिएको हो अथवा गर्दा गर्दै काम नभएको हो?
2: राजधानी खण्डको विषयमा चाहिँ जति जुन स्ट्रक्चरहरू बन्नु पर्थ्यो, जुन लेभलको स्ट्रक्चर बन्नु पर्थ्यो, विगतमा त्यो लेभलको सायद बनेन। त्यो एउटा कारण हो भने अर्को चाहिँ अध्ययनै नगरिकन निर्माण गरिएको कारणले गर्दाखेरि पनि अब अहिले त विभिन्न टेक्नोलोजीहरू भूगर्भविदहरूले जुन सल्लाह सुझाव दिएर अध्ययन काम हुँदैछ, त्यो चाहिँ ढिलो भएको जस्तो महसुस भएको छ। र तपाईँको खास गरेर चाहिँ हाम्रो विगतका दिनहरूमा रोड बनिन्छ, रोडमा कति लोड बोकेर हिँड्ने, त्यसको क्षमता कति हो, त्यो

0: दुरुस्त रूपमा उहाँहरूले काम सकिदिनु भएको थियो भने पनि अहिले पुल पुलेसाहरूमा लगाउने जस्तो डेली ब्रिज पुलहरूका कामहरू मात्रै रहन्थे होला। त्यो गर्दा पनि सामान्य पानी अलिकति कम हुँदा त यातायात सहज हुन्थ्यो नि। यो हुन नसक्दा चाहिँ अहिले पर्यटन क्षेत्र, खास गरेर पर्यटन क्षेत्र ध्वस्त हुँदाखेरि, पर्यटन क्षेत्र जिरो हुँदाखेरि, यहाँका किसानहरूले उत्पादन गरेका वस्तुहरू, यहाँका उद्योगहरूले उत्पादन गरेका वस्तुहरूलाई पनि हामीले बाहिर निर्यात गर्न सकेका छैनौँ, बाहिरी मान्छेहरूलाई बिक्री गर्न सकेका छैनौँ। हिजोका दिनमा थुप्रै दुग्धजन्य वस्तुहरू कोसेलीको रूपमा जान्थे, यहाँका चियाहरू, यहाँको तपाईँको उत्पादनहरू चाहिँ कोसेलीको रूपमा जान्थे भने पर्यटकहरू जिरो हुँदा त्यो ठप्प भएको छ भने, अर्को चाहिँ यहाँका किसानले उत्पादन गरेको सागसब्जीहरू पनि अहिले चाहिँ एकदमै बिग्रेर जाने अवस्था भइसकेका छ। किनभने मान्छे छैनन्, उत्पादन किसानले गरेका छन्। त्यो भएको कारणले गर्दाखेरि अहिले जनजीवन चाहिँ एउटा व्यवसायीको मात्रै जनजीवन होइन, एउटा किसान समूहको जनजीवनमा चाहिँ प्रत्यक्ष प्रभाव परेको छ, असर परेको छ। हिजो कोभिडभन्दा पनि तपाईँको अहिले चाहिँ एकदमै आपत्तिजनक अवस्था भएकोले गर्दा मैले चाहिँ पटक पटक भन्ने गरेका छु, इलामलाई कम्तीमा यो बर्खाको समयभरि चाहिँ सङ्कटग्रस्त क्षेत्र घोषणा गरेर द्रुत गतिमा फास्ट ट्र्याकबाट तपाईँको अगाडि बढ्नुपर्छ। यहाँ राहत दिने कुराहरू रहन्छन्, त्यसपछि बजेटहरू तत्काल काम गर्ने, जस्तो अहिले निर्माण प्रक्रियामा जाने हो भने ठेक्का लगाउने, सूचना आउट गर्नेले झन्झटिलो प्रक्रियाहरू छन् ती, तर सङ्कटग्रस्त क्षेत्र भयो भने तत्काल बजेटहरूलाई परिचालन गर्न सक्ने अवस्थाहरू सिर्जना हुन्छ। अनि यहाँ जस्तो अब व्यवसायहरूले त ऋण लिएका छन्, व्यवसायहरूले त ब्याङ्किङ कारोबारहरू गरेका छन्, अहिले यो अवस्थामा ब्याङ्कहरूले पनि तपाईँको ऋण, साहुहरूले पनि तपाईँको यो अवस्था छ तिर्न सक्दैन होला भन्दैनन्, किनभने उनीहरूले पनि तागेदा गरेको अवस्था हुन्छ। अब यहाँ अहिले पसलहरू खुल्ला भएका छन्, घरधनीहरूले भाडामा लगाएका छन्, उहाँहरूले पनि भाडा माग्नुहुन्छ। त्यस कारण कम्तीमा सङ्कटग्रस्त क्षेत्र 2-3 महिना लगाउन सकियो भने अलिकति सहज भएपछि त व्यवसायले तिर्छ नि त।
1: गत वर्ष पनि अब सङ्कटग्रस्त जिल्ला नै घोषणा भयो, तर सङ्कटग्रस्त जिल्ला घोषणा भएर पनि काम केही भएन होइन। अहिलेको अवस्था हेर्दाखेरि तत्काल काम हुने अवस्था गरेको चाहिँ कुनै सम्भावना अथवा विकल्प खोज्ने काम चाहिँ
0: सुन्नु न, तत्काल काम गर्ने विकल्प भनेकै सङ्कटग्रस्त क्षेत्र घोषणा हो। किन भन्नुहुन्छ भने अहिले तपाईँलाई तत्काल काम गर्नको लागि जस्तो बेलासे ठेक्का लागिसकेका छ, त्यही अहिले जुन रातदली खण्डमा पनि ठेक्का लागिसकेका छ, त्यही ठेक्काको कामहरू भइरहेका छ, ठेकदारले आफ्नो हिसाबले काम गरिराखेका छन्। तर तत्काल हामीहरूलाई बेलासेमको बाटो चलाउन, तत्काल सिमलगोलाईको बाटो चलाउन, अथवा तत्काल हामीलाई नयाँ बजारको बाटो सञ्चालन गर्न भनेको नयाँ बजेटहरू हाल्नुपर्ने हुन्छ, नयाँ पैसा चाहिने भएकोले गर्दा सङ्कटग्रस्त क्षेत्र घोषणा गरेपछि मात्रै विभिन्न बजेटहरूलाई चाहिँ आपतकालीन अवस्थामा 7 दिनभित्रमा कार्यान्वयनमा ल्याउन सकिन्छ। त्यो भएकोले गर्दाखेरि पनि तपाईँको सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नुपर्छ भनेको। अर्को कुरा, तपाईँलाई विगतमा केही भएर होइन, सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेपछि करोडौँ रकमहरू चाहिँ इलाम आएको छ है, तिनै पहिले आएकै बजेटहरू ठेक्का लागेका अवस्थाहरू पनि छन्। अनि दोस्रो कुरा, तल्लो लेभलका मान्छेहरूलाई चाहिँ इलाम बाहिरका थुप्रै सङ्घ संस्थाहरूले सङ्कटग्रस्त क्षेत्र घोषणा गरेपछि राहतका प्याकेजहरू ल्याउनु भएको छ, त्यसले पनि यहाँका तल्लो लेभलका, यहाँका गरिब जनताहरूका लागि पनि, अनि व्यवसायहरूको लागि पनि तपाईँको करमा केही पर सार्ने, ब्याङ्कहरूले पनि किचकिच नगर्ने जस्ता कुराहरूले पनि सहजता हिजो सङ्कटग्रस्त क्षेत्र हुँदाखेरि पाएको थियो, त्यो पनि सुविधाकै रूपमा लिएको थियो भने अहिले पनि तपाईँको इलाम चाहिँ सङ्कटको अवस्थामा भएकोले गर्दा तपाईँले भने जस्तो विकास गर्नकै लागि, आपतकालीन काम गर्नकै लागि पनि सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेपछि त्यो क्षेत्रमा विभिन्न रहलपहल हुने बजेटदेखि लिएर अन्य साथतिर पनि त्यो क्षेत्रमा चाहिँ विकास गर्न, काम गर्न, विकल्पको रूपमा काम गर्न सकिने भएकोले गर्दा पहिलो काम चाहिँ सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नुपर्छ।
1: अघि तपाईँले भन्नुभयो जस्तो पर्यटन क्षेत्रमा ठुलो असर परिराखेको छ, अब इलाम मात्र होइन ताप्लेजुङ पाँचथर लगायतका क्षेत्र पनि इलाम भइरहेकै छ होइन। अब पछिल्लो समय यो बाटोको विकराल अवस्थाले गर्दा चाहिँ पर्यटन क्षेत्रमा कति क्षति पुग्यो के

0: पर्यो भन्ने यहाँहरूले अनुमान गर्नु भएको छ? यहाँ होटलसँगै पर्यटन व्यवसायी पनि हुनुहुन्छ।
1: यस्तो यस्तो छ, जस्तो इलाम जिल्लामा झन्डै 4-5 हजार तपाईँको समग्र जिल्लामा रोजगारी सिर्जना भएको थियो भने अहिले यो होटल 2 महिनादेखि बन्द गर्नुपर्ने अवस्था अथवा खोलेर मात्रै बस्नुपर्ने अवस्था हुँदा कामदारहरू निकाल्नु परेको छ, थुप्रै मान्छेहरू बेरोजगार बनेका छन्। त्यस्तै गर्दा तपाईँहरूको पर्यटकहरू आउँदै आएपछि तपाईँको होटलहरू खोल्ने भन्दा बाहिर काम केही पनि भएको छैन। अब भाडाहरू तिर्नुपर्ने हुन्छ अथवा ब्याङ्कको ब्याज किस्ताहरू बुझाउनु पर्ने हुन्छ, त्यो भएकोले गर्दा एक्चुअल हामीले तथ्याङ्ककै रूपमा त तपाईँको हामीले डाटा निकालेका छैनौँ यो अवस्थामा, तर इलाम जिल्लामा रहेका 4-5 सय होटलहरू चाहिँ पूर्ण रूपमा असर परेको छ।
0: अबको विकल्प के हुन सक्छ? जस्तो लामो समय बित्दा पनि सरकारवालाले चाहिँ एउटा विकल्प नखोज्ने, मेची राजमार्गको राजधानी मात्रै कोट्याइगर्ने, अबको विकल्प के त?
1: यसको विकल्पमा मैले 2 कुरा देख्छु। एउटा कुरा, इलाम जिल्लामा भएका राजनीतिक दलहरू चारतिर फर्किनु भन्दा पनि एक भएर एउटा आवाज लिएर सङ्घीय सरकार र प्रदेश सरकारसँग सहयोगको आह्वान गर्नुपर्छ। दोस्रो कुरा, सङ्घीय सरकारले इलामलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेर कामहरू सावधानका उपायहरू अपनाउनुपर्छ।
0: हुन्छ, बिएबिएस रेडियोको लागि समय दिनुभयो, यहाँलाई धन्यवाद छ।
1: थ्याङ्क यू, धन्यवाद धन्यवाद।
0: आजको कार्यक्रममा हामीले इलाम जिल्ला यति बेला बाढी पहिरोले ग्रस्त बनेको छ, लाइफलाइनको रूपमा हेरिएको मेची राजमार्ग अवरुद्ध भइसकेपछि इलामको पर्यटन कृषि लगायतका क्षेत्रमा ठूलो असर परेको छ, यसै विषयमा होटल व्यवसायी सङ्घ इलामका अध्यक्ष देवी पौडेलसँग कुराकानी गर्यौं। हवस् त, नमस्कार।

0: गोर्खा रेडियो, गोर्खा रेडियो।
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
2: त्यसलाई सहेर नबसौँ,
1: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्त्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नुभन्दा त सुल्झाउनु राम्रो नि होइन?
0: गोर्खा रेडियो।

0: एस गोर्खा रेडियो गोर्खा रेडियो। हाम्रो डेयरी उद्योगमा हाल दैनिक 20,000 लिटरसम्म दुग्ध संकलन हुन्छ, जसबाट कृषकको आय आर्जनमा उल्लेख्य वृद्धि भएको छ। हरिसेका निम्दिकी शेर्पा र किपा शेर्पाको हाम्रो डेयरी उद्योग स्थानीय कृषकको लागि वरदान साबित भएको छ। गाउँमै उद्योग सञ्चालनमा आएपछि किसानहरूले उत्पादन गरेको दूधले भरपर्दो बजार पाएको छ।
1: पहिला अब बेरोजगारी जस्तै थियो, एउटा राम्रो रोजगार पाएको छ अहिले चाहिँ। यहाँ मैले मात्रै नै, यहाँ लगभग यो गाउँमा सबैले भनौँ न, पहिला चाहिँ तपाईँको बाख्रा पाल्ने, अब त्यस्तै भैँसीहरू, राँगोहरू, गोरुहरू पाल्ने थियो भने अहिले लगभग लगभग तपाईँको घर प्रत्येक जस्तै छ गाई, दुईवटा तिनवटा नपाल्ने कोही पनि छैन अहिले।
2: समयमा पैसा नपाउने डिडिसीले लगेको दुधको चाहिँ मासिक पैसा, अब अहिले चाहिँ जस्तो डिडिसी नभएर यो छुर्पी उद्योगलाई दुध दिन थालेपछि समयमा पैसा दिएर हामी खुसी छौँ।
0: तिरथुम जिल्ला दुधमा आत्मनिर्भर मानिन्छ। यहाँ उत्पादित दुध नेपाल दुग्ध विकास संस्थान डिडिसी मार्फत जिल्ला बाहिर जाने गर्दछ। तर किसानले समयमै दूधको मूल्य नपाउने समस्या लामो समयदेखि भोग्दै आएका छन्। गाउँमै ठूलो क्षमताको छुर्पी उद्योग सञ्चालनमा आएपछि भने अहिले किसानले राहत महसुस गरेका छन्। डिडिसीबाट महिनौसम्म भुक्तानी नपाउने अवस्था रहेकोमा अहिले उद्योगले हरेक महिना नियमित रूपमा दूधको रकम उपलब्ध गराउने गरेको छ। म्याङलुङ छ सुर्के स्थित नवजीवन दुग्ध सहकारी संस्थाका सदस्य यादव अधिकारी।
3: डिडिसीमा हाम्रो चाहिँ लगभग अघिल्लो वर्षको पनि 3-4 महिना 5 महिनाको अझै बाँकी नै छ। पहिलेदेखि सुरुदेखि नै लगभग यस्तै नै हो
0: अहिले दिएको छैन।
3: अहिले हामीले छुर्पीमा दिएको छ दिनको 200 लिटरका दरले, अनि 200 लिटर जति हामी म्याङलुङमा बेच्छौँ। बाँकी रहेको घिउ
0: कुराउने
3: र दही बनाउँछौँ भनौँ। छुर्पीमा लान थालेपछि त महिना मरेपछि आउँछ पैसा।
0: तपाईँहरू कति हुनुहुन्छ यहाँ गाई पाल्ने? यो
3: हामी किसानहरू त यहाँ त लगभग हाम्रो सहकारीमा, हाम्रो नवजीवन दुग्ध सहकारी संस्थामा चाहिँ 100 जनाभन्दा माथि हामी सेयर सदस्य छौँ। कृषकहरू त लगभग अहिले त दुध नबेच्ने किसानहरू त 2-4 जना मात्रै हुनुहुन्छ होला, प्राय सबैले बेच्नुहुन्छ।
0: शेर्पा दम्पतिले सुरुमा 2 गाई पालेर व्यवसाय थालेका थिए। सवारी चालकको काम गर्दै आउनुभएका श्रीमान किपासँग मिलेर निम्दिकीले घरेलु तथा साना उद्योग कार्यालय तिरथुममा उद्योग दर्ता गरी सानो लगानीबाट उत्पादन शुरू गर्नु भएको थियो। तर दूध संकलन हुने क्रम क्रमशः बढ्दै गएको र उत्पादित छुर्पीले बजारको समस्या झेल्नु नपर्ने भएपछि उहाँहरूले उद्योगको क्षमता थप विस्तार गर्नुभयो। किसानलाई दूधको मूल्य भुक्तानी गरेर बाँकी रहेको रकम पुनः उद्योगमै लगानी गर्दै उहाँहरूले हालसम्ममा 1,20,00,000 रूपियाँ भन्दा बढी लगानी गरिसक्नु भएको छ। अहिले उद्योगमा दूध उमाल्ने आधुनिक मेसिन समेत जडान गरिएको छ।
4: कति लगानीमा सुरुवात गर्नुभयो?
5: हाम्रो त थुप्रो छ, 1,12,13,00,000 त्यस्तै होला। सुरुवातमा त धेरै लागेन, पछिबाट सामान जोड्दै ल्याउँदा त त्यति भयो। सुरुमा त सानो गोठमा गरेको थियौँ, त्यहाँदेखि पछिबाट थप्दै लगेको, ठाउँ नभएपछि अटेन नि त केही, दुध बढ्यो त्यति नै, अनि त्यसो भएपछि थप्दै लगियो।
0: उद्योगमा किसानबाट दैनिक संकलन हुने दुधबाट नौनी र छुर्पी उत्पादन गरिन्छ। यहाँ उत्पादित हुने छुर्पी झापाको बिर्तामोट हुँदै भारत निर्यात हुन्छ। उक्त छुर्पी डकच्यूको रूपमा युरोपेली तथा अमेरिकी बजारसम्म पुग्ने गरेको छ।
5: महिना महिनामा जाने हो छुर्पी, घिउ चाहिँ लगभग दैनिक नै जान्छ। छुर्पी त्यस्तै हुँदा, राम्रो दुध हुँदाखेरि 20 क्विन्टल जति जान्छ। अब राम्रो अलिक कम, कोही बेला घट्ने कोही बेला बढ्ने भएपछि 15-16 त्यस्तै, 14-12 त्यस्तै हुन्छ।
0: प्रति क्विन्टल कसरी लान्छ?
5: यहाँबाट त छैन नि दाम, 1,150 छ राम्रो
0: केजीको।
5: हजुर।
0: अनि नौनी घिउ चाहिँ कति पठाउनुहुन्छ अरे?
5: नौनी घिउ महिनामा 6-7 क्विन्टल त्यस्तै जान्छ।
0: दुधको चाहिँ प्रति लिटर कति दिनुहुन्छ किसानलाई?
5: दुधको 50 छ, यहाँ घरमा ल्याउनेहरूलाई 55 दिन्छौँ।
0: कामदार पनि राख्नु भएको होला? कति राख्नु भएको
5: छ? कामदार 2 छ अहिले चाहिँ, मिसिन हुँदा पहिला त थियो 4-5 थियो,
0: अहिले मिसिन ल्याउनु,
5: अहिले काम खासै गाह्रो हुँदैन मिसिन ल्याएपछि चाहिँ।
0: तर उत्पादन बढे पनि बजारबाट उद्योगीले अपेक्षित मूल्य भने पाउन नसकेको निम्दिकीले बताउनु भयो। नेपालको आफ्नै ट्रेडमार्क नहुँदा यहाँ उत्पादन भएको छुर्पी भारतीय व्यापारीलाई बेच्नुपर्ने बाध्यता छ। व्यापारी मार्फत भारत पुगेको नेपाली छुर्पी अन्तत भारतीय व्यापार चिन्ह लागेर अन्तर्राष्ट्रिय बजारमा पुग्ने गरेको बताइन्छ। आफूहरूले मेहनत गरेर उत्पादन गरेको छुर्पीले अन्तर्राष्ट्रिय बजारमा नेपाली पहिचान नपाउँदा दुःख लाग्ने गरेको निम्दिकीले सुनाउनुभयो। उहाँका अनुसार अहिले छुर्पी बिक्रीबाट आउने अधिकांश रकम किसानलाई दूधको मूल्य भुक्तानी गर्नमै खर्च हुने गरेको छ। उद्योगको आमदानीको मुख्य आधार नौनी मात्र रहेको उहाँको भनाइ छ।
5: दामै छैन, रेटै छैन नि त हाम्रो त नेपालमा, यो छुर्पीको दाम भनेको एक रति छैन। अब यहाँबाट पुरै नाम गरेर पठाउँदा चाहिँ हुन्थ्यो होला, उता दाम अलिक हुन्थ्यो होला हामीलाई नि केही न केही होइन। अब नेपालको नाम पनि चल्ने, नेपाल भनेर यसरी नाम लेखेर नेपालबाट बनेर आएको भन्दा यो त हाम्रो छुर्पी जान्छ जान्छ इन्डियातिर जान्छ, तर नाम अर्कै छोपेर जान्छ क्या।
6: उताबाट चाहिँ महँगोमा जान्छ होला है,
5: उताबाट त 6,000-7,000 रुपियाँ केजी जान्छ भन्छ, खै कसरी जान्छ। क्वालिटी बनाउनु पर्यो नि त, यो पनि त्यति सजिलो छैन क्वालिटी बनाउने लाने।
6: ए यसलाई लगेर फेरि इन्डियाबाट क्वालिटी बनाउँछन्,
5: अर्कै बनाउँछन् अरे भनेको सुनेको छु, पकाएर नि बनाउँछ अरे।
6: यसलाई अझै
5: अब प्याकिङ गर्नु पर्यो होला होइन, अब कस्तो गर्छन्। नाम चाहिँ इन्डियाको आउँछ क्या हरेक कुरा, अब नेपालमा दुःख त नेपालमा गऱ्यो होइन, अनि मेन त नेपालको नाम चल्नु पर्ने। छुर्पी त गयो नि खोइ खोइ कति कति जान्छ नि यहाँबाट, लगभग हाम्रैबाट जान्छ 14-15 क्विन्टल, यहाँ परबाट जान्छ होला 1 क्विन्टल 2 क्विन्टल जति, उठो जिरीबाट लसुनेमा जान्छ 5-6 क्विन्टल हो त्यस्तै जान्छ त्यताबाट। अनि जान्छ नि अब नाम नेपालको आएन नि त, सबै इन्डियाको आउँछ। गएपछि हामी त बनाउने, यसो काम गर्नु बसे जस्तो बनाउने पठाउने, त्यस्तै नभने नाम
6: हजुर
5: आफै आफ्नो पैसा जति सबै ती लायो गर्यो, त्यसो त हुनु त आफ्नै लागि हो, यो पनि गर्दा पनि अरूको लागि त होइन, तर दाम चाहिँ छैन क्या गरे अनुसारको। अब नभए अलिकति रेट बढ्दा त हामीलाई नि केही न केही हुन्थ्यो, त्यो लगानीहरू उठाउन सकिन्थ्यो, लगानी बढी छ क्या, लगानी त गर्नु पर्यो, त्यतिकै त चल्दैन यहाँ। अनि सामानहरू जोडेको जोडे त्यहीँ कमायो त्यहीँ जोड्यो, त्यस्तै छ अहिले।
6: ए अनि जस्तो महिनामा फाइदा चाहिँ तपाईँहरूलाई कति जति निकाल्नुहुन्छ कामदारलाई दिएर होइन? अनि सबै यो
5: अहिले त फाइदा छैन नि,
6: फाइदा छैन लगानीमै हुन्छ,
5: लगानी नै अब सामान चाहिन्छ त्यहीँ जान्छ क्या, फाइदा नै देखिँदैन सामान अब जोडेको जोडेछौँ अझै।
0: म्याङलुङ छ जिरी खिम्तीका तेज कुमार तामाङले पनि 1 वर्ष अघिदेखि छुर्पी उद्योग सञ्चालन गर्दै आउनु भएको छ। उहाँले पनि उत्पादित छुर्पीले बजार अभावको समस्या झेल्नु नपर्ने तर मूल्य भने सोचे जस्तो नपाइने बताउनु भयो। गाउँमै स्वरोजगार बन्ने उद्देश्यले उद्योग सुरु गरे पनि छुर्पीले अपेक्षित मूल्य नपाउँदा व्यवसायलाई निरन्तरता दिनु चुनौतीपूर्ण बन्दै गएको उहाँले सुनाउनुभयो।
7: त्यति फाइदा हुँदैन, अब दुःख सुख अब त्यही हो, अब नौनीहरूले तौती गरेर अलिअलि चाहिँ ठिकै हुन्छ भनौँ।
0: गाउँमा सञ्चालन भएका यस्ता साना तथा मझौला छुर्पी उद्योगले किसानको दूधको सहज बजार मात्र सिर्जना गरेको छैन कि स्थानीय रोजगारी र पशुपालनमा टेवा समेत पुगेको छ, तर उत्पादित छुर्पी निर्यातको लागि एकमात्र विकल्प भारतीय बजार हुँदा कम मूल्यमा बेच्नुपर्ने बाध्यता रहेको उद्योगीको गुनासो छ। अन्तर्राष्ट्रिय बजारमा नेपाली छुर्पीलाई आफ्नै ब्रान्ड र पहिचान दिलाउन सके उद्योगीले उचित मूल्य पाउने मात्र होइन किसानले पनि थप लाभ लिन सक्ने देखिन्छ।
8: BFPS, गोर्खा रेडियो।

0: बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा हार्दिक स्वागत छ। तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा यो प्रस्तुता धनजङ गुरुङको तर्फबाट आज कार्यक्रम इस्यु अफ द डेमा कुराकानी गर्दैछौँ। यतिखेर देशमा भनौँ नेपालको प्रमुख सहरहरूमा एलपी ग्यासको अभाव भएको निकै दिन भइसकेको छ, तर अहिले यो विषय संसदीय समितिमा पुगेको छ। सरकारले ऑयल निगमलाई सहज बनाउनको लागि भनिरहेको छ र ऑयल निगमको भनाइ अनुसारले खेरि व्यवसायहरूले यतिखेर सहजीकरण भन्दा पनि अझै पनि यो केही समय अझै लम्बिन सक्ने सङ्केतहरू बजारको अहिलेको अवस्थामा देखिएको छ। कतिपय अवस्थामा ग्यास जगेडा राखिदिने अथवा चाहिँ अलिक चाहिने भन्दा बढी नै बढी जगेडा चाहिँ राखिएको कुराहरू पनि बाहिर आइरहेको छ। यिनै प्रसङ्गहरूमा केन्द्रित रहेर उपभोक्ता अधिकार कर्मी प्रेमलाल मजरसँग कुराकानी गर्दैछौँ। उहाँ लामो समयदेखि आम उपभोक्ताको लागि आवाज उठाउँदै आइरहनु भएको व्यक्तित्व हुनुहुन्छ र नेपालमा विभिन्न यस्ता उपभोक्ता अधिकारसँग जोडिएका संस्था ताहरू छन् र यतिखेर हामीसँग उपभोक्ता अदालत पनि रहेको छ। तर यतिखेर उहाँ कहाँ हुनुहुन्छ र यो विषयमा उहाँले अहिले के गर्दै हुनुहुन्छ? कार्यक्रममा स्वागत गरिहालौँ प्रेमलालजी। कार्यक्रममा स्वागत छ यहाँलाई।
1: हजुर धन्यवाद, नमस्कार।
0: नमस्कार, अब समय दिनुभयो, धेरै धन्यवाद छ। यतिखेर तपाईँ काठमाडौँमै हुनुहुन्छ कि कतै यात्रामा हुनुहुन्छ? मलाई अघि अफ द रेकर्ड भन्नुहुन्छ कतै यात्रामा हुनुहुन्छ भन्नुभएको थियो।
1: म यात्रामै छु, यात्रामा मतलब फेरि चाहिँ कुनै अर्को धार्मिक अथवा आफ्नो व्यक्तिगत होइन, यहाँ उपभोक्ता अधिकारलाई उपभोक्ता सम्बन्धी कुराको लागि बजारकै निरीक्षणको क्रममा म अहिले गौरमा पुगेको छु, रोड हाउसको गौरमा।
0: गौरमा विशेष त तपाईँको यात्राको चाहिँ मुख्य भनौँ न, अब तपाईँलाई आम सञ्चार माध्यम पनि पछि सार्वजनिक गर्नु नै हुनेछ होइन, अहिले तपाईँ यात्राकै क्रममा हुनुहुन्छ होइन, अध्ययनकै क्रममा हुनुहुन्छ। विशेष त तपाईँको यतिखेरको यात्राको उद्देश्य अलिकति भने त्यसपछि हामी अलिकति ग्यासको विषयमा प्रवेश गरौँ। हामी
1: अब म हिस्ट्री अस्तिबाट मैले यात्रा सुरु गरेको थिएँ काठमाडौँबाट बिरेन्द्र बिरेन्द्रबाटको बोर्डरै बोर्डर, यो बोर्डर एरियाहरू चाहिँ सीमावर्ती जिल्लाहरू सहर बजारहरू निरीक्षण गर्दै आउने क्रममा म यहाँ छु। अहिले म गौर बजारमा पुगेँ। हिजो हामीले के गरेका थियौँ भने अस्ति रसुलको बजार पनि हेरेँ, पारिपट्टि होइन भारतीय बजार हेरेँ र त्यहाँ हाम्रो पर्साको बिरेन्द्र बजार पनि हेरेँ। त्यहाँ चाहिँ तपाईँको हामीले मैले विशेष रूपमा के हेरेको छौँ भने चिनीको आपूर्ति व्यवस्थापन कसरी गरिरहेको छ, नुनको आपूर्ति व्यवस्थापन कसरी गरिरहेको छ र बजारको भाव कस्तो छ, त्यो ट्रेन्ड हेर्न चाहिँ म यहाँ आएको हो। म चाहिँ करिब करिब प्रदेशको 8 जिल्लालाई म भ्याउने गरी हिँड्ने आएको छ। कहाँ पुग्छ अब त्यो समयले बताउँछ होइन। अहिले चाहिँ मैले देखेँ यो बजारकै क्रममा मैले तपाईँलाई भन्न चाहन्छु, श्रोताहरूलाई पनि भन्न चाहन्छु, तपाईँ हामीले किनेको चिनी यो भारतीय बजारमा 47 रुपियाँमा दिन्छ, भारतीय रुपियाँ अर्थात् नेपाली रुपियाँको कुरा गर्दा 75 रुपियाँ 76 रुपियाँ जति कति पर्न आउँछ। मैले हिजो तपाईँको यो सायद श्रोताहरूले काठमाडौँका श्रोताहरूले थाहा पनि छैन होला, मती हरुवा भन्ने ठाउँमा यो 12 जिल्लाको छोटी भन्सार छ, त्यो छोटी भन्सारमा मैले गएर हेरेँ, त्यहाँ तपाईँको चिनी नेपाली रुपियाँ 60 रुपियाँमा पाइरहेको छ नेपाली बजारमै, नेपालको बजारमा। मती हरुवा भनेको उत्ता भारतीय बजार भयो, यतापट्टिको हाम्रो तपाईँको सिद्धगन्ज भन्ने छ, त्यो सिद्धगन्ज भन्ने ठाउँमा चाहिँ तपाईँको चाहिँ के छ भने 60 रुपियाँमा पाइरहेको छ। अनि त्यहाँ नुन आयो नुनै छ, कोही कहीँ तपाईँको इन्डियन नुनहरू पनि राखेको अब थियो भने त्यहाँ चाहिँ तपाईँ आयो नुनै छ। बोर्डर हेर्नु अझ मैले त एउटा अचम्मको कुरा त्यहाँका व्यापारीले सुनायो, यताको आयो नुन उता जाँदो रहेछ, अनि उता किन गयो भनेर सोधेको, उताको नुन 48 रुपियाँ पर्दो रहेछ, यताको नुनको अनुग्रह भावको अनुसार कुरा गर्ने भने 15 रुपियाँमा पाउँदो रहेछ, 10-15 नेपाली आयो नुन चाहिँ 15 रुपियाँ, हाम्रो नेपालीमा 25-26 रुपियाँ पर्यो होइन, तर त्यो भारतीय रुपियाँलाई कन्भर्ट गराएर 15-16 रुपियाँ मात्र पढ्दो रहेछ, उनीहरूलाई धेरै फाइदा रहेछ र गुणस्तरीय भनेर उनीहरूले लाँदो रहेछ भन्ने कुरा मैले बुझेँ। त्यो पनि एउटा अचम्मको कुरा, तर एउटा अहिले चाहिँ उता भारतीय बोर्डर नाकाले कडाइ गरेको कारणले चिनी त अलिअलि आइरहेछ, तर मल खाड चाहिँ अहिले एउटा दाना पनि आउनु छोड्यो। पहिले चाहिँ विगतमा चाहिँ तपाईँको चाहिँ मल खाडहरू यहीँको बजारमा आवश्यक पर्ने किसानलाई आवश्यक पर्ने उताबाट आउँथ्यो भने अहिले त्यहाँ आउनु छोडेछ, अहिले नेपाल सरकारले नै अनुदानमा दिएको मल नै यहाँ बिक्री हुँदो रहेछ, त्यो चाहिँ एउटा बुझेँ। अनि अर्को कुरा चामलको हकमा, यो जस्तो हाम्रो खाने चामल, चामलको हकमा पनि यता उताबाट यहाँ खुला बजारबाट आउन छोडिया रहेछ, अब चोरी छिपी चाहिँ ल्याउँदो रहेछ, तर अब चोरी छिपीको त भाव हामीले सोध्नु पनि भएन, यहाँ उनी पनि भएन, त्यसरी चाहिँ यहाँ बजार चलिरहे मैले भेटा यो 4-5 बजारहरू हेरिसकेपछि।
0: अब यसमा सबैभन्दा तपाईँको चाहिँ चिनीसँग जोडिएको विषय भयो, अनि अरू भनौँ न चोरी चकारी कस्तो हुँदो रहेछ, कर कसरी छरी हुँदो रहेछ भन्ने कुरा नै भयो होइन। अब जस्तै तपाईँ हामीले अहिले लामो समयदेखि यो भनौँ न भोगिरहेको ग्यासको सहजता होइन, ग्यासको चाहिँ के छ त्यतातिर कस्तो छ? अब राजधानी काठमाडौँमा त अब 1.5-2 महिना कुर्नु पनि कुरा आएको छ, पोखरातिर गए त्यस्तै समस्या छ, आज गुल्मीतिर पनि समाचार आएको छ होइन, विभिन्न ठाउँमा जस्तै चितवनतिर भयो, यो सहरी क्षेत्रमा चाहिँ अलिकति अभाव खडा भएको अभाव देखिएको कुराहरू आयो। जुन ठाउँमा तपाईँ जानुभएको छ त्यो एरियामा चाहिँ ग्यासको स्थिति के छ खास चाहिँ?
1: जस्तो वीरेन्द्र भयो, वीरेन्द्र त महानगरपालिकै भयो, कलैया नगरपालिका भयो, जितपुर गरी तपाईँको उपमहानगरपालिका भयो होइन, अनि गढीमाई नगरपालिका भयो, म सिमरनगढमा हेरे यी बजारहरूमा यहाँका जो स्थानीय ग्यास उद्योगहरू जस्तो नारायण रहेछ, बारा रहेछ, अरू अरू मोनो ग्यास रहेछ, तर यहाँ त्यस्तो समस्या परेन। अस्ति वीरगन्जमा चाहिँ एउटा समस्या देखियो, मोनो ग्यास लुकाइएको छ भन्ने थाहा थियो, तर हामीले तत्कालिक त्यहाँ ठाउँमा हाम्रो जिल्ला प्रशासन कार्यालयबाट अनुगमनको लागि अनुरोध गरिसकेपछि जिल्ला प्रशासनले गरेको अनुगमनको क्रममा कम्तीमा 200 सिलिन्डर लुकाइरहेको अवस्था फेला पर्यो यहाँ।
0: त्यो चाहिँ बढी मूल्यमा बिक्री गर्नको लागि राखेको रहेछ, अरू के रहेछ उद्देश्य चाहिँ?
1: पक्कै पनि त्यही, अब जस्तो भनौँ न, 8 सिलिन्डरको ग्यास लुकाइराखेको अवस्था थियो, 8 सिलिन्डर ग्यासै उनीहरूले चाहिँ कतिमा बेच्नु खोजिरहेछ भने, उनीहरूले त भनेको छैन, तर ग्राहकहरूको भने अनुसार उनीहरूले 1200 रुपियाँ तिरेर हामी किनिरहेछौँ भनेर भन्दै थियो। सेल पनि गर्ने रहेछ, अर्को कुरा चाहिँ टाइट सेल पनि गर्दो रहेछ, माने ग्याससँग जोडेर अरू सामान बिक्री गर्ने, चामल भयो, चिनी भयो, यताउता त्यो अरू सामान खाद्य सामग्री पनि बिक्री गर्दो रहेछ, त्यो सँगै त्यो लिएन भने अरू सामान लिएन भने त्यो ग्यास नदिने पनि रहेछ, त्यो पनि एउटा समस्या यहाँ देखेँ। यो त काठमाडौँमा पनि त्यही समस्या छ।
0: अब ओभरअल चाहिँ भनौँ न, यो ग्यासको समस्या समाधान गर्नुको लागि चाहिँ तपाईँहरूले देखेको भनौँ न दीर्घकाललाई अलिकति चाहिँ यो समस्या समाधान गर्नुको लागि चाहिँ देखेको खास चाहिँ के छ तपाईँहरूको चाहिँ भनौँ न, यो त लामो समयदेखि
1: तपाईँहरूलाई काम गर्नु भएको छ। एकदमै पक्कै पनि यो अत्यन्त महत्त्वपूर्ण कुरा, वास्तवमा यो ग्यासको आपूर्ति व्यवस्थामा देखिएका जुन समस्या छ नि, आयल निगमले भन्छ हाम्रो यो लुकाइयो भन्छ कि, उपभोक्ताले लुकाइयो भन्छ, उनीहरूले व्यापारीले लुकायो भन्दै नि फेरि त्यो नेपाल आयल निगमको व्यवस्थापनीय कमजोरी, उनीहरूको बदमासी को कारणले अहिले यो समस्या आयो। किनभने उनीहरूले थाहा छ कि ग्यास कसले लुगा, आम उपभोक्ता तपाईँ हामीले चाहिँ ग्यास लुकाउन सक्ने क्षमता हाम्रो सर्वसाधारण नेपालीको छैन होला, त्यो होटलवालाहरूले 10-20 वटा राख्या होला, अरूले अब ठुल्ठुलो होटलले चाहिँ 1.5-2 वटै राख्या होला, त्यो हाम्रो काम होइन। त्यो कसको काम भने, त्यो त व्यवस्थापन हेर्ने नियमन निकायको रूपमा रहेको नेपाल आयल निगमले, वाणिज्य विभागले वा अन्य गृह प्रशासनले हेर्नुपर्ने थियो नि त, तिनीहरूले त्यो ठाउँमा हेरेकै छैन। अनि उनीहरूले के मात्र कुरा गरेर तिनीहरूलाई बचाएर उपभोक्ताले ग्यास सिलिन्डर लुकाएर, ग्यास सिलिन्डर लुकाएर के त्यो त्यो सुन भएर आउने हो र आखिर त्यो युज गर्ने हो? युज गर्ने अथवा युज नगरिकन नहुने चिजलाई लुकाइयो, उपभोक्ताले लुकायो भनेर जुन किसिमले नेपाल आयल निगमले यो यही हिसाबले तपाईँको मन्त्र जपे जस्तै हरेक दिन त्यही कुरो चाहिँ तपाईँहरूको मिडियालाई सरकारलाई चाहिँ इन्फर्मेसन दिएर त्यो उनीहरूले चाहिँ विज्ञप्ति दिएर भ्रमित पार्ने काम चाहिँ गरिरहेको छ। यो टोटली रङ कुरा हो, गलत कुरा हो। किनभने एउटा उपभोक्ताले, मैले एउटा श्रोताहरूसँग पनि तपाईँहरूसँग, तपाईँहरूसँग कति होला, मसँग 2 होला, तपाईँसँग 2 होला, अथवा श्रोताहरूसँग 2 होला बढीमा, त्यो 2 पनि हामीले युज गरिराखेका हुन्छौँ। एउटा युज गरेको हुन्छ भने अर्को एउटा स्टकमा हुन सक्छ, त्यति हो, 2 भन्दा 3 राख्न सक्ने स्थिति हुँदैन। त्यसमा पनि काठमाडौँ उपत्यकाको हकमा कुरा गर्ने हो भने त्यहाँ 60-70 लाख जनसङ्ख्या भएकोमा रैठाने पिपुल्सको हकमा कुरा गर्दा 15-16 लाख भन्दा बढी रैठाने छैन। अब 15-16 लाख मान्छेले कतिवटा सिलिन्डर राख्ने, अनि डेरामा बस्नेले कतिवटा राख्छ, तपाईँ डेरामा बस्ने एउटा कोठा डेरामा त 2 कोठा हड्डी लिनु, 2 कोठा लिन्छ, अनि एउटा कोठामा भान्सा हुन्छ, भान्सामा कतिवटा सिलिन्डर राख्ने, 10-20 सिलिन्डर लुकाएर राख्छ त्यो डेरामा बस्नेले। यस्तो चाहिँ फन्तुस कुरा गर्ने काम प्रेम राज्यद्वारा सञ्चालित नेपाल आइलिङले गरिरहेको, त्यो अत्यन्त बदमासी हो। उनीहरूले कहाँ हेर्नुपर्ने, कहाँ गर्नुपर्ने, कहाँ नियमन गर्नुपर्ने भने उपभोक्ताले लुकायो भन्नुको सट्टा उनीहरूले के गर्नुपर्ने, विक्रेताहरू ग्यास सिलिन्डर बिक्री गर्ने सानो सानो विक्रेताहरू, ठुलो उद्योगले पनि होइन, विक्रेताहरूले यो लुकाइराखेको छ, यसको लागि केही गर्नै पर्दैन थियो नेपाल आयल निगमले। यदि ऊ पारदर्शी रूपमा सरकार र जनता समक्ष आउने हो भने उसले 3-3 कुराहरूमा त गरे हुन्छ। एउटा त त्यो विक्रेताले जहाँबाट खरिद गरेको त्यो खरिदको भ्याट बिल, अर्को चाहिँ जसलाई बिक्री गरेको त्यसको फोन नम्बर, त्यसको चाहिँ नाम नामेसी त्यो ग्राहकको अथवा उपभोक्ताको उसले राख्या हुन्छ, त्यो मात्र हेर्न लगाए पनि पुग्छ कहाँ ग्यास सिलिन्डर लुकाइरहेको छ, कहाँबाट कालो बजार गरिरहेछ भन्ने कुरा कुरा कस्तो छ यति कुरा नगरिकन उल्टो चाहिँ चहिलोसँग आफन चिनोलाई उपभोक्ताले ग्यास सिलिन्डर लुकाइरहेछ ग्यास सिलिन्डर बजारमा आए बाबा त्यो खाने चिज हो र पकाउने चिज हो त्यो ग्यास बाल्ने हो बालिसकेपछि खाली भएपछि त बजारमा आइहाल्छ नि त्यो लुकाउने चिजै होइन उपभोक्ताले त्यो लुकाउँदै लुकाउँदै त्यो म 70% नेपाल सरकारले अथवा त्यहाँ नेपाल आइलिङले बोलेको यो शब्दको खण्डन पनि गर्छ आम उपभोक्ताको तर्फबाट पनि
0: हजुर अब कार्यक्रमबाट बिट मान्नु पर्दाखेरि प्रेमलालजी अब जति पनि अहिले यो जुन भनौँ न उपभोक्ताहरूले शास्ति बिहोरिरहेको छ होइन अहिले तपाईँ अनुगमनमै हुनुहुन्छ होइन अहिले अघि तपाईँले बताइहाल्नु भयो सुरुकै चरणमा चाहिँ अब समग्र अन्तमा बिट मान्नु पर्दाखेरि यो जुन ग्यासको दीर्घकालीन समस्या समाधान गर्नको लागि सरकारले ऐन निगमलाई निर्देशन पनि दिइसकेको छ अब यो संसदीय समितिमा पनि गएर छलफल भएको छ तर अहिलेसम्म चाहिँ यो दीर्घकाललाई समस्या समाधान गर्नको लागि काम गरेको जस्तो देखिँदैन के देख्नुहुन्छ अन्तमा चाहिँ तपाईँले देखेको यो चुकिएको मान्छेलाई बेकुफ बनाएको ठाउँ छ
1: साथीहरूलाई र नियमन निकायलाई म के भन्न चाहन्छु भने यो ठुलो समस्या होइन 13 अरब जनसङ्ख्या भएको भारतमा ग्यास सिलिन्डरको त्यहाँ पनि समस्या हुन्छ तर चाहिँ ठुलो यति परिमाणमा जुन समस्या काठमाडौँमा देखियो हल्का अब तपाईँको आधा सिलिन्डरमा फुल सिलिन्डर आउँदाखेरि त यो समस्या देखिन्छ भने त्यो पनि अभावको बेला होइन भरेको बेलामा अझ चाहिँ तपाईँको आफ्नो व्यवस्था सहज गर्नको लागि गरेको बेलामा यो हुन्छ भने अभावै भागलाई के गति होला त्यसले म के भन्न चाहन्छु भने नेपाल आयल निगमले आफूले बिक्री गरेको ग्यास कसलाई कुन उद्योगलाई कति पिडियो काटियो र त्यो उद्योगले कतिवटा डिलरलाई कति सिलिन्डर बेच्यो अनि त्यो डिलरले सब डिलरलाई कतिवटा सब डिलरलाई बेच्यो र कति सिलिन्डर बाहिर बजारमा छ कम्तीमा त्यो एकछिन तथ्याङ्क त निकाल्नु न आयल निगम त्यो एकछिन तथ्याङ्क सिलिन्डर यति छ बजारमा भन्नसम्म अहिलेसम्म सक्दैन मैले तपाईँलाई चुनौती नै दिन्छु यिनीहरूलाई आयल निगमले आजको नीतिसम्ममा बजारमा यतिवटा 1 करोड सिलिन्डर बजारमा छ भनेर भन्न सकेको अवस्था छैन न उद्योगले भनेको छ अनि उद्योगहरू पनि के बदमासी गरिरहेछ भने भिडियो लिनको लागि नेपाल आयल निगमबाट यो प्रडक्ट डेलिभरी अर्डर भन्छ त्यसलाई पिडिओ लिनको लागि मात्र ग्यास सिलिन्डर मसँग धेरै छ भनेर तपाईँको नभएको यस्तो रेकर्डहरू देखाएर ग्यास बढी चाहिँ आपूर्ति गरिरहेछ उनीहरूले अनि उनीहरूले बढी बिजनेस गर्नको लागि त्यो गरिरहेछ त्यो भनेको फ्रेन्ड काम हो तिनीहरूले मैले के भने भन्छु भने यकिन तथ्याङ्क ट्रान्सपेरेन्सिभली अथवा पारदर्शी ढङ्गले यकिन तथ्याङ्क सही तथ्याङ्क निकालेर के अनुसार गर्यो भने नेपालमा ग्यासको अभाव कहिले पनि हुँदैन
2: सैन्य समुदायमा बेलायत भरि अन एयर एपमा अनि स्मार्ट स्पिकरमा भन्नुहोस् प्ले बीएफबीएस यो बीएफबीएस गोठा रेडियो हो।

0: tässä mun äimää.
1: The Lime Buddy.
0: On air.
1: Atma.
0: Ani smart speaker mä panhos.
2: Play BFBS.
1: You, BFBS Gorkha Radio.
0: Radio. Gorkha Radio.
3: काभ्रेमा बर्ड फ्लू संक्रमणका कारण 90,000 पन्छी नष्ट गरिएको छ। जिल्ला पशु सेवा कार्यालयले 30 कृषकका 90,000 पन्छी नष्ट गरिएको जानकारी दिएको हो। बर्ड फ्लू संक्रमणले क्षति पुगेका कृषकलाई क्षतिपूर्ति दिन थालिएको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार हालसम्म 20 कृषकले क्षतिपूर्ति पाएका छन्। बाँकी 10 कृषकको क्षतिपूर्ति रकम चालू आर्थिक वर्षमा दिने कार्यालय प्रमुख वरिष्ठ पशु चिकित्सक बज्रकिशोर ठाकुरले जानकारी दिनुभयो। कार्यालयका अनुसार काभ्रेमा गिरिराज कुखुरा, लेयर्स, बोइलर, राजहाँस, स्थानीय कुखुरा र पेकिङ हाँस लगायत गरी 90,275 पन्छी नष्ट गरिएको हो। यस्तै 38,000 अण्डा, 10,000 केजी दाना र 5,000 क्रेट नष्ट गरिएको छ। काभ्रेको बनेपा, पनौती तथा पासखाल क्षेत्रका विभिन्न फर्ममा बर्ड फ्लू संक्रमण भएको थियो। अहिले पनि रोसी खावा चेकपोस्टमा परीक्षण बिना तथा अवैध रूपमा ओसार पसार हुने कुखुराको निगरानी र नियन्त्रणलाई कडा गरिएको जनाइएको छ। ललितपुर महानगरले सूचना पाएको 15 मिनटभित्र घरमै पुगेर चिकित्सक सहितको एम्बुलेन्स सेवा दिन सुरु गरेको छ। महानगरले अहिले 5 एम्बुलेन्ससँगै चिकित्सक एवं स्वास्थ्यकर्मी सहित अत्यावश्यक मेडिसिन र उपकरणहरूको व्यवस्थापन गरेको छ। 1131 नम्बरमा फोन गरेर यो सेवा लिन पाइनेछ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले कार्यक्रमको उद्घाटन गर्दै स्वास्थ्य सेवामा ललितपुर महानगरको कार्य गौरव योग्य रहेको बताउनुभयो। महानगरका मेयर चिरीबाबु महर्जनले फिलिपिन्स भ्रमणका क्रममा माकाटीमा यस्तो किसिमको सेवा प्रवाह गरेको र त्यहाँ सफल भएको देखेपछि यहाँ पनि लागू गर्न प्रयास गरेको जानकारी दिनुभयो। तनहुँको रिसिङ गाउँपालिकामा निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाको प्याकेज 1 अन्तर्गत निर्माण भइरहेको 140 मिटर अग्लो मुख्य बाँध निर्माणको काम 62% सकिएको छ। बाँध निर्माणका लागि 8,50,000 घनमिटर कंक्रिट भर्नुपर्नेमा हालसम्म 4,73,761 घनमिटर कंक्रिट भरिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो। आयोजनाको प्रमुख संरचना मध्ये मुख्य बाँध निर्माण निर्धारित लक्ष्य अनुसार अगाडि बढ़िरहेको उहाँको भनाइ छ। प्याकेज 1 अन्तर्गत बाँध लगायतका संरचनाको काम सोङडा कालिका जेबीले गरिरहेको छ। यो प्याकेजमा 59% प्रगति भएको छ। मुख्य बाँध निर्माणका लागि डाँडो कटान, पहुँच सड़क निर्माण, सेती नदीको धार फर्काउन आवश्यक स्थायी बाँध, 2 डाइभर्सन, सुरुङ लगायतका संरचनाको निर्माण कार्य सकिएको छ। मुख्य बाँध निर्माणका लागि सेती नदीलाई पथान्तरण गरिएको छ। मुख्य बाँधको माथिल्लो र तल्लो तटीय क्षेत्रमा अस्थायी बाँध निर्माण कार्य सक्नुका साथै दुवै किनारमा अवस्थित ग्राउटिङ टनेल 8 निर्माण भएका छन्। मुख्य बाँधको कंक्रिट कार्य 2081 चैत 7 गतिदेखि सुरु भएको थियो। अब खबर फटाफट।
4: बाजुराको मारतडी कोल्टी र खप्तड डोगडी मारतडी सड़क निर्माण शुरू भएको 27 वर्ष बितिसक्दा पनि काम पूरा भएन। ठेकेदारले काम नगरेपछि छुट्याइएको बजेट पनि गएको वर्ष 33 करोड़ फिर्ता। गुल्मीको चिदीचौर खेल मैदान चिटिक्क बन्यो, 90,00,000 खेल मैदान बनेपछि दुबो पनि रोपियो। इलाम नगरपालिका 8 र 10 जोड्न कैलाटारमा 84,00,000 खर्च गरेर माई खोलामा झोलुङ्गे पुल निर्माण, 179 मिटर लामो झोलुङ्गे पुल बनेपछि राजदुवाली र सिमलगोलाईको बाटो घण्टौं हिँड्नुपर्ने बाध्यताबाट मुक्ति। पूर्व राज परिवारका सदस्य चितौं जाँदा बस्ने गरेको दियालो बंगला पर्यटकको रोजाईमा पर्दै गएको आर्थिक वर्षमा विदेशी सहित 25,400 जना दियालो बंगला पुगे। घुम्न पुग्नेबाट 24,58,000 शुल्क उठ्यो। उपल्लो मुस्ताङको लोमान्थाङमा यारतुङ पर्वको रौनक, बर्खाको खेतीपाती सकिएपछि मनाइने यारतुङमा मुस्ताङी राजा रानी सहितका स्थानीय घोडादौड, नाचगान, खानपान र सांस्कृतिक गतिविधिमा रमाउँदै। काभ्रेको धुलीखेलदेखि नमोबुद्धको दाप्चा पुलसम्म बीपी राजमार्ग चौडा पारिने, 20 किलोमिटरको यो सड़क खण्डको मुख्य कालोपत्रे भाग 10 मिटर फराकिलो बनाइने, सड़क विस्तारका लागि झण्डै 3,80,00,000,000 खर्च हुने अनुमान। र महोत्तरीको औराही नगरपालिकामा चार वर्ष अघि चापाकल खरिद गर्दा रकम हिनामिना पारेको आरोपमा 11 जना विरुद्ध मुद्दा। त्यो बेलाका निमित्त प्रमुख प्रशासकीय अधिकृत निलाम्बर मिश्र मैथिली र लेखापाल विजय कुमार यादव विरुद्ध जनही 36,13,000 बिगो माग।
3: अहिलेसम्मका खबर यति नै, नमस्कार।

बीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यहाँले एउटा गीत सुनिसक्नुभयो अबको पालोमा कान्तिपुरको सौजन्यमा प्राप्त कार्यक्रम।

जोस ल पनि पाल भाषा या ज्याझो नेपाल यिनी त चुनाते पि सब कलसित दुन गलन्छ लसको स जे रश्मिला प्रजापति थौ नेपाल सम्बत जिन्छ स व पि खुद गुला थौ षष्ठी मंगलबार झ्याब्ले मंगलबार थे ज्याझो नेपाल ए जुना वया गुदु ज्याझो नेपाल ए स नेवा सु सम खत ते गले नेवा मेता है कि गुजी अले थौ नक तीन जगह है जी हानि बहाम तस्कौँ तस्कौँ हानि बहाम जनकवि दुर्गालाल श्रेष्ठ वेक भिङ्ग बहनी मन्त अहिले थौँ वेक यासी थौँ इङ्कीको च्या कोचाका वेक चाहिँ कर्णदीप अन चाहिँ वेक या सिबीको ज्या च्याचङ्गो दु वो ज्याचो न नक्तिन्जखे जी लिछङ्गो थौँ ए ज्या मुक्क दुर्गालाल मार्सा वहाँ छोइदिएको मेते हाकेकोजी वेक इत मार्सा भएको कारण चाहिँ वेक नेपाल मास्टर जुया ज्यान दिएको वेक चाहिँ टिचर जुया ज्यान दिएको घ एजान सकलसिया चाहिँ मार्साप मार्साप तका वेक त सम्बोधन ल्याएको नेपाली चाहिँ खलबेकै बारे यो कोही को खत दु व खत नसिक्दै हेर्ने त्यही तर थङ दाजु थङ इन्टरनेट अब ठिक छ त दुःख दिएको छु इन्टरनेट मरुको कारण द चाहिँ छुछुलोमा वो हेजको सिक्नु हने त्यही उत या दक्ले नेपा वेक्लो हे चुया त गु मे छपुजी त्यही थिएन खल वेक्लो यो कोही मे त चुयादिएको दु नेपाल भाषा चाहिँ नेपाली न यो कोही हे मे त चुयादिएको दु दक्ले नेपा चाहिँ जी थो लसे हङ्गु विरोध मेचाले दुथ्याएको मे त्यही थिएन जनकवि दुर्गालाल श्रेष्ठ चुयादिएको अहिले न्यू बजार चाहिँ लेजना

ज्याजो नेपालले नेना सुना दिलो जीवनाखा रश्मिला प्रजापति ज्याजो नापदु गुड लाइफ बिस्किट्स अलि थौ ज्याजो स जिस हनी बहम दुर्गालाल श्रेष्ठ वेक हिंगमन्त वेक या हे बारे ख चाहिँ तेगु जी वेक नेपाल सम्बत कथा 1055 दिलागा 11 खुनु भुगु ख अलि वेक नक्तिन जगे हिंग मुला थो चौथी 1146 गुई निदया बैसे वेक मन्त दुर्गालाल श्रेष्ठ निवा तेगु मध्यम वर्गीय न्यू अझ निम्न मध्यम लगा चुत वर्गीय परिवार बुगुजुल वेक या मायाना आशामोती श्रेष्ठ अलि बायाना चाहिँ गणेशलाल श्रेष्ठ वेक्ल थगु स्कुल या शिक्षा दीक्षा पद्मोदय सेकेन्डरी स्कुल पाखे कया दिएको खसा वेकल योको योको हे शिर्पा त त्यहाँका दिएको थियो अलि वेक त जनकवि रेखा चाहिँ नेपाल भाषा परिषद पाखे सन् 2003 नि स्वदनीय वेक त बिगुजुल त्यो जगदम्बा श्री पुरस्कार पाखे 2010 वेक पुरस्कृत जुया दिगु ख वेक योको योको हे कृति तदु चिसम वेक त घेना लुमिङ्खीले नगा ध्यान वेक या परिवार बारे न सोचु खते वेक विक्रम सम्बत 2013 वेक या ब्या पूर्ण देवी श्रेष्ठ नापजु बुझुल अलि वेक या निमका छम म्याडु अलि नाप वेकल योको योको हे कृति त छोया झाको दु नेपाल भाषा छ कमाखु नेपाली मे त नेपाली साहित्य त न वेकल उली हे छोया दिएको छु र वेक दक्ले नापा प्रकाशित खलाएको खस दुई थोपा धागो चाहिँ छ गो कविता थो चाहिँ 1952 ल्यायो इस्वी सम्बत अनुसार सुस्केरा म्यागजिनले प्रकाशित जो बुझ्नु थिए योको योको या दक्ल नापा चाहिँ 1967 चाहिँ पिज अलि 1986 सिटो विकिपेडिया सुया त हिजो चाहिँ दोको अङ्ग्रेजी तारिख त यता लम्हा जी स्वयम्भुत्व या क फल्सा अथे योको योको या दुबेको होला चिनियामा किसिसा थो चाहिँ मस्तेगो जुल मे त अलि चुलिसिया छ अथे नक्तिनी जिया छ मे त गो लसे हङ्गो विरोध ओ मेजान वेक या तस्क हे नाजागो जुल अलि वसिबे मेमे गुया खलाएको खसा नेपाली भाषा या खलाएको खसा से थरी बाजा एउटै ताल दगाता हो मदन कृष्ण हरिवंश उसले या मेदुनी उसले नेपाल टेलिभिजन अभिगो मे नभेक्ल छु यादिएको नेपाल भाषा सङ्कृपा राजमती ओके ओके मे त नभेक्ल छु यादिएको उसली जग नमको अहिले झिगो नेवातेगो राष्ट्रिय मे वो न दुर्गालाल श्रेष्ठ छु यादिएको एजा गोब्ले तक झिस नेवातेसँग राष्ट्रिय मे ह्याएको छु नि उब्ले तक वेक न्याम्ले न्याम्ले मना छु नि करिब करिब 8 दशक वेकल चाहिँ थगु जीवन साहित्य त बिहादिल अहिले वेक चाहिँ छौ कथा आशुकवि जनकवि देखाला पदवी नेपाल भाषा परिषदमा बिगुजुल आशुकवि दाई तुरुन्तै हे चिना खुए फुमा व्यक्तित्व कथा चाहिँ नाजा छुन विषय वेक बिल्की तुरुन्तै हे वेकल चाहिँ चिना ख छुयादि खल वेक ताई निहनिसे मफिया चङ्गो ख मफिया चङ्गो इले न वेक छुएको क्रम चाहिँ मति नापापति पति मफुले न वेकल फुसा मफसा छुएको क्रम चाहिँ यहाँ काय चङ्गो त जुल तर छुँद अन्य निसे नास तस्क अपय मफिया हुन अनि आन वेक मफिया नर्विके भर्णायना डिस्सा जेङ्का छिङ्गु तर उफ्नु चाहने हे वेक मन्त वेक या त दुनुगल निसे लुमङ्कुसे वेक सुखावती भुनासा बासल्यामा अलि वेक चाहिँ झाप्ले न अमर जुया छुनिमा धका कामना यासे वेकल हे छोया दिगो छपुमी हाम्रो त्यतिना ज्याजो नेपाल

तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्चेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।

आजो नेपाल सहक नलसको सजाजो नेपाले नापा दुगुड लाइफ बिस्किट्स जुना खरस मिला अले प्रवि दिदी रविन्द्र थौजाजो स अनि बहुम दुर्गालाल श्रेष्ठ उयक मिङ थगु न स्वर शरीर धोता झल तर यो कुयको सृजना जित चाहिँ व्यथको कुदु एकल अले चिक पिस यदि पुलाङ्गो नेवा मेत निलीको बानी दुसा अधिकांश दाथे मे स्वेदी सौके मिछु मिचा दुर्गालाल श्रेष्ठ हेजुनी उब्लेन से आत्तक यापी मेहलमी पिनी लागि वेकलम मे चुना चुना दिएको दु नेपाल अवस्था खेले सायदै जग दै गुमेश्या चाहिँ वेकयो मेहल महागु वा मेहले मखम्बु जी अलि थौजी यो कु मेत तै सुना खसै बच मुहे जग तै सुना हकमा सबु मेते तिना दुर्गालाल श्रेष्ठ या चुसु पिजो गुमे

खबरों लसो कुसो जाजो नेपाले जाजो छि न्याना सुना दिलो जाजो नाको द गुड लाइफ बिस्किट्स अले जु ना खरशमिला थौ जे जे तस्क हने बहम जनकवि दुर्गालाल श्रेष्ठ वेक महिंग मन्त नक्तिन जके वेक यसि जों इंग केसि रला एजे वेक यत लुबंग कुसे वेक ल छु यदि गुमे जक जि हाका चुना गजु ल यको इन्फर्मेसन जि के थौ मरु नेपाले दैबले पक्का ना तेगु जि गुली ना इन्फर्मेसन दु वतै चुना गजु ल थौ यागु वेक या जुन सितम इंग किगु यात्रा छिन थेना दिल होला म दिल मसिल चाहिँ तर थौ यो यो हे नेवा त थिएन अलि अन चाहिँ विभिन्न खोयापी नेवा त थिएन राजनैतिक रूपमा न धान नेवा त थिएन छ मैले यहाँ नेवा जो लेख चाहिँ यो कोही कोही नेवा त खन छ न अलि छ म राजनैतिक नेवा एक खबेक ल धे दिएको जे चाहिँ यो को हे थजागु साहित्यकार तेगु थजागु सब यात्रा भना थौ थन सुयेबले समनी म ब्याक त कोहे नेवा त नस्लिय चिन्तन चाहिँ गुले दुखनिका गर्ने वा त्यही तथा चाहिँ भेट लगाइ दिल छ ऊ चाहिँ पक्का न खने त अहिले थौ गठेना जुल भएक या सब यात्राको बारे नजी छु छु खते भएको मिङ्ग थगु छिहे मधुगु अहिले मिङ्ग अनि सिभेक या त एक या भई जसे सङ्गु छिहे तै तगु अन्य झाया यो कमनु त अभेक त अन्तिम श्रद्धाञ्जली बित न थिएन अहिले थौ दासा धकलली पाङ्गो श्रद्धाञ्जली बि कथा नेपाल भाषा मङ्का खल बिजे बिजे आसे चुङ्गु नेपाल सम्मका खल या परिसरे अन 11 बजे चाहिँ 2 बजे तक तक गुजुल अन अनलिपा स्वर्गीय जनकवि दुर्गालाल श्रेष्ठ या सब यात्रा यङ्के त चाहिँ छिद यङ्के त मङ्का खल सभा भगवती अलि ढलको क्षेत्रपाटी थैटी अलि अति हे थ्यामहरू अलि नेहक त्वा अस जनबाहा अलि वङ्ग किला घ नेत तेङ्घ अलि हाम्रो क्षेत्रपाटी जुया कर्णदीपे अन्तिम संस्कार उयो कया गुजुल आन उयो कन अन्तिम संस्कार हे जुया चाहिँ हुँदैन झि चाहिँ अनु हे ल्या उयो गुजुल एजा थौँ तस्क चिज हा गस झि सिक्पेन त खत त्यही सागा दाइबले त उसले यो कुजके इन्फर्मेसन्स त मरु बरु वेक्ल चोयादिगु मे पाखे हे वेक त अझ अफो म सिकिएर गा खल वेक्ल थुली मे चोइदिगु दु थुली मे चोइदिगु दु सिक्प सायद याद यान दिला म दिला गुगु बले चाहिँ दोको राइथे मे हे वेक्ल चोय छो गु मे चाहिँ लाइगु थौन जी फरक फरक टाइम मे वेक्ल चोयादिगु अले फरक फरक मेला मे पिसा हाल त गु मे छिप्न लागि त्यतिना ज्याझो नेपालै छ।

0: कसरी पत्ता लाउने होला?
1: के पत्ता लगाउने?
0: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
1: के को बारेमा?
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ।

लिपाङ्गु दिपा दुङ्काक नलसे कुसे ज्याझो नेपाले ज्याझो छिन्याना सन्दिलो ज्याझो नापत गुड लाइफ बिस्किट्स अलेजी गुना ख रश्मिला आख नसक अजि जन कवि दुर्गालाल श्रेष्ठ यातलु मंगसना वेको यागु सब यात्रा वेको यात अन्तिम श्रद्धाञ्जली पुङ्के कथ विभिन्न दल नेता पि थिङ्गु जुल अथि नेपाली कांग्रेस सभापति गगन थापाले अथि आइम ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठ गृह मन्त्री सुदन गुरुङ पिना थिङ्गु जुल लगायत मेमेपी यो कोहे नेता त अथि सांसद त ये महानगरपालिका या कार्यवाहक मेयर निसिकय यो कोहे थिङ्गु जुल यासा थो अलि छौ हान मेउ छु जम गर्न खन्द तका दाइले अनु चाहिँ तो साङ्गीतिक ख्यो या स्वस्थ तत्का दाइको मेचो मिपी सङ्गीतकार पि मेहाले मिपी म्युजिक भिडियोदेखि पि सारा छ बेक सङ्गीत नाप्न त कहे स्वाम व्यक्ति ल फिल्म निर्माता त मलाई फिल्म नाप रिलेटेड मनो त छौ कथा स्वयं खसा नेवा ख्यो या पि अधिकांश मनो त थौ चाहिँ नेपाल भाषा मङ्क मङ्का खलाए ज्याको थिए थिङ्गु थिए भान्जिर अहिले तस्क तजीको बेक या सब यात्रा नल मे मे बेलेसा गाडी त या सब यात्रा इङ्कियो तर थुक्सी रासा झिगो नेवातेको परम्परा कथ बेक या त कोबी आहे पालम्पा कोबी आहे अप्याको सब यात्रा लगभग लगभग एक घन्टा वा रुटे लगे जुल यङ्को खने त अहिले उके या चाहिँ लागे लगभग स्वच्छी मेसिया चाहिँ भोलिन्टियर नका टी सर्टे जनकवि दुर्गालाल श्रेष्ठ चैतको जनकवि दुर्गालाल श्रेष्ठ अमरजी मार्गका चैतको पनि टी सर्ट जना चाहिँ यसरी अयङ्को जुल या छ अलि छौ मेरो खसाइ छुरा छ बेक पिछे ज पिस न थो चाहिँ दुःख रका खोया मलाई मको कि अब एक्ल थगो त खे उपलब्धिमूलक जीवन मना झाको दु एज या वेक झाउ या त निला निलाए वेक त बिदा बिगु सुनान खोबी चाहिँ पिम कागु धै कथ जुगु कथा अन सुनाहे खोबी चाहिँ प्या मोला मनला खो तस्क परिवार जन पिल्ला झनिया खोजी तर वेक पि सुनान मिखा चाहिँ खोबी प्याका मधी मन छगु धा वेक दुर्गालाल श्रेष्ठ या जु या त सच्चा श्रद्धाञ्जली थिए जी त्याका सुना हाक्नुहोस् कवे कया त लुमङ्गसे नाच दाइ थिए गुब्ले त गछि नेवा त मान छुनी गुब्ले त नेवा तिगो राष्ट्रिय मेथो या छुनी गुब्ले त नेवा मे जिसा ह्याका छुनी हाला छुनी वेक दुर्गालाल श्रेष्ठ यहाँले हे मान छुनी तासे वेक या थो मे ते तेना थो मे नाप्ना प प्राधिक समझना लागि रविन्द्र या त सुभा देशासे जे रश्मिला नछिक पिङ पाखी उजाउ फने हाक्टस क यो कोइको सुभा

0: pe line buddy
1: on air
0: atma
1: ani smart speaker ma ban hos
2: play bfbs
0: you bfbs gorkha radio ho
1: gorkha radio
3: तथा सूचना अमेरिका बस्दै आएका सुदूरपश्चिम प्रदेश सभाका सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवा पदमुक्त हुनुभएको छ। प्रदेश सभा सचिवालयले तयार गरेको टिप्पणी आदि सभामुख भीम बहादुर भण्डारीले सदर गरेसँगै उहाँ पदमुक्त हुनुभएको हो। यो निर्णय भोलिको बैठकमा सभामुखले जानकारी गराउने कार्यक्रम छ। देउबा गत वर्ष भदौ 28 गते जेएनजी आन्दोलन लगत्तै व्यक्तिगत कामका लागि अमेरिका जानुभएको थियो। त्यसपछि स्वास्थ्यमा समस्या देखिएको भन्दै उहाँ उपचारका लागि अमेरिकामै बस्नु भएको छ। अमेरिका गएको 11 महिना पुगिसक्दा पनि उहाँ नेपाल नफर्किएपछि पदमुक्त गरिएको हो। नेपालको संविधानमा प्रदेश सभा सदस्यको स्थान रिक्त हुने सम्बन्धी व्यवस्था गरिएको छ। सभालाई सूचना नदी लगातार 10 बैठकमा अनुपस्थित भएमा पद रिक्त हुने व्यवस्था उल्लेख गरिएको छ। यही व्यवस्था अनुसार देउबाको पद रिक्त भएको हो। कांग्रेसको 15 महाधिवेशन अन्तर्गतको ओडा अधिवेशन भदौ 24 शुरू हुने भएको छ।
4: कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले विज्ञप्ति जारी गर्दै 15 महाधिवेशनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गर्नुभएको हो। निर्वाचन समितिका अनुसार भदौ 10 गतेसम्म निर्वाचन प्रतिनिधि अभिमुखीकरण, भदौ 11 गते जिल्लामा निर्वाचन अधिकृत खटाउने, भदौ 15 गते वडामा निर्वाचन प्रतिनिधि खटाउने, भदौ 16 20 गतेसम्म वडामा अभिमुखीकरण तालिम, भदौ मसन्तभित्र बाँकी रहेका जनसम्पर्क समितिको अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तोकिएको छ। भदौ 24 गते 6743 वडामा अधिवेशन, भदौ 27 गते गाउँ नगरपालिका अधिवेशन, भदौ 31 गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, असोज 3 गते एकमात्र क्षेत्र भएको जिल्ला अधिवेशन, असोज 7 गते जिल्ला अधिवेशन, असोज 10 गते प्रदेश अधिवेशन र असोज 16 19 गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गरिने कार्यतालिका छ। निर्वाचन समितिका अनुसार हालसम्म अमेरिका, जापान, फ्रान्स, दक्षिण कोरिया लगायत 15 देशका जनसम्पर्क समितिको अधिवेशन सम्पन्न भइसकेका छन्।
3: सत्तारूढ रासोपा सांसद ज्वाला संग्रौलाको अभिव्यक्तिलाई लिएर प्रतिनिधि सभा बैठकमा चर्काचर्की परेको छ। वर्तमान सरकारको कामप्रति प्रतिपक्षले उठाउँदै आएका सवालमा आक्रोश पोख्दै संग्रौलाले जिन्जी विद्रोहका कुरा समेत जोडेर पुराना सरकारमाथि औंला उठाउनु भएको थियो।
5: देशले सबैभन्दा व्यतिथि र भ्रष्टाचारको घाउ यही 35 वर्षभित्र पाएको छ। यो सरकार यो देशलाई भ्रष्टाचार, व्यतिथि, अनियमितता र गुण्डाराजको क्यान्सरबाट मुक्त गराउन चाहन्छ। अस्ति भर्खर एकजना विद्वान मान्यजीले भन्दै हुनुहुन्थ्यो कि तपाईँहरूले सोक्नु भएन, अब हामी आउँछौँ र सरकार चलाउँछौँ। उहाँहरूले नै नेतृत्व गरेको तत्कालीन सरकारले चलाएको गोलीबाट यही सिंहदरबार अगाडि ढलेको जेएनजीको रगत अझै राम्रोसँग सुकेको छैन। भदौ 23 र 24 गतेको जनविद्रोहमा मारिएका सन्तानका बुवा आमाहरू बरखी बारेर बसिरहनु भएको छ। उहाँहरूको शरीरबाट सेतो कपडा उत्रिएको छैन। कुन हिम्मतले फेरि यहाँ आउँछौँ र तिनै जनतामाथि शासन गर्छौँ भनेर उहाँले भनिरहनु भएको छ।
3: संग्रौलाको अभिव्यक्तिपछि विपक्षी बेन्चका सांसदले उठेर विरोध जनाएका थिए। प्रतिवादमा उत्रेकी एमाले सांसद साजिदा सिद्दिकीले वर्तमान सरकारले नै मुलुकमा गुण्डाराज चलाएको आरोप लगाउनुभयो।
6: आज गुण्डाराजका कुरा गर्दा गुण्डाराज कहाँ छन् भनेर तपाईँहरूले भन्नुपर्ने अवस्था आयो, किनभने तपाईँको सरकार छ, गुण्डाराज त्यही छ। आज प्रतिपक्षले बोल्दा तपाईँले गुण्डा भनेर बयान गर्ने, देशको अवस्था कहाँ गइसकेको छ? आज प्रतिपक्ष देश र जनताको पक्षमा उभिएको छ, उभिन्छ, हाम्रो सास गए पनि उभिन्छ। हामी गोली खान तयार छौँ, तर सरकारका गलत कार्यमा हामीले समर्थन गर्दैनौँ। जेएनजी आन्दोलनका कुरा गर्दा अलिकति लाज पनि लाग्नुपर्छ। सिराहामा तपाईँका प्रहरीले गोली ठोक्दा त्यसको जवाब सरकारले दिनुपर्छ।
3: लगतै संग्रौला प्रतिवादमा उत्रिएकी सांसद संग्रौलाले सिद्दिकीको भनाई रेकर्डबाट हटाउन समेत माग गर्नुभयो।
5: यदि त्यो गुण्डाराज शब्द आपत्ति भएछ भने एउटा कुरा प्रश्नसँग भन्न चाहन्छु। तत्कालीन सरकारले केही मानिसहरूले आफ्नो नजिकमा लिएर त्यही सरकारले इन्काउन्टर गरेका गुण्डाहरूको लिस्ट देखाइदिउँ सभामुख महोदय। अनि अर्को कुरा, कसको प्रहरी भनेर उहाँले इङ्गित गर्न खोज्नु भएको?
3: नेमावतीमा संग्रौलालाई स्पष्टीकरणको मौका दिएको भन्दै एमाले सांसद रंगिला यादवले सभामुखको आसनमा बसेकी उपसभामुख रुबी ठाकुरको भूमिकामाथि समेत प्रश्न उठाउनु भएको छ।
2: जुन तत्कालीन सरकारले चाहिँ गुण्डा पालेर यस्तो गर्यो उस्तो गर्यो जुन उहाँले भन्नुभएको छ, अहिलेको सरकारले कति गुण्डा पालेको छ उहाँलाई थाहा छ कि छैन? त्यो नियम आपत्ति भइसकेपछि स्पष्टीकरण दिन मिल्दैन। त्यो कुन नियममा स्पष्टीकरण दिन लेखिएको छ?
3: राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता एवं सांसद ज्ञानेन्द्र बहादुर शाहीले वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी र विदेशमा लपत्र परेका नेपालीहरूको उद्धारका लागि तत्काल संसदीय छानबिन समिति गठन गर्न
1: प्रतिनिधि
3: सभा बैठकमा यसै समय लिएर बोल्दै सांसद शाही।

तपाईँ एफबिएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रम घर संसारको आरम्भ भएको छ। तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु यस समय म सेनेको तर्फबाट। कार्यक्रम घर संसार एक घण्टाको कार्यक्रम जहाँ घरको संसार हामी कसरी सुन्दर बनाउन सकिन्छ यस बारेमा अवश्य पनि म तपाईँको समक्षमा जानकारी राख्ने क्रमलाई अगाडि बढाउन चाहन्छु र साथै मिरा मिरा गीत सङ्गीतहरूको साथमा मनोरञ्जन गराउने नै छु। र अहिलेको यस समयमा चाहिँ हामी चर्चा गर्नेछौँ आजको दिनमा चाहिँ बच्चाको स्क्रिन टाइम तपाईँको व्यवहारले बिगार्न सक्छ उनीहरूको बानी यस बारेमा चर्चा गर्ने नै छु। अब एउटा घरको संसार सुन्दर बनाउन अभिभावकको ठुलो भूमिका रहन्छ होइन, यस बारेमा चाहिँ विस्तृत रूपमा जानकारी रहनेछ। र यसैको साथमा आउनुहोस् कार्यक्रममा हामी अगाडि बढौँ अहिलेको लागि पनि यो मिठो गीतको साथमा।

बीएफपीएच कोरकार भिडियो सुन्दै हुनुहुन्छ। कार्यक्रम अहिले हामी घर संसारमा छौँ श्रोता र बच्चाको स्क्रिन टाइम तपाईँको व्यवहारले बिगार्न सक्छ उनीहरूको बानी। खाना खाने टेबल, परिवारसँग बस्ने कोठा वा सुत्ने कोठालाई सम्भव भएसम्म मोबाइल रहित क्षेत्र बनाउनुहोस्। डिजिटल युगमा बालबालिकाको स्क्रिन टाइमबारे धेरै चर्चा हुने गर्छ। बच्चा धेरै मोबाइल चलाउँछन्, टेलिभिजन हेर्छन् वा भिडियो गेम खेल्छन् भन्ने चिन्ता अधिकांश अभिभावकमा हुन्छ। तर पछिल्ला वर्षहरूमा विशेषज्ञहरूले अर्को महत्त्वपूर्ण पक्षतर्फ ध्यानकर्षण गरेका छन्। समस्या बच्चाको स्क्रिन टाइममा मात्र सीमित छैन, अभिभावकको अत्यधिक मोबाइल प्रयोगले पनि बच्चाको व्यवहार, भावनात्मक विकास र सामाजिक सिपमा गहिरो असर परिरहेको छ। बाल मनोविज्ञानमा यसलाई चाहिँ टेक्नोफेरेन्स भनिन्छ। यसको अर्थ हो प्रविधि कारण अभिभावक र बच्चा बीचको प्रत्यक्ष संवाद तथा सम्बन्धमा अवरोध आउनु। मोबाइलले समय मात्र होइन बच्चाले पाउनुपर्ने ध्यान र आत्मीयता पनि खोज्न थालेको विज्ञहरूको भनाइ छ। अब मोबाइल व्यस्त अभिभावकलाई देख्दा बच्चाले के महसुस गर्छ, यो बारेमा पनि म चर्चा गर्नेछु। तर त्योभन्दा अगाडि लागौँ

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ।

0: शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFPS गोर्खा रेडियो।

बी एफबीएच कोरका रेडियो सुन्दै हुनुहुन्छ। अहिले हामी कार्यक्रम घर संसारमा छौँ श्रोता, र अहिले चर्चा गरिरहेको छु तपाईँको समक्षमा बच्चाको स्क्रिन टाइम तपाईँको व्यवहारले बिगार्न सक्छ उनीहरूको बानी भन्ने विषयमा रहेको छ। अब मोबाइलमा व्यस्त अभिभावकलाई देख्दा बच्चाले के महसुस गर्छ त? सानो बच्चाले आफ्ना भावना शब्दभन्दा बढी अनुहारको हावभाव, आँखाको सम्पर्क र अभिभावकको प्रतिक्रियाबाट बुझ्ने गर्छ। जब बच्चाले केही देखाउन खोज्छ, कुरा गर्न आउँछ वा खेल्न बोलाउँछ, तर अभिभावक पनि मोबाइलको नोटिफिकेसन हेर्न, सामाजिक सञ्जाल स्क्रोल गर्न वा च्याटमा व्यस्त हुन्छन्, बच्चाले आफूलाई मोबाइल बढी महत्त्वपूर्ण रहेछ भन्ने सन्देश यो अवचेतन रूपमा ग्रहण गर्न थाल्छ। यो अवस्था बारम्बार दोहोरिँदा बच्चाले आफूलाई उपेक्षित, बेवास्ता गरिएको र कम महत्त्वको महसुस गर्न सक्छ। दीर्घकालमा यसले उनीहरूको आत्मविश्वास, भावनात्मक सुरक्षा र व्यवहारमा नकारात्मक प्रभाव पार्न सक्छ। अब अभिभावकको अत्यधिक मोबाइल प्रयोगले बच्चामा मुख्य पार्ने असरहरू बारेमा पनि म चर्चा गर्ने नै छु श्रोता। तर त्योभन्दा अगाडि लागौँ अहिलेलाई पनि यो मिठो गीत सुन्ने क्रमतर्फ।

एफबिएस खुर्खार भिडियो सुन्ने अनुसार श्रोता र अहिले अभिभावकको अत्यधिक मोबाइल प्रयोगले बच्चामा मुख्य पर्ने असरमा पहिलो रहेको छ भावनात्मक सम्बन्ध कमजोर हुन सक्छ। बच्चा रोएको हाँसेको वा नयाँ कुरा सिकेको बेला अभिभावकले तुरन्त प्रतिक्रिया नदिँदा उनीहरूमा भावनात्मक असुरक्षाको भावना विकास हुन सक्छ। बच्चाले आफूलाई नबुझेको र एक्लो महसुस गर्न थाल्छ। बाल विकासका लागि अभिभावकको प्रत्यक्ष ध्यान र आत्मीय सक्रियता चाहिँ यो अत्यन्त आवश्यक मानिन्छ। दोस्रो रहेको छ चिड़चिड़ाहटपन र जिद्दी व्यवहार बढ्न सक्छ। बच्चाले ध्यान पाउन विभिन्न उपाय अप्नाउँछ। यदि सहज रूपमा अभिभावकले ध्यान प्राप्त भएन भने उनीहरूले कराउने, जिद्दी गर्ने, सामान फाल्ने वा नकारात्मक व्यवहार देखाएर ध्यान तान्ने प्रयास गर्न सक्छन्। धेरै अभिभावकले यसलाई बच्चाको बानी ठान्छन्, तर कहिलेकाहीँ यसको कारण उनीहरूले खोजिरहेको ध्यान हुन सक्दछ। तेस्रोमा रहेको छ सामाजिक तथा भाषिक विकासमा असर पर्न सक्छ। बच्चाले बोल्ने शैली, अनुहार हेरेर प्रतिक्रिया दिने तरिका, संवाद गर्ने सिप र सामाजिक व्यवहार सबैभन्दा पहिले घरमै सिक्छ। यदि अभिभावकको ध्यान धेरै मोबाइलतर्फ केन्द्रित रह्यो भने बच्चाले आवश्यक संवाद र अन्तर्क्रिया कम पाउँछ। यसले भाषा विकास, सामाजिक आत्मविश्वास र सम्बन्ध निर्माण गर्ने क्षमतामा असर पार्न सक्छ। र यसबारेमा चर्चा हुँदै गर्नेछ श्रोता, केही क्षणमा बच्चाले सुनेभन्दा बढी देखेर सिक्छन् भन्ने विषयमा पनि म चर्चा गर्नेछु। अहिलेलाई पनि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

र अहिलेकै समय बच्चाले सुन्ने भन्दा बढी देखेर सिक्छन्। बाल मनोविज्ञान रिफ्लेक्सन थियोरी भन्ने अवधारणा निकै चर्चित छ। यसको अर्थ बच्चाले अभिभावकको व्यवहारलाई नै आफ्नो व्यवहारको नमुना बनाउँछ। अब अभिभावकले कसरी कायम राख्ने त डिजिटल सन्तुलन? मोबाइल प्रयोग गर्नु पूर्ण रूपमा बन्द गर्नु समाधान होइन। काम, अध्ययन र दैनिक जीवनका लागि स्मार्टफोन आवश्यक नै हुन्छ, तर यसको प्रयोगमा सन्तुलन कायम गर्नु अत्यन्त महत्त्वपूर्ण छ। घरमा नो फोन जोन, खाना खाने टेबल, परिवारसँग बस्ने कोठा वा सुत्ने कोठालाई सम्भव भएसम्म मोबाइल रहित क्षेत्र बनाउनुहोस्। खाना खाने समयमा सबै सदस्यले मोबाइल टाढा राख्ने बानी बसाल्नु राम्रो हुन्छ। यसै गरी बच्चासँग हुँदा मोबाइललाई प्राथमिकता नदिने, बच्चासँग खेल्ने, पढाइमा सहयोग गर्ने र उनीहरूको कुरा सुन्ने बेला मोबाइललाई साइलेन्ट मोडमा राख्नुहोस् वा केही समयका लागि अर्को कोठामा राख्नुहोस्। यसले बच्चाले आफूलाई महत्त्व दिएको अनुभूति हुन्छ। र परिवारको डिजिटल डिटक्स समय तय गर्ने, दिनमा कम्तीमा एकदेखि दुई घन्टा परिवारका सबै सदस्यले मोबाइल, ट्याब्लेट वा टेलिभिजनबाट टाढा रहने समय छुटाउन सकिन्छ। यो समयमा खेल्ने, कुरा गर्ने, किताब पढ्ने वा सँगै हिँडुल गर्ने गतिविधि पनि गर्न सकिन्छ। र अवश्य पनि मोबाइल प्रयोग गर्नेको कारण बच्चालाई बुझाउनु पनि एकदमै जरुरी हुन्छ। र अन्तमा म केही क्षणमा सुरक्षित र प्रभावकारी स्क्रिन प्रयोगका लागि को स्क्रिनिङ यो बारेमा पनि चर्चा गर्नेछु। तर त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk यो PFBS गोर्खा रेडियो हो।

पीएफपी स्कोरका रेडी सुन्दै हुनुहुन्छ कार्यक्रम घर संसारमा हुनुहुन्छ म सैनिकको साथमा र अन्तमा सुरक्षित र प्रभावकारी स्क्रिन प्रयोगका लागि को स्क्रिनिङ कहिलेकाहीँ बालबालिकाले विद्यालयको प्रोजेक्ट गृह कार्य वा अनुसन्धान लागि स्क्रिन प्रयोग गर्नुपर्ने अवस्था आउन सक्छ त्यस्तो अवस्थामा अभिभावकले सकेसम्म बालबालिकासँगै बसेर उनीहरूलाई आवश्यक सहयोग र मार्गदर्शन गर्दै स्क्रिन प्रयोग गर्नु उपयुक्त हुन्छ यसलाई को स्क्रिनिङ भनिन्छ यसरी सँगै बसेर प्रयोग गर्दा बालबालिकाले सही जानकारी छनौट गर्न सुरक्षित रूपमा इन्टरनेट प्रयोग गर्न र सिकाइलाई अझ प्रभावकारी र अर्थपूर्ण बनाउन सहयोग पुग्दछ र श्रोता आज चर्चा गरेको छु बच्चाको स्क्रिन टाइम तपाईँको व्यवहारले बिगार्न सक्छ उनीहरूको बानी भन्ने विषयमा रहेको थियो यस वी आर इन डिजिटल एरा एकदमै अहिलेको समयमा चाहिँ टेक्नोलोजी एडभान्स भइसकेको छ र यो अब डे टु डे लाइफको नै एउटा अंश भइसकेको छ तर हामीले एउटा एज अ ह्युमन बिइङ हामीले कसरी रियल लाइफ रियल रिलेसनसिपहरूलाई चाहिँ राम्रो बनाउन सकिन्छ र नानीहरूलाई पनि उनीहरूको भविष्यको लागि उनीहरूलाई राम्रो मार्गमा लान सकिन्छ भन्ने विषयमा चाहिँ अवश्य पनि घरको संसार सुन्दर बनाउन यो केही टपिक्सहरूमा कुरा गरेको थिएँ अवश्य पनि जानकारीमूलक भएको छ भन्ने म आशा गर्दछु र यस्तै कार्यक्रममा हामी नेक्स्ट विक पनि टपिकहरू कुरा गर्ने नै छु भन्दै म सिनेपिनाहरूको लागि बिदा लिने छु यो मिठो गीत एन्जोय गर्नुहोला नमस्ते बाई

0: AM, FM, online apps, तथा स्मार्ट स्पिकरहरुमा सुन्न सकिने यो BFBS गोर्खा रेडियो हो।
1: काभ्रेमा बर्ड फ्लू संक्रमणका कारण 90,000 पंक्षी नष्ट गरिएको छ। जिल्ला पशु सेवा कार्यालयले 30 कृषकका 90,000 पंक्षी नष्ट गरिएको जानकारी दिएको हो। बर्ड फ्लू संक्रमणले क्षति पुगेका कृषकलाई क्षतिपूर्ति दिन थालिएको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार हालसम्म 20 कृषकले क्षतिपूर्ति पाएका छन्। बाँकी 10 कृषकको क्षतिपूर्ति रकम चालू आर्थिक वर्षमा दिने कार्यालय प्रमुख वरिष्ठ पशु चिकित्सक बज्रकिशोर ठाकुरले जानकारी दिनुभयो। कार्यालयका अनुसार काभ्रेमा गिरिराज कुखुरा, लेयर्स, बोइलर, राजहाँस, स्थानीय कुखुरा र पेकिङ हाँस लगायत गरी 90,275 पंक्षी नष्ट गरिएको हो। यस्तै 38,000 अण्डा, 10,000 केजी दाना र 5,000 क्रेट नष्ट गरिएको छ। काभ्रेको बनेपा, पनौती तथा पासखाल क्षेत्रका विभिन्न फर्ममा बर्ड फ्लू संक्रमण भएको थियो। अहिले पनि रोसी खावा चेकपोस्टमा परीक्षण बिना तथा अवैध रूपमा ओसार पसार हुने कुखुराको निगरानी र नियन्त्रणलाई कडा गरिएको जनाइएको छ। बागमती प्रदेशमा ठूला दललाई चुनौती दिने गरी उज्यालो नेपाल पार्टीले संगठन विस्तारलाई तीव्र बनाएको छ।
2: पार्टी अध्यक्ष कुलमान घिसिङ आफै बागमतीका विभिन्न जिल्लामा संगठन निर्माणमा खटिनु भएको नेताहरूले बताएका छन्। फागुन 21 गतेको प्रतिनिधि सभा निर्वाचनमा कुनै पनि उम्मेद्वारले चुनाव जित्न नसके पनि उज्यालो नेपालले बागमतीबाट 1,16,552 समानुपातिक मत पाएको थियो। यही मतलाई आधार बनाएर पार्टीले बागमतीमा आफ्नो संगठन बलियो बनाउने रणनीति लिएको हो। पार्टीका अनुसार काङ्ग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीबाट जनप्रतिनिधि र कार्यकर्तालाई पार्टीमा ल्याउने प्रयास भइरहेको छ। मकवानपुर, काभ्रे, धादिङ, नुवाकोट, रामेछाप लगायतका जिल्लामा संगठन विस्तार भइरहेको पार्टीका नेताहरूको दावी छ। उज्यालो नेपालका उपमहासचिव जितराम वाइबाले बागमतीबाटै ठूला दललाई धक्का दिने गरी काम भइरहेको बताउनुभयो। उहाँले आगामी निर्वाचनमा एक्लै प्रदेश सरकार बनाउन सक्ने गरी तयारी भइरहेको दावी गर्नुभएको छ। विद्युत प्राधिकरणको नेतृत्वमा रहँदा लोडसेडिङ अन्त्य र विद्युत व्यवस्थापन सुधारका कारण कुलमान घिसिङ लोकप्रिय मानिनुहुन्छ। उहाँ बागमती प्रदेश अन्तर्गत रामेछापका स्थायी बासिन्दा हुनुहुन्छ। आगामी स्थानीय तह र प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर उज्यालो नेपालले अहिले संगठन विस्तारलाई प्राथमिकता दिएको छ।
1: नेपाली काँग्रेसकी प्रमुख सचेतक वासना थापाले मन्त्री सामान्य बिरामी हुँदा काठमाडौँ ल्याउन लाखौं खर्च गर्ने सरकारले जनतालाई सिटामोल समेत नदिएको भन्दै आलोचना गर्नुभयो। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक
3: जनताले राहत पाउँदैनन्, सिटामोल पाउँदैनन्, सुत्केरीले समयमा अस्पताल पाउँदैनन्। काठमाडौँको मिनरल वाटर र जारको पानीमा हुर्किएका मन्त्री कर्णाली पुग्दा पानी र खानपान पचाउन नसकेपछि लाखौं खर्च गरेर हेलिकप्टरमा काठमाडौँ ल्याइन्छ। मन्त्री काठमाडौँ ल्याउन 30-35 लाख खर्च गर्न सक्ने सरकारले 3 लाख खर्च गरेर जनतालाई राहत पुर्याउन सक्दैन। बिहान बेलुकाको छाक टार्न समेत कठिन भएका नागरिकलाई 1 सिलिन्डर ग्यास समेत राज्यले दिन सक्दैन। यो कस्तो सुशासन हो? मन्त्रीको जीवन जति मूल्यवान छ, कर्णालीका नागरिकको जीवन पनि उत्तिकै मूल्यवान छ। मन्त्रीका लागि हेलिकप्टर पुग्ने तर बिरामी नागरिकका लागि अस्पताल नपुग्ने, के यही हो जनताको सरकार? के यही हो सरकारको असली सुशासन? जान्न चाहन्छ कर्णालीवासी।
1: नेकपाका सांसद वर्षमान पुलले सरकारका मन्त्रीहरूको गतिविधि नियन्त्रण गर्न प्रधानमन्त्री बालिन शाहलाई आग्रह गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पुन
4: एकजना मन्त्रीज्यू भ्रमणमा जानुहुन्छ, रुगाखोकी लाग्छ, अनि हेलिकप्टर पठाइन्छ, रेस्क्यूमा काम हुँदैन, पुनस्थापनाको लागि काम हुँदैन, त्यहाँ पुर्याउने सामग्रीहरू पुग्दैनन् र उहाँलाई स्काई ट्रक, सेनाको स्काई ट्रक प्रयोग गरेर काठमाडौँ ल्याइन्छ र उहाँ के भयो भन्दा चाहिँ घरमा आराम गर्दै हुनुहुन्छ भनिन्छ। यस्तो गैर जिम्मेवार राज्य चल्न सक्छ? सम्माननीय सभाको महोदय, यसतर्फ पनि म सम्माननीय सभामुख महोदय मार्फत प्रधानमन्त्रीजीको ध्यान आकर्षण गराउँछु। आफ्ना मन्त्रीजीहरूलाई कन्ट्रोल गर्नुहोस्, नियन्त्रण गर्नुहोस् र चाहिँ अहिले चाहिँ विपदका स्थिति के भइरहेका छन् त्यसबारेमा काम गर्नुहोस्, मेरो अनुरोध छ।
1: तनहुँको रिसिङ गाउँपालिकामा निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाको प्याकेज 1 अन्तर्गत निर्माण भइरहेको 140 मिटर अग्लो मुख्य बाँध निर्माणको काम 62% सकिएको छ। बाँध निर्माणका लागि 8,50,000 घनमिटर कंक्रिट भर्नुपर्नेमा हालसम्म 4,73,761 घनमिटर कंक्रिट भरिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो। आयोजनाको प्रमुख संरचना मध्ये मुख्य बाँध निर्माण निर्धारित लक्ष्य अनुसार अगाडि बढिरहेको उहाँको भनाइ छ। प्याकेज एक अन्तर्गत बाँध लगायतका संरचनाको काम सोङडा कालिका जेबीले गरिरहेको छ। यो प्याकेजमा 59% प्रगति भएको छ। मुख्य बाँध निर्माणका लागि डाँडो कटान, पहुँच सड़क निर्माण, सेती नदीको धार फर्काउन आवश्यक स्थायी बाँध, दुईवटा डाइभर्सन, सुरुङ लगायतका संरचनाको निर्माण कार्य सकिएको छ। मुख्य बाँध निर्माणका लागि सेती नदीलाई पथान्तरण गरिएको छ। मुख्य बाँधको माथिल्लो र तल्लो तटीय क्षेत्रमा अस्थायी बाँध निर्माण कार्य सक्नुका साथै दुवै किनारमा ग्राउटी चमेल आठवटा निर्माण भएका छन्।
0: यो PFBS गोर्खा रेडियो हो।

असार साउनको यो जुन झरी छ त्यो समय त अलिकति पार गर्यौँ हामीले, अब भदौरे झरीको आनन्द लिनु छ है। हरेक समय केही न केही आइरहन्छ हाम्रो जीवनमा र कहिलेकाहीँ त्यसले दुःख दिन्छ, कहिलेकाहीँ त्यसले खुसी दिन्छ। अब दुःख त छँदैछ, दुःखलाई टिप्नुको सट्टा खुसीलाई टिपौँ। अब भदौरे झरीको आनन्द लिनुपर्छ भनेर सकारात्मक सोच्यौँ भने त्यो आउने दुःख, त्यो हिलो सिमसिम परेको पानीले भिजायो भन्ने मनमा नेगेटिभ थट पनि आउँदैन। आहा, भदौरे झरी कति रमाइलो भन्ने सोच आयो भने रमाइलो पनि त हुन्छ नि होइन। ल हजुर, त्यही रमाइलो भदौको झरी तपाईँको लागि सुखद सुखद रहोस्। असार साउनको झरीले पनि तपाईँको जीवनमा केही खुसी दियो होला, तपाईँको मनभित्र प्रेमको झरी बर्सियोस्, स्नेहको झरी बर्सियोस् अनि सदैव खुसी सुख शान्तिको झरी बर्सियोस्। यिनी शुभकामनाका साथ तपाईँलाई स्वागत छ मनको आवाजमा। रेडियो स्टेसन BFBS गोर्खा रेडियो हो यो, अनि तपाईँको छेउमा मन्दिर आइसकेको छु। तपाईँलाई थुप्रै थुप्रै मायाका साथ न्यानो न्यानो अभिवादन गर्दछु र यो गीत तपाईँको नाममा समर्पित गर्दछु।

असाल साउन भदौको झरी जस्तै जीवनमा पनि कहिलेकाहीँ निरन्तर झरी पर्छ, वर्षा भइरहन्छ। कहिले खुसीका थोपाहरू झर्छन्, कहिले सम्झनाका लहरहरू बर्सिन्छन्, कहिले चुनौतीका त कहिले समस्याहरूका। झरी त आइरहन्छन् होइन, खुसीका आँसु पनि झर्छन्, दुःखका आँसु पनि झर्छन्, झर्न त झरिरहन्छन् नि। मानिसको जीवनमा पनि कहिलेकाहीँ यस्तै समस्याका झरी पर्छन्, बाधा व्यवधानका झरी

पछि हरियाली आउँछ होला। भोलिको एउटा नयाँ उज्यालोले हामीलाई पर्खिरहेको हुन सक्छ। आजको कार्यक्रममा पनि यस्तै केही सकारात्मक सोचहरू, रोचक कुराकानी, केही जानकारी, केही जीवनसँग जोडिएका कुराहरू लिएर तपाईँलाई भेट्न मन्दिर हाजिर छु र राम्रा राम्रा गीतहरू पनि छानी छानी लिएर आएको छु, जुन तपाईँको मनले पक्कै पनि मन पराउनेछ। साथै बस्नुहोला मनको आवाजमा।

हामी प्राय भन्छौँ नि आज मन छैन, तर कहिलेकाहीँ मनको अवस्थासँग हाम्रो खानपिनको पनि सम्बन्ध हुन्छ। यो कुरालाई चाहिँ हामी बिर्सिन्छौँ। अब तपाईँ छक्क पर्नुहुन्छ होला, आज मन छैन, आज कस्तो दिन, कस्तो कस्तो छ मेरो मनको अवस्था, ठिक छैन भन्छौँ। तर त्यो मनको अवस्था ठिक न

आउनुको पछाडि हामीले खाएको खानेकुरा हो कि भनेर चाहिँ सोच्दा पनि सोच्दैनौ कि हामी दिनभरि हामीले पर्याप्त पानी पिएका छैनौ कि खाना राम्रोसँग खाएका छैनौ कि हतारमा खाना खायौँ कि यस्ता साना साना कुराहरूले पनि हाम्रो मनलाई खुसी राख्ने र बेचैन राख्नेमा पनि फरक पर्दछ। त्यसैले हाम्रा यी साना साना बानी बेहोराहरू छन् नि यी चिजले शरीरलाई मात्र होइन मनलाई पनि असर गर्छन्। त्यसैले समयमा खाना खानु, फलफुल खानु, सागसब्जी खानु, सन्तुलित आहार खानु, शान्त मनलाई राख्नको लागि अलिकति योग साधना, व्यायाम गर्नु, राम्रा राम्रा पुस्तकहरू पढ्नु होइन मनप्रतिको सम्मान हो। आफ्नो जीवनलाई आफैले सम्मान माया गर्नु, म केही होइन भनेर आफूले आफैलाई अपहेलना नगर्नु, यस्ता साना साना कुराले धेरै नै फरक पार्छ के जिन्दगीमा। त्यही भएर भन्दैछु, यो त एउटा अनुभव पनि हो र धेरैले भनेका कुराहरू पनि हो। हाम्रो शरीर स्वस्थ छ भने मन शान्त रहन्छ, अनि मन शान्त छ भने यो मनले गरेको निर्णय पनि असल हुन्छ, राम्रो हुन्छ, अनि जीवनमा सफलता हात पार्न सजिलो हुन्छ र जीवन एक किसिमले भन्ने हो भने सहज पनि बन्छ। तपाईँको जीवन त्यस्तै सहज होस्, सरल होस्, अनि त्यसमा धेरै खुसी होस्।

0: रेडियो हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFBS गोरखा रेडियोमा मनको आवाज।

मुस्कुराउँदै उनले भने, बाटो एउटै, यात्री पनि एक्लै, गन्तव्य पनि उही हो एउटै, सँगै हिँडौँ न। युवकले मुस्कुराउँदै सोधे। प्रति उत्तरमा युवती मौन भइन्। न मुस्कुराउन सकिन्, न साथ हिँड्न नै, न उनको अनुरोधलाई स्वीकार गर्न सकिन्, न उनी सँगसँगै पाइला चाल्न सकिन्। बस उनी आफ्नै गतिमा, आफ्नै सुरमा, आफ्नै पाइला चाल्दै अगाडि गइन्। उनले चालेका ती पाइलाहरू सायद ती युवकले पछ्याउँदै थिए कि, गन्दै थिए कि, नाप्दै थिए कि, वा उनी त्यही स्थानमा उभिएर उनलाई हेर्दै थिए युवतीलाई थाहा छैन, किनकि उनले पछाडि फर्केर हेर्नै चाहिनन्। उनले आफ्नो मनलाई सम्झाइन्, दुई थोपा आँसु झारिन्, अनि आफ्नो गन्तव्य नाप्न एक्लो यात्री अगाडि बढिन्। युवकले के सोचे, युवतीले के सोचिन्, उनीहरूको परिस्थिति के थियो, उनीहरूको विगतमा के भएको थियो, उनीहरूको भविष्यमा के होला थाहा छैन। तर एउटा सानो घटना, जुन घटनाले मन छोयो।

0: सबैजना सफल हुन चाहन्छन्, सबैको एउटा एउटा सपना छ, मेरो यो सपना पुरा भइदिएदेखि त भन्ने सपना पनि छ होइन। तर धेरै मान्छेको सपना चाहिँ के छ भन्दाखेरि धेरै पैसा कमाउन पाइए हुन्थ्यो धेरै पैसा कमाउन पाए त हुन्थ्यो नि त, पैसा कमाउन पनि गाह्रो छ र पैसा धेरै आयो भने आफूले भनेको सुख सुविधा पाइन्छ भन्ने पनि छ। तर यसो हेर्नुहोस् न, सुख सुविधाका लागि मानिसहरूले के मात्रै गर्दैनन्, पैसा हुने मानिसहरू पनि सुख सुविधाकै पछाडि दौडिरहेका छन्, तर पनि खुसी घाम छाया जस्तै हो। अनि नहुने मानिसहरू पनि त्यही पैसा कमाउनको होडबाजीमा अगाडि बढेकै छ र त्यो पैसा कमाएर खुसी पाउँछु भन्ने उसको धोको पनि छ। उसको जीवनमा पनि खुसी सुख दुःख त्यही घाम छाया हो। सपना बुन्नु नराम्रो होइन, तर त्यो सपनालाई पुरा गर्नलाई चाहिँ अब समय कहाँ खर्च गरिरहेका छौँ। हामी सफल हुनका लागि चाहिने कुराहरूको लागि सही ठाउँमा सही समय खर्च गरिरहेका छौँ वा आज हाम्रो हातमा भएको जुन मोबाइल छ, इन्टरनेट छ, जुन हामीले अवसर पाएका छौँ, त्यो अवसर सामाजिक सञ्जालमा यताउता गरेर अल्मलेर बितिरहेको छ। त्यो समय कहाँ बितेको छ, घन्टौँ घन्टा बितेको पनि हामी पत्तो पाउँदैनौँ स्क्रोल गर्दा गर्दै। अब त्यो समय सही ठाउँमा बितेको छ कि गलत ठाउँमा बितेको छ, के हाम्रा सपनाहरू पुरा हुनका लागि हामीले गरेको परिश्रममा मेहनतमा सही समयमा सही ठाउँमा समय खर्च गरिरहेका छौँ त भन्ने प्रश्न पनि उठ्छ। ल हजुर, अब मैले यो भन्न सक्दिनँ होइन, कहिलेकाहीँ मेरो पनि स्क्रोल गर्दा गर्दै बित्छ अनि झुस्याङ्ग हुन्छु, ए हुन्न यो समय त खेर गयो भनेर आफूलाई सम्झाएर फेरि काम गर्न थाल्छु। अब खेलौना भएपछि खेल्न मन लाग्छ, तर कति खेल्ने भन्ने कुरो पनि हो। ल हजुर, अब के गर्ने हो, कसो कसो गर्ने हो, तनाव घटाउने हो कि निराशासँग जुझ्ने हो कि खुसी भएर बाँच्ने हो कि अथवा अरूलाई पनि दुःख दिने, आफू पनि दुःखी हुने हो कि अथवा आफू पनि सुखी हुने अरूलाई पनि सुख दिने हो कि, अब निर्णय तपाईँको हातमा छ। आफ्नो परिवारलाई खुसी राख्ने हो कि जे छन् तपाईँको मनको कुरा मसँग आइपुगोस् न हजुर। mandiradhungel3@gmail.com यो मलाई इमेल पठाउने ठेगाना हो भने मेसेन्जरमा तपाईँले मन्दिरा ढुङ्गेल सर्च गर्न सक्नुहुन्छ, आफ्ना कुराहरू लेखि पठाउन सक्नुहुन्छ।
1: चमेली,
0: सही समय खर्च गरिरहेका छौँ।

कहिलेकाहीँ मलाई के लाग्छ थाहा छ तपाईँलाई, हरेक हप्ता म तपाईँसँग भेट्न आउँछु मनको आवाज लिएर, अनि त्यहाँ केही शब्दहरू, केही कथाहरू, केही अनुभवहरू, आफूले भोगेका, अरूले भोगेका, देखेका, सुनेका यति धेरै कुराहरू म तपाईँसँग साट्छु, बाँड्छु, किनकि मनको आवाज हो यो। र मेरो उद्देश्य चाहिँ तपाईँलाई उपदेश दिनु, तपाईँलाई ज्ञान दिनु, तपाईँलाई पढाउनु होइन। मलाई चाहिँ के लाग्छ भन्दा, तपाईँ हाम्रो यात्रामा सकारात्मक सोचका साथ अगाडि बढ्यौँ भने यसले हामीलाई सहयोग गर्दछ। कुनै कुनै कुरा चाहिँ यस्ता हुन्छन् जुन भन्नाले चाहिँ मनलाई हल्का बनाउँदछ, त्यस्तो पनि हुनसक्छ कि भनेर त्यस्ता कुराहरू पनि सुनाउँछु। कति कुरा हामीले सुनेका हुन्छौँ, देखेका हुन्छौँ, भनेका हुन्छौँ, गरेका पनि हुन्छौँ, तर बिर्सिन्छौँ। अनि बेला बेलामा त्यस्तो कुरा सम्झाएँ भने चाहिँ ए अँ है भन्ने जस्तो आउँछ नि त मनमा। त्यही भएर मैले अलिकति तपाईँलाई आफ्नो परिवार भनेर चाहिँ केही कुराहरू बढी भन्ने पनि गरेको छु। यसमा चाहिँ के हो भन्दा, एक अर्कासँग आफ्नो मनको कुराहरू साट्ने बाँड्ने गरेको मात्रै हो। यो कुनै म जान्ने भएर मास्टर नै भएर तपाईँलाई सिकाएको चाहिँ होइन, होइन। यति बेला तपाईँले मनको आवाजलाई सुनिरहनु भएको छ BFBS गोर्खा रेडियोमा।

0: SBS गोर्खा रेडियो.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान.
1: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ. शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ.
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ. तसर्थ आफैलाई मद्दत गर्नुहोस्.
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk.
0: EFBS गोर्खा रेडियो.
3: BFBS गोर्खा रेडियोमा मनको आवाज.

भाग्य भाग्य भाग्य भन्छ है, कतिले कर्म भन्छन्, कतिले भाग्य भन्छन्। तर मलाई के लाग्छ भने नि भाग्य पनि चाहिन्छ र कर्म पनि चाहिन्छ। किन भन्दाखेरि चाहिँ दैनिक जुन हाम्रो बानी बेहोरा छ, जुन हामीले समयको सही प्रयोग गर्ने बानी छ, समयको सही प्रयोग गरेर नियमित परिश्रम गर्ने बानीले चाहिँ हाम्रो भविष्य बनाउँछ। अनि हामीमध्ये धेरैले भन्छौँ नि, यदि भाग्यले साथ दियो भने मेरो मनोकामना पूर्ण हुन्छ भन्छौँ नि होइन। तर एकछिन सोचौँ न, यदि किसानले खेतमा हलो नचलाइकन नखनिकन त्यत्तिकै बिउ नरोपिकन पानी मात्रै परेर राम्रो बाली फल्छ त? अनि विद्यार्थीहरूले किताबै नकिनिकन, किताब खोल्दै नखोलिकन, पढ्दै नपढिकन परीक्षा दिएर भाग्यकै भरमा अनि जाँच दिएर आउँदा पास हुन्छन् त? किताबै पल्टाउँदै नपल्टाइकन उसले जाँच दिएर पास हुन्छ त? अनि त्यस्तै हामीले चाहिँ सपनाहरू ठुल्ठुलो देख्ने, सपनाहरू सजाउने, अनि त्यो सपना पुरा गर्नको लागि चाहिँ एउटा पनि प्रयासै नगर्ने, सानो मेहनत पनि नगर्ने हो भने अनि कसरी चाहिँ हाम्रो भाग्य बन्छ, कसरी चाहिँ हामी अगाडि बढ्न सक्छौँ? त्यही भन्छन् नि, एउटा उखान पनि छ नि त, भाग्यमा छ भन्दैमा डोकोमा दुध दुहेर अड्दैन, भनेको त्यही हो। टिक्दै टिक्दैन नि, डोकोमा दुध राखेर अडिन्छ त, त्यस्तै हो। भाग्य त छँदैछ, भाग्य छ भने कर्म पनि गर्नु पर्यो, अनि जब कर्म गर्छौँ त्यो कर्मबाट चाहिँ त्यसको फल चाहिँ भाग्य बनेर आउँछ। त्यसै कारणले जीवनमा ठुलो परिवर्तन गर्नको लागि धेरै कुरामा प्रतीक्षा गरेर मात्र पनि हुँदैन, सही समयमा सही काम गर्नु पर्यो, सबैसँग मिठो बोल्नु पर्यो, इमान्दारीका साथ काम गर्नु पर्यो, नयाँ सिक्नु पर्यो। सबै सबै यस्ता साना साना बानीहरूले चाहिँ हाम्रो बिस्तारै बिस्तारै भविष्यको आकार निर्माण गर्दछ। अरूलाई दोष दिनुभन्दा, आफूलाई कोस्नुभन्दा, आफ्नो भाग्यलाई दोष दिनुभन्दा हरेक दिन सही समयमा सही चिज गर्नाले चाहिँ सायद हाम्रो कर्मले हाम्रो भाग्यलाई बदल्छ होला। त्यो भाग्यका कारण हाम्रो जीवनको दिशा पनि परिवर्तन भएर हामीलाई सफलताको बाटोमा डोर्याउँछ होला जस्तो लाग्छ के मलाई। यस्तै यस्तै कुराहरू अरू पनि छन्, म गर्दै गरौँला। भाग्य र कर्मको बारेमा मेरो राय पनि तपाईँलाई अझ यो गीतपछि बताउने नै छु। साथै बस्नुहोला।

हजुर, कोही भाग्य भन्छन्, कोही कर्म भन्छन्, कोही न भाग्य न कर्म, जे हुन्छ आफै हुन्छ भन्छन्, होइन? सबैको सोच फरक फरक छ। तर मेरो कुरा गर्नु पर्दाखेरि चाहिँ, अब तपाईँ मेरो कुरामा सहमत हुन पनि सक्नुहुन्छ, नहुन पनि सक्नुहुन्छ। हरेक व्यक्तिको विचार बेग्लै, हरेक व्यक्तिको सोच बेग्लै। तर मलाई चाहिँ कर्म पनि गर्नुपर्छ, कर्म गरेपछि कर्मको फल भाग्य बनेर आउँछ कि जस्तो पनि लाग्छ। तर कैयौँ मानिसहरूको चाहिँ भाग्य बलियो हुन्छ, जे काम गरे पनि त्यो कामबाट उनीहरूलाई सफलता मिल्छ, तर पनि त्यसमा कर्मै प्रधान भयो। अब कैयौँ व्यक्तिले यति मेहनत गर्छन्, सफलतै हात लाग्दैन। अब त्यस्तो व्यक्तिको हकमा भने अब भाग्य बलियो भएर आउनै पर्यो, भाग्य नै ठुलो भन्ने जस्तो पनि लाग्छ। तर पनि अब समष्टि रूपमा हेर्दाखेरि चाहिँ कर्म गरेपछि भाग्य पछि पछि लागेर आउँछ भन्ने कुरा चाहिँ होइन भन्न चाहिँ सकिँदैन, होइन त? मनका आवाजलाई तपाईँले यति बेला BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ र यति बेला तपाईँको लागि अत्यन्तै सुन्दर गीत म राख्दछु, सुन्नुहोस्।

तपाईँलाई थाहा छ एउटा इतिहाससँग जोडिएको रोचक तथ्य थाहा त होला होइन तर पनि एकचोटि भनिहाल्छु प्राचीन कालमा जुन अलेक्जेन्ड्रियाको पुस्तकालय थियो नि लाइब्रेरी त्यो चाहिँ संसारकै महान ज्ञानको केन्द्र मानिन्थ्यो अरे के त्यति बेला त्यहाँ हजारौँ हस्तलिखित किताबहरू हातले लेखेका किताबहरू ज्ञानका अभिलेखहरू सुरक्षित थिए अरे टाढा टाढा दूर दराजका विद्वानहरू पनि त्यहाँ आएर अध्ययन गर्ने गर्थे अरे के त्यहाँ आइपुग्थ्यो अरे अध्ययन गर्नको लागि यसले एउटा के सन्देश दिन्छ भन्दाखेरि सभ्यता बलियो बन्नको लागि हतियार भन्दा पनि ज्ञानको आवश्यकता हुन्छ अब हेर्नुहोस् न आज हाम्रो हातमा मोबाइल छ इन्टरनेट छ असङ्ख्य पुस्तक छ कति असङ्ख्य जानकारी छ होइन तर प्रश्न के उठ्छ भन्दाखेरि चाहिँ यी जति पनि जानकारी ज्ञानहरू उपलब्ध छ नि हाम्रा लागि त्यसबाट हामीले के सिकिरहेका छौँ केही सिकिरहेका छौँ यो प्रश्न सदैव उठ्छ सबैका लागि के भनिन्छ भने ज्ञान चाहिँ सधैँ समय लगानी गर्ने मानिसको साथी बन्छ अरे अब धेरै बुद्धिमान तपाईँ हुनुहुन्छ सोच्नुहोला विचार गर्नुहोला आफ्नो जीवनलाई कसरी एउटा लक्ष्य दिन सकिन्छ यो जीवनलाई कसरी सार्थक बनाउन सकिन्छ रमाइलो गर्नु आफ्नो ठाउँमा छ मिठो खानु राम्रो लाउनु आफ्नो परिवारलाई हेर्नु यो सबै आफ्नो ठाउँमा छ तर जीवन सार्थक बनाउने कुरा बेग्लै हो त्यो कसरी हुन सक्छ भन्ने कुरा चाहिँ सोचौँ नबिर्स्यौँ आजलाई अब तपाईँसँग मैले बिदा लिने समय पनि भइसकेको छ अर्को साता फेरि आउँला तपाईँका लागि अति उत्तम राम्रा राम्रा कोसिलीहरू अवश्य ल्याउँला स्वर्ग उपर कतै होइन स्वर्ग तपाईँ हाम्रै घर आँगनमा छ यो स्वर्गमा खुसी भएर बाँचौँ हवस् त आजलाई बिदा पाऊँ नमस्कार

0: इस प्रथम सेमेस्टर को प्रश्न पत्र परीक्षा अघि नै तथा परीक्षा संचालन के क्रम में बाहिरिएको प्रकरणमा शिक्षक र विद्यार्थी सहित 7 जना विरुद्ध मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले शिक्षा ऐन 2028 अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको हो। मुख्य अभियुक्तका रूपमा भक्तपुरको मध्यपुर ठिमीका 33 वर्षीय सन्दीप सिंहलाई आरोपी बनाइएको छ। उहाँसँगै विद्यार्थीहरू अतुल कुमार मिश्र, अब्दुल सानी हाकिम, ऋकेश प्रसाद यादव, खुशबु गिरी, देवनाथ महतो र रन्जु कुमारी गिरीलाई पनि प्रतिवादी बनाइएको छ। अभियुक्त मध्ये केही अझै फरार रहेका छन्। गएको साउन 6 गते सञ्चालन भएको एमबीएस प्रथम सेमेस्टरको म्यानेजमेन्ट 515 र साउन 8 गतेको अर्को विषयको प्रश्न पत्र परीक्षा शुरू भएको केही मिनटमै सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले लघुवित्त, सहकारी र मेटर ब्याज पीड़ितका समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएर समाधान गर्नुपर्ने बताउनु भएको छ। मंगलबार ललितपुरको पुलचोक स्थित राष्ट्रिय मानवाधिकार आयोगको कार्यालय अगाडि धरनामा रहेका वित्तीय पीड़ितहरूलाई भेट्न पुग्नुभएकी भण्डारीले आन्दोलनरत महिलाहरूको स्वास्थ्य स्थितिप्रति चासो व्यक्त गर्दै सरकारको ध्यान आकर्षण गराउनु भएको हो।
1: उहाँहरूको सबै मागहरू पनि मैले जानकारी लिएँ। त्यसो भएपछि अब सम्बन्धित पक्षलाई चाहिँ यस विषयमा गम्भीरतापूर्वक हेरेर उहाँहरूको जुन माग छ त्यसलाई चाहिँ समाधान गर्ने कुरा गरिदिनुतिर लाग्नुपर्छ भन्ने मेरो चाहिँ भनाइ छ। अब मिटर ब्याचीहरू
2: लघुको
1: छ, धेरै समस्याहरू छ र यसमा अझ एउटा कुरा चाहिँ के छ भने हिजोको निर्वाचनको निम्ति बनेको सरकारले एउटा सम्झौता गरेको छ, त्यसको आधारमा अहिलेको यो समस्यालाई समाधान गर्यो भने राम्रो हुन्छ भन्ने मलाई लाग्छ। समस्यालाई चाहिँ जरैदेखि समाधान गरेर हामीले ध्यान आकर्षण गर्ने।
0: नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको विधान संविधान र अदालतको आदेश अनुसार तोकेकै समयभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यता रहेको बताउनु भएको छ। मंगलबार सानेपामा एक कार्यक्रममा बोल्दै उहाँले समयको चापलाई मध्यनजर गर्दै तालिका अनुसार अघि बढ्न निर्देशन दिनुभएको हो।
3: हामी संविधानले बाँधिएका छौँ, पार्टीको विधानले बाँधिएका छौँ, विशेष महाधिवेशनले गरेको निर्णयले बाँधिएका छौँ, अदालतको आदेश पनि बाँधिएका छौँ। जतिखेर हाम्रो वैधानिकताको परीक्षण गर्ने कुरो अदालतको विषय बन्यो त्यो बेलामा चाहिँ स्वयं अदालतले आफूले गरेको त्यो बेलाको निर्णयमा त्यो बेलाको फैसलामा पनि असोज 16 गतेबाट नेपाली कङ्ग्रेस पार्टीको केन्द्रीय महाधिवेशन हुने भन्ने कुरालाई आधार बनाइएको छ, त्यसले पनि हामीहरू बाँधिएका छौँ। त्यो बेला हामीसँग टाइमको एकदम धेरै ठुलो प्रेसर रह्यो, थोरै समयभित्रमा काम गर्नुपर्नेछ। यो पटक डिजिटाइज भएको हुनाले गर्दाखेरि पहिलाको भन्दा थोरै सदस्यताको विषयको सन्दर्भमा अलिकति थोरै सजिलो होला भन्ने अपेक्षा गरेको छु र यो थोरै टाइमभित्र गरेको जुन हाम्रो गर्ने कामहरू छ यसबाट अधिवेशनको प्रक्रिया र टुङ्गिँदै गर्दाखेरि क्वेसन नआउने गरिकन गर्नुपर्नेछ, अनियमितताहरू भएन अथवा कोही प्रति पनि पूर्वाग्रह राखिएन भन्ने कुरा स्थापित हुने गरिकन गर्नुपर्नेछ। आजबाट हाम्रो अधिवेशनको प्रक्रिया औपचारिक रूपमा प्रारम्भ भयो र यस पछाडि निर्वाचन समितिले जुन कार्यतालिका बनाएको छ त्यही कार्यतालिका हामी सबैले फलो गर्छौँ।
0: सुदूरपश्चिम प्रदेशमा ट्राफिक नियम नमान्ने 43,593 सवारी साधन कार्यवाहीमा परेका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका अनुसार कार्यवाहीबाट 3,18,00,000 राजस्व संकलन भएको छ। कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार गत आर्थिक वर्ष 2082-83 प्रदेशका 9 जिल्लामा 39,212 सवारी साधन कार्यवाहीमा परेका थिए। चालू आर्थिक वर्षको पहिलो साउन महिनामा मात्रै 4,381 सवारी साधनलाई कार्यवाही गरिएको उहाँले जानकारी दिनुभयो। गत साउनमा मात्रै ट्राफिक कार्यवाहीबाट 37,90,000 जरिवाना असुल भएको छ। गत आर्थिक वर्षमा सबैभन्दा बढी 13,648 मोटरसाइकल कार्यवाहीमा परेका थिए। 8,893 जीप कार, 6,285 ट्रक, 3,711 ट्र्याक्टर, 1,785 बस र 4,890 अन्य सवारी साधन कार्यवाहीमा परेका थिए। राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार गत वर्ष सुदूरपश्चिममा सवारी दुर्घटनामा परि 250 जनाको मृत्यु भएको थियो। 1,381 जना गम्भीर र 1,162 जना सामान्य घाइते भएका थिए। मानव सेवाश्रमले गत साउनमा देशका विभिन्न स्थानबाट 248 जना सड़क आश्रित मानवको उद्धार गरेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको विधान संविधान र अदालतको आदेश अनुसार तोकेकै समयभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यता रहेको बताउनु भएको छ। मंगलबार सानेपामा आयोजित कार्यक्रममा समयको चापलाई मध्यनजर गर्दै कार्यतालिका अनुसार अघि बढ्न निर्देशन दिनुभएको हो।
1: हामी संविधानले बाँधिएका छौँ, पार्टीको विधानले बाँधिएका छौँ, विशेष महाधिवेशनले गरेको निर्णयले बाँधिएका छौँ, अहिले अदालतको आदेश पनि बाँधिएको छ। अस्ति जतिखेर हाम्रो वैधानिकताको परीक्षण गर्ने कुरो अदालतको विषय बन्यो र त्यो बेलामा चाहिँ स्वयं अदालतले आफूले गरेको त्यो बेलाको निर्णयमा त्यो बेलाको फैसलामा पनि असोज 16 गतेबाट नेपाली कङ्ग्रेस पार्टीको केन्द्रीय महाधिवेशन हुने भन्ने कुरालाई आधार बनाइएको छ, त्यसले पनि हामीहरू बाँधिएका छौँ। त्यो बेला हामीसँग टाइमको एकदम धेरै ठुलो प्रेसर रह्यो, थोरै समयभित्रमा काम गर्नुपर्नेछ। यो पटक डिजिटाइज भएको हुनाले गर्दाखेरि पहिलाको भन्दा थोरै सदस्यताको विषयको सन्दर्भमा अलिकति थोरै सजिलो होला भन्ने अपेक्षा गरेको छु र यो थोरै टाइमभित्र गरेको जुन हाम्रो गर्ने कामहरू छ यसबाट अधिवेशनको प्रक्रियाहरू टुङ्गिँदै गर्दाखेरि क्वेसन नआउने गरिकन गर्नुपर्नेछ। अनियमितताहरू भएन अथवा कोही प्रति पनि पूर्वाग्रह राखिएन भन्ने कुरा स्थापित हुने गरिकन गर्नुपर्नेछ। आजबाट हाम्रो अधिवेशनको प्रक्रिया औपचारिक रूपमा प्रारम्भ भयो र यस पछाडि निर्वाचन समितिले जुन कार्यतालिका बनाएको छ त्यही कार्यतालिका हामी सबैले फलो गर्छौँ।
0: कांग्रेसको 15 महाधिवेशन अन्तर्गतको वडा अधिवेशन भदौ 24 सुरु हुने भएको छ।
2: कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले विज्ञप्ति जारी गर्दै 15 महाधिवेशनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गर्नुभएको हो। निर्वाचन समितिका अनुसार भदौ 10 गतेसम्म निर्वाचन प्रतिनिधि अभिमुखीकरण, भदौ 11 गते जिल्लामा निर्वाचन अधिकृत खटाउने, भदौ 15 गते वडामा निर्वाचन प्रतिनिधि खटाउने, भदौ 16 20 गतेसम्म वडामा अभिमुखीकरण तालिम, भदौ मसन्तभित्र बाँकी रहेका जनसम्पर्क समितिको अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तोकिएको छ। भदौ 24 गते 6743 वडामा अधिवेशन, भदौ 27 गते गाउँ नगरपालिका अधिवेशन, भदौ 31 गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, असोज 3 गते एकमात्र क्षेत्र भएको जिल्ला अधिवेशन, असोज 7 गते जिल्ला अधिवेशन, असोज 10 गते प्रदेश अधिवेशन र असोज 16 19 गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गरिने कार्यतालिका छ। निर्वाचन समितिका अनुसार हालसम्म अमेरिका, जापान, फ्रान्स, दक्षिण कोरिया लगायत 15 देशका जनसम्पर्क समितिको अधिवेशन सम्पन्न भइसकेका छन्।
0: सुदूरपश्चिम प्रदेशमा ट्राफिक नियम नमान्ने 43,593 सवारी साधन कार्यवाहीमा परेका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका अनुसार कार्यवाहीबाट 3,18,00,000 राजस्व संकलन भएको छ। कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार गत आर्थिक वर्ष 2082-83 प्रदेशका 9 जिल्लामा 39,212 सवारी साधन कार्यवाहीमा परेका थिए। चालु आर्थिक वर्षको पहिलो साउन महिनामा मात्र 4,381 सवारी साधनलाई कार्यवाही गरिएको उहाँले जानकारी दिनुभयो। गत साउनमा मात्रै ट्राफिक कार्यवाहीबाट 37,90,000 जरिवाना असुल भएको छ। गत आर्थिक वर्षमा सबैभन्दा बढी 13,648 मोटरसाइकल कार्यवाहीमा परेका थिए। 8,893 जीप कार, 6,285 ट्रक, 3,711 ट्र्याक्टर, 1,785 बस र 4,890 अन्य सवारी साधन कार्यवाही परेका थिए। राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार गत वर्ष सुदूरपश्चिममा सवारी दुर्घटनामा परि 250 जनाको मृत्यु भएको थियो। 1,381 जना गम्भीर र 1,162 जना सामान्य घाइते भएका थिए। काभ्रेमा बर्ड फ्लू संक्रमणका कारण 90,000 पन्छी नष्ट गरिएको छ। जिल्ला पशु सेवा कार्यालयले 30 कृषकका 90,000 पन्छी नष्ट गरिएको जानकारी दिएको हो। बर्ड फ्लू संक्रमणले क्षति पुगेका कृषकलाई क्षतिपूर्ति दिन थालिएको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार हालसम्म 20 कृषकले क्षतिपूर्ति पाएका छन्। बाँकी 10 कृषकको क्षतिपूर्ति रकम चालु आर्थिक वर्षमा दिने कार्यालय प्रमुख वरिष्ठ पशु चिकित्सक बज्रकिशोर ठाकुरले जानकारी दिनुभयो। कार्यालयका अनुसार काभ्रेमा गिरिराज कुखुरा, लेयर्स, बोइलर, राजहाँस, स्थानीय कुखुरा र पेकिङ हाँस लगायत गरी 90,275 पन्छी नष्ट गरिएको हो। यस्तै 38,000 अण्डा, 10,000 केजी दाना र 5,000 क्रेट नष्ट गरिएको छ। काभ्रेको बनेपा, पनौती तथा पाँचखाल क्षेत्रका विभिन्न फर्ममा बर्ड फ्लू संक्रमण भएको थियो। अहिले पनि रोसी खावा चेकपोस्टमा परीक्षण बिना तथा अवैध रूपमा ओसार पसार हुने कुखुराको निगरानी र नियन्त्रणलाई कडा गरिएको जनाइएको छ। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको एमबीएस प्रथम सेमेस्टरको प्रश्न पत्र परीक्षा अघि नै तथा परीक्षा सञ्चालनकै क्रममा बाहिरिएको प्रकरणमा सात जना विरुद्ध मुद्दा दायर भएको छ। खबर यति नै।

नमस्ते बीएफएस गोर्खा रेडियोको प्रभातकालीन आवाज कार्यक्रम सुरुभा श्रोता ब्रुनाईको स्टुडियोबाट हजुर सदा चाहिँ आज पनि प्रभातकालीन आवाज कार्यक्रम लिएर म उपस्थित भइसकेको छु लाल शाही र अबको तिन घन्टा म तपाईँको साथमा रहनेछु मलाई पक्कै पनि साथ दिँदै गर्नुहुनेछ ब्रुनाईको समय अहिले बिहानको 7:11 गएको छ म तपाईँसँग 10 बजेसम्म सँगै रहन्छु यदि तपाईँ कार्यक्रममा हामीसँग जोडिन चाहनुहुन्छ आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ गीत सङ्गीत सुन्न सुनाउन चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग अनि हाम्रा श्रोतासँग सेयर गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्दै गर्नुहोला विविध माध्यमबाट सम्पर्कमा आउन सक्नुहुन्छ टेलिफोन इमेल अनि सोसियल मिडिया फेसबुक मेसेन्जरबाट पनि हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ जसका लागि टेलिफोन नम्बरहरू दुईवटा छन् स्टुडियोमा 3224167 अनि 3220098 यी दुईमध्ये एकमा गर्न सक्नुहुन्छ ब्रुनाई बाहिरबाट हो भने 00673 पहिला डायल गर्नुपर्ने हुन्छ हाम्रो इमेल एड्रेस bfpsgorkha@bfps.com र फेसबुक प्रयोगकर्ताले बिएफबिएस गोर्खा खोज्नुपर्ने हुन्छ म त हजुर नेपाली ध्रुव तामाङले गाउनुभएको गीत देशप्रेमको भावनाले ओतप्रोत भएको गीतबाट कार्यक्रमको उठान भइसकेको छ ब्रुनाईको समय अहिले बिहानको 7:12 गएको छ र म तपाईँसँग 10 बजेसम्म सँगै रहनेछु हजुर आज बुधबारको दिन 19 अगस्त 2026 तदनुसार भदौ 3 गते 2083 विक्रम सम्बत मिड विक अर्थात् बुधबारको कार्यक्रम सुरु भयो र अबको 3 घन्टा तपाईँलाई सुसूचित गराउने अनि मनोरञ्जन दिलाउने मेरो अभिप्राय हो तर तपाईँको साथ मलाई चाहिन्छ साथ पक्कै दिनुहुनेछ अब आजको थॉट फर द डे यो प्रेरक भनाई मार्क ट्वेनको हो उहाँ भन्नुहुन्छ इफ यु टेल द ट्रुथ यु डोन्ट ह्याभ टु रिमेम्बर एनिथिङ एकदमै सत्य कुरा यदि तपाईँ सत्य बोल्नुहुन्छ भने तपाईँले केही पनि सम्झिरहनु पर्दैन किनभने जे छ सत्य तपाईँको मुखबाट फ्याट्टै आइहाल्छ अरू सम्झनै परेन कुरा बनाउनै परेन तलमाथि गर्नै परेन सत्य बोल्नुहोस् केही सम्झिनु पर्दैन टुडे इन हिस्ट्री सन् 1942 19 अगस्तको कुरा हो दोस्रो विश्वयुद्ध चलिरहेको थियो ओभर 4,000 कनेडियन एन्ड ब्रिटिस सोल्जर्स आर किल्ड वुन्डेड ओर क्याप्चर्ड ड्युरिङ अ रेड अन डेप फ्रान्स फ्रान्सको डेप भन्ने ठाउँमा 1942 19 अगस्तमा बडो दुःखद दिन कनेडियन एन्ड ब्रिटिस फोर्सेसका लागि 4,000 ज्यान गुमाएको दिन थियो त्यो दोस्रो विश्वयुद्धमा 19 अगस्त 1942 फेमस बर्थडे आजको दिन सन् 1971 जन्मेकी हुन् मेरी जो फर्नान्डिज अमेरिकन टेनिस प्लेयर हुन् अनि ब्रोडकास्टर पनि उनले 1992 र 1996 ओलम्पिक गोल्ड मेडल जित्न सफल भएकी थिइन् टेनिसमा उनको जन्म डोमिनिकन रिपब्लिकको सान्टो डोमिङ्गोमा भएको थियो 1971 19 अगस्तमा अब हेल्थ टिप्स इट फ्याटी फिस माछा कतिको खाने गर्नुहुन्छ माछामा पनि विशेष गरी अलि फ्याटी भराइटीको माछा तपाईँले खाने गर्नुभयो भने तपाईँलाई एकदमै राम्रो हुन्छ हुन त माछामा एकदमै हाई क्वालिटी प्रोटिन र हेल्थी फ्याट पाइन्छ त्यसले गर्दा स्वास्थ्यको लागि यो एकदमै फाइदाजनक छ र फ्याटी फिस जस्तै स्यामन खाने गर्नुभयो भने यसमा भएको एन्टी इन्फ्लामेटरी ओमेगा 3 फ्याटी एसिड्स र अरू न्युट्रियन्टहरूले गर्दाखेरि तपाईँको स्वास्थ्यको लागि एकदमै फाइदाजनक हुनेछ र धेरै स्टडिजले देखाएको छ यदि तपाईँ
रेगुलरली माछा खाने गर्नुहुन्छ भने केही रोगको जोखिमबाट कम गर्न सकिन्छ, जोखिम न्यूनीकरणका लागि फाइदाजनक मानिएको छ फ्याटी फिस। जस्तै हार्ट डिजिज, डेमेन्सिया अनि इन्फ्लामेटरी बाउल डिजिज, यी रोगहरूको जोखिम कम गर्नका लागि माछा खाने गर्नुहोस्। माछा समग्रमा एकदमै स्वस्थकर छ। अब मौसम। सेरिया ब्रुनाईबाट सुरु गरौँ। 26 डिग्री सेल्सियस अहिले यहाँको तापक्रम र आज अधिकतम 31 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था सामान्यतया तन्डरी सावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ। आज दिनभरि जसो नै मिश्रित खालको मौसम देखिन्छ। साँझ पख मेघ गर्जनका साथ फाटफुट पानी पर्ने सम्भावना छ। अब नेपाल। काठमाडौँको तापक्रम अहिले 21 डिग्री सेल्सियस र त्यहाँको अधिकतम तापक्रम आज 28 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था काठमाडौँमा थन्डरी सावर्स एन्ड जेन्टल ब्रिज भनिएको छ। झन्डै ब्रुनाईकै जस्तो मौसम देखियो, तर अधिकतम तापक्रम 28 डिग्री सेल्सियस मात्रै हो। अब लागौँ युकेतिर। लन्डनको तापक्रम अहिले 20 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 23 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था सामान्यतया लाइट रेन सावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ। हुन त त्यता पानी पर्न लागेको धेरै दिन भयो, पर्न सकिरहेको छैन भन्ने बुझिएको छ, तर अब बिस्तारै फेरि

भन्ने जानकारी पुरा भयो। बिएफपिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। अनि यो लाल शाहीलाई आजको प्रभातकालीन आवाज कार्यक्रममा साथ दिँदै गर्नुहोला। अब गीत सुनाऊ मिलन नेवारको स्वरमा, फुल बुट्टे सारी।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।

0: चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

बिरानोनी आफ्नै हुन्छ. सत्यराज आचार्यले गाउनु भएको मिठो गीत सुन्दै हुनुहुन्थ्यो. बिएफएस गोर्खा रेडियोको यो प्रभातकालीन आवाज कार्यक्रम हो. हामी यतिखेर कार्यक्रमको पहिलो घण्टामा छौँ र ब्रुनाईको समय अहिले बिहानको 7:29 गएको छ. ब्रुनाईमा पहिलोपल्ट ग्रेट ब्रिटिस सर्कस लेजेन्ड अफ द सी आएको हो. पहिलोपल्ट ब्रुनाईमा जेरोडोङ पार्कमा हरेक दिन सो भइराखेको छ. 31 जुलाईदेखि सुरु भएको हो र आउँदो 23 अगस्तसम्म त्यो जेरोडोङ पार्कमा चलिरहन्छ. त्यसर्थ अझै केही दिन बाँकी छ. यदि जानुभएको छैन, छुटाउनु भएको छ भने मौका छ अझै. सोमबारदेखि बुधबार बेलुकी 7:15 सुरु हुन्छ सो. अनि शुक्रबारदेखि आइतबार 2 सोहरू हुनेछन्. एउटा दिनको 7:15, अर्को बेलुकी 7:15. नछुटाउनुहोला. तपाईँ टिकट खरिद गर्न चाहनुहुन्छ भने greatbritishcircus.com जानुपर्ने हुन्छ. अनि 15-95 डलरको रेन्जको टिकट उपलब्ध छन् र आफ्नो पाएक पर्ने गरिकन टिकट किनेर सपरिवार जान सक्नुहुन्छ यो सर्कस हेर्नका लागि. जेरोडोङ पार्कमा सञ्चालनमा आइरहेको छ 31 जुलाईदेखि र 23 अगस्त अन्तिम दिन हुनेछ ग्रेट ब्रिटिस सर्कस लेजेन्ड अफ द सी हेर्नका लागि.

Mukti and revival ko nahera malai. End of summer family event. British forces Brunei basi ka lagi yo 27 August ma aajana gariyeko cha. 4:30 baje suru huncha Nafi ko chautari ma. Bida bata farkane kram ma hununcha. 27 tarik yo karyakram Nafi ma Nafi ko chautari ma rakhieko cha. Scavenger hunt hunecha 4:30 baje dekhi 6 baje samma. अनि त्यसपछि 6:30 बजीदेखि बिएफपिएस क्विज आयोजना गरिएको छ र नछुटाउनुहोला चौतारीमा यो रमाइलो कार्यक्रम छ 4:30 देखि 6 बजीसम्म गरिने भनिएको स्क्याभेन्जर हन्टमा पुरस्कारहरू छन् टिम पुरस्कारहरू अनि नानी केटाकेटीहरूका लागि पनि र आउँदो 2 सेप्टेम्बरमा प्री डिपार्चर क्लिनिक हुँदैछ याद गर्नुहोला जो ब्रुनाई छाडेर युकेतर्फ लाग्दै हुनुहुन्छ उहाँहरूको लागि यो ट्रान्जिसन पिरियडमा के गर्नुपर्छ अत्यन्तै जरुरी जरुरी कुराहरू त्यसमा समावेश गरिएका छन् प्री डिपार्चर क्लिनिक मुमोङको हाइभ अफिसमा 2 सेप्टेम्बरका दिन बिहान 10 बजे सुरु हुन्छ र यो ड्रप इन क्लिनिक हो यसका लागि अपोइन्टमेन्ट मिलाइराख्नु पर्दैन सोझै जानुभयो हुन्छ तर जो ब्रुनाई छाडेर युके जाँदै हुनुहुन्छ उहाँहरूको लागि यो अत्यन्तै जरुरी छ नछुटाउनुहोला अब सुनाऊ सलिन मगरलाई म तिम्रै

0: BFPS गोर्खा रेडियो,
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: यो BFPS गोर्खा रेडियो हो।

सुन्दै हुनुहुन्थ्यो अस्मिता अधिकारीलाई को होला त्यो बडो मिठो गीत। प्रभातकालीन आवाज कार्यक्रमको यो पहिलो घण्टा हो। अब प्रस्तुत छ कार्यक्रममा आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दर। युएस डलर एकको खरिदर 152.80 रुपियाँ, बिक्रीदर 153.40 रुपियाँ। युरो एकको खरिदर 176.93 रुपियाँ, बिक्रीदर 177.62 रुपियाँ। पाउन्ड स्टर्लिङ एकको खरिदर 206.75 रुपियाँ, बिक्रीदर 207.56 रुपियाँ। स्विस फ्रान्क एकको खरिदर 188.26 रुपियाँ, बिक्रीदर 189 रुपियाँ। अस्ट्रेलियन डलर एकको खरिदर 108.63 रुपियाँ, बिक्रीदर 109.06 रुपियाँ। कनेडियन डलर एकको खरिदर 110.17 रुपियाँ, बिक्रीदर 110.61 रुपियाँ। सिङ्गापुर डलर एकको खरिदर 119.59 रुपियाँ, बिक्रीदर 120.06 रुपियाँ। जापानिज यान 10 को खरिदर 9.57 रुपियाँ, बिक्रीदर 9.61 रुपियाँ। चाइनिज युआन एकको खरिदर 22.66 रुपियाँ, बिक्रीदर 22.75 रुपियाँ। साउदी अरेबियन रियाल एकको खरिदर 40.70 रुपियाँ, बिक्रीदर 40.86 रुपियाँ। कटारी रियाल एकको खरिदर 41.92 रुपियाँ, बिक्रीदर 42.08 रुपियाँ। थाई भाट एकको खरिदर 4.62 रुपियाँ, बिक्रीदर 4.63 रुपियाँ। युएई डिरहाम एकको खरिदर 41.61 रुपियाँ, बिक्रीदर 41.77 रुपियाँ। मलेजियन रिङ्गित एकको खरिदर 37.64 रुपियाँ, बिक्रीदर 37.79 रुपियाँ। साउथ कोरियन वान 100 को खरिदर 10.84 रुपियाँ, बिक्रीदर 10.88 रुपियाँ। स्विडिस क्रोनर एकको खरिदर 16.05 रुपियाँ, बिक्रीदर 16.11 रुपियाँ। डाइनिस क्रोनर एकको खरिदर 23.67 रुपियाँ, बिक्रीदर 23.76 रुपियाँ। हङकङ डलर एकको खरिदर 19.48 रुपियाँ, बिक्रीदर 19.56 रुपियाँ। कुवैती डिनार एकको खरिदर 497.48 रुपियाँ, बिक्रीदर 499.43 रुपियाँ। बारेन डिनार एकको खरिदर 405.31 रुपियाँ, बिक्रीदर 406.90 रुपियाँ। र अन्तमा ओमानी रियाल एकको खरिदर 396.88 रुपियाँ, बिक्रीदर 398.44 रुपियाँ। सुन्दै हुनुहुन्थ्यो आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दर। अब गीत सुन्छौँ हामी सिने गुरुङको मेरो प्यारो मान्छे।

सुन्दै हुनुहुन्थ्यो तृष्णा गुरुङको सुना कान्छा र यो गीतको साथमा हामी कार्यक्रमको पहिलो घण्टाको अन्ततिर आइपुग्यौँ। ब्रुनाईको समय अहिले बिहानको 8 बज्नको लागि 4:30 मिनट बाँकी रहेको छ। कार्यक्रमको यो पहिलो घण्टालाई अब समापन गर्दैछु दि एज ब्यान्डको एउटा गीतबाट, फेरि छाउनेछौ भन्ने गीत छ। मनोरञ्जन लिँदै गर्नुहोला। त्यसपछि 8 बजेको समाचार सुन्नुहुनेछ। समाचारपछि हामी कार्यक्रमको दोस्रो घण्टामा भेट्नेछौँ।

संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। बिहान 1 बजे सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डाक्टर सोनी मुआग्नेले कर्मचारी संचय कोष 10 औं संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। यसै बैठकमा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले बाल श्रम निषेधित तथा नियमित गर्ने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ। यस्तै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले नेपाल भारत बीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता पेश गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ। राष्ट्रिय सभाको बैठक अपरान्ह सभा 1 बजे बस्दैछ। बैठकमा परराष्ट्र कानून न्याय तथा संसदीय मामिला र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित लिखित प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीले टेबल गर्नुहुने कार्यक्रम छ। यस्तै बैठकमा अर्थ मन्त्रालय र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनुहुनेछ। यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल गणेशले आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 दफावार छलफलका लागि विधान व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। वर्षाका कारण सड़कमा पहिरो र गेग्रान खस्ने क्रम बढेपछि नुवाकोट जिल्ला प्रशासनले चोखा छहरी सड़क खण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरेको छ। नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भू प्रसाद रेग्मीका अनुसार नुवाकोट हुँदै धादिङ र चीनसँगको नाका र स्वागढीसम्म जोड्ने मुख्य सड़कमा पहिरोको जोखिम बढेपछि राति 10 बजेदेखि बिहान 5 बजेसम्म यातायात बन्द गरिएको हो। शिवपुरी 8 घटे खोलाको टोखा चहरी सड़क खण्डमा वर्षाका कारण लेदो पहिरो तथा गेग्रान खस्ने जोखिमपछि यात्रुको सुरक्षालाई ध्यानमा राखी रातिको समयमा अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएको हो। मकवानपुरको हेटौडा 19 वासुदेवमा खहरे खोलाले बगाउँदा 1 बालिकाको मृत्यु भएको छ। 1 घाइते अवस्थामा भेटिएकी छिन् भने अन्य 2 अझै बेपत्ता छन्। मंगलबार साँझ खहरे खोला तर्ने क्रममा 4 बालिकालाई खोलाले बगाएको हो। उनीहरूलाई निर्मल माध्यमिक विद्यालय बस्तीपुरबाट घर फर्कने क्रममा खोलामा बनेको लचका तर्दै गर्दा बगाएको प्रहरीले जनाएको छ। बगाएको स्थानबाट 500 मिटर तल रुखको जरामा अड्किएको अवस्थामा हेटौडा 19 बस्तीपुरकी 8 वर्षीय रोशनी साङथान फेला परेकी थिइन्। उनलाई उपचारका लागि हेटौडा अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। 13 वर्षीय सीमा फोलन आफै खोलाबाट निस्केकी हुन्। हेटौडा 19 बस्तीपुरकै 11 वर्षीय सुमित्रा फोलन र 12 वर्षीय विनिता फोलन भने अझै बेपत्ता छन्। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। सुदूरपश्चिम प्रदेशमा ट्राफिक नियम नमान्ने 43,593 सवारी साधन कारबाही